0: भाउजू दर्शन
1: भाग्यवानी बाबु, राम्ररी आइपुग्नु भयो नि।
0: हजुर, राम्ररी पुगे। ऊ चाहिँ मेरो कलेजको बेस्ट फ्रेन्ड।
2: नमस्ते बाबुजू।
1: नमस्ते, आउनु न भित्रै।
2: हुन्छ बाबुजू।
0: अनि दादा त अफिस गइसक्नु भयो होला है?
1: उहाँ त बिहानै हो। हुन्छ, तपाईँहरू फ्रेस हुँदै गर्नु न, म खाना तयार गर्दै गर्छु है।
0: हस् हस् भाउजू।
3: ओए, वाइफाई होला नि, पासवर्ड माग्न।
0: हे, त पनि एनटिसीको सस्तो डे प्याक छँदैछ नि।
4: ए हो र,
0: एनटिसीको डे प्याक लिन *14## डायल गर्न।
5: नेपाल टेलिकम, राष्ट्रको सञ्चार।
6: हामी सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट बोलिरहेका छौँ। 6 बजे यहाँले सुन्नुहुनेछ नेपालीमा समाचार। अब सुन्नुहोस् संस्कृतमा समाचार।

0: लौन डाक्टर साहब, मेरो श्रीमानलाई धेरै गाह्रो भएको छ।
1: के हुन्छ?
0: एकदमै धेरै, 104 डिग्री ज्वरो छ। टाउको दुख्यो मात्रै भन्नुहुन्छ, चिउ कटकटी खान्छ रे, जे खायो त्यही बान्ता गर्नुहुन्छ। हेर्नु न, छालामा डाबर पनि आएको छ।
1: तपाईँको लक्षणहरू सुन्दा त उहाँलाई डेङ्गी भएको जस्तो छ।
0: डेङ्गी कसरी लाग्छ डाक्टर साहब? डेङ्गी रोग?
1: डेङ्गी लामखुट्टेको टोकाइबाट हुने रोग हो। यसबाट बच्न लामखुट्टेको टोकाइबाट बच्नुपर्छ।
2: डेङ्गी रोगका बिरामीहरू नेपालमा केही समय यता बढिरहेकाले निम्न रोकथामका उपायहरू अपनाऊ। पुरा बाहुला भएको लुगा लगाउने, झुलभित्र मात्रै सुत्ने, घरको झ्याल ढोकामा लामखुट्टे नछिने जाली हाल्ने, घर, कार्यालय, विद्यालय र सार्वजनिक क्षेत्रमा पानी जम्न नदिने, खाल्डा खुल्डी पुर्ने र खानेपानी वा ढल चुहिएको छ भने तत्काल मर्मत गर्ने, गमलाको प्लेट, फुलदानी, कुलर आदिको पानी कम्तीमा हप्ताको एक पटक फेर्ने, पानी जम्मा गर्ने भाँडालाई लामखुट्टे छिर्न नसक्ने गरी छोप्ने, लामखुट्टे भगाउने धूप वा मलमको प्रयोग गरौं। करेसा बारीमा जाँदा, घर बाहिर निस्किँदा वा पार्कमा जाँदा लामखुट्टेले नटोकोस् भनेर विशेष सावधानी अपनाउने गरौं। थप जानकारीका लागि निशुल्क हटलाइन नम्बर 1115 फोन गर्नुहोस्। नेपाल सरकार, स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय, राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्र, टेकु, काठमाडौँ।
3: यो रेडियो नेपाल हो। अब प्रवीण पोखरेलबाट समाचार सुन्नुहोस्। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाको प्रथम महाधिवेशनको बन्द सत्र आज बिहानदेखि सुरु हुँदैछ। रासोपाका महामन्त्री कविन्द्र बुर्लाकोटीका अनुसार आज बिहान 7 बजेपछि बन्द सत्र गर्ने गरी हिजोको बन्द सत्र स्थगित गरिएको हो। प्रतिनिधिहरू विरुद्धमा परेको उजुरीमाथिको छानबिनका लागि समय आवश्यक भएकाले बन्द सत्र सारिएको हो। बन्द सत्र उद्योग सङ्घको प्रदर्शनी केन्द्रमा हुँदैछ। महामन्त्री बुर्लाकोटीका अनुसार बन्द सत्रको सुरुमा अनुशासन आयोगबाट रमाकान्त रिमालले अनुशासन आयोगको प्रतिवेदन प्रस्तुत गर्नुहुनेछ, त्यसमा छलफल हुनेछ। सो पश्चात कोषाध्यक्ष लिमा अधिकारीको आर्थिक प्रतिवेदन प्रस्तुति र छलफल हुनेछ। कोषाध्यक्षको प्रतिवेदनपछि महामन्त्री बुर्लाकोटीले संगठनात्मक प्रतिवेदन प्रस्तुत गर्नुहुनेछ भने त्यसमाथि पनि छलफल हुनेछ। सो पश्चात पार्टीका सहमहामन्त्रीले विधानमाथिको छलफल र त्यसलाई अनुमोदन गराइनेछ। विधान अनुमोदनपछि पार्टी सभापति रवि लामिछानेले राजनीतिक प्रतिवेदन पेश गर्नुहुनेछ भने उक्त प्रतिवेदनमा छलफल र अनुमोदन गरिनेछ। पार्टी सभापति लामिछानेले अन्तरिम व्यवस्थापन समिति गठन घोषणा एवं आयोजक समितिले सम्पूर्ण जिम्मेवारी निर्वाचन आयोगलाई दिने तालिका रहेको छ। नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेललाई प्रहरीले पक्राउ गरेको छ। सम्पत्ति शुद्धिकरण विभागको पक्राउ पूर्जी अनुसार पौडेललाई सुर्खेतको शुभ होटलबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रमुख एसपी ठाकुर पोखरेलले जानकारी दिनुभयो। पूर्व अर्थमन्त्री समेत रहनुभएका पौडेललाई सुर्खेतबाट पक्राउ गरी नेपालगञ्ज लगिएको एसपी पोखरेलले बताउनुभयो। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राहदानी छपाई सम्बन्धी कार्यमा भ्रष्टाचार भएको अभियोगमा राहदानी विभागका महानिर्देशक तीर्थराज अर्यालसहित 16 जना तथा सम्बद्ध कम्पनी विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ। आयोगले हिजो विभागका महानिर्देशक अर्याल, सूचना प्रविधि निर्देशक सुनिल कुमार केसी विरुद्ध 10 अर्ब 13 करोड 4 लाख रुपियाँभन्दा बढीको बिगो दावी गर्दै मुद्दा दायर गरेको हो। तत्कालीन निर्देशक शत्रुधन प्रसाद शर्मा पोखरेल, निर्देशक रविन्द्र भण्डारी, लेखा अधिकृत तुलसी प्रसाद आचार्य, कम्प्युटर इन्जिनियर विपिन प्रसाई, शाखा अधिकृत सोमेश थापा विरुद्ध समान बिगो माग दावी गरिएको छ। त्यस्तै आयोगले परराष्ट्र मन्त्रालयका तत्कालीन उपसचिव द्वय राजाराम दाहाल र पुष्कर राज नेपाल, उपसचिव भेष प्रसाद भुर्तेल विरुद्ध समान बिगो माग दावी गरेको छ। राहदानीको ठेक्का लिएको जर्मन कम्पनी भेरिडास जिएमबिएसका नेपाल प्रतिनिधि सिद्धार्थ थापा विरुद्ध 8 अर्ब 22 करोड 35 लाख रुपियाँभन्दा बढीको बिगो माग दावी गरिएको छ। म्युल बहिरका नेपाल प्रतिनिधि मणिन्द्र राज मल्ल विरुद्ध 1 अर्ब 90 करोड 69 लाख रुपियाँभन्दा बढीको बिगो दावी गरिएको छ। बोलपत्रको सुरुवाती चरणबाटै गम्भीर अनियमितता र भ्रष्टाचार गरेको पाइएको भन्ने सूचनाका आधारमा आयोगले छानबिन गरेको थियो। कर्मचारी र आपूर्तिकर्ता कम्पनीबीच आपसी मिलेमतो, योजना र संलग्नतामा गैर कानुनी लाभ प्राप्त गर्ने उद्देश्य राखिएको आयोगले उल्लेख गरेको छ। प्रचलित कानूनको प्रतिकूल हुने गरी बदनियतपूर्वक बोलपत्र मूल्याङ्कन गरी गराएको साथै प्रचलित कानून विपरीत बोलपत्रहरूको प्राविधिक र आर्थिक मूल्याङ्कन गरी गराएको आयोगको ठहर रहेको छ। बदनियतपूर्वक राजधानी विभागलाई 10,13,04,00,000 रुपियाँभन्दा बढीको हानि नोक्सानी पुर्याई भ्रष्टाचार गरेको आरोपमा आयोगले हिजो मुद्दा दायर गरेको हो। आयोगका प्रवक्ता सुरेश न्यौपानेका अनुसार कानुन बमोजिम बिगो जरिवाना र कैद सजायको माग गर्दै मुद्दा दायर गरिएको छ। प्रधानमन्त्री बालेन्द्र शाहले सौराहस्थित हात्ती प्रजनन तथा तालिम केन्द्र खोरसोरको हिजो निरीक्षण गर्नुभएको छ। प्रजनन केन्द्रका प्रमुख मणिपूरण चौधरीका अनुसार सपरिवार प्रधानमन्त्री शाह तालिम केन्द्र पुग्नु भएको हो। खोरसोर स्थित तालिम केन्द्रमा अहिले 9 माउ र 7 हात्तीका छावा रहेका छन्। राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता समेत रहनुभएका प्रधानमन्त्री शाह पार्टीको पहिलो राष्ट्रिय महाधिवेशनमा भाग लिने क्रममा चितवनमा हुनुहुन्छ। सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिमिल सिन्हाले सेवाग्राहीलाई केन्द्रमा राखेर सेवा प्रवाह गर्न निर्देशन दिनुभएको छ। हिजो नेपाल टेलिकम भरतपुरको कार्यालय निरीक्षणका क्रममा मन्त्री तिमिल सिन्हाले छिटो छरितो ढङ्गबाट सेवा प्रदान गरी सेवाग्राहीको विश्वास जित्ने गरी काम गर्न निर्देशन दिनुभएको हो। दूरसञ्चार क्षेत्रमा विगतको तुलनामा धेरै काम भएको भन्दै उहाँले जनअपेक्षा अनुसार अझ धेरै काम गर्न बाँकी रहेको बताउनुभयो। हिजै राष्ट्रिय समाचार समिति रासस भरतपुरको नवनिर्मित तालिम भवनको निरीक्षण गर्दै मन्त्री डाक्टर तिमिल सिन्हाले समाचार सेवालाई छिटो छरितो रूपमा सम्प्रेषण गर्न निर्देशन दिनुभयो। बाराको जितपुर सिमारा उपमहानगरपालिका 9 छाता पिप्रामा हिजो साँझ मोटरसाइकलले पैदल यात्रुलाई ठक्कर दिँदा 3 मृत्यु भएको छ। जितपुरबाट बिरगंजतर्फ जाँदै गरेको मोटरसाइकलले छाता पिप्रा चोकमा सडक पार गर्दै गरेका पैदल यात्रुलाई ठक्कर दिँदा दुर्घटना भएको हो। दुर्घटनामा मोटरसाइकलमा सवार 2 युवक र 1 पैदल यात्रीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले जानकारी दिनुभयो। मृतक मध्ये 2 मात्रै पहिचान खुलेको छ। प्रहरी नायब उपरीक्षक घलेका अनुसार दुर्घटनामा परि मृत्यु हुनेमा जितपुर सिमारा 1 पथलैया घर भई हाल काठमाडौँ बसोबास गर्ने 20 सभ्य अधिकारी र मोटरसाइकल चालक काठमाडौँ टोखा नगरपालिकाका डिजेन जोशी रहेका छन्। पैदल यात्रुको पहिचान खुल्न बाँकी रहेको उहाँले जानकारी दिनुभयो। दुर्घटनामा गम्भीर भएका 3 अस्पताल पुर्याइए पनि चिकित्सकले 2 मृत घोषणा गरेको प्रहरी नायब उपरीक्षक घरेले जानकारी दिनुभयो। सरकारले नेपालबाट भारतमा हुने चिया निर्यातमा देखिएको समस्या समाधान गर्न कार्यदल गठन गरेको छ। चिया निर्यातमा देखिएको समस्याको अध्ययन गरी 2 तत्कालीन मध्यकालीन र दीर्घकालीन सुझावसहितको प्रतिवेदन पेश गर्ने गरी कार्यदल गठन गरिएको प्रधानमन्त्रीको कार्यालयले जनाएको छ। प्रधानमन्त्री कार्यालयका अनुसार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तर्गतको द्विपक्षीय तथा क्षेत्रीय व्यापार महाशाखाका सहसचिवको संयोजकत्वमा कार्यदल गठन गरिएको छ। कार्यदलको सदस्यहरूमा प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयका उपसचिव, अर्थ मन्त्रालयका उपसचिव, गृह मन्त्रालयका उपसचिव, परराष्ट्र मन्त्रालयका उपसचिव, कृषि वन तथा पर्यावरण मन्त्रालयका उपसचिव, भन्सार विभागका उपमहानिर्देशक, खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका निर्देशक, नेपाल गुणस्तर तथा नापतौल विभागका निर्देशक, राष्ट्रिय चिया तथा कफी विकास बोर्डका निर्देशक तथा द्विपक्षीय व्यापार तथा पारवहन शाखाका उपसचिव सदस्य तथा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका उपसचिव सदस्य रहनु भएको छ। उदयपुरको रौतामाई गाउँपालिका 7 स्थित दिल्ली डुम्री थुम्का रौता मुर्कुची लिम्चुङबुङ सडक खण्डमा पहिरोले पुरेको जीपसहित यात्रुको सकुशल उद्धार गरिएको छ। थुम्कामा निर्माणाधीन कच्ची सडकको माथिबाट खसेको पहिरोले जीपको केही भाग पुरिएको जनाउँदै जीपमा सवार यात्रुलाई सकुशल बाहिर निकालिएको अस्थायी प्रहरी चौकी तनमका प्रहरी सहायक निरीक्षक तिलक पौडेलले जानकारी दिनुभयो। नेपालमा औसत समयभन्दा 6 ढिलो गरी प्रवेश गरेको यस वर्षको मनसुनी प्रणाली देशको पूर्वी तथा मध्य भूभागमा विस्तार भएको छ। जल तथा मौसम विज्ञान विभाग अन्तर्गत मौसम पूर्वानुमान महाशाखाले जारी गरेको मनसुन सम्बन्धी बुलेटिन अनुसार कोशी प्रदेशबाट शुक्रबार नेपाल भित्रिएको मनसुन हिजो थप 4 प्रदेशमा विस्तार भएको हो। महाशाखाका अनुसार हाल मनसुन कोशी प्रदेशको सम्पूर्ण भाग, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेशका केही भाग तथा लुम्बिनी प्रदेशको पूर्वी क्षेत्रसम्म फैलिएको छ। यद्यपि मनसुन प्रणाली अझै कमजोर अवस्थामै रहेकाले देशका बाँकी क्षेत्रमा विस्तार हुन भने केही दिन लाग्ने विभागका मौसमविद सञ्जीव अधिकारीले बताउनु भयो। सामान्यतया नेपालमा मनसुन जुन 13 प्रवेश गर्ने भए पनि यस वर्ष 6 ढिलो गरी प्रवेश गरेको महाशाखाले जनाएको छ। मनसुनको प्रभाव विस्तार भएसँगै पूर्वी तथा मध्य नेपालका विभिन्न स्थानमा वर्षा हुने क्रम सुरु भएको छ। र कप्तान लियोनल मेस्सीको 2 मद्दतमा अर्जेन्टिना जारी विश्वकपको नकआउट चरणमा प्रवेश गरेको छ। गैराती सम्पन्न खेलमा अर्जेन्टिनाले अस्ट्रेलियालाई 2-0 अन्तरले पराजित गरेको हो। अमेरिकाको डालस स्टेडियममा मेस्सीले खेलको 38 मिनटमा पहिलो गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिलाए। त्यसपछि खेलको दोस्रो हाफको अतिरिक्त समयमा उनले व्यक्तिगत दोस्रो गोल गर्दै आफ्नो देशको जित सुनिश्चित गरे। जितसँगै अर्जेन्टिनाका कप्तान मेस्सीले जर्मनीका मिरोस्लाव क्लोजको नाममा रहेको 16 गोलको कीर्तिमानलाई पछि पार्दै विश्वकपमा सर्वाधिक गोल गर्ने खेलाडी बनेका छन्। मेस्सीले खेलसँगै विश्वकपमा 18 गोल गरिसकेका छन्। यसअघि अल्जेरिया विरुद्ध पहिलो खेलमा अर्जेन्टिना विजयी हुँदा मेस्सीले ह्याट्रिक गोल गरेका थिए। यस्तै फ्रान्स र इराक बीचको गैरातीको खेल मौसमका कारण अवरुद्ध भए पनि अहिले सुरु भएको छ। गैराती पहिलो हाफ सकिँदा फ्रान्स 1-0 अगाडि थियो। फ्रान्सका कप्तान किलियन एम्बापेले 14 गोल गरेका थिए। तर खेल भइरहेको क्षेत्रमा भीषण आँधी र चट्याङ सक्रिय रहेकाले दोस्रो हाफको सुरुवात अनिश्चितकाल का लागि स्थगित गरिएकोमा केही बेर अघि खेल सुरु भएको हो। त्यस्तै नर्वे र सेनेगल बीचको खेल पनि अहिले जारी छ। 6 समाचार यहीँ सकिन्छ। यसपछि अखबार कार्यक्रम सुन्न सक्नुहुनेछ। रेडियो नेपाल सुन्दै रहनुहोला। हवस् त, नमस्कार।

नमस्कार, दैनिक पत्र पत्रिकाको संगालो कार्यक्रम अखबारमा स्वागत छ। साथमा छु म निर्मला ठकुराठी। आज मिति 2083 साल असार महिनाको 9 गते मंगलबार, शुद्ध ज्येष्ठ शुक्ल पक्ष नवमी तिथि, तदनुसार जुन 23 तारिक सन् 2026, नेपाल सम्बत 1146। राहदानी छपाई प्रकरण, 16 जना विरुद्ध भ्रष्टाचार मुद्दा, गोर्खापत्रले मुख्य खबर छापेको छ। यसै प्रसंगलाई आज राजधानीबाट प्रकाशित सबैजसो पत्र पत्रिकाले प्राथमिकताका साथ खबर बनाएका छन्। पहिलो समाचार गोर्खापत्रबाट नै लिँदैछौ। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले राहदानी छपाईका लागि बोलपत्र आह्वान सम्बन्धी ठेक्कामा अनियमितता गरेको आरोपमा राहदानी विभागका महानिर्देशक सहित 16 जना र सम्बद्ध 2 कम्पनी विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। आयोगले विशेष अदालतमा दायर गरेको आरोपपत्र अनुसार बोलपत्र स्वीकृत गर्दा विभागका उच्च पदस्थ कर्मचारीको समेत मिलेमतोमा प्रचलित कानूनी व्यवस्था विपरीत बोलपत्रको शर्त तथा मापदण्ड परिवर्तन गरेको तथा एकपटक स्वीकृत भइसकेको शर्त तथा मापदण्ड विपरीत हुने गरी बोलपत्र मूल्याङ्कन गरेको पाइएको छ। प्रचलित कानून विपरीत हुने गरी बोलपत्रको प्राविधिक तथा आर्थिक मूल्याङ्कन गरी गलत निर्णयका आधारमा बोलपत्र दाता कम्पनीहरूसँग सम्झौता गरेको पनि पाइएको आयोगका प्रवक्ता सुरेश नेउपानेले बताउनुभयो। आयोगका अनुसार सार्वजनिक खरिद सम्बन्धी ऐन 2063 तथा सार्वजनिक खरिद सम्बन्धी नियमावली 2064 विपरीत हुने गरी बोलपत्र दाता कम्पनीसँग सम्झौता गरेर राष्ट्रलाई ठूलो आर्थिक क्षति पुर्याएको अनुसन्धानमा देखिएको छ। प्रवक्ता नेउपानेका अनुसार यस गलत कार्यबाट राज्य कोषलाई 10,13,04,61,000 रुपियाँ हानि नोक्सानी पुर्याएको अनुसन्धानबाट खुलेको छ। यस मुद्दामा 16 जना व्यक्ति र 2 कम्पनीलाई प्रतिवादी बनाइएको छ। मुद्दा दायर गरिएका व्यक्तिहरू मध्ये 10 जना विभागका कर्मचारी छन् भने 6 जना बोलपत्र दाता कम्पनीका प्रतिनिधि छन्। मुद्दा दायर गरिएकाहरूमा विभागका महानिर्देशक तीर्थराज अर्याल, निर्देशक सुनिल कुमार केसी, तत्कालीन निर्देशक द्वय शत्रुधन प्रसाद शर्मा पोखरेल र रविन्द्र राज भण्डारी हुनुहुन्छ। यस्तै विभागका तत्कालीन लेखा अधिकृत तुलसी आचार्य, कम्प्युटर इन्जिनियर विपिन प्रसाई, तत्कालीन अधिकृत रमेश थापा, परराष्ट्र मन्त्रालयका उपसचिवहरू राजाराम दाहाल, भेष प्रसाद भुर्तेल र पुष्करराज नेपाललाई पनि मुद्दामा प्रतिवादी बनाइएको छ। राहदानी छपाईका लागि ठेक्का पाएका जर्मन कम्पनी भेरिडोस र यस कम्पनीका मुख्य व्यक्ति भई काम गरेका फाबियोला बेले र सिम फ्लोरियन पाक्वेलिन र नेपाल प्रतिनिधि सिद्धार्थ थापा विरुद्ध पनि मुद्दा दायर गरिएको छ। त्यस्तै बोलपत्र दाता अर्को जर्मन कम्पनी म्युलबर आइडी सर्भिस तथा यस कम्पनीका मुख्य व्यक्ति भई काम गरेका गरहर्ड मौरेर, पावले रेकिक तथा उक्त कम्पनीका नेपाली सहजकर्ता मणिन्द्र राज मल्ल विरुद्ध पनि मुद्दा दायर गरिएको आयोगले जनाएको छ। थापा र मल्लले नेपालमा राजनैतिक चलखेल गरेर ठेक्काको स्पेसिफिकेसनहरू बदल्दै ठेक्का दिलाउने भूमिका खेलेको आरोप छ। राहदानी छपाई प्रकरण, 16 जना विरुद्ध भ्रष्टाचार मुद्दा, एमाले उपाध्यक्ष पौडेल पक्राउ, उपशीर्षकमा गोर्खापत्र लेख्छ। नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेललाई सुर्खेत प्रहरीले हिजो पक्राउ गरेको छ। सम्पत्ति शुद्धिकरण कसुरको अनुसन्धानका सिलसिलामा जारी भएको पक्राउ पूर्जी अनुसार सुर्खेत प्रहरीले पौडेललाई सुर्खेतको वीरेन्द्रनगर नगरपालिका 3 स्थित होटल शुभबाट हिजो अपराह्न 5:15 बजे पक्राउ गरेको हो। सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागले खोजतलास गर्ने क्रममा पौडेल सुर्खेतमा रहेको बुझी आएकाले पक्राउ पूर्जी बुझाई पक्राउ पूर्जी
पक्राउ गरी प्रहरी सुरक्षा सहित विभागमा उपस्थित गराइदिनु भन्ने पत्रका आधारमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ। एमाले उपाध्यक्ष पौडेल पक्राउ उपशीर्षक दिँदै राहदानी छपाई प्रकरण 16 जना विरुद्ध भ्रष्टाचार मुद्दा गोर्खापत्रले मुख्य खबर छापेको छ। यता राहदानी छपाईमा 10 अर्बभन्दा बढीको अनियमितता शीर्षकमा अन्नपूर्णले पनि अग्रपृष्ठमा प्राथमिकताका साथ खबर छापेको छ। अन्नपूर्णले सम्पत्ति शुद्धिकरण मुद्दामा एमाले उपाध्यक्ष पौडेल पक्राउ शीर्षकमा अर्को खबर पनि छापेको छ। ग्रे लिस्टमा नेपाल यथावत शीर्षकमा अन्नपूर्णको अग्रपृष्ठमा खबर छ। वित्तीय कार्यवाही कार्यदल एफएटीएफको ग्रे लिस्टमा नेपाल यथावत रहेको छ। फ्रान्सको पेरिसमा सम्पन्न एएफटिएफको पूर्ण बैठकले नेपाललाई सम्पत्ति शुद्धिकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी निवारण एएमएल सीएफटी सम्बन्धी रणनीतिक कमजोरी अझै पूर्ण रूपमा सुधार हुन बाँकी रहेको निष्कर्षसहित निगरानी सूचीमै राख्ने निर्णय गरेको हो। नेपाल सरकारले भने तोकिएको 2 वर्षे कार्ययोजना अनुसार 15 बुँदे सुधार कार्यक्रम कार्यान्वयन भइरहेको र आगामी 8 महिनाभित्र खैरो सूचीबाट बाहिरिने लक्ष्यका साथ गृह कार्य तीव्र पारिएको जनाएको छ। नेपालले पूरा गर्नुपर्ने मुख्य कामहरू शीर्षक दिँदै अन्नपूर्ण लेख्छ, प्रमुख सम्पत्ति शुद्धिकरण तथा आतंकवादी वित्तीय लगानी एमएलटीएफ जोखिमबारे बुझाई अझ सुदृढ बनाउने, वाणिज्य ब्याङ्क, उच्च जोखिमयुक्त सहकारी संस्था, क्यासिनो, बहुमूल्य धातु तथा पत्थर व्यवसायी र घर जग्गा क्षेत्रको जोखिममा आधारित सुपरिवेक्षण सुधार गर्ने, वित्तीय समावेशीकरणमा बाधा नपर्ने गरी अवैध हुन्डी तथा एमभिटीएस प्रदायकहरूको पहिचान र कारवाही प्रक्रिया प्रभावकारी बनाउने, सम्पत्ति शुद्धिकरण अनुसन्धान गर्ने निकायहरूको क्षमता र अन्तरनिकाय समन्वय बढाउने, सम्पत्ति शुद्धिकरण सम्बन्धी अनुसन्धान तथा अभियोजनको संख्या वृद्धि गर्ने, अपराधबाट आर्जित सम्पत्ति तथा त्यसका साधनहरूको पहिचान, रोक्का, जफत र फिर्ता प्रक्रियालाई जोखिम अनुसार प्रभावकारी बनाउने र आतंकवाद तथा आम विनाशकारी हतियारसँग सम्बन्धित वित्तीय लगानी नियन्त्रणमा प्राविधिक अनुपालन थप सुदृढ गर्ने लगायतका कामहरू नेपालले पूरा गर्नुपर्ने हुन्छ। ग्रे लिस्टमा नेपाल यथावत अन्नपूर्णको अग्रपृष्ठको समाचार हो यो। रासपाको बन्द सत्र आज शीर्षकमा गोर्खापत्रले खबर छापेको छ। राष्ट्रिय स्वतन्त्र पार्टी रासपाको प्रथम राष्ट्रिय महाधिवेशन अन्तर्गत आज बन्द सत्रको कार्यक्रम हुँदैछ। सोमबारका लागि तय गरिएको बन्द सत्र प्रतिनिधि परिचय पत्र वितरण कार्य समयमै सम्पन्न हुन नसकेपछि आजसम्मका लागि स्थगित गरिएको हो। पार्टीले प्रतिनिधिहरूको विवरण, प्रमाणीकरण, नामावली रुजु तथा परिचय पत्र छपाईको काममा अपेक्षाभन्दा बढी समय लागेकाले बन्द सत्र सार्नु परेको पार्टीका प्रवक्ता मनिष झाले जानकारी दिनुभयो। महाधिवेशन स्थल भरतपुरमा हिजो साँझ आयोजित पत्रकार सम्मेलनमा पार्टीका प्रवक्ता झा र केन्द्रीय निर्वाचन आयोगका प्रमुख भुवन केसीले बन्द सत्र स्थगित गर्नुको कारणबारे जानकारी गराउनु भएको थियो। रासोपाको बन्द सत्र आज गोर्खापत्रको अग्रपृष्ठको खबर हो यो। रासोपा महाधिवेशन, प्रतिनिधि भन्छन् विधि मिचिए सङ्घर्ष गर्छौं, अन्नपूर्णले मुख्य खबर छापेको छ। चितवनमा राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाको पहिलो महाधिवेशन जारी छ। स्थापनाको 4 वर्षमै करिब 2/3 जनमत प्राप्त पार्टीलाई नीति र नेतृत्वमा सबल बनाउनकै लागि महाधिवेशनमा करिब 4,500 प्रतिनिधि चितवन आएका छन्। महाधिवेशनमा प्रतिनिधिहरूले नीति सिद्धान्त र संगठनलाई स्पष्ट दिशा दिने नेतृत्व चयनको अपेक्षा गरेका छन्। रासोपा महाधिवेशन, प्रतिनिधि भन्छन् विधि मिचिए सङ्घर्ष गर्छौ, अन्नपूर्णको मुख्य खबर हो यो।
एघार महिनामा पाउने 3 खर्बको निर्यात, भटमास, सनफ्लावर र पाम तेलको हिस्सा 46% शीर्षकमा कान्तिपुरले अर्थपृष्ठमा समाचार छापेको छ। चालु आर्थिक वर्षको 11 महिनामा 2,77,96,72,00,00 रुपियाँको वस्तु निर्यात भएको छ। यो हालसम्मकै उच्च बिन्दु हो। गत आर्थिक वर्षभर नेपालले 2,77,03,00,00,00 रुपियाँको वस्तु निर्यात गरेको भन्सार विभागको तथ्याङ्क छ। निर्यात वृद्धि भएसँगै कुल वैदेशिक व्यापार पनि बढेको विभागले बताएको छ। 11 महिनामा पाउने 3 खर्बको निर्यात, भटमास, सनफ्लावर र पाम तेलको हिस्सा 46%, यो समाचार हो कान्तिपुरको अर्थ पृष्ठको। चिया उद्योगी राजधानीमा सरकारको ध्यान आकर्षण गराउँदै गोर्खापत्रले अर्थपृष्ठमा खबर छापेको छ। चिया उद्योग बन्द भएको 8 दिन बितिसक्दा पनि राज्यका तर्फबाट केही पहल नभएपछि चिया उद्योगीको प्रतिनिधिमण्डल राजधानी काठमाडौँ पुगेको छ। सूर्योदय अर्थोडक्स टी प्रोड्युसर्स एसोसिएसन नेपालको नेतृत्वमा राजधानी पुगेको टोलीले तत्काल कसरी उद्योग सञ्चालन गर्ने भन्ने विषयमा सरकारको ध्यान आकर्षण गराएको एसोसिएसन उपाध्यक्ष ज्ञानी लिम्बुले बताउनुभयो। इलाम दुईका प्रतिनिधि सभा सदस्य सुहाङ नेङवाङ सहितको टोलीले हिजो नेपाल सरकारका उद्योग, कृषि, वाणिज्य लगायतका मन्त्रालयमा पुगेर विकल्प सहितको ज्ञापन पत्र बुझाएको छ। ज्ञापन पत्रमा उद्योगीले भारतसँग केही संवाद र सहकार्य गर्न नसकिए तत्काल किसानको हरियो पत्ती नष्ट हुन नदिने वैकल्पिक उपाय उल्लेख गरेका छन्। ज्ञापन पत्रमा चाँडो भन्दा चाँडो भारतसँग कूटनीतिक पहल गरिनुपर्ने, अन्तर्राष्ट्रिय स्तरको परीक्षण प्रयोगशाला नेपालमा नबनेसम्म भारत निकासी हुने चियालाई पुरानै ढंगले निकासी गर्ने वातावरण बनाइनुपर्ने, अहिले गोदाममा थन्किएको तयारी चिया बिक्री नभएसम्म उद्योगलाई बिना ब्याज ऋण दिएर उद्योग सञ्चालनको वातावरण बनाइनुपर्ने, तत्काल अन्तर्राष्ट्रिय स्तरको प्रयोगशाला परीक्षण केन्द्र स्थापना गर्नुपर्ने, चियालाई अर्ग्यानिक उत्पादन गर्न चिया क्षेत्रलाई आवश्यक स्थानीय, प्रदेश र केन्द्रको बजेट सहित कानून र ऐन संशोधन गर्नुपर्ने लगायतका मुद्दा उल्लेख छन्। चिया उद्योगी राजधानीमा सरकारको ध्यान आकर्षण गराउँदै गोर्खापत्रको अर्थपृष्ठको समाचार हो यो। आर्थिक गणनाको अन्तिम तथ्याङ्क आगामी माघमा, अन्नपूर्णको अर्थपृष्ठमा खबर छ। दोस्रो राष्ट्रिय आर्थिक गणना 2082 स्थलगत तथ्याङ्क संकलन कार्य अन्तिम चरणमा पुगेको छ। राष्ट्रिय तथ्याङ्क कार्यालयले चालु आर्थिक वर्ष 2082-83 सञ्चालन गरिरहेको अर्थतन्त्र मापनको लागि आर्थिक गणना भन्ने नाराका साथ सञ्चालित यस अभियानको प्रगति र आगामी कार्यदिशाबारे जानकारी दिएको हो। आर्थिक गणनाको अन्तिम तथ्याङ्क आगामी माघमा, अन्नपूर्णले अर्थपृष्ठमा खबर छापेको छ। पश्चिम तराईमा अत्याधिक गर्मी, गर्मीले कैलाली र कञ्चनपुरका विद्यालय बन्द, नागरिकले भित्री पृष्ठमा खबर बनाएको छ। पश्चिम तराईमा अत्याधिक गर्मी बढेर जनजीवन कष्टकर बनेको छ। अत्याधिक गर्मीले विद्यार्थीलाई विद्यालय जान पनि गाह्रो भएपछि कैलाली र कञ्चनपुरका विभिन्न स्थानीय तहले विद्यालयमा बिदा दिएका छन्। धनगढी उपमहानगरपालिकाले उपमहानगरका सबै सामुदायिक तथा संस्थागत विद्यालयमा असार 9 आजदेखि 12 गतेसम्म विद्यालयमा पठन पाठन बन्द गर्ने निर्णय गरेको छ। यसै गरी कञ्चनपुरको बेतकोट नगरपालिकाले पनि नगरभित्रका सबै विद्यालयमा आजदेखि 12 गतेसम्म विद्यालय बन्द गर्ने निर्णय गरेको छ। भीमदत्त नगरपालिकाले असार 19 सम्म नगरभित्रका विद्यालयमा बिदा दिएको छ। विद्यार्थीको स्वास्थ्यमा पर्न सक्ने प्रतिकूल असरलाई ध्यानमा राखेर लामो बिदाबाट कट्टा हुने गरी गर्मी र बर्खे बिदा दिइएको प्रमुख प्रशासकीय अधिकृत महेश बहादुर बमले जारी गर्नुभएको सूचनामा उल्लेख छ। कैलाली र कञ्चनपुरमा अत्याधिक गर्मीका साथै तातो हावा लू चल्ने गरेको छ। गर्मीका कारण बिरामी हुनेको संख्या पनि बढेको छ। पश्चिम तराईमा अत्याधिक गर्मी, गर्मीले कैलाली र कञ्चनपुरका विद्यालय बन्द, नागरिकले भित्री पृष्ठमा खबर छापेको छ। रेडियो नेपालबाट कार्यक्रम अखबार सुनिरहनु भएको छ। अब केही बेर विज्ञापन र सन्देश।

0: नेपाल टेलिकमको फाइबर इन्टरनेट नयाँ चडान गर्न तथा मर्मत गर्न घरमै बसी बसी 198 डायल गरे पुग्छ।
1: नेपाल टेलिकम, राष्ट्रको संचार।
2: अब पत्र पत्रिकाले छापेका बाँकी प्रसंग। टेकु बाहेक सरकारी अस्पतालमा रेबिज विरुद्धको छैन खोप, सर्पदंशको भ्याक्सिन पनि हाहाकार, नयाँ पत्रिकाले भित्री पृष्ठमा खबर बनाएको छ। कुकुर, बिराला, बाँदर जस्ता जनावरले टोकेपछि रेबिज विरुद्धको खोप लगाउन अस्पताल धाउने बिरामी बढेका छन्। तर शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकु बाहेक सरकारी अस्पतालमा उक्त खोप दुई महिनादेखि अभाव छ। यति मात्र होइन, गर्मी र बर्खा लागेसँगै सर्पको जोखिम बढिरहेका बेला देशभरका प्रादेशिक र जिल्ला अस्पतालमा सर्पदंशको भ्याक्सिन पनि हाहाकार छ। जबकि रेबिज लागेको जनावर र सर्पले टोक्दा जति सक्दो चाँडो खोप नलगाए बिरामीको ज्यानै जान सक्छ। उपत्यका बाहिरका धेरै सरकारी अस्पतालले रेबिज विरुद्धको भ्याक्सिन छैन भनेर टेकु अस्पतालमा रेफर गरिरहेका छन्। उक्त अस्पतालका वरिष्ठ सरुवा रोग विशेषज्ञ डाक्टर शेरबहादुर पुनका अनुसार गत वैशाखदेखि नै यस्तो अवस्था देखिएको छ। टेकु बाहेक सरकारी अस्पतालमा रेबिज विरुद्धको छैन खोप, सर्पदंशको भ्याक्सिन पनि हाहाकार, नयाँ पत्रिकाको भित्री पृष्ठको खबर हो। नयाँ पत्रिकाले नै रोकिएन आयल निगमको कमाउ धन्दा, पार्किङ स्थलबाटै ट्याङ्कर गायब पारेर तेल चोरी शीर्षकमा खबर छापेको छ। आयल निगमको कोशी प्रादेशिक कार्यालय विराटनगरका कर्मचारी, चालक र ढुवानीकर्ताको मिलेमतोमा डिपोको पार्किङ स्थलबाट 20,000 लिटर पेट्रोल बोकेको ट्याङ्कर गायब गरिएको छ। ट्याङ्करमा रहेको मध्ये 18,800 लिटर पेट्रोल अन्यत्र बेचेर सडक किनारमा छाडेको अवस्थामा प्रहरीले ट्याङ्कर फेला पारेको छ। रोकिएन आयल निगमको कमाउ धन्दा, पार्किङ स्थलबाटै ट्याङ्कर गायब पारेर तेल चोरी, नयाँ पत्रिकाको भित्री पृष्ठको खबर हो यो। इजरायल भाषा परीक्षा 2300 माग 1200 मात्र पास, कारोबारले खबर छापेको छ। इजरायलले दीर्घकालीन स्याहार केन्द्रका लागि नेपालबाट 2300 जना कामदार माग गरेकामा अङ्ग्रेजी भाषा परीक्षामा यसको करिब आधा मात्र पास भएका छन्। इजरायलले स्याहार केन्द्रमा जागिर खान जाने उम्मेद्वारले क्याम्ब्रिज अपस्किल अङ्ग्रेजी भाषा परीक्षा पास गर्नुपर्ने नियम राखेको छ। केही दिन अघि यही परीक्षा भएकामा आवश्यक मागका तुलनामा आधा मात्र संख्यामा पास भएका हुन्। इजरायल भाषा परीक्षा 2300 माग 1200 मात्र पास, कारोबारको अग्रपृष्ठको समाचार हो यो। समयमै काम नगर्ने 12 ठेकेदारका 16 सडक र पुलका ठेक्का तोडियो, कारोबारको भित्री पृष्ठमा खबर छ। पटक पटक ताकेता गर्दा पनि कर्णाली राजमार्ग अन्तर्गतका सडक तथा पुल निर्माणको काम अघि नबढाउने, 12 निर्माण व्यवसायका 16 ठेक्का अन्त्य गरिएको छ। कर्णालीको जडीबुटी

0: प्राप्त नहुने भन्ने कुरा के पनि छैन भन्छ।
1: हजुर, अलिकति एउटा प्रसङ्ग उठाउँ, यो पशुपतिको पुजारीको सम्बन्धमा भारतीय परम्पराबाट आउने चलन छ, सांस्कृतिक सम्बन्ध हो या अथवा त्यसको पूजाको लागि नेपालमा त्यो किसिमको पण्डितहरू त्यो किसिमको ब्राह्मणहरू उपलब्ध नहुने कारण, यस बारेमा पनि अलिकति
0: बेला बेलामा चर्चामा आइराख्ने विषय हो। कहिले कहिले त यसले एउटा ठुलो विवाद पनि ल्याएको हामी सुन्छौँ, देख्छौँ, देखि पनि हालेछौँ होइन। अब यसमा चाहिँ के छ भने, मैले पनि अब भगवान पशुपतिनाथको विषयमा जाने धेरै खोजी गरेँ, त्यो खोजी गर्दा करिब करिब 12 वर्षको समय मेरो गयो। त्यो 12 वर्षको समयमा खोजी गर्दा मैले के देखेँ भने, पहिला चाहिँ नि त्यहाँ सन्यासीहरूले पूजा गर्ने चलन थियो, सन्यासीहरू, किनभने भगवत प्राणवर्धन प्राण कौशिकहरूको उल्लेख पाइन्छ। त्यसपछि फेरि पछि चाहिँ बिचमा गएर दक्षिणात्य भट्टहरूले पूजा गर्ने चलन आयो, अनि त्यो पनि केही समय चलेपछि फेरि सन्यासीहरूले पूजा गर्ने चलन आयो। त्यो सन्यासीहरूले गर्ने पूजा चाहिँ जगत जय मल्ल, जयप्रकाश मल्ल, काठमाडौँको अन्तिम राजा जयप्रकाश मल्लको बुवाको समयसम्म चल्यो। अनि त्यो 1792 यता भनेको अब अहिले त करिब करिब 300 वर्षै भइसक्यो, त्यो बेलादेखि चाहिँ नित्य निरन्तर चाहिँ यो दक्षिणात्य भट्टहरूले पूजा आजा गरिरहनु भएको छ, सिवाय केही समय अघि 7 दिन चाहिँ फेरि त्यो कट्यो होइन। अब त्यो के कारणले यस्तो भएको छ त भन्दा, नेपालको परम्परामा स्वयम्भू लिङ्गहरू खास गरी, र त्यसपछि चाहिँ अब कुनै ठुला पुगीसरी आउने मान्छेहरूले राजा महाराजाहरूले राखेकोमा चाहिँ भगवान पशुपतिनाथको मन्दिरलाई उदाहरण बनाएर त्यहाँ जस्तै म बनाउँछु भन्ने हिसाबले जहाँ जहाँ चाहिँ मन्दिर बन्यो त्यो ठाउँमा पनि दक्षिणात्य भट्ट नै पुजारी हुन्, जस्तो चाहिँ त्रिपुरेश्वर भनौँ, गोकर्णेश्वर मन्दिर भनौँ, नन्दिकेश्वर मन्दिर भनौँ, किलेश्वर मन्दिर भनौँ होइन, त्यहाँ पनि पहिला जाने दक्षिणात्य नै हुन्। अब अहिले कतिपयमा चाहिँ ती दक्षिणात्यहरूको चाहिँ अब हिजो पशुपतिनाथको देखेर बनाइयो, पछि चाहिँ तिनीहरूका वंशहरू नाश भयो अथवा हेर्ने मान्छे भएन, अनि आफ्नो हिसाबले चाहिँ उनीहरूकै सन्ततिहरूले अहिले चलिरहेछ। भट्ट थर त छ तर उनीहरू नेपाली भइसके, त्यसरी पनि चलिरहेछ। अब यता पशुपतिनाथमा चाहिँ अब राज्यकै स्तरबाट अहिलेदेखि होइन, लिच्छवी कालदेखि नै राज्यसँग सम्बन्धित भएर चाहिँ चलिरहेको हुनाले त्यहाँ आफ्नै किसिमको परम्परा छ। अब त्यहाँको परम्परा चाहिँ दक्षिणात्य भट्ट हुनुको कारण चाहिँ एउटा त त्यहाँ आजन्म शाकाहारी भएको ब्राह्मण चाहियो, हामी कहाँ चाहिँ अहिलेको पुस्तामा या एक दुई पुस्तामा भएका ब्राह्मणहरू त पाइन्छन् तर युगौँ युगदेखि शाकाहारी छैनन्, एउटा त्यो। अर्को चाहिँ कृष्ण यजुर्वेदी ब्राह्मणहरूले चाहिँ पूजा गर्ने परम्परा चलाइयो, अर्को चाहिँ खतखुन केही पनि नभएको चाहियो, अनि अर्को चाहिँ पशुपति विद्वान चाहियो, संस्कृतको क्षेत्रमा विद्वान पनि हुनु पर्यो, पढ्दाखेरि चाहिँ भगवान् शिव तत्त्व बारेमा पशुपति तत्त्व बारेमा बताउन सक्ने हुनु पर्यो, एउटा त्यो भयो। अब अर्को चाहिँ अनि नेपालमा चाहिँ हाम्रो ब्राह्मणहरूमा के चलन छ भने, अब यस्तो चाहिँ यो स्वयम्भू अथवा चाहिँ ठुला ठुला मठ मन्दिरहरूमा गएर पुजारी हुँदाखेरि शिवस्व खाइयो भनेदेखि 7 पुस्तासम्म पिर्छ, यसैले त्यो 7 पुस्ता त पिर्नु हुँदैन भन्ने भएर पन्छे, त्यो पन्छेको हुनाले पनि जाने अब दक्षिणात्य भट्ट ब्राह्मणहरू नै अहिलेसम्म पूजा आजा गर्ने चलन छ। अब यो कतै सम्झौता गरेर अथवा के गरेर गरेको होइन, त्यो आफ्नै सांस्कृतिक परम्परा हो, किनभने कुनै जमानामा जाने कोही जाने विद्वान आउनुभयो, त्यो विद्वानले चाहिँ यसरी गर्न पायो भन्थ्यो भन्नुभयो। अब जस्तो सन्यासीहरूबाट पूजा आजा चलिरहेको थियो, सन्यासी र त्यतिखेरको राजाको बिचमा जाने खटपट चल्यो, त्यसपछि उहाँले समाधि लिइदिनुभयो, अबदेखि हाम्रो कोही पूजा गर्न आउँदैन भनेपछि अब कसलाई ल्याउने त भनेपछि दक्षिणात्य भट्टहरू आएका हुन्। त्यो पनि विन्ध्याचलदेखि दक्षिणका एउटै ठाउँको मात्रै हुँदैन, नाता पर्न हुँदैन, बाउ पछि छोरा हुनु हुँदैन, त्यसको आफ्नै अनुशासन आफ्नै नियम छ, आफ्नै प्रणाली छ, त्यो गरेर पूजा गर्ने हो। अब कसै कसैले सोध्नुहुन्छ नेपाली नहुने त, नेपालमा नेपाली नहुने त भन्ने हुन्छ, हुन्छ एकदम हुन्छ, तर म पशुपतिनाथकै पूजा गर्छु भनेर 3-4 पुस्तादेखि जाने माछा मासु नखाएका कोही ब्राह्मण हुनु पर्यो, अनि 25 वर्षसम्म जाने वेद पढाइ हुनु पर्यो होइन। भला कृष्ण यजुर्वेद उहाँहरूले पढेर आउँछन् भने शुक्ल यजुर्वेदी पढ्दै पनि भयो, तर म यो पढिसकेपछि पशुपतिकै पुजारी हुन्छु भनेर जाने गर्ने स्कुल त हामी कहाँ छैन। यहाँ चाहिँ के छ त भन्दा, दक्षिणात्य भट्ट ब्राह्मणहरू चाहिँ श्रृङ्गेरी पीठबाट, शङ्कराचार्यको त्यहाँ शारदा श्रृङ्गेरी पीठ छ, त्यहाँ चाहिँ उहाँहरू गुरुकुल परम्पराबाट पढाइ हुन्छ। उहाँहरूको उद्देश्य भनेको जसरी हाम्रा यहाँ नेपालीका छोराछोरीहरू म डक्टर बन्छु, इन्जिनियर बन्छु, म प्रशासक बन्छु, म मन्त्री बन्छु भनेर पढ्छन्, त्यहाँ म पुजारी बन्छु भनेर पढ्छन्, उद्देश्य नै पुजारी बन्ने, त्यसैले त्यो स्कुलबाट आएका मान्छेहरू जाने त्यहाँ पूजा आजा गर्ने चलन छ।
2: पशुपतिनाथले दिने शान्ति, सहिष्णुता र सद्भावको सन्देशलाई नेपालमा मात्र सीमित नराखेर यसको आध्यात्मिक ऊर्जा र सभ्यताको महत्त्व विश्वभर पुर्याउन हामीले प्रचार प्रसार, अध्ययन अनुसन्धान र सांस्कृतिक आदान प्रदानमा ध्यान दिनुपर्छ। पशुपतिनाथ हाम्रो परिचयको जिउँदो प्रमाण मात्र नभई विश्वलाई नेपालबाट दिइने आध्यात्मिक उपहार हो भन्ने सन्देश सशक्त रूपमा फैलाउन सकिन्छ।
1: यसर्थ हामी सबैको कर्तव्य हो यस धरोहरलाई जोगाउनु। संरक्षणको अर्थ केवल भौतिक संरचनालाई मात्र जोगाउनु होइन, यहाँको आस्था, मूल्य र वातावरणलाई

0: पनि सजीव राख्नु हो।
1: हामी यही उद्देश्यका साथ कार्यक्रम हाम्रो सभ्यता मार्फत केही श्रृङ्खलासम्म चर्चा गर्ने क्रममा रहेका छौँ।
0: यसका लागि केही श्रृङ्खलासम्म नियमित हामी रहन्छौ। पशुपतिनाथको इतिहास, व्यवस्थापन र संरक्षण बारे प्रष्ट दृष्टि राख्नुहुने विज्ञ पशुपति क्षेत्र विकास कोषका पूर्व सदस्य सचिव पशुपतिनाथ र पाशुपत क्षेत्रका जीवित ज्ञान कोष डाक्टर गोविन्द टन्डनसँग।
1: हस्त, सार्वजनिक सेवा प्रसारण रेडियो नेपालमा आगामी मङ्गलबार बिहान 7:25 बजे यो कार्यक्रम हाम्रो सभ्यता मार्फत फेरि हाम्रो भेट हुनेछ। त्यस बेला कार्यक्रम अवश्य सुन्नुहोला भन्ने अनुरोध गर्दै रत्नावली शर्मा र नवीन दाहाल बिदा हुन्छौ। नमस्कार।
2: नेपाल, अब पालो हाम्रा चेलीहरूको साफ महिला च्याम्पियनसिपको हरेक गोल, हरेक रोमाञ्चक पल अब सिधै तपाईँहरूको मोबाइलमा मात्र डिगो एपमा। आज नै एप स्टोर वा प्ले स्टोरबाट डिगो एप डाउनलोड गर्नुहोस् र नेपाली महिला फुटबललाई साथ दिनुहोस्। समय छ, जोस छ, अब समर्थन गर्ने पालो तपाईँको। डिगो, राष्ट्रको खेल तपाईँको हातमा। आज नै डाउनलोड गर्नुहोस्।

0: प्रमाणित तथा स्वस्थ सुन्तलाको बिरुवा लगाऊ, सुखी जीवनको लागि आफ्नो आमदानीको स्रोत बढाऊ।
1: हामी सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट बोलिरहेका छौँ। अब सुनाउँछौँ तेज प्रसाद अर्यालको स्वरमा रहेको यो स्वदेश गान। रचना गायक स्वयंकै हो भने सङ्गीत रहेको छ धनबहादुर गुरुङको।

स्वदेशगान सुनाउने क्रममा अब सुनाउँछौँ सोम बज्राचार्य र साथीहरूको स्वर, तीर्थ श्रेष्ठको रचना अनि सङ्गीत हो सोम बज्राचार्यकै।

स्वदेश गानहरू सुनाउने क्रममा अबका लागि अन्तिम स्वदेश गान सुनाउँछौ हरिशंकर चौधरी र साथीहरूको सुर भगवती जोशीको रचना अनि संगीत हो कीर्ति न्यौपानेको। यसपछि सूचना र सन्देश सुन्नुहुनेछ भने ठिक 8 बजे बिहान अङ्ग्रेजीमा समाचार सुन्न सक्नुहुनेछ। रेडियो नेपाल सुन्दै रहनुहोला।

0: विदेशमा बस्दा फजुल खर्च र गैर कानुनी काम नगरौ, जेल सजाय वा दण्ड जरिवाना पनि हुन सक्छ।
1: सिकेको सीप र पुँजीलाई उद्यममा लगानी गरौ, तपाईँको परिश्रम सुरक्षित भएमा वैदेशिक रोजगारी सफल हुनेछ।
0: वैदेशिक रोजगार बोर्डको सचिवालय।
2: पैदल यात्रीले सदैव बाटो पार गर्दा जेब्रा क्रस, आकाशे पुल वा सुरक्षित स्थानबाट मात्रै बाटो पार गरौं।
3: नेपाल सरकार, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सडक विभाग।

0: This is Radio Nepal. I'm Srizana Bastola with the news. The headlines first. Closed session of Rashtriya Swatantra Party's National Convention rescheduled for today. CPN-UML's Vice Chair and former Finance Minister Bishnu Paudel arrested from Surkhet over money laundering investigation. Anti-graft body CIAA files charge sheet against 16 people, including Passport Department's Director General Tirtharaj Aryal. And UK Prime Minister Starmer announces departure from Labour leadership. Starmer to remain Prime Minister until successor is chosen. Now the news in detail. The closed session of the first national convention of the Rashtriya Swatantra Party has been postponed until Tuesday today due to delays in verifying delegate details and distributing identity cards. Party spokesperson Manish Jha said additional time was needed to ensure accurate delegate records and participation. The party plans to begin the closed session afternoon today, where delegates will discuss key proposals and move forward with the process of electing a new 151-member central committee, including 19 office bearers. CPN-UML Vice Chair and former Finance Minister Bishnu Prasad Paudel has been arrested yesterday by the Department of Money Laundering Investigation from Birendra Nagar of Surkhet. District Police Office Chief SP Thakur Pokhrel said Paudel, who had arrived in Surkhet for a program to gather suggestions on the UML reorganization process, was taken into custody and preparations are underway to transport him to Kathmandu. Paudel was arrested directly from the venue of an ongoing program at a hotel in Birendranagar. The arrest was made in connection with an investigation into suspicious sources of his share transactions and assets. Paudel was previously also implicated in the Lalita Niwas land scam case. The Commission for the Investigation of Abuse of Authority, CIAA, has filed a corruption case against 16 individuals, including the Director General of the Department of Passports, Tirtharaj Aryal, involving an alleged amount of 10.13 billion rupees. According to CIAA spokesperson Suresh Neopani, the accused include Director Sunil Kumar Kesi, former Director Satrudhan Prasad Sharma Pokhrel, former Director Rabindra Raj Bhandari, former Account Officer Tulasi Prasad Acharya, Computer Engineer Bipin Prasai, former Section Officer Somesh Thapa, and former Undersecretaries of the Ministry of Foreign Affairs Rajaram Dahal, Bhesh Prasad Bhurtel, and Puskar Raj Nepal, among others. The Commission stated that the case relates to irregularities in passport printing, where technical and financial evaluations of tenders were carried out in violation of prevailing laws. Based on incorrect recommendations and decisions, contracts were signed and partial payments were made, leading to corruption. Similarly, corruption cases have also been filed against Mohalbur ID Services GmbH and its key representatives Gerhard Maurer, Pavel Weki and Manindra Raj Malla involving 190.69 million rupees. Another case has been filed against Veridos GmbH and its representatives Fabiola Bellerstream, Florian Packlin and Siddharth Thapa involving 822.35 million rupees. The CIAA has sought punishment including imprisonment and fines equal to the claimed amounts. The Commission said the charge sheet was filed yesterday at the Special Court in Kathmandu. Nepal continues to remain on the monitoring list or grey list of the Financial Action Task Force, FATF, which has pointed out the need for further improvements despite ongoing reform efforts to remove Nepal from the list. The International Anti-Money Laundering and Terrorist Financing Watchdog on the 19th of June this year decided to continue keeping Nepal in the grey list. The FATF said that although Nepal has taken some step towards strengthening its anti-money laundering and counter-terrorist financing framework, the progress is inadequate to meet international standards. This year's monsoon system has made its way into Nepal 6 days later than usual and it's now spreading across the eastern and central region of the country. According to the latest monsoon bulletin from the Meteorological Forecasting Division under the Department of Hydrology and Meteorology, the monsoon that first entered Nepal through Kosi province last Friday has now expanded to four additional provinces. The department reports that the monsoon has now covered the entire Kosi area, Madhes Bagmati, parts of Gandaki province, and the eastern section of Lumbini province. However, meteorologist Sanjeev Adhikari noted that the monsoon system is still relatively weak, so it may take a few more days to reach the rest of the country. Meanwhile, the government has intensified preparations for the monsoon season by strengthening disaster response and coordination systems across the country. The National Disaster Risk Reduction and Management Authority says its command post is operating 24 hours a day with enhanced monitoring and early warning mechanisms. The Monsoon Preparedness and Response Action Plan estimates that more than 226,000 people from nearly 52,000 households could be affected this season, with Lumbini province facing the highest risk. Authorities have urged continued vigilance despite forecasts of below average rainfall. Prime Minister Balendra Shah visited the Elephant Breeding and Training Center at Korsor Sauraha in Chitwan yesterday and made an observation of the facility. According to Manipuran Chaudhary, head of the breeding center, Prime Minister Shah visited the training center with his family. There are currently 9 foals and 7 elephant calves at the training center in Korsor. Prime Minister Shah, who is also a senior leader of the Rashtriya Swatantra Party (RSP), is currently in Chitwan to attend the party's first national convention. The government has formed a task force to address problems affecting Nepal's tea exports to India. The committee has been tasked with studying the issue and submitting immediate, medium and long-term recommendations within 2 weeks, as shared by Prime Minister Balendra Shah's press and research expert Deepa Dahal. Tea exports have been disrupted after Indian authorities made quality testing mandatory for every tea consignment imported from Nepal, creating difficulties for small and medium-scale tea farmers and exporters. This news comes to you from Radio Nepal. Now it's time for a short break.
1: Daddy India jani, mommy China jani. Dubai jana Facebook ra Viber ma zero. Ani hamile kasari contact garne?
2: Timiharu Facebook ra Viber ma hero bhara ke garne? Nepal Telecom le lyako sewa suvidha ko bare ma zero rai chau. Aile Nepal Telecom le roaming sewa lyaeko cha. China ra India ma hamro yahi prepaid mobile majjale chalcha. बेला बेलामा कुरा गर्न केही समस्या छैन.
1: हो र भने अनि कसरी चलाउने चाहिँ थाहा छ त?
2: किन थाहा नहुनु? यो सेवा एक्टिभेट गर्नलाई *1415 *7 र ह्यास डायल गर्नुपर्छ र उतैबाट रिचार्ज गर्न पनि मिल्छ. तिमीहरूलाई पनि अरू कुरा थाहा पाउन मन छ भने नेपाल टेलिकमको मोबाइल एप्स अथवा वेबसाइट हेरे हुन्छ.
3: नेपाल टेलिकम, राष्ट्रको संचार.
0: वेलकम ब्याक. नाउ द रिमेनिङ न्यूज. Minister for Information and Communications Dr. Bikram Timil Sinha has emphasized the importance of putting customers first in service delivery. During his visit to Nepal Telecom in Bharatpur yesterday, he urged staff to prioritize customer satisfaction. Minister Timil Sinha acknowledged the challenges faced by service seekers who struggle to access government services and encouraged a more efficient response to their complaints. Dr. Timil Sinha said while significant progress has been made in the telecommunications sector, there's still more to achieve to meet public expectations. Minister for Agriculture, Forest and Environment Geeta Chaudhary has pledged to strengthen efforts to reduce human-wildlife conflict in and around Chitwan National Park. During a visit to Chitwan, she inspected the proposed tiger sanctuary site, wildlife conservation facilities and rhinoceros relocation preparations, stressing the need for coexistence between human and wildlife, improved forest guard capacity and long-term measures for conservation and conflict management. You are listening to Radio Nepal's ATM English News Bulletin. Now on to an international news update. British Prime Minister Sir Keir Starmer has announced he will step down as leader of the Labour Party and remain Prime Minister until a new leader is elected. The BBC reported that Sir Keir Starmer, speaking from Downing Street, said he accepted he was not best placed to lead Labour into the next general election and had informed the King of his decision to step down. Starmer said he accepted he was not the best person to lead Labour into the next general election and pleased an orderly transition of power. Former Greater Manchester Mayor Andy Burnham is considered the front-runner to succeed him. A new Labour leader is expected to be chosen before Parliament returns in September. Starmer became Prime Minister in July 2024 following Labour's landslide election victory. Now the general weather forecast for the country today. The Meteorological Forecasting Division has forecast the weather to remain generally cloudy over the hilly and Himalayan regions of the country as well as the Tarai region of Kosi province. Partly cloudy conditions are likely over Madhes province and the Tarai areas of Bagmati and Gandaki provinces, while the Tarai region of Lumini and Sudur Paschim provinces are expected to remain mainly fair. There is a possibility of moderate rain or snowfall accompanied by thunder and lightning at a few places in the hilly and Himalayan regions of Kosi, Bagmati and Gandaki provinces and at one or two places in the hilly and Himalayan regions of Lumbini, Karnali and Sudur Paschim provinces today. Moderate rainfall with thunder and lightning is also likely at a few places in Kosi Tarai and at isolated places in Madhes and the Tarai areas of Bagmati and Gandaki provinces. Meanwhile, heat wave conditions are likely at some places in the Tarai region of Lumbini and Sudur Paschim provinces. Hot day conditions may also occur in parts of the Tarai region of Bagmati and Gandaki provinces today. With this, we have almost come to the end of this news bulletin from Radio Nepal for this hour. Before wrapping it up, let's have a reminder of the headlines once more. Closed session of Rashtriya Swatantra Party's National Convention rescheduled for today. CPN UML's Vice Chair and former Finance Minister Bishnu Paudel arrested from Surkhet over money laundering investigation. Anti-graft body CIAA files charge sheet against 16 people including Passport Department's Director General Tirtharaj Aryal. And UK Prime Minister Starmer announces departure from Labour leadership, Starmer to remain Prime Minister until successor is chosen. This is all we have for this bulletin. Our next bulletin in English will be at 2 in the afternoon. You can listen to us online on our website radionepalonline.com and our mobile app. For more news and information, keep listening to Radio Nepal. Have a good day.
4: Nepal, अब पालो हाम्रा चेलीहरुको साफ महिला च्याम्पियनसिपको हरेक गोल हरेक रोमाञ्चक पल अब सिधै तपाईँहरूको मोबाइलमा मात्र डिगो एपमा आज नै एप स्टोर वा प्ले स्टोरबाट डिगो एप डाउनलोड गर्नुहोस् र नेपाली महिला फुटबललाई साथ दिनुहोस् समय छ जोस छ अब समर्थन गर्ने पालो तपाईँको डिगो राष्ट्रको खेल तपाईँको हातमा आज नै डाउनलोड गर्नुहोस्
5: कृषक माझ बिउ बिजन गुणस्तर नियन्त्रण केन्द्र ललितपुरको अनुरोध
6: जल तथा मौसम विज्ञान विभागले यस वर्षको मनसुनमा देशका अधिकांश भूभागमा सरदर भन्दा कम पानी पर्ने प्रक्षेपण गरेको सन्दर्भमा धान खेती गर्ने कृषकहरूमा बिउ बिजन गुणस्तर नियन्त्रण केन्द्र ललितपुरको अनुरोध
5: नेपालमा सूचित वा पञ्जीकृत भएका धानका जातहरू छनौट गर्नुहुन अनुरोध सहित
6: छोटो अवधिमा पाक्ने धानका जातहरू छनौट गर्नुहुन समेत आग्रह गर्दछौ
5: सम्भव भएसम्म सुक्खा सहने जातहरू जस्तै सुक्खा श्रृङ्खलाका जातहरू तथा घैया 1, 2 र 3 र सुक्खा तथा डुबान दुवै सहने बहुगुणी 1, बहुगुणी 2 जातहरू प्रयोग गर्न हुन अनुरोध छ
6: यसका साथै सुक्खाको प्रभाव कम गर्न धानको ब्याड राख्दा एकैपटक नराखी निश्चित दिनको अन्तरालमा राख्नु हुन त्यस्तै बर्सातको पानी संकलन प्रविधि छरुवा धान प्रविधिको अवलम्बन गर्नुहुन समेत अनुरोध छ
5: बिउ बिजन गुणस्तर नियन्त्रण केन्द्र हरिहर भवन तथा राष्ट्रिय बिउ बिजन समितिको सचिवालय ललितपुर
6: फोन नम्बर 5423159
7: सुशासन प्रवर्धनमा आम नागरिक सँगै सामाजिक स्वयंसेवी संघ संस्थाहरूको ठूलो भूमिका हुन्छ
8: त्यसैले स्थानीय तहमा सुशासन प्रवर्धन गर्न स्वयंसेवी नागरिक संस्थाहरूको भूमिका महत्त्वपूर्ण हुनुपर्छ
7: नागरिक संस्था आफू पनि जवाफदेही र पारदर्शी बनौ र अरूलाई पनि आफू जस्तै बन्न प्रेरित गरौ।
8: नेपालमा सुशासनको पहल ट्रान्सपरेन्सी इन्टरनेसनल नेपाल भ्रष्टाचार विरुद्धको सहकार्य।
9: शिक्षाको नीति, अभ्यास र प्राप्ति,
10: नेपाली विद्यालय विश्वविद्यालयको पाठ्यक्रम अध्ययन, पाठ्यवस्तु सिकाइ र प्राध्यापन कला,
9: शिक्षा क्षेत्रमा रहेका तमाम समस्याको पहिचान र समाधानको उपाय,
11: शैक्षिक उत्पादन, रोजगारी, नेपाली ज्ञान र परम्परा माथि रेडियो नेपालको बहस कार्यक्रम शैक्षिक बहस।
12: नमस्कार, शैक्षिक बहसको एउटा अर्को श्रृङ्खलामा सम्पूर्णलाई हार्दिक स्वागत छ। म मुकुन्द भण्डारी। शैक्षिक बहस सार्वजनिक सेवा प्रसारण रेडियो नेपालको केन्द्रीय प्रसारण र अनलाइनमा www.psbnepal.gov.nb मार्फत संसारभर एकैसाथ सुन्दै हुनुहुन्छ। आजको श्रृङ्खलामा हामी नेपालमा खुल्ला विश्वविद्यालय मार्फत कसरी शिक्षा आर्जन गर्न सकिन्छ, त्यसको लागि के कस्ता प्रक्रियाहरू अपनाउनु पर्छ भन्ने विषयमा कुराकानी, बहस र अन्तर्क्रिया गर्नेछौँ। यसको लागि हामीसँग हुनुहुन्छ नेपाल खुल्ला विश्वविद्यालयका उपकुलपति डाक्टर जीवन खड्का। डाक्टर, स्वागत छ कार्यक्रममा।
13: धन्यवाद।
12: नेपाल खुल्ला विश्वविद्यालयको उपकुलपति हुनुहुन्छ। नेपालमा परम्परागत रूपमा चलिआएका विश्वविद्यालय भन्दा यो किन फरक छ?
13: धन्यवाद सर। यो नेपाल खुल्ला विश्वविद्यालय 2073 संसदबाट पारित ऐन अनुसार स्थापना भएको हो र यो विशेष गरी यसको प्रस्तावनामा नै के भनिएको छ भने उच्च शिक्षाबाट वञ्चित रहेको जुन समुदाय छ त्यसलाई अहिलेको आधुनिक विधि र प्रविधिको माध्यमबाट उच्च शिक्षाको पहुँच पुर्याउने भन्ने नै यसको प्रस्तावना छ र हामीले सञ्चालन गरेका शैक्षिक कार्यक्रमहरू नै त्यही अनुरूप छन्। अब यहाँले सोध्नुभयो कि अन्य विश्वविद्यालय भन्दा के मानेमा चाहिँ यो फरक छ भन्दाखेरि हामीले नामै अनुसार नेपाल खुल्ला विश्वविद्यालय हुनसक्छ। अब खुल्ला भनिरहँदा कुन अर्थमा खुल्ला भनिएको हो भन्ने आउन सक्छ। केही मानेमा चाहिँ हामीले जस्तो विभिन्न देशभित्रै पनि विभिन्न समस्याहरूका कारण जस्तो विभिन्न पेसामा संलग्न हुनुहुन्छ, दूरदराजमा हुनुहुन्छ, भौतिक रूपमा उपस्थित हुन सक्नुहुन्न अथवा रोजगारीमा हुनुहुन्छ, तापनि उहाँहरू उच्च शिक्षा अध्ययनको लागि उहाँहरूको आवश्यकता हुनसक्छ, उहाँहरू लालायित हुनुहुन्छ भने त्यस्तो समूहलाई हामीले उच्च शिक्षा प्रदान गर्ने गरी हाम्रा शैक्षिक कार्यक्रमहरू डिजाइन गरेका छौँ। र अब कसरी गरिएको छ भन्ने सन्दर्भमा चाहिँ विशेष गरी उहाँहरूले बेलुकाको कक्षा, उहाँहरूले दैनिक सामान्यतया भन्दा 10-5 काम गरिसकेपछि अब 1 चाहिँ जसरी पनि उहाँ आफ्नो अध्ययन गर्ने ठाउँमा घरमा पुग्न सक्नुहुन्छ भनेर हामीले बेलुकाको क्लास राखेका छौँ। त्यो पनि अनलाइनको माध्यमबाट उहाँहरू शिक्षक र विद्यार्थीहरूले शिक्षण सिकाइ क्रियाकलापमा सहभागी हुन सक्नुहुन्छ। र अर्को दोस्रो कुरा चाहिँ जुन यसको मूल्याङ्कन प्रणाली छ, अहिले पनि हामीले विशेष गरी ई प्रोक्टर एक्जाम भनेर उहाँहरूले चाहिँ आफू बसेकै ठाउँबाट परीक्षा दिन सक्नुहुन्छ, त्यसलाई केन्द्रीय सफ्टवेयरबाट चाहिँ मूल्याङ्कन गर्ने गरिन्छ। यस मानेमा उहाँहरू समयको पाबन्दीमा पनि उहाँहरू केही मानेमा खुल्ला हुनुभयो, हुन सक्ने हुनुभयो। र अर्को कुरा भने चाहिँ हामीले अलिकति फ्लेक्जिबल मोड पनि छ। यस कसरी फ्लेक्जिबल मोड छ भने जस्तो प्लस टू जुनसुकै विषय गरे पनि उहाँहरूले ब्याचलरमा हाम्रा म्यानेजमेन्टका भयो, लका भयो, एजुकेसन आर्ट्स साइन्सका विषयहरू अध्ययन गर्ने हामीले उहाँहरूलाई अवसर दिएका छौँ। र त्यस्तै गरी ब्याचलर सकिएपछि मास्टर र मास्टर सकिसकेपछि मास्टर जुन खास डिसिप्लिनमा सकिसकेपछि त्यसपछि एमफिल त हुँदै केही विषयहरूमा पिएचडीसम्म कार्यक्रम सञ्चालन गरेका छौँ। र अब यसलाई अझ स्तर उन्नति गरेर कसरी चाहिँ त्यो समुदाय जोसँग त्यो बेलुकाको टाइम 6-9 अध्ययन गर्ने पनि त टाइम नहुन सक्छ, यस सवालमा चाहिँ हामी थप छलफल गरेर कसरी ओपन मोडमा अझै खुल्ला प्रक्रियाबाट चाहिँ जान सकिन्छ, एकातिर उहाँहरूलाई पनि सहजता होस्, अर्कोतिर शिक्षाको गुणस्तरमा पनि कुनै कमी नआओस्, यो कुरालाई ध्यानमा राखेर अहिले हामीले थप अरू छलफल गर्ने कार्यक्रमहरू तयार गर्ने प्रयासमा छ।
12: जुन विद्यार्थी भौतिक रूपमा विश्वविद्यालयमा उपस्थित हुन सक्दैन उसले चाहिँ आफ्नै घरबाट प्रविधिको माध्यमबाट अध्ययन गर्न सक्छ, चाहे देशमा होस् या विदेशमा।
13: अहिले अब हामीसँग अब नेपालको अलिकति काठमाडौँबाट हेर्दाखेरि अब दार्चुला पाँच थर अथवा तराईका सिमानाका क्षेत्रहरू अथवा उत्तरतिर हाम्रो अब जस्तो सोलुखुम्बु भनौँ न यी अलि डिस्टेन्सको किसिमले टाढा हुन् नि, त्यहाँबाट विद्यार्थीहरू पर्याप्त रूपमा अध्ययन गरिराख्नु भएको छ र हाम्रो नेटवर्क विद्यार्थीसँगको नेटवर्क र क्याचमेन्ट एरिया हेर्दा अहिले 72 जिल्लाका विद्यार्थीहरू जोडिनु भएको छ हिजो अस्ति मात्रै हामीले हाम्रो डाटा हेर्दाखेरि र बाहिरका पाँच छ देशका जुन विदेशमा बसेर काम गरिरहनु हुने र कतिपयले त्यहाँ एउटा डिग्री पुरा गरिसकेपछि अर्को डिग्री चाहिँ नेपालबाटै गरौँ न त भनेर जोडिराख्नु भएको छ, जस्तो जापानबाट हुनुहुन्छ, हाम्रो अरबका खाली मुलुकबाट हुनुहुन्छ, मलेसियाबाट हुनुहुन्छ, युकेबाट हुनुहुन्छ, त्यो चाहिँ अलिकति सानो सङ्ख्यामा र उहाँहरूले युनिभर्सिटीमा भौतिक रूपमा उपस्थित नभएर पनि आफ्नो डिग्री पुरा गर्न सक्नुहुन्छ, उहाँहरूलाई त्यो अप्सन छ र अर्को कुरा जस्तो अब विशेष गरी अहिले प्लस टू सकेर बाहिर जानेको सङ्ख्या एकदम ठुलो छ र नेपाल सरकारले पनि भर्खरै वैदेशिक रोजगारमा रहेका नेपालीहरूलाई खुल्ला विश्वविद्यालयबाट शिक्षा दिने व्यवस्था गर्दै लैजाने भनेर जुन एक किसिमको हाम्रो बजेट भाषणमा पनि आयो र यस कुराले अरू हामीलाई थप जिम्मेवारी बोध गराएको छ र अब त्यस्तो खालको समुदायलाई कसरी हामीले वैदेशिक रोजगारमा रहेका नेपालीहरूलाई कसरी उच्च शिक्षा दिने र अझै उहाँहरूलाई कसरी सहज बनाउने भन्ने बारेमा चाहिँ हामी छलफल थप गरिराखेका छौँ र हामीले खुल्ला शिक्षालाई कसरी अरू बढी स्तर उन्नति गरेर उहाँहरूको पहुँचमा पुर्याउने भन्ने बारे हामीले विभिन्न विज्ञ स्तरमा र राष्ट्रिय अन्तर्राष्ट्रिय स्तरका विज्ञहरूलाई र अरू खुल्ला विश्वविद्यालय अरू पनि छन् जस्तो अब छिमेकी देशका विश्वविद्यालय छन् जोसँग हाम्रो कन्टेक्स्ट मिल्छ, त्यस्तै गरी अरू विकसित देशका विश्वविद्यालयहरू छन् त्यहाँका विज्ञहरूसँग पनि छलफल गरेर खुल्ला विश्वविद्यालय मार्फत कसरी उच्च शिक्षाको सहज पहुँच बनाउन सकिन्छ भन्ने बारेमा हामीले छलफल गरिराखेका।
12: यहाँले खुल्ला विश्वविद्यालय भन्नुभएको छ, भौतिक रूपमा उपस्थित हुनु पर्दैन भन्नुभएको छ, तर केही विषयहरू अथवा केही कार्यक्रमहरूमा अनिवार्य रूपमा उपस्थित हुनुपर्ने स्थिति छ। विदेशमा रहने विद्यार्थीलाई त समस्या हुनसक्छ नि, उनले बिचमै पढाइ छोड्नुपर्ने हुनसक्छ अथवा नेपालकै पनि दूरदराजका जो काम गरेर पढ्ने विद्यार्थी हुन्छन् उहाँलाई पनि समस्या हुनसक्छ।
13: जस्तो अब यहाँले भनेको केही अर्थमा सान्दर्भिक पनि छ, जस्तो म त्यहाँ स्थापना कालदेखि नै कार्यरत भएको हुनाले पठन पाठनमा पनि प्रत्यक्ष रूपमा मसँग अनुभव छ त्यो, र हाम्रो केही प्रतिशत चाहिँ भौतिक रूपमा चाहिँ उपस्थित भएर सम्पर्क कक्षामा उपस्थित हुनुपर्ने भन्ने छ र पहिले हामीले निकै अभ्यास पनि गऱ्यौँ र म सानो एउटा उदाहरण लिउँ, म कैलालीमा गएँ भौतिक रूपमा त्यहाँ त्यो एरियाको विद्यार्थीहरूलाई चाहिँ उपस्थित भएर दिने, अब उहाँहरूले क्वेसन गर्नुभयो भौतिक रूपमा हामी उपस्थित हुँदा र अनलाइन माध्यमबाट सरहरूसँग यसरी सम्पर्कमा आउँदा तात्विक फरक छैन है सर, यो हाम्रो चाहिँ टाइमको वेस्ट भयो, मनीको वेस्ट भयो, यसले गर्दाखेरि खास प्र्याक्टिकल गर्नै पर्ने र ह्यान्डसन एक्टिभिटी गर्नै पर्ने छन् भने चाहिँ भौतिक रूपमा उपयुक्त होला, नत्र भने आवश्यक पर्दैन भने चाहिँ हामीले के गर्यौँ भने खास गर्नै पर्ने जस्तो ल्याबमा गर्न पर्ने केही विषयहरू छन्, साइन्सका केही विषयहरू छन् होइन, त्यसै गरी म्यानेजमेन्टमा पनि केही जस्तो अब विभिन्न मुटकोटहरू लमा त्यस्तै विषयहरू छन् होइन, लका मुटकोटहरू जस्तो छन्, हो यस्ता विषयहरू प्रत्यक्ष रूपमा केही गर्नै पर्ने हुन्छ, त्यो पनि सधैँ गर्नु परेन नि त, आफ्नो अध्ययनको क्रममा चाहिँ अन्तिम वर्षहरूतिर गर्नुपर्ने हुन्छ र विदेशमा जाँदा नि पुरै त्यहीँ बस्नुपर्ने भन्ने छैन, आउँदै पनि गर्नुहुन्छ र हामीले अहिले थप चाहिँ उहाँहरूलाई सम्पर्क कक्षा विस्तारको लागि चाहिँ बाहिर देशहरूमा पनि जहाँ त्यो हाम्रो सम्भाव्यता छ ती देशहरूका राजदूतावास त्यहाँका विश्वविद्यालय र अन्य विभिन्न हामीसँग कोलाबोरेसन गर्न सक्ने सम्भाव्यता भएका संस्थाहरूसँग चाहिँ हामीले सम्पर्क गर्ने र उहाँहरूसँग बसेर के काम गर्न सकिन्छ यसबारे पनि हामी छलफल गर्दैछौँ।
12: खुल्ला विश्वविद्यालयमा अनलाइन प्रक्रियाबाटै भर्ना हुने, अनलाइनबाटै परीक्षा दिएर विश्वविद्यालयमा उपस्थित नभइकनै प्रमाणपत्र लिन सक्ने अवस्था छ कि छैन?
13: धेरै जस्तो विषयहरू जस्तो अघि हाम्रो केही पर्सेन्ट चाहिँ भौतिक रूपमा नै उपस्थित हुनुपर्छ भनिराखेको, उपस्थित हुन सकेन भने के भन्ने क्वेसनमा चाहिँ हामीले उहाँहरूलाई थप टास्क दिए लिएर त्यसको विकल्प के हुनसक्छ त्यो पनि गरिराखेकै छौँ। अहिले हाम्रोमा विद्यार्थीहरू नर्मल्ली फर्म भर्न अथवा फी तिर्न अथवा परीक्षाका कतिपय त्यो एडमिसनदेखि लिएर परीक्षाकासम्म कतिपय काममा उहाँहरू डिस्टेन्सबाटै गर्न सक्नुहुन्छ, यसमा आउनुपर्ने आवश्यकता छैन, क्लासहरू उहाँहरूले लिन सक्नुहुन्छ। र अर्को हामीले घरमै सर्टिफिकेट अब ट्रान्सक्रिप्टहरूलाई पनि डेलिभरी गर्नको लागि चाहिँ एक तहको हाम्रो छलफल भएर बैठकमा केही निर्णयहरू पनि भएका छन् र हामीले हुलाक सेवा मार्फत घरमैसम्म पुर्याउन सक्ने गरी हामीले कार्यक्रम बनाउँदैछौँ, त्यो हामी छिट्टै लागू गर्छौँ। त्यसले गर्दा विद्यार्थीहरू साथीहरूलाई सजिलो हुन्छ भन्ने लाग्छ।
12: दूर शिक्षा प्रणालीमा अझै पनि विद्यार्थीहरू शङ्का रहित सकिरहेको छैन, कतै कहीँ न कतै अविश्वासका कुराहरू छन्। उहाँहरूलाई ढुक्क भएर पढ्ने वातावरण बनाउनको लागि अथवा यसको गुणस्तर सुनिश्चित गर्नको लागि यहाँहरूलाई के कस्ता चुनौतीहरू छन्, कसरी काम गर्दै हुनुहुन्छ?
13: यो एकदम राम्रो प्रश्न गर्नुभएको छ र मलाई के लाग्छ भने कहिले विगतका कतिपय दृष्टान्तहरू जस्तो हामीलाई फेस टु फेसमा एक अर्काको अनुहार हेरेर सँगसँगै बसेर गरेको कुरालाई मात्रै विश्वास गर्ने गर्छौँ,
12: हजुर
13: गर्थ्यौँ। अब हामी फोनमा ट्रान्सफर भयो, फोन पनि उत्तिकै विश्वास हुन थाल्यो, पछि पछि इमेलहरू गर्न थाल्यौँ, पछि पछि हामीले यस्ता अहिले वाट्सएपहरू अरू थुप्रै आए नि प्रविधिहरू, यो प्रविधिको प्रयोग गरेर चाहिँ हामी त्यही लेभलको विश्वास गर्न सक्ने भइसकेका छौँ। र सुरुमा 3 घन्टा अथवा दिनभरि डेस्क बेन्चमा भौतिक रूपमा बसेर मात्रै लिएको ज्ञान मात्रै सत्य हो भन्ने कुरा चाहिँ बिस्तारै बिस्तारै सिफ्ट हुँदै गइरहेछ, यो ट्रान्सफर्म हुँदै गइरहेछ। त्यसले गर्दा यो अनलाइनबाट लिएको ज्ञान अहिलेको पुस्ता, यहाँनिर हामीले जुन क्वेसन हजुरले सोधिराख्नु भएको छ यो चाहिँ अलिक पुरानो पुस्ताहरूले चाहिँ अलिक विश्वास गर्ने कुरा हो। अहिलेको पुस्तालाई सोध्नुभयो भने उहाँहरूले बढी त यो अनलाइनबाटै लिएको जुन इन्टरनेट बेसबाटै आएको जुन इन्टरनेट सोर्सहरूबाट आएका हाम्रा ज्ञानहरूलाई विश्वासै गरेका छ, हामीले चाहिँ विश्वास गर्न नसकेको हो कि। त्यसले गर्दा हाम्रो सिस्टममा अहिले जुन अहिलेको 21st सेन्चुरीको जुन विद्यार्थीहरू छ, लर्नर्सहरू छ, यही हामीले आएको प्रविधि मा उनीहरू बढी मैत्री छ, प्रविधि मैत्री छ, हामीले त्यसलाई रिकग्नाइज गर्नुपर्छ र व्यवस्थित गर्नुपर्छ भन्ने लाग्छ। यसमा अहिलेको पुस्ताले चाहिँ विश्वास गर्छ, बरु हामी केही पुरानो भनिएको पुस्ताहरूले चाहिँ बरु विश्वास गर्न नसकेको हो कि भन्ने लाग्छ।
12: यहाँले पुस्ताका कुरा गर्नुभयो, ओपन युनिभर्सिटीमा सबै पुस्ताका विद्यार्थीहरू
13: हजुर
12: सहभागी
13: हुन्छ, हजुर हजुर,
12: एउटा पुस्ता प्रविधि चलाउनै नसक्ने किसिमको पनि छ अहिले पनि
13: छ, हजुर,
12: अर्को कुरो चलाउन सकेर पनि प्रविधि नपुगेको ठाउँहरू पनि छन्, हाम्रो यो स्थिति छ, उहाँहरूलाई त समस्या छ नि यो शिक्षा
13: एकदम। यसमा यो भेराइटी छ, यसमा विविधता छ, एक खालको जुन अलि सिनियर लेभलको हुनुहुन्छ उमेरको किसिमले उहाँहरूलाई हामीले के गर्ने गरेका छौँ भने सबैलाई नै एउटा प्रविधि सम्बन्धी अगाडि अभिमुखीकरण गर्छौँ, अभिमुखीकरण कक्षा गर्छौँ, त्यसले गर्दा कसरी चलाउने के चलाउने। अब एउटा समस्या चाहिँ के छ भने कतिपय हाम्रो अझै पनि इन्टरनेट एक्सेस छैन दूरदराजमा पनि, त्यो चाहिँ हाम्रो लागि थोरै च्यालेन्ज बनेको छ, अथवा कसैले ल्यापटपै किन्न नसक्ने अवस्था होला, मोबाइल किन्न नसक्ने अवस्था होला, त्यो ठाउँमा चाहिँ अझै थोरै हाम्रो लिमिटेसन छ। तर पनि हामीले त्यसलाई चाहिँ अब ओपन एजुकेसनमा जाने, उहाँले हप्तामा कुनै ठाउँमा गएर नजिकको ठाउँमा गएर आफ्ना मेटेरियल्सहरू डाउनलोड गर्नुहुन्छ अथवा त्यो लिङ्क हेरेर उहाँले आफ्नो सामग्री जुटाउनुहुन्छ, आफ्नो सहजता साथ अध्ययन गर्नुहुन्छ, अनि जब उहाँ तयारी हुनुहुन्छ फर्म भर्नुहुन्छ अनि परीक्षामा एटेन्ड गर्नुहुन्छ।
12: नियमित रूपमा कसैमा उपस्थित हुनु परेन अनलाइन मार्फत,
13: अब अहिलेकोमा पर्छ, अहिले हामी सेमिस्टर बेसिसमा भएकोले बेलुका 6 बजीदेखि 9 बजीसम्म अनिवार्य रूपमा उहाँहरू 16 क्लास 3 क्रेडिटमा गर्दा 3 घन्टाको किसिमले सामान्यतया 16 हप्ता लिनुपर्ने हुन्छ। त्यसो हुँदा चाहिँ अहिले बस्नै पर्ने छ, अब त्यसलाई कसरी सिफ्ट गरेर, हाम्रो यसभन्दा अगाडि पनि छलफल भएको छ, नीति तथा कार्यक्रम अन्तर्गत पास पनि भइसकेका छ, र कसरी खुल्ला शिक्षामा ट्रान्सफर्म गर्ने, अझै सहज कसरी बनाउने भन्ने चाहिँ अब पाठ्यक्रम लगायत यसको शिक्षण सिकाइ मूल्याङ्कन प्रणाली पाठ्यक्रमका जुन अङ्गहरू हुन् र त्यसलाई सपोर्ट गर्ने हाम्रो इन्फ्रास्ट्रक्चर विशेष गरी डिजिटल इन्फ्रास्ट्रक्चरलाई कसरी स्तर उन्नति गर्ने भन्ने कुरा एउटा च्यालेन्ज पनि हो, यो हामी यसतर्फ अग्रसर छौँ। त्यसले गर्दा थप थप यसको चाहिँ विस्तृत रूपमा चाहिँ यसले अरू थप योगदान पुर्याउन
12: यहाँहरूले सेमेस्टर प्रणालीमा पनि जानुभएको छ, यसले गर्दाखेरि निश्चित समयको हाजिर पनि पुग्नु पर्ने
13: हुन्छ
12: हजुर। अहिले पनि दूरदराजका ठाउँहरू छन् जहाँ चाहिँ हप्तौँसम्म बिजुली नेटवर्क नहुन सक्छन्, प्राविधिक कारणले उहाँ सहभागी हुन सक्नु भएन, अध्ययन गरेको विद्यार्थीले परीक्षा दिन पाउँदैन,
13: हामीले त्यसका विकल्प भन्दा पनि ती समस्याको रूपमा आएको छन्
12: हजुर,
13: र त्यसलाई कसरी समाधान गर्ने भन्नेमा चाहिँ हामीले नर्मल्ली हाम्रो नीतिगत रूपमा अथवा पाठ्यक्रममा व्यवस्था भएअनुसार निश्चित पर्सेन्ट उहाँहरूले उपस्थित भएर आफ्नो जुन शिक्षण सिकाइ क्रियाकलापमा सहभागी हुनुपर्छ र दिएका असाइनमेन्टहरू गर्नै पर्छ।
14: हजुर,
13: इनकेस कसैको छुट्या छ भने उहाँहरूलाई थप पूरक हामीले जुन असाइनमेन्टहरू दिन्छौँ, कामहरू दिन्छौँ, त्यो काम गरेपछि उहाँले पुरा गर्न सक्नु भयो। अर्को कुरा, इनकेस कुनै एउटा पेपरमा उहाँले सक्नु भएन भने उहाँहरू अर्को सेमिस्टरमा त जानुहुन्छ, त्यो पहिलो सेमिस्टरमा अगाडि गरेको कामलाई पनि हामीले मान्यता दिँदै थप काम दिएर पनि उहाँले त्यो रिरजिस्ट्रेसन, त्यो कोर्सको रिरजिस्ट्रेसन गरेर निरन्तर रूपमा जान सक्ने त्यो अहिले व्यवस्था गरेका छौँ। त्यसले गर्दाखेरि यदि उहाँहरू पढ्न इन्ट्रेस्टेड हुनुहुन्छ, उहाँहरूको आवश्यकता छ भने त्यो कुराहरू सहज गर्न सक्नुहुन्छ।
14: यहाँको परीक्षा प्रणालीमाथि पनि प्रश्न उठ्ने गर्छ, किनभने व्यक्ति आफ्नो घरबाट परीक्षा दिन्छ अनलाइन मार्फत,
13: हजुर,
14: त्यहाँ निरीक्षक हुँदैनन्, विश्वसनीय कतिको छ?
13: हजुर, हामी पनि भौतिक रूपमा उपस्थित भएर नि परीक्षा दिएर आएको हो।
14: हजुर,
13: र अहिले ई प्रोक्टर अथवा क्यामेरा खोलेर इन्टरनेटको माध्यमबाट कुनै ठाउँमा बसेर जाँच दिनु भनेको सबभन्दा पहिलो कुरा हामी के गर्छौँ भने जो विद्यार्थीले परीक्षा दिनुहुन्छ घरमा वरिपरि वातावरण उहाँले क्यामेराबाट हामीले चाहिँ हेरिराखेको हुन्छौँ।
14: हजुर,
13: त्यसको प्रोक्टर गरिराखेको हुन्छौँ र उहाँहरूलाई कुनै पनि मेटेरियल्सहरू साथमा दिए राख्न दिइँदैन र हामीले यति उहाँले अलर्ट हुनुपर्छ कि कुनै पनि साउन्ड हामीहरू के छ, कोहीसँग बोलिराखेको छ कि वरिपरि छ कि भन्ने त क्यामेराबाट हेरिराखेको हुन्छौँ र उहाँले लेख्दै गरेको पनि सबै कुराहरू हामी भिजुअल्ली हेर्छौँ। यसले गर्दाखेरि अनि फेरि त्यो इनभिजिलेटर हुँदैनन् कि भन्ने होइन, 20 जति विद्यार्थी र बढीमा 30 जति विद्यार्थीहरूमा त्यहाँ हामीले केन्द्राध्यक्ष पनि त्यहाँ हुनुहुन्छ, इनभिजिलेटर स्वयं पनि हुनुहुन्छ, हामीले स्क्रिनमा राखेर कहाँ के हुँदैछ भन्ने कुरा हुन्छ। र अर्को कुरा त के हो भने

0: आफ्नो नाम राम्ररी निकालेर अध्ययन गर्न सक्नु भएको छ।
1: त्यसले गर्दा बजारमा खुल्ला विश्वविद्यालयबाट अध्ययन गरेको विद्यार्थी जानुभयो भने त्यति विश्वास नगरेका कुराहरू आउने गरेका सुनिने गरेका छन्। यहाँले पनि अनुभव गर्नुभयो के छ त्यस्तो?
0: कतिपय विद्यार्थीहरूले सोध्नुहुन्छ सुरुमा यसको मान्यता के छ, यो कुराहरू त पहिले उठाएका कुरा हुन्, अहिले यी कुरा पुराना भइसके जस्तो लाग्छ मलाई, किनभने नेपाल सरकारको ऐनबाट स्थायी भएको, नेपाल सरकारकै विश्वविद्यालय भएको हुनाले यसमा धेरै दुविधाहरू राख्नुपर्ने आवश्यकता हुन्छ जस्तो लाग्दैन। र केही चाहिँ कार्यक्रमहरू जस्तो माथिल्लो तहको कार्यक्रमहरू त अब हाम्रो केही भौतिक रूपमा नै, जस्तो पिएचडीका कार्यक्रम हो, हामीले केही पार्ट मात्रै हामीले अनलाइनबाट गरे पनि भौतिक रूपमा नै गरेका छौँ, तर ब्याचलर मास्टरका कोर्सहरूलाई त सकेसम्म अनलाइन बाटै सहजता दिने कोसिस गरेका छौँ।
1: पछिल्लो समय विश्वविद्यालयहरूमा उच्च शिक्षा प्लस टू पछिको विद्यार्थीको कमी भएको भन्ने कुराहरू आइरहेका छन्। यहाँहरू ओपन युनिभर्सिटीमा हुनुहुन्छ, यहाँसँग त अप्सन पनि छन्, बाहिर विदेशमा गएका अथवा वैदेशिक रोजगारीमा गएका विद्यार्थी हुन् या देशैभित्र पनि ग्रामीण क्षेत्रमा अथवा सहरमै भए पनि चाहिँ जो नियमित रूपमा विश्वविद्यालयमा जान सक्दैनन् उहाँले पनि अध्ययन गर्न पाउँछन्। के छ
0: जस्तो
1: महसुस गर्नुभएको छ
0: यसमा? म आफैले पनि अनुभव गरेका छु अन्य विश्वविद्यालयहरूको क्याम्पसहरूमा। पहिलो कुरो, विद्यार्थी कम हुने ब्याचलर लेभल अथवा मास्टर लेभलमा, विशेष गरी ब्याचलर लेभलमा, र दर्ता भइसकेका विद्यार्थीहरू, भर्ना भइसकेका विद्यार्थीहरू नि अन्तिम सेमिस्टरमा पुग्दा चाहिँ एकदम ड्रप आउट हुने, सानो सङ्ख्यामा रहने, यो समस्या भोगिरहेका छन्। तर नेपाल खुल्ला विश्वविद्यालयको हकमा चाहिँ त्यस्तो म देख्दिनँ, किनभने प्लस टू सकिसकेपछि ब्याचलर अध्ययन यहीँ नेपालमा रहन्जेल अथवा उहाँ स्वतन्त्र कुनै पेसा व्यवसायमा उहाँ जोडिनु भएको छैन भने पनि उहाँले अध्ययन निरन्तरता गर्न सक्नुभयो, विदेश जानुभयो भने ती निरन्तरता गर्न सक्नुभयो, र कुनै रोजगारी व्यवसायमा उहाँ संलग्न हुनुभयो भने पनि त्यसलाई निरन्तर गर्न सक्ने भएको हुनाले त्यो पोइन्टबाट चाहिँ ड्रप आउटको समस्या हामीमा छैन, र अरू केही प्राविधिक कारणहरूबाट हुने कुरा त नेचुरल्ली केही हुनु स्वाभाविकै हो जस्तो लाग्छ। त्यसले गर्दा नेपाल ओपन युनिभर्सिटी एउटा हायर एजुकेसनको लागि राम्रो प्लेटफर्म बन्न सक्छ विदेशमा जानेहरू, ढुक्कले उहाँले यहाँ फर्म भर्ने, बसुन्जेल पढ्ने अनि बाहिर जानुभयो भने स्वभावैले त्यहाँबाट पनि निरन्तर अध्ययन गर्न सक्नुभएपछि त यो चाहिँ सबभन्दा राम्रो अप्सन ओपन युनिभर्सिटी हुनसक्छ भन्ने मलाई लाग्छ। त्यो ब्याचलर मास्टर
1: कहिलेकाहीँ कानुनी जटिलताका कुराहरू पनि आउँछन्। कुनै कर्मचारी अथवा कुनै शिक्षक अथवा कुनै सरकारी पेसामा काम गर्ने व्यक्तिले ओपन युनिभर्सिटीबाट शिक्षा लिएपछि कानुनी जटिलताहरू देखिन्छन् देखिँदैन?
0: देखिँदैनन्। किनभने एउटा कुरा यहाँले सोध्नु, सामान्यतया यो एउटा जिज्ञासा बन्न सक्छ,
1: आवर जुझ्यो भने पनि त्यो देखिन्छ नि त कहिले
0: कहिले। कुरा आवर जुझ्दैन,
1: हजुर,
0: बेलुका छदेखि नौसम्म भनेपछि समय जुझ्दैन, एउटा कुरा। दोस्रो कुरा चाहिँ नेपाल सरकारले नै स्कलरसिप दिएर, युनिभर्सिटी ग्रान्ट कमिसनले नै स्कलरसिप दिएर त्यहाँ अध्ययनरत हुनुहुन्छ। जस्तो हाम्रो विद्यालयका शिक्षकहरू भन्ने हो भने नेपाल सरकारको सिएचआरडीबाट चाहिँ एउटा ग्रान्ट हामीलाई अनुदान दिनुहुन्छ, त्यहाँबाट हामीले त्यो तालिम चलाइरहेका छौँ, प्रोफेसनल कोर्स चलाइरहेको छौँ, भनेपछि यो डिस्ट्रस्ट गर्नुपर्ने कुनै समस्या छैन। र अर्को कुरा चाहिँ खुल्ला विश्वविद्यालयबाट शिक्षा लिइसकेपछि झन् दुविधा हुँदैन भन्ने लाग्छ। जुन भौतिक रूपमा सञ्चालन भएका विश्वविद्यालय त केही त प्रश्न उठ्न सक्छ नि त, जागिर पनि खाँदै हुनुहुन्छ तपाईँ भौतिक रूपमा चल्ने विश्वविद्यालयमा नि अध्ययन गर्दै हुनुहुन्छ भन्दाखेरि त्यहाँ केही क्वेसनहरू आउला, तर हामी त आफै खुल्ला विश्वविद्यालय भइसकेपछि उहाँको सहजताका साथ, फेरि हाम्रो भनेको टिचिङ लर्निङ टाइम भनेकै हाम्रो बेलुकाको टाइम छ, त्यसले गर्दाखेरि यसमा कुनै जटिलता अप्ठ्यारो आउँछ भन्ने मलाई लाग्दैन।
1: खुल्ला विश्वविद्यालयका कुरा गर्दाखेरि योसँग जोडिने कुरा प्रविधिको कुरो महत्त्वपूर्ण कुरो,
0: सही
1: कुरा। यहाँ आफैमा प्रविधि कतिको अब्बल हुनुहुन्छ?
0: एउटा कुरा, हामी सबै आइटीको अथवा यो डिजिटल पेडागोजीको एक्सपर्ट भएरै आएको होइनौँ,
1: हजुर,
0: हामीले पनि सिक्दै सिकाउँदै गर्ने कुरा हो, र जति पनि हाम्रो फ्याकल्टिजहरू हुनुहुन्छ उहाँहरूलाई हामीले हरेक सेमिस्टरमा, अब जब सुरुवात गर्नुहुन्छ त्यस बेला कसरी हाम्रा सफ्टवेयर विशेष गरी मोडल टिम्सहरू नै हामी बढी युज गर्छौँ त्यसको बारेमा राम्ररी उहाँहरूलाई ट्रेनिङ दिन्छौँ, र कसरी गर्ने, विद्यार्थीहरूलाई कसरी एक्सेस दिने, कसरी इनरोल गर्ने, त्यहाँभित्र कसरी डिजाइन गर्ने, लेसनहरू कसरी डिजाइन गर्ने, मेटेरियल्सहरू कसरी अपलोड गर्ने, उहाँहरूले असाइनमेन्ट कसरी राख्ने, त्यसलाई डाउनलोड कसरी गर्ने, त्यसको कमेन्ट्सहरू कसरी लेख्ने, यी कुराहरूमा राम्ररी हामीले ट्रेनिङ दिएको हुन्छौँ, र बिचबिचमा पनि आवधिक ट्रेनिङहरू भइरहेको हुनाले यो समस्या छैन। तर पनि अब हामीलाई चाहिँ के हुन्छ भने जब प्रविधिमा नि चेन्ज हुन्छ नि त्यसको अपग्रेडिङ र यसका लागि चाहिँ हामीले अप स्किलिङ ट्रेनिङहरू, अरू ट्रेनिङहरू पनि दिँदै जानुपर्ने हुन्छ।

0: समस्याहरू आउँदै जान्छन्, हामीले समाधान गर्दै जान्छौँ। त्यसले गर्दा अहिले कोर्स डेलिभरीमा हामीलाई समस्या देखिँदैन।
1: अन्य विश्वविद्यालय र खुल्ला विश्वविद्यालयको पाठ्यक्रम त्यो चाहिँ एउटै एउटै किसिमको देखेको छ, यसलाई चाहिँ फरक ढङ्गले लगाउनु पर्छ भन्ने सोच आएर यहाँले के अनुभव गर्नुभएको छ?
0: यसमा मलाई त्यस्तो लाग्दैन, केही न केही न कोर्सको त मेन त्यसको सेन्ट्रल त त्यही एउटै लाइनबाटै जान्छन्। हामीले दुईवटा हुँदो रहेछ, कन्टेन्ट छ त्यसलाई डेलिभरीको प्याटर्नमा कसरी जाने, त्यो कन्टेन्ट पनि अहिलेको अपडेटेड नलेज स्किलहरू छ कि छैन भन्ने, र अहिले हामीले पछिल्लो जति कोर्सहरू हामीले बनाएको छौँ इन्टरनेसनल्ली इस्टाब्लिस र प्र्याक्टिसमा आएका कार्यक्रमहरू नै हामीले राखेका छौँ, र कतिपय कार्यक्रमहरू अरू युनिभर्सिटीमा जे नाम राखेका छ र जे कन्टेन्ट राखेका छ त्योभन्दा अपडेटेड छ भन्ने लाग्छ, अथवा उहाँहरूका पनि कतिपय कार्यक्रमहरू अपडेटेड हुन्, त्यसमा त मेरो क्वेसन रहेन, तर पनि हामीले उहाँहरूलाई नै रिफरेन्स लिएर उहाँहरूले गरेको कामकै अनुभवमा चाहिँ थप कसरी यसलाई चाहिँ राम्रो बनाउन सकिन्छ भनेको हुनाले हामीसँग चाहिँ अपडेटेड कोर्सहरू छन्, त्यो हामीले गरिराखेको छौँ, र हामीले त्यसलाई बेला बेलामा परिमार्जन गर्ने भएको हुनाले यो चाहिँ अरू बढी प्रोग्रेसिभ छ भन्ने मलाई लाग्छ।
1: कुनै व्यक्तिसँग डिग्री छैन अथवा योग्यता छैन तर उसँग ज्ञान, सिप, क्षमता, दक्षता, अनुभव छ, त्यसलाई चाहिँ समग्र क्षेत्रको आधारमा इक्विभेलेन्ट गर्ने यस्ता कामहरू पनि कि गर्न आवश्यक छ कि नेपालमा यसको कतिको आवश्यक छ?
0: यो नेपालमा धेरै आवश्यकता छ भन्ने लाग्छ मलाई, र हाम्रो युनिभर्सिटिजहरूमा व्यवस्था नभएको विषय पनि हो। रिकग्निसन अफ प्रायर लर्निङ आरपिएल भन्छौँ, लामो समय उहाँ चाहिँ कुनै पेसामा कुनै कुनै काममा उहाँ व्यस्त हुनुहुन्छ भने त उहाँको त्यो लामो अनुभव त कसैले प्राप्त गरेको युनिभर्सिटीको डिग्रीभन्दा त कम त हुँदैन नि त, त्यसलाई कसरी रिकग्नाइज गर्ने र युनिभर्सिटीले एउटा निश्चित प्रावधान बनाएर निश्चित नियमहरू बनाएर प्रक्रियाहरू बनाएर त्यो उहाँका अनुभव सिपलाई पनि हाम्रो यतापट्टि जुन डिग्रीसँग कसरी जोड्ने भन्नेमा हामीले योभन्दा अगाडि पनि छलफल गर्दै आएको छौँ। यो बिचमा पनि हामीले फ्याकल्टीहरूसँग त्यहाँका विभिन्न विज्ञहरूसँग बसेर एउटा टिम नै बनाएर हामीले काम गरिरहेका छौँ, त्यसलाई कसरी अन्तर्राष्ट्रिय अभ्यासहरू के रहेछन्, बाहिरका विश्वविद्यालयको अभ्यास के रहेछ र नेपालमा के गरेर गर्न सकिन्छ, सायद हामी त्यसलाई छिटै नै एउटा निष्कर्षमा पुग्छौँ जस्तो लाग्छ।
1: यहाँले वैदेशिक रोजगारीमा गएका अथवा विदेशमा पढ्न गएका विद्यार्थीहरूले पनि खुल्ला विश्वविद्यालय मार्फत डिग्री हासिल गर्न सक्नुहुन्छ भनिरहँदाखेरि विदेशमा यसको मान्यता कस्तो छ?
0: विदेशमा प्रश्न उठ्दैन, विदेशमा त उहाँहरू त उहाँहरूबाटै हामी सिक्दै आएका छौँ कि खुल्ला विश्वविद्यालयहरूबाट पनि ओपन एजुकेसन सिस्टमबाट पनि एजुकेसन दिन सकिन्छ भन्ने त अन्तर्राष्ट्रिय अभ्यासहरू नै पुराना अभ्यासहरू हुन् नि त, त्यहीँबाट हामीले यहाँ आएको हुनाले हामी त बरु ढिलो पो भयौँ जस्तो लाग्छ, त्यहाँनिर त्यस्तो क्वेसन उठ्दैन। उसको स्किल नलेजको चाहिँ टेस्ट गर्ने हो नि त, कुन विधिबाट के विधिबाट पढेर आयो भन्ने प्रक्रियाबाट जानुभन्दा नि चाहिएको त सोसाइटीलाई त उसको स्किल होला, उसको नलेज होला, उसको कन्ट्रिब्युसन होला, त्यसमा चाहिँ हेर्नुपर्ने हुन्छ, उसको आउटपुटमा हेर्नुपर्ने हुन्छ, उसको आउटकममा हेर्नुपर्ने हुन्छ, र मलाई बाहिर जानेहरूले यस यो क्वेसनहरू गर्नु पनि हुन्न र त्यहाँ गरिन्छ जस्तो लाग्दैन मलाई।
1: हाम्रा धेरै श्रोताले रेडियो नेपाल सुनिराख्नु भएको छ, दूरदराजमा भएका श्रोताहरूले पनि विदेशमा रहेका श्रोताहरूले पनि सुन्नुहुन्छ कार्यक्रम सुन्दै गर्दाखेरि। हामीले नेपाल खुल्ला विश्वविद्यालयका कुरा गऱ्यौँ, गर्दै गर्दाखेरि यो विद्यालयमा कसरी भर्ना हुने, कतिको महँगो छ, कस्ता कस्ता विषय पढ्न पाइन्छ भन्ने चासो हुनसक्छ बताइदिनु न।
0: हाम्रो नेपाल खुल्ला विश्वविद्यालयमा तिनवटा फ्याकल्टी छन्, फ्याकल्टी अफ सोसियल साइन्सेस एन्ड एजुकेसन छ एउटा, एउटा फ्याकल्टी अफ म्यानेजमेन्ट एन्ड ल छ, अर्को फ्याकल्टी अफ साइन्स हेल्थ एन्ड टेक्नोलोजी छ। यसमा चाहिँ ब्याचलरदेखि पिएचडीसम्मका कार्यक्रम छन्, पिएचडीका कार्यक्रम चाहिँ सीमित मात्रामा छन्, नत्र ब्याचलरका कार्यक्रमहरू साइन्समा पनि हामीले सुरु गर्दैछौँ, जस्तो अब बिआइटी कोर्सहरू सुरु गर्दैछौँ। म्यानेजमेन्टतिर हाम्रो बिबिएस छ, ल छ, त्यस्तै म्यानेजमेन्ट एन्ड ल भनेर हाम्रो संयुक्त जुन संकाय छ, त्यस्तै गरी एजुकेसन र सोसियल साइन्समा बिएड हामीले ब्याचलर अफ एजुकेसनल साइन्सेस बिइएस भनेर राखेका छौँ, ब्याचलर अफ आर्ट्स बिए कोर्सहरू छन्, त्यसमा थुप्रै अप्सनहरू छन्, र उहाँहरूले ढुक्कका साथ हाम्रो ओपन युनिभर्सिटीमा इनरोल गरेर आफ्नो अध्ययनलाई अगाडि बढाउन सक्नुहुन्छ। र फीको सवालमा चाहिँ अब त्यसमा कति फी लाग्ने भन्नेमा चाहिँ नेपाल ओपन युनिभर्सिटीको वेबसाइट भिजिट गर्नुभयो भने त्यहाँ स्पष्ट रूपमा कोर्सहरू पनि दिएको छ, लाग्ने फीहरू र कसरी भर्ना गर्ने, कसरी इनरोल गर्ने भन्ने पनि स्पष्टसँग हामीले वेबसाइटमा राखेका छौँ र हाम्रा सम्पर्क नम्बरहरू छन्, ती नम्बरहरू मार्फत सम्पर्क गरेर उहाँहरूले राम्ररी बुझ्न सक्नुहुन्छ। र अहिले त झन् अब प्लस टूको भर्खर रिजल्ट पनि भएको छ र हाम्रा जुन उच्च शिक्षाका लागि जुन अपेक्षा गरिराख्नुभएको हाम्रो विद्यार्थी भाइ बहिनीहरू हुनुहुन्छ, उहाँहरूले थप जानकारीको लागि नेपाल खुला विश्वविद्यालयमा सम्पर्क गर्न सक्नुहुन्छ।
1: अहिलेसम्म हामीले विद्यार्थीहरूले कसरी सहभागी हुने, कुन कुन विषय पढ्न पाउँछन्, कसरी परीक्षा दिने र यसका विश्वसनीयताका कुराहरू, अन्तर्राष्ट्रिय बजारमा यसको चाहिँ मान्यताका कुराहरू सन्दर्भमा कुराकानी गऱ्यौँ। विश्वविद्यालयको आफ्नै पनि समस्याहरू होला, अहिले के कस्ता समस्याहरूसँग विश्वविद्यालय जुझिरहेको छ?
0: अब हुन त हामी 2074 कार्यक्रम शैक्षिक कार्यक्रमहरू लन्च गऱ्यौँ र अहिले हाम्रो 3 संकाय मार्फत कार्यक्रमहरू अगाडि बढिराखेका छन् र युनिभर्सिटीमा शिक्षण सिकाइको क्रियाकलापमा हामीसँग स्रोत व्यक्तिहरू पर्याप्त मात्रामा देशभित्र र देश बाहिरबाट पनि हुनुहुन्छ र तीभित्र चाहिँ अब हाम्रो कर्मचारी साथीहरू नियमित रूपमा काम गर्ने चाहिन्छ, शिक्षक साथीहरू पनि नियमित रूपमा र तत्तत् ठाउँका विभिन्न हाम्रा त्यहाँका जुन स्ट्रक्चर छ, संरचना छ, त्यो त्यसका निम्ति त ह्युमेन रिसोर्स त अनिवार्य चाहिन्छ। अब निश्चित रूपमा भइरहेको ह्युमेन रिसोर्स पर्याप्त छैन, जब हामी कार्यक्रम विस्तार गर्दै जान्छौँ भने त्यही अनुसार बढाउनु पर्ने हुन्छ र त्यसको प्रक्रियामा छौँ र त्यसलाई त स्वभावैले समयअनुसार थप गर्दै र उहाँहरूको सिप र क्षमतामा पनि वृद्धि गर्दै जानुपर्ने हुन्छ। यी त अब हाम्रा नियमित समस्याहरू हुन्, त्यसलाई हामी फेरि समाधान गर्दै जान्छौँ।
1: देश संहितामा गएको छ, विश्वविद्यालयलाई पनि त्यही अनुसार अगाडि बढाउने, यसका संरचनाहरूलाई पनि त्यही अनुसार अगाडि बढाउने केही सोच छ या यो प्रविधिको माध्यमबाट शिक्षा दिने हुनाले, शिक्षण विधि अप्नाइने हुनाले आवश्यक छैन भन्ने महसुस गर्नु?
0: यसमा यो संघीयता अथवा विकेन्द्रीकरण अथवा शक्तिको बाँडफाँड अथवा अधिकारको बाँडफाँड भन्ने कुराहरू एकातिरका विषयहरू हुन्। यसमा चाहिँ हामी खुल्ला विश्वविद्यालय मार्फत हाम्रो 7 प्रदेशमा अध्ययन केन्द्रहरू स्थापना गर्ने, सबै कुरा अनलाइनबाट त हुँदैन नि त, कतिपय कुराहरू सफ्टवेयर इन्स्टल गरिदिने कुरा हाम्रो विद्यार्थी साथीहरूलाई थाहा हुँदैन, इन्स्टल गरिदिनुपर्ने, कतिपय ह्यान्ड्स अन प्र्याक्टिसहरू गर्नुपर्ने, 7 प्रदेशमा अध्ययन केन्द्र छन् र त्यसको लागि हाम्रो उसमा व्यवस्था, अध्ययन केन्द्रको व्यवस्था गर्ने जुन हाम्रो छ, तरै पनि हामीले अहिले गर्न सकेका छैनौँ, तर आगामी दिनमा हामी तुरुन्त सबै ठाउँमा गएर अरू सहजीकरण र यहाँ मात्रै अध्ययन केन्द्र होइन, विदेशमा पनि केही अध्ययन केन्द्रहरू खोल्ने हाम्रो जुन योजना छ त्यसले गर्दा अरू सहज हुन्छ। र अर्को कुरा चाहिँ यस कारणले विकेन्द्रीकरण हामीले हुने भयो अथवा सङ्घीयताको अभ्यास हुने भयो, तर अब यो अहिलेको भर्चुअल माध्यमबाट शिक्षा दिने कुरामा चाहिँ सायदै हामीले विभिन्न आङ्गिक अथवा कुनै सम्बन्धन प्राप्त क्याम्पसहरू खोल्नुपर्छ अनि दिनुपर्छ भन्ने लाग्दैन, त्यसमा हाम्रो त्यो व्यवस्था पनि गरेका छैनौँ।
1: हामी कुराकानीको अन्त्यतिर पुगेका छौँ, अन्त्यमा उच्च शिक्षा अध्ययन गर्न चाहने युवा र अभिभावकहरूलाई तपाईँ के सन्देश दिन चाहनुहुन्छ, के भन्न चाहनुहुन्छ?
0: विशेष गरी हाम्रो उच्च शिक्षा अध्ययन गर्न चाहनुहुने विद्यार्थी भाइ बहिनीहरूको लागि हाम्रो यो 12 अब नतिजा प्रकाशन भइसकेपछि हामी आगामी हप्तातिर नै हामी भर्नाहरू खोल्दैछौँ। धेरै विषयहरूमा हाम्रो म्यानेजमेन्ट अन्तर्गत, साइन्स अन्तर्गत, ल अन्तर्गत, टेक्नोलोजी, हेल्थ, एजुकेसन, आर्ट्स, सोसियल साइन्सका विषयहरू छन्। त्यो विषयहरूमा उहाँहरूले आफ्नो छोराछोरी अथवा विद्यार्थी भाइ बहिनीहरूले इनरोल गर्न सक्नुहुन्छ। यो चाहिँ अहिलेको 21 लागि चाहिँ एउटा राम्रो शैक्षिक एउटा जुन शैक्षिक संस्था मान्नुपर्छ, किनभने अहिलेको आधुनिक विधि र प्रविधिलाई प्रयोग गरेर दुईवटा कुरा यसमा फाइदा छ, नलेज पनि गेन गर्नुहुन्छ, स्किल पनि गेन गर्नुहुन्छ भने अहिलेको प्रविधि मैत्री भएर स्वभावैले त्यो एउटा स्किल पनि डेभलप गर्नु भएको छ र यो सहज छ। यसलाई फीको कारणले गर्दा, शुल्कको कारणले गर्दा पनि त्यस्तो बर्डन छ भन्ने मलाई लाग्दैन अन्य संस्थाहरूको तुलनामा। र उहाँहरूलाई चाहिँ अब नेपाल ओपन युनिभर्सिटी नेपाल सरकार बाटै स्थापित युनिभर्सिटी भएको हुनाले यसको अन्य बारेमा प्रश्न मलाई गर्नुपर्छ जस्तो लाग्दैन र यहाँबाट ठुलो सङ्ख्यामा उत्पादन पनि भइरहेको छ र उहाँहरूले राम्रो ठाउँहरू अपर्च्युनिटीहरू पाउनु भएको छ र हामीलाई विश्वास गर्नुहोस् अनि ओपन युनिभर्सिटी एकपल्ट भिजिट गर्नुहोस् अनलाइन या अन साइट भन्न चाहन्छु उहाँहरूलाई।
1: हुन्छ सर, हामीलाई समय दिनुभयो, यहाँलाई धन्यवाद।
0: सरलाई धेरै धेरै यो हाम्रो युनिभर्सिटीको बारेमा कुरा राख्ने अवसर दिनुभयो, रेडियो नेपाल लगायत सर र सरको इन्टायर ग्रुपलाई म धन्यवाद दिन चाहन्छु।
2: अब प्रस्तुत छ शास्त्रीय संगीत। कलाकारहरू हुनुहुन्छ सरोद वादनमा सुरेश राज वज्राचार्य, राग बसन्त मुखारी, तबलामा हुनुहुन्छ नवराज गुरुङ र तानपुरामा हुनुहुन्छ सरिता महर्जन।

0: चालकको लापरवाहीले सडक संरचनामा क्षति पुगेमा क्षतिको भरपाई पनि तपाईँबाटै हुन्छ। तसर्थ सदैव ट्राफिक नियम पालना गरेर सवारी साधन चलाऊ।
1: नेपाल सरकार, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सडक विभाग।
2: वैदेशिक रोजगारीसँग सम्बन्धित कुनै पनि जिज्ञासा भएमा वा
3: सरकारले श्रमिकलाई दिने सेवाहरूको बारेमा बुझ्न र कुनै पनि प्रकारका समस्या परेमा समाधानका लागि पैसा नलाग्ने श्रमाधान कल सेन्टरको नम्बर 1141 सम्पर्क गरौँ।
2: वैदेशिक रोजगार बोर्डको सचिवालय।
4: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोडसम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2082 साल चैत्र मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
5: लौ न डाक्टर साहब, मेरो श्रीमानलाई धेरै गाह्रो भएको छ।
6: के हुन्छ?
5: एकदमै धेरै, 104 डिग्री ज्वरो छ। टाउको दुख्यो मात्रै भन्नुहुन्छ, चिउ कटकटी खान्छ रे, जे खायो त्यही बान्ता गर्नुहुन्छ। हेर्नु न, छालामा डाबर पनि आएको छ।
6: तपाईँको लक्षणहरू सुन्दा त उहाँलाई डेङ्गी भएको जस्तो छ।
5: डेङ्गी कसरी लाग्छ डाक्टर साहब? डेङ्गी रोग?
6: डेङ्गी लामखुट्टेको टोकाइबाट हुने रोग हो। यसबाट बच्न लामखुट्टेको टोकाइबाट बच्नुपर्छ।
7: डेङ्गी रोगका बिरामीहरू नेपालमा केही समय यता बढिरहेकाले निम्न रोकथामका उपायहरू अपनाऊ। पुरा बाहुला भएको लुगा लगाउने, झुलभित्र मात्रै सुत्ने, घरको झ्याल ढोकामा लामखुट्टे नछिने जाली हाल्ने, घर, कार्यालय, विद्यालय र सार्वजनिक क्षेत्रमा पानी जम्न नदिने, खाल्डा खुल्डी पुर्ने र खाने पानी वा ढल चुहिएको छ भने तत्काल मर्मत गर्ने, गमलाको प्लेट, फुलदानी, कुलर आदिको पानी कम्तीमा हप्ताको एक पटक फेर्ने, पानी जम्मा गर्ने भाँडालाई लामखुट्टे छिर्न नसक्ने गरी छोप्ने, लामखुट्टे भगाउने धूप वा मलमको प्रयोग गरौँ। करेसा बारीमा जाँदा, घर बाहिर निस्किँदा वा पार्कमा जाँदा लामखुट्टेले नटोकोस् भनेर विशेष सावधानी अपनाउने गरौँ। थप जानकारीका लागि निशुल्क हटलाइन नम्बर 1115 फोन गर्नुहोस्। नेपाल सरकार, स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय, राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्र, टेकु, काठमाडौँ।

0: यो रेडियो नेपाल हो। अब निर्मला ठकुराठीबाट समाचार सुन्नुहोस्। सुरुमा प्रमुख समाचार। राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशन अन्तर्गत हिजो स्थगित भएको बन्द सत्र आज सुरु हुँदै बेलायतका प्रधानमन्त्री कीर स्टार्मरद्वारा पदबाट राजीनामा र फिफा विश्वकप अन्तर्गत गएराती र आज बिहान भएका खेलमा अर्जेन्टिना फ्रान्स र नर्वे विजयी। अब समाचार विस्तारमा। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाको प्रथम महाधिवेशनको बन्द सत्र आजदेखि सुरु हुँदैछ। रासोपाका महामन्त्री कविन्द्र बुर्लाकोटीका अनुसार आज बिहान बन्द सत्र गर्ने गरी हिजोको बन्द सत्र स्थगित भएको हो। प्रतिनिधिहरू विरूद्धमा परेको उजुरीमाथिको छानबिनका लागि समय आवश्यक भएकाले बन्द सत्र सारिएको हो। बन्द सत्र उद्योग संघको प्रदर्शनी केन्द्रमा हुँदैछ। उहाँका अनुसार बन्द सत्रको सुरुमा अनुशासन आयोगबाट रमाकान्त रिमालले अनुशासन आयोगको प्रतिवेदन प्रस्तुत गर्नुहुनेछ, त्यसमा छलफल हुनेछ। सो पश्चात कोषाध्यक्ष लिमा अधिकारीको आर्थिक प्रतिवेदन प्रस्तुति र छलफल हुनेछ। कोषाध्यक्षको प्रतिवेदनपछि महामन्त्री कविन्द्र बुर्लाकोटीले संगठनात्मक प्रतिवेदन प्रस्तुत गर्नुहुनेछ भने त्यसमाथि छलफल पनि हुनेछ। सो पश्चात पार्टीका सहमहामन्त्रीले विधानमाथिको छलफल र त्यसलाई अनुमोदन गराइनेछ। विधान अनुमोदनपछि पार्टी सभापति रवि लामिछानेले राजनीतिक प्रतिवेदन पेश गर्नुहुनेछ भने उक्त प्रतिवेदनमा छलफल र अनुमोदन गरिनेछ। पार्टी सभापति लामिछानेले अन्तरिम व्यवस्थापन समिति गठन घोषणा एवं आयोजक समितिले सम्पूर्ण जिम्मेवारी निर्वाचन आयोगलाई दिने तालिका छ। नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेललाई प्रहरीले पक्राउ गरेको छ। सम्पत्ति शुद्धिकरण विभागको पक्राउ पुर्जी अनुसार पौडेललाई सुर्खेतको शुभ होटेलबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रमुख एसपी ठाकुर पोखरेलले जानकारी दिनुभयो। पूर्व अर्थमन्त्री समेत रहनुभएका पौडेललाई सुर्खेतबाट पक्राउ गरी नेपालगंज लगिएको एसपी पोखरेलले जानकारी दिनुभयो। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राहदानी छपाईमा भ्रष्टाचार भएको अभियोगमा राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याल सहित 16 जना तथा सम्बद्ध कम्पनी विरूद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ। आयोगले विभागका महानिर्देशक अर्याल, सूचना प्रविधि निर्देशक सुनिल कुमार केसी विरूद्ध 10 अर्ब 13 करोड 4 लाख भन्दा बढीको बिगो दावी गर्दै मुद्दा दायर गरेको हो। तत्कालीन निर्देशक शत्रुधन प्रसाद शर्मा पोखरेल, निर्देशक रविन्द्र राज भण्डारी, लेखा अधिकृत तुलसी प्रसाद आचार्य, कम्प्युटर इन्जिनियर विपिन प्रसाई, शाखा अधिकृत सोमेश थापा विरूद्ध समान बिगो माग दावी गरिएको छ। त्यसै गरी आयोगले परराष्ट्र मन्त्रालयका तत्कालीन उपसचिव द्वय राजाराम दाहाल र पुष्कर राज नेपाल, कानून उपसचिव लेखा भेष प्रसाद भुर्तेल विरूद्ध समान बिगो माग दावी गरेको छ। राहदानीको ठेक्का लिएको जर्मन कम्पनी भेरिडास जीएमबीएचका नेपाल प्रतिनिधि सिद्धार्थ थापा विरूद्ध 8 अर्ब 22 करोड 35 लाख रुपियाँ भन्दा बढीको बिगो माग दावी गरिएको छ। म्यूल बैरका नेपाल प्रतिनिधि मणिन्द्र राज मल्ल विरूद्ध 1 अर्ब 90 करोड 69 लाख रुपियाँ भन्दा बढीको बिगो दावी गरिएको छ। बोलपत्रको सुरुवाती चरणबाटै गम्भीर अनियमितता र भ्रष्टाचार गरेको पाइएको भन्ने सूचनाका आधारमा आयोगले छानबिन गरेको थियो। प्रधानमन्त्री बालेन्द्र शाहले सौराह स्थित हात्ती प्रजनन तथा तालिम केन्द्र खोरसोरको हिजो निरीक्षण गर्नुभएको छ। प्रजनन केन्द्रका प्रमुख मणिपूरण चौधरीका अनुसार सपरिवार प्रधानमन्त्री शाह तालिम केन्द्र पुग्नु भएको हो। खोरसोर स्थित तालिम केन्द्रमा अहिले 9 वटा माउ र 7 वटा हात्तीका छावा रहेका छन्। सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिमिल सेनाले सेवाग्राहीलाई केन्द्रमा राखेर सेवा प्रवाह गर्न निर्देशन दिनुभएको छ। हिजो नेपाल टेलिकम भरतपुरको कार्यालय निरीक्षणका क्रममा मन्त्री तिमिल सेनाले छिटो छरितो ढंगबाट सेवा प्रदान गरी सेवाग्राहीको विश्वास जित्ने गरी काम गर्न निर्देशन दिनुभयो। बाराको जितपुर सिमरा उपमहानगरपालिका 9 छाता पिपरामा हिजो साँझ मोटरसाइकलले पैदल यात्रुलाई ठक्कर दिँदा तीनजनाको मृत्यु भएको छ। जितपुरबाट वीरगंजतर्फ जाँदै गरेको मोटरसाइकलले छाता पिपरा चोकमा सड़क पार गर्दै गरेका पैदल यात्रुलाई ठक्कर दिँदा दुर्घटना भएको हो। दुर्घटनामा परि मोटरसाइकलमा सवार दुई युवक र एक पैदल यात्रुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक मेन बहादुर गहले जानकारी दिनुभयो। समाचार रेडियो नेपालबाट सुनिरहनु भएको छ। अब केही बेर विज्ञापन र सन्देश।
1: ड्याडी इन्डिया जाने, मम्मी चाइना जाने, दुवैजना फेसबुक र भाइबरमा जिरो, अनि हामीले कसरी कन्ट्याक्ट गर्ने?
2: तिमीहरू फेसबुक र भाइबरमा हिरो भएर के गर्ने? नेपाल टेलिकमले ल्याएको सेवा सुविधाको बारेमा जिरो रहेछौ? अहिले नेपाल टेलिकमले रोमिङ सेवा ल्याएको छ। चाइना र इन्डियामा हाम्रो यही प्रिपेड मोबाइल मजाले चल्छ। बेला बेलामा कुरा गर्न केही समस्या छैन।
1: हो र भने अनि कसरी चलाउने चाहिँ थाहा छ त?
2: किन थाहा नहुनु? यो सेवा एक्टिभेट गर्नलाई *14*15 *7 र ह्यास डायल गर्नुपर्छ र उतैबाट रिचार्ज गर्न पनि मिल्छ। तिमीहरूलाई पनि अरू कुरा थाहा पाउन मन छ भने नेपाल टेलिकमको मोबाइल एप्स अथवा वेबसाइट हेरे हुन्छ।
3: नेपाल टेलिकम, राष्ट्रको संचार।
0: अब बाँकी समाचार। सरकारले नेपालबाट भारतमा हुने चिया निर्यातमा देखिएको समस्या समाधान गर्न कार्यदल गठन गरेको छ। चिया निर्यातमा देखिएको समस्याको अध्ययन गरी दुई साताभित्र तत्कालीन, मध्यकालीन र दीर्घकालीन सुझावसहितको प्रतिवेदन पेश गर्ने गरी कार्यदल गठन गरिएको प्रधानमन्त्री बालेन्द्र शाहका प्रेस तथा अनुसन्धान विज्ञ दिपा दाहालले जानकारी दिनुभयो। उहाँका अनुसार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तर्गतको द्विपक्षीय तथा क्षेत्रीय व्यापार महाशाखाका सहसचिवको संयोजकत्वमा कार्यदल गठन गरिएको छ। कार्यदलको सदस्यहरूमा प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयका उपसचिव, अर्थ मन्त्रालयका उपसचिव, गृह मन्त्रालयका उपसचिव, परराष्ट्र मन्त्रालयका उपसचिव, कृषि वन तथा पर्यावरण मन्त्रालयका उपसचिव, भन्सार विभागका उपमहानिर्देशक, खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका निर्देशक, नेपाल गुणस्तर तथा नापतौल विभागका निर्देशक, राष्ट्रिय चिया तथा कफी विकास बोर्डका निर्देशक तथा द्विपक्षीय व्यापार तथा पारवहन भारत शाखाका उपसचिव सदस्य तथा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका उपसचिव सदस्य सचिव हुनुहुन्छ। बितेका 24 घण्टामा काठमाडौँ उपत्यकामा 2641 सवारी चालक सवारी नियम उल्लङ्घनको कार्यवाहीमा परेका छन्। यसबाट राज्य कोषमा 22,96,508 रुपियाँ राजस्व दाखिला भएको छ। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मादक पदार्थ सेवन गरेका 79, नियम विपरीत राइड सेयरिङ गरेका 147, संकेत बत्ती उल्लङ्घनकर्ता 154 र तीव्र गतिमा सवारी साधन हुइक्याएका 122 जनालाई कार्यवाही गरिएको हो। यसै गरी लेन अनुशासन पालना नगर्ने 119, निषेधित क्षेत्रमा हर्न बजाउने 113, सड़क पेटीमा सवारी साधन पार्किङ गर्ने 119, एकतर्फी बाटोमा सवारी चलाउने 100 र अन्य सवारी नियम पालना नगरेका 1,688 जनालाई कार्यवाही गरिएको हो। अब अन्तर्राष्ट्रिय समाचार। बेलायतका प्रधानमन्त्री किर स्टारमरले राजीनामाको घोषणा गर्नुभएको छ। बढ्दो अलोकप्रियता बीच उहाँले लेबर पार्टीको नेताबाट पनि राजीनामा दिने घोषणा गर्नुभएको हो। लन्डन स्थित 10 Downing Street बाहिर सम्बोधन गर्नुहुँदै स्टारमरले आफूले लिएका सबै निर्णय देशको हितलाई केन्द्रमा राखेर गरिएको बताउनुभयो। स्टारमरका अनुसार नयाँ लेबर पार्टी को नेता चयन प्रक्रिया आगामी जुलाईमा शुरू हुनेछ। प्रधानमन्त्री स्टारमरको राजीनामापछि लेबर पार्टीको नेता र प्रधानमन्त्रीमा एन्डी वर्नहमले नेतृत्व गर्नुहुने जनाइएको छ। अब खेल समाचार। कप्तान लियोनल मेस्सीको दुई गोलको मदतमा अर्जेन्टिना जारी विश्वकप फुटबल 2026 को नकआउट चरणमा प्रवेश गरेको छ। गैराती सम्पन्न खेलमा अर्जेन्टिनाले अस्ट्रियालाई 2-0 गोल अन्तरले पराजित गरेको हो। अमेरिकाको डालास स्टेडियममा मेस्सीले खेलको 38 मिनटमा पहिलो गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिलाए। त्यसपछि खेलको दोस्रो हाफको अतिरिक्त समयमा उनले व्यक्तिगत दोस्रो गोल गर्दै आफ्नो देशको जित सुनिश्चित गरे। जितसँगै अर्जेन्टिनाका कप्तान मेस्सीले जर्मनीका मिरोस्लाभ क्लोजको नाममा रहेको 16 गोलको कीर्तिमानलाई पछि पार्दै विश्वकपमा सर्वाधिक गोल गर्ने खेलाडी बनेका छन्। मेस्सीले हिजोको खेलसँगै विश्वकपमा 18 गोल गरिसकेका छन्। यसअघि अल्जेरिया विरुद्धको पहिलो खेलमा अर्जेन्टिना विजयी हुँदा मेस्सीले ह्याट्रिक गोल गरेका थिए। यस्तै फ्रान्सले इराक विरुद्ध 3-0 जित निकालेको छ। गैराती खराब मौसमका कारण रोकिएको खेल आज बिहान पुनः सुरु भएर आज बिहान भएको खेलमा सेनेगललाई 3-2 गोल अन्तरले पराजित गर्दै नर्वे विजयी भएको छ। अब मौसम सम्बन्धी जानकारी। नेपालमा औसत समयभन्दा 6 दिन ढिलो गरी प्रवेश गरेको यस वर्षको मनसुनी प्रणाली देशको पूर्वी तथा मध्य भूभागमा विस्तार भएको छ। जल तथा मौसम विज्ञान विभाग अन्तर्गत मौसम पूर्वानुमान महाशाखाले जारी गरेको मनसुन सम्बन्धी बुलेटिन अनुसार कोशी प्रदेशबाट शुक्रबार नेपाल भित्रिएको मनसुन थप 4 प्रदेशमा विस्तार भएको हो। महाशाखाका अनुसार हाल मनसुन कोशी प्रदेशको सम्पूर्ण भूभाग, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेशका केही भूभाग तथा लुम्बिनी प्रदेशको पूर्वी क्षेत्रसम्म फैलिएको छ। यद्यपि मनसुनी प्रणाली अझै कमजोर अवस्थामै रहेकाले देशका बाँकी क्षेत्रमा विस्तार हुन केही दिन लाग्ने विभागका मौसमविद सञ्जीव अधिकारीले बताउनुभयो। आज कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली र पहाड़ी भागका थोरै स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाड़ी भागका 1-2 स्थानमा मेघ गर्जन सहित पानी पर्ने सम्भावना छ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भागका केही स्थानमा तातो लहर तथा बागमती र गण्डकी प्रदेशका तराई भागका केही स्थानमा पनि तातो दिन हुने सम्भावना छ। आज दिउँसो काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम 29-31 डिग्री सेल्सियसका बीच रहने अनुमान गरिएको छ। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशन अन्तर्गत हिजो स्थगित भएको बन्द सत्र आज सुरु हुँदै बेलायतका प्रधानमन्त्री किर स्टार्मरद्वारा पदबाट राजीनामा र फिफा विश्वकप अन्तर्गत गएराती र आज बिहान भएका खेलमा अर्जेन्टिना, फ्रान्स र नर्वे विजयी। यो सँगै बिहान 9 बजेको समाचार सकियो। यसपछि नेपाल भाषामा समाचार सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।
4: नेपाल अब पालो हाम्रा चेलीहरूको साफ महिला च्याम्पियनसिपको हरेक गोल, हरेक रोमाञ्चक पल अब सिधै तपाईँहरूको मोबाइलमा मात्र डिगो एपमा। आज नै एप स्टोर वा प्ले स्टोरबाट डिगो एप डाउनलोड गर्नुहोस् र नेपाली महिला फुटबललाई साथ दिनुहोस्। समय छ, जोश छ, अब समर्थन गर्ने पालो तपाईँको। डिगो, राष्ट्रको खेल तपाईँको हातमा। आज नै डाउनलोड गर्नुहोस्।

0: कुवा वैगु धुकुमा यागु दु लुम्बिनी व सुदूरपश्चिम या तराई लाग्या कुवाको फे वैगु व बागमती व गण्डकी तान वैगु धुकुमा यागु दु एम हिग सुइगु डिग्री टक्क क्वाज लुगु ख थौ सुथे न्याता इजुया सुङ्गु मिनेटे लुगु सूर्य शनिलया नेता इजुया झिगु मिनेटे बी नेपाल भाषे बुख कोचाला शुभ
1: सुशासन प्रवर्धनमा आम नागरिकसँगै सामाजिक स्वयंसेवी संघ संस्थाहरूको ठूलो भूमिका हुन्छ।
2: त्यसैले स्थानीय तहमा सुशासन प्रवर्धन गर्न स्वयंसेवी नागरिक संस्थाहरूको भूमिका महत्त्वपूर्ण हुनुपर्छ।
1: नागरिक संस्था आफू पनि जवाफदेही र पारदर्शी बनौ र अरूलाई पनि आफू जस्तै बन्न प्रेरित गरौ।
2: नेपालमा सुशासनको पहल ट्रान्सपरेन्सी इन्टरनेसनल नेपाल भ्रष्टाचार विरुद्धको सहकार्य।

आदरणीय श्रोता मित्र नमस्कार, राजा न्यौपाने र म कार्यक्रम प्रस्तुताहरू पक्राए आज हामी तपाईँहरूकै प्रिय रेडियो कार्यक्रम प्रेमको सन्देश लिएर तपाईँहरूको घर आँगनमा आइसकेका छौँ। रेडियो नजिक बसेर हामीलाई सुनिरहनु भएकोमा धेरै धन्यवाद छ। श्रोता मित्र, यो कार्यक्रम तपाईँले प्रत्येक हप्ता मङ्गलबार बिहानको 9 बजेको समाचारपछि रेडियो नेपाल नयाँ नेपालको समावेशी आवाज राष्ट्रिय रेडियो राष्ट्रको संचार सार्वजनिक सेवा प्रसारण नेपालबाट सुन्न सक्नुहुनेछ। यदि तपाईँ पहिलो पटक यस कार्यक्रम सुन्दै हुनुहुन्छ र यस कार्यक्रम मार्फत प्रभु येशू ख्रीष्टको बारेमा अझ धेरै कुराहरू जान्न चाहनुहुन्छ भने हामीलाई पत्रचार गर्न सक्नुहुनेछ। हाम्रो ठेगाना हामी हाम्रो कार्यक्रमको अन्तमा भन्ने नै छौँ। श्रोता मित्र, कार्यक्रम प्रेमको सन्देशमा आज तपाईँले केही सुमधुर आत्मिक गीतहरूको साथमा हृदय स्पर्शी बाइबलीय सन्देश पनि सुन्न सक्नुहुनेछ। आउनुहोस् श्रोता मित्र, आजको कार्यक्रमलाई सुरु गरौँ यो मिठो आत्मिक गीतबाट।

0: आवाज राष्ट्रिय रेडियो राष्ट्रको संचार सार्वजनिक सेवा प्रसारण नेपालबाट नेपालको जुनसुकै ठाउँमा पनि यो सुन्न सकिने यो हो कार्यक्रम प्रेमको सन्देश। श्रोता मित्र, अबको समय रहेको छ पवित्र धर्मशास्त्र बाइबलबाट हृदय स्पर्शी सन्देश सुन्ने, र यो सन्देश लिएर आउँदै हुनुहुन्छ ग्रेटर ग्रेस चर्चका पास्टर राजन न्यौपानेज्यू, उहाँलाई स्वागत छ।
1: नमस्कार आदरणीय श्रोता मित्र, ख्रिस्टी आध्यात्मिक रेडियो कार्यक्रम प्रेमको सन्देशबाट म पास्टर राजन न्यौपानेको तर्फबाट हार्दिक स्वागत गर्दै ख्रिस्टी अभिवादन जयमसी। आदरणीय श्रोता मित्र, आजको बाइबल सन्देशको शीर्षक छ येशु जीवनको रोटी हुनुहुन्छ। रोटी र जीवनको सम्बन्ध एकदम महत्त्वपूर्ण छ। एउटा जीवन भएको मानिसलाई भोक लाग्छ, उसलाई रोटी भएन भने उसको शरीरमा पौष्टिक तत्त्व पुग्दैन। एउटा जीवित मानिसको लागि खानेकुरा नितान्त आवश्यक छ। खानेकुरा जीवित वस्तु सबैलाई चाहिन्छ। अझ मानिसलाई त यी खानेकुरा कमजोर हुँदा ठाउँ ठाउँमा भोकमरी लाग्दछ। मानिसहरू पौष्टिक आहारको कमीले कुपोषणमा हुँदछन्। रोटीको जीवनसँग एकदमै घनिष्ठ सम्बन्ध छ। प्रिय मित्र, आज हामी बाइबलको खण्ड योहन्ना 6:26-35 खण्डलाई हेर्नेछौँ। यस खण्डमा येशूले आफूमाथि विश्वास गर्नेहरूलाई भन्नुभयो, साँच्चै म तिमीहरूलाई भन्दछु, चिन्ह देखेर होइन अघाउन्चेल रोटी खाएको कारणले मलाई खोज्दछौ। नष्ट हुने भोजनको निम्ति परिश्रम नगर, तर अनन्तसम्म रहने भोजनको निम्ति परिश्रम गर, जो मानिसको पुत्रले तिमीहरूलाई दिनेछ। साँच्चै आदरणीय श्रोता मित्र, मानिसहरू शारीरिक भोजनको लागि ठूलो परिश्रम गर्नुपर्ने आवश्यकता छ। जुन भोजन खाँदा मानिसहरू नष्ट हुन पनि सक्छ। येशूले भन्नुभयो, मानिस रोटीले मात्र होइन परमेश्वरको मुखबाट निस्कने वचनले जीवित रहन्छ। यो बाइबलमा मत्ती भन्ने पुस्तकको 4:4 हामी देख्दछौँ। जुन कुरा येशु 40 दिनसम्म उपवास बसी भोक लाग्दा शैतानले येशूलाई सोधेको प्रश्नको जवाफमा येशूले भन्नुभयो, मानिस रोटीले मात्र होइन परमेश्वरको मुखबाट निस्कने वचनले जीवित रहन्छ। यो बाइबलको खण्ड देख्दा मेरो मनमा साँच्चै नै एउटा प्रश्न उठ्छ, के मानिस रोटी बिना जीवित रहन सक्छ? यदि मानिसले 100 दिनसम्म खानेकुरा खाएन भने ऊ कमजोर हुन्छ, हिँड्न पनि सक्दैन, कुरा पनि गर्न सक्दैन, बेहोस जस्तै हुन्छ। साँच्चै कसरी मानिस रोटी बिना जीवित रहन सक्छ होला? यो बाइबलमा लेखेको वचन कहिले काहीँ मिल्दैन जस्तो लाग्थ्यो। मेरो मन दोधारमा थियो, यसैले मैले परमेश्वरसँग प्रार्थना गरेँ, प्रभु मैले बुझिन मानिस कसरी रोटी बिना जीवित रहन सक्छ भनेर प्रार्थना गरेँ। अनि परमेश्वरले मलाई भन्नुभयो, यदि रोटीले मात्र मानिस जीवित रहने भए रोटीका व्यापारीहरू, उद्योगपतिहरू, राजा महाराजाहरूसँग प्रशस्त रोटी छ, साथै रोटी किन्न थुप्रै पैसा छ, त्यसैले तिनीहरू 1000 वर्ष त्योभन्दा पनि बढी बाँच्नुपर्ने थिएन र छन्। तिनीहरू चाँडै नै विभिन्न रोगले मर्दछन्। साँच्चै मित्र, रोटीले मात्र मानिस जीवित रहँदैन, तर परमेश्वरको मुखबाट निस्कने वचनद्वारा जीवित रहन्छ। यदि एउटा पापी मानिसले आफ्नो पापलाई स्वीकार गर्दै येशू मेरो पापको लागि मर्नुभएको भनेर स्वीकार गर्यो भने त्यसका पाप क्षमा हुन्छन् र ऊ अनन्तसम्म परमेश्वरको राज्यमा जान सक्छ। यसैले मानिस रोटीले मात्रै जीवित रहँदैन। यसकारण येशूले भन्नुभयो, परमेश्वरको काम यही हो, जसलाई उहाँले पठाउनुभयो उहाँमाथि विश्वास गर। यसकारण तिनीहरूले उहाँलाई भने, तपाईँ के चिन्ह देखाउनुहुन्छ सो हामी हेरौँ र तपाईँलाई विश्वास गरौँ। तपाईँ के गर्नुहुन्छ? हाम्रा पिता पुर्खाले उजाड स्थानमा मन्न खाए। मन्न चाहिँ स्वर्गबाट परमेश्वरले दिनुभएको रोटी थियो, त्यही खायौँ। जसरी लेखिएको छ, उहाँले तिनीहरूलाई खानलाई स्वर्गबाट रोटी दिनुभयो। येशूले ती अन्यलमा परेका मानिसहरूलाई भन्नुभयो, तिमीहरू अन्यलमा नपर, किनकि तिमीहरूलाई रोटी दिने मोसा होइनन्, तर स्वर्गबाट साँचो रोटी दिनुहुने मेरो पिता हुनुहुन्छ। किनभने परमेश्वरको रोटी त्यही हो जो स्वर्गबाट ओर्ली आउँछ र संसारलाई जीवन दिन्छ। उनीहरूले येशूलाई भने, त्यो रोटी हामीलाई दिनुहोस्। येशूले तिनीहरूलाई

ऊ आफूले आफैलाई बचाउन सक्दैन। जसरी एउटा अन्धाले अर्को अन्धालाई डोर्याउन सक्दैन र ठिक ठाउँमा पुर्याउन सक्दैन, त्यसै गरी एक पापी मानिसले आफूले आफैलाई बचाउन सक्दैन। प्रत्येक मानिसले कम्तीमा पनि दिनमा 3 पाप गर्छ। आँखाले देखेर, लोभ गरेर, नराम्रा कुरा सुन्न, हाम्रो कानलाई प्रयोग गरेर, हृदयले खराब कुरा, अरूको कुभलो चिताएर मानिसहरूले पाप गर्छन् भने दिनमा 3 पाप गर्यो भने वर्षमा 100,000 पटक पाप गर्दछ। यसैले प्रिय मित्र, प्रत्येक मानिसले पाप गर्छ र ऊ परमेश्वरदेखि टाढा हुन्छ र पापको ज्याला मृत्यु भएको कारणले उसले जति रोटी खाए पनि उसलाई जीवन दिन सक्दैन, ऊ मर्छ। त्यसैले येशूले भन्नुभयो, म जीवन दिने रोटी हुँ, मलाई खाने कहिले पनि भोकाउने छैन र कहिले पनि तिर्खाउने छैन। साँच्चै मित्र, येशू पापीहरूको पापको ज्याला तिर्नको लागि यस पृथ्वीमा आउनु भएको थियो। उहाँले संसारमा भएका पापी मानिसहरूको पापको ज्याला तिर्न उहाँ एउटा निष्कोट परमेश्वरको थोमा भएर पृथ्वीमा आए, आफ्नो शरीरमा बोकी पाप बलि भएर हाम्रो पापको साटो क्रुसमा मर्नुभयो। हाम्रो मृत्युमा ख्रिस्ट मर्नुभयो र 3 बौरी उठी जीवित भई हाम्रो पाप, अधर्म, दुष्टता, निराशालाई क्रुसमा किला ठोकी रद्द गर्नुभयो र उहाँमाथि विश्वास गर्नेलाई अनन्त जीवन दिने प्रतिज्ञा गर्नुभयो र स्वर्गमा जीवितै गई हाम्रो लागि प्रार्थना गर्दै हुनुहुन्छ। यसकारण श्रोता मित्र, येशू संसारको रोटी हुनुहुन्छ। उहाँको कुरामा विश्वास गर्ने र उहाँलाई आफ्नो मुक्तिदाता भनेर स्वीकार गर्ने मानिसलाई अनन्त जीवन दिन आफूसँगै स्वर्गमा राख्ने प्रतिज्ञा गर्नुभएको छ। यसकारण प्रिय श्रोता मित्र, उहाँलाई

साँच्चै श्रोता मित्र, येशूले भन्नुभयो, म जीवनको रोटी हुँ, त्यो पनि अनन्त जीवन दिने रोटी येशू हुनुहुन्छ। प्रिय मल लगाएर दिनौ मोज मज्जामा बस्थ्यो, उसलाई खानेकुराको अभाव थिएन, साह्रै मोज मज्जामा आनन्दित भएर रमाहट रहेको थियो। रुपियाँ पैसा प्रशस्त भएकोले खानेकुराको अभाव थिएन, लगाउने कुराको अभाव थिएन, ऊ सबै कुरामा सम्पन्न थियो। यसै गरी उसको ढोकामा खानेकुरा खान नपाएको एउटा गरिबलाई ल्याएर राखिदिन्थे। त्यो गरिब लाजरस घाउ नै घाउले गर्दा धेरै समस्यामा परेको अत्यन्त भोको मानिस थियो। ऊ खान नपाएर त्यो धनी मानिसको टेबलबाट खसेको कुराहरू खाएर आफ्नो पेट भर्ने गर्दथ्यो। आफ्नो सम्पूर्ण जीवन नै भोक प्यास र अभावमा परेको थियो। उसको दैनिक खाना अरूहरूको जुठो थियो, अरूहरूको जुठो खाएर बाँच्ने गर्दथ्यो। कुकुरहरूले पनि उसको घाउ चाट्थे, तर त्यो धनी मानिस चाहिँ उसलाई कुनै पनि खानेकुराको अभाव थिएन। प्रशस्ततामा खाएर उसले आफ्नो जीवनमा आनन्द मनाउँदै आफ्नो जीवन बिताइरहेको थियो। ऊ सम्झन्थ्यो कि मलाई मृत्युले पनि केही गर्न सक्दैन भन्दथ्यो। सबै कुरामा म आनन्दित छु, मेरो लागि केही कुरा पनि आवश्यक पर्दैन भन्ठान्थ्यो। तर एक दिन त्यो गरिब लाजरस मर्यो, साँच्चै नै सायद खानेकुराको अभावले होला ऊ मर्यो। स्वर्गदूतले आएर उसलाई स्वर्गमा अब्राहमको साथमा राखे, किनकि उसले आफू गरिब भए पनि येशू प्रभुलाई जीवनको रोटी हुनुहुन्छ र मेरो पाप क्षमा गर्न सक्नुहुन्छ भनेर विश्वास गरेको थियो। यसै कारण ऊ आफ्नो पृथ्वीको जीवनमा शारीरिक रोटी खान नपाएर धेरै समय भोको र प्यासमा आफ्नो जीवन बिताएको थियो। तर उसले जीवनको रोटी येशूलाई विश्वास गरेको कारण स्वर्गमा ऊ पुग्यो। यसै गरी मित्र, त्यो धनी मानिस पनि एक दिन मर्यो र उसको अन्त्येष्टिमा सायद धेरै मानिसहरूले शरीक भए होलान्, तर ऊ मृत्युपछि नरकमा पर्यो। ऊ धनी भएको कारणले नरकमा परेको थिएन। उसले आफ्नो पृथ्वीको जीवनमा संसारका मुक्तिदाता उद्धारकर्ता येशूलाई आफ्नो जीवनमा ग्रहण नगरी जीवनको रोटी ख्रिस्ट येशूलाई विश्वास गरेको थिएन। ऊ धनी भएको कारणले उसको आफ्नै मन सधैँ नै धन सम्पत्तितिर लगाएको थियो। उसले येशूको कुरा सुनेन, उसले जीवन त्यो पनि अनन्त जीवन दिने रोटीलाई जानेन। त्यही कारणले ऊ नरकमा परेको थियो। ऊ पापमा नै मरेको कारणले पापको ज्याला मृत्यु थियो। साँच्चै मृत एक दिन उसले नरकमा ठूलो कष्ट भोगिरहेको बेलामा उसले नजर उठाएर हेर्यो, टाढामा अब्राहमको सँगमा लाजरसलाई देख्यो, जुन लाजरस उसको घरमा आफ्नो टेबुलबाट झरेको खानेकुरा खाएर बाँच्ने गर्दथ्यो। र उसले यस लाजरसलाई अहिले स्वर्गमा अब्राहमको सँगमा आनन्दसँग बसिरहेको देख्यो। यसैले अब्राहमसँग आफ्नो दुःख भएको देखेर त्यो धनी मानिसले अब्राहमबाट सहायता पाउनलाई कराएर भन्यो, हे पिता अब्राहम, ममाथि दया गरेर लाजरसलाई पठाइदिनुहोस्। त्यसले आफ्नो औँलाको टुप्पा पानीमा चोपेर मेरो जिब्रोलाई शीतल पारिदियोस्, किनकि म यस ज्वालामा भयङ्कर वेदना पाइरहेको छु। साँच्चै मित्र, त्यो धनी मानिसले ठुलो कष्ट भोगिरहेको थियो। त्यो कष्ट सहन नसक्ने थियो र उसले लाजरसबाट सहायता पाउनको लागि पठाइदिन अब्राहमलाई अनुरोध गर्यो। तर मित्र, अब्राहमले त्यस धनी मानिसलाई उत्तर दिए, छोरा, याद गर, तैँले आफ्नो जीवनकालमा असल असल कुराहरू भोग गरिस्, त्यसैले गर्दा तैँले आफ्नो अधर्म पापको बारेमा तैँले सम्झने मौका नै भएन। सधैँ त रमाइलोमा मात्रै आफ्नो जीवनलाई चलाइस्। तर त्यसै गरी त्यस लाजरसले आफ्नो सारा जीवन दुखै दुःखमा भोग्यो र उसले प्रभु येशूलाई आफ्नो उद्धारकर्ता र मुक्तिदाता भनेर स्वीकार गर्यो। आफ्नो दुःखले गर्दा परमेश्वरलाई खोज्यो र उसले आफ्नो मुक्तिदातालाई पायो। यसैले अहिले ऊ आराममा छ, उसलाई कुनै पनि दुःख कष्ट छैन, ऊ स्वर्गमा आनन्द साथ छ। तर तैँले प्रभु येशूलाई विश्वास गरिनस्, यसैले त नरकमा छस्, यसैले यहाँबाट पारी जान नसकुन् र त्यहाँबाट वारी आउन नसकुन् भनेर तिमीहरू र हामीहरूको बीचमा ठुलो धाँधो छ। साँच्चै मित्र, स्वर्ग र नरकको बीचमा एकदम ठुलो धाँधो छ, जसबाट वारी पारी गर्न सकिँदैन। हामी पृथ्वीमा येशूलाई आफ्नो मुक्तिदाता भनेर स्वीकार गर्यो भने हाम्रो पाप क्षमा भएर हामी स्वर्गमा जानेछौँ, र यसै गरी प्रभु येशूको वचनलाई सुनेर स्वीकार गरिनौ भने हाम्रो पाप क्षमा हुँदैन र हामी नर्कमा पर्छौँ। प्रभु येशूले पनि धनी मानिस र लाजरसको दृष्टान्तमा भन्न खोज्नु भएको महत्त्वपूर्ण कुरा चाहिँ येशू जीवनको जीवन दिने रोटी हुनुहुन्छ, उहाँलाई खाने अथवा विश्वास गर्ने मानिस कहिले पनि नर्कमा पर्ने छैन। ऊ धनी होस् या गरिब होस्, बुद्धिमान होस् या निर्बुद्धि होस्, ऊ आफ्नो पापको क्षमा पाउन येशू कहाँ आएपछि येशूले पाप क्षमा गर्नुहुन्छ। यसैले आदरणीय श्रोता मित्र,
प्रभु येशूले आफूमाथि विश्वास गर्नेहरूलाई प्रतिज्ञा गर्नुभयो योहन्ना 3:36 मा, जसले पुत्रमाथि विश्वास गर्छ त्यससँग अनन्त जीवन

0: हुनुहुन्छ। साँच्चै मित्र प्रभु यीशु जीवनको रोटी हुनुहुन्छ। उहाँले भन्नुभयो, जीवनको रोटी म नै हुँ, म कहाँ आउने भोका आउने छैन, ममाथि विश्वास गर्ने कहिले पनि तिर्खाउने छैन। प्रिय मित्र, साँच्चै यीशु जीवन दिने रोटी हुनुहुन्छ। उहाँलाई विश्वास गर्ने मानिस कहिले पनि भोकाउँदैन, किनकि स्वर्गमा सधैँ आनन्द हुन्छ। यसैले जसरी लाजरसले येशूलाई विश्वास गरेको कारणले उनले अनन्त जीवन पाए, त्यसै गरी आज मित्र तपाईँ पनि कुनै समस्या, भोक, प्यास तथा फिक्रीमा हुनुहुन्छ भने नडराउनुहोस्। येशूले तपाईँ जोसुकै हुनुहोस्, जस्तो सुकै हुनुहोस्, उहाँलाई विश्वास गर्नुहोस्। उहाँलाई आफ्नो उद्धारकर्ता र मुक्तिदाता भनेर स्वीकार गर्नुहोस्। तपाईँले अनन्त जीवन पाई सधैँ परमेश्वरसँग बस्नुहुनेछ र पृथ्वीमा पनि परमेश्वरले तपाईँलाई शान्ति, आनन्द, प्रेम, आशा प्राप्त गर्नुहुनेछ। यसैले मित्र, तपाईँ येशूलाई आफ्नो मुक्तिदाता भनेर स्वीकार गर्न चाहनुहुन्छ भने मसँग यो प्रार्थनालाई दोहोऱ्याउनुहोस्। परमेश्वर पिता, म एउटा पापी मानिस हुँ। म मेरो पापलाई स्वीकार गर्दै येशू तपाईँले मेरो पापको लागि क्रुसमा बगाउनु भएको रगतले मेरो पाप क्षमा गर्न सक्नुहुन्छ भने विश्वास गर्दै मलाई बचाउनुहोस् भने यो प्रार्थना येशूको नाममा चढाउँछु। आमेन। साँच्चै श्रोता मित्र, तपाईँले यसरी प्रार्थना गर्नुभयो भने तपाईँ अहिले नै परमेश्वरको परिवारको सदस्य हुनुहुन्छ। परमेश्वरले तपाईँलाई आशिष दिउन्।
1: श्रोता मित्र, अहिले तपाईँ भर्खरै सुन्नुभयो ग्रेटर ग्रेस चर्चका पास्टर राजन न्यौपानेज्यूले दिनुभएको बाइबली सन्देश। यो आत्मिक कार्यक्रम प्रेमको सन्देश तपाईँलाई कस्तो लाग्यो? कार्यक्रम सम्बन्धी तपाईँको कुनै सल्लाह, सुझाव, प्रतिक्रियाहरू र प्रश्नहरू भएमा हामीलाई भन्नुहोस्, हामी तपाईँबाट सुन्न चाहन्छौँ। श्रोता मित्र, यदि तपाईँ प्रभु येशू ख्रीष्टको बारेमा अझ धेरै जान्न चाहनुहुन्छ भने तपाईँको उत्साहको लागि नयाँ करार बाइबल हामी तपाईँलाई तपाईँको ठेगानामा पठाउनेछौँ। साथै निःशुल्क बाइबल अध्ययन सामग्री पनि हामी तपाईँलाई उपलब्ध गराउनेछौँ। तर पत्र पठाउँदा तपाईँको स्पष्ट ठेगाना लेखी पठाउनुहोला। पत्रसारको लागि हाम्रो ठेगाना रेडियो कार्यक्रम प्रेमको सन्देश, पोस्ट बक्स नम्बर 97-49, काठमाडौँ नेपाल। टेलिफोन नम्बर 01-5156-138, 01-5156-138 र मोबाइल नम्बर रहेको छ 98-5-10-53-33-8, 98-5-10-53-33-8, 98-60-19-00-25, 98-60-19-00-25। हाम्रो इमेल ठेगाना रहेको छ ggfnepal@hotmail.com, ggfnepal@hotmail.com। हवस् त श्रोता मित्र, आजलाई कार्यक्रम प्रेमको सन्देश यति नै। हामी फेरि आगामी हप्ता मङ्गलबार बिहान 9 बजेको समाचार पछि पुनः भेट हुनेछौँ। तबसम्मका लागि कार्यक्रम प्रेमको सन्देशबाट आदरणीय पास्टर राजन न्यौपानेज्यू र म कार्यक्रम प्रस्तुत पास्टर रूपव बिदा हुन चाहन्छौँ। तपाईँको आजको दिन आशिषमय रहोस्। जय मसीह। नमस्कार।
2: हामी सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट बोलिरहेका छौँ। अब सुनाउँछौँ केही नेपाली चलचित्रका गीत। सुरुवातमा सुनाउँछौँ नेपाली चलचित्र के घर के डेराबाट तारा थापाको स्वर, प्रदीप रिमालको रचना अनि सङ्गीत हो, सम्भुजित बासकोटा र शुभबहादुरको।

भर्खरै सुनायो नेपाली चलचित्र वासुदेवबाट उदित नारायण झा र दिपा गहतराजको स्वर, निर शाहको रचना अनि सङ्गीत हो रञ्जित गजमेरको। चलचित्रका गीत सुनाउने क्रममा अब सुनाउँछौँ अन्तिम गीत चलचित्र दिलहरीबाट, आशा भोसलेको स्वर, जीवन अधिकारीको रचना अनि सङ्गीत। यसपछि केही सूचना र सन्देश सुन्नुहुनेछ भने ठिक 10 बजे बिहान समाचार सुन्न सक्नुहुनेछ। रेडियो नेपाल सुन्दै रहनुहोला।

0: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल,
1: राष्ट्रिय रेडियो, राष्ट्रको संचार। नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुटसहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावारु 1 करोडसम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2082 साल चैत्र मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
2: सवारी क्षमता भन्दा बढी यात्रु नचढाउ र नचढौ, अन्यथा दुर्घटना हुने जोखिम बढ्दछ।
3: नेपाल सरकार, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सडक विभाग।
4: के तपाईँ वैदेशिक रोजगारीमा जाने सोच बनाएर पासपोर्ट बनाउँदै हुनुहुन्छ?
5: त्यसो हो भने जिल्ला प्रशासन कार्यालयभित्र रहेको आप्रवासी स्रोत केन्द्र MRC आफूलाई लागेका जिज्ञासा समाधान गर्न नबिर्सनुहोला। साथै सबै पालिकामा हुने रोजगार संयोजकबाट पनि जानकारी लिन सकिन्छ।
4: वैदेशिक रोजगार बोर्डको सचिवालय।
6: मासु, अन्डा, दुधमा अब हामी आत्मनिर्भर बन्दै छौँ नि। हामी सबै यसरी नै उत्पादनमा लागेपछि बाहिरबाट आयात गर्नै पर्दैन, हामी आफै सक्षम बन्दै छौँ। अब
7: यति कुरामै खुसी भएर हुँदैन के धुर्मु, हामीले अझै उत्पादन र उत्पादकत्व बढाउन जोड दिनु पर्छ, त्यो पनि गुणस्तरीय उत्पादन।
6: सही भन्यो सुन्तली, यो कुरो त सबैलाई भन्न जानु पर्यो नि।
8: मासु र अन्डा उत्पादनमा आत्मनिर्भर बनौ,
7: गुणस्तरीय उत्पादन गरी निर्यात प्रवर्धन गरौ।
9: कृषि सूचना तथा प्रशिक्षण केन्द्र हरियर भवन।

0: यो रेडियो नेपाल हो। दीपक जोशीबाट समाचार सुन्नुहोस्। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाको पहिलो राष्ट्रिय महाधिवेशन अन्तर्गत आज बन्द सत्रको कार्यक्रम हुँदैछ। हिजोका लागि तय गरिएको बन्द सत्र प्रतिनिधि परिचय पत्र वितरण कार्य समयमै सम्पन्न हुन नसकेपछि आजका लागि सारिएको थियो। पार्टीले प्रतिनिधिहरूको विवरण प्रमाणीकरण, नामावली रुजु तथा परिचय पत्र छपाईको काममा अपेक्षाभन्दा बढी समय लागेकाले बन्द सत्र सार्नु परेको पार्टीका प्रवक्ता मनिष झाले जानकारी दिनुभयो। बन्द सत्रमा महाधिवेशनका विभिन्न प्रस्तावमाथि छलफल हुनुका साथै पार्टीको नयाँ नेतृत्व चयन प्रक्रिया पनि अगाडि बढ्नेछ। महाधिवेशनमा नेतृत्व चयनका लागि सहमतिको प्रयास जारी रहे पनि आवश्यक परे निर्वाचन प्रक्रियाबाटै नेतृत्व चयन गरिने पार्टीले जनाएको छ। नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेललाई प्रहरीले पक्राउ गरेको छ। सम्पत्ति शुद्धिकरण विभागको पक्राउ पुर्जी अनुसार पौडेललाई सुर्खेतको शुभ होटेलबाट हिजो पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रमुख एसपी ठाकुर पोखरेलले जानकारी दिनुभयो। पूर्व अर्थमन्त्री समेत रहनुभएका पौडेलले सुर्खेतबाट काठमाडौँ ल्याइँदैछ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राहदानी छपाईमा भ्रष्टाचार भएको अभियोगमा राहदानी विभागका महानिर्देशक तीर्थराज अर्यालसहित 16 जना तथा सम्बद्ध कम्पनी विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ। आयोगले विभागका महानिर्देशक अर्याल, सूचना प्रविधि निर्देशक सुनिल कुमार केसी विरुद्ध 10 अर्ब 13 करोड 4 लाख भन्दा बढीको बिगो दावी गर्दै मुद्दा दायर गरेको हो। तत्कालीन निर्देशक शत्रुधवन प्रसाद शर्मा पोखरेल, निर्देशक रविन्द्र राज भण्डारी, लेखा अधिकृत तुलसी प्रसाद आचार्य, कम्प्युटर इन्जिनियर विपिन प्रसाई, शाखा अधिकृत सोमेश थापा विरुद्ध समान बिगो माग दावी गरिएको छ। सरकारले नेपालबाट भारतमा हुने चिया निर्यातमा देखिएको समस्या समाधान गर्न कार्यदल गठन गरेको छ। चिया निर्यातमा देखिएको समस्याको अध्ययन गरी 2 साताभित्र तत्कालीन, मध्यकालीन र दीर्घकालीन सुझावसहितको प्रतिवेदन पेश गर्ने गरी कार्यदल गठन गरिएको प्रधानमन्त्री बालेन्द्र शाहका प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालले जानकारी दिनुभयो। उहाँका अनुसार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तर्गतको द्विपक्षीय तथा क्षेत्रीय व्यापार महाशाखाका सहसचिवको संयोजकत्वमा कार्यदल गठन गरिएको छ। समाचार रेडियो नेपालबाट सुनिरहनु भएको छ। अब एक किसिम विज्ञापन।
1: ड्याडी इन्डिया जाने, मम्मी चाइना जाने, दुबै जना फेसबुक र भाइबरमा 0। अनि हामीले कसरी कन्ट्याक्ट गर्ने?
2: तिमीहरू फेसबुक र भाइबरमा हिरो भएर के गर्ने? नेपाल टेलिकमले ल्याएको सेवा सुविधाको बारेमा 0 रहेछौ। अहिले नेपाल टेलिकमले रोमिङ सेवा ल्याएको छ। चाइना र इन्डियामा हाम्रो यही प्रिपेड मोबाइल मजाले चल्छ। बेला बेलामा कुरा गर्न केही समस्या छैन।
1: हो र भने अनि कसरी चलाउने चाहिँ थाहा छ त?
2: किन थाहा नहुनु? यो सेवा एक्टिभेट गर्नलाई *14*15*7# डायल गर्नुपर्छ र उतैबाट रिचार्ज गर्न पनि मिल्छ। तिमीहरूलाई पनि अरू कुरा थाहा पाउन मन छ भने नेपाल टेलिकमको मोबाइल एप्स अथवा वेबसाइट हेरै हुन्छ।
3: नेपाल टेलिकम, राष्ट्रको संचार।
0: बाँकी समाचार। भारतको उत्तर प्रदेश स्थित लखनऊको अलीगंज क्षेत्रमा रहेको एक भवनमा आगलागी हुँदा 15 जनाको मृत्यु भएको छ। आगलागीको घटना अनुसन्धानका लागि प्रहरीले 4 जनालाई पक्राउ गरेको छ। समाचार संस्था पीटीआईका अनुसार पक्राउ पर्नेहरू उक्त भवनका संयुक्त मालिक हुन्। प्रारम्भिक अनुसन्धानमा भवनलाई आवासीय प्रयोजनका लागि स्वीकृति दिएको भए पनि गैर कानूनी रूपमा व्यावसायिक प्रयोजनमा प्रयोग गरिएको आरोप लागेको छ। अलीगंज क्षेत्रका सहायक प्रहरी आयुक्त शशि प्रकाश मिश्रले आरोपहरूको विस्तृत अनुसन्धान भइरहेको र दोषीमाथि कानून अनुसार कारवाही गरिने बताउनु भएको छ। र कप्तान लियोनल मेस्सीको 2 गोलको मद्दतमा अर्जेन्टिना जारी विश्वकप फुटबल 2026 नकआउट चरणमा प्रवेश गरेको छ। गैराती सम्पन्न खेलमा अर्जेन्टिनाले अस्ट्रियालाई 2-0 गोल अन्तरले पराजित गरेको हो। अमेरिकाको डालास स्टेडियममा मेस्सीले खेलको 38 मिनटमा पहिलो गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिलाए। त्यसपछि खेलको 2रो हाफको अतिरिक्त समयमा उनले व्यक्तिगत 2रो गोल गर्दै आफ्नो देशको जित सुनिश्चित गरे। जितसँगै अर्जेन्टिनाका कप्तान मेसीले जर्मनीका मिरोस्लाभ क्लोजको नाममा रहेको 16 गोलको कीर्तिमानलाई पछि पार्दै विश्वकपमा सर्वाधिक गोल गर्ने खेलाडी बनेका छन्। मेसीले हिजोको खेलसँगै विश्वकपमा 18 गोल गरिसकेका छन्। यसअघि अल्जेरिया विरुद्धको पहिलो खेलमा अर्जेन्टिना विजयी हुँदा मेसीले ह्याट्रिक गोल गरेका थिए। यस्तै फ्रान्सले इराक विरुद्ध गैराती भएको र आज बिहान भएको खेलमा 3-0 जित निकालेको छ। आज बिहान भएको अर्को खेलमा सेनेगललाई 3-0 गोल अन्तरले पराजित गर्दै नर्वे विजयी भएको छ। रेडियो नेपालबाट बिहान 10 बजेको समाचार सकियो, अर्को समाचार 11 बजे प्रसारण हुनेछ। हवस् त, नमस्कार।
3: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल,
4: राष्ट्रिय रेडियो, राष्ट्रको संचार।

0: नमस्कार नमस्कार नमस्कार. म्युजिक मन्त्र कार्यक्रममा हामी यहाँलाई हार्दिक स्वागत गर्न चाहन्छौँ. प्राविधिक मित्र कृष्ण प्रसाद श्रेष्ठ अनि दिवाकर शर्माको तर्फबाट मित्र, आज फेरि पनि यो मङ्गलबारको समय हामी यहाँहरू माझमा आइपुगिसकेका छौँ. आज पनि मङ्गलबारको दिन गीत सङ्गीतसँग जोडिएर गीत सङ्गीतका व्यक्तित्वहरूसँग जसले लामो समयदेखि गीत सङ्गीतमा बिताउनु भयो, गीत सङ्गीतमा चाहे त्यो तालवादनको कुरा होस्, चाहे वादन अथवा भनौँ गायकका कुरा, गायिकाको कुरा, अर्थात् भनौँ गीत रचनाका कुरा, भनौँ सङ्गीतका कुरा, विभिन्न पक्षलाई जोडेर हामीले सङ्गीतसँग रहँदै कार्यक्रम सञ्चालन गर्दै आइरहेका छौँ. कार्यक्रम म्युजिक मन्त्र हजुर आज पनि त्यस्ता व्यक्तित्वलाई निम्त्याएका छौँ जो पाँच दशक को समयदेखि निरन्तर रूपमा सङ्गीतमा आबद्ध हुनुहुन्छ, सङ्गीतमा लाग्नुभएको व्यक्तित्व. हजुर राजु अग्रवाल प्रतिष्ठित तबला वादक हुनुहुन्छ. उहाँको अलिकति जीवनीलाई हेर्दाखेरि 2012 मङ्सिर 3 गते काठमाडौँको केएल टोलमा उहाँको जन्म भएको थियो. पिता शङ्करलाल अग्रवाल र माता गीतादेवी अग्रवालको कोखबाट उहाँको जन्म भएको थियो. बाल्यकालमा भनौँ सानैदेखि 6-7 वर्षको उमेरदेखि नै उहाँ सङ्गीतमा रुचि राख्नुभएको हुन्थ्यो. त्यसपछि उहाँले दिलीपनाथ योगी र होमनाथ उपाध्यायलाई गुरु मानेर, गुरु थापेर तबला वादनतर्फ उहाँले हात चलाउन थाल्नुभयो. सुरुमा आधुनिकतर्फ, आधुनिक सुगम सङ्गीततर्फ, त्यसपछि शास्त्रीय सङ्गीत पनि उहाँले अध्ययन गर्नुभयो, सिक्नुभयो. र विशेष गरी प्रयाग सङ्गीत विश्वविद्यालय भारतबाट उहाँले सङ्गीत प्रभाकर पनि गरिसक्नु भएको छ. र एकाडेमिक क्वालिफिकेसनको कुराकानी गर्दाखेरि उहाँले बिकम अध्ययन गर्नुभएको थियो. विशेष गरी उहाँको सङ्गीतको यात्रा कहाँबाट सुरु भयो भन्दाखेरि रेडियो नेपालमा उहाँले 2026 सालमा, त्यो वर्षमा उहाँले प्रवेश गर्नुभयो र 32 सालदेखि टेक बेसिसमा रहेर, सुरुमा पहिला टेक बेसिस, त्यसपछि करार, त्यसपछि थाई भन्ने प्रचलन हुन्थ्यो र त्यसपछि मात्र यी अनि निरन्तर रूपमा कार्यरत रहन्थ्यो. त्यो सेवा गर्दाखेरि उहाँले एक गीतमा आफ्नो वादन गरे बापत, आफूले वादन गरे बापत ₹5 पाउनुहुन्थ्यो. यसरी देखिन्छ कि 2032-45 उहाँ करारमा रहनुभयो त्यसपछि, र 45 2047 कार्यरत रहेर उहाँ 2070 अवकाश प्राप्त गर्नुभयो र वरिष्ठ सङ्गीत अधिकृतबाट उहाँ अवकाश रहनुभयो. विशेष गरी हालसम्म उहाँले गीत वादनतर्फ हेर्दाखेरि 10,000 गीतमा उहाँले आफ्नो वादन गर्नुभएको छ. नेपालका प्रतिष्ठित कलाकारका स्वरमा, सङ्गीतमा उहाँका ती वादनहरू सुन्न सक्छौँ. र उहाँ पनि आफू विशेष पनि सङ्गीतमा गर्नुहुन्थ्यो, विशेष गरी भजन उहाँकामा रुचि थियो र उहाँले 150 भजनमा आफ्नो सङ्गीत पनि दिनुभएको छ. आधुनिकतर्फ 5-7 गीतमा उहाँका सङ्गीतहरू हामी सुन्न सक्छौँ राजु अग्रवालको नाममा. प्रबल गोर्खा दक्षिण बाहु, त्यसै गरी वीरेन्द्र ऐश्वरी पदक, गद्दी आरोहण पदक, थुप्रै पुरस्कार, र विशेष गरी नातिकाजी सङ्गीत सम्मान 2075 उहाँले प्राप्त गरिसक्नुभएको छ. विभिन्न देशको भ्रमण गरिसक्नुभएको छ साङ्गीतिक रूपमा उहाँ र गीत सङ्गीतको माध्यमबाट, र खासै गरी उहाँ एकदमै दक्ष छ वादक तबलामा, र उहाँले लामो समयदेखि रेडियो नेपालमा काम गरिसक्नु भएको, र त्यो आधारमा पनि हामी भन्न सक्छौँ राजु अग्रवाल भन्न साथ हामी तबला वादनको रूपमा, तबला वादकको रूपमा हामी चिन्छौँ र उहाँलाई बुझ्छौँ पनि. 44 सालको कुराकानी गर्दाखेरि स्वर सम्राट नारायण गोपालको स्वर्म सन्ध्या कार्यक्रममा वाद्य वादकको रूपमा उहाँ अगाडि आउनुभयो. उहाँले आफ्नो वादनहरू त्यहाँ प्रस्तुत गर्नुभएको थियो नारायण गोपालले गीत गाउने समयमा. र आज हामी उहाँसँग कुराकानी गर्छौँ, जुन समय भयो, जुन समय लामो 5-10 समयदेखि उहाँ तबला वादनमै रहनुभयो, तबला वादनबाट थुप्रै गीतमा उहाँका आफ्ना औँलाहरू चलेका छन्, थुप्रै गीतमा उहाँका आफ्ना केही सङ्गीतहरू पनि रहेका छन्. र आज हामी उहाँसँग कुराकानी गर्न चाहन्छौँ म्युजिक मन्त्र कार्यक्रममा. यो लामो समय सङ्गीतमा बिताउनु भएको छ. सर्वप्रथम उहाँलाई म हार्दिक स्वागत गर्न चाहन्छु. राजु अग्रवाल सर, यहाँलाई हाम्रो कार्यक्रम म्युजिक मन्त्रमा स्वागत छ.
1: धन्यवाद. हजुर, रेडियो नेपाल सुनिराखेका हाम्रा प्रिय श्रोताहरूलाई पनि म नमस्कार गर्दछु.
0: अनि आराम कुशल हुनुहुन्छ?
1: हजुर, म ठिक छु.
0: ठिक हुनुहुन्छ. अब यत्रो समय हेर्दाखेरि तपाईँ एउटा अब अग्रवाल,
1: हजुर,
0: मारवाडी समुदायको मान्छे होइन, व्यापार व्यवसाय मान्छेको मन जान्छ व्यापार व्यवसाय गर्ने भन्ने मान्छे, तपाईँ किसिमले सङ्गीतमा आउनुभयो,
1: यो पनि एउटा बहुत राम्रो रोचक घटना छ. बाल्यकालदेखि नै सङ्गीतमा मलाई विशेष रुचि थियो. अनि जसरी एउटा मकै भुट्दाखेरि भाँडोबाट 2-4 उछिटेर जुन बाहिर खस्याउँछ, त्यस्तै म पनि आफ्नो समाजबाट बनु, यो मेरो सामाजिक कार्य त थिएन यो, तैपनि मेरो इन्ट्रेस्टले मलाई त्यहाँसम्म पुर्यायो.
0: भनेपछि त्यो भुटेको मकै बाहिर निस्केर भाँडो फेरि हालिँदैन
1: हालिँदैन.
0: भनेपछि त्यो किसिमले तपाईँ आउँदाखेरि पारिवारिक रूपमा कस्तो किसिमको प्रतिक्रिया थियो?
1: प्रतिक्रिया त पहिला मान्छेहरू चाहिँ हाम्रा परिवारमा चाहिँ सङ्गीतलाई सुन्थे तर पेसा बनाउन चाहिँ मान्दैनथे. व्यापार गर्नुपर्छ, व्यापार नै सबभन्दा ठुलो चिज छ, सङ्गीतमा लागेर के पाइन्छ र
0: काठमाडौँ जन्मेको मान्छे
1: यहाँ पनि के पनि छ. पहिला वास्तवमा कलाकारको स्थिति बडा दयनीय अवस्था थियो. कुन किसिमको एक्स्ट्रा कुनै स्रोत पनि थिएन, आम्दानी पनि थिएन. धेरै जसो जहाँ पनि कार्यक्रम भयो भने बस चियाको भरमा कलाकारहरू गइदिन्थे, पैसा सैसा नपाउने के पनि. तर आफ्नो प्र्याक्टिसको लागि पनि जानु पर्थ्यो, त्यो बाध्यता भएर. त्यही पनि त्यो बेलामा पनि आनन्दै थियो,
0: आनन्द थियो,
1: बडा राम्रो थियो.
0: यति लामो समय बित्यो तपाईँको.
1: हजुर,
0: 26 सालमा तपाईँ प्रवेश गर्नुभयो भनौँ न, 26 सालदेखि तपाईँले बिस्तारै सुरुवात गर्न थाल्नुभयो, 32 सालदेखि निरन्तर रूपमा काम गर्न थाल्नुभयो, होइन 70 सालसम्म तपाईँ निरन्तर रूपमा काम गर्नुभयो भनेदेखि यो लामो समय बितेको छ. सुरुदेखिको र अहिलेसम्म हेर्दाखेरि आफूले आफैलाई मूल्याङ्कन गर्दा के पाउनुहुन्छ तपाईँले?
1: मूल्याङ्कन गर्दाखेरि सबभन्दा ठुलो त मेरो सेटिस्फ्याक्सन,
0: सन्तुष्टि,
1: सबभन्दा सन्तुष्टि हो. जस्तै कि पैसा, मनी इज गुड सर्भेन्ट बट ब्याड मास्टर, यो एउटा जुन उखान पनि छ. तर त्यो सङ्गीतमा वास्तवमा के छ भने कि बहुत आत्मसन्तुष्टि चाहिँ प्राप्त हुन्छ. किन म यसैमा लागेँ, यसले मलाई जुन छ एउटा जीवनदान पनि दियो, एउटा आत्मसन्तुष्टि पनि दियो. मैले यति पैसा कमाउँछु, यतिवटा घर बनाउँछु भन्ने मेरो कुनै पनि अभिप्राय के पनि थिएन. तैपनि मलाई खुसी लागेको छ. अहिले पनि म ठिकै छु. पहिला अलिकति सङ्घर्ष बढी थियो, अब अलिक सङ्घर्ष कम छ. पहिला कार्यक्रम धेरै कम मात्रामा हुन्थे, तर के छ भने स्टेज प्रोग्राम त्यो बेला माइकको जमाना थिएन. त्यति नै यो नै हामी जो कार्यक्रमहरू गर्थ्यौँ. तर अहिले माइकको जमाना छ, अहिले त धेरै नै विकसित भएको छ. यो कुरा चाहिँ हामीले मान्नु पर्छ.
0: जस्तो अहिले हेर्दाखेरि तपाईँ त्यो समयमा आउनुभयो, त्यो बेलामा पैसाको भ्यालु थिएन, अर्थात् भनौँ पैसा भ्यालु थियो, भ्यालु थियो, तर कम पैसामा काम हुन्थ्यो, पैसा कम नपाउँदा पनि काम हुन्थ्यो, सन्तुष्ट त्यसमा पनि मानिन्थ्यो. र अहिले आएर व्यावसायिक रूपमा अगाडि बढिया छ.
1: हजुर,
0: अहिले पैसै पैसा देखिन्छ हामी सङ्गीतमा प्रायः हेर्दाखेरि, होइन? एउटा वाद्य वादकै कुराकानी गर्दाखेरि एउटा गीतमा बजाए भए 5,000 पनि लिने गरेको छ. तौला ढोलक तपाईँको मादल राख्दाखेरि, दम्बो कुरा गर्दाखेरि त्यो आइसकेको छ.
1: हजुर,
0: भनेदेखि यो अवस्थामा पनि तपाईँ देख्नु भएको छ. अब अहिले त व्यावसायिक रूपमा भएको छ, तपाईँ व्यावसायिक रूपमा काम गर्नुभएको छ. व्यावसायिक रूपमा तपाईँले काम गर्दाखेरिको अनुभव के छ अहिले चाहिँ?
1: होइन, व्यावसायिक रूपमा पनि काम गरेको छु म, तर त्यो चाहिँ अर्कै आनन्द थियो. यो अर्कै आनन्द
0: थियो.
1: यो के छ भने, यो त ठिक छ, फलानु स्टुडियोमा रेकर्डिङ छ, त्यो म दुई पैसा पाउँछु, त्यो पैसा कमाउनै हिसाबमा जानु
0: पर्थ्यो.
1: तर त्यो आनन्द कस्तो थियो भने कि जेसुकै भए पनि एउटा आत्मसन्तुष्टि र अन्तरात्मामा जुन आनन्द जुन मैले महसुस गर्थेँ, त्यो चाहिँ यसमा अलिक कमी छ.
0: कमै छ. त्यो कुराकानी गर्दाखेरि चाहिँ लाइभको प्रस्तुति,
1: हजुर हजुर, लाइभको
0: प्रस्तुति र तपाईँको ट्र्याकको प्रस्तुति फरक भयो.
1: लाइभ भनेको कस्तो छ भने, लाइभ भनेको जीवन हो. त्यो गइसकेपछि गइहालिन्थ्यो, त
0: गइहालिन्थ्यो.
1: त्यसै गरी लाइभमा गाउनको लागि कलाकार बनेर आउनु पर्थ्यो. अहिले ट्र्याक सिस्टममा के छ भने, अलिकति तलमाथि केही पऱ्यो भने त्यो मिक्सर मेसिनले मिलाइदिन्छ, त्यो त्यसमा कुनै लाइभ देखेन मैले. तर त्यसको लागि खारिएर कलाकार आउनु पर्थ्यो त्यो लाइभमा गाउनलाई.
0: भनेपछि त्यो कुनै बजाउने पनि मिस्टेक गर्यो भनेदेखि त्यो फेरि गर्नु पर्थ्यो,
1: फेरि गर्नु
0: भने त्यो बजाउने मान्छे पनि त्यति एकदम जागरुक हुनु पर्थ्यो र उसले पनि ती कुरा एकदम भनौँ गम्भीरताका साथ ती कुरा लिनु पर्थ्यो आफ्नो प्रस्तुतिलाई.
1: हजुर, हामी चाहिँ जस्तै नारायण गोपालका गीतहरूमा बजाउन धेरै गाह्रो थियो, किन 2-3 घन्टा हामी प्र्याक्टिसै गर्नु पर्थ्यो त्यसको लागि. त्यही पनि हामीलाई भित्रबाट कन्फिडेन्स कम हुन्थ्यो, किन बिग्रिन्छ कि कसो हुन्छ. तर तै पनि के त हाम्रो साथीभाइमा एउटा सम्मिलन सार, हामी साथीभाइहरू थियौँ, एकअर्काको आँखाको इसाराबाट थाहा पाउँथ्यो, अब यहाँ यसो गर्नु, यहाँ यसो गर्नुपर्छ. त्यो बिग्रने चाहिँ कमी चान्स थियो हाम्रो.
0: अब एउटा कुराकानी गर्दाखेरि, जस्तो अलि यहाँले सुर सम्राट नारायण गोपालको प्रसङ्ग पनि निकाल्नुभयो, सुर सम्राट नारायण गोपाल, होइन, भजन शिरोमणि भक्तराज आचार्य कुराकानी गर्छौँ हामीले, गुलाम अली जो एउटा त्यो उहाँसँग सङ्गत तपाईँको रह्यो, त्यो अनुभव कस्तो रह्यो भन्नुहोस् त?
1: होइन, गुलाम अलीको नाम त मैले सुनेको थिएँ पहिला, तर गुलाम अली कस्ता हुनुहुन्छ भने त्यो थाहा थिएन. रेडियोमा म आफ्नो दैनिक कार्यक्रम रेकर्डिङको लागि जब म घरबाट हिँडेँ, मलाई थाहा थिएन कसको रेकर्डिङ छ भनेर. त देखेँ दुईजना पाकिस्तानीहरू कलाकारहरू स्टुडियोमा गफसफ गरेर, नातिकाजी हुनुहुन्थ्यो, अनि त्यहाँ थाहा पाएँ गुलाम अली भन्ने बित्तिकै एकछिन त म नर्भसै भएँ, किनभने यत्रो ठुलो कलाकारको अगाडि जानु पऱ्यो त. हाम्रा अरू साथीभाइहरू पनि जुन छ नि, अब के गर्ने कसो गर्ने भने आपसमा हामी जहाँ बात विचार गर्न थाले, अब कसैको हिम्मत छैन रेकर्डिङमा कसरी बजाउने. अनि लास्टमा गुलाम अलीजीले भन्नुभयो, तपाईँहरू यसमा कुनै किसिमको विस्मात मान्नु पर्दैन, म पनि कुनै खास कलाकार होइन, म पनि एउटा शौखिन कलाकार हुँ भनेर उहाँले हामीलाई हिम्मत दिनुभयो. अनि त्यसपछि हामी चाहिँ रेकर्डिङमा चाहिँ बजायौँ.
0: हजुर, मजा आउनुभयो. अनि त्यो उहाँको प्रतिक्रिया कस्तो पाउनुभयो? जस्तो एउटा भनौँ पाकिस्तानी एउटा वाद्य वादक भन्दा पनि नेपाली वाद्य वादकलाई लिँदाखेरि
1: उहाँ धेरै नै रुचाउनु भयो. त्यसमा हाम्रो यो मौलिक वाद्य वादन थियो, मादलहरू पनि बजाएको थिए, सारङ्गी पनि थिए, तबला, यिनी अनु वायलिन, इसराज चाहिँ गुलाम अलीका पनि एकजना अब प्रतिष्ठित व्यक्ति जुन कि सारङ्गी त्यो पाकिस्तानी सारङ्गी त्यो पनि बजाएको थियो। तर एउटा के थियो त्यो एटमोस्फियर कस्तो थियो लाग्दैन थियो कि म जुन छ नि एउटा कस्तो छ अर्कै धरातलमा छु भनेर बडा आनन्द आउँथ्यो अनि कन्फिडेन्स पनि बढ्थ्यो। अरे केही छैन बिग्रियो भने के दुई चारचोटि हामीले पनि बिगार्यौँ केही छैन तपाईँहरू केही चिन्ता नलिनुहोस् मजाले बजाउनुहोस् केही छैन तपाईँ हामी एकदम मिलेर काम गर्नुपर्छ भन्ने उहाँले हामीले प्रदान गर्नुभयो। हजुर त्यसले गर्दा मैले ठुलो एउटा अनुभव के पाएँ भने वास्तवमा किसिम कलाकारलाई हौसला चाहिन्छ
0: चाहिन्छ हो सही कुरा कलाकारले कलाकारले अझ हौसला दिन अझ राम्रो हुन्छ भन्ने कुरा भयो। जस्तो सोनिम सन्ध्या कुराकानी गरौँ
1: हजुर
0: दुई घन्टासम्म दुई घन्टाभन्दा बढी समय चलेको कार्यक्रममा लाइभ किसिमको प्रस्तुति भयो त्यो बेलामा एकल साँझ भएको थियो त्यो बेलामा धेरैको आकर्षण केन्द्र बनेको थियो। नारायण गोपालले स्टेजमा त्यो लामो समय बस्नुहुन्छ कि बस्नुहुन्न भने एउटा मान्छेमा त्यो कौतुलता पनि पैदा भएको थियो त्यो बेलामा त्यो त्यसको अनुभव कस्तो रह्यो तपाईँसँग?
1: होइन त्यो एउटा कस्तो छ भने नारायण गोपाल वास्तवमा रेडियोमा मात्र मान्छेहरू सुनेका थिए प्रत्यक्ष रूपमा कस्ता हुनुहुन्छ भनेर
0: थाहा थिएन।
1: त्यो हेर्नलाई लागि पनि जुन छ नि बडा भिड यहाँसम्म कि लाठीचार्ज पनि भयो त्यहाँ त्यो प्रोग्राम त्यो सोमा। अनि नारायण गोपालको सबभन्दा ठुलो एउटा अनौठो किसिमको एउटा के थियो भनेको उहाँमा एउटा शक्ति भनौँ कि के भनौँ एउटा आकर्षण कि श्रोताहरूलाई जुन छ नि आकर्षित गरिदिने। सुरुमा त अलिअलि हुटिङ पनि भएको थियो पछि एकदम यति राम्रो स्मुथ प्रोग्राम भयो हामीले थाहै छैन दुई तिन घन्टा कसरी बित्यो
0: बित्यो भन्ने कुरा
1: हजुर है बडा राम्रो बहुत मिलनसार हुनुहुन्थ्यो नारायण गोपाल। तर कामको बेलामा एकदम कडा फेरि त म मान्छे नचिन्ने फेरि किन काम सकिसकेपछि फेरि हामी साथीभाइ जस्तो उहाँ अलिक ख्याल ठट्टा पनि गर्नुहुन्थ्यो
0: हजुर। त्यो कसरी त्यो अलिकति त्यो जुन किसिमको कार्यक्रम भयो हुँदाखेरिको जुन तपाईँहरूले प्र्याक्टिस पनि गर्नुभयो लामो समय पछि
1: हजुर हजुर
0: त्यो वातावरण कस्तो थियो त्यो बेलाको?
1: होइन त्यो बेलामा त बहुत कडा टाइममा त पन्चुअल टाइममा पुग्नुपर्ने आफूलाई जे होमवर्क दिएको छ त्यो होमवर्क घरमा पनि गर्नु
0: हजुर
1: अनि स्टुडियोमा पनि आएर गर्नुपर्ने अनि त्यो हाम्रो हप्ता दस दिन पन्ध्र दिन प्र्याक्टिस पनि हामी गऱ्यौँ त्यसको लागि त्यसपछि हामी स्टेजमा चाहिँ
0: जानुभयो
1: प्रोग्राम गर्नु
0: जस्तो अब तपाईँले आफ्नो गुरु मान्नु भएको होमनाथ उपाध्याय
1: हजुर
0: प्रतिष्ठित तबला वादक
1: हजुर
0: प्रतिष्ठित सम्मानित एउटा तबला वादक सँगै बस्नु गुरु चेला सँगै हुनुहुन्थ्यो हजुर कस्तो भएको थियो गुरुको गाडी बजाउनु पर्ने सो सम्राट नानको बाल गाडी बजाउनु पर्ने
1: त उहाँ गुरुजी होमनाथजी चाहिँ ल राजुजी त्यसँग धन्ना मनाउनु पर्दैन हामी एउटा दाजुभाइ साथी साथी जस्तै हो अब यहाँ जस्तो गुरु चेलाको कुनै काम हुँदैन बस एउटा प्रस्तुति चाहिँ राम्रो हुनुपर्छ हाम्रो दुईजनाको आई कन्ट्याक्ट हुनुपर्छ हामी कसरी के हुन्छौँ हामी त्यो गर्छौँ यसमा बस मजाले एकदम दिल खोलेर बजाउने भने उहाँले हामी मलाई हौसला दिनुभयो
0: भन्नुभयो त्यो त्यसले गर्दाखेरि कार्यक्रम पनि धेरै राम्रो सफल पनि भयो
1: धेरै राम्रो सफल भयो
0: होइन
1: हजुर
0: त्यसले गर्दाखेरि एउटा कमसेकम कहाँ काम गरेको छ कसरी काम गरेको छ भन्ने कुरो त्यहाँ हेर्न सक्छौँ हामीले तपाईँको प्रस्तुतिको हिसाबमा गर्दाखेरि तपाईँले गर्नुभएको काम हेर्दाखेरि त्यो पाउँछौँ हामीले
1: हजुर।
0: अब यो रेडियो नेपालमा लामो समय बिताउनु भयो धेरै सङ्गीतमा तपाईँका गीतहरूमा वादन गर्नुभएको छ यहाँको अलिकति हाम्रो भनौँ रेकर्डिङका कुराकानी गर्दाखेरि पहिलाको केही अनुभवहरू यहाँ बताइदिनुहोस् न।
1: पहिला हामी चाहिँ रेकर्डिङ चाहिँ यो पुरानो स्टुडियोमा अमेरिकन सिस्टममा हामीले रेकर्डिङ गरेको हो 9 फेडर कति थियो त्यसको फेडर सानो मेसिन थियो त्यसमा लाइभ रेकर्डिङ थियो तर एउटा थियो कि अकस्टिक एउटा डिजाइन जुन गरेको स्टुडियोको अब त्यहाँ कमसेकम जो भाइ भएर बाजा त्यहाँ थियो म सब त्यस के छ भने अलग अलग साउन्ड सुनिन्थ्यो एकअर्कासँग यानि कि यानि एकअर्कासँग डिस्टर्ब गर्ने किसिमको कुनै पनि साउन्ड थिएन तर त्यसको एउटा भोकलको जुन एउटा क्वालिटी जुन थियो अहिलेसम्म रेडियो नेपालले कुनै पनि माइकमा त्यो जस्तो मिठास मैले लागेन थियो किनभने त्यो सिस्टममा के थियो कि त्यो माइकमा के थियो कि क्वाइल माइक एउटा हुन्थ्यो यस्तो ह्याङ्गिङ माइक क्वाइल माइक त्यसमा तबला मादल जे जे ढोलकहरू हामी एउटै माइकबाट हामी जुन छ नि त्यो हामीले बजाउनु पर्थ्यो त्यो तर त्यसमा पनि आफ्नो आफ्नो बाजा अलग अलग सुनिन्थ्यो त्यो तर त्यो बेलाको सिस्टम मलाई धेरै राम्रो लाग्यो हुन त अहिले पनि अब यो विकासको हिसाबले पनि अब नयाँ नयाँ प्रविधिहरू
0: आइरहेछ
1: त्यस हिसाबले पनि राम्रो चाहिँ ट्र्याक सिस्टमै निस्क्यो हुनु पहिला के अब कुनै भोकल तल माथि पऱ्यो भने हामी मिलाउनु पर्ने छ ट्र्याक सिस्टमबाट पहिला त त्यस्तो सिस्टम थिएन तर त्यो बेलामा के छैन खारिएर आउनुपर्थ्यो गायक कलाकार चाहिँ ल मेरो अब बेसुर अब कसरी के मिलाइदिएला कि भनेर त्यो सिस्टम थिएन अब अहिले त्यो सिस्टम छ त्यसले गर्दाखेरि के छ लाइभमा गाउनु र ट्र्याकमा गाउनु जमिन आसमानको
0: फरक छ
1: डेप्थ कम हुन्छ त्यसमा लाइभ ट्र्याकमा गाउने चाहिँ यदि उसले बिगारेर गाए पनि त्यो ट्र्याक चाहिँ बनिहाल्छ
0: हजुर हजुर हजुर तपाईँ जुन किसिमको यत्रो भनौँ 10,000 भन्दा बढी गीतमा तपाईँले सङ्गत गर्नुभएको छ
1: हजुर
0: बजाउनु भएको छ रेकर्डिङमा तपाईँ एउटा भनौँ एउटा उल्लेखनीय रह्यो कि कमसेकम धेरैभन्दा धेरै गीतमा तपाईँले बजाइसक्नु भएको छ त्यो बेलाको समयलाई सम्झिँदाखेरि त्यो बेलाको कामलाई सम्झिँदाखेरि त्यो बेलामा मान्छेको समर्पण सम्झिँदाखेरि के लाग्छ सङ्गीत भन्छौँ त्यो बेला स्वर्णिम काल थियो स्वर्णिम समय थियो त्यो बेलामा राम्रो सङ्गीत उत्पादन हुन्थ्यो त्यो उत्पादन भएको टाइममा तपाईँ पनि एउटा त्यो सहकर्मी तपाईँ पनि एउटा त्यो समूहमा आबद्ध भएर हिँडेको मान्छे हुनुहुन्थ्यो, र अहिले त्यो कुरा त्यो काललाई मान्छेले प्राय गरी सम्झिन्छन्, किन होला?
1: किनभने कि जस्तै कि अब यहाँ हाम्रो रेकर्डिङ थियो, नारायणकुमारजीले गाउनुभयो, यहाँ योगेश दाईले गाउनुभयो, फतेमानजीले गाउनुभयो, त्यो के एउटा सिस्टम, डिस्क सिस्टम, डिस्क प्लेटहरू बनेर आउँथ्यो, पहिले जापान पठाउनु पर्थ्यो, इन्डियाबाट एचएमबीबाट पनि बनाएको छ, तर त्यो रत्न रेकर्डिङ यानि कि मार्फत उहाँलाई कन्ट्याक्ट थियो, जुन यो संस्था यहाँ थियो सिंहदरबारभित्रै, त हामी जति पनि अहिले पुरानो पुराना गीतहरू हामी चाहिँ त्यो सिस्टमबाट हामीले रेकर्डिङ गरेका हो, त्यो बहुत राम्रो गाना, बहुत राम्रो सेलेक्सन हुन्थ्यो, एउटा गीतलाई सङ्गीत हाल्नु त्यो पुरा तयार पार्नलाई पनि 20 दिन जति लाग्थ्यो, 15 दिन 20 दिन जति लाग्थ्यो, अनि त्यो सेटिङमा हामीले बस्नु
0: पर्थ्यो,
1: हामी फुल अर्केस्ट्रामा हामीले बस्नु पर्थ्यो, अनि मात्र त्यो जुन छ नि कहाँ के छ कसो छ भने त्यहाँबाट जुन छ नि यहाँनिर एक्सपर्टहरू चाहिँ छुट्याउँथे त्यहाँ, अनि त्यो राम्रो हुने कारण थियो, त्यो जस्तो जुन छ नि समय जुन आउनलाई गाह्रै छ मलाई जहाँसम्म लाग्छ।

0: फुल बजाउनु पर्छ मेरो भनाइ मतलब एउटा इज्जतको कुरा थियो, लगनशीलता थियो। यदि मैले केही गरिरहेको छु भने मैले एकजनाले मात्रै सुन्ने होइन, यो यो संसारले सुन्छ यो चाहिँ। त्यस्तो फिडब्याक राम्रो सबैले चाहन्थे। पैसा कम थियो, रातलाई रातलाई नदेख्ने, ल बिहान 6 बजे आइजा स्टुडियोमा भन्दाखेरि 5:30 बजे हामी यहाँ पुगिसक्नु पर्थ्यो रेडियो नेपाल। त्यसको लागि पनि 2-3 घन्टा प्र्याक्टिस हुन्थ्यो। त्यो हामीले व्यावसायिक रूपमा हामीले त्यसलाई लिएको पनि होइन, त्यसलाई एउटा ठिक छ एउटा आनन्दको रूपमा पनि लियो। आज त्यही लाइभले मेरो मलाई जुन छ नि एउटा राम्रो टेवा दिएको छ, अहिलेसम्म पनि हातबाट हराएको छैन त्यो, अहिले पनि म बजाइरहेछु।
1: हजुर, अहिले पनि तपाईँलाई त्यतिकै व्यस्त बनाएकै छ काममा होइन? भनेपछि तपाईँ लाइभमा जानुहुन्छ, विभिन्न ठाउँमा जानुहुन्छ होइन, सङ्गत गर्नुहुन्छ, अझै पनि तपाईँ विभिन्न कलाकारसँग आफूले जानेको कुरा सिकाउनुहुन्छ, गर्नुहुन्छ, त्यही नै ठुलो कुरो। सङ्गीत भन्ने कुरा लिएर जाने होइन, दिएर जाने भन्छ नि मान्छे, छोडेर जाने भन्छ आफूले सिकेको कुराहरू, त्यही हो
0: होइन।
1: वास्तवमा एउटा लामो समय नेपालमा कार्यरत रहँदाको अवस्था,
0: हजुर,
1: तपाईँ देख्नुभयो नेपाल एकदम चहलफल, राम्रा कलाकार आउँथ्यो, रेकर्डिङ स्तरीय गीतहरू हुन्थ्यो, राम्रा वाद्य वादक थियो त्यो बेलामा
0: होइन,
1: हरेक कुरा हुन्थ्यो पनि। त्यसपछि फेरि तपाईँले के देख्नु भयो नेपाल बिस्तारै रेकर्डिङ कम हुँदै गएको अवस्था र शून्यमा पुगेको अवस्था नि तपाईँले देख्नुभयो।
0: हजुर हजुर,
1: यसलाई भन्नुपर्दाखेरि अहिले भन्छन् मान्छेले, गुनासो गर्छन् रेडियो नेपालले जुन गर्नुपर्ने थियो, चाहे शास्त्रीय सङ्गीतको होस्, लोक सङ्गीतको होस्, विभिन्न भाषाभाषीको होस्, विभिन्न कुरा आउँछ, त्यो सङ्गीत उत्पादन सङ्गीत काम गर्न सकेन भन्ने गुनासो आइरहन्छ, यसलाई तपाईँले कसरी बुझ्नु भएको छ? हो यो साँच्चै हो
0: होइन? यो बहुत ध्रुव सत्य कुरा हो यो, किनभने रेडियो नेपालमा सङ्गीतको कमी हुनु अथवा रेकर्डिङको कमी हुनुको कारण के छ भने हाम्रा केही सङ्गीतज्ञहरूको पनि हात छ त्यसमा। फेरि सरकारबाट पनि हामीले कुनै किसिमको जुन छ नि एउटा प्रोत्साहन हामीले पाएका छैनौँ, त्यो पनि हामीले पाउनुपर्ने थियो। त्यो जति पनि सङ्गीतका सङ्गीतकर्मीहरू आए, सिर्फ आफ्नो स्वार्थलाई सिद्ध मात्र गरेर गए उनीहरू। त्यसले गर्दाखेरि के छ भने कुन कहाँ छ के कसो छ भने त्यसो फाइन्ड आउट नगर्ने, अनि सङ्गीत धरातलमा पुग्नुको कारण त्यो पहिला त्यस्तो थिएन। पहिला विशेषज्ञहरू थिए, त्यसपछि विशेषज्ञहरू कम हुँदै गए, अनि हालत
1: यसले केले प्रभाव पारे जस्तो लाग्छ? यो यो जुन किसिम हुनुपर्ने, जुन क्वालिटीको कुरामा, जुन किसिमको रेकर्डिङका कुरामा, जुन होइन एउटा कलाकार भित्रमा जुन गर्नुपर्ने जुन काम थियो, त्यो कामको कमीका कुरामा केले प्रभाव पार्यो?
0: किन ठाउँमा त पुगिसकेपछि चाहे संयुक्

0: अलिकतालाई ध्यानै दिँदैन मान्छेहरू,
1: होइन समय परिवर्तनसँगै बढ्नु त पर्छ, समय परिवर्तनसँगै आफू हिँड्नु पनि पर्यो,
0: त्यो ठिक छ। त परिवर्तनको मतलब यो होइन कि सबैलाई
1: बिर्सि मौलिकतालाई बिर्सिनु भएन भने
0: त्यो भएन, त्यो भएन मेरो भनाइ मतलब त्यो।
1: अहिले विभिन्न सङ्घ संस्थाहरू छन्
0: हजुर,
1: होइन तपाईँसँग सहकारी पनि होला, तपाईँसँग आफ्नो नजिक आफ्नो ऊ पनि हुनुहुन्छ होला, होइन
0: हजुर
1: तपाईँ आफू पनि त्यो कुरामा विशेष गरी चासो राख्नुहुन्छ होला।
0: हजुर
1: तर जुन गर्नुपर्ने काम नेपाली गीत सङ्गीतले गर्न सकेन भन्ने गुनासो पनि आउँछ, पुरानो संस्थाहरू हुन्छ, पुरानो व्यक्तित्वहरू हुन्छ,
0: होइन
1: यी विभिन्न रोयल्टीका कुराहरू आउँछन्, कपिराइट्सका कुराहरू आउँछन्, यो गीत मौलिकताका कुराकानी आएका छन्, विभिन्न हाम्रो बाजा सङ्ग्रहका कुराकानी आउँछन्, हाम्रा भाषा हाम्रा किसिमका जुन गीतका मौलिक गीतहरूको उत्पादनका कुरा आउँछन्, यी विभिन्न कुराहरू रहेका कुराहरू भइरहन्छन् प्राय गरी, भएन भन्ने गुनासो आउँछ। तर सम्बन्धित निकाय र यो क्षेत्रमा लामो समय बिताएर आफ्नो जीवन बिताउने व्यक्तिहरूले अग्रसरता त्यति दिए जस्तो लाग्दैन होला, किन होला, केले यो केले प्रभाव पार्यो बढी मात्रामा उहाँहरूलाई पनि त्यो कुरा गर्न त्यति जाँगर चलेन?
0: होइन एउटा के जुन एउटा त उमेरको हिसाबले पनि अलिकति मान्छे शिथिल हुन जान्छ, जुन पहिलाको जुन क्रिएसन जुन छ त्यो पहिला एउटा यङ स्टेजको क्रिएसन, त्यसमा एउटा जोस र जाँगर हुन्थ्यो। अब के छ भने कि अब पुरा जब सिस्टमै जब चेन्ज हुँदाखेरि अनि कतिपय जुन छ नि अब मन पर्दैन उनीहरूलाई, यदि हामीले राम्रो गरी केलायो भने कुन रेकर्डिङ कस्ता प्रकारका छन्, कतिका सुर लागेको छ कतिका सुर लागेको छैन भने त्यो सर्लङ्गै देखिन्छ,
1: त्यो
0: त्यसले गर्दाखेरि उनीहरू पनि चुप लाएर बस्नु नै सबभन्दा राम्रो कुरा खाने, किन सजेसन दिनु जुन छ नि मान्नेलाई सजेसन दिने हो, यदि सजेसनको कुनै भ्यालु नै छैन किन सजेसन दिने भन्ने जस्तो कुरा मेरो त्यो एउटा धारणा छ।
1: अनि अहिले भनिन्छ विशेष गरी हरेक कुरामा तपाईँ पनि कुरा गर्ने पुरस्कार दिनु पनि सम्मान गर्नुपर्ने कुरादेखि लिएर
0: हजुर
1: गीतका तपाईँको यो वर्गीकरणका कुरादेखि लिएर होइन तपाईँ सेन्सरका कुरादेखि लिएर विभिन्न कुराहरूमा राजनीतिक प्रभावका कुराकानी गरिन्छ, यसले भन्नै पर्दा के प्रभाव पारेको तपाईँ महसुस गर्नुभएको छ?
0: होइन यो वास्तवमा हो प्रभाव त अवश्य पर्छ, त्यसमा कुनै दिमत छैन, किनभने धेरै जसो हाम्रो यो मेजर सब्जेक्ट हामीले जुन चाहिँ स्कुल कलेजमा राख्नुपर्छ म्युजिकलाई, एलाइड सब्जेक्ट होइन यो, किन हामी हाम्रो संस्कृति पनि यसैको पछाडि लुकेको छ, मौलिकता पनि यसैको पछाडि लुकेको छ, हामी देशलाई के चिनाउने, विदेशमा गएर के चिनाउने, हाम्रो चाहिँ मादल त हो, सारङ्गी हो, टुङ्ना हो, यिनीहरू होइन, त्यसले गर्दाखेरि के अब यो नयाँ नयाँ बाजाले गर्दाखेरि पनि लोप हुने बेला भइसक्यो, भइरहेछ नि त, किनभने इलेक्ट्रोनिक्स यानि इन्स्ट्रुमेन्टमा
1: धेरै
0: आइसकेको छ, त्यसले गर्दाखेरि जुन छ नि अब पहिला पहिलाको मान्छेहरू लाइभमा जुन रेकर्डिङ गरे अब उनीहरूले आफूले नै चित्त बुझिरहेछ, धेरै जस्ता त अब गइसक्यो भनौँ नि, जुन छन् उनीहरू पनि बाबु अब यहाँ केही छैन, अब जुन हाम्रो जमानामा एउटा हामीले गऱ्यौँ, अब आउने जमानाले त्यो चाहिँ गर्न पनि सक्दैन, त्यो सुन्न पनि सक्दैन, त्यो अहिले पनि के वृद्ध कलाकारहरू मसँग भेट्नुहुन्छ अनि त्यो कुरा हामी गर्छौँ।
1: हजुर पुरानो कलाकारको भनाइ त्यो छ भेटाउँदाखेरिको।
0: हजुर
1: अब के लाग्छ, कहिले काहीँ भनिन्छ यो पुरानो जुन किसिमको हामी भन्छौँ नेपाली गीत सङ्गीतमा सुगम सङ्गीतका कुराकानी गर्छौँ, सुगम सङ्गीतमा बसेर तपाईँ धेरै लामो समय काम गर्नुभयो, धेरै राम्रा उत्पादन भयो त्यो बेलामा, प्रडक्सन भयो गीतहरू सङ्गीतका, हेर्दाखेरि त्यो समय फेरि दोहोरिन्छ भन्छन् कोही होइन, अब जे छ नयाँ, अब नयाँ चेन्ज छ, परिवर्तन अनुसार बग्नुपर्छ, जानुपर्छ, समयले जे माग्छ त्यो दिँदै जानुपर्छ भन्ने कुरा पनि आउँछ, यसलाई के भन्नुहोस् तपाईँ?
0: एउटा त कुरा के छ भने जस्तै अब 10-20 पहिला गानामा शान्ति थियो, सुन्दाखेरि आनन्द आउँथ्यो, अहिले रिमेक गरिन्छ, 20 इन्स्ट्रुमेन्ट थपिदिन्छ, 10-20 इन्स्ट्रुमेन्ट थप्दाखेरि के हुन्छ, त्यसको जति एउटा स्विटनेस हुन त सुन्दाखेरि त राम्रो लाग्छ त्यो, त वास्तवमा भित्र त्यसको एउटा पिसफुल जुन छ नि एउटा मादल, एउटा सारङ्गीमा पनि गाना हामी सुन्दाखेरि एक एक भर्सहरू हामी एक एक वर्डहरू हामी चाहिँ बुझ्थ्यौँ, अब त्यो म्युजिकले छोप्दाखेरि के पनि बुझ्दैन त, स्टुडियोभित्र गयो भने त्यो ठुलो स्पिकरमा अलिकति राम्रै सुन्छ, त्यसपछि बाहिर त्यसको क्वालिटी अब मैले भन्नै पर्दैन त्यो, तर त्यसमा हामीले जुन छ नि अलिकति खुब विचार पुर्याउनु पर्छ त्यो, न त यसो कुनै पनि यो त विकासमा बाधै पर्ने चिज जस्तो चाहिँ म देखिरहेको छु।
1: तपाईँले रेडियो नेपालमा बसेर पनि शास्त्रीय सङ्गीतको पनि काम गर्नुभयो,
0: हजुर
1: होइन, एउटा शास्त्रीय सङ्गीतको एउटा भनौँ एउटा जिम्मेवारी पनि सम्हाल्नुभयो,
0: हजुर।
1: अहिले हेर्दाखेरि शास्त्रीय सङ्गीत, नेपाली शास्त्रीय सङ्गीतको कुराकानी हामी गर्छौँ, विभिन्न कलाकारहरू आउनुहुन्छ, कुराकानी भइरहन्छ,
0: हजुर,
1: यो शास्त्रीय सङ्गीतको विकास कस्तो देख्नु भएको छ अहिले के छ?
0: पहिला त लाइभमा हामी चाहिँ 3-4 पनि 11 राति 10:30 रातिमा पनि बजायो हो, जस्तै 7:30 पनि 7:30 समाचार पनि पछि बस्थ्यो शास्त्रीय सङ्गीत। अब अहिले समयको पनि एउटा प्रभाव हो कि यहाँ रेकर्डिङको पनि प्रभाव हो, अहिले घट्दै गइसकेको छ, लाइभ प्रोग्राम त अब शास्त्रीय सङ्गीत हुँदै हुँदैन, अब त्यो कहिले काहीँ हामी टेप चाहिँ सुन्छौँ, यस्तो बेलामा टेप हामी सुन्छौँ कि सब निदाइसके हुन्छ, यसले एउटा पर्टिकुलर एउटा समय चाहिँ तोक्नुपर्छ जुन सबैले सुनोस्, किन पहिला पहिला पुराना गुरुहरू जुन एउटा
1: मेरो हिसाबमा के भने

0: नेपाली मात्र शास्त्रीय सङ्गीतलाई बोक्दाखेरि नेपाली मात्रै विकास गर्नु पर्यो भन्ने कुरा होइन मैले मेरो भनाइमा. आमूल रूपमा कुराकानी गर्दाखेरि होइन, मूल रूपमा कुराकानी गर्दाखेरि यसको गर्ने कुराहरू विकासहरू कुरा आउँछ, प्रस्तुतिको कुरा आउँछन्, तपाईँको विद्यालयका कुरा आउँछन्, सिकाउनेको कुरा आउँछन्, गुरुका कुरा आउँछन्, विभिन्न पक्ष छन् योसँग जोडेका होइन. यी सबै कुरालाई हेर्दाखेरि यसलाई कुन किसिमले लाँदाखेरि चाहिँ कमसेकम यसले विकास गर्न सक्छ, यसको महत्त्व बढ्न सक्छ, गरिमा बढ्न सक्छ भन्ने मेरो भनाइ हो.
1: अब प्रचार प्रसार यसको धेरै कम भइसक्यो. अब स्कुल कलेजहरू त छन्, अब शास्त्रीय सङ्गीत सिकाइन्छ, त्यहाँ लोकगीत सिकाइरहेछ, त्यहाँ भजन सिकाइरहेछ, त्यो होइन. त्यो सिक्नेले पनि म शास्त्रीय सङ्गीत सिक्न जान्छु भने चाहिँ मनमा अथोट लिनु पर्यो. सिकाउने गुरुमा पनि कन्जेसाई चाहिँ गर्नु भएन, उनीहरू पनि शास्त्रीय सङ्गीत सिकाउनु पर्छ. तर के छ, उनीहरूले पनि प्रोफेसन, यस्तो किसिम प्रोफेसन

0: त्यहीसम्म जानु
1: जस्तो लाइटको कुराकानी गर्छौँ, लाइट म्युजिक कुराकानी गर्छौँ, शास्त्रीय सङ्गीतको कुराकानी गर्छौँ, शास्त्रीय सङ्गीतमा काम गरेका मान्छेले लाइट म्युजिकतिर त्यति राम्रो गर्न सक्दैन भनिन्छ हो, वास्तविक
0: होइन? एउटा कुरा त के, शास्त्रीय सङ्गीत आफ्नो एउटा मोटिभेसन

0: फिक्स हुँदैन त्यो. शास्त्रीय सङ्गीत भनिन्छ तर यो गाह्रो छ फेरि. शास्त्रीय सङ्गीत भनेर एउटा आफ्नो मेथडमा जान्छ गर्यो.
1: तर यो हिसाबले हेर्दाखेरि हामीले पनि सङ्गीतमा धेरै लामो समयदेखि करिब काम गर्दै आइरहेका छौँ, लामो समय पनि नेपाली गीत सङ्गीतको सङ्गीतको कुराकानी गर्दाखेरि चाहिँ. तर विशेष गरी भन्ने गरिन्छ जस्तो अब तबला वादनकै कुराकानी गर्दाखेरि विश्व प्रसिद्ध भएको छन् जाकिर हुसेन,
0: हजुर
1: होइन, एउटा तबला सँगसँगै उनको शास्त्री पनि छ, उनको लाइट सङ्गीतमा पनि छ, म्युजिक पनि त्यत्तिकै गर्छन् पनि, एउटा दखल त्यो किसिमको प्रभाव पारेको छ. त्यो प्रभावको हिसाब गर्दाखेरि हामी किन कमी छौँ? कुनै व्यक्तिहरू प्रभाव एउटा चाहिँ यो म्युजिकमा उसको उच्चता ऊ धेरै सफल छ भन्ने किसिमको अलि हामी सुन्दैनौँ, किन होला?
0: यो एकदम बहुत मिठो कुरा गर्नुभयो देवाकरजी, तपाईँलाई बहुत धन्यवाद. वास्तवमा के छ भने हामी एउटै विषयमा लागेर बस्यो भने हामी खान पनि पाउँदैनौँ त.
1: नेपालीमा त्यो समस्या छ,
0: त्यो समस्या छ किन हामीसँग मार्केटै छैन देखाउनुलाई, हामी कहाँ देखाउने? एउटा सीमित मात्रामा हामीले शास्त्रीय पनि देखाउनु पर्यो, लोकगीत पनि देखाउनु पर्यो, आधुनिक पनि देखाउनु पर्यो, श्रोता त उति नै हुने त. हामी कहाँ मार्केट पनि छैन, ठाउँ पनि छैन,
1: छैन.
0: अरू देश विदेशमा कस्ता हुन्छ भने त्यसका फेरि उनीहरूको आफ्नै श्रोताहरू हुन्छ, शास्त्रीय सङ्गीत सुन्ने श्रोताहरूकै, आधुनिक सङ्गीत सुन्ने श्रोताहरूकै. त हामी के छ भने अब सङ्गीत के छ भने गरिएर त त्यति राम्रो पनि अब मान्छेहरू सुनिरहेको हुँदैन. अहिले यो फेसबुकले गर्दाखेरि जुन छ नि झन्झन कम हुँदै गएको छ.
1: होइन, मैले त्यही प्रश्न के भनेदेखि गरेको तपाईँसँग फेरि पनि त्यही प्रश्न किन जोड्न चाहन्छु भनेदेखि, अहिले गरेको प्रश्न किन जोड्न चाहन्छु भनेदेखि, जुन किसिमको एउटा विधालाई समातेको, जुन किसिमको एउटा वादनलाई समातेको, चाहे सुर वादन, ताल वादन, गायन, शास्त्रीय कुराकानी गर्दाखेरि अहिले के देखिन्छ भनेदेखि, बढी मात्रामा तपाईँले भनेको कुरा आउला त्यहाँ बिचमा जोडिन सक्लान् ती कुराहरू, भनौँ एउटै कुराले खान मान्छेलाई पुग्दैन, त्यो कारण हुनसक्छ. तर जुन किसिम निखारता भन्ने कुरा आएन भन्ने मेरो भनायो, गायकले गायककै गर्नु पर्यो काम, शास्त्रीय गायकले गायककै हिसाबमा, वादनले वादनकै हिसाबमा जानु जाँदाखेरि त्यो निखारता आउँछ र उसलाई त्यो ठाउँमा अलिक बढी प्रसिद्धि पनि दिएला. तर त्यही व्यक्ति के हुन्छ भनेदेखि त बाँडिएको छ, होइन, सङ्गीत त पनि बाँडिएको छ, सङ्गीत पनि गर्नुपर्ने छ, यी सबै कुराले समय दिनु पनि परेको छ त्यहाँ भने, त्यसले गर्दा के भनेदेखि जुन आफूले रोजेको खोजेको विषयमा आफू अलिकति ब्याक भइन्छ कि भन्ने मात्रै मेरो बनाइ हो. यसलाई
0: ब्याक त हुँदैन, तर के समय अनुसारमा अब जे जस्तो छ त्यो अनुसारमा त हामीले हिँड्नु परिहाल्यो. तर आफ्नो जुन छ नि क्रिएसन त्यो कहिले पनि हराउँदैन.
1: तर अहिले हेर्दाखेरि चाहिँ तपाईँको क्रिएसन नहराउनु कुरा मैले भनेको कुरा के भनेदेखि, मुख्य रूपमा एउटा कुनै विषयलाई रुजिसकेपछि त्यही विषयमा मान्छेले समय दिन सक्दैन, त्रुट्ने कुरा आउँछ पक्कै पनि, यहाँ प्रस्तुत गर्ने मार्केट मार्केट छैन, त्यो मार्केटले नभएपछि उसले दस्तरी हात हाल्नुपर्छ भन्ने अवस्था आउन सक्छ. यसलाई हामी स्वीकार्छौँ पक्कै पनि, ठाउँ छैन प्रस्तुत गर्ने, ठाउँ छैन प्रस्तुति, पैसा दिने ठाउँ छैन, पैसासम्म ठुलो कुरो आर्थिक रूपमै कुरा हो, यी कुरा आउन सक्छन् खै केही छैन. तर अहिले सङ्गीतको शिक्षा, सङ्गीतका विद्यालय त निकै खोलेका छन्, मान्छेहरूको चासो बढेको छ, यसलाई कुन रूपमा हेर्छु? राम्रै हो नि त, यो त
0: होइन, यो त धेरै राम्रो कुरा हो. अहिले शास्त्रीय सङ्गीतका पनि केही गुरुहरूले जुन कि अब उनीहरू शास्त्रीय सङ्गीत सिकाउने गुरु पनि छन्, केही राम्रो राम्रो गुरुहरू छन्, तर के छ भने उनीहरू एउटा सब्जेक्टमा लागेको छैन, उनीहरू पनि जुन छ नि एडिसनल जुन छ नि एउटा साइडमा राखेर
1: के गर्छ दाजु? यो त नि भएको शास्त्रीय शास्त्रीय गायकहरू पनि तपाईँ सङ्गीतहरू लाग्छन् होइन,
0: हजुर,
1: यसले त केही भनौँ न नोक्सान नभनौँ, तर पनि जुन किसिमको एउटा हामीले सोचेको जस्तो उपलब्धि प्राप्त नहोला कि भन्ने मात्रै चिन्ताको विषय हो.
0: होइन, यो जुन छ नि उपलब्धि मात्रै नोक्सान पनि हो, यो
1: नोक्सान पनि हो,
0: किनभने त्यो आफ्नै नोक्सान हो नि त्यो त. अब
1: जस्तो हामीले भन्दाखेरि प्रसिद्धि पाएका व्यक्तिहरूले त त्यही समय बिताए, त्यहाँ मार्केट भरो होला. भारतीय सङ्गीतका कुराकानी गर्दाखेरि भीमसेन जोशी होइन, जस्तो उहाँ एकदम सुप्रसिद्ध पण्डित जसराजदेखि लिएर विभिन्न कलाकार हुनुहुन्थ्यो, त्यहाँ विभिन्न कलाकारले त्यही विधामा आफ्नो जीवन समर्पित गर्नुभएको छ. तर त्यो अवस्था हामी देखेन, पहिला थियो होला बरु, हामी होइन हामी भन्दाखेरि तपाईँको धेरै हाम्रा सङ्गीतकर्मीहरू सङ्गीतज्ञहरूलाई हामी बुझ्छौँ पनि होइन, त्यसले गर्दाखेरि चाहिँ यो परिपाटी बनेन अहिले यो समयमा आएर फेरि,
0: हजुर
1: होइन, जस्तो अब हामीले भन्दाखेरि होमनाथ गुरुको हिसाबले गर्दाखेरि उहाँ लाइटमा पनि हुनुहुन्थ्यो, शास्त्रीमा पनि हुनुहुन्थ्यो, त्यो हिसाबले गर्दा हुनुहुन्थ्यो गर्नुहुन्थ्यो होइन, सङ्गीत प्रवीण नगरा ढकाल पनि त्यो अनुसारमा हुनुहुन्थ्यो, उहाँले पनि गर्नुहुन्थ्यो, आफ्नो गायनमै बस्नुहुन्थ्यो, केही सङ्गीत गर्नु केही गाउनु आफ्नो ठाउँमा थियो त्यो बेलामा थियो होइन, सङ्गीत शिरोमणी एकराज शर्मा, त्यो सबै कुरा हुन्थ्यो पनि. तर त्यो एक किसिमको जुन आउनुपर्ने यो पिरियडमा आएन भनेको मेरो भनाइ हो.
0: वास्तवमा यो पिरियडमा नभने अब एउटा लगनशीलताले मात्रै हुँदैन, योगोपार्जन पनि राम्रो हुनु पर्यो, आमदानी पनि राम्रो हुनु पर्यो. भित्र आलाप मात्रै गर्दाखेरि एकछिन पछि आफ्नै सम्झना कता जान्छ भने अब घरमा केही पुगेन कि के छ कसो. अब इन्डियामा अथवा अन्य देशमा हामीले हेर्दाखेरि के छ भने एउटै सब्जेक्टमा लागेपछि रोयल्टी पनि पाउँछ उनीहरूले, उनको क्यासेट पनि बिग्रिया हुन्छ, सिडीहरू पनि ठाउँ ठाउँमा बजाउँछ, रोयल्टी पनि पाउँछ. उनीहरूलाई कुनै गाह्रो हुँदैन. अब हामी कहाँ यो सब्जेक्टको धेरै कमी छ, यो विषयको धेरै कमी छ, त्यसले गर्दाखेरि हामी जुन सरी पाउन नसके कारण त्यो पनि

0: पक्कै पनि यो कुरा हामी स्वीकार छौँ पनि होइन. अब हामी भनौँ यहाँका धेरै विशेष गरी भजनमा उहाँले सङ्गीत दिनुभएको छ तपाईँले,
1: हजुर
0: होइन, भजन हामी सुन्नुभन्दा पनि हामी कार्यक्रम अन्त्यतिर हामी राख्छौँ, कति कुरो हामी केही समय कुराकानी गर्ने चाहन्छौँ, जहाँ जाँदै एउटा तपाईँले सङ्गीतबद्ध गर्नुभयो गीतलाई पनि हामी छोड्न चाहन्छौँ होइन. अब अहिले हेर्दै जाँदाखेरि के लाग्छ, यो सङ्गीत जुन किसिमको माहौल मार्केट बनेको छ अहिले,
1: हजुर,
0: अहिले हेर्दाखेरि सङ्गीत उद्योग भन्न थालिएको छ,
1: हजुर,
0: यसलाई यो भन्दाखेरि उद्योग हो
1: होइन? हो, किनभने अहिले सङ्गीतको उद्योग भन्दा पनि अहिले जुन छ नि अब विभिन्न किसिमका यो कम्प्युटराइज्ड जुन हामी जो टेलिभिजन अथवा मोबाइल यिनीहरूबाट जुन छ नि रातोरात मान्छे प्रख्यात पनि भइरहेछन्, त्यसबाट पाउनुपर्ने प्रसिद्धि पनि पाइरहेछन्
0: प्रविधिको हिसाबले गर्दाखेरि.
1: अहिले धेरै राम्रो छ,
0: तर यो प्रविधिको विकासले के भनिन्छ भने, जस्तो तपाईँले लामो समय सङ्गीतमा बिताउनु भएको छ, जोसँग क्षमता भएका मान्छेहरू भन्ने ती कुरा गर्दाखेरि चाहिँ सङ्गीत होइन, अब अहिले अवस्था हेर्दाखेरि जो सङ्गीतमै आबद्ध भएका छन्, जो सङ्गीतलाई बुझेका छन् ती व्यक्तिमा होइन, चिन्ताको विषय हो. सङ्गीत भन्ने परेर कानले मुटुले हृदयभित्र रहन्थ्यो, सङ्गीत सुन्दाखेरि त्यो आनन्द आउँथ्यो. त्यो सङ्गीत अहिले खालि केवल हेर्नको लागि मात्रै सङ्गीत भयो भन्ने गुनासो गर्छन् नि त.
1: होइन, सङ्गीत वास्तवमा हेर्न त सङ्गीत अहिले चाहिँ हेर्ने हो, पहिला सुन्थे होइन, त सङ्गीत सुन्ने हो त. हामी सिनेमामा जस्तो सङ्गीत हामी हेर्छौँ, त्यो कुनै मिठो कुनै गीतहरू लायो भने गुनगुनाउँछौँ. जस्तै मेरो एकजना परम मित्र रामजी पोखरेलले पनि बहुत मिठो गाना गीत गाउनुभयो, गजल गाउनुभयो. त्यो बेलाको त अर्कै प्रसिद्धि थियो. पहिला हामी चाहिँ लाइभमा पनि हामी गऱ्यौँ त्यसलाई, म मरे मेरी आउ सखा भनेर. तर त्यस्ता गीतहरू जुन छ नि अब आइरहेको छैन यहाँ. अहिले त गीत भाषै नबुझ्ने किसिमको गीतहरू बढी सुनिरहेको छु मैले त. जुन त्यो थिम्सको त कुरै छोडिदिउँ हामी चाहिँ, त्यो के भन्न खोजिएको छ, त्यो म्युजिकको यो डिस्टर्बेन्टले गर्दाखेरि जुन छ नि शब्द पनि क्लियर छैन, त्यसको पर्टिकुलर त्यसले के भन्न कोसिस गरिरहेको छ त्यो पनि हामी जुन थाहा पाइरहेको छैनौँ.
0: तर
1: त्यो के सङ्गीतमा के छ भने, सङ्गीतमा डिस्टर्ब हुनु हुँदैन. सङ्गीत पहिला अब हामी पुरानो रेकर्ड सुन्दाखेरि पनि कति शान्त किसिमको हामी गाउने पनि एक एक शब्दहरू हामी सुन्थ्यौँ बुझ्थ्यौँ, अहिले त्यो हामी बुझिरहेको थिएनौँ त्यो. तर किनभने यो प्रविधिको कारण पनि यस्तो हुनसक्छ. अब यो के पब्लिकको डिमान्ड पनि त्यस्तै हुनसक्छ. फेरि के छ भने कि अहिले जुन जति पनि भिजुलाइजहरू गर्दाखेरि
0: होइन, भनिन्छ नि त स्तरीय तर्फ चाहिँ अलिकति जोड दिनुपर्छ, हामीले शब्द सङ्गीतमा पनि हेर्नुपर्छ भन्ने कुरा. किन मैले तपाईँलाई अलिक बारम्बार के भन्छु भनेदेखि, लामो समय लागेको सङ्गीतमा बिताएका व्यक्तित्वहरूले स्रष्टाहरूले यो विषयमा अलिक गम्भीरताका साथ कमसेकम यो नेपाली गीत सङ्गीतमा यो किसिमले जानुपर्छ र हामीले यो दिनुपर्छ है भन्ने सोच किन बढेन भन्ने मात्र पनि
1: होइन, ठिक कुरा. किनभने अब पुराना आदम कलाकारै छैन त, अब जे छन् उनीहरू चाहिँ हिँड्न पनि सक्दैन, बोल्न पनि सक्दैन, दिमाग त चल्छ, हात चल्दैन. अब कसले राय दिने, को कलाकारको घरमा पुगेको छ राय दिनलाई त, कोही कसैलाई मतलब छैन. त्यसले गर्दाखेरि के छ भने हाम्रो सङ्गीतको अलिकति डेमोरलाइज अलिकति भएको जस्तो मैले महसुस गरेको छु. अब कलाकारै छैन त, पुराना व्यक्ति भेट हुँदैन बहुत कम मात्रामा. जस्तै यहाँले ल्याउनु भयो कलाकारहरूलाई, यहाँ इन्टरभ्यू भयो होला, किनभने उनीहरूलाई ल्याउनलाई पनि गाह्रो छ, गाडीमा राख्नु पर्यो, हात समात्नु पर्यो, राख्नु पर्यो, बोलाउनु पर्यो. त्यो गुरु भक्ति पनि छैन, गुरुमा हुनुपर्ने गुण त छ, चेलाले लिनुपर्ने गुण चाहिँ जुन छ नि गुरु त्यो छैन. फेरि गुरु भक्ति पनि
0: गुरुकुलको जुन किसिमको त्यो अभ्यास छैन.
1: त्यसले गर्दाखेरि के छ भने कि अहिले हाम्रो सिस्टम अनुसारमा हामीले पनि के गर्नु त, हामीले पनि अब कुनै चाहिँ मन परेन पनि हामीले कान थुनेर मन थुनेर चुप्लाएर बस्नुपर्ने अवस्था आउँछ.
0: त्यसले गर्दा यो त घाटाको कुरा हो, यो तपाईँको नेपाली गीत सङ्गीतलाई पार्ने राम्रो चिज भन्दा राम्रो चिजले पार्ने प्रभावको कुरा हो. यो प्रभाव त निरन्तर रहिरहन्छ नि त, सचेत त गराउनु पर्छ भन्ने हाम्रो आग्रह, हाम्रो सोचाइ मात्रै हो खास भन्ने भनेदेखि, होइन? जस्तो भाइरल हुने किसिमका ती सङ्गीतहरू आएका हुन्छन्, ती शब्दमा कुरा आउँछ कहिलेकाहीँ, यो फलानालाई बेइज्जत गरियो, समुदायलाई बेइज्जत गरियो, यसलाई बेइज्जत गरियो भन्ने कुरा बारम्बार निक्लिरहन्छ. एउटा कन्ट्रोभर्सी किसिमका कुराहरू आइरहन्छन् गीत सङ्गीतमा, यो त राम्रो होइन नि त.
1: होइन, यो कन्ट्रोभर्सी त कस्तो कस्तो कम्पिटिसन छ भने एक अर्काले पुस गरेर अगाडि बढ्ने किसिमको कन्ट्रोभर्सी हो यो. त्यो आउनु हुँदैन त्यो, यो कुरा त मैले पनि मानेको छु. त्यसले गर्दाखेरि त्यो क्षेत्रको विकास हुनै सक्दैन त्यो.
0: अब के कुरा मुख्य चाहियो गीत सङ्गीतमा, तपाईँले सोचेको कुरा के हो, के भइदिएदेखि उत्तम हुन्छ, राम्रो हुन्छ?
1: यसको लागि के छ भने कि परीक्षार्थीले पनि राम्रो ध्यान दिनुपर्छ, राम्रो बुझ्नुपर्छ, बुझेन भने दसचोटि सोध्नुपर्छ. सिकाउने गुरुहरूले पनि झर्को मान्नु हुँदैन, उनीहरूले पनि राम्रै विद्यार्थीले उत्पादन गर्नुपर्छ. किनभने आज यदि मेरो आफ्नो स्वार्थ पुरा गर्नु पर्यो भने त्यो क्षणिक मात्रै हुन्छ त्यो, तर पछि त बदनामी मेरै हुन्छ त, होइन? तर गुरुहरूमा पनि एउटा कन्फिडेन्स हुनुपर्छ, र विद्यार्थीलाई कसरी त सिकाउनु पर्ने, उहाँहरूले अलिकति कडाइको साथमा आउनुभयो भने सङ्गीतलाई फेरि हामी पुरानोको अवस्थामा ल्याउन सक्छौँ हामी. सरकारले पनि मान्यता दिनुपर्छ, किनभने अहिले धेरै जसो कलाकारहरूले गुरुहरूले जुन छ नि कसै घरमा चुलो बोलाएको छ कि छैन, कोही हेर्नु पुगेको छ त कोही पनि गएको छ. त्यसले गर्दाखेरि हामीले के छ भने ठिक छ, म त हिँडेर यहाँसम्म आइसकेँ त मेरो अवस्था
0: एउटा जुन किसिम युनाइटेड हुनुपर्ने कुरामा जहिले पनि त्यो के छ कमी कमजोरी छ.
1: हजुर हजुर,
0: एकबद्धता भन्छौँ नि हामी कुनै पनि कुरामा, हामी त्यो कुराको कमी छ भनिन्छ हामीमा.
1: हो,
0: आफ्नो ढङ्गले
1: 100% छ त्यो त, यो कुरालाई मैले मानेको छु. किनभने यहाँ स्वार्थ बढी देखियो त, जाने त सँगै हो.
0: हजुर हजुर हजुर,
1: तर आफ्नो स्वार्थले गर्दाखेरि के छ भने एकअर्कालाई जुन छ नि कुनै सूचना नगरिकन आफ्नो आफ्नो अरू अरू बाटोमा लागेन. युनाइट कसरी हुन्छ त त्यहाँ त? युनाइटको मतलब छ जस्तैसुकै मौसम, जस्तैसुकै समय, जस्तैसुकै भने सँगै हिँडेको छैन, सँगै हामी गन्तव्य स्थानमा हामी सँगै पुग्नु पर्छ, त्यो धारणा हुनुपर्छ. हजुर,
0: अब घरि घरि हामी कार्यक्रम अन्त्यतर्फ नै आइसकेका छौँ. विशेष गरी अब आज हामी प्रतिष्ठित तबला वादक राजु अग्रवालसँग कुराकानी गरेका छौँ. म्युजिक मन्त्र कार्यक्रममा लामो समय रेड नेपालमा उहाँले काम गर्नुभएको थियो. 2026 सालमा उहाँले प्रवेश गर्नुभएको थियो रेड नेपालमा, र 32 सालदेखि निरन्तर रूपमा उहाँले काम गर्न थाल्नुभयो. 2070 सालसम्म उहाँले निरन्तर काम गर्नुभयो. हेर्दाखेरि लामो समय लाग्छ होइन, कहिलेकाहीँ भन्ने गरिन्छ राजु अग्रवालको फिटनेसका कुराकानी आउँछन्, यो मान्छेले के खानुहुन्छ होला, के खान्छ होला भन्ने प्रश्न गर्छ.
1: बहुत मिठो कुरा गर्नु
0: होइन, यो के रहेछ तपाईँसँग राज, के हो यो?
1: यो के छ, शरीरलाई जति दुःख दिनुहुन्छ त्यति सुख पाउनुहुन्छ, जति सुख दिनुहुन्छ त्यति दुःख पाउनुहुन्छ. किनभने यसमा योग आसनहरू भयो, खानपिनमा आफूले शुद्धता आउनु पर्यो होइन, टाइममा उठ्नु, टाइममा खानु, टाइममा सुत्नु, टाइममा काममा जानु. यदि हाम्रो टाइम टेबल यदि चेन्ज भएन भने हामी पहिले अहिले पनि फिटनेस हुन्छ. त्यो म सबै साथीभाइहरूलाई कलाकारवर्गहरूलाई पनि मेरो विनम्र अनुरोध छ कि हामी के छ, यो शरीर रूपी घरलाई हामीले बलियो बनाउनु पर्छ, अनि मात्रै हामी जुन देश बलियो बनाउन सक्छ.
0: भनेपछि तपाईँको राज त्यही नै होइन, कलाकारलाई पक्कै पनि स्वस्थ भइदिएर जे पनि गर्न सक्छ उसले भन्ने कुरा होइन. एउटा तपाईँको फिजिकल रूपमा गर्ने काम हो सङ्गीत भन्ने कुरा, दिमागले गर्ने काम हो. दिमाग स्वस्थ रहनु पर्यो, शरीर स्वस्थ रहनु पर्यो, तपाईँको काम हुन्छ भन्ने कुरा आउँछ होइन. त्यसले गर्दाखेरि यो तपाईँको राज विशेष त्यही नै हो.
1: हजुर,
0: अब अहिले कसरी दिनचर्या कसरी बितिरहेको छ तपाईँको यो हिसाबले गर्दाखेरि, तपाईँ स्वस्थ कुराकानी गर्दाखेरि चाहिँ?
1: म बिहान 4:30 उठ्छु, म निवाग गर्छु.
0: हजुर,
1: जङ्गलतिर पनि कतै कतै गोएश्री माथि, अनि घरमा आइसकेपछि म त नुहाएर निस्किन्छु, पूजापाठ गर्ने घरमा होइन, पानी खाने, आफ्नो दिनचर्या चाहिँ गरिसकेपछि अलिकति खाना खाने. म शुद्ध शाकाहारी,
0: बिचमा शाकाहारी हुनुभयो कि पहिलो दिन होइन,
1: हाम्रो
0: हजुर हजुर.
1: मारवाडी भनेको के छ भने कि जात होइन,
0: जात होइन,
1: मारवाड भन्ने ठाउँको
0: नाम, मारवाड,
1: त्यसले त्यहाँ बासिन्दाले मारवाडी,
0: मारवाड, मारवाड.
1: त्यसले गर्दा त्यो शुद्धता जुन
0: राजस्थानको कुरा गर्छौँ हामी होइन, राजस्थान तपाईँहरू,
1: तर हाम्रो त त्यहाँ त म त अहिलेसम्म पसेको मान्छे होइन त्यहाँ त, किन हाम्रो त जेनरेस्ट हामी चन्द्रशमशेरको पालादेखि काठमाडौँमा
0: हुनुहुन्छ,
1: हामी जुन छ त्यो बेलादेखि हामी रिथानी
0: यहाँ हुनुहुन्छ. खै केही छैन, आज हामी कार्यक्रम गर्ने सिकेका छौँ, लामो समय भयो कुराकानी गरेको हामी तपाईँसँग होइन. अब यसो हेर्दै जाँदाखेरि तपाईँको जुन अब आफूले जुन किसिमले तपाईँलाई लामो समय बिताउनु भयो, आफ्नो जीवन नै तपाईँले बिताउनु भएको छ, गर्नुभएको छ, आफ्नो पुस्ताहरूलाई आफ्नो सन्ततिहरूको लागि के सोच छ तपाईँसँग? तपाईँले के सङ्गीतमा समय भनौँ गर भन्ने आफ्नो पुस्तालाई भनौँ भन्नुभएको छ?
1: होइन, सङ्गीतमा अब यो के छ भने सङ्गीत कलाकार भन्नु पनि भाग्यको हो, किनभने पूर्वजन्म संस्कार यदि बोलियो छैन त्यो सङ्गीतमा अहिले यो संस्कारमा आउनै सक्दैन,
0: सक्दैन
1: होइन. एउटा गरेर सिक्नु त्यो आर्टिफिसियल मात्रै हुन्छ, एउटा नेचरको लागि भगवान्बाट त्यो ठाउँबाट पनि हामीले जुन छ नि के ल्याएको हुनै पर्छ सङ्गीत, न त हामी त्यो गर्न सक्दैनौँ. अब नयाँ अब जति पनि कलाकार वर्गहरूलाई म यो भन्न चाहन्छु, आफ्नो समयअनुसारमा र आफ्नो दिनचर्या चाहिँ राम्रो बनाउनु पर्छ, टाइममा आफ्नो रियाज गर्नुपर्छ. रियाज चाहिँ एक दिन छोड्नु, एक दिन रियाज छोड्नु मतलब चाहिँ 10 दिन जुन छ नि हानि हुन्छ, त्यो कन्टिन्यू चाहिँ हुनुपर्छ. प्रोग्राममा जुन छ नि बाहिर बाहिर अब आफ्नो स्वार्थलाई मैले के पाउँछु भने मात्र जान्छु होइन, त्यो आफ्नो प्र्याक्टिसको लागि पनि जानुपर्छ. म मेरो त्यो एउटा विनम्र अनुरोध छ.
0: यहाँको म्युजिक मन्त्रमा एउटा मन्त्र दिनुभयो तपाईँले आज होइन, एउटा कमसेकम एउटा हस्त. आज हामी कार्यक्रममा म्युजिक मन्त्रमा थियौँ, प्रतिष्ठित तबला वादक राजु अग्रवालसँग कुराकानी गरेका थियौँ. हामी अर्को हप्ता फेरि पनि आउँछौँ म्युजिक मन्त्र कार्यक्रममा, र जुन राजु अग्रवाल स्वर तपाईँलाई प्रायः घरमा दाइ नै भन्छु तर आज कार्यक्रम स्वर हो भने जुन किसिमले तपाईँ यहाँ आउनुभयो त्यसको लागि यहाँ आभार व्यक्त गर्न चाहन्छु। आफ्नो समय दिनुभयो र आफ्नो जुन किसिमको अनुभव र अनुभूति बताइदिनु भयो यति लामो समयदेखिको धन्यवाद छ धेरै धेरै। अझै पनि तपाईँ सक्रिय रहनुहोस् स्वस्थ रहनुहोस् हामी केही कामना गर्छौँ।
1: दिवाकरजी तपाईँलाई पनि बहुत बहुत धन्यवाद, रेडियो नेपाललाई पनि धन्यवाद दिन चाहन्छु जुन कि म जस्तै एकजना व्यक्तिलाई तपाईँ यहाँ बोलाउनु भयो जुन कि मेरो लागि सबभन्दा ठुलो सौभाग्यको कुरा हो।
0: हस् धन्यवाद छ, धेरै धेरै धन्यवाद छ, हामी दिन चाहन्छौँ र म दिवाकर शर्मा अर्को हप्ता फेरि आउँछु। हस् त नमस्कार।

मरिगाको भए संसार छुटी जान्थ्यो, संसार छुटी जान्थ्यो, बाँचेर पाइयो दर्शन। सालको राम्रो पातको मेरो परण घातको, मेरो परण घातको,

खातिर भेरगार हुनु रहेछ भेरगार रहेछ रातमा निन्द्रा नभएको भन्

कोकटी कैलो तेल परेर मैलो तेल परेर मैलो लाई लाई साबन धोइन र

कङ्गालीको घरमा ढेकी लडे जस्तै, ढेकी लडे जस्तै, हामीलाई नि त्यस्तै होइन र दुई बहिनीलाई हेर बिर्सौ

सलाई गएको हो बरकाङ बरकाङ डाले डाले टेक्नलाई मेरो परान गाँसमा भेट गर्न उदामा भेट गर्न उदामा आटी पत्र राजाको

श्यामचरीलाई ताक्छ कसले जान सक्छ, कसले जान सक्छ आई माई हरको छलकार। भात पस्केर नानी पढेरामा जानी, पढेरामा जानी आई माई हरको छलकार। लाग्छ भने दया, लाग्छ भने माया, लाग्छ भने माया पठाइदिनु हल्का र जन्तरको टाटो सम्म।

दुधु खानी तर्मा टेलिफोनको भरमा टेलिफोनको भरमा बस्या सुचित बुझा

दुदो माथि तरमा टेलिफोनको भरमा, टेलिफोनको भरमा घर सम्झेर आउँदिनौ, घर जान्न भन्छौ माइतै थचिरहन्छौ, माइतै थचिरहन्छौ।

0: चाँदीको दामा अरे राम राम कति गराउँदामा एक दुई पैसा।
1: हामी रेडियो नेपालबाट बोलिरहेका छौँ। यति बेला तपाईँहरू सुन्दै हुनुहुन्छ ज्ञान बहादुर विष्ट, शिवनारायण जोशी र चिनी लामाको स्वरमा रहेको घाँस गीत। यसपछि केही सूचना र सन्देश सुन्नुहुनेछ भने ठिक 11 बजी बिहान समाचार सुन्न सक्नुहुनेछ। रेडियो नेपाल सुन्दै रहनुहोला।
2: लौ न डाक्टर साहब, मेरो श्रीमानलाई धेरै गाह्रो भएको छ।
3: के हुन्छ?
2: एकदमै धेरै 104 डिग्री ज्वरो छ। टाउको दुख्यो मात्रै भन्नुहुन्छ। चिउ कटकटी खान्छ अरे। जे खायो त्यही बान्ता गर्नुहुन्छ। हेर्नु न, छालामा डाबर पनि आएको छ।
3: तपाईँको लक्षणहरू सुन्दा त उहाँलाई डेङ्गी भएको जस्तो छ।
2: डेङ्गी कसरी लाग्छ डाक्टर साहब? डेङ्गी रोग?
3: डेङ्गी लामखुट्टेको टोकाइबाट हुने रोग हो। यसबाट बच्न लामखुट्टेको टोकाइबाट बच्नुपर्छ।
4: डेङ्गी रोगका बिरामीहरू नेपालमा केही समय यता बढिरहेकाले निम्न रोकथामका उपायहरू अपनाऊ। पुरा बाहुला भएको लुगा लगाउने, झुलभित्र मात्रै सुत्ने, घरको झ्याल ढोकामा लामखुट्टे नछिने जाली हाल्ने, घर कार्यालय विद्यालय र सार्वजनिक क्षेत्रमा पानी जम्न नदिने, खाल्डा खुल्डी पुर्ने र खाने पानी वा ढल चुहिएको छ भने तत्काल मर्मत गर्ने, गमलाको प्लेट फुलदानी कुलर आदिको पानी कम्तीमा हप्ताको एक पटक फेर्ने, पानी जम्मा गर्ने भाँडालाई लामखुट्टे छिर्न नसक्ने गरी छोप्ने, लामखुट्टे भगाउने धूप वा मलमको प्रयोग गरौँ। करेसा बारीमा जाँदा, घर बाहिर निस्किँदा वा पार्कमा जाँदा लामखुट्टेले नटोकोस् भनेर विशेष सावधानी अपनाउने गरौँ। थप जानकारीका लागि निशुल्क हटलाइन नम्बर 1115 फोन गर्नुहोस्। नेपाल सरकार, स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय, राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्र, टेकु, काठमाडौँ।

0: यो रेडियो नेपाल हो। दीपक जोशीबाट समाचार सुन्नुहोस्। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाको पहिलो राष्ट्रिय महाधिवेशन अन्तर्गत आज बन्द सत्रको कार्यक्रम हुँदैछ। हिजोका लागि तय गरिएको बन्द सत्र प्रतिनिधि परिचय पत्र वितरण कार्य समयमै सम्पन्न हुन नसकेपछि आजका लागि सारिएको थियो। पार्टीले प्रतिनिधिहरूको विवरण प्रमाणीकरण, नामावली रुजु तथा परिचय पत्र छपाईको काममा अपेक्षाभन्दा बढी समय लागेकाले बन्द सत्र सार्नु परेको पार्टीका प्रवक्ता मनिष झाले जानकारी दिनुभयो। बन्द सत्रमा महाधिवेशनका विभिन्न प्रस्तावमाथि छलफल हुनुका साथै पार्टीको नयाँ नेतृत्व चयन प्रक्रिया पनि अगाडि बढ्नेछ। महाधिवेशनमा नेतृत्व चयनका लागि सहमतिको प्रयास जारी रहे पनि आवश्यक परे निर्वाचन प्रक्रियाबाटै नेतृत्व चयन गरिने पार्टीले जनाएको छ। सरकारले नेपालबाट भारतमा चिया निर्यातमा देखिएको समस्या समाधान गर्न कार्यदल गठन गरेको छ। चिया निर्यातमा देखिएको समस्याको अध्ययन गरी दुई साताभित्र तत्कालीन, मध्यकालीन र दीर्घकालीन सुझावसहितको प्रतिवेदन पेश गर्ने गरी कार्यदल गठन गरिएको प्रधानमन्त्री बालेन्द्र शाहका प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालले जानकारी दिनुभयो। उहाँका अनुसार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तर्गतको द्विपक्षीय तथा क्षेत्रीय व्यापार महाशाखाका सहसचिवको संयोजकत्वमा कार्यदल गठन गरिएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राहदानी छपाईमा भ्रष्टाचार भएको अभियोगमा राहदानी विभागका महानिर्देशक तीर्थराज अरियालसहित 16 जना तथा सम्बद्ध कम्पनी विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ। आयोगले विभागका महानिर्देशक अरियाल, सूचना प्रविधि निर्देशक सुनिल कुमार केसी लगायत विरुद्ध 10,13,04,00,000 भन्दा बढीको जनहितको दावी गर्दै मुद्दा दायर गरेको हो। नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेललाई प्रहरीले पक्राउ गरेको छ। सम्पत्ति शुद्धिकरण विभागको पक्राउ पुर्जी अनुसार पौडेललाई सुर्खेतको शुभ होटेलबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रमुख एसपी ठाकुर पोखरेलले जानकारी दिनुभयो। उहाँलाई काठमाडौँ ल्याइँदैछ। समाचार रेडियो नेपालबाट सुनिरहनु भएको छ। भारतको उत्तर प्रदेश स्थित लखनऊको अलीगंज क्षेत्रमा रहेको एक भवनमा आगलागी हुँदा 15 जनाको मृत्यु भएको छ। आगलागीको घटना अनुसन्धानका लागि प्रहरीले 4 जनालाई पक्राउ गरेको छ। समाचार संस्था पीटीआईका अनुसार पक्राउ पर्नेहरू उक्त भवनका मालिक हुन्। प्रारम्भिक अनुसन्धानमा उक्त भवनलाई आवासीय प्रयोजनका लागि स्वीकृति दिइएको भए पनि गैर कानुनी रूपमा व्यावसायिक प्रयोजनमा प्रयोग गरिएको आरोप लागेको छ। अमेरिका इरान युद्ध अन्त्य गर्ने उद्देश्यले स्विजरल्याण्डमा सम्पन्न वार्तापछि इरानले रणनीतिक रूपमा अत्यन्त महत्त्वपूर्ण मानिने हर्मुज जल क्षेत्र आफ्नो प्रशासनिक नियन्त्रणमा रहने घोषणा गरेको छ। इरानका प्रमुख वार्ताकार तथा संसद अध्यक्ष मोहम्मद बागेर गालिबाफले युद्ध अघि जस्तो अवस्था अब कहिले नफर्कने र अन्तर्राष्ट्रिय कानुन अनुसार हर्मुज इरानद्वारा नै प्रशासित हुने दावी गर्नुभयो। स्विजरल्याण्डको बर्गन स्टक रिसोर्टमा अमेरिका र इरानबीच भएको वार्तापछि तेहरान फर्कनुभएका गालिबाफले वार्ताबाट सकारात्मक उपलब्धि हासिल भएको बताउनुभयो। उहाँले हर्मुज जल क्षेत्र, लेबनानको अवस्था, इरानी तेलमा दिने छुट तथा रोक्का गरिएका सम्पत्ति फुकुवाका विषयमा महत्त्वपूर्ण प्रगति भएको पनि बताउनुभयो। मध्यस्थकर्ताहरूले मध्यपश्चिममा फैलिएको तनाव कम गर्न दुवै पक्षबीच प्रत्यक्ष सम्पर्कको व्यवस्था गर्ने समझदारी भएको बताएका छन्। र कप्तान लियोनल मेस्सीको 2 गोलको मद्दतमा अर्जेन्टिना जारी विश्वकप फुटबल 2026 को नकआउट चरणमा प्रवेश गरेको छ। गैराती सम्पन्न खेलमा अर्जेन्टिनाले अस्ट्रियालाई 2-0 गोल अन्तरले पराजित गरेको हो। जितसँगै अर्जेन्टिनाका कप्तान मेस्सीले जर्मनीका मिरोस्लाव क्लोजको नाममा रहेको 16 गोलको कीर्तिमानलाई पछि पार्दै विश्वकपमा सर्वाधिक गोल गर्ने खेलाडी बनेका छन्। मेस्सीले हिजोको खेलसँगै विश्वकपमा 18 गोल गरिसकेका छन्। यस्तै गए राति र आज बिहान भएको खेलमा फ्रान्सले इराक विरुद्ध 3-0 को जित निकालेको छ। आज बिहान भएको अर्को खेलमा सेनेगललाई 3-0 गोल अन्तरले पराजित गर्दै नर्वे विजयी भएको छ। यस्तै केही बेर अघि सम्पन्न खेलमा अल्जेरियाले जोर्डनलाई 2-1 गोल अन्तरले पराजित गरेको छ। रेडियो नेपालबाट बिहान 11 बजेको समाचार सकियो। अर्को समाचार मध्याह 12 बजे प्रसारण हुनेछ। हवस् त, नमस्कार।
1: अहिले सुन्दै हुनुहुन्थ्यो बिहान 11 बजेको समाचार। हामी रेडियो नेपालबाट बोलिरहेका छौँ। दिउँसोको सेवामा यहाँहरूलाई हार्दिक स्वागत गर्दछौँ। प्रविधि संयोजनतर्फका साथी हुनुहुन्छ पराग पोखरेल, उद्घोषणतर्फ विद्या चौधरी र म विमला राई। अब प्रस्तुत गर्दैछौँ आज दिउँसो प्रसारण हुने कार्यक्रमहरूबारे जानकारी।

केही छिनमा यहाँहरूले सुन्नुहुनेछ कार्यक्रम शुभेच्छा। शुभेच्छापछि मध्याह बाह्र बजे समाचार प्रसारण हुनेछ। समाचारपछि कार्यक्रम जीवन सुख सुन्नुहुनेछ। करिब एक बजेसम्म एक बजे समाचार प्रसारण हुनेछ। एक बजेको समाचारपछि हिजो बेलुकी प्रसारण भएको कृषि कार्यक्रमको पुनः प्रसारण हुनेछ। कृषि कार्यक्रमको पुनः प्रसारणपछि सिने संसार कार्यक्रम सुन्नुहुनेछ। 2 बजे अङ्ग्रेजीमा समाचार सुन्नुहुनेछ। 2:15 प्रदेश प्रसारण आरम्भ हुनेछ, जस अन्तर्गत रेडियो नेपालका 7 प्रादेशिक प्रसारण केन्द्रबाट 6 बजेसम्म छुट्टा छुट्टै प्रदेश प्रसारणका कार्यक्रम सुन्नुहुनेछ। यसैबीच दिउँसो 3 बजे, अपराह्न 4 बजे र 5 बजे केन्द्रीय प्रसारणबाट समाचार र 5:15 बजेदेखि 5:45 बजेसम्म शैक्षिक कार्यक्रम विषयगत पाठको पुनः प्रसारण सुन्नुहुनेछ।

नमस्कार। कार्यक्रम शुभेच्छाको एउटा अर्को श्रृङ्खलामा सम्पूर्ण श्रोता साथीलाई हार्दिक स्वागत अनि अभिवादन गर्न उपस्थित भइसकेका छौँ। टेक्निकल सपोर्टमा हुनुहुन्छ पराग पोखरेल, म हुँ रिता तिमल्सिना। करिब करिब 12 बजेसम्म तपाईँहरूसँगै हुन्छौँ। आज हामीले तपाईँहरूलाई असारे गीत सुनाउन लागेका छौँ। आज असारको 9 गते भइसकेको छ। अब पानीको कुरा गर्ने हो भने छिटफुट पानी बाहेक रोपाइँ गर्न पुग्ने गरी पानी कतै पनि परेको छैन। अब यता पूर्वमा कोशी प्रदेशमा मनसुन भित्रिसक्यो भनिरहँदाखेरि पनि त्यति पानी नपर्दाखेरि मनसुन बिस्तारै सक्रिय हुँदैछ भन्ने समाचारहरू त आइरहेको छ। तर पनि यो असारे रोपाइँ गर्न पुग्ने गरी आएको छ कि छैन त्यो पनि राम्रोसँग थाहा भइरहेको छैन। र काठमाडौँको कुरा गर्ने हो भने त जुन जुन ठाउँमा रोपाइँ गर्ने ठाउँ छ त्यहाँ कुलो लाग्ने अथवा ढल लाग्ने ठाउँहरूमा चाहिँ रोपाइँ भइसकेको छ। खोलाको छेउछाउतिर अनि कुलो लाग्ने ठाउँमा रोपाइँ भइसकेको छ, धान पनि सरिसकेको छ। त्यो चाहिँ कसरी देख्यौँ भने नि हामी चाँगु नारायण घुम्न जाँदाखेरि त्यो चाँगु नारायणबाट ओर्लिँदाखेरिको फाँटहरू सबै कुलो लाग्ने फाँट त्यहाँ त सबै रोपाइँ भइसकेको थियो लगभग 15-20 दिन अगाडि। भनेपछि अहिलेसम्म त हरियो भएर मोटो मोटो गाछी बनाइसकेको होला धानले जस्तो लाग्छ। अब रोप्ने बेलामा त दुईवटा तिनवटा बोट मात्र रोपिएको हुन्छ तर मोटो भएर आउँछ नि त, त्यस्तो भइसकेको होला जस्तो लाग्छ। र असारे गीत किन होला भन्दा त असारे गीत यो असार महिनामा मात्रै प्रसारण हुन्छ नि त, त्यही भएर पनि आजको कार्यक्रममा चाहिँ हामीले असारे गीत तपाईँलाई सुनाउँदैछौँ। र मलाई के कुरा रमाइलो लाग्छ भने नि असारे गीत बजेपछि त्यो आलीमा बसेर आलु चिउरा खानु अनि त्यो पछि रोपाहरू जिस्किँदै रोपाइँ गर्ने अनि बौसेहरूले त्यो सबै खेत सम्याएको अनि बिउ बोक्नेहरूले टाढाबाट सट्ट सट्ट फालेको यति रमाइलो हुन्छ नि, त्यो खेतमा गएर अनुभूत गर्ने कुरा हो। अब सानो सानोमा त हामी रोपाइँमा लगभग स्कुल नै बङ्क गरेर स्कुल नै छुट्टी बसेर रोपाइँमा यो बिउ बोक्न जान्थ्यौँ अनि त्यो पछि आलीमा बसेर खाजा खान्थ्यौँ। अब कतिले त दही चुरा पनि खानुहुन्थ्यो, हामी चाहिँ मासु चुरा अचार अनि केराउहरू राखेर रसको तरकारीहरू राखेर भोज खा जस्तो कस्तो रमाइलोसँग खाने। दिनभरि त्यो हिलोमा दौडेपछि बेलुका खुट्टा दुखेर भनिसाध्य हुन्न अनि हामी रोपाइँ गर्न पनि सिक्ने भनेर नङ पनि काटेर जान्थ्यौँ, नत्र नङभित्र फेरि माटो पसेर बेलुका एकदम धेरै दुःख दिन्थ्यो नि त, नङ पनि काटेर जान्थ्यौँ। अब तपाईँहरूलाई कतिको याद छ यस्ता कुराहरू, तपाईँहरू रोपाइँ गर्न जानुभएको छ कि छैन, आलीमा बसेर आलु चिउरा खानुभएको छ कि छैन अनि दही चिउरा खानुभएको छ कि छैन, त्यो पनि आजको कार्यक्रम मार्फत तपाईँहरूले भन्न सक्नुहुन्छ। र यहाँ नजिक नजिक भए त म फेरि पनि त्यो बच्चा बेलाको त्यो जिउने मन चाहिँ छ, यहाँ वरिपरि चाहिँ काठमाडौँ वरिपरि चाहिँ धान रोप्ने खेतहरू त्यति धेरै देखिन्न नि त, अनि फेरि नचिनेको मान्छेकोमा म पनि एकचोटि आउँ भन्न पनि मिलेन नि त। आफूले चिनेको ठाउँमा कतै नजिक भयो भने चाहिँ हामी गएर त्यो जुन बच्चामा हामीले त्यो अनुभूत गरेको त्यो अहिले पनि अनुभूत गर्ने इच्छा चाहिँ छ। रोपाइँ गर्न त त्यति आउन थाहा छ, अब नङसङ काटेर जाने तैपनि रोपाइँ गरेर आउने पनि इच्छा त छ। कुनै ठाउँमा मौका मिल्यो भने अवश्य हामी जान्छौँ अनि त्यो रोपाइँ गरेको कुरा पनि म तपाईँलाई सुनाउँछु है त। आजको कार्यक्रममा हामीले ल्याएका गीतहरू सँगसँगै जो जो साथीहरूको आज जन्मदिन परेको छ जन्मदिनको धेरै धेरै शुभकामना, जो साथीहरू यात्रा गर्दै हुनुहुन्छ शुभयात्रा, जो साथीहरू अस्वस्थ हुनुहुन्छ शीघ्र स्वास्थ्य लाभको कामना, जो साथीहरू परीक्षा दिँदै हुनुहुन्छ तपाईँहरूको शैक्षिक सफलताको कामना, त्यस्तै गरी जो साथीहरूले नयाँ काम सुरु गर्दै हुनुहुन्छ तपाईँहरूको कार्य शुभ रहोस् त्यो पनि कामना, र असार महिनामा व्रत बन्द त्यस्तै गरी बिहाको साइतहरू पनि छ, भोलि चाहिँ व्रतबन्धको थुप्रै साइत छ असार 10 गते अनि त्यस्तै गरी असार 18 गते चाहिँ बिहाको साइत छ। अब व्रतबन्ध गर्ने बटुकहरूलाई पनि शुभकामना, बिहा गर्ने दम्पतिहरूलाई पनि हाम्रो तर्फबाट धेरै धेरै शुभकामना। कार्यक्रमको सुरुवातमा हामीले छुजाङ डुक्पाको स्वरमा रहेको यो असारे गीत तपाईँलाई सुनाउँछौँ। असार महिनासँग सम्बन्धित रहेर लेखिएको तर यो आधुनिक गीत हो, अरू चाहिँ सबै असारे भाका जुन खेतमा गाइन्छ त्यस्ता
खालका भाकाहरू लिएर आएका छौँ। रेडियो नेपाल सुन्दै गर्नुहोला र फोन गर्ने नम्बरहरू चाहिँ भन्नै बिर्सिछु, 42 11 721 42 11 736 यी दुईवटा नम्बरहरूमा जो जो साथीहरूले फोन गर्नुहुन्छ तपाईँहरूले आफ्ना साथीभाइ आफन्तहरू 8 जनालाई फोन गर्न सक्नुहुन्छ। जो साथीहरूले अघिल्लो साता फोन गर्नु भएको छ कृपया यो साता फोन नगरिदिनु होला, हातै जोडेर आग्रह पनि छ। फोन नम्बर फेरि याद राख्नुहोस् 42 11 721 42 11 736। यो फोन नम्बर सँगसँगै अब पालो भएको छ गीत सुन्ने, यो गीतपछि तपाईँहरूसँग कुराकानी गर्छौँ है त।

0: भर्खरै तपाईँहरूले सुन्नुभयो छुजाङ डुक्पाको स्वरमा रहेको यो गीत, एकदम रमाइलो अनि मिठो खालको, जहिले सुने पनि सुनिरहँ जस्तो लाग्ने अनि सँगसँगै गुन्जाइरहँ जस्तो लाग्ने, सँगसँगै हामीलाई पनि गाउँ गाउँ जस्तो लाग्ने। अहिलेलाई भने पालो भएको छ तपाईँहरूसँग कुराकानी गर्ने 42 11 721 42 11 736 दुईवटा नम्बरहरू तपाईँका लागि छुट्याएका छौँ। साथीहरू हाम्रो टेलिफोन सम्पर्कमा आइसक्नु भएको सङ्केत मैले पाएको छु। कहाँबाट को हुनुहुन्छ, स्वागत गर्छु है त। हेलो
1: हेलो,
0: नमस्ते हजुर।
1: नमस्ते,
0: कहाँदेखि को बोल्नु भयो?
1: म उदयपुरबाट, एन्जल तस्बिरा बान्तावा।
0: उदयपुरबाट
1: हजुर।
0: उदयपुरको कुन ठाउँमा हो?
1: उदयपुर बेलाका 5 नम्बरबाट भन्नुपर्छ है।
0: अनि एन्जिलाजी
1: हजुर,
0: पानी परेको छ कि छैन?
1: पानी
0: चाहिएको छ कि छैन खेतबारीको काम गर्नलाई?
1: पानी अहिले खेतबारीको लागि त चाहिरहेकै हो, तर पनि म चाहिँ अहिले खेत रोप्दिनँ भन्नुपर्छ।
0: ल ठिक छ। अब एन्जलाजीले हाम्रो साथीभाइ आफन्तहरू 8 जनालाई शुभकामना शुभेच्छा दिनुहोस् ल।
1: हस् हुन्छ, शुभकामना सुरक्षा दिनुभन्दा फर्स्टमा त हजुरलाई टेक्निसियन मित्रलाई कार्यक्रमपल्टको शुभकामना, हजुरको व्रतको पनि धेरै धेरै शुभकामना भन्छ है। अनि अन्य साथीहरूलाई सम्झिनु पर्दा मेरो आफ्नै मित्र सुमीलाई धेरै सम्झना माया गर्छु, सुमीलाई विशेष धन्यवाद पनि दिन्छ है। आगामी दिनमा जन्मदिन आउँदैछ, असार 15 गते बालकुमार राईको, उहाँलाई जन्मदिनको लाखौँ लाख शुभकामना म लगेको राख्छु। धन्यवाद सुमी लिम्बू, कमला मुखिया, मुना मुखिया, सिर्जना मुखिया, एलिसा बन्तावाको साइडबाट वान सेकेन्ड ह्याप्पी बर्थडे टु भाइ भन्छ है। अनि हुन्छ एलिसालाई धेरै सम्झना माया भन्छ है, कमला मुनालाई सिर्जनालाई पनि धेरै सम्झिरहेको छु है, कार्यकर्ताको पनि शुभकामना भन्छ है। नानीसमा बान्ता हुनुहुन्छ अनि धेरै धेरै साथी प्रतिमा स्पर्शीलाई धेरै सम्झना, पिमालाई याम्फू भन्दै छिटिन्छ कि बाबाई।
0: हामीलाई उदयपुरबाट एन्जल तस्बिरा बान्तवाजीले फोन गर्नुभएको हो बेलुका 5, उदयपुरको बेलुका 5 बाट। अहिलेलाई भने फेरि पनि कोही हुनुहुन्छ हाम्रो टेलिफोन सम्पर्कमा, कहाँबाट को हुनुहुन्छ? हेलो
2: दिदी, नमस्ते। नमस्कार।
0: नमस्कार हजुर, कहाँदेखि को बोल्नु भयो?
2: म भोजपुरबाट वरुण चञ्चले।
0: ओहो वरुणजी, के छ हालखबर?
2: ठिकै छ दिदी, राम्रै छ। आज कार्यक्रम सुन्दै बसिरहेको छु, आजबाट रुपाई सुरु गर्नुपर्ने हाम्रो चाहिँ।
0: अनि
2: अनि अब एकछिन भरे भरे बाटा गर्छौँ क्या, सुरु दिन चाहिँ अलिक ढिलो ढिलै गर्छौँ अनि छिट्टै फुकाल्छौँ क्या।
0: ए हो र, किन ढिलो ढिलो गर्ने चाहिँ?
2: होइन अब त्यस्तै गर्नुहुन्छ, पहिलाबाटै सुरुमा चाहिँ अब थालेको दिन चाहिँ यसो 2-4 गरा मात्रै रोप्छौँ क्या हामी। अनि अब भोलिबाट चाहिँ अब बिहानैबाट बेलुकासम्म हुन्छ।
0: अनि पानी कतिको परेको छ त, रोपाई गर्नलाई पुग्ने छ कि कुलो लाग्छ?
2: कुलो लाग्छ दिदी, कुलो अनि कुलोमा पानी छ, अब रोपाई त हुन्छ होला सायदै। अब यता हाम्रो चाहिँ फेरि खेतमा मकै छ, मकै पाक्दैछ क्या, पाकेकै छैन, भाँचेकै छैन हामीले चाहिँ। अनि दाइहरूको गर्छौँ क्या हामी चाहिँ, ठुलो बाजे छोरा र हामी चाहिँ एकै ठाउँ काम गर्छौँ क्या, त्यस्तो
0: जस्तो
2: पर्मको हिसाब हुँदैन। अब हामी भ्याउँदाखेरि उहाँहरूकोमा सबैजना जान्छौँ, उहाँहरू पनि सबैजना आउनुहुन्छ, अनि अब यताको काम सक्ने फेरि उताको काम सक्ने त्यस्तो गर्छौँ क्या हामी चाहिँ।
0: त्यही त नि, रोपाईको कुरा गरिहाल्नु भयो, खाजा चाहिँ के पाउँछ त वरुणजी?
2: हामी त प्राय दिदी चाम्रे खान्छौँ, भात चाम्रे भात खान्छौँ, अनि अब चाम्रे भातसँग यसो तरकारी, कहिले काहीँ अब मासु होइन, कहिले काहीँ अब आलु आलु सिबीको तरकारी, अनि त्यस्तो खान्छौँ, अनि घिउ खान्छौँ।
0: ओहो, चाम्रेमै घिउ अलरेडी भइसक्छ नि त, फेरि घिउ खाने?
2: खारेको घिउ हुन्छ नि त, तैली तैली बसिराखेको हौ त्यस्तो खान्छौँ। अनि चिउरा चाहिँ अघि चिउराको कुरा नि गर्दै हुन्थ्यो हामी, चिउरा चाहिँ प्रायः खाँदैनौँ क्या, चिउरा खाएर काम गर्दाखेरि कस्तो यो घाँटी पोल्छ क्या खासमा, यो अनुभव अब धेरै साथीहरूले गर्नुभयो होला, त्यस्तो भएर हामी चिउरा चाहिँ खाँदैनौँ यो असारमा काम गर्दाखेरि, प्रायः भातै खान्छौँ हामी चाहिँ।
0: मुखमा पुरै पानी आयो त तपाईँको, त्यो चाम्रे आँखा झलझली, आँखाको अगाडि झलझली चाम्रे आयो अनि त्यो पछि मुखमा पानी आयो, के गर्नु होला?
2: आउनु न रोपाई नै गर्नुपर्छ।
0: तर मलाई भोजपुर घुम्न आउन चाहिँ असाध्यै मन छ, आउँछु मिलाएर आउनु पर्ने भोजपुर अनि सङ्खुवा सभा मलाई घुम्ने एकदम रहर भएको ठाउँ। तेह्रथुमको चाहिँ तिन जुरे मिल्केसम्म पुगेर आइसके। तेह्रथुमको भित्री सहर चाहिँ भित्री गाउँ भित्री सहर चाहिँ छिरेको छैन।
2: आइसके
0: त अब तिन जुरे आएको बेलामा वरुणसँग मेरो सम्पर्क भएन, नत्र ल वरुण भाइ मलाई भोजपुरतिर तिन घन्टामा बाइकमा लगेर अनि छ घन्टामा पुर्याइदिनु भनेर भन्थे नि त।
2: त्यसो गर्नु भएको भइहाल्छ क्या, हुन चाहिँ नजिकै पर्छ क्या। हामी बिहान तिनजुरे त अब हुन त हामी प्राय तिन चार दिन टुर नै जान्छौँ तिनजुरे घुम्नको लागि चाहिँ होइन, तर अब त्यही आवश्यकता पर्दाखेरि बिहानै गएर हामी बेलुका फर्किन्छौँ क्या घुमेर।
0: त्यही भनेको अनि तिनजुरेमा चाहिँ हामी पुरै गुराँस फुलेको बेलामा गएको, अहिले पनि मेरो आँखा अगाडि चाहिँ त्यो तिनजुरेको गुराँस चाहिँ 28 प्रकारका छन् भनेर भनेको थियो। यस्तो मजा लागेको छोडेर आउने नै मन थिएन। भोजपुरको पनि ट्याम्के मयुम आउन मन छ मलाई, कहाँनिर पर्छ त्यो ट्याम्के मयुम?
2: हाम्रोबाट अलिक उतापट्टि पर्छ ट्याम्के, ट्याम्के मयुम चाहिँ उता खोटाङ छेउतिर पर्छ, तर हाम्रोबाट पनि अब गाडीहरू लाग्छ नजिकै जस्तो हुन्छ क्या गाडी लागेपछि। अनि अहिले भोजपुरको प्रख्यात भनेको चाहिँ मुद्दुम ट्रेल छ क्या, अनि पैदल यात्रा गर्न मिल्ने खालको छ। अनि त्यहाँबाट ट्याम्केबाट मुद्दुम ट्रेल उद्घाटन भएको छ, अनि त्यहाँबाट हिँड्दै हिँड्दै हामी साल्पा पोखरीसम्म पुग्न सकिन्छ। त्यसको लागि चाहिँ समथिङ अब हिँड्न नसक्नेको लागि त 10-12 दिनै लाग्छ। अनि बिचमा होमस्टे गोटिस्टेहरू छ, त्यता बस्दै बस्दै जान मिल्छ, अनि एकदम रमाइलो छ त्यता पनि।
0: 10-12 दिन त हिँड्न सक्दिनँ है म त, एक दिन हिँड्यो भने ज्वरो आएर थला पर्छ, अनि 10-12 दिन चाहिँ कसरी हिँड्ने होला त नि वरुणजी?
2: र त तपाईँहरूको लागि भनेको मैले, हामी त 4-5 दिनमा पार गर्छौँ होइन, तपाईँहरूको लागि अब हिँड्न नसक्नेलाई त अब फेरि यसो भन्छ क्या, गोठ स्टे छ होमस्टेहरू छ बस्नको लागि, खाना बस्न एकदम व्यवस्था छ
0: होइन। त्यो पुरै बाटो हिँड्नु पर्छ भन्ने त छैन, तर त्यहाँ वरिपरि आएर हेरेपछि पनि त्यो आँखाभरि साँचेर ल्याउन पाइन्छ नि होइन र?
2: हो नि सक्छ दिदी।
0: ल ठिक छ, जे होस् मैले भोजपुर आउने मनस के अरे मनस्थिति बनाइसकेँ, अब कहिले आउँछु भन्ने कुरा चाहिँ खबर गरौँ। ल अब तपाईँले आफ्ना साथीभाइ आफन्तलाई शुभकामना शुभेच्छा दिनुहोस्।
2: विशेष गरी तपाईँलाई नै आजको दिन एकदमै शुभ रहोस्, अनि तपाईँको त आज जहिले व्रत हुन्छ है, तपाईँलाई एकदम शुभकामना मेरो साइडबाट। अनि त्यसै गरी हाम्रो प्राविधिक मित्र अनि अब साथीहरू चाहिँ हाम्रो एक्सन विराटको जन्मदिन आउँदैछ, उसलाई एकदम जन्मदिनको धेरै धेरै शुभकामना अग्नि रूपमै भन्न चाहन्छु। अनि मेरो एकदम प्यारो साथी आशिष नयन बस्नेत काठमाडौँतिर छ, उसलाई पनि एकदम मिठो माया सम्झना। अनि मेरो एकदमै हार्डली फ्रेन्ड प्रकाश लोटेल सुशेली चाहिँ यता पूर्वतिर आउनु भएको रहेछ विशेष कामले, उहाँलाई चाहिँ एकदम कार्य सफलताको धेरै धेरै शुभकामना भन्न चाहन्छु। अनि धनकुटातिर हुनुहुन्छ नगेन्द्र रिजाल, अनि आउट अफ कन्ट्रीतिर हुनुहुन्छ हाम्रो ढकाल धर्मराज हुनुहुन्छ, अनि सुमी लिम्बू हुनुहुन्छ यतातिर, अनि त्यस्तै गरी अब हाम्रो यता उदयपुरतिर हुनुहुन्छ हाम्रो प्रतीक्षा बान्तावा, उहाँलाई पनि आजको दिन एकदमै शुभ रहोस् भन्न चाहन्छु। अनि अहिले जो जतिले प्रोग्राम सुनेर बसिराख्नु भएको छ, अब विशेष गरी नाम छुटेका साथीहरू हाम्रो लवली किराँत पनि हुनुहुन्छ, अनि त्यसै गरी पूर्वेली आकाश राई नेपाल आउनु भएको रहेछ, उहाँलाई पनि एकदम मिठो माया सम्झना लगायत सबै सबैलाई आजको दिन चाहिँ एकदमै शुभ रहोस्। अनि हाम्रो कमला मुखियालाई पनि मिस यु भन्दै छुटिन्छु है, बाई बाई।
0: वरुणजी वरुण चञ्चले राईले लवली किराँत राईको कुरा गर्नुभएको, उहाँ चाहिँ मलेसियादेखि नेपाल आइराख्नु भएको छ, जम्मा 45 दिन जतिको लागि आउनुभएको भन्ने सुनेको थिएँ। अब कति दिन बस्नुहुन्छ ठ्याक्कै मलाई थाहा भएन, अघिल्लो साता उहाँसँग कुरा भएको थियो। अहिलेलाई भने फेरि पनि कोही हुनुहुन्छ हाम्रो टेलिफोन सम्पर्कमा, कहाँबाट को हुनुहुन्छ? हेलो
3: हजुर, नमस्ते सिस्टर।
0: नमस्ते हजुर, कहाँदेखि को बोल्नुभयो?
3: तेह्रथुमबाट म गुराँस दरो सुचारा सन्चै हुनुहुन्छ।
0: म त एकदम ठिक छु, भर्खरै कसले सम्झ्या वरुणजीले होइन?
3: हजुर हजुर,
0: कति किक किक गर्दै बाडुल्की लाग्दै तपाईँ बोल्नुभयो होला हौ। अब गुराँस मात्र सम्झे, अब अरू पछाडि सब बिर्सि नि हाँसेर भयो। अब गुराँस सरोज सुसारा
3: हजुर
0: मिल्यो
2: मिल्यो ठ्याक्कै।
0: अनि के अरे भोजपुर आउने मन छ, तेह्रथुमको चाहिँ तीन जुरे मिल्केसम्म मात्र पुगिसके, तेह्रथुमको गाउँ बस्ती पुगेको छैन भनेर भनेको। ल आइहाल्नुहोस्, तेह्रथुमको तीन जुरे मिल्केबाट त भोजपुर बरुन्जी बसेका ठाउँमा त 3 घन्टा मात्र लाग्छ बाइकमा, लगिदिइहाल्छु भनिसक्नुभयो। अब तपाईँ के भन्नुहुन्छ?
2: हजुर आउनुहोस् न, एकदम रमाइलो ठाउँ छ। अनि हाम्रोतिर त फेरि हेत्रुङ झर्ना पनि छ, यतातिर त
0: हो र
2: हाम्रो आसपासमै पर्छ।
0: ल ठिक छ, जे होस् अब आएँ भने तेह्रथुम भोजपुर अनि शङ्खुवासभा एउटै रुटमा पर्छ
2: सिमाना। हजुर
0: ल त्यस भए ठिक छ, त्यो तिनवटा जिल्ला घुम्ने गरी आउँछु ल त।
2: हुन्छ आउनुहोस् न।
0: अब गुराजी तपाईँले आफ्ना साथीभाइ आफन्तलाई
2: धेरै सम्झना मिठो माया भन्न चाहे, त्यस्तै आज मनाउने साथी हुन्छ सर्वकाई उसलाई जन्म निखोला शुभकामना दिदी आशा श्रेष्ठ इन्द्र तामाङ मनसुन भुजेल जिल्ला सार्नी आम्फू कमला मुखिया श्रीगम मुखिया मुना मुखिया वरण चञ्चले प्रकाश
0: धेरै धेरै धन्यवाद। तेह्रथुमबाट गुरा सरो सुसाराले हामीलाई फोन गर्नुभएको हो। अहिलेलाई भने फेरि पनि कोही हुनुहुन्छ हाम्रो टेलिफोन सम्पर्कमा, कहाँबाट को होला? हेलो
4: हजुर नमस्ते।
0: नमस्कार हजुर, कहाँदेखि को बोल्नु भयो? धनकुटाबाट रामप्रसाद निरौला।
4: हजुर हजुर,
0: आज तपाईँको रामप्रसाद जी राम्रोसँग नेटवर्क लागिरहेको छैन, काटी काटी आएको छ, के गरौँ होला?
4: होइन बोल हुन्छ
0: ल, तपाईँसँग लामो कुरा गरिराख्यो भने टेलिफोन ठ्याक्कै काटिन्छ होला। साथीभाइ आफन्तलाई शुभकामना शुभेच्छा दिनुहोस्, अनि त्यो बेलासम्म तपाईँको मोबाइलमा राम्रोसँग कुराकानी भयो भने पछि कुरा गरौँला।
4: ए हुन्छ, कार्यक्रम सुने समान स्रोत सबै असर बाहेक जिल्लाको जिल्ला अधिकारी
0: अलि दायाँ बायाँ गर्नु त रामप्रसाद जी।
4: हजुर हजुर,
0: एकदमै काटी काटी आएको छ, एक शब्द बुझिन्छ अर्को शब्द बुझिन्न।
4: अनि हजुर तिम्रो अनि तेह्र अप्ठ्यारो पनि तरिकाले कार्य होला भन्न, रेडियो नेपाल प्रगति अब यो
0: हस् धेरै धेरै धन्यवाद रामप्रसाद निरौलाजी। तपाईँले कसलाई सम्झिनु भएको हो? एक शब्द बुझिन्छ अर्को शब्द बुझिन्न। अब रामप्रसाद निरौला भनेर जो जसले चिन्नुहुन्छ उहाँहरू सबै सबैको लागि रामप्रसाद निरौलाजीले आजको दिन शुभ रहोस् भनेर कामना गर्नुभएको छ भनेर मैले भन्दिएँ। अहिलेलाई भने फेरि पनि कोही हुनुहुन्छ हाम्रो टेलिफोन सम्पर्कमा, कहाँबाट को हुनुहुन्छ? हेलो दर्शन हजुर, कहाँदेखि को बोल्नु भयो?
5: ल अगाडि ह्यान्डसम लाइन ढोगरे म हरित नैलामबाट स्क्यान अभिनु।
0: ह्यान्डसम दाइ त पुरा मख परेर पो बस्नु भयो त?
5: हजुर बस्नु पऱ्यो नि, अब 1 घन्टा त अझै प्रोग्रामै छ होला।
0: अनि त 1 घन्टा त छैन, अब आधी घन्टा छ, तर उहाँको त ड्युटी त छ त, 2 बजीसम्म ड्युटी हो। अब दाँत देखाएर भए पनि बस्नै पर्यो, उहाँको फेरि दाँत कस्तो चमक भएको छ क्या आजकल,
5: क्लोजअपको एड दिँदै हुन्छ होला
0: है। अनि नवीनजी खेतबारीको कुरा, काम के खेतबारीको काम सुरु भयो कि भएन?
5: हाम्रो बजारमा त खेतबारी नै छैन हौ।
0: ए त्यसो भए त ढुक्कै छ त बजारमा?
5: ढुक्क छ, हामी सब किनेरै खाने हो,
0: पसलमा त जति पनि छँदैछ।
5: हजुर,
0: अनि अब तपाईँले आफ्ना साथीभाइ आफन्तलाई शुभकामना शुभेच्छा दिनुहोस् ल।
5: ल मेरो शुभकामना भन्दा इलाम सोयाङको भाइ छ, इलाम हस्पिटलमा सुजन चापागाई, उसलाई नै जन्मिनको धेरै धेरै शुभकामना दिन चाहन्छु। विराटनगर 3 को भान्जा अहिले दुबईतिर छ, प्रवीण गिरी धनराज चौहान हुनुहुन्छ इलाम भन्ज्याङ, उहाँ पनि दुबईमा हुन्छ, ढकाल धर्मराज। अनि त्यसपछि वासु घिमिरे इलाम रेदिनेश अधिकारी हुन्छ कतारमा, शमशेर लिम्बू हुनुहुन्छ धनकुटातिर, अनि बुद्धि आचार्य र महेन्द्र सुन्दर कार्की छ यासोकको पाँचतर्तिर, मुकेश पोखरेल इलामको गोलाखर्कामा, अनि लभगुरु भनेर रुचाउँछ हाम्रो अर्जुन कुमार गौतम हुनुहुन्छ गाईघाटतिर। अन्तिममा भन्नुपर्दाखेरि हाम्रो राजकुमार कुँवर छ है जापानमा चाहिँ इलाम, एकताको हिरो, उसलाई पनि एकदम शुभ दिन भन्नुभएको है।
0: हस् धेरै धेरै धन्यवाद, स्काई नवीनले हामीलाई इलामबाट फोन गर्नुभएको हो। बजारमा बस्नुहुँदो रहेछ, खेतबारी छैन भनेर हाँस्नुभयो। अब खेतबारी नभएपछि त पसलमा त चामल पिठो सबै किन्न पाइहालिन्छ, टेन्सनै भएन उहाँलाई त। अहिलेलाई भने पालो भएको छ असारे भाका सुनाउने कृष्ण बस्नेत र सङ्गीता साक्यको स्वरमा रहेको सङ्कलन कृष्ण बस्नेतको रहेको छ यो भाका। पछि तपाईँहरूसँग कुराकानी गर्न अवश्य पनि आउँछौँ, रेडियो नेपाल सुन्दै गर्नुहोला।

0: नेपाल अब पालो हाम्रा चेलीहरूको साफ महिला च्याम्पियनसिपको हरेक गोल हरेक रोमाञ्चक पल अब सिधै तपाईँहरूको मोबाइलमा मात्र डिगो एपमा आज नै एप स्टोर वा प्ले स्टोरबाट डिगो एप डाउनलोड गर्नुहोस् र नेपाली महिला फुटबललाई साथ दिनुहोस्। समय छ, जोश छ, अब समर्थन गर्ने पालो तपाईँको। डिगो, राष्ट्रको खेल तपाईँको हातमा, आज नै डाउनलोड गर्नुहोस्।
1: सुशासन प्रवर्धनमा आम नागरिकसँगै सामाजिक स्वयंसेवी संघ संस्थाहरूको ठूलो भूमिका हुन्छ।
2: त्यसैले स्थानीय तहमा सुशासन प्रवर्धन गर्न स्वयंसेवी नागरिक संस्थाहरूको भूमिका महत्त्वपूर्ण हुनुपर्छ।
1: नागरिक संस्था आफू पनि जवाफदेही र पारदर्शी बनौ र अरूलाई पनि आफू जस्तै बन्न प्रेरित गरौं।
2: नेपालमा सुशासनको पहल ट्रान्सपरेन्सी इन्टरनेसनल नेपाल भ्रष्टाचार विरुद्धको

0: सहकार्य।
1: झण्डु आयुर्वेद,
2: सबै रोगको आयुर्वेदिक पद्धतिबाट उपचार गरिने झण्डु नेपाल प्राली तथा विशेषज्ञ डाक्टर क्लिनिक पुतली सडक काठमाडौँ।
1: प्रेसर, सुगर, बाथ, डिप्रेसन, मोटोपन, युरिक एसिड, ग्यास्ट्रिक, पायल्स, दम, अनिद्रा लगायत यौनजन्य समस्याको उपचार गरिन्छ।
2: क्यान्सरका रोगीहरूको लागि पनि विशेष प्रकारको उपचार पद्धति उपलब्ध छ।
1: विशेषज्ञ डाक्टरको सल्लाह बमोजिम औषधि पठाउने र टेलिमेडिसियनको समेत सुविधा छ।
2: झण्डु नेपाल प्राली पुतली सडक काठमाडौँ, पद्मोदय स्कुलको पूर्वपट्टि। फोन नम्बर 01 45 30 418।

0: प्रमाणित तथा स्वस्थ सुन्तलाको बिरुवा लगाऊ, सुखी जीवनको लागि आफ्नो आमदानीको स्रोत बढाऊ।
1: यो छोटो विश्रामपछि फेरि पनि कार्यक्रम शुभेच्छामा यहाँलाई स्वागत छ। हामी छौँ टेक्निकल सपोर्टमा पराग पोखरेलसँगै म हुँ रिता तिमल्सिना। करिब करिब 12 बजीसम्म तपाईँहरूसँगै हुन्छौँ र आजको कार्यक्रममा हामीले असार महिना भएकै कारण असारसँग सम्बन्धित गीतहरू सुनाइरहेका छौँ। कतिपय त असारे भाका पनि सुनाउने प्रयासमा छौँ। अहिलेलाई भने फेरि पनि कोही हुनुहुन्छ हाम्रो टेलिफोन सम्पर्कमा, कहाँबाट को हुनुहुन्छ? हेलो, नमस्ते हजुर। नमस्कार। 42 11 721, 42 11 736 दुईवटा नम्बरहरू रहेका छन्। जो जो साथीहरू सम्पर्कमा आउनुहुन्छ नि, तपाईँहरू कमसेकम धैर्य धारण गरेर बस्दिनुहोला, कृपया फोन छोडेर कतै पनि नजानुहोला भन्नुपर्ने भयो। अब हेलो हेलो भन्दा पनि हुनुहुन्न, अहिलेलाई कोही हुनुहुन्छ कि? हेलो, कहिलेकाहीँ त टेलिफोनले पनि लुक्का मारी खेलिदिन्छ क्या। एउटा साथीले फोन गर्नुहुन्छ अनि साथी हुनुहुन्छ भनेर हेलो भन्यो, त्यहाँबाट त टिक टिक टिक आउँछ, अहिले कोही हुनुहुन्छ जस्तो। कहाँबाट को हुनुहुन्छ? हेलो, नमस्कार हजुर।
2: हजुर, म इटरी सुनसरी जिल्लाबाट, खुसी अञ्चलको इटरी सुनसरी जिल्लाबाट युवराज पोखरेल बोल्दैछु।
1: युवराजजी, के छ हालखबर?
2: हालखबर हजुर, हिजो आज राति अलिअलि पानी परेकोले गर्दा शीतल शीतलको महसुस भइरहेछ हजुर। अरू यथार्थमा सबै राम्रै छ हजुर।
1: हजुर, अनि युवराजजीले पहिलोचोटि फोन गर्नुभएको हो हामीलाई?
2: हजुर हजुर,
1: पहिलोचोटि फोन गर्नुभएको हो कार्यक्रममा?
2: हजुर हजुर, कार्यक्रममै गरेको त
1: ए होइन, कार्यक्रममा पहिलोचोटि फोन गर्नुभएको हो कि पहिला पनि गरिसक्नुभयो भनेर सोधेको?
2: हजुर, मैले कार्यक्रममै गरेको त हजुर।
1: अनि युवराजजी, अब अलिअलि पानी पर्यो त भन्नुभयो, खेतबारीको लागि काम गर्नलाई पुग्ने पानी पर्या छ कि छैन?
2: त्यस्तो कत्तावै ठुलो भनेर ठुलो होइन हजुर, शीतले पानी परिरहेछ हजुर।
1: ए ल ठिक छ, तपाईँले अब आफ्ना साथीभाइ आफन्तहरू 8 जनालाई शुभकामना शुभेच्छा दिन पाउनुहुन्छ ल भन्नुहोस्।
2: हजुर, शुभकामना दिनुभन्दा अगाडि आज सम्मान मैले कति 36 महिनामा सर्वप्रथममा हजुरलाई यो रेडियो नेपाल लागेको देख्दा म अचम्म र 36 महिनाको धेरै धेरै हजुर लगायत टेक्निसियन साथीलाई कति कति नमस्कार। हजुर, यसै गरी मेरो भोजपुरमा हुने मेरो परम मित्र राज कटल, उहाँको आँखा छैन भने आँखा हो, धन छैन भने धन हो, श्रीमती छैन भने छिट्टै प्राप्त होस्, शुभयात्रा छैन भने शुभयात्रा होस् भन्दै उहाँलाई शुभयात्रा गराउन चाहन्छु। यसै गरी मेरो शङ्कर मोरङमा हुने शङ्कर ढकाल, अनि हजुरको पेरोथुममा हुने सीता भण्डारी, यसै गरी हजुरको रोशन पुलाङ है, मन्जु थापा, मन्जु मुखिया, जति अनि विराटनगरमा हुने हाम्रो इन्दिरा घिमिरे, जति पनि युवराज भनेर चिन्नुहुन्छ अनि कति 6 जना भएको छ, अनि हजुरको सिन्नी चौधरी, गगन पेरोसम्म कान्छलाई शुभकामना व्यक्त गर्दै बिदा चाहन्छु। हस् नमस्कार।
1: हस्, धेरै धेरै धन्यवाद। उहाँले ट्राई गरिराख्नु भएको 36 महिना भयो भन्नुभयो, बाफ्रे, उहाँको आशीर्वाद शुभेच्छा सुनेर म र पराग दाई त मूर्छा परेरै हाँस्यौँ। अब श्रीमती नभए श्रीमती छिट्टै होस् भनेर भन्नुभयो, अब उहाँको साथीको श्रीमती थियो कि थिएन मलाई थाहा भएन, तर रहेछ भने त बर्बाद भएन भने यस्तो आशीर्वादले, यस्तो शुभेच्छाले। ल ठिकै छ युवराजी, 36 महिना ट्राई गरेर पनि टेलिफोन लगाउन सफल हुनुभयो, हामीसँग सम्पर्कमा आएर आफ्ना कुराहरू राखिदिनु भयो, तपाईँलाई धेरै धेरै धन्यवाद। आगामी दिनमा पनि सम्पर्कमा आउनुहोला है भन्न चाहे। अहिलेलाई भने फेरि पनि कोही हुनुहुन्छ, कहाँबाट को होला? हेलो
3: हजुर, म सारा दिदी।
1: कहाँदेखि को बोल्नु भयो?
3: म बोल्दैछु ल धेरै लङ्काई पिछाडि उदयपुरबाट, करुणा चामलिङ राई।
1: उदयपुरबाट?
3: हजुर।
1: करुणाजी किन हराउनु भएको त?
3: नै नै, म त हराएको त छैन, प्रोग्राम चाहिँ सुनेर साथ दिन्थे, फोनै लाग्दैन होइन, फोन लगाउनुलाई नि गाह्रो हेर्नु न, तर म जस्तै मिलाएको प्रेमी धेरैजना साथीले ट्राई गरेको हुन्छ त्यही पनि होला होइन,
1: म त कतैतिर हराउनु भएको हो कि हामीलाई बिर्सिनु भएको हो कि भन्ने सोचेको।
3: नै नै हराएको छैन, म हराएँ भनेदेखि नै त अवश्य पनि हजुरहरूलाई सूचना त भइहाल्छ नि फेरि।
1: ल ठिक छ। अनि करुणाजी, तपाईँको वरिपरि चाहिँ खेतबारीको काम सुरु भयो कि भएन?
3: हजुर, हाम्रो अब खेतीपाती धमाधम सुरु हुँदैछ दिदी। अब चैतामा रोपेको धान पनि अब नजिकै गएर काट्ने बेला पनि भइसकेको छ होइन। अनि त्यस पछाडि अब साउनदेखिको सरासरी अब रोपाई सुरु हुँदैछ। अब यस्तो खेतीपातीतिरै कामकाजमा बिजी व्यस्त भन्नुपर्छ है।
1: ल ठिक छ। अब करुणाजीले आफ्ना साथीभाइ आफन्तलाई शुभकामना शुभेच्छा दिनुहोस् न त नि।
3: थ्याङ्क यू हजुरलाई। स्पेसली यति मिठो सिटाबसमा प्रोग्राम सञ्चालन गर्दै हुनुहुन्छ सिटाबसको धनी हजुर, विशेष फोन कल रिसिभ गर्नुहुने र सहयोग गर्नुहुने हाम्रो दादाको लागि, रेडियो होलिङको लागि एकदमै आज लगायत आउने दिनहरू बेस होस् अनि मिठो सम्झना माया गर्न चाहन्छु। अस्वस्थ हुनुहुन्छ मेरो मामुलाई शीघ्र स्वास्थ्य लाभको कामना मामु, चाँडैभन्दा चाँडै सन्चाउनुपर्छ, आफ्नो स्वास्थ्यको पनि एकदमै धेरै क्योर गर्नुपर्छ है भन्न चाहन्छु। एकदमै भोजपुरतिर हुनुहुन्छ एकदमै मनमुटुको साथी हुनुहुन्छ अन्जीवन तबा रवि राई हुनुहुन्छ, एकदमै दादा हुनुहुन्छ रत्नबहादुर थापा दाई हुनुहुन्छ, उहाँलाई पनि एकदमै धेरै कार्य सफलताको शुभकामना। दाई रोशन पुनाङ दाई हुनुहुन्छ, दाई हुनुहुन्छ चक्रबान तबा दाई हुनुहुन्छ, साथी हुनुहुन्छ सुजाता राई, भदेनी साइनिसा लगायत अब साथमा धेरै धेरै साथीहरू हुन्छ जति पनि करुणाको नाम र आत्मा परिचित अनि यति बेला प्रोग्राम सुनेर साथ दिनुहुने मिडिया प्रेमी सम्पूर्ण साथीहरूलाई आजको दिन बेस्ट होस् भन्दै जान्छु। नमस्ते, बाई।
1: हस्, धेरै धेरै धन्यवाद। हामीलाई उदयपुरबाट करुणा चामलिङले फोन गर्नुभएको हो। अहिलेलाई फेरि पनि कोही हुनुहुन्छ हाम्रो टेलिफोन सम्पर्कमा, कहाँबाट को हुनुहुन्छ? हेलो, नमस्ते हजुर। हेलो, फोन होल्डमा राखेर कता जानुभयो नि? लौ न, हाम्रो टेलिफोन सम्पर्कमा जो जो साथी आउनुहुन्छ नि उहाँहरूले कति मेहनत गरेर फोन लगाउनुहुन्छ, अनि फोन यसरी काट्यो भने, होलमा गयो भने नमजा हुन्छ नि त, तपाईँहरूलाई पनि नमजा हुन्छ, हामी कुरा गर्नेलाई पनि नमजा हुन्छ, बिचरा को चाहिँ साथीको टेलिफोन यस्तो भयो होला भनेर। त्यही भएर कमसेकम धैर्य धारण गरेर हामीसँग जोडिने प्रयास चाहिँ गरिराख्नु होला। अहिलेलाई कोही हुनुहुन्छ? हेलो
4: हजुर, गुड आफ्टरनुन, गुड मर्निङ।
1: गुड मर्निङ हजुर, कहाँदेखि को बोल्नु भयो?
4: सहयात्री करू, देवपुरबाट।
1: सहयात्री जी, के छ हाल खबर?
4: मेरो एकदमै ठिकै छ, यति बेला प्रोग्राम सुन्दै बसिरहेको छु।
1: कतिको गर्मी छ उदयपुरमा?
4: गर्मी गर्मी नै छ भन्नुपर्छ, गर्मीको सिजन हो।
1: थोरै गर्मी छ कि धेरै गर्मी छ?
4: अस्तितिर भन्दा त आज अलिक कमै छ, अलिक धुम्म छ है, गर्मी चाहिँ गर्मी गर्मी नै छ,
1: अलिक शीतल शीतलै छ यसको मतलब।
4: हजुर,
1: ल ठिक छ। अनि सहयात्रीजीको खेतबारीको काम सुरु हुन लाग्यो कि लागेन?
4: खेतबारीको काम सुरु हुन लाग्यो, तर हामी गर्दैनौँ कि, अरूलाई दिएको छ नि त।
1: ए, अध्यामा दिएको छ, लगाउनलाई दिएको छ।
4: हजुर,
1: ल ठिक छ। अब सहयात्रीजीले आफ्ना साथीभाइ आफन्तहरू आठजनालाई शुभकामना शुभेच्छा दिनुहोस्।
4: ओके, फर्स्ट अफ अल त हजुरलाई कार्य सफलताको शुभकामना अनि व्रत पनि धेरै धेरै शुभकामना भन्न चाहे। अनि साथीहरू भन्नुपर्दा रियम रुबी, नम्रता राई, एल्सन एलिना, सायमा राई, एक्सन विराज, आशिष नयन अनि कुमार पर्जा, त्यसै गरी हुनुहुन्छ प्रतिमा स्पर्शी, दिदी अगाडि रमिला बान्तावा, ढकाल धर्मराज अनि त्यसै गरी हुनुहुन्छ सुमकुमारी राई, रूपा राई लगायत हेभ अ गुड डे भन्दै बाई बाई।
1: हस्, धेरै धेरै धन्यवाद। सहयात्री सरूले हामीलाई उदयपुरबाट फोन गर्नुभएको हो। अहिलेलाई फेरि पनि कोही हुनुहुन्छ हाम्रो टेलिफोन सम्पर्कमा, कहाँबाट को होला? हेलो,
5: रेता दिदी नमस्ते।
1: नमस्ते हजुर, कहाँदेखि को बोल्नु भयो?
5: यसो गेस गर्नु त दिदी, आज
1: धनकुटाबाट। धनकुटाबाट माटोको बास्ना आयो, नाम बिर्सि बर्बाद भयो।
5: अनि माटोको बास्ना आएर नाम चाहिँ अनि बिर्सिनु हुने?
1: साँच्चै बिर्सि, नाम कस्तो मगर चाहिँ हो नि,
5: मगर नि,
1: त्यही त मगर हो, नाम बिर्सि लौ न, कस्तो भयो, अब के गर्नु?
5: म सबिना मगर हो दिदी।
1: मैले सबिना भन्नै लाएको थिएँ, फेरि हो कि होइन भन्ने भयो क्या, स्वरले चाहिँ मैले
5: दिदी नबोलेको अनि त्यही भएर बिर्सिनु भएको।
1: नाम चाहिँ बिर्सि तर मैले स्वरले चिनिसकेको थिएँ नि त।
5: ए ल, धन्यवाद मेरो स्वरबाट चिनिदिनु भएकोमा।
1: त्यही भएर त मैले त्यो के माटो सम्झिहालि भनेर भनेको, त्यो दसैँमा लिप्सिने माटो मलाई कस्तो मनपर्छ भनेर कुरा गर्थे नि त। माटोको
5: बासना मिठो मानेर सुनिदिनु भएको, याद गरिदिनु भएको, यो कुराहरू चाहिँ एकदमै भाइरल भइरहेको छ दिदी। सबैजनाले मलाई त्यस्तै भन्नुहुन्छ।
1: साँच्चै नै मलाई त्यो दसैँमा लिप्सिने माटोको बासना त यति मिठो लाग्छ नि, यति मिठो लाग्छ, हुने भइदिए भए म त त्यो टुक्रा टुक्रा निकालेर खाइदिउँ जस्तो हुन्छ मलाई त।
5: मलाई पनि के अरे त्यो निल्नै जस्तो के अरे मिठो लाग्छ क्या बासना आउँदाखेरि, अनि मिठो लाग्छ।
1: हजुर, अनि बोडी कतिको फलेको छ यसपालि?
5: बोडी के अरे कुनै रोप्नु बाँकी छ, कुनै अलिअलि फलेको छ दिदी, अनि त्यो के अरे मङ्सिरे बोडी त भर्खर त उम्रेको छ, अनि अरू चाहिँ फल्दै पनि छ।
1: असारे बोडी पनि पाउँछ त्यहाँ छोटो छोटो हुनेवाला? ल ठिक छ, जे होस् अहिले मकैहरू अलिक के झुङ्गा लाग्यो मकैको?
5: मकैको हाम्रोतिर अलिक लागेको छैन दिदी।
1: हजुर, ल ठिक छ। अब सबिनाजी यति महिनापछि अलि धेरै नै वर्ष नै हुन लागिसक्यो जस्तो, कहाँ हराउनु भएको?
5: धेरै भइसक्यो दिदी, मेरो शुभेच्छामा फोन गर्नु नपाएको त कहिले समय नमिल्ने, कहिले फोन नलाग्ने, त्यस्तै भएर अनि धेरै नै भयो। अनि अहिले के अरे यता हाम्रोतिर चाहिँ मौसमको कुरा गर्नुपर्दा हिजो र आज तिन दिन भयो दिउँसोतिर चाहिँ अलिक राम्रो भएको, काम गर्नु पाएको, राति राति चाहिँ पानी परेको थियो, अनि आज त अहिले अघिदेखि फाटाफुट छिट्याउँदै अनि अँधेरो अँधेरो हुँदै छ दिदी, शीतल चाहिँ एकदमै शीतल छ। अनि यतिखेरको मौसम यस्तै छ दिदी, अरू सबैजना अब देश परदेशमा हुनुभएको घर परिवार सदस्यहरू सबैजना सन्च, आरामै छु, छरछिमेकहरू पनि सबैजना सन्चै हुनुहुन्छ।
1: अब साथीभाइलाई पनि सम्झिहालौँ, शुभकामना शुभेच्छा केही छन् भने पनि भनिहालौँ।
5: हुन्छ दिदी, अब शुभकामना शुभेच्छा राख्नु पर्दा लामो समय पछि हजुरसँग बोल्नु पायो एकदमै आजको दिनमा भाग्यमानी सम्झेको छु आफूलाई, हजुर लगायत रेडियो नेपाल होल टिमको लागि नै सम्झना माया भन्न चाहन्छु, हजुरको व्रतको धेरै धेरै शुभकामना भन्छु। अनि हिजो अस्ति 5 गते मेरो बाबुको जन्मदिन थियो, अनि बाबुलाई अनि विभिन्न माध्यमबाट धेरै इष्टमित्र आफन्तहरूले शुभकामना आशीर्वाद दिनुभयो, सबैजनालाई एकमुष्टमा धन्यवाद दिन चाहन्छु। अनि दिदी हुनुहुन्छ बिमला याम्फू, मुना राई लिम्बू, अनि लक्ष्मी राई, मन्जु खिम्दुङ, प्रतिमा स्पर्शी, अनि हर्पल रोशनी, अनि हुनुहुन्छ दाई अरुण खत्री दाई, शेखर प्रसाद श्रेष्ठ दाई, गणेश श्रेष्ठ, अनि हुनुहुन्छ सानो सम्झना, अनि समयमा रेडियो सुनिराख्नु भएको सबैजना साथीहरूलाई धेरै धेरै सम्झना गर्दै छुटिन्छु ल दिदी, अनि बाँकी दिन शुभ रहोस्, शुभ दिन।
1: धन्यवाद सबिना मगरले हामीलाई धनकुटाबाट फोन गर्नुभएको हो। आजको लागि अन्तिम श्रोता साथीलाई स्वागत गरौँ, कहाँबाट को हुनुहुन्छ, फटाफट कुरा गर्नुपर्ने छ। हेलो,
6: हेलो, नमस्ते दिदी।
1: नमस्ते हजुर, कहाँदेखि को बोल्नु भयो?
6: म खोटाङबाट सायामा।
1: खोटाङबाट सायामा राई?
6: हजुर।
1: सायामा जी के छ हालखबर?
6: मेरो खबर सबै ठिकै छ भन्नुहोस् दी।
1: त्यहाँको मौसम कस्तो छ?
6: यहाँ त एकदमै चिसो छ दी।
1: ए, पानी परेछ यसको मतलब?
6: पानी पर्नु त परेको छैन, पुरा बादल लागिरहेको छ।
1: ए, अब आज थोरै मात्र समय भयो, साथीभाइ 8 जनालाई छिट्टो छिट्टो शुभकामना शुभेच्छा दिनुहोस् ल सायामा जी।
6: हुन्छ, फर्स्टमा हजुरलाई कार्य सफलताको शुभकामना आजको दिन शुभ रहोस् भन्छु। साथीहरू सम्झिनु पर्दा सहयात्री सरू, नम्रता राई, राम रूपी, एक्सन विराज, आशिष नयन, पुना बाबु थुलुङ, कुमार पर्जा, सागर पुमा, त्यसै गरिन्छ राम प्रसाद निरौला, सम्पूर्णलाई भन्दै बाई बाई।
1: हस्, धेरै धेरै धन्यवाद। खोटाङबाट सायमा राईले हामीलाई फोन गर्नुभएको हो। आजको कार्यक्रममा हामीले 10 जना साथीहरूसँग कुराकानी गऱ्यौँ र आज हामीले असारे भाका तपाईँलाई सुनाएका छौँ। असार महिना भएकै कारण आलीमा बसेर आलु चिउरा खाँदै हुनुहुन्छ होला कतिपय त रोपाइ सकिएर, कतिपय त रोपाइको बिचमा हात धोएर आएर आलु चिउरा खाँदै हुनुहुन्छ होला, र यो रोपाइको गीत भाका सुनेर रमाउनु पनि भएको छ होला। 12 बजे सुन्नुहुनेछ समाचार, समाचार प्रसारणपछि कार्यक्रम जीवन सुखसँगै साथी चन्दा विष्ट आउनुहुनेछ। जो जो साथीहरूले फोन गर्नुभयो, फोन गर्ने साथीहरूलाई धन्यवाद, फोन लागेर पनि बोल्न नपाएका साथीहरू, रिसाउने साथीहरूलाई धन्यवाद, फोन लाग्दै नलागेपछि रिसाउने साथीहरूलाई पनि धन्यवाद, अनि टेक्निकल सपोर्टका लागि पराग पोखरेललाई धन्यवाद दिँदै म रिता तिमल सिन्हा शुभेच्छाको व्यवसायबाट बिदा हुन्छु। हवस् त, नमस्कार।

0: लाउनु डाक्टर साहब, मेरो श्रीमानलाई धेरै गाह्रो भएको छ।
1: के हुन्छ?
0: एकदमै धेरै, 104 डिग्री ज्वरो छ। टाउको दुख्यो मात्रै भन्नुहुन्छ, चिउ कटकटी खान्छ अरे, जे खायो त्यही बान्ता गर्नुहुन्छ। हेर्नु न, छालामा डाबर पनि आएको छ।
1: तपाईँको लक्षणहरू सुन्दा त उहाँलाई डेङ्गी भएको जस्तो छ।
0: डेङ्गी कसरी लाग्छ डाक्टर साहब? डेङ्गी रोग,
1: डेङ्गी लामखुट्टेको टोकाइबाट हुने रोग हो। यसबाट बच्न लामखुट्टेको टोकाइबाट बच्नुपर्छ।
2: डेङ्गी रोगका बिरामीहरू नेपालमा केही समय यता बढिरहेकाले निम्न रोकथामका उपायहरू अपनाऊ। पुरा बाहुला भएको लुगा लगाउने, झुलभित्र मात्रै सुत्ने, घरको झ्याल ढोकामा लामखुट्टे नछिने जाली हाल्ने, घर, कार्यालय, विद्यालय र सार्वजनिक क्षेत्रमा पानी जम्न नदिने, खाल्डा खुल्डी पुर्ने र खाने पानी वा ढल चुहिएको छ भने तत्काल मर्मत गर्ने, गमलाको प्लेट, फुलदानी, कुलर आदिको पानी कम्तीमा हप्ताको एक पटक फेर्ने, पानी जम्मा गर्ने भाँडालाई लामखुट्टे छिर्न नसक्ने गरी छोप्ने, लामखुट्टे भगाउने धूप वा मलमको प्रयोग गरौं। करेसा बारीमा जाँदा, घर बाहिर निस्किँदा वा पार्कमा जाँदा लामखुट्टेले नटोकोस् भनेर विशेष सावधानी अपनाउने गरौं। थप जानकारीका लागि निशुल्क हटलाइन नम्बर 1115 फोन गर्नुहोस्। नेपाल सरकार, स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय, राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्र, टेकु, काठमाडौँ।

यो रेडियो नेपाल हो। अब विनिता चौधरीबाट समाचार सुन्नुहोस्। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाको प्रथम महाधिवेशन अन्तर्गत आज दिउँसो 1 बजेबाट बन्द सत्र सुरु हुने भएको छ। प्राविधिक कारणले हिजो बन्द सत्र हुन नसकेको र अहिले महाधिवेशन प्रतिनिधिको प्रवेश कार्ड वितरण कार्य भइरहेकाले दिउँसो 1 बजेबाट बन्द सत्र सुरु हुने राष्ट्रिय स्वतन्त्र पार्टी संसदीय दलका उपनेता गणेश पराजुलीले जानकारी दिनुभयो। करिब 3,000 महाधिवेशन प्रतिनिधिको संख्या हुने आकलन गरिएकोमा बढेर 4,200 भन्दा बढी प्रतिनिधि संख्या पुगेको र प्राविधिक त्रुटिका कारण हिजोको कार्यतालिका प्रभावित भएको राष्ट्रिय स्वतन्त्र पार्टीले जनाएको छ। सोमबार बिहान 8:30 बजे सुरु हुने तय भएको बन्द सत्र प्रतिनिधि छनौट कार्य नटुङ्गिँदा साँझ 6 बजे स्थगितको घोषणा गरिएको थियो। महाधिवेशन अन्तर्गत सोमबारको सम्पूर्ण कार्यतालिका आजका लागि सारिएको छ। र यसैबीच राष्ट्र स्वतन्त्र पार्टी रासोपाको प्रथम महाधिवेशनको निर्वाचन प्रक्रिया अन्तर्गत कुनै पनि पदका उम्मेद्वारका प्रस्तावकले अर्को उम्मेद्वारको प्रस्तावक बन्न नपाउने भएका छन्। पार्टीको केन्द्रीय निर्वाचन आयोगले सूचना जारी गरी कुनै एक व्यक्तिले एकभन्दा बढी उम्मेद्वारको उम्मेद्वारी फारममा प्रस्तावकका रूपमा हस्ताक्षर गर्न नपाइने जनाइएको हो। नेकपा एमालेका उपाध्यक्ष तथा पूर्व अर्थमन्त्री विष्णु पौडेललाई हिजो साँझ सुर्खेतबाट पक्राउ गरी नेपालगञ्ज लगिएको छ। सम्पत्ति शुद्धिकरण सम्बन्धी अनुसन्धानका क्रममा वीरेन्द्र नगर स्थित शुभ होटल

जीवन हामीले पाएको अनमोल उपहार हो। यसैले मन दुखाएर होइन, मन बुझाएर बाँचौँ। हाम्रो सानो प्रयासले जीवनमा ठुलो परिवर्तन ल्याउन सक्छ। नमस्कार, कार्यक्रम जीवन सुखबाट तपाईँको जीवनमा सुखको खोजी सुखद साथ र साङ्गीतिक यात्रामा कार्यक्रम जीवन सुख हामीले हरेक साताको मङ्गलबार मध्याह बाह्र बजेको समाचारपछि सुनाउँदै आएका छौँ। रेडियो नेपालको केन्द्रीय प्रसारणबाट प्रस्तुत हुँदै आएको यो कार्यक्रम एफएम 98.1 मेगा हर्ज र इन्टरनेटमा www.radionepal.gov.np र रेडियो नेपालको मोबाइल एपबाट पनि सुन्न सक्नुहुन्छ। सकारात्मक सोच सुखको खोज कार्यक्रम जीवन सुखमा आउनुहोस्। आज पनि स्वागत गर्छु प्राविधिक साथी पराग पोखरेलसँगै म चन्दा विष्ट।

कहाँ हुनुहुन्छ, कता हुनुहुन्छ? फेरि एक साताको भेटमा छौँ हामी एक सातापछि, र जहाँ जता हुनुहुन्छ यो समय हामीलाई सुनिरहनु भएको छ भने अझै केही समय हामीलाई सुनिदिनको लागि, हाम्रो साथ रहिदिनको लागि आत्मीय आग्रह गर्छौँ। तपाईँ जहाँ जता हुनुहुन्छ मस्त रहनुहोस्, व्यस्त रहनुहोस्, आफ्नो स्वास्थ्यको पनि ख्याल राख्नुहोस्। गुनासो होइन, आलस्यमा होइन, अल्छीपनमा होइन, जोस जाँगरका साथ दिन व्यतीत गर्न के कसरी सकिन्छ त्यसको खोजी पनि गर्नु पर्यो। हामी त यही नै भन्छौँ। र आज जीवनलाई सुखी राख्नको लागि अप्नाउनु पर्ने विविध आयाम माध्यमको कुरा गर्दा योगको कुरा गर्दैछौँ। जीवन सुखको लागि धन कमाउनु पर्ला, तर धन कमाउनु पनि स्वास्थ्य त राम्रै हुनु पर्यो, अनि यसै गरी पारिवारिक शान्ति सम्बन्ध सबै कुरा राम्रो हुनु पर्ला, त्यसको लागि पनि मन र स्वास्थ्य राम्रै हुनु पर्यो। त्यो भए योग हाम्रो जीवनमा अपरिहार्य किन छ त? योगका फाइदा र मन र शरीर दुवैलाई स्वस्थ राख्नको लागि योगको भूमिका आज यसकै सेरोफेरोमा रहेर हामी कार्यक्रम जीवन सुखको साङ्गीतिक यात्रा गर्नेछौँ। र यो साङ्गीतिक यात्रामा आज रमाइलो, मन छुने, सान्दर्भिक, सकारात्मक सोचले भरपूर गीती सौगात यहाँहरूको लागि कार्यक्रम जीवन सुख सुनिरहनु भएको रेडियो नेपाल पारखीहरूको लागि हामीले रोजेर छानेर ल्याएका छौँ। यो पहिलो गीती सौगात छ, रमेश नेपालको रचनामा, सङ्गीत अर्जुन पोखरेलको स्वर रहेको छ, विनोद दनवार र मुना अर्यालको।

जति जियो जिन्दगानी उति रमाइलो, जति जियो उति रमाइलो हुनको लागि त मन स्वस्थ हुनु पर्यो, शरीर स्वस्थ हुनु पर्यो। तपाईँसँग कुनै रोग छैन, हत्ताकट्टा हुनुहुन्छ र पनि मन स्वस्थ छैन भने चाहिँ पूर्ण स्वस्थतामा गनिँदैन। यसैले यो पछिल्लो अध्ययनले पूर्ण स्वस्थता हुनको लागि मन र शरीर दुवै स्वस्थ हुनु पर्यो र मन र शरीरलाई जोड्ने काम योगले गर्छ। हामी रमाइलो जिन्दगी, सुख सैलको जिन्दगी, आत्मीयताको प्रेमिल जिन्दगी चाहिरहेको छौँ नि त, होइन? चाहिने मात्र भए त त्यसको लागि हाम्रो प्रयास चाहिँ कस्तो रहे त? मुख्य कुरा चाहिँ यही नै हो। यसैले जीवन सरस होस्, जीवन सुखमय होस्, जीवन आनन्दित होस्, जीवनमा झै झगडा, आरोप प्रत्यारोप, लोभ लालच केही नरहोस्, अनि पो जीवन जीवन, होइन? यसैले सबै कुरा प्राप्तिको लागि अहिले योगको निकै चर्चा परिचर्चा भएको हामी सुन्छौँ नि, होइन? विगत केही वर्ष यता हामीले यसो याद गर्ने हो भने नि विश्वमा योगको भनौँ न योग विज्ञानको प्रभाव र अभ्यास गर्ने व्यक्तिको सङ्ख्या यति धेरै छिटो छिटो वृद्धि भइरहेको छ र योग साधना भनेको त हाम्रो प्राचीन सभ्यताको मौलिक उपज पनि त हो नि त। योग हाम्रो प्राचीन ज्ञान शास्त्रको महत्त्वपूर्ण विधा पनि हो भनेर अहिले अध्ययनले देखाएको छ र मानिसको शरीर मन र कर्मलाई एकै स्थानमा लिएर आउनको लागि पनि योग असाध्यै आवश्यक छ। मन शरीर र कर्मको दूरी हटाई एक रस्ता प्रदान गर्नु योग हो। अनि सोध्नु मन लागेको छ, कति बेला उठ्नुहुन्छ, कति बेला सुत्नुहुन्छ, तपाईँको खानपान कस्तो छ, कति चल्नुहुन्छ, कति काम गर्नुहुन्छ, कति जाँगरिलो हुनुहुन्छ भनेर सोध्नु मन लागेको छ। त्यसले पनि हाम्रो स्वास्थ्य हामी कस्तो छौँ भन्ने कुरा देखाउँछ। तपाईँको घर वरपर योगा गरिराखेको त्यो गुरुहरूले सिकाइराख्नु भएको योगा प्रशिक्षण केन्द्रहरू, साधना केन्द्रहरू खोलिरहेको, प्रयोगशालाहरू खोलिरहेको छ, तर तपाईँ बिहान अल्छी मानेर उठ्न गाह्रो मानिरहनु भएको छ भने पक्कै पनि तपाईँले आफ्नो शरीरलाई माया गर्नुभएको छैन, आफ्नो आफन्तलाई, आफ्नो प्रियजनलाई माया गर्नुभएको छैन, आफ्नै जीवनलाई माया गर्नुभएको छैन। किनकि जीवन जागरूकतामा रहोस्, जीवन सरसतामा रहोस्, जीवन नित्य कर्मको एउटा आधार अनुशासनमा बाँधियोस् अनि जीवन आफै चल्छ सरस र सहज ढङ्गले। भन्न खोजेको यति हो, दैनिकीमा परिवर्तन आउनु पर्यो, केही नगर्ने अनि गाह्रो भयो भनेर हुन्छ त? नियममा चल्नु पर्यो नि त, शरीर चलाउनको लागि हो। शरीर चलाए मानो, यसलाई चलाएन भने त के हुन्छ हुन्छ, रोग निम्तिन्छ नि त। बिरामी भएपछि आफूले मात्र दुःख पाउने हो र, खर्च अनि शास्ति त्यत्तिकै हुन्छ, समयको बर्बादी हुन्छ, आफूलाई माया गर्ने मान्छेलाई पनि कति पिरो हुन्छ, त्यो मात्र हो र, आफ्नो लागि अरूले सहयोग गरिदिइरहनुपर्छ, समय दिनुपर्छ। अहिले समय अनि धन र सहयोग यो सबैभन्दा गाह्रो कुरा हो। त्यो तिनटै कुराहरू हामी बिरामी भयो भने चाहिन्छ भनेपछि शरीर स्वस्थको राख्नको लागि त हाम्रो प्रयास त चाहियो नि त। कहाँ उठ्न मन लाग्छ र, कहाँ बिहान उठ्न सकिन्छ र, आहोस् आहोस्मा जीवन कहिले पनि व्यतीत नगरोस्। आहोसले यति पछाडि धकेलिदिन्छ कि आँसु झार्नुको विकल्प केही पनि रहँदैन। यसैले स्वस्थ रहनको लागि, उमङ्गमय रहनको लागि नित्य कर्म नियमअनुसार बाँध्नको लागि पनि हामीले व्यायाम गर्नै पर्छ। व्यायामले शरीर बलियो होला, तन्दुरुस्ती होला, तर मन पनि त स्वस्थ राख्नु पर्यो नि त, होइन? यसैले हामीले योग भनिरहेछौँ र योगको कुरा गर्दाखेरि योग सुखमय जीवन दुइटै एकअर्काको परिपूरक हुन्। योग भएपछि सुखमय जीवनको आधार एउटा बन्छ। योगले शरीर मन र आत्मालाई सन्तुलित बनाउँछ, स्वस्थ तनावमुक्त आनन्दमय जीवन जिउन मद्दत गर्छ। यो किन भन्नुहुन्छ भने यो कुरा तपाईँकै लागि भनिरहेको है। जवानी रहेसम्म कसैलाई कोही चाहिँदैन, धन यो रूप रङ यौवन अस्थायी हुन् भनेर हामीले बिर्सिन्छौँ। अनि कम हुँदै जाँदा
अध्यात्मको ढोका खोलेन भने त गाह्रो हुन्छ नि त, होइन? खुसी रहन नजान्दासम्म आनन्द हामीले पाउँदैनौँ। स्थायी खुसी आनन्दमा कहाँ छ त भन्दा निःशुल्क रूपमा हामीले योग गर्न सक्छौँ। योग हाम्रो मन र शरीरको लागि अपरिहार्य हो। हामीले योग बिहान नित्य रूपमा गर्ने हो भने स्वस्थ हुन्छौँ। मन र शरीरै स्वस्थ हुन्छ भने किन नगर्ने? ढिला भएको छ भने के हो त, अब सुरु गर्ने नि हुन्न? हुन्छ भने आज हामी योगको विशेषता, योगको महत्त्व र जीवन सुखको आधार योग किन त, यो कुराहरू यहाँहरूमाझ राखिरहेका छौँ। र फेरि पनि योगको प्रसङ्गलाई यहाँहरूमाझ राख्दा साङ्गीतिक यात्रा पनि योगमय नै बनाऊ भन्ने हाम्रो प्रयास रहेको छ। यसको लागि हामीले केही साङ्गीतिक सौगात यहाँहरूको लागि रोजेर छानेर ल्याएका छौँ। र यसै क्रममा अबको पालोमा शिशिर योगीको स्वरमा रहेको यो गीत सौगात यहाँहरूमाझ राख्दैछौँ। रचना रहेको छ हरिभक्त बुढा थोकीको र रेडियो नेपाल सुनिरहनु भएको छ। जीवन सुखको यो साङ्गीतिक यात्रामा हुनुहुन्छ भने अझै केही समय हामीलाई साथ दिनको लागि फेरि पनि आत्मीय आग्रह गरेँ है त।

अब हो सुधार जिन्दगीको, उद्धार जिन्दगीको। अब फेरि पनि सोध्नुहुन्छ योग के हो भनेर, भन्नुहुन्छ भने योग सुखमय जीवनको लागि अपरिहार्य एउटा आधार हो। योग किन? शारीरिक स्वास्थ्यको लागि, मानसिक शान्तिको लागि, आत्मिक आनन्दको लागि, आरोग्य र समृद्धिको लागि हो त। योगमा यति ठुलो महिमा छ, यति गुणिलो छ। जीवनमा, मनमा, शरीरमा उमङ्ग भर्ने एउटा आधार योग हो। धन चाहिन्छ, धन कमाउन स्वस्थ हुनु पर्यो, होइन? अनि यसै गरी सम्बन्ध राम्रो राख्नको लागि पनि प्रेमिल बन्न सक्नु पर्यो, सकारात्मक सोच हुनु पर्यो। जीवनलाई उमङ्गमय रूपमा अगाडि बढाउनको लागि पनि त जाँगर चल्नु पर्यो। हामी भन्छौँ नि, जे नराम्रो हुन्छ जे गर्छ अल्छीले गर्छ, अनि जे राम्रो हुन्छ जे गर्छ जाँगरले गर्छ। त्यसो भए जाँगरिलो किन नहुने? अनि जाँगरिलो बन्नको लागि हामीलाई साथ दिने बलियो एउटा आधार भनेको के हो भन्दा हामी त भन्छौँ योग। र शरीर स्वास्थ्यको कुरा आयो, योगले शरीरलाई लचिलो बनाउँछ। के गर्छ त भन्ने हुन्छ नि त, लचिलो बनाउँछ, पाचन शक्तिलाई सुधार गर्छ, रोग प्रतिरोधात्मक क्षमता बढाउँछ। यसले शरीरमा रक्त सञ्चारलाई व्यवस्थित गरी शारीरिक पीडा कम गर्न सहयोग गराउँछ। हड्डी बलियो गराउनको लागि, होइन, रक्त सञ्चारको प्रवाह राम्रो गराउनको लागि, सासको गति बाट यो हाम्रो शरीरलाई स्वस्थ राख्नको लागि, अक्सिजनले भरपूर गराउनको लागि पनि योग चाहिन्छ। भनेपछि शारीरिक स्वास्थ्यको लागि आफ्नो शरीरको प्रत्येक अङ्ग, त्यो अङ्गको काम र त्यो अङ्गको स्वास्थ्यको लागि पनि योग अपरिहार्य छ। अनि मानसिक शान्ति, ध्यान र प्राणायाम जस्ता योगका विधिले के गर्छ भन्दा तनाव र चिन्ता कम गर्छ। तनाव र चिन्ता अहिलेको वर्तमान अवस्थाको त कति ठुलो एउटा समस्या हो नि त, होइन? किनकि योगले एकाग्रता बढाउँछ, एकाग्रताले मनलाई शान्त राख्न मद्दत गर्छ। यसैले त मनको शान्तिको लागि योग आवश्यक छ भनिन्छ। अनि आत्मिक आनन्द, योगले व्यक्तिगत चेतनालाई ब्रह्माण्डीय चेतनासँग जोडिदिन्छ। हामीले कहिले नदेखेको, कहिले नसोचेको दृश्य र मनमा आउने कुराहरू हुन् जसले गर्दा मानिसले सांसारिक मोहभन्दा माथि उठेर स्थायी सुख र आत्मिक आनन्दको अनुभव गर्छ। धन दौलत, एस आराम, गर गहना अनि विविध सम्बन्ध, ती सबै कुराले दिन नसकेको सुख र आत्मिक आनन्दीको यदि हामीले महसुस गर्ने यही आफ्नो जिन्दगीमा, जीवनमा हो भने त्यो हामी योगको साधनाबाट प्राप्त गर्न सक्छौँ। त्यसो भए किन नगर्ने त योग, होइन? योग गर्नु, जीवन स्वस्थ राख्नु, मनलाई स्वस्थ राख्नु, अनि जीवनलाई सक्रिय राख्नु, ऊर्जामान राख्नु, उमङ्गमय बनाउनु हो भन्छौँ। यही भन्दै गर्दा फेरि पनि भनिन्छ नि, सङ्गीतमा अपार शक्ति हुन्छ भनेर, योगमा पनि अपार शक्ति छ। योगमा सङ्गीतको त्यो अपार शक्ति थपियो भने कस्तो होला त, यो थाहा पाउनको लागि यदि सम्भव छ, वातावरण अनुकूल छ भने नाच्नको लागि पनि आग्रह गरेँ है त कार्यक्रम जीवन सुखको यो साङ्गीतिक यात्रामा। किनकि फेरि पनि रमेश नेपालको रचना अनि अर्जुन पोखरेलको सङ्गीतमा समीक्षा अधिकारी र मोहन नेपालीको युगल स्वरमा रहेको यो साङ्गीतिक भेट, यो समय कार्यक्रम जीवन सुख सुनिरहनु भएको

जीवन थाहा पाएर आहा आहा भयो भने जीवन त्योभन्दा के चाहियो र होइन? हामीले खोजेको त्यही होइन, सुख शान्ति आनन्दी, आफ्नो आफन्तको माया, जीवन प्रेमिल बनोस्, शरीर स्वस्थ रहोस्, मन वचन कर्मले कोही कसैको मन नदुखाओस् अनि सत्कर्म गरेर जीवन अघि बढोस्। यति हुनुको लागि त जाँगर चाहियो, जोस चाहियो, सबै कुरा चाहियो। अनि त्यो चाहना पुरा गर्नको लागि के गर्नु पर्यो त? शरीरलाई चलायमान गराउनु पर्यो, मनको शान्ति, आत्मिक शान्तिको लागि, मानसिक शान्तिको लागि, शारीरिक स्वास्थ्यको लागि योग चाहियो। मन र शरीरलाई जोड्नु पर्यो स्वस्थ तरिकाले। योग जीवनलाई जोड्नु, स्थापित गर्नु हो भनेर हामीले भन्यौँ नि त होइन? त्यति मात्र कहाँ हो र आफूभित्र रहेको, जीवनभित्र रहेको सम्भावनाहरू जुन हामीले खोज्न जानेका हुँदैनौँ, देखेका हुँदैनौँ, ती सम्भावनाहरूलाई भेट्नको लागि र सम्भावना र क्षमतालाई जोड्नको लागि पनि योग आवश्यक छ। क्षमता र सम्भावना मुख्य गरेर स्वास्थ्यको सम्भावना, सुख शान्ति प्रेम भनिन्छ नि, आनन्द समृद्धिको सम्भावना, सबै कुरा हामीभित्रै लुकेको हुन्छ र त्यो हामीभित्र लुकेको सम्भावनालाई भरपूर उपयोग गर्नु नै योग हो भनेर भनिन्छ। योगको माध्यमले मात्रै आन्तरिक र बाह्य, भित्री र बाहिरी जीवनलाई जोड्न सकिन्छ। जसले जोड्न पहल गर्छ नि उसको उसले चाहिँ यो जीवनमा नेतृत्व कलाको विकास गर्न सक्छ। हरेक व्यक्तिभित्र क्षमता रहेको हुन्छ, त्यो क्षमता चिन्नको लागि त्यो भित्र रहेको एउटा क्षमतालाई जोड्ने काम पनि योगले गर्छ। योगले हामी प्रत्येक व्यक्तिको जीवन पद्धति यदि हामीले बनाउन सक्यौँ भने हाम्रो मन र शरीरलाई सक्रिय र सजग बनाउन सक्छ, सम्बन्ध बढाउन, ऊर्जा बढाउने काम गर्छ अनि स्वत आत्मीयताको विकास त हुने नै भइहाल्यो। अनि हाम्रो देश नेपाल एकको उत्पत्तिसँग जोडिएको देश पनि त हो। विश्व समुदायमा नेपालले जहिले पनि शान्ति र आरोग्यको कामना गर्दै आएको छ नि, होइन र? विश्वमा अहिले आरोग्य पर्यटन असाध्यै बढ्दो छ, यसको फाइदा नेपालले लिन सक्नुपर्छ। अहिले धेरै पर्यटकहरू त्यो आरोग्य र आध्यात्मलाई आत्मसात गर्नको लागि, योग सिक्नको लागि, योगको साधनाको लागि पनि नेपाल आउन थाल्नुभएको छ। यसको फाइदा नेपालले अब हामीले लिन सक्नुपर्छ र हाम्रो जस्तो हिमाली देशमा योग पर्यटनलाई माथि उठाउनको लागि विदेशी पर्यटकलाई आकर्षित गर्ने ठुलो सम्भावना पनि छ। नेपालसँग प्राकृतिक, धार्मिक र सांस्कृतिक सम्पदाको प्रशस्त सम्भावना छ नि त, र त्यो सम्भावनाको अभिवृद्धि गर्नु तपाईँ हाम्रै दायित्व पनि त हो। आरोग्य पर्यटनबाटै देशले अर्थतन्त्रको आधार बिन्दुको रूपमा स्वीकार गरी, घोषणा गरी अघि बढ्नु, योभन्दा राम्रो विकल्प के होला र यसको लागि हामी सबैको उत्तिकै भूमिका रहन्छ। र आज हामी ससाना समस्याहरूसँग जुझ्ने क्षमता गुमाइरहेको छौँ। अहिले मानसिक समस्याबाट कति हामी गुज्रिरहेको छौँ नि त होइन? आफूभित्र रहेको अपार सम्भावनालाई खोज्न नसक्दा युवा शक्ति विदेश पलायन भइरहेको छ। अब विदेश जाँदा पनि योगको सिप लिएर जाउँ न त, विदेशमा योग सिकाउन सकौँ न त, त्यो साधनालाई हामीले लिएर जान सक्छौँ कि? अनि आउने पर्यटकहरूलाई होटेल, होमस्टे, ध्यान केन्द्रहरूमा नै ठुलो ज्ञान शक्ति आर्जन गर्ने वातावरण बनाउन सक्छौँ। योगबाट कति धेरै लाभ लिन सकिन्छ सकिन्छ के कस्तो लाभ त आज हामीले यही सन्दर्भलाई यहाँहरूमा जोडिरहेको छौँ। र योगले व्यक्तिलाई रूपान्तरित अर्थात् परिवर्तन गरिदिन्छ। शारीरिक र मानसिक रूपमा स्वस्थ व्यक्तिले नै आफ्नो परिवार, समाजका लागि अमूल्य योगदान दिन सक्छ। आफूलाई माया गर्नेहरूको लागि धेरै माया र योगदान, सहयोग, साथ दिन सक्छ। त्यसो हो भने योगलाई हाम्रो दैनिकीसँग जोड्ने कि जोडौँ न हुन्न? हुन्छ भने फेरि पनि

यहाँहरूमा योगसँगै अन्तर सम्बन्धित यो साङ्गीतिक भेट अबको पालोमा राख्दैछौँ। रचना रहेको छ डाक्टर योगी विकासानन्दको, सुर रहेको छ अन्जु पन्त र सङ्गीत रहेको छ कृष्ण रिजालको।

जीवनको पल पल उपयोग गर, सदुपयोग गर। अहिले यहाँहरूमाझ डाक्टर योगी विकासानन्दको रचनामा सुनायौँ अन्जु पन्तको स्वर, सङ्गीत रहेको थियो कृष्ण विराजको। आज कार्यक्रम जीवन सुखको यो साङ्गीतिक यात्रामा हामीले योगलाई जोडिरहेको छौँ। अति अस्त व्यस्त दैनिकीमा योगको महत्त्व त हुने नै भयो नि, होइन? यही योगको महत्त्वलाई बुझेको कुरालाई पनि एकचोटि झकझकाइदिएको मात्र हो, होइन? योगको महत्त्व, योगको फाइदा र जीवनको सम्भावना, हाम्रो शरीर र मनसँग योगले कसरी जोड्ने काम गर्छ, कसरी ऊर्जा थप्छ, कसरी उमङ्गमा रमाउन सिकाउँछ, यही योगको विशेषतालाई आज हामीले कार्यक्रम जीवन सुखमा राखिरहेका छौँ। अहिले प्रतिस्पर्धाको जिन्दगी छ, दैनिकी अहिले अस्त व्यस्त जस्तो छ, भ्याइ नभ्याइ छ, होइन? मान्छेसँग समय नै छैन, तर समय खेरा फ्यालेको पनि पत्तो नपाएको पनि हामीले फेरि यहीँ देख्छौँ। सामाजिक सञ्जालमा घन्टौँ बिताउन समय, घन्टौँ घन्टा बित्छ, तर योगाभ्यासको लागि समय नै हुँदैन, समय नै मिल्दैन भनिरहेको हुन्छ। एकचोटि मनन गरौँ है, हामीले मोबाइलमा, टिभीमा, सामाजिक सञ्जालहरूमा कति समय बिताउँछौँ, तर योगाभ्यासको लागि समय हुँदैन भन्छौँ। समय निकालौँ न, हामीले नै दिने त हो नि, होइन? बहानामा हरेकको हरेक चिजको बहाना हुन्छ नि, होइन? योगाभ्यास पनि गर्ने र नगर्ने दुइटै बहाना छ, कुन चाहिँ बहाना हामी अप्नाउने त? शरीरलाई सक्रिय पार्दै मनलाई स्थिर राख्नुपर्ने, मन सक्रिय र शरीर स्थिर छ, शरीर नचल्ने मन सक्रिय छ, अनि जीवन कसरी अगाडि बढ्ला, तालमेल जीवनको अलि मिलेको छैन नि, होइन? योगले शरीरलाई सक्रिय बनाउन, मनलाई स्थिर बनाउन सिकाउँछ र त योगको महिमा हामीले भनिरहेका छौँ नि। शरीर चलायमान भएपछि विकार र दोषहरू उत्पन्न हुन पाउँदैनन्, छन् भने पनि बाहिर जान्छन्। निष्क्रिय जीवनशैलीका कारण नसर्ने रोगको महामारी अहिले फैलिएको छ। के रोग हो, रोग नसुनेको नभोगेको हामीले देखेका छौँ, सुनेका छौँ। यसैले यी सब कुरालाई हटाउनको लागि, जीवनलाई सरस बनाउनको लागि, सहज बनाउनको लागि, स्वस्थ रहनको लागि, सुखमय बनाउनको लागि योगले सहयोग गर्छ भने योग अभ्यासलाई हामीले हाम्रो दैनिकीमा किन नअपनाउने त? भागदौडको जीवनलाई शान्त बनाउने खालको अभ्यास योगले नै सुरु गर्छ। योग मार्फत मन खुसी, प्रसन्न र स्थिर हुन्छ, यो अध्ययनले देखाएको कुरा हो। यसबाट हेर्नुहोस् न, तनाव कम हुन्छ, हामीलाई कम तनाव छ अहिले, त्यो तनावलाई हामीले फ्याल्नु पर्दैन। तनावलाई लिनु भनेको त मन र शरीरलाई अस्वस्थ बनाउनु हो नि त, गाह्रो बनाउनु हो नि त, जीवन गाह्रो बनाउनको लागि त होइन नि त। योगले सात्विकतालाई माथि उठाउँछ, योगले सात्विक भोजन, विचार र जीवनशैली अपनाउनको लागि अब प्रेरित गर्छ। व्यस्त दैनिकीमा योगलाई यदि दिनचर्याको एउटा अङ्ग मान्ने हो भने साँच्चै हाम्रो मन र शरीरको तालमेल मिल्छ। मन र शरीर नै सक्रिय भयो भने जीवन त यसै सक्रिय भइहाल्यो नि, होइन? सकारात्मक भावबाट हाम्रो दैनिकीलाई परिवर्तन लिएर आउँ, परिवर्तन गरौँ, कहाँ किन कसरी योगको खोजी गरौँ, दैनिक योग अभ्यास गरौँ। यो भन्दै अहिले फेरि पनि कार्यक्रम जीवन सुखको यो साङ्गीतिक यात्रामा यहाँहरूको लागि अर्को एउटा साङ्गीतिक सौगात राख्दैछौँ। फेरि पनि रमेश नेपालको रचनामा राख्दैछौँ यो गीत सौगात। सुर सङ्गीत रहेको छ शिशिर योगीको।

पक्कै पनि योग र सुखमय जीवन एकअर्काका परिपूरक हुन्। यही कुरालाई आत्मसात गर्दै शारीरिक स्वास्थ्यको लागि, मानसिक शान्तिको लागि, आत्मिक आनन्दको लागि, आरोग्य र समृद्धिको लागि, क्षमता अभिवृद्धिसँगै सम्भावनाको खोजीको लागि, सक्रिय र उमङ्गमय जीवनको लागि, उमङ्गमय दिनचर्याको लागि योगको महत्त्व छ, योगको आवश्यकता छ र योगले यी सबै कुराहरू हामीलाई सम्भव गराउँछ। यही विचारका साथ आजको लागि कार्यक्रम जीवन सुखको यो साङ्गीतिक यात्राबाट बिदा माग्नुपर्ने समय भइसकेको छ। सदा चाहिँ एक बजे, दिउँसो एक बजेको समय समाचारको रहनेछ र हामी अर्को साता फेरि जीवनको आशा, भरोसा र विश्वासलाई जोड्नको लागि, आशा, विश्वास र भरोसा यहाँहरूमा आज बाँड्नको लागि कार्यक्रम जीवन सुखको अर्को श्रृङ्खला लिएर उपस्थित हुने नै छौँ। आजको लागि भने प्राविधिक साथी पराग पोखरेललाई धन्यवाद दिँदै म चन्दा विष्ट पनि बिदा माग्छु। यहाँहरूको हरेक पल शुभ रहोस्, सुखद रहोस्। नमस्कार।

0: लाउनु डाक्टर साहब, मेरो श्रीमानलाई धेरै गाह्रो भएको छ।
1: के हुन्छ?
0: एकदमै धेरै 104 डिग्री ज्वरो छ। टाउको दुख्यो मात्रै भन्नुहुन्छ, चिउ कटकटी खान्छ रे, जे खायो त्यही बान्ता गर्नुहुन्छ। हेर्नु न, छालामा डाबर पनि आएको छ।
1: तपाईँको लक्षणहरू सुन्दा त उहाँलाई डेङ्गी भएको जस्तो छ।
0: डेङ्गी कसरी लाग्छ डाक्टर साहब? डेङ्गी रोग,
1: डेङ्गी लामखुट्टेको टोकाइबाट हुने रोग हो। यसबाट बच्न लामखुट्टेको टोकाइबाट बच्नुपर्छ।
2: डेङ्गी रोगका बिरामीहरू नेपालमा केही समय यता बढिरहेकाले निम्न रोकथामका उपायहरू अपनाऊ। पुरा बाहुला भएको लुगा लगाउने, झुलभित्र मात्रै सुत्ने, घरको झ्याल ढोकामा लामखुट्टे नछिने जाली हाल्ने, घर, कार्यालय, विद्यालय र सार्वजनिक क्षेत्रमा पानी जम्न नदिने, खाल्डा खुल्डी पुर्ने र खाने पानी वा ढल चुहिएको छ भने तत्काल मर्मत गर्ने, गमलाको प्लेट, फुलदानी, कुलर आदिको पानी कम्तीमा हप्ताको एक पटक फेर्ने, पानी जम्मा गर्ने भाँडालाई लामखुट्टे छिर्न नसक्ने गरी छोप्ने, लामखुट्टे भगाउने धूप वा मलमको प्रयोग गरौँ। करेसा बारीमा जाँदा, घर बाहिर निस्किँदा वा पार्कमा जाँदा लामखुट्टेले नटोकोस् भनेर विशेष सावधानी अपनाउने गरौँ। थप जानकारीका लागि निशुल्क हटलाइन नम्बर 1115 फोन गर्नुहोस्। नेपाल सरकार, स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय, राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्र, टेकु, काठमाडौँ।
3: सडक तथा सडक पेटीमा पसल नराखौं, निर्माण सामग्री नथुपारौं र सडक सीमा अतिक्रमण नगरौं। नेपाल सरकार, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सडक विभाग।
4: पारदर्शिता, जवाबदेता र सदाचार प्रवर्धनका लागि जवाबदेताका औजारहरू, सार्वजनिक सुनवाई, सामाजिक परीक्षण, गुनासो व्यवस्थापन, सूचना पार्टीको प्रयोग तथा पालना गरौँ।
5: सार्वजनिक निकायमा नागरिकले गरेका गुनासो समयमा नै समाधानको पहल गरौँ। गुनासो व्यवस्थापनलाई जवाबदेही बनाऊ। गुनासो भएमा सम्बन्धित कार्यालय प्रमुख वा गुनासो अधिकारी कहाँ राखेर सार्वजनिक सेवा प्रवाहको सुधारमा सहयोग गरौँ।
4: नेपालमा सुशासनको पहल, ट्रान्सपरेन्सी इन्टरनेसनल नेपाल भ्रष्टाचार विरुद्धको सहकार्य। प्रक्रिया पूरा गरी वैदेशिक रोजगारीमा जाँदा गम्भीर रोग लागेमा, दुर्घटना, अङ्गभङ्ग वा मृत्यु भएमा वैदेशिक रोजगार बोर्ड सचिवालयबाट आर्थिक सहायता पाउने कानुनी व्यवस्था छ।
6: जानु अघि पाउने सेवा र सहायता बारे बुझेर जाऊ। वैदेशिक रोजगार बोर्डको सचिवालय।
7: कृषक माझ बियोबिजन गुणस्तर नियन्त्रण केन्द्र ललितपुरको अनुरोध।
8: जल तथा मौसम विज्ञान विभागले यस वर्षको मनसुनमा देशका अधिकांश भूभागमा सरदर भन्दा कम पानी पर्ने प्रक्षेपण गरेको सन्दर्भमा धान खेती गर्ने कृषकहरूमा बियोबिजन गुणस्तर नियन्त्रण केन्द्र ललितपुरको अनुरोध।
7: नेपालमा सूचित वा पञ्जीकृत भएका धानका जातहरू छनौट गर्नुहुन अनुरोध सहित
8: छोटो अवधिमा पाक्ने धानका जातहरू छनौट गर्नुहुन समेत आग्रह गर्दछौ।
7: सम्भव भएसम्म सुक्खा सहने जातहरू, जस्तै सुक्खा श्रृङ्खलाका जातहरू तथा घैया 1, 2 र 3 र सुक्खा तथा डुबान दुवै सहने बहुगुणी 1, बहुगुणी 2 जातहरू प्रयोग गर्न हुन अनुरोध छ।
8: यसका साथै सुक्खाको प्रभाव कम गर्न धानको ब्याड राख्दा एकैपटक नराखी निश्चित दिनको अन्तरालमा राख्नु हुन, त्यस्तै बर्सातको पानी संकलन प्रविधि, छरुवा धान प्रविधिको अवलम्बन गर्नु हुन समेत अनुरोध छ।
7: बियोबिजन गुणस्तर नियन्त्रण केन्द्र हरिहर भवन तथा राष्ट्रिय बियोबिजन समितिको सचिवालय ललितपुर।
8: फोन नम्बर 5423159।
9: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावारू 1 करोडसम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2082 साल चैत्र मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ।
10: समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।

0: यो रेडियो नेपाल हो। अब विनिता चौधरीबाट समाचार सुन्नुहोस्। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाको चितवनको भरतपुरमा जारी पहिलो राष्ट्रिय महाधिवेशनको बन्द सत्र अब 2 बजेदेखि सुरु हुने भएको छ। बन्द सत्रमा विभिन्न प्रतिवेदनहरू प्रस्तुत गरिने र नयाँ नेतृत्व चयनको प्रक्रिया अघि बढाउने गरी कार्यतालिका तय भएको छ। करिब 3,000 महाधिवेशन प्रतिनिधिको संख्या हुने आकलन गरिएकोमा बढेर 4200 भन्दा बढी प्रतिनिधि संख्या पुगेको र प्राविधिक त्रुटिका कारण हिजोको कार्यतालिका प्रभावित भएको राष्ट्र स्वतन्त्र पार्टीले जनाएको छ। सोमबार बिहान 8:30 बजे सुरु हुने तय भएको बन्द सत्र प्रतिनिधि छनौट कार्य नटुङ्गिँदा साँझ 6 बजे स्थगित भएको घोषणा गरिएको थियो। आज बिहान 10 बजेदेखि प्रतिनिधि कार्ड दर्ता र वितरणको कार्य भइरहेको र 2 बजे पार्टी सभापति रवि लामी छानेले बन्द सत्रको औपचारिक आरम्भ गर्ने कार्यक्रम तय भएको छ। बन्द सत्र सुरु भए लगतै विभिन्न निकायका प्रतिवेदनहरूमाथि छलफल हुने गरी कार्यतालिका सार्वजनिक गरिएको छ, जस अन्तर्गत अनुशासन आयोगको प्रतिवेदन रमाकान्त रिमालले र त्यसपछि पार्टीको वित्तीय प्रतिवेदन कोषाध्यक्ष लिमा अधिकारीले प्रस्तुत गर्ने र छलफल हुने कार्यसूची छ। त्यसै गरी पार्टी महामन्त्री कविन्द्र बुर्लाकोटीले संगठनात्मक प्रतिवेदन प्रस्तुत गर्नुहुनेछ। पार्टी केन्द्रीय समितिबाट पारित विधान संशोधन प्रस्तावलाई सह महामन्त्री विपिन कुमार आचार्यले प्रस्तुत गर्ने र त्यसलाई अनुमोदन गर्ने तथा पार्टीको भावी दिशा निर्देश गर्ने अर्थ राजनीतिक प्रस्तावना उपसभापति डाक्टर स्वर्णिम वाग्लेले प्रस्तुत गर्ने कार्यसूची छ। यस्तै सभापति रवि लामी छानेले राजनीतिक प्रतिवेदन पेश गर्नुहुने तथा प्रतिवेदनमाथि छलफल र प्रस्तुतिकरणको समय तोकिएको छ। बन्द सत्रको अन्तिम चरणमा सभापति लामी छानेले अन्तरिम व्यवस्थापन समिति गठनको घोषणा एवं आयोजक समितिले निर्वाचनको सम्पूर्ण जिम्मेवारी निर्वाचन आयोगलाई हस्तान्तरण गर्ने कार्यसूची छ। त्यसपछि निर्वाचन आयोगले निर्वाचन प्रक्रिया सम्बन्धी जानकारी र विस्तृत समय तालिका प्रकाशन गर्नेछ र त्यसपछि नेतृत्व चयनको प्रक्रिया अगाडि बढ्ने राष्ट्र स्वतन्त्र पार्टीले जनाएको छ। वन्य जन्तुको आक्रमणबाट अभिभावक गुमाएका मानव वन्य जन्तु द्वन्द प्रभावित परिवारका विद्यार्थीलाई आज छात्रवृत्ति प्रदान गरिएको छ। कृषि वन तथा पर्यावरण मन्त्री गीता चौधरीले निकुञ्ज कार्यालयमा आयोजित कार्यक्रममा प्रभावित परिवारका छात्र छात्रालाई जनहित 10,000 रुपियाँका दरले छात्रवृत्ति रकम हस्तान्तरण गर्नुभएको हो। विभिन्न समयमा बाघ भालु गैँडा तथा हात्तीको आक्रमणमा परि अभिभावक गुमाएका कक्षा 1-12 अध्ययनरत विद्यार्थीलाई यस्तो आर्थिक सहयोग प्रदान गरिएको हो। स्थानीय तहमा वन्य जन्तुको उच्च जोखिमका बीच संरक्षणमा योगदान पुर्याउँदै आएका अति विपन्न परिवारलाई लक्षित गरी निकुञ्जले राष्ट्रिय प्रकृति संरक्षण कोषसँग मिलेर यो कार्यक्रम ल्याएको हो। सम्पत्ति शुद्धिकरण सम्बन्धी अनुसन्धानका क्रममा हिजो पक्राउ पर्नुभएका नेकपा एमालेका उपाध्यक्ष तथा पूर्व अर्थमन्त्री विष्णु पौडेलको सम्पत्तिको शङ्कास्पद स्रोतबारे प्रहरीले अनुसन्धान सुरु गरेको छ। पौडेलको सेयर कारोबार तथा सम्पत्तिको शङ्कास्पद स्रोतबारे अहिले अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। हिजो साँझ सुर्खेतको वीरेन्द्रनगरबाट वीरेन्द्रनगर स्थित शुभ होटलबाट पक्राउ पर्नुभएका पौडेललाई हिजै नेपालगञ्ज लगिएको थियो। पछिल्लो 24 घण्टामा 2,641 सवारी चालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका छन्। यसबाट राज्य कोषमा 22,96,508 रुपियाँ राजस्व दाखिला भएको छ। मादक पदार्थ सेवन, नियम विपरीत राइड सेयरिङ, सङ्केत बत्ती उल्लङ्घनकर्ता, तीव्र गतिमा सवारी साधन हुइक्याउने, लेन अनुशासन पालना नगर्ने, निषेधित क्षेत्रमा हर्न बजाउने, सडक पेटीमा सवारी साधन पार्किङ गर्ने, एकतर्फे बाटोमा सवारी चलाउने, अन्य सवारी नियम पालना नगर्नेलाई कारवाही गर्ने गरिएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ वैकेशन विज्ञापन र सन्देश।
1: सम्बन्धको विकास त्यति बेला सम्भव हुन्छ जब हरेक आफ्नो र आफन्तहरूसँग निर्धक्क अनि खुलेर कुरा हुन्छ, चाहे त्यस्तो कुरा व्यक्तिगत होस् या व्यवसायिक हो। नेपाल टेलिकमको सर र चल्ने वाइफाई खर र जाने बल्का समेत हुर हुर चल्ने 4G इन्टरनेट सलल जोडिने ती सियुजी नेटवर्क अनि आहा कति रमाइलो एनडीटीभी बाँकी त सब मनको कुरा न हो नेपाल टेलिकम राष्ट्रको संचार
0: अब अन्तर्राष्ट्रिय समाचार भारतको उत्तर प्रदेश स्थित लखनऊको अलीगंज क्षेत्रमा एक भवनमा आगलागी हुँदा 15 जनाको मृत्यु भएको छ आगलागीको घटना अनुसन्धानका लागि प्रहरीले 4 जनालाई पक्राउ गरेको छ पक्राउ पर्नेहरू उक्त भवनका संयुक्त मालिक रहेका भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् प्रारम्भिक अनुसन्धानमा उक्त भवनलाई आवासीय प्रयोजनका लागि स्वीकृति दिइएको भए पनि गैर कानुनी रूपमा व्यावसायिक प्रयोजनमा प्रयोग गरिएको आरोप लागेको छ अलीगंज क्षेत्रका सहायक प्रहरी आयुक्त शशि प्रकाश मिश्रले आरोपहरूको विस्तृत अनुसन्धान भइरहेको र दोषीमाथि कानुन अनुसार कारवाही गरिने बताएका छन् अमेरिका इरान युद्ध अन्त्य गर्ने उद्देश्यले स्विजरल्यान्डमा सम्पन्न वार्तापछि इरानले रणनीतिक रूपमा अत्यन्त महत्त्वपूर्ण मानिने होर्मुज जल क्षेत्र आफ्नो प्रशासनिक नियन्त्रणमा रहने घोषणा गरेको छ इरानका प्रमुख वार्ताकार तथा संसद अध्यक्ष मोहम्मद बाघेर घालिबाफले युद्ध अघि यस्तो अवस्था अब कहिल्यै नफर्किने र अन्तर्राष्ट्रिय कानुन अनुसार होर्मुज इरानद्वारा नै प्रशासित हुने दावी गर्नुभयो मध्यस्थकर्ताहरूले मध्य पश्चिममा फैलिएको तनाव कम गर्न दुवै पक्षबीच प्रत्यक्ष सम्पर्कको व्यवस्था गर्ने समझदारी भएको बताएका छन् अमेरिका र इरान बीच युद्ध अन्त्य सम्बन्धी सहमति नजिकिँदै जाँदा होर्मुज जल क्षेत्रमा जहाजहरूको आवागमन फेरि तीव्र गतिमा बढ्न थालेको समुद्री यातायात निगरानी गर्ने संस्थाहरूले बताएका छन् अब खेलकुद फिफा विश्वकप फुटबल प्रतियोगिता अन्तर्गत आज बिहान सम्पन्न खेलमा अल्जेरियाले जोर्डनलाई 2-1 अन्तरले पराजित गरेको छ प्रतियोगिता अन्तर्गत आजै बिहान भएको अर्को खेलमा नर्वेले सेनेगललाई 3-2 अन्तरले हराउँदै विश्वकपको नकआउट चरणमा प्रवेश गरेको छ यसै गरी आजै बिहान सम्पन्न अर्को खेलमा फ्रान्सले इराकलाई 3-0 हराउँदै फिफा विश्वकप 2026 नकआउट चरणमा प्रवेश गरेको थियो यसका साथै रेडियो नेपालबाट अहिले सुन्दै हुनुहुन्थ्यो दिउँसो 1 बजेको समाचार सकियो रेडियो नेपाल सुनिरहनुहोला हवस् त नमस्कार
2: कृषि तथा पशुपक्षी विकास मन्त्रालय कृषि सूचना तथा प्रशिक्षण केन्द्रद्वारा उत्पादित कार्यक्रम पौरखी कृषक कृषि नै जीवनको मूल आधार हो कृषिलाई जीवनको मूल आधार ठानेर अनुकरणीय कार्य गर्नेहरू नै हुन् पौरखी कृषक
3: नमस्कार कार्यक्रम पौरखी कृषकको आजको श्रृङ्खलामा स्वागत छ आज हामी काठमाडौँ जिल्ला शङ्करापुर नगरपालिका वडा नम्बर 4 लप्सेमा इस्कुस खेती गर्दै आउनुभएका कृषक चन्द्र बहादुर मोक्तानको पौरखको कथा प्रस्तुत गर्दैछौँ कृषक मोक्तानको कृषि पेसा सुरुवातमा निर्वाहमुखी खेतीमा सीमित थियो नेपालको अधिकांश कृषक परिवारले जस्तै उहाँको परिवारले पनि आफ्नै उपभोगका लागि खेतीपाती गर्दै आउनुभएको थियो तर मोटर दुर्घटनामा परेर घाइते भएपछि उहाँले कृषि कर्मलाई नै आफ्नो जिउने आधार बनाउनु भयो अन्न पिस्ने मिलदेखि सुरु भएको उहाँको व्यवसायिक यात्रामा बिस्तारै गाईबस्तु र इस्कुस खेती पनि थपिँदै गए
4: यो काम चाहिँ मैले सुरु गरेको पहिला 41-42 हो बाटो नभएर थोरै थोरै गरेँ एउटा साधारण पछिबाट जाने मैले जाने बाटो 71 सालदेखि मेरो एक्सिडेन्ट भयो गाडीमा एक्सिडेन्ट भएकोदेखि अनि अब कमाएर खाने बाटो भएन भनेर मैले जाने कृषि पेसा गरेँ भने गाई भैँसी पाल्छ भने निर्वाह चल्छ भनेर गाडीमा जर्सिङ बाबाबाट तल जाँदाखेरि लामो मोडमा एक्सिडेन्ट भयो त्यहाँदेखि जाने अनि एउटा सङ्गचोकको टिका लामा भन्ने बजु कान्छ उहाँ कहाँ म दर्शन गर्न खुट्टा एक्सिडेन्ट भएर उहाँ पुगेको थियो पुग्दाखेरि उहाँले जाने के भन्नुभयो भने तपाईँले जाने एउटा मिल राख्नु भन्नुभयो एक रो पनि खेत बेचेर मैले सानो घाटा राखेको थियो अनि त्यो गरिसकेपछि त्यो बाजेलाई सोद्धाखेरि अब तपाईँको घाटा भइसकेपछि गाई भैँसी पाल्नु भनेर भन्नुभयो 7 वटासम्म अहिले पालेको छ मैले 7 वटासम्मको अहिले जाने 3 वटा दुनु छ एउटा ब्याउने छ 3 बाछी छ अनि त्यो मालले जाने इस्कुस रोप्यो भने इस्कुस फल्छ तरकारी हुन्छ भनेर अनि इस्कुस रोप्ने सुरु गरेको यसरी अलिक ठुलो गरेको जाने 71-72 नै हो मिल बन्यो पहिला मिल बनेपछि मकै पिन्ने भयो मकै पिन्ने भइसकेपछि गाई भैँस त पाल्यो गाई भैँस पाल्यो गोबर आयो गोबर जाने इस्कुसमा फलेपछि इस्कुल दिन्छ, बल्ल बल्ल इस्कुल फल्छ भनेर त्यस्तो सुर गर्यो। अनि त्यहाँबाट जाने इस्कुसबाट मात्र भएन भने अब यो भदौ अन्तिममा जाने फेरि स्कुलको खाली गरेर आलु रोप्ने।
3: सँगैका साथीहरू विद्यालय जाँदै गर्दा उहाँले भने वृद्ध बुबाको सहारा बन्न र खेतीपाती धान्न कक्षा चारमै पढाइ छोड्नु भयो। त्यति बेला पर्म बिना खेती गर्न कठिन थियो, तर परिवारबाट पर्म लगाउने कोही नभएपछि असारको रोपाईमा होमिनुभएका मोक्तानले बुबालाई सघाउँदा सघाउँदै कहिले खेतीपातीसँग आफ्नो नाता जोडियो पत्तै पाउनु भएन।
4: तिनका छेमा चारका छेमा जाने फर्स्ट जाँथे एउटा दिएको साँगु साँगु गएर त्यो बेलामा स्कुल टाढा थियो, माध्यमिक विद्यालयमा फाकेदा विद्यालयमा गएर साँगुमा गएर पढाएको थियो। तिन चारमा एक डज जाँदियो त्यति गएर छोडेको, अनि त्यहाँ असार लाग्यो। असार लागेपछि किसानमा लागेको, बाउ अलिकति उमेर पुग्यो, आमा बाउ अलिकति बुढबुढो थियो, म आफै जाने किसानमा रोपाई गर्नुलाई रोपाईमा गयो। बुबाले के भन्नुभयो भने छोरा पढ्ने कि यो किसान खेती किसान चलाउने भन्नुभयो, अब पढ्नु पर्ने भनेर जाने मैले भन्यो। भन्दाखेरि अब बाउ बुढो खेती किसान पनि भोगाइ हुने भयो, म पढ्नु गएपछि पैसा छैन खेती किसान गरेर भने खाना पनि नपाउने भयो भनेर खेती किसान गरौँ भनेर पढ्ने त विचार थियो, भ्याएन। पढमा जाने मान्छे नभएकन खेती किसान चल्नु नमिल्ने भयो।
3: निर्वाहमुखी कृषिलाई व्यवसाय बनाउने क्रममा कृषक मोक्तानले अनेकौं चुनौतीहरूको सामना गर्नुभयो। पहिले बाटो र सिंचाइ जस्ता पूर्वाधारको अभावले खेतीपाती कठिन थियो भने अहिले कामदारको अभाव मुख्य समस्या बनेको छ।
4: कुनै बेलामा पैसा कमीले भएर सुरु गर्दाखेरि पैसा नभएर, कुनै ठाउँमा पानी नभएर पाइप किन्नु पर्यो, कुनै बेलामा बाटो, कुनै बेलामा खेताला गाई भैँसी पाल्यो, पालेर दुईवटा जति बाटो छैन, धेरै पाल्यो भने त दाना ओसार्नु पर्ने, आफैले बगाएर बल्ल बल्ल बल्ल बाटो बनायो, गोरेस्टो जस्तो बनाउन गाडी अलिकति हिँड्ने बाटो बनाएर, अनि त्यहाँबाट अलि बढी बनाऊ भनेर, अनि बाटो अलिअलि भएपछि अनि जाने इस्कुस पनि ओसार्ने ठाउँ भयो। पहिला त निर्भर मात्रै थियो, साँगोसम्म ओसार्दाखेरि त्यो ज्याला मात्रै उठ्ने रहेछ, सातजनासम्म ज्याला लायो साँगो बोक्दाखेरि खाजा खुवाउँदा उ गरेर उनीहरू मात्रै ठिक्क, मलाई फाइदा भएन भनेर बाटोतिर प्रयास गर्दा गर्दा गर्दा गर्दा वर्षै बिची डोजर ल्याउने मार्फत गर्ने गर्ने गर्दा बल्ल बल्ल बल्ल बाटो भयो। यो तिन चारवटा खोल्चाको पानी लिएको होला, यो मैले लिएको यही खेतीको लागि भनेर, सिँचाइको पनि माग भएको थियो, अहिले त पानी पाइपमा हालेर टाढै पर्यो, यो 1200 मिटर टाढो छ यो पानी, दुईवटा जाने होला, एउटा जाने यता तिनवटा खोल्चाको होला, यो चारवटा खोल्चाको होला भन्नाले टाढा पर्छ। यो पानीलाई जम्मा गरेर ठुलो पाइपमा लगेर तल लगेपछि आलु बारीमा फिर्की घुम्छ।
3: आफ्नो गाउँमा खेतीपातीका लागि पर्याप्त जनशक्ति नपाएपछि उहाँले छिमेकी गाउँहरूबाट कामदार ल्याएर काम चलाउनु भएको छ। करिब 13 रोपनीमा फैलिएको कृषक मोक्तानको इस्कुस खेतीमा इस्कुसको लहरालाई टेका लगाउनदेखि फल टिप्नसम्मका विभिन्न चरणमा धेरै कामदारको आवश्यकता पर्छ। उहाँको आफ्नै परिवारले भने घरको पशुपालन व्यवसायलाई सम्हालेर सहयोग गरिरहेको छ।
4: ज्याला 1200 ज्याला लाग्छ, त्यो पनि घुमार झोकबाट लिएको, एउटा यसपालि जाने यता पनि एउटा लगायो होइन, 4-5 जना जति रेगुलर लगाएको थियो, अनि पछि त्यो पुसदेखि सुरु गरेको मैले इस्कुसलाई, अनि कालो दासेदेखि अझ पनि काम बाँकी छ, अधुरै छ, बाँस ल्याउन भन्ने छ एकपटक। त्यहाँबाट अहिले जाने करिब 2-3 जना त करिब रेगुलरै हो। जेडी बारी खेतालोसँगै काम गर्ने, कान्छी बारी खाजा बनाउने ओसार्ने, अनि आमा जान जाने भैँसी गाई भैँसीलाई अनि दुध दुने अनि घाँस ल्याउने, उसलाई बिहान 8 बजीसम्म पनि फुर्सद हुँदैन, चिया खाने फुर्सद हुँदैन, अब दुध दुनु पर्यो, उ गर्नु पर्यो। जेडी बुहारीले भगारो सोर्ने, अहिले बुहारीले दुध लान्ने, अनि मेरो घरको जानले मैले जान दुध दुने।
3: सामान्य लेखपढ मात्र गर्न जान्ने कृषक मोक्तानसँग लगानी र आमदानीको कुनै लिखित हिसाब छैन, तर हर हिसाब उहाँको दिमागमा अटाएका छन्। दुध र तरकारी बेचेर आएको आमदानीले नै घर खर्च चलाउन, ऋणको ब्याज तिर्न र बचेको रकम पुनः खेतीपातीमा तथा पशुपालनमै लगानी गर्न पुगेको उहाँ गौरवका साथ बताउनुहुन्छ।
4: तराईको बाँस मैले एकै टिप लिएको 635 वटा बाँस झारेको ठुलो गाडीले, अनि कतिवटा भने 1,35,000 को, अनि हाइबुङबाट ल्यायो 4 टिप, अनि घरकै गएर 4 पाटी गरेर, यो मतलब बात त मात्रै थियो, अनि अरू त तार र टेका त अब सिमनीको भयो, टेका तार जाने साँगोबाट किनेर ल्याएर तार लाएर माथिबाट सबै बाटाहरू राखेको, राख्नेले मात्रै करिब 1200-1300 बाँस चाहिँ रहेछ। त्यहाँदेखि खेतालो लाएर सुरु गरेर हुँदैछ, पोहोर जाने 1,50,000 को बेजिया थियो, अब खर्च यति लगानी जाने यति भनेर मोस्ट गरेर राखेको छैन मैले, करिब 11,00,000 को बेच्यो बेच्नु जेन, अनि फेरि त्यहाँबाट आलु रोप्ने भनेर आलुमा फेरि खर्च गरेँ मैले, अनि आलु जेनबाट आलु बिउ लिएर रोपेको कति 15 प्याकेट कति लिएको, यसपालि चाहिँ 80 प्याकेट भएछ। 80 प्याकेट आउँदाखेरि 2,54,000 आएछ। अब यहाँ चाहिँ दिनको स्कुल चिप्दाखेरि 10,000 पुग्दैन, अब यसपालि बढाएर रोपेछ, 15,000 जान्छ होला भनेर बाटो खान्नुपर्छ भनेर त्यो आलुको पैसा सबै बाटोमा लगानी गरेछ। मैले बाहिरबाट तरकारी आएन भने हाम्रो मात्रै काठमाडौँमा ल्याएर व्यापारी लग्यो भने 16-17 लाखको बेल्ने कि भन्ने आश छ। भैँसी एउटा गाई दुइटामा 15 दिनको 90-97 जति आइरहेछ 1,000। अब त्यतिमा गाई भैँसीलाई 3 टाइम खुवाउनु पर्यो, बच्चाहरूले पढाउनलाई, फिस तिर्नुलाई, अब ब्याज तिर्नुलाई, अब त्यही किसानबाट चलाइरहेछ।
3: कृषक मोक्तानको मुख्य उत्पादन दुध र इस्कुस हुन्। उहाँले दुध गाउँकै संकलन केन्द्रमा बिक्री गर्नुहुन्छ भने इस्कुसको लागि व्यवसायीहरू घरमै आउँछन्।
4: दुध त उदयपुर आएर डेरीमा गएर सजीवले पुर्याउने हो, साँखु हामीले साँखु नै ल्याऊ भनेर घरमै लिन आउँछु, गाडी लिएर लिन आउँछु भनेर थियो। अब के हो पैसाको भोलि गडबड होला कि, सधैँ दिने ठाउँमा दियो भने पैसाको गडबड हुँदैन, समय पाउँछ। गाई भैँसीलाई दाना खुवाउनु पर्यो, दाना खुवाउँदाखेरि समयमा दाना किन्नु पाउँछ भनेर जाने उ गरेछ होइन। पछि अलिक बढी भएपछि यतै भरेर हामी कहीँ भरेर पुर्याउने भन्ने विचार छ। व्यापारीहरू आउनुहुन्छ गाडी लिएर, यतै उठाउनुहुन्छ, टिपेर हामीले दिने हो, गाडीसम्म पुर्याइदिने, अहिले जाने सजिलो छ।
3: कृषक मोक्तानको यो यात्रामा राज्यका निकायहरूले पनि अनुदान मार्फत हौसला थपिरहेका छन्।
4: आलु जोनबाट आलु बिउ अनि पायाप यो पिन्ने घट्टा अनि टनेलको लागि प्लास्टिक, अब ज्ञान केन्द्र भन्नाले आलु जोनबाट, आलु जोन भन्दा प्रधानमन्त्री आधुनिकीकरण गर्ने जुन रहेछ त्यहाँबाट ल्याएछ। पालिकाबाट यही मात्र टेका र टेकाको लागि 50% हो, गोड सुधारको लागि पनि 50 आएको थियो, हामीले 50 त के 1,00,000 राखेर बनायो, त्यो 50,000 के बन्छ र अनि टेका चाहिँ बन्यो 50 भन्नाले 804 रुपियाँ पर्थ्यो भनिदियो एउटाको आधी हाम्रो आधी, त्यसले भएन कति 7 लाइन 8 लाइनको रड दियो, त्यसले त थाम्दैन होला भनेर मैले चाहिँ ठुलो ठुलो 10-12 को रड राखेर टेकाहरू बनायो। 300
3: आफूसँगै अरूलाई पनि अगाडि बढाउनु पर्छ भन्ने भावना राख्नुहुन्छ। गाउँका अन्यलाई पनि खेतीतर्फ आकर्षित गर्न उहाँले निशुल्क इस्कुसको बिउ पनि वितरण गर्नु भएको छ भने कोहीलाई त आर्थिक सहयोग गरेर पनि कृषिमा लाग्न प्रेरित गर्नु भएको छ।
4: मैले यो सुरु गर्दाखेरि उहाँहरूको इस्कुस रोप्यो फलेन भन्नुभयो, अनि फलेन भनेर बिउ राम्रो चाहियो भनेर भन्यो, मैले निशुल्क बिउ साँगाचोक कुमार चोक सबैले निशुल्क बिउ दियो, एक टेपको 90 धेरै दियो के लौ भनेर, अनि फलेन रे, फल्दाखेरि अनि फलेन भनेर कुरा गुनासो गर्नुभयो। तपाईँहरू वस्तु छुनुहुन्न, गोबर छुनुहुन्न, कसरी फल्छ? तपाईँ भैँसी गाई भैँसी पाल्नु, दुध पाउँछ, दुधबाट जाने हामीलाई खाना पायो, अनि गोबरबाट इस्कुसमा हाल्नु तरकारीमा फल्छ भनेर पहिला बिरबहादुरलाई मैले भनेको थिएँ। पाइप छैन के गर्ने, पानी छैन र तुरुन्त लिएर आउला भनेर मसँग त्यो बेलामा 70,000 पैसा दियो, न भोलिपर्सि देऊ भनेर 70,000 पाइपले पनि लिएर उसले खेती किसान गर्यो। अहिले मभन्दा टप छ उहाँ, तल नेपालमा जाँदाखेरि सबै किनेर खानु पर्यो, माथि यहाँ बस्दाखेरि दुध पनि किन्नु परेन, तरकारी पनि किन्नु परेन, मकै पनि किन्नु परेन, फालफुल केही भए पनि फल्छ किन्नु परेन, हाम्रो यता उदाको यतामा माएर खाने उदाको यता यसरी गरेर।
3: हाल कृषकहरूले भोग्नु परेको मुख्य चुनौती भनेकै रासायनिक मल र भरपर्दो सडक सञ्जालको अभाव हो। यी समस्या समाधानका लागि स्थानीय स्तरबाट आफ्नो ठाउँ र क्षमताले भ्याएसम्मका सम्पूर्ण प्रयासहरू गरिरहेको उहाँ बताउनुहुन्छ।
4: समस्या मल सबभन्दा ठुलो देशी मलले भयो, एकपटक सबै खेर गयो मल नपाएर, मलै छैन, अब 10 किलो मल बाँडेर दिन्छ 25 किलो मलले, अब के गर्ने राज्यले जाने खेत किसानलाई जाने उत्पादन गर्ने ठुलो बनाउने भन्नुहुन्छ, अब मल छैन कसरी बनाउने, हामी बस्दै नबाडेको भए त बाँझै हुन्थ्यो। धेरै बढी उत्पादन भएपछि गाडीमा लानु पर्यो, गाडीलाई बाटो चाहियो, यदि उत्पादन गर्नेलाई उत्पादन जति पनि माल पाएपछि उत्पादन हुन्छ, बाटै चाहिने रहेछ, बाटो नभएर मैले धेरै कोसिस गरेँ बाटोलाई, यो बाटोलाई मैले करिब 6-7 लाख त बाटोमै म कृषक बन्नुपर्छ भनेर, अहिले जाने हुनु त त्यहाँ कृषिमा कति पैसा ऋण छ बाटोमै पोहोर 5 पटक गरायो मार्फत, यसपालि पनि पर्ला अस्ति नै भनिसक्यो, हामी गएर बाटो बनाउनु पर्यो, स्कुल जानलाई विद्यार्थी भनौँ न नातिनीहरू छ स्कुल जानलाई बाटो बनाउनु पर्छ भनेर आएछ।
3: किसानहरूलाई समयमै मल उपलब्ध गराएर उनीहरूको मनोबल उच्च राख्न र कृषि पेसाप्रतिको आकर्षण बढाउन उहाँ राज्यसँग अनुरोध पनि गर्नुहुन्छ।
4: समयमा जाने माल पायो भने, समयमा बिउ बिजन पायो भने राम्रो हुन्छ। बाटोको लागि धेरै कृषकहरूलाई बाटो नभइकै हुनुहुने, सामान ल्याउनुलाई, माल ल्याउनुलाई, जस्तै ओसार पसार बेच्नुलाई बाटो चाहिने रहेछ। राज्यबाट अनुदानबाट केही पैसा भयो भने त धेरै हुने रहेछ। अब मान्छेले जुन त्यहाँ माल नपाएर बाटो नभएपछि जग्ग बेच्दै गयो, जग्ग बेचेपछि त अब कृषक गरेर के गर्यो त, पैसा बालेर कहाँ उत्पादन हुने ठाउँ छैन।
3: विदेशमा गर्ने जति मेहनत र श्रम नेपालमै गर्न सके परिवारको काख छोडेर परदेशिनु नपर्ने कृषक मुक्तानको अनुभव छ। आफ्नै देशको माटोमा पसिना बगाउन र कृषि लगायतका क्षेत्रमा केही गरेर देखाउन उहाँ सम्पूर्ण युवा पुस्तालाई आग्रह गर्नुहुन्छ।
4: खेती किसान आफ्नो देशमा नगएर विदेशको

0: कार्य गर्ने बेकार हो। पैसा विदेशको पैसा यहीँ रहेछ, यहाँ पढाउनु पनि पुग्छ, खाना पनि पुग्छ, मिठो मिठो ताजा चिज पनि खानु पाउँछ। मिठो भयो भने तिरो भयो भने सँगै परिवार मिलेर खानु पायो, कसैको नोक्का नगरौँ, आफ्नै गर्नु, नोक आफ्नै खेती गर्नु, आफ्नो मजाले खानु पाउँछ।
1: सफलता हासिल गर्न ठुलो डिग्री होइन, दृढ संकल्प, अथक मेहनत र आफ्नो काम प्रतिको इमान्दार समर्पण नै पर्याप्त हुन्छ भन्ने उदाहरण हुनुहुन्छ कृषक चन्द्रबहादुर मोक्तान।
2: व्यावसायिक कीट विकास केन्द्र हरिहर भवन ललितपुरको अनुरोध। मौरी पालन अति संवेदनशील तथा वैज्ञानिक र व्यावहारिक व्यवसाय हो। अन्य खेती जस्तो संरचित संरचनामा सबै मौसममा गर्न सकिँदैन। निश्चित मौसम वा समय मौरी गोला वृद्धि र विस्तारका लागि उपयुक्त हुन्छन्। प्रतिकूल मौसम खास गरी ग्रीष्म र वर्षा ऋतु मौरीका लागि कष्टकर हुन्छन्। त्यसैले वर्षायाम तथा प्रतिकूल मौसमको समयमा मौरी गोला सहितको मौरी घार बिक्री वितरण गर्दा स्वस्थ गुणस्तरीय रानु सहितको मजबुत गोला उत्पादन गर्न सकिँदैन। त्यसकारण कमजोर गोलाहरूको छनौट हुँदा यसले दीर्घकालीन रूपमा मौरीको गुणस्तर तथा समग्र मौरी क्षेत्रमा प्रतिकूल प्रभाव पार्ने हुन्छ। त्यसैले प्रतिकूल मौसम वा बेसिजनमा मौरी गोला सहितको मौरी घार वितरण नगर्न, नगराउन तथा यस किसिमका कार्यक्रम सञ्चालन गर्दा उपयुक्त मौसममा स्वस्थ तथा गुणस्तरीय रानु सहितका मजबुत गोला छनौट गरी वितरण गर्ने व्यवस्था मिलाउन सबै पालिका, सरकारी तथा गैर सरकारी निकायहरूमा अनुरोध छ। नेपाल सरकार, कृषि वन तथा पर्यावरण मन्त्रालय, कृषि विभाग, व्यावसायिक कीट विकास केन्द्र हरिहर भवन ललितपुर।
3: गाउँका कृषकहरू जम्मा सूचीकरण गर्न भनेर पालिकाको कृषि शाखा गइसके, हामी जानु पर्दैन भने?
4: केही थाहा छैन, फुर्सद पनि छैन, किन चाहियो? सबैले कृषक भनेर चिनेकै छन्।
3: त्यसो होइन नि बा, सूचीकरणले कृषकको औपचारिक पहिचान मिल्छ, सरकारलाई कृषिका योजना निर्माण गर्न र कृषकले सेवा सुविधा प्राप्त गर्न पनि सहज हुन्छ।
4: कुरा त ठिकै हो, के साँच्चै सूचीकरण गरेपछि हाम्रो पहिचान मिल्छ र सेवा सुविधा लिन यो चाहिने नै हो त?
3: हो नि, कृषि कार्यक्रममा कृषकको पहुँच पुर्याउन पनि यो सूचीकरण अति जरुरी छ, अनि यसले कृषकको पहिचान सहित परिचय पत्र पनि दिन्छ सरकारले।
4: सूचीकरण त गर्नै पर्ने हो,
3: नागरिकता, जमिनको लाल पुर्जा र फोटो पनि चाहिन्छ। ल बा, तपाईँ पालिकाको कृषि शाखा पुग्दै गर्नुहोस्, तलाघारी दिदी पनि जान्छु भन्नुभएछ, म उहाँलाई लिएर आउँछु है।
5: कृषक सूचीकरण अभियानमा सहभागी बनौ, कृषकको पहिचान स्थापित गरौ।
6: होइन, के पोको पारा त्यस्तो, सुन भेट्यौ कि क्या?
7: हो, सुनै हो, हेर त,
6: माटो पो रहेछ त।
7: यही माटोमा राम्रो फलाएर बेचेर घाँटीमा कानमा लाउने सुन किन्न पाएपछि भयो नि त यो सुन।
6: बाठी पो रहेछ त, अनि यो माटो चाहिँ किन पोको पार्यो नि?
7: माटोलाई सुधार गर्नु परेन, माटोमा के तत्त्वको कमी छ जान्न, जचाउन जान्ला।
6: अनि यो माटो जचाउन चाहिँ कहाँ जाने?
7: पालिकाको कृषि शाखा वा प्रदेशको माटो परीक्षण प्रयोगशाला त हो नि। तर आफ्नो ठाउँमा भएको माटोको अवस्था इन्टरनेट सुविधा भएको मोबाइल वा कम्प्युटरमा डिजिटल सोइल म्याप हेरेर पनि थाहा पाउन सकिन्छ।
8: हो, इन्टरनेट भएको ठाउँमा soil.narc.gov.np लग इन गरेर कम्प्युटर वा मोबाइलबाट आफ्नो ठाउँको माटोको अवस्थाको बारेमा जानकारी लिऊ र माटोको गुणस्तर बढाऊ।
9: नेपाल सरकार, कृषि तथा पशुपन्छी विकास मन्त्रालय, कृषि सूचना तथा प्रशिक्षण केन्द्र हरियर भवन।
10: यो कार्यक्रम तपाईँलाई कस्तो लाग्यो? यस कार्यक्रम प्रति तपाईँका केही सल्लाह, सुझाव र जिज्ञासा भए हाम्रो कार्यालयको इमेल ठेगाना info@aitc.gov.np मा मेल गर्न सक्नुहुनेछ। साथै हामीलाई हाम्रो टोल फ्री नम्बर 1660195000 फोन गरेर प्रतिक्रिया राख्न सक्नुहुनेछ। हवस् त, आजको लागि कार्यक्रम पौरखी कृषक यति नै। अर्को साता पनि यस्तै पौरखको कथा लिएर उपस्थित हुने नै छौँ। तबसम्मका लागि कार्यक्रमबाट सहकर्मी काशीनाथ दवारीका साथ म कृतिलाई पनि बिदा दिनुहोस्। नमस्कार।

0: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल वेब पोर्टलमा radionepal.gov र radionepalonline.com का अतिरिक्त मिडियम वेबका विभिन्न फ्रिक्वेन्सीहरू सहित एफएम ब्यान्डका 98, 100 र 103 मेगाहर्जमा देशका विभिन्न स्थानबाट सुन्न सक्नुहुन्छ।
1: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल सुन्न सकिने एफएम रिले प्रसारण केन्द्रहरू
0: कोशी प्रदेशमा
1: भेडेटार धनकुटा,
0: आइतबारे इलाम,
1: पत्ताले डाँडा सोलुखुम्बु
0: र सिलौटी डाँडा पाँच थर,
1: मधेस प्रदेशमा
0: जितपुर बारा
1: र गौरी डाँडा महोत्तरी,
0: बागमती प्रदेशमा
1: खुमलटार ललितपुर,
0: सिमभन्ज्याङ मकवानपुर
1: र चरीकोट दोलखा,
0: गण्डकी प्रदेशमा
1: दाउन्ने नवलपरासी बर्दघाट सुस्ता पूर्व,
0: दुर्लुङकोट पर्वत,
1: पोखरा कास्की,
0: जोमसोम मुस्ताङ
1: र बन्दीपुर तनहु,
0: लुम्बिनी प्रदेशमा
1: सात दो बाटो रोल्पा,
0: बगनास काली पाल्पा,
1: रेसुङ्गा गुल्मी
0: अनि हेमन्तपुर र चौपट्टा दाङ,
1: कर्णाली प्रदेशमा
0: सिमीकोट हुम्ला,
1: खलङ्गा जुम्ला,
0: मानमा कालीकोट,
1: मुर्माटप मुगु,
0: जुफाल डोल्पा,
1: मुस्सीकोट जन्ती बस्ने लेक रुकुम पश्चिम
0: अनि हर्रे र वीरेन्द्रनगर सुर्खेत,
1: सुदूर पश्चिम प्रदेशमा
0: बुढीतोला कैलाली,
1: खोडपे बैतडी,
0: छापरी दार्चुला,
1: हेमन्तबाडा बजाङ,
0: उडीतोला डोटी
1: र काला जाग्रा पोरखे गढी बाजुरा।
0: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल, नेपालको समावेशी आवाज।

नमस्कार, सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट प्रसारण भइरहेको कार्यक्रम सिने संसारमा यहाँहरू सम्पूर्ण श्रोतालाई हार्दिक स्वागत छ। म हुँ रमा ढुङ्गाना र प्राविधिक सहयोगमा हुनुहुन्छ उत्तम पाण्डे। चलचित्र, कला, संगीत र मनोरञ्जनका विविध आयाम समेटेको कार्यक्रम सिने संसार हरेक मङ्गलबार यही समयमा लिएर आउने गर्छौ। कार्यक्रममा तपाईँले सुन्नुहुनेछ राष्ट्रिय तथा अन्तर्राष्ट्रिय चलचित्र समाचार, चलचित्र समीक्षा, कलाकारसँग विशेष कुराकानी तथा मन छुने चलचित्र गीतहरू। अब कार्यक्रमको सुरुवात गरौँ एउटा सुन्दर साङ्गीतिक कोशीलीबाट।

0: तपाईँ यति बेला सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट प्रसारित कार्यक्रम सिने संसार सुन्दै हुनुहुन्छ। म हुँ तपाईँहरूकै प्रस्तुता रमा ढुङ्गाना। तपाईँले हामीलाई रेडियो नेपालको एफएम नेटवर्क 98.1 मेगाहर्जका साथै हाम्रो वेबसाइट www.radionepalonline.com र डिजिटल प्लेटफर्म मार्फत पनि प्रत्यक्ष सुन्न सक्नुहुन्छ। अब समय भएको छ चलचित्र जगतका ताजा गतिविधि बारे जानकारी लिने। सुरु गरौँ राष्ट्रिय तथा अन्तर्राष्ट्रिय चलचित्र समाचारबाट।
1: चलचित्र समाचार।
0: फिल्म रोल नम्बर 1 ले 1.5 करोड बढी कमाउन सफल भएको छ। चलचित्र विकास बोर्डले सोमबार सार्वजनिक गरेको आइतबार रातिसम्मको बक्स अफिस रिपोर्ट अनुसार फिल्मले 1,55,46,668 रुपियाँ ग्रस कमाएको छ। यसलाई 57,132 जनाले हेरेका छन्। शैक्षिक प्रणालीले बाल मनोविज्ञानमा पार्ने नकारात्मक प्रभाव र त्यसले उसको समग्र जिन्दगीमा पार्ने असर समेत देखाएको फिल्म विनोद पौडेलले निर्माण गरेका हुन्। मुकुन भूषाल, सुशांक मैनाली, रेणु योगी र सृजना अधिकारी मुख्य भूमिकामा छन्। फिल्ममा बाल कलाकारमा निर्विक रेग्मी, रिन्चेन लामा, सम्यम कटुवाल, सिजल श्रेष्ठको मुख्य भूमिका रहेको फिल्ममा निर्माता विनोद पौडेल र जानवी पौडेल हुन्। त्यस्तै कुम्भले 4,28,885 रुपियाँ ग्रस कमाएको छ। फिल्मलाई 1,815 जनाले हेरेका छन्। अशोक आर्यन, सुनिल थापा, सुशील पोखरेल, रोहित रुम्बा, सृष्टि खड्का, सन्ना थापा लगायत कलाकारहरूको अभिनय रहेको कुम्भ रणधीर श्रेष्ठले निर्देशन गरेका हुन्। रोल नम्बर 1 र कुम्भ एकै मितिमा प्रदर्शनमा आएका चलचित्र हुन्। वरिष्ठ कलाकार मदन कृष्ण श्रेष्ठको जीवनमा आधारित बायोपिक चलचित्र मदन कृष्ण निर्माण हुने भएको छ। काठमाडौँमा आयोजित एक भव्य कार्यक्रममा चलचित्रको औपचारिक घोषणा गरिएको हो। चलचित्रको शुभारम्भ मदन कृष्ण श्रेष्ठ र उनका सहयात्री कलाकार हरिवंश आचार्यले संयुक्त रूपमा गरेका थिए। चलचित्रमा मदन कृष्णको जीवनका विभिन्न उतार चढाव, संघर्ष, सफलता तथा व्यक्तिगत र व्यावसायिक यात्रालाई समेटिने निर्माण पक्षले जनाएको छ। बायोपिक मदन कृष्ण को निर्देशन मिलन चाम्सले गर्नेछन्। यस अघि अञ्जिला, ब्लाइन्ड रक्स र बबी जस्ता चर्चित बायोपिक चलचित्र निर्देशन गरिसकेका चाम्सलाई बायोपिक निर्माणमा अनुभवी निर्देशकका रूपमा लिइन्छ। चलचित्रमा मदन कृष्ण श्रेष्ठको भूमिकामा अभिनेता महेश त्रिपाठी देखिनेछन् भने उनकी पत्नी यशोदाको भूमिकामा अभिनेत्री केकी अधिकारी रहनेछिन्। चलचित्रमा राजाराम पौडेल, किरण केसी, रुसा न्यौपाने, यमन श्रेष्ठ तथा देशभक्त खनालको समेत अभिनय रहनेछ। बायोपिकमा मदन कृष्णको बाल्यकाल, सरकारी सेवाको अनुभव, हरिवंश आचार्यको सहकार्य, अन्तर्जातीय विवाह तथा कलाकारिताको यात्रालाई विशेष रूपमा प्रस्तुत गरिने जनाइएको छ। हरिवंश आचार्यको भूमिका कसले निर्वाह गर्ने भन्ने विषय भने हालसम्म सार्वजनिक गरिएको छैन। कार्यक्रममा बोल्दै मदन कृष्ण श्रेष्ठले आफ्नो जीवन

बुझ्न सक्ने विश्वास व्यक्त गरे। उनले आफ्नो सफलतामा हरिवंश आचार्यको महत्वपूर्ण योगदान रहेको पनि उल्लेख गरे। त्यसै गरी हरिवंश आचार्यले मदन कृष्णको बायोपिक विन्टेज मोशन पिक्चर्सको प्रस्तुतिमा निर्माण हुने चलचित्रका निर्माता राजकुमार श्रेष्ठ हुन्। चलचित्रको कथा तथा पटकथा यम्मा थापाले लेखेका छन्। निर्माण टिमका अनुसार चलचित्रको छायाङ्कन भदौको दोस्रो सातादेखि सुरु गरिनेछ। चलचित्रलाई रिज इन्टरटेनमेन्ट, एप्पल इन्टरटेनमेन्ट र एफटी कम्पनीले वितरण गर्नेछन् भने ओएसआर डिजिटल डिजिटल पार्टनरको रूपमा रहनेछन्। चलचित्र झिङ्गे दाउ दुईको पोस्टर सार्वजनिक भएको छ। सार्वजनिक तीन नयाँ पोस्टर मध्ये एकमा केकी अधिकारी र आचल शर्मा हसित मुद्रामा छन्। यता हिउँवाला गौतम, महेश त्रिपाठी र कुशलको भावुक अनुहार देख्न सकिन्छ। फिल्म झिङ्गे दाउ दुई आगामी असोजमा प्रदर्शन हुने भएको छ। निर्माण युनिटले फिल्मको तीन पोस्टर एकसाथ सार्वजनिक गर्दै प्रचार प्रसार समेत थालेको छ। ज्ञानेन्द्र देउजाको निर्देशनमा तयार भएको यो फिल्ममा सुलभ प्रतीक, प्रतीक देउजा, समीक्षा देउजाको लगानी छ। यस्तै दोस्रो पोस्टरमा दशैंको उमङ्ग देख्न सकिन्छ। फिल्मका मुख्य चार पात्रहरू दशैंको उमङ्गमा रमाएका छन्। यसले फिल्मको कथावस्तुमा दशैंलाई समेत समावेश गरेको प्रष्ट हुन्छ। त्यस्तै तेस्रो पोस्टरमा आर्यन सिग्देललाई पनि देखाइएको छ। मुख्य चार पात्रहरू अचम्मित भावमा देखेका छन् भने आर्यनले उनीहरूलाई रोकेको जस्तो देखिन्छ। यो तिनै पोस्टरले फिल्म प्रति दर्शकको चासो र उत्साह अझै बढाउने पक्का छ। केकी अधिकारी, आचल शर्मा, महेश त्रिपाठी, कुशल विष्ट, आर्यन सिग्देल, हिउँवाला गौतम, सरोज खनाल, वसुन्धरा भूषाल, चैत्य देवी सिंह, संगम भण्डारी, विजय देउजा, अंशु महर्जन, अभिराज बराल, उत्तम केसी, शिवहरि बैरागी नेपाल, आशा भूषाल, रेणु प्रधान, विनोद कुमार पौडी लगायतका कलाकारहरूको अभिनय छ। फिल्ममा मदन कृष्ण श्रेष्ठ र मिथिला शर्माले अतिथि कलाकारको रूपमा काम गरेका छन्। विष्णु घिमिरे कल्पितको छाय रहेको यो फिल्ममा मित्र डी गुरुङको सम्पादन, अर्जुन पोखरेलको संगीत, रामजी लामेछानेको नृत्य, रोशन श्रेष्ठको एक्सन छ। सार्वजनिक तीन नयाँ पोस्टरले फिल्मको विभिन्न पाचोलाई चित्रित गरेको छ। यो फिल्ममा परीक्षित सेन, गोविन्द फुयाल र शिशिर चालिसेको पटकथा तथा संवाद रहेको यो फिल्ममा विवेक बस्नेत, ईश्वर सिन्केमनाको छायाङ्कन छ। कपनगढे सिनेमा प्राली फिल्म क्रू नेपाल प्रालीको प्रस्तुतिमा बनेको यो फिल्म 3 वर्ष अगाडि रिलिजमा आएको सफल फिल्म झिङ्गे दाउको सिक्वेल हो। अब अन्तर्राष्ट्रिय चलचित्र समाचार। बलिउड सुपरस्टार आमिर खान चाँडै नै तेस्रो विवाह बन्धनमा बाँधिने भएका छन्। भारतीय संचार माध्यमका अनुसार आमिर र उनकी प्रेमिका गौरी स्पाटले आगामी जुलाई 5 निजी समारोह बीच विवाह गर्ने तयारी गरेका छन्। रिपोर्ट अनुसार यो विवाह भव्य समारोह भन्दा पनि साधारण र पारिवारिक हुनेछ। दुवैले सानो साइनिङ सेरेमनी मार्फत आफ्नो सम्बन्धलाई कानूनी मान्यता दिने तयारी गरेका हुन्। विवाहमा परिवारका सदस्य र निकट साथीभाइ मात्र सहभागी हुने जनाइएको छ। आमिरले 2025 आफ्नो 60 जन्मदिनका अवसरमा गौरीसँगको सम्बन्ध सार्वजनिक गरेका थिए। त्यस यता गौरी विभिन्न सार्वजनिक कार्यक्रम तथा पारिवारिक भेटघाटमा आमिरसँग देखिँदै आएकी छन्। बेङ्गलोरकी स्थायी बासिन्दा गौरी स्पाट फेसन तथा सौन्दर्य व्यवसायसँग आबद्ध छिन्। हाल उनी मुम्बई स्थित बिबलन्च सैलुन सञ्चालन गरिरहेकी छिन्। गौरी र आमिर बीचको चिन्जान भने नयाँ होइन। उनीहरू एक अर्कालाई करिब 25 चिन्दै आएका छन्। लामो मित्रतापछि उनीहरू प्रेम सम्बन्धमा बाँधे हुन्। यो आमिर खानको तेस्रो विवाह हुनेछ। उनले पहिलो विवाह सन् 1986 रीना दत्तसँग गरेका थिए। करिब 16 लामो वैवाहिक जीवनपछि सन् 2002 उनीहरूको सम्बन्ध विच्छेद भएको थियो। उनीहरूका दुई सन्तान जुनैद खान र इरा खान छन्। त्यसपछि आमिरले सन् 2005 फिल्म निर्देशक किरण रावलसँग दोस्रो विवाह गरेका थिए। उनीहरूका एक छोरा आजाद छन्। 15 लामो वैवाहिक सम्बन्धपछि सन् 2021 आमिर र किरणले आपसी सहमतिमा सम्बन्ध विच्छेद गरेका थिए। यद्यपि सम्बन्ध विच्छेदपछि पनि उनीहरू बीच मित्रता र सहकार्य कायम रहेको छ। एक अन्तर्वार्तामा आमिरले गौरीसँगको सम्बन्ध बारे बोल्दै आफूलाई जीवनमा शान्ति र सन्तुलन मिलेको बताएका थिए। उनले गौरीको साथले आफूलाई पूर्णताको अनुभूति गराएको समेत उल्लेख गरेका थिए। अब लामो समयदेखि प्रेम सम्बन्धमा रहेका आमिर र गौरीले आफ्नो सम्बन्धलाई औपचारिकता दिन लागेका छन्। बलिउड वृत्तमा उनीहरूको विवाहलाई यस वर्षकै चर्चित सेलिब्रिटी विवाहको रूपमा हेरिएको छ। समाचारपछि अब केही क्षण विश्राम लिउँ। एउटा समुद्र साङ्गीतिक कोशेलीबाट।

0: तपाईँ सुनिरहनु भएको छ कार्यक्रम सिने संसार। अब प्रस्तुत छ यस साताको चलचित्र समीक्षा। यस खण्डमा हामी चर्चा गर्नेछौँ हाल प्रदर्शनमा रहेको चलचित्रको कथा, प्रस्तुति, अभिनय, निर्देशन तथा समग्र पक्षबारे।
1: चलचित्र समीक्षा।
0: आज हामी चर्चा गर्दैछौ चर्चित हास्य कलाकार जितु नेपालको नयाँ चलचित्र आई एम जित बहादुरको, जुन गत शुक्रबारदेखि देशभरको नेपाली सिनेमा घरहरूमा प्रदर्शनमा आएको छ र प्रदर्शनको पहिलो दिनदेखि नै हलहरूमा दर्शकहरूको निकै राम्रो र उत्साहजनक साथ पाइरहेको छ। चलचित्रको कथा एउटा मध्यम वर्गीय नेपाली युवा जित बहादुरको वरिपरि घुम्छ। नाम जित बहादुर भए पनि परिस्थितिसँग सधैँ हाँसिरहेको र सङ्घर्ष गरिरहेको एउटा आम नेपालीको प्रतिनिधि पात्र हो उनी। वैदेशिक रोजगारीको चक्कर, नेपालकै बेरोजगारी समस्या र पारिवारिक दायित्वको बोझलाई चलचित्रमा मुख्य कथा बनाइएको छ। जितु नेपालले आफ्नो स्टाइलमा समाजको यो तितो यथार्थलाई पर्दामा उतारेका छन्। मुख्य भूमिकामा रहेका जितु नेपालको अभिनय उत्कृष्ट छ। उनले दर्शकलाई हँसाउँदा हँसाउँदै भावुक बनाउन पनि सफल भएका छन्। टेलिभिजनमा मुन्द्रेको छवि बनाएको जितुले ठुलो पर्दामा भने एउटा परिपक्व अभिनेताको रूपमा न्याय गरेका छन्। चलचित्रमा अन्य कलाकारको अभिनय पनि सुहाउँदो छ। हास्य कलाकारहरूको बाहुल्यता रहेकाले कमेडी टाइमिङ निकै बलियो छ। निर्देशनको पक्षमा जितु नेपालले दृश्यहरूलाई धेरै तन्काइरहेका छैनन्, जसले गर्दा दर्शक बोर हुँदैनन्। चलचित्रको बलियो पक्ष नै यसको संवाद हो। समाजमा चल्ने चल्तीका बोलीचाली र समसामयिक राजनीति माथिको प्रहार निकै रमाइलो छ। यो एउटा यस्तो हो जसलाई परिवारका सबै सदस्यहरू सँगै बसेर हेर्न सक्छन्। यसमा कुनै अश्लीलता र अनावश्यक भड्किलोपन छैन। मनोरञ्जनको साथसाथै यसले स्वदेशमै केही गर्नुपर्छ भन्ने सकारात्मक सन्देश पनि दिन खोजेको छ। कथावस्तु भने धेरै नयाँ भन्ने छैन। यसअघि पनि वैदेशिक रोजगारी र बेरोजगारीको कथामा धेरै नेपाली चलचित्र बनिसकेकाले कतिपय ठाउँमा दर्शकले कथाको अन्त्य पहिले नै अनुमान गर्न सक्छन्। चलचित्रका गीत संगीत ठिकै छन्, तर हलबाट निस्केपछि पनि गुनगुनाइरहने खालका सदाबहार गीतको भने केही कमी महसुस हुन्छ। समग्रमा भन्नु पर्दा आई एम जित बहादुर एउटा पैसा असुल चलचित्र हो। यदि तपाईँ परिवारसँग हाँस्दै थोरै भावुक बन्दै एउटा राम्रो नेपाली कथा हेर्न चाहनुहुन्छ भने यो चलचित्र तपाईँका लागि उत्कृष्ट विकल्प हुन सक्छ। तपाईँ सुनिरहनु भएको छ कार्यक्रम सुने संसार। अब प्रस्तुत छ सुन्दर साङ्गीतिक।

यससँगै कार्यक्रम सुन्ने संसार आजको लागि समापन गर्ने समय भइसकेको छ। कार्यक्रम सुनेर साथ दिने सम्पूर्ण श्रोताप्रति हार्दिक

0: लौ न डाक्टर साहब, मेरो श्रीमानलाई धेरै गाह्रो भएको छ।
1: के हुन्छ?
0: एकदमै धेरै, 104 डिग्री ज्वरो छ। टाउको दुख्यो मात्रै भन्नुहुन्छ, चिउ कटकटी खान्छ अरे, जे खायो त्यही बान्ता गर्नुहुन्छ। हेर्नु न, छालामा डाबर पनि आएको छ।
1: तपाईँको लक्षणहरू सुन्दा त उहाँलाई डेङ्गी भएको जस्तो छ।
0: डेङ्गी कसरी लाग्छ डाक्टर साहब? डेङ्गी रोग?
1: डेङ्गी लामखुट्टेको टोकाइबाट हुने रोग हो। यसबाट बच्न लामखुट्टेको टोकाइबाट बच्नुपर्छ।
2: डेङ्गी रोगका बिरामीहरू नेपालमा केही समय यता बढिरहेकाले निम्न रोकथामका उपायहरू अपनाऊ। पुरा बाहुला भएको लुगा लगाउने, झुलभित्र मात्रै सुत्ने, घरको झ्याल ढोकामा लामखुट्टे नछिने जाली हाल्ने, घर, कार्यालय, विद्यालय र सार्वजनिक क्षेत्रमा पानी जम्न नदिने, खाल्डा खुल्डी पुर्ने र खाने पानी वा ढल चुहिएको छ भने तत्काल मर्मत गर्ने, गमलाको प्लेट, फुलदानी, कुलर आदिको पानी कम्तीमा हप्ताको एक पटक फेर्ने, पानी जम्मा गर्ने भाँडालाई लामखुट्टे छिर्न नसक्ने गरी छोप्ने, लामखुट्टे भगाउने धूप वा मलमको प्रयोग गरौँ। करेसा बारीमा जाँदा, घर बाहिर निस्किँदा वा पार्कमा जाँदा लामखुट्टेले नटोकोस् भनेर विशेष सावधानी अपनाउने गरौँ। थप जानकारीका लागि निशुल्क हटलाइन नम्बर 1115 फोन गर्नुहोस्। नेपाल सरकार, स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय, राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्र, टेकु, काठमाडौँ।

रगत बगेर नसाहरूमा र धुकधुकी नापेर छातीमा देशभक्तिको तस्विर छ हाम्रो आँखामा, दुवो जस्तै फैलेको छ राष्ट्रभक्ति हाम्रो हृदय हृदयको फा

जाति र संस्कृतिको फरकपन र त्यही फरकपनको पहिचान हो नेपाल। बहुजाति भाषा र संस्कृतिको बहुलता हाम्रो चिनारी। मन फाट्ला केही कुरामा कहिले काहीँ, तर फाट्नु र च्यातिनु हुन्न हाम्रो पहिचानको छाती।

छरिएको बस्ती, छरिएको घर, तर पौरखको सुन फुलाउने एकै आँगन र विश्वास झुलिने एकै धुरी, सुख दुःखको समान अनुभूति, हाम्रो संस्कृति र हाम्रो पुर्खाले सिकाएको सद्भावको सङ्लो सिप।

समय र चेतनाले विश्वसँग नजिक छौँ। सिक्नु छ विज्ञान र प्रविधिका हर कुरा। यसै मेसोमा देशबाट अलि टाढा पनि छन् कति, आँखामा हिमाल छैन तिनको, तर जहाँ पुगे पनि देशकै झल्को र झझल्को छ तिनको समृद्ध चेतनामा।

टुटेर होइन फुटेर पनि होइन आपसमा जुटेर एक हुनु छ, सङ्लो पार्नु छ पसिनाको नदी र उठाउनु छ पौरखको हिमाल। हिमालको शान्ति, हरियो ममता र आँखाभरिको चारकोसे छातीमा हिमाल जस्तै उठेको छ हाम्रो देशभक्ति, साझा देशभक्ति।

हामी सार्वजनिक सेवा प्रसारण रेडियो नेपालको केन्द्रीय प्रसारण सिंहदरबार काठमाडौँबाट बोलिरहेका छौँ। अब आरम्भ हुन्छ प्रदेश प्रसारण, जस अन्तर्गत यहाँहरूले मिडियम एप 684, 792 र 1143 किलो हर्जका साथमा एफएम 98.1 मेगाहर्जमा कोशी प्रादेशिक प्रसारण केन्द्र धनकुटा, रेडियो नेपाल कोशी प्रादेशिक प्रसारण अन्तर्गत तारिणी प्रसाद कोइरालालाई स्मृति सञ्चार ग्राम विराटनगर, मधेस प्रादेशिक प्रसारण केन्द्र बर्दिवास, बागमती प्रादेशिक प्रसारण केन्द्र काठमाडौँ, गण्डकी प्रादेशिक प्रसारण केन्द्र पोखरा, लुम्बिनी प्रादेशिक प्रसारण केन्द्र दाङ, कर्णाली प्रादेशिक प्रसारण केन्द्र सुर्खेत र सुदूरपश्चिम प्रादेशिक प्रसारण केन्द्र दिपालबाट बेग्ला बेग्लै कार्यक्रम सुन्न सक्नुहुनेछ। यसैबीच दिउँसो 3 बजे, अपराह 4 बजे र 5 बजे केन्द्रीय प्रसारणबाट समाचार सुन्नुहुनेछ। साथै रेडियो नेपालका विभिन्न ठाउँमा रहेका रेले स्टेशनहरूबाट एफएम 98.1 मेगाहर्जमा पनि हाम्रो प्रादेशिक प्रसारण सुन्नुहुनेछ।

नमस्कार, हामी सार्वजनिक सेवा प्रसारण रेडियो नेपालको बागमती प्रादेशिक प्रसारणमा बोलिरहेका छौँ। आजको प्रसारणमा यहाँहरूलाई हार्दिक स्वागत गर्दछौँ। प्राविधिक मित्र हुनुहुन्छ राधिका ओझा, उद्घोषणतर्फ विद्या चौधरी र म विमला राई। अब प्रस्तुत गर्दैछौँ आज रेडियो नेपाल बागमती प्रादेशिक प्रसारणमा साँझ 6 बजेसम्म प्रसारण हुने कार्यक्रमहरूबारे जानकारी।

केही छिनमा यहाँहरूले सुन्नुहुनेछ स्वदेश गान। स्वदेश गानपछि स्वर साधना कार्यक्रम सुन्नुहुनेछ करिब 3 बजेसम्म। 3 बजे केन्द्रीय प्रसारणबाट नेपाली भाषामा समाचार सुन्नुहुनेछ। 3:15 दनुवार भाषामा समाचार प्रसारण हुनेछ। 3:25 कार्यक्रम बागमती सेरोफेरोको पुनः प्रसारण हुनेछ। 4 बजे केन्द्रीय प्रसारणबाट नेपाली भाषामा समाचार सुन्नुहुनेछ। 4:05 शेर्पा भाषामा समाचार प्रसारण हुनेछ। 4:15 उर्दू भाषामा कार्यक्रम गुलसनी नेपाल सुन्न सक्नुहुनेछ। 5 बजे केन्द्रीय प्रसारणबाट समाचार सुन्नुहुनेछ। 5:05 तामाङ भाषामा समाचार प्रसारण हुनेछ। 5:15 शैक्षिक रेडियो कार्यक्रम विषयगत पाठको पुनः प्रसारण हुनेछ। 5:45 उर्दू भाषामा समाचार प्रसारण हुनेछ। यसरी करिब 6 बजे आजको बागमती प्रादेशिक प्रसारण पुरा हुनेछ।

अब सुनौ स्वदेश गान सुरज कुमार थापाको स्वरमा उमेश लम्सालको रचना रहेको छ भने अभितको सङ्गीत। यो स्वदेश गानपछि स्वर साधना कार्यक्रम सुन्नुहुनेछ। सुन्दै गर्नुहोला रेडियो नेपाल।

नमस्कार नमस्कार अनि हार्दिक स्वागत छ आज पनि हामी यो मङ्गलबारको बसाइमा यी समय स्टेसनमा हामी दुई उपस्थित भइसकेका छौँ। प्रविधि संयोजनमा हुनुहुन्छ हाम्रो एकदमै ब्युटिफुल दिदी हुनुहुन्छ राधिका ओझा अनि म विद्या चौधरी।

हजुर श्रोता चाहिँ आज पनि हामी कार्यक्रम स्वर साधनाको साथमा चारवटाको गीत लिएर उपस्थित भइसकेका छौँ। यहाँहरू यो कार्यक्रम रेडियो नेपालको बागमती प्रादेशिक प्रसारण केन्द्र सिंहदरबार काठमाडौँबाट मिडियम 792 किलो हर्जबाट सुन्दै हुनुहुन्छ भने त्यसै गरी हाम्रा एफएम ब्यान्डका फ्रिक्वेन्सीहरू 98.1 मेगाहर्जसँगै अनलाइनमा रेडियो नेपाल .gov.np र रेडियो नेपालको मोबाइल एप र फेसबुक पेज मार्फत यतिखेर हामीलाई संसारको जुनसुकै कुनामा बसेर कार्यक्रम स्वर साधना सुन्दै हुनुहुन्छ। हजुर यहाँहरू जहाँ जस्तो सुकै व्यवस्थामा हुनुहुन्छ, स्वस्थ व्यस्त अनि खुसी रहनुहोला। सकारात्मक सोचको साथमा अगाडि बढ्नु हुन अनुरोध गर्न चाहन्छौँ। र यो अहिले बर्खाको सिजन छ होइन, धेरै समस्या निम्तिन सक्छ। यहाँहरू यात्रा गर्दै हुनुहुन्छ भने सुरक्षित ठाउँको सुरक्षित यात्रा गर्नुहोला। र जुन ठाउँमा जाने सोच बनाउनु भएको छ, प्लानिङ गर्दै हुनुहुन्छ या त बाटोमा हुनुहुन्छ होइन, त्यस ठाउँको बारेमा एकदमै मजाले जानकारी लिएर मात्रै यात्रा गर्न अनुरोध गर्न चाहन्छौँ। र आफ्नो स्वास्थ्यको एकदमै ख्याल गर्नुहोला। तपाईँको घरमा ज्येष्ठ नागरिक अपाङ्गता भएका व्यक्ति बालबालिकाहरू हुनुहुन्छ भने उहाँहरूको एकदमै ख्याल गर्नुहोला। र जो जतिजना होइन प्रकृति प्रेमी हुनुहुन्छ, एकदमै घुम्न रुचाउनुहुन्छ, उहाँहरू चाहिँ मजाले घुम्नुहोला। र सँगसँगै आफूले गरेको फोहोरको व्यवस्थापन चाहिँ आफै गर्नुहोला। अहिले धेरै ठाउँहरूमा यो सिजनमा चाहिँ होइन फुलहरू फुल्ने सिजन पनि रहेको छ। जता गयो है हरियाली हरियाली, त्यो ठाउँ घुम्न यस्तो मजा लाग्छ है। पानीको त्यो आवाज, कतिखेर पानी पर्छ, कतिखेर घाम लाग्छ होइन, छाता बोकेर हिँड्नुपर्छ होइन। मलाई चाहिँ रुझ्न एकदमै मनपर्छ, तर रुझ्नु हुँदैन, बिरामी परिन्छ। त्यस कारण यहाँहरू चाहिँ नरुझ्नुहोला यो सिजनमा भने। पानी एकदमै धेरै पिउनुपर्छ। पानी चाहिँ कस्तो खालको पिउने, उमालेर सम्भवतः होइन, उमालेर चिसो बनाएर पानी पिउनुपर्छ। अझ तराईमा चाहिँ अहिले एकदमै गर्मी छ है, केही समय त अझ तातो हावा चल्ने भनेर पनि भनेको छ। त्यस कारण एकदमै आफ्नो ख्याल गर्नुहोला। घरबाट बाहिर निस्किनै पर्ने बाध्यता छ भने मात्रै निस्किनुहोला, र पनि सुरक्षाका उपायहरू अप्नाएर उभ्नुहोला। जस्तो कि शरीर ढाक्ने कपडा लगाउनुहोला, चस्पा लगाउनुहोला होइन, पानीको बोतल छाता भयो होइन, यी कुराहरू चाहिँ मजाले राख्नुहोला। बिरामीहरू हुनुहुन्छ भने आफ्नो आफूले खानुपर्ने औषधिहरू साथमा बोकेर हिँड्न पनि अनुरोध गर्न चाहन्छौँ। र अब भने हामी कार्यक्रमको सुरुवात गीतबाट गर्छौँ, त्यसपछि यहाँहरूसँग प्रत्यक्ष कुराकानी र यहाँकै सुमधुर आवाजमा गीत सुन्ने र सुनाउनेछौँ। त्यसको लागि यहाँहरूले फोन गर्नुपर्ने हुन्छ 01-42-11-7-21-7-36 लाइन पनि हामीले खुला गरिसकेका छौँ। टेक बिसी र समीक्षा अधिकारीले भन्दै हुनुहुन्छ, बुकी फुल भिरेमा बाँकी गीतबाट सुन्नुहोला। र गीत रचना सङ्गीत रहेको छ ऋषि खड्काको।

0: हजुर, बुकी फुल भिरेमा मायालु नराख कहिले नि फिरेमा भन्दै हुनुहुन्छ टेक बिसी र समीक्षा अधिकारीले भन्दै हुनुहुन्थ्यो। यहाँले पनि आफ्नो मायालुलाई चाहिँ कहिले नि फिरेमा नराख्नु होला र नराख्ने पनि कोसिस नगर्नु होला भन्दै कोही श्रोता आइसक्नु भएको छ, उहाँलाई स्वागत गरौँ। हेलो नमस्कार। नमस्कार हजुर।
1: नमस्कार।
0: नमस्कार।
1: साजन महतो हजुर।
0: साजनजी के छ नि खबर?
1: एकदम ठिक ठाक छ नि।
0: आराम कुशल हुनुहुन्छ? खाजा खानु भयो?
1: खाजा यो कार्यक्रम सिद्धार खाने होला है, आउनु होला है हाम्रो पिज्जा चढेरले।
0: नाइ म गर्मी खाना आउँदिन आउँदिन। असस्तै ठिक हुन्छ है, त्यतिखेर आउँछु। अहिले आउँदिन है, यति गाह्रो गर्मीमा म गर्मी खाएर आइसके, खाजा सँगसँगै गर्मी पनि खाएर आइसकेको छु। अहिले चाहिँ हिजो अस्ति चाहिँ यति धेरै गर्मी थियो नि, आमामामा नि, म 15 दिन चाहिँ गर्मी खाएर है आएको हो नि त। त्यही भएर मलाई पुग्यो, अब यो वर्षको गर्मी पुग्यो, अब धेरै खानु छैन। एकदमै यो वर्षको चाहिँ 15 दिन मैले गर्मी खाएर आइसकेको छु, 15-16 दिन लगभग है, त्यो पनि नेपालको सबसे गर्मी हुने ठाउँमा बसेर आएको। अब एक्लै खानुहोस् है त खाजा र गर्मी सँगसँगै। ल अब गीततर्फ लागौँ साजनजी।
1: फुल धरे पनि काड धर्दैन, अमरे पनि तिम्रो माया मर्दैन। यति नै हजुर है।
0: हस् नमस्कार। साजन महतो हुनुहुन्थ्यो नवलपुरबाट, फेरि हामी अर्को श्रोतालाई लिन्छौँ भन्दा भन्दै आइसक्नु भएको छ, गएर पनि आइसक्नु भयो, जानेर आउने क्रम चाहिँ चलिरहन्छ होइन। फेरि स्वागत गर्छौँ। हेलो नमस्कार। नमस्कार।
2: हेलो।
0: नमस्कार हजुर।
2: नमस्ते।
0: नमस्कार। हामी चाहिँ धरानतिर

0: कामले गर्दाखेरि आएको हो, अनि त्यसले गर्दाखेरि पनि अहिले
1: भर्खर भइसक्यो क्या,
0: अब बिस्तारै अब आली टास्ने कामहरू भइरहेछ, अनि त्यही त अब बिउहरू चाहिँ अब हुर्किँदैछन्।
1: हाम्रोतिर चाहिँ सुरु भइसकेको छ लगभग लगभग, अब चाहिँ हाम्रो घरतिर दुई चार दिनमा हाम्रो घरको चाहिँ मेरो घरको रोपाइ सकिन्छ।
0: भनेपछि तपाईँहरूको त सकिने रहेछ, हाम्रो त समथिङ अब यो असारको असारको 20-22 मात्र सक्छ होला।
1: ए यसपालि चाहिँ हाम्रो छिटै हुने भयो, असार 15 नलाग्दै चाहिँ सकिने भयो क्या।
0: हाम्रोमा त्यहाँ कतिको पानी परिरहेछ नि, हाम्रोमा पनि पानी
1: चाहिँ कुलोमा चाहिँ सदाबहार पानी हुन्छ, त्यस कारण गाह्रो हुँदैन।
0: हाम्रोमा चाहिँ पानी अलिकति यसपालि निकै पानी आएको आएकोले गर्दाखेरि पनि फेरि अलिक गाह्रो गाह्रो पनि बनाइरहेछ फेरि।
1: यही त हो नि, पानी परे नि सुख छैन, नपरे नि सुख छैन है,
0: सुख छैन। हेर्नु न, पानी नपर्दा पनि यति गाह्रो भनेर भनिन्छ, पानी लगातार पर्दा पनि गाह्रो, के गर्नु मान्छे हो।
1: कपडाहरू सुकेन होइन, अब बाहिरको काम गर्न पाएन भने चाहिँ अब एकदमै गाह्रो हुन्छ होइन, किन पऱ्यो होला यति धेरै भन्ने हुन्छ होइन, परेन भने पनि सुक्खा सुक्खा भयो भनेर गाह्रो हुन्छ, के गर्ने अब
0: त्यस्तै
1: हो। यो सबै फेरि घुम्न यस्तो रमाइलो लाग्छ नि मलाई, रोशनजी जता गए पनि हरियाली हरियाली के हरियो हरियो,
0: अरूभन्दा पनि सबै ठाउँमा अहिले हरियो है,
1: एकदमै। अझ पहाडतिर जानुपर्छ होइन, पहाडहरूमा चाहिँ त्यो
0: बुकीहरू पहाडको भूभागतिर त झन् कस्तो रमाइलो नि, अब म पनि अलिकति पहाडतिरै बसिरहेको हो, त्यही भएर पनि एकदमै रमाइलो छ नि अहिले त सबै कुरा, अब डाँडा काँडाहरू हेर्दाखेरि अरूभन्दा पनि अलिकति यो कुहिरो लाग्यो भने चाहिँ अलिक त्यति खासै त्यति राम्रो छैन, कुहिरो लागेन र सफा भयो भने त अहिले त कति
1: राम्रो मजा लाग्छ कि होइन, छुट्टै आनन्द आउँछ कि, एकैछिनमा चाहिँ कुहिरो, एकैछिनमा चाहिँ पुरै क्लियर मौसम भइदिन्छ कि, अनि एकैछिनमा चाहिँ यति ठुलो पानी परिदिन्छ, फेरि सिमसिम पानी, घाम पानी के आउँछ, त्यस्तो भयो भने कस्तो रमाइलो हुन्छ। ल रोशनजी आउनुभयो, अब पनि गीत सुनौ।
0: ल हुन्छ, म छोटो एक टुक्रा यसो सुनाउँछु ल।
1: हस् हस्
0: रसैको माया बस्यो ख्याल ख्याले गर्दै म, बिरसै भयो हजुर बिछोडे हुँदामा, रसैको माया बस्यो ख्याल ख्याले गर्दै म, बिरसै भयो हजुर बिछोडे हुँदामा, भन्देऊ सैला नभनिदे अरू कसैला, नभनिदे अरू कसैला। हजुर थ्याङ्क यू।
1: हस् नमस्कार, रोशन फुलाहाङ राई हुनुहुन्थ्यो धरानबाट। अब एकजना श्रोता मित्रसँग हामी कुराकानी र उहाँकै सुमधुर आवाजमा गीत सुनेर सुनाउनेछौँ, त्यसपछि हामी यताबाट यहाँहरूलाई गीत सुनाउनेछौँ। कहाँबाटको हुनुहुन्छ? हेलो नमस्कार।
2: हजुर नमस्ते, नमस्कार, गुड आफ्टरनुन।
1: नमस्ते नमस्कार, हजुर कहाँबाटको बोल्दै हुनुहुन्छ नि?
2: भन्नु न,
1: ठ्याक्कै भन्नै सकिनँ कि,
2: भन्नु न। दार्चुलातिर त पुग्नु भयो?
1: हजुर
2: दार्चुलातिर त पुग्नु भयो,
1: अहिले चाहिँ पुगिसके। के छ नि खबर?
2: पुग्नु भएको नि,
1: अहिले चाहिँ पुगिसके। ल
2: ठिक छ, त्यसो भए
1: के छ नि खबर, खाजा भयो?
2: खाजा
1: भन्दा
2: पनि खाना
1: भर्खरै भयो भन्नुभयो, होइन आज रुसेनजीले नि ढिला ढिला भयो भन्नुभयो, तपाईँले नि ढिला ढिला भयो, किन हो नि?
2: हाम्रो त उहिलेदेखि यस्तै हेरे
1: दिदी, म त बिहानको खाना 7 बजे नै खानुपर्छ फेरि।
2: मलाई त बिहान त भोक लाग्दैन, म त दिउँसो लगभग 1-2 बजे अथवा 12-11 बजे
1: सधैँ नै त्यही हो।
2: हजुर,
1: अनि बेलुकाको खाना चाहिँ कति खेर खाने?
2: खाना चाहिँ बिहानको नास्ता चाहिँ छिटै पाकेको हुन्छ, तर म खाँदिनँ, 9-10 बजेतिर खान्छु, खाना चाहिँ मैले बेलुका 4 बजेतिर होला सायद।
1: मेनुकाजी मौसम कस्तो छ
2: अहिले? पानी परिरहेको, अघिसम्म घाम लागिरहेछ, चर्को घाम है,
1: यहाँ चाहिँ घाम छ, पानी पठाइदिनुहोस् न है यता पनि।
2: हुन्छ अब पठाइदिनु पर्ला है,
1: धेरै चाहिँ नपठाउनु नि फेरि गाह्रो हुन्छ।
2: धेरै होइन, अब लगभग 60 लिटर पानी चाहिँ पठाइदिन सक्छु होला।

0: भन्दा बढी चाहिएन रे के मेनुकाजी
1: हजुर
0: अनि घरमा सबै सन्चै हुनुहुन्छ
1: सबै सन्चै छन् तपाईँलाई हाम्रो रेडियो नेपालको के कस्तो होला हामी
0: एकदम ठिकठाक छ तपाईँको भोइस सुनेर हाम्रो राधिका दिदी कस्तो खुसी हुँदै हुनु कस्तो मिठो बोल्या भन्दै हुनुहुन्छ क्या उताबाट इसारामा मेनुकाजी गीत बजिरहँदा चाहिँ अब 4-5 मिनट किन तपाईँहरूलाई होलमा राखिदिने भनेर चाहिँ हामी फोन नउठाउँ भन्छौँ कि मैले नै उहाँलाई आग्रह गर्छु जब म यहाँ बोल्न थालेँ भने बल्ल फोन उठाउनुहोस् भनेर भन्छु त्यस कारण उठाइदिनुहुन्न है त त्यसको लागि म क्षमा चाहन्छु दुई हात 10 औँला जोडेर एकदमै क्षमा चाहन्छु है मेनुकाजी
1: होइन अब 10 औँलाई त जोड्नु पर्दैन हाम्रै लागि
0: हो कि नै अब कुर्नु भयो भने पैसा सकिन्छ नि त त्यही भएर
1: ल
0: मेनुकाजी यति मिठो आवाजमा अब गीत सुन्नलाई चाहिँ रेडियो सुनेर बस्नुहुने सम्पूर्ण श्रोताहरू एकदमै आत्तिसक्नु भएको छ उहाँलाई सुनाइदिनुहोस् एउटा गीत सुन्नुहोस् न तपाईँ आउनुहुन्छ होइन खासै गाउन त आउँदैन तर थोरै भए नि गुनगुनाउँछु तर गाउने त्यो ठाउँ पाउने नि यति मजाले गाइदिनुहुन्छ कि यहाँले
1: है बिजु मलाई त्यस्तो लाग्दैन है
0: ल सुरु गर्नुहोस्
1: तिम्रै हो म भनेको माना सुर्ती चुरोट नासिके जाड खाना देउराली भाके तिम्रो पाउमा ठेस लाग्दा मेरो दिनमा घाउ लाग्छ

0: लाग्छ आफ्नो ख्याल राखे है।
1: हजुर मेनुकाजी,
0: हजुर,
1: कस्तो मजाले माया अनि सन्देश भरिएको गीत सुनाउनु भयो क्या। चोट लाग्यो भने आफूलाई दुख्छ रे, घाउ हुन्छ रे, होइन, अनि सन्देशमूलक सुर्ती चुरोट नखानु रे, कस्तो मजाले गाउनु भयो कि। सबै कुरा एकमुष्टमा भनिसक्नु भयो, कसलाई हो नि?
0: तपाईँलाई नै हो नि,
1: होइन होला, अरू कोही होला नि,
0: हो नि हो नि,
1: कोही स्पेसल पर्सन होला नि, कोही
0: छैन छैन अहिलेसम्म त है, खोजिनु
1: होला। ल हुन्छ, सुटिन्छ है त।
0: नमस्कार,
1: बाबाई। मेनुका बिक हुनुहुन्थ्यो दार्चुलाबाट। अब हामी यताबाट गीत सङ्गीत सुनाउनेछौँ र त्यसपछि फेरि हामी प्रत्यक्ष यसै गरी रमाइलो गफगाफ गर्न त आउने नै छौँ। अहिलेलाई राख्दैछौँ मेलिना राई र अनिल फुन मगरको स्वरमा रहेको गीत राख्दैछौँ, सुनेको गजेर भन्दै हुनुहुन्छ। सचिन बैरागीको गीत रचना रहेको छ, अनिल फुन मगरको सङ्गीतमा रहेको भोकपालमा यो गीत राख्दैछौँ।

हजुर, भर्खरै सुनायौँ मेलिना राई अनिल पुन मगरको स्वरमा रहेको गीत। यारो कार्यक्रम स्वर साधना सुन्दै हुनुहुन्छ। सुन एक बयालिस एघार सात एक्काइस र सात छत्तिसको लाइन खुला गरिसकेका छौँ र फेरि हामी गीततर्फ लाग्ने कि बिदा लिने बेला भइसकेको छ भनेर भन्नुभयो। यहाँसँग धेरै कुराकानी गर्न मन थियो तर समय एकदमै कम भएको लागि आजलाई यति नै गर्नुपर्छ कार्यक्रम स्वर साधना। अर्को साता फेरि पनि यसरी नै यहाँहरूसँग रमाइलो गपगाप र यहाँहरूकै सुमधुर आवाजमा सजिएका गीत सुन्न र सुनाउन आउने नै छौँ। कार्यक्रममा सहभागिता जनाउनु हुने सम्पूर्णलाई एकदमै धेरै धेरै धन्यवाद दिन चाहन्छौँ। जो जसको फोन लागेन, फोन लागे तापनि फोन उठेन भनेर गुनासो गर्नुहुने सम्पूर्णलाई पनि एकदमै धन्यवाद दिन चाहन्छौँ। अर्को साता पक्कै पनि फोन उठ्नेछ र फोन लाग्नेछ, नरिसाइदिनुहोला र गुनासो पनि नगरिदिनुहोला भन्न चाहन्छौँ। र मेरो आवाज यहाँको रेडियो तरङ्ग मार्फत घर आँगनसम्म पुर्याएर साथ दिनु हुने प्राविधिक दिदी राधिका ओझालाई पनि एकदमै धेरैभन्दा धेरै धन्यवाद दिन चाहन्छौँ। अन्त्यमा गीत राख्दैछौँ रामकृष्ण बम मल्ल, बसन्त थापा र समीक्षा अधिकारीको स्वरमा रहेको छ भने बसन्त थापाको शब्दमा रहेको छ, रामकृष्ण बमल्लको सङ्कलनमा रहेको यो गीत राख्दैछौँ। गीतपछि केही सूचना र सन्देशहरू सुन्न सक्नुहुनेछ। ठिक तिन बजे सुन्नुहुनेछ केन्द्रीय प्रसारणबाट तिन बजेको समाचार, त्यसपछि बागमती प्रादेशिक प्रसारणबाट तिन बजेर पन्ध्र मिनटमा दनवार भाषामा समाचार सुन्नुहुनेछ। समाचारपछि कार्यक्रम बागमती सेरोफेरोको पुनः प्रसारण सुन्नुहुनेछ र सँगसँगै रेडियो नेपालका नियमित कार्यक्रमहरू आफूलाई बाइक पर्ने समयमा सुन्न सक्नुहुनेछ भन्दै म विद्या चौधरी पनि बिदा हुन्छु। हौस् त, नमस्कार।

0: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोडसम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2082 साल चैत्र मसान्तभित्र बकेउता सावा ब्याज बुझाइ कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
1: सडक सीमाभित्र कुनै पनि निर्माण कार्य गर्दा अनिवार्य रूपमा सडक विभागको पूर्व स्वीकृति लिऊ, अन्यथा 1 वर्ष कैद वा 5,000 रुपियाँसम्म जरिवाना हुने कानुनी व्यवस्था छ।
2: नेपाल सरकार, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सडक विभाग।
3: नेपाल अब पालो हाम्रा चेलीहरूको साफ महिला च्याम्पियनसिपको हरेक गोल, हरेक रोमाञ्चक पल अब सिधै तपाईँहरूको मोबाइलमा मात्र डिगो एपमा। आज नै एप स्टोर वा प्ले स्टोरबाट डिगो एप डाउनलोड गर्नुहोस् र नेपाली महिला फुटबललाई साथ दिनुहोस्। समय छ, जोस छ, अब समर्थन गर्ने पालो तपाईँको। डिगो, राष्ट्रको खेल तपाईँको हातमा। आज नै डाउनलोड गर्नुहोस्।
4: वैदेशिक रोजगारीका क्रममा परदेशमा हुँदा शारीरिक र मानसिक स्वास्थ्य सम्बन्धी कुनै पनि सल्लाह लिन परे सिधै डाक्टरहरूसँग कुराकानी गरौँ।
5: यसका लागि वीर अस्पतालमा सञ्चालित टेली मेडिसिन सेवाको सम्पर्क नम्बर 98513547001 र 98513547002 बिहान 10 बजेदेखि 6 बजेसम्म भाइबर, वाट्सएप वा इमोमा म्यासेज वा कल गर्न सकिन्छ। स्वास्थ्य सुरक्षित राखौँ, भविष्य सुरक्षित बनाऊ।
4: वैदेशिक रोजगार बोर्डको सचिवालय।
6: लौन डाक्टर साहब, मेरो श्रीमानलाई धेरै गाह्रो भएको छ।
7: के हुन्छ?
6: एकदमै धेरै, 104 डिग्री ज्वरो छ। टाउको दुख्यो मात्रै भन्नुहुन्छ, जिउ कटकटी खान्छ रे, जे खायो त्यही बान्ता गर्नुहुन्छ। हेर्नु न, छालामा डाबर पनि आएको छ।
7: तपाईँको लक्षणहरू सुन्दा त उहाँलाई डेङ्गी भएको जस्तो छ।
6: डेङ्गी कसरी लाग्छ डाक्टर साहब? डेङ्गी रोग?
7: डेङ्गी लामखुट्टेको टोकाइबाट हुने रोग हो। यसबाट बच्न लामखुट्टेको टोकाइबाट बच्नुपर्छ।
8: डेङ्गी रोगका बिरामीहरू नेपालमा केही समय यता बढिरहेकाले निम्न रोकथामका उपायहरू अपनाऊ। पुरा बाहुला भएको लुगा लगाउने, झोलभित्र मात्रै सुत्ने, घरको झ्याल ढोकामा लामखुट्टे नछिने जाली हाल्ने, घर, कार्यालय, विद्यालय र सार्वजनिक क्षेत्रमा पानी जम्न नदिने, खाल्डा खुल्डी पुर्ने र खाने पानी वा ढल चुहिएको छ भने तत्काल मर्मत गर्ने, गमलाको प्लेट, फुलदानी, कुलर आदिको पानी कम्तीमा हप्ताको एकपटक फेर्ने, पानी जम्मा गर्ने भाँडालाई लामखुट्टे छिर्न नसक्ने गरी छोप्ने, लामखुट्टे भगाउने धूप वा मलमको प्रयोग गरौँ। करेसा बारीमा जाँदा, घर बाहिर निस्किँदा वा पार्कमा जाँदा लामखुट्टेले नटोकोस् भनेर विशेष सावधानी अपनाउने गरौँ। थप जानकारीका लागि निशुल्क हटलाइन नम्बर 1115 फोन गर्नुहोस्। नेपाल सरकार, स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय, राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्र, टेकु, काठमाडौँ।

0: यो रेडियो नेपाल हो। अब बेन्जु सुवेदीबाट समाचार सुन्नुहोस्। सुरुमा प्रमुख समाचार। चितवनमा जारी राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाको बन्द सत्र केही बेरमा सुरु हुँदै नयाँ नेतृत्व चयनका लागि भोलि मतदान हुने। सम्पत्ति शुद्धिकरण सम्बन्धी अनुसन्धानका क्रममा पक्राउ पर्नुभएका एमाले नेता पौडेलसँग अनुसन्धान सुरु। र भारतको अलीगञ्ज क्षेत्र स्थित एक भवनमा आगलागी 15 जनाको मृत्यु। अब समाचार विस्तारमा। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाको चितवनको भरतपुरमा जारी पहिलो राष्ट्रिय महाधिवेशनको बन्द सत्र अब केही बेरमा नै सुरु हुँदैछ। बन्द सत्रमा पार्टीका विभिन्न निकायका प्रतिवेदनहरू प्रस्तुत गरिने र नयाँ नेतृत्व चयनको प्रक्रिया अघि बढाउने कार्यतालिका रहेको छ, जस अन्तर्गत अनुशासन आयोगको प्रतिवेदन रमाकान्त रिमालले र त्यसपछि पार्टीको वित्तीय प्रतिवेदन कोषाध्यक्ष लिमा अधिकारीले प्रस्तुत गर्ने र छलफल हुने कार्यसूची छ। त्यसै गरी पार्टी महामन्त्री कविन्द्र बुर्लाकोटीले संगठनात्मक प्रतिवेदन प्रस्तुत गर्नुहुनेछ। पार्टी केन्द्रीय समितिबाट पारित विधान संशोधन प्रस्तावलाई सहमहामन्त्री विपिन कुमार आचार्यले प्रस्तुत गर्ने र त्यसलाई अनुमोदन गर्ने तथा पार्टीको भावी दिशा निर्देश गर्ने अर्थ राजनैतिक प्रस्तावना उपसभापति डाक्टर सोडिम वाग्लेले प्रस्तुत गर्ने कार्यसूची छ। यस्तै सभापति रवि लामिछानेले राजनैतिक प्रतिवेदन पेश गर्नुहुने र प्रतिवेदनमाथि छलफल र प्रस्तुतिकरणको समय तोकिएको छ। बन्द सत्रको अन्तिम चरणमा सभापति लामिछानेले अन्तरिम व्यवस्थापन समिति गठनको घोषणा एवं आयोजक समितिले निर्वाचनको सम्पूर्ण जिम्मेवारी निर्वाचन आयोगलाई हस्तान्तरण गर्ने कार्यसूची छ। त्यसपछि निर्वाचन आयोगले निर्वाचन प्रक्रिया सम्बन्धी जानकारी र विस्तृत समय तालिका प्रकाशन गर्नेछ र त्यसपछि नेतृत्व चयनको प्रक्रिया अगाडि बढ्ने रासोपाले जनाएको छ। रासोपाका प्रवक्ता मनिष झाले व्यवस्थापकीय र प्राविधिक कमजोरीका कारण पूर्व निर्धारित कार्यसूची प्रभावित भए पनि आज बन्द सत्र टुङ्ग्याउने र भोलिसम्म सबै प्रक्रिया टुङ्ग्याउने गरी काम भइरहेको बताउनुभयो। प्रवक्ता झाले महाधिवेशनमा अनुमान गरिएभन्दा करिब 500 हाराहारीमा प्रतिनिधि संख्या बढेको जानकारी गराउनुभयो। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाको नयाँ नेतृत्व चयनका लागि भोलि बुधबार निर्वाचन हुने भएको छ। केन्द्रीय निर्वाचन आयोगका प्रमुख भुवन केसीका अनुसार आजको बन्द सत्रपछि निर्वाचनको प्रक्रिया अघि बढ्नेछ। मतदानमा विद्युतीय उपकरण उपयोग हुनेछ। महाधिवेशनमा प्रत्यक्ष सहभागी नभएका प्रवासका प्रतिनिधिका लागि रासोपाको आफ्नै एपबाट मतदान गर्ने व्यवस्था गरिनेछ। 80 विद्युतीय उपकरणबाट मतदानको तयारी भएको छ। एक सभापति र 900 केन्द्रीय सदस्य चयन गर्न मतदान हुने जानकारी प्रमुख केसीले दिनुभयो। कुनै उम्मेद्वारका प्रस्तावक र समर्थक उम्मेद्वार हुन पाउने छैनन्। चितवनको भरतपुरमा यही असार 7 गतेदेखि जारी राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो महाधिवेशनको बन्द सत्रमा आज राजनीतिक आर्थिक र साङ्गठनिक प्रतिवेदनका साथै विधान मस्यौदा प्रस्तुत गरिँदैछ। 2 आम निर्वाचनमा सहभागी भइसकेको राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशन भने पहिलो पटक गरिँदैछ। जारी महाधिवेशनले कस्तो नीति र कार्यक्रम लिन्छ भन्ने आम जिज्ञासा रहेको पाइएको छ। यसै सन्दर्भमा भरतपुरबाट संवाददाता विमल गेवालीले पठाएको यो रिपोर्ट।
1: 2 निर्वाचनमा सहभागी बनिसकेपछि पहिलो महाधिवेशन गर्ने राजनैतिक पार्टी इतिहासमा दुर्लभ भेटिन्छन्। नेपालमा राष्ट्रिय स्वतन्त्र पार्टी त्यस्तै एउटा चमत्कारिक राजनैतिक शक्ति बनेर उदाएको छ। असार 7 गतेदेखि शुरू भएको राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम चितवन महाधिवेशन 3 दिनका लागि निर्धारण गरिए पनि प्रतिनिधिहरूको संख्या र सहभागिता बेलैमा यकिन गर्न नसक्दा एक दिन पर धकलिएको अवस्थामा छ। धेरैले चासोपूर्वक हेरिरहेको यो महाधिवेशनको व्यवस्थापन र सञ्चालनमा किन जटिलता आयो भनेर मैले पार्टीका पूर्व सांसद एवं गुनासो व्यवस्थापन विभागका प्रमुख डाक्टर चन्दा कार्की भण्डारीलाई सोधेको थिएँ।
2: हाम्रो फेरि 4 वर्षको इतिहासमा पनि धेरै परिवर्तनहरू धेरै गर्नहरू आउँदै आउँदै हामी यहाँ पुगेको, जनताले विश्वास गरेको, त्यसमा एउटा सबभन्दा ठुलो कुरो यो समायोजनको कुरा पनि छ। त्यस कारण यो आजको हाम्रो आवश्यकता हो र राम्रो नियतले गरेको हो।
1: सुशासनको नारालाई जोरदार रूपमा उठाउँदै छोटो समयमा देशको ठूलो राजनीतिक शक्ति बनेको राष्ट्रिय स्वतन्त्र पार्टी सामु अनेक प्रश्नहरू छन्। यी मध्ये धेरैले सैद्धान्तिक पक्षमाथि आशंका गर्छन्। तपाईँहरूको राजनीतिक दर्शन सम्बन्धमा उठ्ने प्रश्नलाई यो महाधिवेशनले प्रश्न पार्ला त भन्ने जिज्ञासामा पार्टीका एकजना नेता गणेश पराजुली,
3: राजनीतिक दल कि बौद्धिक भनिएको समूहहरूले विचार छैन भनेर भन्दै गर्दा आज यो ऐतिहासिक महाधिवेशन मार्फत सदस्य सभापतिज्यूको राजनीतिक प्रतिवेदनले स्पष्ट पार्नेछ, विधानले स्पष्ट पार्नेछ, हामीले गत निर्वाचनमा सार्वजनिक गरेका 100 का वाचापत्रले 5 करार बुझाउँ भए करानामाले सरकारले अहिले जुन सय बुदामा कार्यदेश बनाएर काम गरिरहेको छ, यी सबै कुराले प्रश्न पारेको छ।
1: उद्घाटन सत्रका बेला शीर्ष नेतृत्वले आफ्नो पार्टी संविधानले निर्दिष्ट गरेको मार्गबाट दायाँ बायाँ नगरी विधिसम्मत ढंगबाट अघि बढ्ने प्रस्तुति दिएको सन्दर्भमा लोकतान्त्रिक विधिलाई व्यावहारिकता दिन हरेक चुनौती चिर्न सक्षम रहेको सन्देश यो महाधिवेशन मार्फत दिन खोजिएको जिकिर गर्नुहुन्छ पार्टीका सहमहामन्त्री विपिन आचार्य।
3: लङ जर्नी भएको कारणले हिजोभन्दा आजभन्दा भोलि क्लारिटी हुने स्वाभाविक प्रक्रिया पनि हो। पार्टीको विधानमा हुने क्लारिटीका कुराहरू होला, अथवा पार्टीको वैचारिक मूल्य मान्यताका कुराहरू होला, पार्टी कसरी सञ्चालन गर्नुपर्छ, पार्टीको आधार स्तम्भहरू के हुन्छ, कस्तो विधिमा चाहिँ यो पार्टी चल्न चाहन्छ।
1: लामो राजनीतिक संघर्ष र बलिदानको इतिहास बोकेका राजनीतिक दलहरूको शासन शैलीको कट्टर विरोध गर्दै सुशासनको पक्षपाती बनेर छोटो समयमा ठूलो शक्ति बनेको राष्ट्रिय स्वतन्त्र पार्टी समक्ष एकल सत्ताको सहज संसदीय संख्या जति सजिलो छ त्यत्तिकै गाह्रो प्राप्त जनसमर्थन जोगाउनुमा पनि छ। पहिलो महाधिवेशनको सुरक्षित अवतरणले दिइने सन्देश अब छिट्टै छर्लङ्ग हुनेछ। विमल गेवाली, रेडियो नेपाल, भरतपुर।
0: सम्पत्ति शुद्धिकरण सम्बन्धी अनुसन्धानका क्रममा हिजो पक्राउ पर्नुभएका नेकपा एमालेका उपाध्यक्ष तथा पूर्व अर्थमन्त्री विष्णु पौडेलको सम्पत्तिको शंकास्पद स्रोतबारे प्रहरीले अनुसन्धान शुरू गरेको छ। पौडेलको शेयर कारोबार तथा सम्पत्तिको शंकास्पद स्रोतबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। हिजो साँझ सुर्खेतको वीरेन्द्रनगरस्थित शुभ होटलबाट पक्राउ पर्नुभएका पौडेललाई आज काठमाडौँ ल्याइएको हो। राष्ट्रिय सभाको विकास आर्थिक मामिला तथा सुशासन समितिले सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धी विशेष व्यवस्था अध्यादेश जारीपछि शिक्षा तथा खेलकुद मन्त्रालय मार्फतका निकायहरूका पदाधिकारी नियुक्तिका सम्बन्धमा मन्त्रालयसँग छलफल गरेको छ। समितिको आज बसेको बैठकमा मन्त्रालयका सचिव चुडामणि पौडेलले विभिन्न विश्वविद्यालयहरू आयोग परिषद तथा बोर्डमा पदाधिकारी नियुक्ति प्रक्रियाका लागि तीव्र रूपमा काम भइरहेको जानकारी गराउनुभयो। सचिव पौडेलले त्रिभुवन विश्वविद्यालयको उपकुलपतिका लागि हाल अन्तर्वार्ता भइरहेको, चिकित्सा शिक्षा आयोगका लागि मन्त्रालयले सबै छनौट प्रक्रिया पूरा गरेर नियुक्तिका लागि मन्त्री परिषदमा सिफारिस गरेको र संस्कृत विश्वविद्यालय, काठमाडौँ विश्वविद्यालय लगायतका लागि पनि छनौट प्रक्रिया अन्तिम चरणमा पुगेको जानकारी दिनुभयो। उहाँका अनुसार असार महिनाभित्रै अध्यादेशले पदमुक्त गरेका मन्त्रालय अन्तर्गतका सबै निकायमा पदाधिकारी नियुक्ति भइसक्नेछन्। बैठकमा सांसदहरूले सरकारले पुराना र अनुभवी व्यक्तिहरू हटाएर आफ्ना मान्छेहरू राख्न चाहेको आरोप लगाउनुभयो। प्राज्ञिक क्षेत्रको नेतृत्व गर्ने व्यक्ति युवा मात्रै नभई अनुभवी पनि हुनुपर्ने भन्दै सांसदहरूले सर्च कमिटीले सिफारिस गरेकाहरूले मुलुकको उच्च शिक्षामा सुधार गर्न नसक्ने बताउनुभयो। कास्कीको पोखरा 26 स्थित अमर ज्योति माध्यमिक विद्यालयको सार्वजनिक जग्गा अनियमित रूपमा व्यक्तिको नाममा दर्ता गराएको प्रकरणमा विशेष अदालतले 6 जनालाई दोषी ठहर गर्दै कैद र जरिवानाको सजाय सुनाएको छ। विशेष अदालतको सोमबारको फैसला अनुसार कास्की मालपोत कार्यालयका तत्कालीन प्रमुख रामचन्द्र अधिकारी, भूमि आयोगका तत्कालीन अध्यक्ष गंगा प्रसाद पोखरेल, सदस्यहरू आश बहादुर गुरुङ, उमा कुमारी थापा, सोम कुमारी नेपाली तथा नक्कली सुकुम्बासीका रूपमा प्रस्तुत भएका भीम बहादुर विकलाई जनै 6 महिना कैद र 30,000 रुपियाँ जरिवाना हुने ठहर गरिएको हो। अदालतले विद्यालयको करिब 3 रोपनी 3 आना जग्गा कृति कागजातको आधारमा हक हस्तान्तरण गरिएको निष्कर्ष निकालेको छ। वन्यजन्तुको आक्रमणबाट अभिभावक गुमाएका मानव वन्यजन्तु द्वन्द प्रभावित परिवारका विद्यार्थीलाई आज छात्रवृत्ति प्रदान गरिएको छ। कृषि वन तथा पर्यावरण मन्त्री गीता चौधरीले निकुञ्ज कार्यालयमा आयोजित कार्यक्रममा प्रभावित परिवारका छात्र छात्रालाई जनै 10,000 रुपियाँका दरले छात्रवृत्ति रकम हस्तान्तरण गर्नुभएको हो। विभिन्न समयमा बाघ, भालु, गैंडा तथा हात्तीको आक्रमणमा परि अभिभावक गुमाएका कक्षा 1-12 अध्ययनरत विद्यार्थीलाई उक्त आर्थिक सहयोग प्रदान गरिएको हो। गुणस्तरीय शिक्षा, स्वास्थ्य सुविधा, रोजगारी लगायतका कारण मानिसहरू पछिल्लो समय पहाड़बाट तराई र गाउँबाट सहर बसाई सर्दा गाउँहरू खाली हुँदै गइरहेका छन्। उच्च बसाई सराईका कारण सुदूरपश्चिमका पहाड़ी क्षेत्रहरू खाली हुँदै जाने र रोजगारीको सिलसिलामा युवाहरू विदेश पलायन हुँदा स्थानीय तहहरूलाई नीति तथा कार्यक्रम र बजेटमा समेत घट्दो जनसङ्ख्या चुनौती बनेको छ। डडेलधुराबाट संवाददाता दिपेन्द्र अवस्थीको यो रिपोर्ट।
4: सुदूरपश्चिमका पहाडी क्षेत्रहरू दैनिक खाली हुँदै गइरहेका छन्। बढ्दो उच्च बसाई सराईका कारण वर्षेनी जनसङ्ख्या घट्दो क्रममा छ। अहिले स्थानीय तहहरूले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट ल्याउन थालेका छन्। तर घट्दो जनसङ्ख्या भने निकै नै चुनौतीको विषय बनिरहेको छ। स्थानीय टिका कैनी,
5: कोही वैदेशिक रोजगारमा बम्बई छन्, कोही मद्रास छन्, कोही बेङ्गलोर छन्, तराई जाने पनि ठुलो चाप छ। गाउँमा मान्छे मर्यो भनेपछि पनि मालामा हुने परिस्थिति छैन।
4: भएको जनसङ्ख्या र जनशक्तिलाई रोक्न स्थानीय तहहरूले विभिन्न नीति तथा कार्य योजना ल्याएको भए पनि अपेक्षित रूपमा बढ्दो बसाई सराईलाई रोक्न निकै नै चुनौती छ। वैदेशिक रोजगार प्रतिको बढ्दो आकर्षण, सेवा सुविधाहरूको अभाव तथा स्वरोजगार, शिक्षा, स्वास्थ्य सेवा गुणस्तरीय नहुँदा पहाड छोड्दै तराई तथा सहर बजारतिर बसाई सराई भइरहेको बताउनुहुन्छ नवदुर्गा गाउँपालिका वडा नम्बर 2 का अध्यक्ष दिलबहादुर विष्ट।
6: खेतीयोग्य जमिनहरू पुरा बाँझो, गाउँ बस्तीहरू पनि ठुल्ठुला घरहरू छ, सबै बाँझो देखिने अवस्था छ। एउटा गाउँमा 2-4 परिवारहरू मात्रै देखिने गरेको र राम्रो शिक्षा पाउने भन्ने लय लयका कारणले पनि गाउँबाट माइग्रेसन भएर सहरतिर जाने क्रम चाहिँ बढ्दो छ।
4: अहिले प्राय जसो गाउँहरूमा पुरुषहरू पलायन हुँदा महिला र ससाना बालबालिका मात्र गाउँमा भेटिने हुँदा योजनाको काममा समेत पुरुषहरू खोज्न मुस्किल हुने गरेको धनादेवी राउतको अनुभव छ।
7: कुनै योजनाको काम गर्दा पनि अहिले पुरुष एउटा सदस्यमा बस्नलाई पनि खोज्न पनि धौधौ भइरहेछ भने मलाई पनि महिला जानुपर्ने या मान्छे नपुगेर पुरा गाडीको खर्च तिर्नुपर्ने अवस्था छ अहिले जम्मै खेत बजार बसिसके।
4: स्थानीय तहहरूले कृषि शिक्षा लगायतका क्षेत्रमा योजना ल्याएको भए पनि बढ्दो बसाई सराई रोक्न भने निकै नै चुनौती छ। डडेलधुराको गन्यापधुरा गाउँपालिकाले आगामी आर्थिक वर्ष 2083-84 अन्य पालिकाबाट बसाई सरी आउनेहरूलाई जग्गा खरिद तथा घर निर्माणका लागि सहुलियत कार्यक्रम ल्याएको छ। गन्यापधुरा गाउँपालिका अध्यक्ष इन्द्र बहादुर कार्की,
8: हामीले उहाँहरूलाई घर बनाउँदाखेरि पनि 50,000 भन्दा माथिको हामीले कानुन बनाउँदैछौँ, उहाँहरूलाई थप इन्सेन्टिभ दिएर।
4: यसरी संघ सरकार, सुदूरपश्चिम प्रदेश सरकार तथा स्थानीय सरकारको ठोस योजना नहुँदा जनशक्ति पलायन ठूलो समस्याका रूपमा रहने देखिन्छ। दिपेन्द्र अवस्थी, रेडियो नेपाल, डडेलधुरा।
9: हेलो,
10: के गर्दैछौ?
9: हाम्रो बिहेको सपिङको लागि आएको नि बाबा मम्मीसँग।
10: ए हो र, अनि मेरो लागि के किन्दैछौ?
9: बाबा मम्मी यति हुनुहुन्छ के सोच्नुहुन्छ होला उहाँले। मलाई त कस्तो लाज लाग्छ, भरे राति बोलौँ न ल। मेरो हुनेवाला श्रीमानज्यूलाई यति पनि थाहा छैन कि क्या हो? एनटिसीको अनलिमिटेड नाइट भोइस प्याक राति 10 बजेदेखि बिहान 6 बजेसम्म।
11: अब रात तपाईँको नेपाल टेलिकम, राष्ट्रको संचार।
0: विज्ञापनपछि अब बाँकी समाचार। झापाको गौरीगञ्जमा चट्याङ लागेर एक युवकको मृत्यु भएको छ। मृत्यु हुनेमा भोजपुर जिल्ला आमचोक गाउँपालिका 9 धुम्बाना जोगेपा थरटोल निवासी 30 वर्षीय बलबहादुर श्रेष्ठ रहेका जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। आज बिहान खेतबारीमा काम गरिरहेका बेला परेको चट्याङ लागेर उहाँको घटनास्थलमै मृत्यु भएको हो। अब अन्तर्राष्ट्रिय समाचार। भारतको उत्तर प्रदेश स्थित लखनऊको अलीगञ्ज क्षेत्र स्थित एक भवनमा आगलागी हुँदा 15 जनाको मृत्यु भएको छ। आगलागीको घटना अनुसन्धानका लागि प्रहरीले 4 जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेहरू उक्त भवनका संयुक्त मालिक रहेका भारतीय सञ्चार माध्यमहरूले जनाएका छन्। प्रारम्भिक अनुसन्धानमा उक्त भवनलाई आवासीय प्रयोजनका लागि स्वीकृति दिइएको भए पनि गैर कानूनी रूपमा व्यावसायिक प्रयोजनमा प्रयोग गरिएको आरोप लागेको छ। अलीगञ्ज क्षेत्रका सहायक प्रहरी आयुक्त शशी प्रकाश मिश्रले आरोपहरूको विस्तृत अनुसन्धान भइरहेको र दोषीमाथि कानून अनुसार कारवाही गरिने बताउनु भएको छ। अमेरिका इरान युद्ध अन्त्य गर्ने उद्देश्यले स्विजरल्याण्डमा सम्पन्न वार्तापछि इरानले रणनीतिक रूपमा अत्यन्त महत्त्वपूर्ण मानिने हर्मुज जल क्षेत्र आफ्नो प्रशासनिक नियन्त्रणमा रहने घोषणा गरेको छ। इरानका प्रमुख वार्ताकार तथा सांसद अध्यक्ष मोहम्मद बागेर घालिबाफले युद्ध अघि जस्तो अवस्था अब कहिल्यै नफर्कने र अन्तर्राष्ट्रिय कानून अनुसार हर्मुज इरानद्वारा नै प्रशासित हुने दावी गर्नुभयो। उहाँले हर्मुज जल क्षेत्र, लेबनानको अवस्था, इरानी तेलमा दिइने छुट तथा रुख गरिएका सम्पत्ति फुकुवाका विषयमा महत्त्वपूर्ण प्रगति भएको पनि जानकारी दिनुभयो। अब खेलकुद। फिफा विश्वकप फुटबल प्रतियोगिता अन्तर्गत आज बिहान सम्पन्न खेलमा अल्जेरियाले जोर्डनलाई 2-1 अन्तरले पराजित गरेको छ। प्रतियोगिता अन्तर्गत आज बिहान भएको अर्को खेलमा नर्वेले सेनेगललाई 3-2 अन्तरले हराउँदै विश्वकपको नकआउट चरण प्रवेश गरेको छ। आज बिहानै सम्पन्न अर्को खेलमा फ्रान्सले इराकलाई 3-0 हराउँदै फिफा विश्वकप 2026 नकआउट चरणमा प्रवेश गरेको छ। अब मौसम। जल तथा मौसम विज्ञान विभागले नेपालमा मनसुन प्रवेश भए पनि तराईमा तातो लहरको जोखिम कायमै रहने जनाउ दिएको छ। लुम्बिनी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा वर्षाको सम्भावना रहे पनि तराईका एक दुई स्थानमा तातो लहरको जोखिम कायमै रहने विभागले जनाएको छ। सुदूरपश्चिम प्रदेशको तराई क्षेत्रमा पनि तातो लहर चल्न सक्ने सम्भावना छ। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। चितवनमा जारी राष्ट्रिय स्वतन्त्र पार्टी रासपाको बन्द सत्र सुरु हुँदै नयाँ नेतृत्व चयनका लागि भोलि मतदान हुने। सम्पत्ति शुद्धिकरण सम्बन्धी अनुसन्धानका क्रममा पक्राउ पर्नुभएका एमाले नेता पौडेलसँग अनुसन्धान सुरु र भारतको अलीगञ्ज क्षेत्र स्थित एक भवनमा आगलागी 15 जनाको मृत्यु। रेडियो नेपालबाट दिउँसो 3 बजेको समाचार सकियो। समाचारको अर्को बुलेटिन 4 बजे सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।

0: ई रेडियो नेपाल हो। अब सरस्वती राई दनवारकबाट दनवारी भाषा समाचार सुन। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाक नयाँ नेतृत्व छानेले आइलार कानु बुधबार निर्वाचन अखलाको निर्वाचन तालिका सार्वजनिक गर्ला तयारी गरिरहेलिक। केन्द्रीय निर्वाचन आयोगक मुख्य भुवन केसी अनुसार आज बन्द सत्र पछि निर्वाचनक प्रक्रिया आगु बढ्छिक। आगु दिन खनि 2 बजे बन्द सत्र सुरु भइरहेलिक भने इसे 6 बजेको 45 मिनट पछि सिद्ध छिक। भोटमा बत्तिक बाटे चलार मेसिन वा अनलाइन चाला छिक। महाधिवेशनमा सिधा सहभागी नयकल प्रवासक प्रतिनिधिक लागि रासोपाक आफ्नै एपकबाट भोट गर्ला व्यवस्था गर्दिर छ। 80 वटा मेसिनकबाट भोटक तयारी भइरहेलिक। एकता सभापति तसु 79 जना केन्द्रीय सदस्य छानेलाई भोट गर्ला जानकारी मुख्य केसी दिलर छ भने कुनु उम्मेद्वारक प्रस्तावक तसु समर्थक उम्मेद्वार खै नै पाइछ। सरकारी अध्यादेश प्रतिस्थापनक 4 विधेयक संसदमा दर्ता गरिरहेलिक। असार 5 गते संघीय संसदक 2 सदनकबाट स्वीकृत 4 अध्यादेश अनुसारक प्रतिस्थापन विधेयक सरकारी प्रतिनिधि सभामा दर्ता गर्ल हो। संवैधानिक व्यवस्था अनुसार असार 26 गतेसम्म विधेयक 2 सदनकबाट पारितखीको प्रमाणीकरण भइसिद्या पर्छ। अध्यादेश स्वीकृत प्रक्रियामा अख्ल अवेरक कारण प्रतिस्थापन विधेयकमा समय सीमाक चाप परेको। अब 18 दिनमा विधेयक 2 सदनकबाट प्रमाणित तसु प्रमाणीकरण प्रक्रिया पूरा अखै पार्छिक। प्रतिनिधि सभा सचिवालयमा प्रधानमन्त्री बालेन्द्र शाहकबाट सार्वजनिक खरिद 2 संशोधन विधेयक दर्ता भइरहेलिक। यसनिकै अर्थमन्त्री डाक्टर स्वर्णिम बुवागलेकबाट सम्पत्ति शुद्धिकरण निवारण 3 संशोधन विधेयक तसु भूमि व्यवस्था सहकारी संघीय मामिला तसु सामान्य प्रशासन मन्त्री प्रतिभा रावलकबाट सहकारी 1 संशोधन विधेयक दर्ता भइरहेलिक। स्वास्थ्य तसु खाद्य स्वच्छता मन्त्री निशा मेहताकबाट स्वास्थ्य विज्ञान प्रतिष्ठानबारे किछु नेपाल ऐनलाई संशोधन गरेलै बन्ला विधेयक दर्ता हकल हो। सम्पत्ति शुद्धिकरण तसु आतंककारी बेहोरामा वित्तीय लगानी मामिला दिठालार अन्तर्राष्ट्रिय निगरानी संस्था वित्तीय कारवाही कार्यदलले नेपाललाई अझै ग्रे लिस्ट माने धरिरहेलिक। नेपालले सुधारक प्रयास गरी धर्नु पनि उसे अझै नै पुग्ल बास्ती एफएटिएफए ग्रे लिस्ट वा दिठालार सूचीमा धर्ल हो। एफएटिएफए ईए असार 5 गते सार्वजनिक करल निर्णयमा नेपालले रणनीतिक सुधारक प्रयास थालै पर्ला तसु स्पष्ट काम योजना बनाएको काम व्यवहारमा करे पर्ला जनाल रहेछ। एफएटिएफए नेपालक सन्दर्भमा जारी गर्ल टिप्पणीमा 6 वटा मुख्य विषयवस्तुमा सुधार गरेलै सुझाव दिल रहेछ। सम्पत्ति शुद्धिकरण निवारणबारे कानुन मामलामा चुक्ते नेपाल विक्रमसम्म 2081 फागुनमा खैर सूचीमा धर्ल रहे। उएपछि नेपालले एफएटिएफ तसु एसिया पेसिफिक ग्रुप एपिजीसँगै इच्छीमा बर्के राजनीतिक कट्टरता जनाल रहे। मुख्य सचिव सुमन राज अर्यालले सार्वजनिक सेवा प्रवाहलाई सोलारी पानालाई सेव्य राष्ट्र सेवक कर्मचारी इमान्दारी सो काम गरे पर्लामा जोड दिल र नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानकबाट नेपाल सरकारक नयाँ नियुक्त राजपत्राङ्कित 3 तहक शाखा अधिकृतक 40 आधारभूत प्रशिक्षण कार्यक्रमक सिद्धल भेलामा उही स्वार्थ केन्द्रित नैहीको राष्ट्र सेवामा आफ्नेले सुम्पेले अनुरोध गर्ल रहेस। पदक जिम्मेवारी ओस्निखे धर्ती मानुषक उत्तरदायित्व निभ्या पर्लामा जोड दिती मुख्य सचिव अर्याले कर्मचारीलग जिम्मेवार तसु सेवामुखी हखै पर्लार बाजिरेलग। काठमाडौँ उपत्यकामा चालालार सार्वजनिक सेवा मोटर गाडीलाई थप जोगलार व्यवस्थित तसु यात्रु अनुसारक बनालार उद्देश्य प्रविधि चालालारमा जोड दिल रहेछ। अख्निसम्म काठमाडौँ उपत्यकामा 3303 वटा सार्वजनिक सेवा मोटर गाडीमा ड्यास क्यामेरा सिसी क्यामेरा तसु जिपिएस प्रणाली जोड्ल काठमाडौँ उपत्यका ट्राफिक पुलिस कार्यालय जानकारी दिल रहेछ। उपत्यकामा चालाला सार्वजनिक यातायातक मोटर गाडीमा यात्रु जोगियाले सवारी व्यवस्थापन गरेलै तसु डिठालार सोलारी बनालाई ड्यास क्यामेरा सिसी क्यामेरा तसु जिपिएस प्रणाली अनिवार्य रूपमा जोडे पर्ला व्यवस्था लागू भइरहेलिक। काठमाडौँ उपत्यका ट्राफिक पुलिस कार्यालय मुख्य तसु एसएसपी सुरेश प्रसाद काफले सार्वजनिक यातायातमा अख्लार यात्रु उपर कर्लार नै राम्रो व्यवहार धेरै भाडा लिलार मोटर गाडी चालालार अवस्था सहित विषय डिठालारमा तसु रोकेले क्यामेरा तसु जिपिएस सिस्टम सोलारी अख्लार बाजल रहेस। सरकारी स्थानीय तहमा खटाला मुख्य प्रशासकीय अधिकृतले हाजिर नै कार्यान्वयनमा स्थानीय तह खाता रोक्का गरै पर्लामा कानुनी व्यवस्था गर्ला तयारी गरिरहेलिक। सरकारले स्थानीय तह काम तसु कारवाही गरेले खटाल मुख्य प्रशासकीय अधिकृतले हाजिर नेकाराको मन्त्रालयमै फिर्ता पठाल बारे मन्त्रालय सिफारिसमा अर्थ मन्त्रालय ओनक गाउँपालिका तसु नगरपालिका खाता रोक्का करे पर्लाको कानुनी व्यवस्था लागि प्रस्ताव गर्ल हो। बित्ल किछु वर्ष सोको मन्त्रालय स्थानीय तहमा खटाला कटका मुख्य प्रशासकीय अधिकृतलाई हाजिर नेकाराको फेरि मन्त्रालयमा फिर्ता कार्यालय बेहोरा बढ्दै जैनेसो हाजिर नेकारालार स्थानीय तहलाई कानुनी घेरा सङ्ख्यामा बानीलाई एनक व्यवस्था प्रस्ताव गर्ल हो। भूमि व्यवस्था सहकारी सङ्घीय मामिला तसु सामान्य प्रशासन मन्त्रालय उपसचिव दीपक ढकाले कटका स्थानीय तह एनक बेहोरा करै थाल्नेछु अन्य संशोधन करीको अनुदान रोक्का करै पर्ला व्यवस्था प्रस्ताव गर्ल बाजिरै लग। सरकारी मेडिकल शिक्षामा पढेले विदेशी विद्यार्थी कोटा बढालार तयारी गरिरहेक आज संघीय संसद राष्ट्रिय सभाभित्र विकास आर्थिक मामिला तसु सुशासन समिति बैठकमा साराती शिक्षा सचिव चुनामणि पौडेलले उसे जानकारी कराल हो। उही मेडिकल शिक्षा पढेले नेपालमा आए चाहलार विदेशी विद्यार्थी सेवी भन्दा धेरै तानन्जैल हकेको ओलखक लागि कोटा थप गर्ला नीतिगत निर्णय लिलार तयारीमा रहल स्पष्ट पार्थी नेपालक विश्वविद्यालयमा पढेले आइलार विद्यार्थी लागि स्टुडेन्ट भिसामा सहजीकरण कर्लार विषयमा पनि गृह मन्त्रालय सँगै कुरो भइदर्ल बाजिरे लग। बागमती प्रदेश सरकारले समस्यामा रहल सहकारी व्यवस्थापन तसो बचत कर्ला र हित जोगालार भइरहेक सरकारले आर्थिक वर्ष 2083-84 बजेटमा समस्यामा रहल सहकारी व्यवस्थापन तसो बचत कर्ला र हित जोगालार कार्यक्रम आगुसार्ल हो। सहकारी संस्थालक डिठाल छानबिन कर्ल तसो वित्तीय अनुशासनक लागि बजेट व्यवस्था कर्ल आर्थिक मामिला तसो योजना मन्त्री प्रभात तामाङे बाजिरे लग। उही बाढी पैरा तसो डुबाने प्रभाव पार्ल ठाउँमा बाँध बनालार विपद स्वयंसेवक खटालार तसो विपद बीमा कार्यक्रम चलालार कार्यक्रम कर्लार समेत बाजिरे लग। विश्व सम्पदा सूचीमा सूचीकृत काठमाडौँ उपत्यका मुख्य सम्पदा जग्गा भनाभन समस्या समाधान कार्यालय महालेखा परीक्षक कार्यालय निर्देशन दिल रचिक। विश्व सम्पदा सूचीमा सूचीकृत पशुपतिनाथ बौद्धनाथ स्तूपा तसु स्वयम्भूनाथ गुठी संस्थान अंश उय सङ्घिक सम्पदामा रहल कोष तसु समिति बीच जग्गा स्वामित्व भनाभन रहल महालेखा परीक्षक कार्यालय सार्वजनिक कर्ल महालेखा परीक्षक 63 प्रतिवेदनक कामक लेखा परीक्षण खण्डमा उल्लेख रचिक। गुठी संस्थान ऐन प्राचीन स्मारक संरक्षण ऐन तसु उय सङ्घिक क्षेत्र विकास समिति ऐन नियमबीच सजिलोपन आनीको जिउटे तसु नै रहल सम्पदा स्वामित्व टोकीको ओखले जोग्याले तसु व्यवस्थापनलाई सोलारी बनाले महालेखा परीक्षक प्रतिवेदनले निर्देशन दिल हो। संस्थाने काठमाडौँमा 1282 भक्तपुरमा 309 तसु ललितपुरमा 422 समेत उपत्यकाभित्र 2013 नैदेखला सम्पदाभित्र रहल जात्रा पर्व तसु पूजापाठ चालालार गुठिक आमदानीबाट कर्लार गर्छिक। झापा गौरीगञ्जमा आज बिहानी चट्याङ लागेको एकजना ज्यान जैरी लेख। आज बिहानी खेतमा आली खन्ते खनी चट्याङ लागेको भोजपुरक आमचोक 9 घरखल अख्नी गौरीगञ्ज 3 सयपत्री टोल बस्ला 30 वर्षक बलबहादुर श्रेष्ठक ज्यान जैल जिल्ला पुलिस कार्यालय झापाक सूचना अधिकारी रञ्जन अवाले जानकारी दिल रछात। पानी तसु मौसम विज्ञान विभागले नेपालमा मनसुन छिर्नु पनि तराईमा ढिपटोक लहर खतरा ओस्निकी रहलार जनाल रचेक। लुम्बिनी प्रदेशक पहाडी तसु हिमाली भागमा पानी परे पार्ला रहनु पनि तराई एक दुई ठाउँमा ढिपटोक लहर खतरा ओस्निकी रहल विभागले सुदूरपश्चिम प्रदेशक तराईमा पनि ढिपटोक लहर चले पार्छिक बाजिरेलिक। वीरेन्द्रनगर घोराही तसु भैरहवा सहित तराईमा ढिप्टो दिन रहलार तसु पोखरा काठमाडौँ ओखलढुङ्गा धनकुटा विराटनगर धरान जिरी तसु ताप्लेजुङ सहित ठाउँमा गड्याङ गुडुङ चट्याङ सहित मनमनेक पानी परे पार्लार जनाल रचिक। यसनिकै पोखरा ओखलढुङ्गा धनकुटा विराटनगर तसु ताप्लेजुङमा पानी परे पार्लार विभागले पहिला अनुमान गरिरहेक। विभागक मौसमविद सञ्जीव अधिकारी आज देशक धेरैजसो प्रदेशमा हिमाली तसु पहाडी भागमा गड्याङ गुडुङ चट्याङ सहित मनमनेक पानी परे पार्लार तसु कोशी बागमती गण्डकी तसु लुम्बिनी प्रदेशक धेरै ठाउँमा पानी परे पार्लार बाजिरहेक। यी कारण विभागले एकरक प्रभाव पर्ला ठाउँ बासिन्दालाई चैलार होसियारी अपनाएलाई अनुरोध सुरा गरिरहेक। आजुले तनवारी भाषा समाचार सिद्धिलिक हस्त सेवा ढोकरिनु।
1: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल
2: राष्ट्रिय रेडियो राष्ट्रको संचार।

0: नमस्कार। सार्वजनिक सेवा प्रसारण रेडियो नेपालको बागमती प्रादेशिक प्रसारणबाट प्रस्तुत हुने कार्यक्रम बागमती सेरोफेरोका साथमा आज पनि म कार्यक्रम प्रस्तुता कल्पना बास्तोला उपस्थित भइसकेकी छु। कार्यक्रममा तपाईँहरू सम्पूर्णलाई स्वागत छ। रेडियो नेपालको उत्पादन कार्यक्रम बागमती सेरोफेरो तपाईँहरूले एफएम 98, 100 र 103 मेगाहर्जमा तथा इन्टरनेटमा रेडियो नेपाल अनलाइन .com र radionepal.gov.np साथै रेडियो नेपालको मोबाइल एपबाट आफ्नो जुनसुकै अनुकूलको समयमा सुन्न सक्नुहुनेछ। यो कार्यक्रम हरेक हप्ताको मङ्गलबार दिउँसो 3 बजेको समाचारपछि यसै समयमा प्रसारण हुने गर्दछ। कार्यक्रममा हामी बागमती प्रदेशभित्रका विकासका गतिविधि, शिक्षा क्षेत्रका गतिविधि, कला र संस्कृतिका गतिविधि र आम नागरिकका चासोका विषयवस्तुहरूलाई प्रस्तुत गर्ने गरेका छौँ। आजको कार्यक्रममा हामीले उठाएका छौँ प्रहरी र नागरिक बीचको सम्बन्धका कुरा। प्रहरी हाम्रो सुरक्षाका लागि हो, तर के सबै नागरिकले प्रहरीलाई आफ्नो साथीकै रूपमा महसुस गर्न सकेका छन् त? यसै विषयमा आजको कार्यक्रममा हामीले एकजना समाजसेवी, महिला समाजसेवी हुनुहुन्छ मिना पौडेल, उहाँसँग प्रहरी र नागरिक बीचको सम्बन्धका विषयमा उहाँले राख्नुभएको विचारलाई कार्यक्रममा प्रस्तुत गर्नेछौँ। त्यसै गरी आजको कार्यक्रममा एकजना युवा साथीको विचारलाई पनि हामीले प्रस्तुत गर्नेछौँ। यसका साथै आज हामीले समानताका लागि चेतना समाज नेपालका अध्यक्ष, जसले चाहिँ समाजमा विभिन्न चेतनामूलक कार्यक्रमहरू लगेर समाजलाई सुसज्जित गराइरहनु भएका एकजना पात्र हुनुहुन्छ प्रदीप सोप, उहाँसँग गरेको कुराकानीलाई कार्यक्रममा प्रस्तुत गर्नेछौँ। त्यसै गरी कार्यक्रममा हामीले आज कुराकानी गर्नेछौँ नेपाल प्रहरी प्रधान कार्यालय केन्द्रीय प्रवक्ता हुनुहुन्छ उहाँ अभि नारायण काफले, उहाँसँग आज हामी कुराकानी गर्नेछौँ। मिना पौडेलको विचारलाई आजको कार्यक्रमको सुरुमा सुनौ है त।
1: म चाहिँ मिना पौडेल, अलिकति डर भावना पनि बढी छ। प्रहरी मेरो साथी हो भन्ने कुरा चाहिँ उहाँहरूले ककसलाई पुग्ने गरी चलाउनु भएको छ, त ककसको भाषा जस्तो भाषा अनि क्षेत्र त्यो ओगट्ने गरी चाहिँ उहाँहरूले कतिको निर्माण गर्नु भएको छ, त्यो इन्फर्मेसनहरू कसरी सेयर गर्नुभएको छ भन्ने कुरा सबैमा सेयर भएछ जस्तो मलाई लाग्दैन कि। कति कुराहरू चाहिँ अब उहाँहरूको लिमिटेसन पनि होला, अनि त्यसले गर्दाखेरि पनि सबै सामु चाहिँ पुगेको छैन कति कुराहरू चाहिँ। अनि कतिलाई चाहिँ अब प्रहरी देख्ने बित्तिकै पहिलादेखि एउटा हाउकुची जस्तो उसले चाहिँ चुस्छ अरे अथवा यसरी लान्छ अरे अनि हकार छ भन्ने त्यो खालको भावना हुन्छ नि मान्छेलाई, त्यस्तो भएको कारणले गर्दाखेरि धेरै अलि अगाडि कति अलि डराउने पनि हुन्छ भन्ने केही केही चाहिँ अब प्रहरी मेरो साथी भन्छ। तर साथी नै चाहिँ कसरी हुन्छ त ऊ यसरी दमन गरिरहेको हुन्छ भन्ने कुराहरू पनि गरिराख्या हुन्छ के। अब अस्ति हाम्रो त्यो बुटलमा पनि अलिकति गर्छौँ चाहिँ भन्ने, तर अब अलिक त्यो सेन्सिटिभिटी चाहिँ नयाँ आएको त्यो प्रहरीहरू हुन सक्छ, त्यसलाई चाहिँ अलिकति गाह्रो अलि उहाँहरूलाई सेन्सिटिभिटी नभएको हो कि अलि माथिबाट चाहिँ त्यो तल्लो साथी भन्नु पर्ने बनाउनु पर्नेहरूलाई चाहिँ अलिकति ओरिएन्टेसन सबै सेक्टरको नपुगेको हो कि भन्ने लाग्छ। तर पनि त्यस्तो धेरै नै नराम्रो नै गर्नु भएको छ जस्तो चाहिँ मलाई लाग्दैन, अलिकति ओरिएन्टेसन कम भएको कि जस्तो फिल चाहिँ हुन्छ। देख्न सक्छौँ त्यो के अरे अब यो सरकारले कति ठाउँमा यो सुकुम्बासी बस्तीहरूलाई रोजर लगाउने कामहरू अब सामाजिक सञ्जालहरूमा चाहिँ एकदमै धेरै आइराखेको छ होइन, त्यसलाई चाहिँ अलिकति अब किन त्यस्तो भइरहेछ भन्ने कुराले पनि अलिक गाह्रो। अब उहाँहरूले अर्डर मान्नु पर्ने हुन्छ, अर्डर नमाने पछाडि उहाँहरूलाई पनि फेरि अर्को एक्सन आममा आउँछ भन्ने कारणले गर्दाखेरि पनि उहाँहरूले त्यो खालको व्यवहार गर्नुभएको हो कि होइन, पछाडि हटे पनि उहाँहरूलाई कारवाहीको शिकारमा पर्नुहुन्छ नि त, अनि त्यो भएको कारणले पनि उहाँहरूले त्यस्तो नगर्नु भएको कि जस्तो लाग्छ मलाई चाहिँ।
0: मिना पौडेलको भनाइले अझै पनि केही नागरिकहरूमा प्रहरी प्रति डर अनि दूरी रहेको संकेत गर्छ, तर के सबैको धारणा यस्तै छ त? अब एकजना युवा साथीको विचार सुनौ है त।
2: मेरो नाम सन्तोष पोखरेल, आदित्य साथीकै रूपमा पहिला पनि अब नेपाल प्रहरीलाई सम्मान गर्ने नै हामी अहिले पनि सम्मानै गर्छौँ। पहिला कुनै बेला अब थियो होला युवकताहरू आए कुनै दिन चाहिँ अब उहाँहरूमाथि नेपाल प्रहरीमाथि नराम्रो व्यवहार गरे, त्यति बेला नराम्रो थियो होला, अहिले छैन, अहिले ठिक छ, अहिले सबै राम्रो छ, व्यवहार सबैको राम्रो छ, त्यही नै हो होइन। त्यो त अब बिस्तारी परिवर्तन भइरहेछ होला, अझै बिस्तारी हुन्छ, त्यो त हुनु परिहाल्छ। अब त्यो परिवर्तन नभइकन त सबै एकनासले दुइटै कुरा चाहिँ अब नागरिक पनि आएको नेपाल प्रहरी पनि आएको भएर त कहाँ होला र, एउटा आगो एउटा पानी हुनुपर्छ।
0: सन्तोष पोखरेलले भने जस्तै प्रहरी र नागरिक बीचको सम्बन्ध मित्रतामै आधारित हुनुपर्छ भन्ने धारणा पनि बलियो छ समाजमा। अब यही विषयमा हामीले समाजसेवी जो लामो समयदेखि समाजमा विभिन्न किसिमका सचेतनामूलक कार्यक्रमहरू लगेर समाजलाई सुसज्जित गरिरहनु भएको छ प्रदीप सुप, उहाँसँग गरेको कुराकानी अबको प्रस्तुति। यो प्रहरी र नागरिकको सम्बन्धका विषयमा कुरा आउँदै गर्दा समाजमा चाहिँ अहिले प्रहरीको उपस्थितिलाई तपाईँले कसरी लिनु भएको छ?
3: समाजमा प्रहरीको उपस्थिति कहिले काहीँ आशलाग्दो देखिन्छ, कहिले काहीँ अलि त्रासपूर्ण पनि देखिन्छ। तर प्रहरीले विभिन्न किसिमका नारा चाहिँ सारेको छ, ती नारालाई चाहिँ व्यवहारमा उसले चाहिँ कार्यान्वयन गर्न चाहिँ सकेको छैन। मैले यो देखिरहेछु सडक र उनीहरूका अफिस कार्यालयहरूमा मैले यो देख्छु। तर प्रहरी मेरो साथी हो भनेर चाहिँ जुन किसिमको उहाँहरूले चाहिँ त्यो नारा अगाडि ल्याउनु भएको छ, त्यो साथी जस्तो व्यवहार उनीहरूले गर्न चाहिँ सकेका छैनन्। यो साथी हुँ म भन्ने किसिमको व्यवहार गराउनु पर्यो जो प्रहरीबाट त्रसित नहोस्, आम नागरिकहरू त्रसित भन्ने वातावरण चाहिँ प्रहरीले आफैले चाहिँ सिर्जना गरेको जस्तो चाहिँ मैले देखेको छु।
0: भनेपछि बागमती प्रदेशमा प्रहरी प्रति नागरिकहरूको अब विश्वास बढ्दो छ कि घट्दो छ, तपाईँले के पाउनु?
3: अनि यसलाई मिश्रित रूपले हेर्नुपर्छ, कहिले काहीँ घट्दो देखिन्छ, कहिले काहीँ बढ्दो रूपमा देखिन्छ। तर उनीहरूले जुन किसिमको नारा अगाडि सारेका छन् त्यो नाराले म साथी हो, म चाहिँ प्रहरी हाम्रो साथी हो, हामी नागरिकका चाहिँ सेवक हौ, नागरिकलाई हामीले सुरक्षा गर्नुपर्छ भन्ने जुन चाहिँ उहाँहरूले सार्नु भएको नारा छ त्यो नारामा चाहिँ मात्र सीमित रह्यो। जो व्यवहार छ त्यो व्यवहार चाहिँ उहाँहरूले देखाउन सक्नु चाहिँ भएको छैन। र यसका लागि चाहिँ प्रहरीभित्र नै यसका विभिन्न आयाम र विभिन्न पक्षहरूलाई चाहिँ तालिम अर्थात् उहाँहरूले चाहिँ के प्राप्त गर्न सक्नुहुन्छ, त्यसलाई चाहिँ कसरी चाहिँ सुदृढीकरण गर्ने भन्ने सोच्नु छ, त्यो चाहिँ गर्न चाहिँ आवश्यक देख्छौँ।
0: अब प्रहरीले सुधार्नु पर्ने चाहिँ के पाउनुभयो त तपाईँले?
3: नागरिकले प्रहरी छ भन्दा उसले आत्मविश्वास लियोस् कि म चाहिँ प्रहरीको सुरक्षामा छु अर्थात् मेरो सुरक्षा प्रहरी गर्छ भन्ने किसिमको त्यो नागरिकले सोचो। तर उल्टै नागरिक चाहिँ प्रहरीले मलाई केही गरिदिन्छ कि प्रहरीले मलाई चाहिँ उल्टो धम्काइदिन्छ कि भन्ने किसिमको चाहिँ नहोस्, यो उसले गर्न आवश्यक छ। म जनताको साथमा हो, नागरिकको साथमा, र नागरिक र जनताको सुरक्षाका लागि चाहिँ म चाहिँ जिम्मेवार छु भन्ने चाहिँ प्रहरीले सोच्नु।
0: अब कतिपय ठाउँमा हेर्दा प्रहरीले नागरिकलाई सहयोग गरेको पनि पाइन्छ, जस्तो विभिन्न आन्दोलनहरू भए होइन, हामीले प्रत्यक्ष ती आन्दोलनहरू हेर्दाखेरि नागरिकलाई सबैभन्दा बढी प्रहरीले नै सहयोग गरेको अवस्थाहरू पनि देखिए। तपाईँले चाहिँ कुनै यस्तो घटनाहरू देख्नु भएको अथवा आफैलाई चाहिँ प्रहरीले कुनै सहयोग गरेको त्यस्तो कुनै माहौल छैन तपाईँसँग?
3: होइन, यो आन्दोलनका घटना त अलि फरकै हुन्छन्। प्रहरीले उसले आफ्नो नियमित कार्य गरोस् न, नागरिक प्रतिको जिम्मेवारी उसले आफ्नो नियमित तवरले चाहिँ गर्ने के छन् उसका जिम्मेवारीमा त्यो गरौँ। तर यहाँ के देखिँदैछ भनेकिन भन्दा सरकार परिवर्तन भयो, अर्को परिवर्तन भयो, अहिले चाहिँ आफ्नो नीति नै परिवर्तन गर्ने, तर यो नागरिकका लागि चाहिँ सुरक्षाको प्रतिभूति हुन्छ। उसले आफ्नो नागरिक मेरो पहिलो कर्तव्य हो, राष्ट्रको जिम्मेवारी मेरो पहिलो कर्तव्य हो, र राष्ट्रका भएका हरेक संरचनाहरूको जिम्मेवारी र अर्थात् त्यसको सुरक्षा गर्न मेरो पहिलो कर्तव्य भन्ने किसिमको बोध हुनु पर्यो। तर त्यो कहिले कहिले छोडिदिने, कहिले मारपिट गर्ने, कहिले चाहिँ त्रसित पारिदिने, कहिले चाहिँ सहयोग गरे जस्तो गरिदिने, यो चाहिँ त्यति राम्रो चाहिँ मिल्दैन। नागरिक चाहिँ प्रहरीसँग चाहिँ सशङ्कित हुनु भएन। तर आन्दोलन जाँदाखेरिमा पनि नागरिकहरू आन्दोलनमा जान्छन्, कहिले प्रहरीले चाहिँ एकदम राम्रो व्यवहार गरेको छोडिदिएको हुन्छ, कहिले चाहिँ अनि व्यापक धरकपट र मारपिट गर्छ, अनि यो नागरिक प्रतिको उसको होइन।
0: विशेष गरी यात्रा गर्दाको अवस्थालाई चाहिँ तपाईँले कसरी लिनु भएको छ? तपाईँहरू त भेहिकलहरू चलाएर हिँडिरहनुहुन्छ होइन, यात्राका बेला चाहिँ प्रहरी कस्तो बनिदिन्छ नागरिक प्रति? सपोज मानौ ट्राफिक प्रहरीकै कुरा गरौँ।
3: होइन होइन, ट्राफिक प्रहरीको नागरिक पनि अलिकति जिम्मेवारी त जिम्मेवारी भन्नुपर्छ। साधन चलाउँदा, आफू ड्राइभिङ गर्दा नागरिक पनि जिम्मेवारी बन्नुपर्छ। उहाँहरूले सार्नु भएका नीति छन्, नियम छन्, त्यो नियम पालना चाहिँ गरिदियोस् भन्ने चाहिँ नागरिकहरूले त्यो नियम पालना गरिदियोस् भन्ने उहाँहरूले चाहनुहुन्छ। अनि यसमा चाहिँ यसमा नै नहोस् समस्या भएको, तर नागरिक कहिलेकाहीँ अर्को बाटो हिँडिदिन्छ, फरक बाटो हिँडिन्छ, फरक साइड हिँडिदिन्छ, अनि त्यहाँ दुर्घटना हुने हुन्छ। अनि त्यतिखेर चाहिँ प्रहरीको चाहिँ भूमिका म अलिकति सम्मानयोग्य नै भूमिका देख्छौँ। तुरन्त रेस्क्यु गर्छ, उसले आफ्नो अगाडि भएको बेला चाहिँ रेस्क्यु गर्छ, कहाँ पठाउनु पर्ने त्यो पठाउँछ। अनि यो चाहिँ मैले देखेको छु प्रहरीले गरेका कुराहरूमा पनि।
0: अब नागरिकको तर्फबाट चाहिँ प्रहरीसँग सम्बन्ध राम्रो बनाउन अथवा प्रहरी मेरो साथी हो भन्ने भावना नै नागरिकले बोकेर हिँड्न चाहिँ के गर्नु पर्ला?
3: अनि प्रहरी मेरो साथी हो भन्ने भावना नै नागरिकलाई चाहिँ जागृत गराउने हो भने पहिलो कुरा त नागरिक गनदेखि बन्दुकदेखि तर्सन्छ नै, त्यो बन्दुक चाहिँ नागरिकका विरुद्धमा होइन भन्ने किसिमको चाहिँ देखाउनु पर्यो।
0: तपाईँले भन्न खोज्नु भएको चाहिँ अहिलेको माहौलमा चाहिँ सबै प्रहरी बन्दुक बोकेर बाहिर आउन थाले होइन,
3: त्यो पनि देखिन्छ नि त। अनि नागरिक तर्सने हो त बन्दुक हो नि, गन हो नि त, गनबाट तर्सने भएको कारणले चाहिँ यो पनि हाम्रो सुरक्षाका लागि हो भन्ने किसिमको प्रत्याभूति दिनु पर्यो। यदि मैले गलत गर्दिनँ भने प्रहरी चाहिँ मेरो साथी हो, यदि म गलत गर्छु भने प्रहरी मेरो साथी होइन, मलाई चाहिँ कारवाही गर्छ, ठाउँमा चाहिँ पुर्याउन सक्नु पर्यो। मैले चाहिँ यो देखिरहेको छैन, यो नागरिक र प्रहरी चाहिँ एकै साथ हुन्न जस्तो चाहिँ मलाई चाहिँ लागिरहेको छैन। किन भन्दा गन भएको त शक्तिमा हो नि, गन नभएको नागरिक निशस्त्र नागरिक त निशस्त्र छ, उसले त नागरिक के अरे प्रहरीसँग डराउँछ नै, तर पनि यो गन चाहिँ मेरा विरुद्धमा होइन, मैले गलत नगर्दासम्म चाहिँ मेरा विरुद्धमा होइन भन्ने किसिमको त्यो धारणा चाहिँ प्रहरीले चाहिँ सायद ल्याउन सक्नु,
0: नागरिक विश्वस्त हुने अवस्था चाहिँ छैन होइन,
3: म चाहिँ देख्दिनँ उहाँहरूले यसलाई चाहिँ त्यो मिलाउने।
0: अब प्रहरीले त विभिन्न कार्यक्रमहरू ल्याइरहेको छ नि, जस्तो अघि तपाईँले पनि भन्नुभयो प्रहरी मेरो साथी हो भन्ने कार्यक्रम चलाउनुको कारणै नागरिकसँग नजिकको सम्बन्ध स्थापित होस् भनेरै चलाएको हो प्रहरीले। त्यो चाहिँ के प्रभावकारी रूपमा कार्यान्वयन नभएको अथवा त्यो कमजोर भयो त्यो कार्यक्रम?

0: यो चाहिँ यो पछिल्लो पटक देखिएको ट्रेन्ड चाहिँ यो पनि आएको छ। उसले मैले भने नि अघि नागरिक मेरो मैले गलत नगर्दासम्म म चाहिँ के अरे पुलिसबाट म सुरक्षित छु भन्ने किसिमको प्रत्याभूति गराउन त सक्नु पर्यो। यही नै यही यही मिलाए छैन, म नागरिक हुँ, मैले गलत गरेको छैन भने पुलिसले मलाई चाहिँ धरकपट गर्दैन, मलाई चाहिँ झुट्टा आरोपमा चाहिँ पक्राउ गर्दैन, मलाई झुट्टै केस लगाउँदैन भन्ने किसिमको प्रत्याभूति हुनु पर्यो। जब उसले जब त्यहाँसम्म पुग्छ नि स्वभाव त अझै प्रहरी उसको साथी हुन्छ। यो देखिएको पछिल्लो पटकको देखिएको ट्रेन पनि त्यही छ, कसैको उक्साटमा कसैको चाहिँ दबावमा कसैको केहीमा चाहिँ यो किसिमको वातावरण चाहिँ बनेको छ नेपालमा, अर्थात् हामी यो देखिरहेछौँ। यही नागरिक चाहिँ मैले गल्ती गर्दिनँ, तपाईँहरू गल्ती नगर्नु, नागरिक गल्ती नगरो, जनता गल्ती नगरोस्, पुलिस सुरक्षा निकाय जनताको साथी हो, जनतासँगै रहन्छ भन्ने किसिमको। जब नागरिक गल्ती गर्न सुरु गर्छ त त्यो समुदायले नै त्यसलाई प्रतिकार गर्छ नि त, पुलिसले मात्रै किन त, एउटा व्यक्तिले गल्ती गर्छ भने समुदायले पनि प्रतिकार गर्छ।
1: अब अहिले चलेका जति कार्यक्रमहरू छन् ती कार्यक्रमहरू भन्दा पनि फरक किसिमका कार्यक्रम ल्याउन सक्नु पर्यो उसो भए प्रहरीले, होइन
0: फरक। अब नयाँ युगमा छ नि त, संसार त नयाँ युगमा प्रवेश गरेको छ नि त, त्यही नयाँ युग नयाँ के अरे प्राविधिक पाटाहरू अनि त्यही नागरिक के अरे पुलिस प्रहरी साथी हो भनिकन भन्ने सामुदायिक प्रहरी जस्ता कार्यक्रमहरू यसलाई पनि अलिकति आधुनिकरण गर्नु पर्यो। जनता अर्थात् चाहिँ अहिलेको युवाहरूले अहिलेको चाहिँ प्रौढहरूले के चाहेका छन्, के छन् उनीहरूलाई सुरक्षाको अप्रत्याभूति कसरी हुन सक्छ भन्ने किसिमको वातावरण चाहिँ मिलाउनु। यही यहीँनिर चाहिँ तादम्य मिल्यो भने अनि प्रहरी मेरो साथी हो, सामुदायिक साझेदारी कार्यक्रम जस्ता प्रहरीले सारेका हरेक के अरे ती अभियानहरू चाहिँ सफल हुन्छन् जस्तो लाग्छ मलाई।
1: उहाँ हुनुहुन्थ्यो समानताका लागि चेतना समाज नेपालका अध्यक्ष प्रदीप सुब। उहाँको भनाइ अनुसार समाजमा नागरिकहरूले पनि जिम्मेवारी निभाउनु पर्छ र विशेष गरी प्रहरीले पछिल्लो समयमा देखाएका घटनाक्रमलाई लिएर चाहिँ समाज अलिकति त्रसित भएको हो कि अथवा नागरिकका लागि चाहिँ प्रहरी हामी तपाईँहरूकै लागि हो है भन्ने वातावरण चाहिँ अझ पनि बनाउनु पर्ने पाउनु भएको छ उहाँले समाजमा, होइन भोलिका दिनमा प्रहरीले आज गरिरहेका कार्यक्रमहरू अथवा आज जुन किसिमका कार्यक्रमहरू लिएर समाजमा गइरहेको छ त्योभन्दा अझ फरक किसिमका कार्यक्रमहरू लिएर चाहिँ नागरिकलाई विश्वास दिलाउन सक्ने वातावरण प्रहरीले गर्नुपर्ने उहाँले देख्नु भएको छ। अब भने हामी नेपाल प्रहरीका केन्द्रीय प्रवक्तासँग कुराकानी गर्नेछौँ। प्रहरी र नागरिकको बीचको सम्बन्धलाई चाहिँ स्वयं प्रहरीले नै कसरी लिएको छ र प्रहरी नागरिकको सेवामा कसरी खटिएको हुन्छ अथवा प्रहरी मेरो साथी हो भन्ने नारालाई चाहिँ प्रहरीले कसरी बुझाउँदैछ नागरिकलाई, यो विषयमा हामी कुराकानी गर्नेछौ नेपाल प्रहरीका प्रवक्ता अभि नारायण काफलेसँग। लागौ कुराकानी तर्फ, स्वागत छ यहाँलाई कार्यक्रममा।
2: हजुर धन्यवाद, नमस्कार।
1: प्रहरी र नागरिक बीचको सम्बन्धका कुराहरू आइरहँदाखेरि चाहिँ बागमती प्रदेशभित्रको अवस्थामा चाहिँ तपाईँहरूले प्रहरी र नागरिक बीचको सम्बन्धलाई चाहिँ कसरी लिनु भएको छ अहिले?
2: हामीले वास्तवमा बागमती प्रदेश र लगायत नेपाल भर नै हामीले प्रहरी र नागरिक बीचको सम्बन्ध असाध्यै सुदृढ प्रगाढ नङ मासु अझ बुझ्दाखेरिको अवस्थामा हामी बिगिनिङदेखि नै सुरुदेखि नै हामी त्यसरी लिन्छौँ र अहिले पनि अझ सुदृढ भएको अवस्था पाउँछौँ।
1: हजुर, हजुरले अब यो भन्दै गर्दाखेरि कतिपय नागरिकहरूले चाहिँ प्रश्न गर्नु भएको छ क्या, तपाईँहरूलाई साथीको जस्तो सम्बन्ध कसरी मान्ने, प्रहरीले हामीलाई चाहिँ नागरिकलाई नागरिकै हिसाबले हेरिराखेको छैन भन्नुभएको छ, के भन्नुहुन्छ?
2: होइन, त्यो जहिले पनि हेर्नुहोस् नेपाल प्रहरीको स्थापना भएको करिब 70 वर्षदेखिको इतिहास हेर्नु होला, नागरिकको लागि नागरिकको सुरक्षाको लागि अहोरात्र खटिएर प्रतिबद्धताका साथ नेपाल प्रहरी एउटा चाहिँ आफ्नो जीवन समेत चाहिँ समर्पण गर्दै नागरिककै हक हित अधिकार चाहिँ दिलाउनलाई मौलिक हक अधिकार जुन संविधानद्वारा प्रदत्त अधिकारको कार्यान्वयन सन्दर्भमा होस् वा चाहिँ अपराधको रोकथाम वा घटित अपराधको सफल अनुसन्धानका कुराहरूमा होस् वा विभिन्न किसिमका जनचेतनामूलक चाहिँ जानकारी दिने कुराहरूमा होस् नेपाल प्रहरी नागरिकलाई सदैव केन्द्रबिन्दुमा राखेर शिरमा राखेर नागरिकको लागि सदा तत्पर भएर काम गरिरहेको संगठन हो। यो यो नागरिककै लागि हो र यो स्थापना नागरिकको सुरक्षाको लागि हो भनेपछि नागरिक भन्दा बाहिर त नेपाल प्रहरीले काम गर्नै सक्दैन।
1: हजुर, अब कहिले काहीँ यो तपाईँहरूसम्म पनि गुनासाहरू त सायद आउँछन् होला, प्रहरी प्रतिका नकारात्मक धारणाहरू बन्ने गरेका छन् अनि यसलाई चाहिँ सुधार्न के गर्नु पर्ला अथवा त्यस्ता धारणालाई चाहिँ तपाईँहरूले कसरी लिनुहुन्छ?
2: एकदम नगण्य छ यो कुरामा, म तपाईँको कुरामा सहमत भइनँ किनभने एकदम नगण्य छ यस्ता कुराहरू। अधिकांश नागरिकले नेपाल प्रहरीलाई असाध्यै माया गर्नुहुन्छ, असाध्यै सहयोग गर्नुहुन्छ, असाध्यै सुदृढ सम्बन्ध राख्नुहुन्छ नागरिकसँगको सम्बन्ध अझै सुदृढ बनाउन हामीले हाम्रो प्रहरी हर्षले चाहिँ प्रहरी महानिरीक्षक बानबहादुर कार्कीज्यू सरबाट चाहिँ आफैले यो एउटा कार्यक्रमको सुरुवात गरेर

0: हामीले खास गरी काठमाडौँ, ललितपुर, भक्तपुर लगायत अन्य जिल्लाहरूमा पनि सुरु गरेका छौँ। यो हाम्रो प्रहरी भनेको नागरिक र प्रहरीको सबैको हाम्रो साझा प्रहरी हो। यो नागरिकको सुरक्षाको लागि, नागरिकको मानव अधिकार संरक्षणको लागि र नागरिकको दिनानुदिन सुरक्षासँग सम्बन्धित समस्या समाधानको लागि स्थापित प्रहरी संगठन हो यो। त्यसले गर्दाखेरि यस्ता सम्बन्ध सुदृढीकरण गर्नको लागि नेपाल प्रहरीले अझ आफ्नो काम कार्य पारदर्शिता, निष्पक्षता, चुस्त दुरुस्त सेवा प्रभाव प्रभावकारिताको हिसाबले लगेर र नागरिकका गुनासाहरू, नागरिकका सुझावहरूलाई हृदयङ्गम गर्दै गुनासाहरूको समाधानको लागि नेपाल प्रहरी आफ्ना सम्पूर्ण प्रहरी निकायहरू मार्फत, सम्पूर्ण प्रहरी अधिकारी मार्फत संगठन प्रमुखजीबाट पनि स्पष्ट सबैलाई निर्देशन भएको छ र सो बमोजिम नेपाल प्रहरीले आफ्ना तल्ला तहका कर्मचारीसम्म नागरिकसँग हातेमालो गर्दै काम गरिरहेछ। यहाँले देख्नुहुन्छ प्रहरी साझेदारी, समुदाय प्रहरी साझेदारी कार्यक्रम पनि हामीले सञ्चालन गरेका
1: छौँ। हजुर, समुदाय र प्रहरी साझेदारी कार्यक्रमको कुरा गर्दै गर्दा चाहिँ यो बागमती प्रदेशमा कसरी लागू गरिएको छ यो कार्यक्रम?
0: बागमती प्रदेशमा हामीले सम्पूर्ण जिल्ला प्रहरी कार्यालय, इलाका प्रहरी कार्यालय, प्रहरी चौकीसम्म विभिन्न किसिमका चाहिँ अब साइबर ठगीदेखि लिएर यो लागु औषध लगायत सामाजिक अपराधहरूको विषय लगायत विभिन्न विषयहरूमा जनचेतनामूलक कार्यक्रमहरू गरिरहेको छ भने सँगसँगै विपद लगायत विभिन्न क्रियाकलापहरूमा नेपाल प्रहरी नागरिकसँग हातेमालो गर्दै काम गरिरहेको अवस्थाहरू छ। मैले अघि पनि भने नेपाल प्रहरी नागरिकको लागि स्थापित प्रहरी संगठन हो। नागरिकको सुख दुःखको एकदम भरपर्दो साथ, नागरिक नसुते उठेदेखि नसुतेसम्म, सुतेदेखि नउठेसम्म नागरिकको चासो र चिन्ता लिने, उनको उहाँहरूको सुरक्षाको चिन्ता लिने चाहिँ संगठन हो यो नेपाल प्रहरी। त्यसैले यसलाई सिभिल पुलिस पनि भनिन्छ, नागरिक प्रहरी पनि भनिन्छ। यो चाहिँ नागरिकबाट टाढा रहेर, नागरिकको चित्त दुखाएर, नागरिकको गुनासाहरू सम्बोधन नगरिकन, नागरिकसँग हातेमालो नगरिकन नेपाल प्रहरीले काम गर्न सक्दैन। हामीले निरन्तर रूपमा फोकस गरेका छौँ। हामी नागरिकसँग सहकार्य गर्न, नागरिकसँग संवाद गर्न, नागरिकसँग हातेमालो गर्न, नागरिकसँग अन्तर्क्रिया गर्न र नागरिकलाई अहिले हामीले पछिल्लो अवस्थामा के गरेछौँ भने नागरिकहरू जो एउटा अशिक्षित हुनुहुन्छ, बोझ हुनुहुन्छ, त्यस्ता नागरिकहरूको निवेदनहरू प्रहरीले निशुल्क रूपमा स्वयं लेख्दैर, डायरी लेख्ने कुराहरूमा पनि सहजीकरण गरेर आएका नागरिकहरूलाई हाम्रो एउटा चाहिँ नागरिक सहायता कक्षको स्थापना गरेछौँ। हामीले सबै बागमती प्रदेश अन्तर्गत भन्नुभयो, देशैभरि नै हामीले यो सुरु गरेको छौँ। त्यसै गरी त्यहाँ चाहिँ नागरिकहरूलाई चाहिँ एउटा नागरिकलाई चाहिँ केन्द्रमा राखेर हामीले आउनुभएको सेवाग्राहीहरूलाई सम्बन्धित निकायहरूमा पुर्याइदिने, उहाँहरूका चाहिँ समस्याहरूको सफल रूपमा समाधान गर्नतर्फ हामी केन्द्रित रहेर त्यो चाहिँ सेवा प्रभावकारिता छिटो छरितो ढङ्गले सुरु गरेर हामीले काम गरिरहेका छौँ भने नागरिकले दिनुभएको निवेदनको मुद्दाको अवस्थाहरू के छ, अनुसन्धानको प्रगति विवरण के छ, हामी उहाँहरूलाई चाहिँ एसएमएस तथा फोन मार्फत हामी जानकारी दिने प्रविधि पनि हामीले सुरु गरिसकेको अवस्थाहरू छ। त्यसले गर्दाखेरि नागरिकको गुनासो यहाँले भन्नुभयो, त्यस्तो काहीँ पनि हामीले अहिलेसम्म त्यस्तो
1: बाहिर चलेको हल्ला अथवा सूचना ती चाहिँ गलत हुन् होइन अथवा फैलाउनका निम्ति चाहिँ
0: बिल्कुल तपाईँले देखिहाल्नु होला जुन युवाहरूको आन्दोलन पश्चात 23-24 गतेको जुन आन्दोलन पश्चात नागरिकहरूले सहकार्यमा सहयोगमा एउटा चाहिँ नेपाल प्रहरी संगठनका चाहिँ विभिन्न युनिटहरू भौतिक संरचनाहरू सवारी साधनहरूको क्षतिको सन्दर्भमा उहाँहरू स्वचालित भएर स्वस्फूर्त रूपमा नागरिकहरूलाई प्रहरी हाम्रो लागि हो, हामीलाई प्रहरी चाहिन्छ, प्रहरी सुख दुःखको साथी हो भन्ने हिसाबमा लिएर ती मनकारी हातहरूले प्रहरीका जुन क्षतिग्रस्त भएका भौतिक संरचनाहरूमा सहयोग गरेर पुनः स्थापना भएर दोस्रो दिनदेखि नै प्रहरीले चाहिँ एउटा नागरिकप्रति गर्नुपर्ने कर्तव्य जुन सेवा भाव सुरक्षाको भाव जुन छ त्यसमा चाहिँ कटिबद्ध भएको यहाँले देखिराख्नु भएको छ र हालसालै सम्पन्न भएको आम निर्वाचनमा पनि नेपाल प्रहरीले जुन सुरक्षा व्यवस्था चाहिँ सुदृढ बनाउन र सुरक्षित तवरले चाहिँ सम्पन्न निर्वाचन सम्पन्न गराउन खेलेको भूमिका पनि आम नागरिकले देख्नुभएकै विषय हो। त्यसले गर्दाखेरि यहाँले भन्नुभयो यस्तो नागरिक र प्रहरी बिचको सम्बन्ध अझ प्रगाढ भएको, सुदृढ भएको, अझ आत्मीयता भएको र अझ सहकार्य सद्भावहरू बढेको हामीले महसुस गरेका छौँ।
1: अब नागरिकको तर्फबाट पनि प्रहरीसँग सम्बन्ध राम्रो हुन अथवा नजिक हुनका लागि नागरिकले पनि केही भूमिकाहरू खेल्नुपर्छ होला होइन, तपाईँको तर्फबाट चाहिँ नागरिकलाई के सन्देश दिन चाहनुहुन्छ?
0: नागरिकलाई मैले जम्मा 3 कुरा भन्छु। नागरिककै लागि स्थापित नेपाल प्रहरी हो। नेपाल प्रहरी जुन अहिले जुन स्थापना भएको छ संगठन, जुन हिसाबले 70 वर्षको इतिहासदेखि अहिलेदेखि चाहिँ अहिलेसम्म जुन नागरिकको चाहिँ हक हितको लागि सेवा भावको लागि जुन काम गरिरहेको छ 24 घन्टामा 18 घन्टा 20 घन्टासम्म नेपाल प्रहरीका सदस्यहरूले काम गरिराख्नु भएको छ, यो सबै नागरिकलाई केन्द्रमा राखेर नागरिक हक अधिकारको लागि नै हो। तसर्थ यहाँहरूले त्यसरी एक नम्बरमा त्यसरी हेर्नु पर्यो, यहाँको कुनै गुनासो सुझाव वा कुनै समस्याहरू भएमा नजिकको प्रहरी कार्यालयमा यहाँहरूले 100 फोन गर्न सक्नुहुन्छ। हाम्रा विभिन्न हाम्रा सामाजिक सञ्जाल छन्, नेपाल प्रहरी नेपाल पुलिसको वेबसाइटहरू छ, जस्तै युट्युब छ, हामीसँग फेसबुक छ, इन्स्टाग्राम छ, टिकटक लगायत विभिन्न हाम्रो सोसियल मिडियाहरू छन्। यहाँ पनि यहाँहरूले आफ्नो सुझावहरू, गुनासाहरू, समस्याहरू वा कुनै प्रहरी कर्मचारीले यहाँलाई जुन गर्नुपर्ने व्यवहारमा कुनै चाहिँ यहाँले अपेक्षा गरे अनुसार भएन वा चाहिँ शान्ति सुरक्षा कुराहरू होस् वा अपराध अनुसन्धान कुराहरूमा यहाँको न्याय पाउनु भएको छैन भने यहाँले नजिकको प्रहरी कार्यालयमा गुनासो गर्न सक्नुहुन्छ वा नेपाल प्रहरीको वेबसाइटमा हेरेर त्यहाँ गुनासो सुझाव दिन सक्नुहुन्छ। हामीले दिनौ धेरै संख्यामा यस्ता समस्याहरूलाई हामीले सामना गरिरहेको अवस्थाहरू छ। तुरन्त हामी त्यस्ता प्रहरी कर्मचारी जसले नागरिकलाई गर्नुपर्ने कर्तव्य व्यवहार कमी कमजोरी देखियो भने कारवाही गरेको पनि हामीसँग प्रशस्त प्रमाणहरू छन्। हामी हाम्रो प्रहरी भनेर उहाँहरूलाई चाहिँ जोगाउने, नागरिकहरूलाई चाहिँ व्यवस्था गर्ने हामी त्यसो गर्दैनौँ। संगठन प्रमुखजीबाट स्पष्ट सबै प्रहरी कर्मचारीहरूलाई विभिन्न समयमा लिखित, मौखिक, भर्चुअल माध्यमबाट सबैमा निर्देशन भइसकेको कुराहरू छ। नागरिकहरू ढुक्क भएर नेपाल प्रहरीसँग सहकार्य गरेर नेपाल प्रहरीको काम कर्तव्यप्रति विश्वस्त भएर अझ यसलाई चाहिँ हाम्रै लागि हो, यो नेपाल प्रहरी भनेको हाम्रै लागि व्यवस्था गरिएको संगठन हो भन्ने सोच राखेर, किनभने दृष्टिकोण र सोचले पनि धेरै कुरा गर्छ, त्यसरी जानुपर्ने देखिन्छ भने। दोस्रो कुरा, कहीँ कतै नेपाल प्रहरी संगठनको कुनै प्रहरी कर्मचारीहरूले जुन कुनै किसिमको गर्नुपर्ने व्यवहारमा कमी कमजोरी भएको खण्डमा यहाँहरूले सुझाव सल्लाह पनि दिन सक्नुहुन्छ र एउटा चाहिँ निस्वार्थ भएर आफ्नो घर परिवार त्यागेर चाहिँ घरदेखि टाढा भएर आफ्नो सम्पूर्ण जीवन नै उत्सर्ग गरेर जुन अहोरात्र नागरिकको सुरक्षाको लागि खटिएको, प्रतिबद्ध रहेको नेपाल प्रहरी संगठनलाई यहाँहरूले जुन हिसाबले अहिलेसम्म माया, एउटा चाहिँ सद्भाव राखेर सहकार्य गरेर जाने जुन हामी बढिरहेको छौँ त्यसमा निरन्तरता रहोस् र कुनै, मैले फेरि भने, कुनै किसिमको सम्बन्धमा चाहिँ कुनै किसिमको कमी कमजोरी हुँदैन भनेर हामीले आफ्ना प्रहरी कर्मचारीलाई जनसम्पर्क लगायत व्यवहारका कुराहरूमा हामी निरन्तर रूपमा टेलिफोन चाहिँ एउटा चाहिँ टेलिफोनमा रेस्पोन्स गर्ने कुरा होस् वा प्रत्यक्ष रूपमा रेस्पोन्स गर्ने कुराहरूमा निरन्तर रूपमा हामी हाम्रा प्रहरी कर्मचारीहरूलाई नागरिकसँग सहकार्यको विषयमा तालिम समेत दिइरहेका छौँ। हामी उनीहरूको हाम्रो प्रहरी कर्मचारीको क्षमता अभिवृद्धिको लागि हामीले विभिन्न किसिमका अत्याधुनिक प्रविधिहरूको पनि हामीले बढाएको अवस्थाहरू छ। सोसियल मिडिया मोनिटरिङ डेस्कले पनि धेरै काम गरिरहेको अवस्थाहरू छ। नागरिकहरूका जुन साइबर रिलेटेड होस् वा ठगी रिलेटेड वा अन्य कुनै पनि किसिमका अपराधका कुराहरूमा तुरन्तको तुरन्त त्यस्ता समस्याहरूलाई ट्याकल गरेर सावधानतर्फ सम्पूर्ण प्रहरी कर्मचारीहरूको ध्यान केन्द्रित गरेर उहाँहरूले काम गरिराख्नु भएको अवस्थाहरू छ। तसर्थ म के भन्न चाहन्छु भने नागरिक प्रहरी बीचभन्दा अझ सुदृढ, प्रगाढ र अझै आत्मीयता बढेको मैले महसुस गरेको छु।
1: हजुरको समय र संवादका लागि धेरै धेरै धन्यवाद।
0: हस्, यहाँलाई यहाँको रेडियो कार्यक्रम मार्फत आम नागरिकको चासोको र एउटा चाहिँ भरोसाको केन्द्र रहेको नेपाल प्रहरी संगठनलाई माया गरेर यस किसिमको प्रहरी संगठनको धारणा राख्ने मौका दिनुभएकोमा यहाँलाई विशेष हृदयदेखि धन्यवाद। नमस्कार।
1: उहाँ हुनुहुन्थ्यो नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता अभिनारायण काफ्ले। भर्खरै उहाँसँग गरेको कुराकानी अनुसार नेपाल प्रहरी नागरिककै लागि हो र नागरिककै सेवामा, सधैँ नागरिककै सेवामा काम गरिराखेको कुरा पनि उहाँले बताउनु भएको छ। समाजको दृष्टिकोण भने थोरै बदलिएको हो कि भन्ने पनि हामीले पायौँ। अब यो सम्बन्धलाई व्यवहारिक रूपमा प्रहरी र नागरिक बीचका सम्बन्धहरू स्थापित गर्न भोलिका दिनमा नेपाल प्रहरीले कस्ता किसिमका कार्यक्रम अथवा कस्तो किसिमको भूमिका खेलेर अगाडि बढ्छ हेर्न बाँकी नै छ। प्रहरी र नागरिक बीचको सम्बन्ध चाहिँ सधैँ विश्वास, सहकार्य र समझदारीमै आधारित हुनुपर्छ। केही घटनाले नकारात्मक धारणाहरू बनाउँछ भने धेरै सकारात्मक कामहरूले पनि त्यस्तो सम्बन्धहरू अझ मजबुत बनाउनलाई मद्दत गरिरहेको हुन्छ। जस्तै प्रहरीले समाजमा गरेका राम्रा पक्षका कामहरूलाई उदाहरण मानेर हामीले प्रहरीलाई सकारात्मक दृष्टिकोणले हेऱ्यौँ भने पक्कै पनि प्रहरी हाम्रो साथी हो भन्ने कुरा चाहिँ हामी स्वयं आफैले पनि बुझ्न सक्छौँ। त्यसैले प्रहरी मात्र होइन, नागरिक र राज्य, यी सबै पक्ष चाहिँ जिम्मेवार हुनु अहिलेको आवश्यकता हो। यति भन्दै आजको कार्यक्रमबाट बिदा माग्ने बेला भएको छ। कार्यक्रम सुनेर साथ दिने यहाँहरू सम्पूर्णलाई धन्यवाद। हाम्रो कार्यक्रम कस्तो लागिरहेको छ, सल्लाह, सुझाव र प्रतिक्रिया भए हामीलाई लेखी पठाउन नभुल्नुहोला। त्यसका लागि हाम्रो ठेगाना radionepalprogram@gmail.com। यो जानकारी सँगै आजको श्रृङ्खलाबाट बिदा माग्छु। अर्को साता मङ्गलबार यसै समयमा कार्यक्रम बागमती सेरोफेरोको फरक विषयवस्तु लिएर उपस्थित हुने नै छु। त्यतिन्जेलसम्मका लागि बिदा दिनुहोस्। हवस्, नमस्कार।

0: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावारू 1 करोडसम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2082 साल चैत्र मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
1: सडकको भार वहन क्षमता भन्दा बढी लोड मालवाहक सवारी साधनमा नबोकौ।
2: नेपाल सरकार, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सडक विभाग।
3: रमेश, तिमी त विदेश गएर घरै बनायौ, म त ऋणमा चुरलुम्मै डुबे यार।
4: हेर सुरेश, म चाहिँ विदेश जानु अघि स्थानीय तहमै इलेक्ट्रिसियनको तालिम लिएर गएको थिएँ। विदेशमा पनि सिप सिकेर गए, सिप अनुसारको काम पाए, काम गर्न पनि सजिलो भयो, दाम पनि राम्रै कमाए नि केटा।
3: अब बुझे यार, विदेश जानु अघि तालिम नलिएर ठुलै गल्ती गरेछु नि।
5: हो, त्यसैले वैदेशिक रोजगारमा जाँदा सिप सिकेर मात्र जाने गरौँ। वैदेशिक रोजगार बोर्डको सचिवालय।

0: यो रेडियो नेपाल हो। अब कुशल अर्यालबाट समाचार सुन्नुहोस्। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाको चितवनको भरतपुरमा जारी पहिलो राष्ट्रिय महाधिवेशनको बन्द सत्र सुरु भएको छ। बन्द सत्रमा राजनीतिक, साङ्गठनिक, आर्थिक लगायत विभिन्न प्रतिवेदन प्रस्तुत गरिने र नयाँ नेतृत्व चयनको प्रक्रिया अघि बढाउने कार्यतालिका रहेको छ, जस अन्तर्गत अनुशासन आयोगको प्रतिवेदन रमाकान्त रिमालले र त्यसपछि पार्टीको वित्तीय प्रतिवेदनको सदस्य लिमा अधिकारीले प्रस्तुत गर्ने र छलफल हुने कार्यसूची रहेको छ। त्यसै गरी पार्टी महामन्त्री कविन्द्र बुर्लाकोटीले संगठनात्मक प्रतिवेदन प्रस्तुत गर्नुहुनेछ। पार्टी केन्द्रीय समितिबाट पारित विधान संशोधन प्रस्तावलाई सहमहामन्त्री विपिन कुमार आचार्यले प्रस्तुत गर्ने र त्यसलाई अनुमोदन गर्ने तथा पार्टीको भावी दिशा निर्देश गर्ने अर्थ राजनीतिक प्रस्तावना उपसभापति डाक्टर सोनिम वाग्लेले प्रस्तुत गर्ने कार्यसूची छ। यस्तै सभापति रवि लामिछानेले राजनीतिक प्रतिवेदन पेश गर्नुहुने र प्रतिवेदनमाथि छलफल र प्रस्तुतिकरणको समय तोकिएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाको नयाँ नेतृत्व चयनका लागि भोलि बुधबार निर्वाचन हुने भएको छ। केन्द्रीय निर्वाचन आयोगका प्रमुख भुवन केसीका अनुसार आजको बन्द सत्रपछि निर्वाचनको प्रक्रिया अघि बढ्नेछ। मतदानमा विद्युतीय उपकरणको उपयोग हुनेछ। महाधिवेशनमा प्रत्यक्ष सहभागी नभएका प्रवासका प्रतिनिधिका लागि रासोपाको आफ्नै एपबाट मतदान गर्ने व्यवस्था गरिँदैछ। 80 विद्युतीय उपकरणबाट मतदानको तयारी भएको छ। 1 सभापति र 900 केन्द्रीय सदस्य चयन गर्न मतदान हुने जानकारी प्रमुख केसीले दिनुभयो। कुनै उम्मेद्वारका प्रस्तावक र समर्थकको उम्मेद्वार हुन भने पाउने छैनन्। गर्मी अत्यधिक बढेपछि बाँकेको नेपालगञ्ज उपमहानगरपालिकाले विद्यालयहरूमा फेरि बिदा दिएको छ। अत्यधिक गर्मीका कारण पठन पाठनमा समस्या भएपछि असार 10-12 गतेसम्म 3 विद्यालय बन्द गर्ने निर्णय गरेको शिक्षा महाशाखाका वरिष्ठ शिक्षा अधिकृत लोकेन्द्र बहादुर साईले बताउनुभयो। अत्यधिक गर्मीका कारण नेपालगञ्ज उपमहानगरपालिकाले यस अघि पनि गत ज्येष्ठ 26-29 गतेसम्म 4 विद्यालयमा बिदा दिएको थियो। अत्यधिक गर्मी मौसमका कारण विद्यार्थीलाई विद्यालय आवत जावतमा कठिनाई भए उनीहरूको स्वास्थ्यमा प्रतिकूल असर हुने जोखिमलाई मध्यनजर गर्दै जल तथा मौसम विज्ञान विभाग लगायत सरकारवालाको सुझाव समेतका आधारमा 3 विद्यालयको पठन पाठन बन्द गर्ने निर्णय गरेको साईले बताउनुभयो। वर्षा नहुँदा नेपालगञ्जमा केही दिन यता तापक्रम निकै बढेको छ। गर्मीका कारण जनजीवन प्रभावित भएको छ। तातो हावा ले दैनिकीमा प्रभाव पारेको छ। हिमाली जिल्ला हुम्लामा असारे झरी नहुँदा बाली सुक्दै गएपछि त्यहाँका किसान चिन्तित हुन थालेका छन्। लामो समयदेखि पानी नपर्दा कोदो, चिनो, कागुनो, भट्ट, काउनी लगायत तरकारी बाली समेत सुक्न थालेपछि त्यहाँका किसान चिन्तित भएका हुन्। जिल्लाको सिमकोट गाउँपालिका 1 किसान जानकी भण्डारीले असारमा पानी नपरेकाले बाली सुक्दै जान थालेको बताउनुभयो। सिमकोट गाउँपालिका 2 किसान रूपसी बोहराले असारको पहिलो हप्तासम्म पानी नपर्दा उत्पादन घट्ने र त्यहाँ खाद्यान्न संकट पर्न सक्ने बताउनुभयो। काठमाडौँ उपत्यकामा सञ्चालन हुने सार्वजनिक सेवाका सवारी साधनलाई थप सुरक्षित, व्यवस्थित र यात्रुमैत्री बनाउने उद्देश्यले प्रविधिको प्रयोगमा जोड दिएको छ। हालसम्म काठमाडौँ उपत्यकामा 3,303 सार्वजनिक सेवाका सवारी साधनमा ड्यास क्यामेरा, सिसी क्यामेरा तथा जिपिएस प्रणाली जडान गरिएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले जानकारी दिएको छ। यातायात व्यवस्था विभाग र ट्राफिक प्रहरीले सार्वजनिक सवारी साधनमा उक्त प्रविधि जडान भए नभएको विषयमा नियमित अनुगमन गर्न थालेपछि यातायात व्यवसायीहरूले पनि जडानलाई प्राथमिकता दिएका छन्। रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ प्रान्त 4 समाचार। अब एकैछिन विज्ञापन।
1: सुरेश, के छ खबर, कहाँ छौ?
2: मेरो सब ठिक छ यार, अफिसमा छु।
1: अनि घर तयार भयो तिम्रो?
3: घर त तयार भयो यार। अब घरमा इन्टरनेट, टेलिभिजन लाइन अनि टेलिफोन नम्बर पनि लिनु थियो। अब तिमी नै छौ यहाँ नेपालमा पाइने सुविधाको बारेमा जानकार भएको। म त 15 भयो यार देशबाट टाढा भएको। सजेस्ट गर न यार, कुन राम्रो होला?
2: ए, इन्टरनेट, टेलिभिजन लाइन र टेलिफोन सेवाका लागि हो भने आँखा चिम्लेर नेपाल टेलिकमको फाइबर टु द होम FTTH सेवा लिइहाल। तिमीलाई चाहिएको सबै सुविधा नेपाल टेलिकममा पाउँछौ। ढुक्क भएर लिँदा हुन्छ।
3: ल, गजब भएछ। मलाई चाहिएको सबै सुविधा एउटै फाइबरबाट पाउने भएपछि। थ्याङ्क यू यार।
2: थ्याङ्क यू मलाई भन्दा नेपाल टेलिकमलाई भन। जनतालाई निरन्तर सेवा दिँदै आएको छ
4: नेपाल टेलिकम, राष्ट्रको सञ्चार।
0: विज्ञापनपछि अब अन्तर्राष्ट्रिय प्रसङ्ग. स्ट्रेट अफ हर्मुज नाकाबाट ढुवानी प्रवाह पुनः सुरु गरिएपछि ऊर्जा तथा मल आपूर्तिको अवरोधलाई कम गर्ने विषयमा आशावादी रहेको भारतका सुरक्षा प्रमुख अजित डोभालले आज नयाँ दिल्लीमा आयोजित ब्रिक्स सुरक्षा बैठकमा बताउनु भएको छ. तेल तथा ग्यास आयातका लागि प्रमुख जलमार्गको रूपमा रहेको हर्मुजको हालको अवस्था अनिश्चित रहेको छ भने इरान र संयुक्त राज्य अमेरिकाको सहमतिमा गत हप्ता पुनः खोलिएको थियो. तर तेहरानले शनिबार लेबनानमा इजरायली आक्रमणको प्रतिक्रियामा यसलाई फेरि बन्द गरेको घोषणा गरेको छ. भारतीय राष्ट्रिय सुरक्षा सल्लाहकार डोभालले ब्रिक्स राष्ट्रका सुरक्षा प्रमुखहरूले भेटवार्तापछि यसलाई पुनः खोल्नु स्वागत योग्य विषय भएको बताउनु भएको छ. रेडियो नेपालबाट अपरान्ह 4 बजेको समाचार सकियो. समाचारको अर्को बुलेटिन साँझ 5 बजे सुन्न सक्नुहुनेछ. हवस् त, नमस्कार.

दि रेडियो नेपाल इन आङ छिरिङ लामा शेर्पाने सेरिकेकी साङ्गुर सेन्रो नाङ अध्यादेशलाई गिरुह जपलाई सुङ्की विधेयक जी टसकलाई दर्ता क्यान्वय असार लागि गत्याङ्ग कि छिर्मु सङ्घीय टसकी सदनगी कर्त्यमा स्वीकृत चुङ्गुप अध्यादेश जिकी तन्दोकला सुङ्की प्रतिनिधि सभालाई विधेयक त्यो दर्ता क्याउ सेन्वय संवैधानिक टडिक नङसिन असार लागि गत्याङ्गी सु टुक्स्याक ती विधेयक त्यो सदनगी कर्त्यमा थाक्चोत क्यान्सिङ्गो सेन्वय विधेयक त्यो थाङ्गेमा च्याप्गे नाङला सदनगी कर्त्यमा थाक्चोत क्यान्सिङ्गो सेन्वय प्रतिनिधि सभा टुङ्गी खाङला सिलोन बालेन्द्र साकी सार्वजनिक खरिद दोस्रो संशोधन विधेयक दर्ता क्या नङ्गुबिन तुक्राङ क्याने नोर लोनपो डाक्टर स्वर्णिम वाग्लेकी टङ्बा शुद्धिकरण मनी लाउन्ड्रिङ निवारण तेस्रो संशोधन विधेयक तङ ससिङ टरिक सहकारी लोनपो प्रतिभा रावलकी सहकारी पहिलो संशोधन विधेयक दर्ता क्या नङ्गुबिन तुक्राङ क्याने ठोतेन लोनपो निसा मेहताकी छोतेन विज्ञान प्रतिष्ठान कोर्की केही नेपाल ऐनलाई गृह जपला जो विधेयक दर्ता क्या नङ्गु सेन्वय टङ्बा शुद्धिकरण तेजेन लाका मेलाकपाला ट्याङ्गा डोसुङ कोरला न्याम्सिप कितुप्ला जम्बुलिङ छोकपा फाइनान्सियल एक्सन टास्क फोर्स FATF की एम्बुला तरुङसाङ ग्रेड लिस्टलाई जाङवाए एमबी नेताङ यर्गे जपलाई हुर्ता क्यासिनाङ तरुङसाङ सुक मालेपुसि FATF की ग्रेड लिस्ट कि थोलाराङ जाङ्गोतुप सेन्वय FATF की असर लाकी गत्याङ्ग कि सेर्मु खेपेल क्याउ थाक्चोतला एमबी रणनीतिक नेताङ यर्गे कि तन्दोकलाई हुर्ता किगो ताङ सलु ओतुप लाकी छर्सी जोने लगलेन किगो खक्षण पोतुप सेन्वय FATF की एमबी कोरलाई खेपेल क्याउ टिप्पणीलाई कोर्सो टुक्ला गिरो जपला टोङ्गु बिनवय टोङ्बा शुद्धिकरण निवारण कोर्की थिम लकलेन फेन्सेन पोक्याने कि माथुक्सीमा एम्बु विक्रम लोङितोङ गेचुग्या चिकलाई ग्रे लिस्टलाई खेलु सेन्वय तिजुकलाई एमबी FATF ताङ एसिया पेसिफिक ग्रुप ताङ क्यान दि कोरलाई थोरिम स्तर कि सबसित खेलेन क्याउ सेन्वय राष्ट्रिय स्वतन्त्र पार्टीकी गोठित सम्भ थप तन्दोकला सला झलक पिछेर्मु ओदिम कितुप क्याने ओदिम तालिका टरिक्यान्वय केन्द्रीय ओदिम छोकपिचो भुवन केसिकी सेतुप नङसिन आरिङ निन्मो चुजो निनेजुन बन्द सत्र गोसु सेन्वय बोर्ड लुकुला इलेक्ट्रिक इक्विपमेन्ट थोकु ताङ सक्चेनला सक्सु किमा थोपु सिगेल्ला होतुप कुसप्ती तन्दोकला बोर्ड लुकुला रासोपाकी एप कि टरिकी होतुप सेन्वय छोकचो चिक ताङ केन्द्रीय छोकमी गुप्चु गुवार गु थपला ओदेम किदुप केन्द्रीय ओदेम छोकपिचो केसी कि खेन्थक नाङ्गुबिन टुङ्गिक सो सुमन राज अर्यालकी सार्वजनिक सेवाला फेन्सेन बोजोपला लेचत पति तेरिकी ट्याङ्बुक्याने लाका कि होला सुगेप नाङ्वाए एमबी सुङ्गी सम्बा कच्चेक चुङ्गुप राजपत्राङकी तृतीय श्रेणीकी शाखा अधिकृत तुई थेङ सिपचुकी जङदर ल्यारिम डुपा कितुप ल्यारिमला खोङकी तुकै सुङ्ला नङ्गुइन टुङ्गिक सो अर्यालकी ग्यालखपकी सिचु ताङ मिक्युल नङसिन लेचत पतुई लाका कि गु खेन्थक नाङ्वाए जम्बुलिङ टोङ्बी थोला थोगेमो तुप ग्याल्सा काठमाडौँकी टोङ्बा तुई ससिङ कोर्की कले मेहता जोब्ला महालेखा परीक्षककी ल्याखुङकी निर्देशन बिन्वय जम्बुलिङ टोङ्बी थोला पशुवती सकुल जरुङ खसोर सकुल ताङ फावासिङ्गुला होतुप गुठी छोकपा ताङ डेलो होतुप दासा तिवाला होतुप कोस तेजिन छोकपी पर्ला ससिङ ओङछा कोर्की कले होतुप महालेखा परीक्षककी ल्याखुङकी तेन्दुप थेङ टुचुरो रेसुङकी प्रतिवेदनलाई सेन्वय गुठी छोकपा ऐन प्राचीन स्मारक संशोधन ऐन तेजिन डेलो होतुप क्षेत्र विकास समितिकी ऐन ताङ टिम सिक्ने जम्बुलिङ टोङ्बा तुई सुङ्क्योप ताङ टरिकला फेन्सेन पोजोगौ महालेखा परीक्षकी प्रतिवेदन कि सेन्वय ग्याल्सा काठमाडौँ उपत्यकाला जिन्क्योङ कितुप सार्वजनिक डिमडुल गाडी त्योला सुङ्क्योप होतुप टरिक होतुप ताङ मिमाङ तुई तन्दोकला फेन्सेन पोजोप मिक्युकी लक्ष्य त्यो थोगोला सुगेमय तन्दा सेक ग्याल्सा काठमाडौँला तोङ सुमताङ सही सुमताङ सुम सार्वजनिक गाडी त्योलाई ड्यास क्यामेरा सिसी क्यामेरा तेजिन जिपिएस सिस्टम थियो काठमाडौँ उपत्यका ट्राफिक कोर्सुङमग्मी ल्याखुङकी सेतुबिन ग्याल्सा काठमाडौँला जिन्क्योङ क्याउ सार्वजनिक गाडी त्योला मिमाङ तुई सुङ्क्योप गाडी टरिक ताङ निगरानी फेन्सेन पोजोप्ला ड्यास क्यामेरा सिसी क्यामेरा ताङ जिपिएस सिस्टम इन्जिङ मिजिक थितु टरिक क्याउ सेन्वय काठमाडौँ ट्राफिक कोर्सुङमग्मी ल्याखुङकी सो त्यदिन एसएसपी सुरेश प्रसाद काफ्लेकी सार्वजनिक यातायातलाई हुङथोपुल्लाका मेलाकपा त्यो ट्याङ्गा लक्पा लङ्गुप लुक्सो ताङ गाडी जिन्क्योङ कितुप नेताङलाई गिरो जोप्ला क्यामेरा ताङ जिपिएस सिस्टम फेन्सेन पोङ्गुप खेन्थोक नाङसुङ
टसम सकुल ठमेला लाका मेलाकपाला सक्सुको दुप्छिगेल्की मिमिरा दिनला कोर्सुङमकमिकी जिम्वाय कोर्सुङमकमी वृत्त लैन्चोर्की छोकपी ठमेला मितिवाला दुक्पाते रूपताङ लाकाला ओतुप कोर्सुङमक मिति खप्तेला लाका मेलाक्पा कि तुप्तियो मिरा दिनला जिम्ने आरिङ सार्वजनिक क्याउ सेनवाय जिम्बु मितुइ मितियो युगान्डा कि मिराङा ताङ भियतनाम कि मिराङी दुप सेनवाय जिम्बु मितियो तेरिला जोङकी प्रशासन ल्याखुङ काठमाडौँने निमा दिन कि तुसो पोर्ने न्यामसिप कि ओतुप सुङसेब बट्राई कि ख्याथोक नाङ सेनवाय झापा जोङकी गौरीगन्जला आरिङटोप्ला थक गेम्ने मिरा सिक नासा गनवाय नासा गुलुपमी गौरीगन्ज वडा आङ सुम सयपत्रीकी लोसुम

0: बलबहादुर श्रेष्ठ हिन्दु सेनवा आरिङ टोप्ला आली क्वरिम्बाला थगे पु जोङखी कोर्सुङ मकमी ल्याखुङ जापाकी लेन खेफेलकी तुप्मी रञ्जन अबालेकी खेन्तोक नगुबिन थग गेप्सीमा श्रेष्ठ सर्केक तेरङ नासा गलुप कोर्सुङ मकमी ल्याखुङकी सेतुबिन ट्राफिक कोर्सुङ मकमी ल्याखुङकी गलुप छुजो निसुजी नाङला गाडी तोङगुप्मी तोङी ताङ सै ङ ताङ सुम्चु सोङला जिम्ने ठिम ताङवाय तितियामा सुङला ट्याङ्गा बुम चुर्गु ताङ तोङ दिन्छु थोन दिन गेठल दु सेनवाय काठमाडौँ उपत्यका ट्राफिक कोर्सुङ मकमी ल्याखुङकी सेतुप नाङसिन छाङारक थुने गाडी तोङगुप ठिमकी खप्तेला राइड सेयरिङ एप थोकु ट्राफिक लाइट मिस्यु ताङ गाडी स्पिडला तोङगुप त्योला ठिम ताङगुप सेनवाय तुग्राङ क्याने ट्राफिक लेन मिस्यु काङथेप दासाला हर्न तोङगुप काङथेप दासाला पार्किङ कितुप त्योलासँग ट्राफिक कोर्सुङ मकमिकी ठिम तङ्गुप सेनवाय जल तेजिन मौसम विज्ञान विभागकी यम्बुला यर्बी तुसो गोजु सिनाङ तराइला तरुङसङ सजु ओतुप सेनवाय लुम्बिनी प्रदेशकी फुताङ खाङ्री सखुल्ला छरो गेकुन्याताङ ओसिनाङ तराईकी दासा चिक्सो निचोला सजु बङ्गी ओतुप तकी विभागकी सुदूरपश्चिम प्रदेशकी तराई सखुल्ला सजु बङ्गी ओतुप न्याताङ ओतुप सेनवाय वीरेन्द्रनगर गोराही बैरहवा ताङ याम्बा तराई सखुल्ला तेजिन पोखरा काठमाडौँ ओखलडुङ्गा धनकुटा विराटनगर दरान जिरी ताङ ताप्लेजुङला थोक ताङ डुगेको न्याताङ ओतुप सेनवाय तुग्राङ क्याने पोखरा ओखलडुङ्गा धनकुटा विराटनगर ताङ ताप्लेजुङला छरवाकी न्याताङ ओतुपसँग विभागकी सेतुबिन हारिङ गेलखापकी प्रदेश बङ्गीकी खाङ्री ताङ फुसकुल्ला थोक ताङ डुगेको ताङ छरो च्याच्याकेको न्याताङ ओतुप ताङ बागमती गण्डकी ताङ लुम्बिनी प्रदेशकी दासा बङ्गीलाई छरो बङ्गिगेको न्याताङ ओतुप सेनवाय थोक डुक ताङ सजुप त्यामा क्योन फोक्तो बुतपकी च्याकपुकेकोला विभागकी मेमाङ त्यो तिरिला सुवाय रेडियो नेपालले हारिङकी सिरिकेकी साङ्गिर डुप्सुङ थुजिछे
1: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल नेपालको समावेशी आवाज

नेपाल र नेपाली बीचको सम्बन्ध, नेपाल बिनाको नेपाली र नेपाली बिनाको नेपाल कल्पनै गर्न सकिन्न। हाम्रो यो सम्बन्ध रगत र मुटु जस्तो, हाम्रो यो सम्बन्ध श्वास र शरीर जस्तो।

रगत बगेर नसाहरूमा र धुकधुकी नापेर छातीमा देशभक्तिको तस्बिर छ हाम्रो आँखामा दुवो जस्तै फैलेको छ राष्ट्रभक्ति हाम्रो हृदय हृदयको

जाति र संस्कृतिको फरकपन र त्यही फरकपनको पहिचान हो नेपाल। बहुजाति भाषा र संस्कृतिको बहुलता हाम्रो चिनारी। मन फाट्ला केही कुरामा कहिलेकाहीँ, तर फाट्नु र च्यातिनु हुन्न हाम्रो पहिचानको छाती।

छरिएको बस्ती, छरिएको घर, तर पौरखको सुन फुलाउने एकै आँगन र विश्वास झुलिने एकै धुरी, सुख दुःखको समान अनुभूति, हाम्रो संस्कृति र हाम्रो पुर्खाले सिकाएको सद्भावको सङ्लो सिप।

समय र चेतनाले विश्वसँग नजिक छौँ। सिक्नु छ विज्ञान र प्रविधिका हर कुरा, यसै मेसोमा देशबाट अलि टाढा पनि छन् कति। आँखामा हिमाल छैन तिनको, तर जहाँ पुगे पनि देशकै झल्को र झझल्को छ तिनको समृद्ध चेतनामा।

फुटेर होइन, फुटेर पनि होइन, आपसमा जुटेर एक हुनु छ, सङ्लो पार्नु छ पसिनाको नदी र उठाउनु छ पौरखको हिमाल, हिमालको शान्ति, हरियो ममता र आँखाभरिको चारकोसे छातीमा हिमाल जस्तै उठेको छ हाम्रो देशभक्ति साझा।

देश आमा र देशको सम्मान मातृपूजा, हामी नेपाली नेपाल आमाका साझा सन्तान, पुर्खाको गौरवपूर्ण इतिहास सम्झेर भोलिलाई सुरक्षित राख्नु छ यो देशको नासो पौरखको

0: परदेशको सपना बोकेर निस्किँदा घर परिवारको आशा बाँधिएको हुन्छ, तर श्रम स्वीकृति नलिई काम गर्दा दुर्घटना वा मृत्यु भयो भने न सहयोग पाइन्छ न बिमाको भर पर्न सकिन्छ।
1: श्रम स्वीकृति लिएर मात्र विदेश जाऊ, परिवार सुरक्षित, भविष्य सुरक्षित।
0: वैदेशिक रोजगार बोर्डको सचिवालय।
2: सडकमा कोरिएका प्रत्येक लेन दुर्घटनाबाट बच्नका लागि कोरिएका हुन्, तसर्थ लेन अनुशासनको पूर्ण पालना गरौं। नेपाल सरकार, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सडक विभाग।
3: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावारु 1 करोडसम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2082 साल चैत्र मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
1: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो नेपाल। यो प्रसारणमा प्रविधि संयोजनतर्फ पुष्पारत्न वज्राचार्यसँगै उद्घोषणतर्फ गणेश थापा अनि मनुका कुँवर साथमा छौँ। साँझको 5 बज्ने लागेको छ। अब सुन्नुहुनेछ समाचार।

यो रेडियो नेपाल हो। अब कुशल अर्यालबाट समाचार सुन्नुहोस्। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाको नयाँ नेतृत्व चयनका लागि भोलि बुधबार निर्वाचन हुने भएको छ। केन्द्रीय निर्वाचन आयोगका प्रमुख भुवन केसीका अनुसार आजको बन्द सत्रपछि निर्वाचनको प्रक्रिया अघि बढ्नेछ। मतदानमा विद्युतीय उपकरण उपयोग हुनेछ। महाधिवेशनमा प्रत्यक्ष सहभागी नभएका प्रवासका प्रतिनिधिका लागि रासोपाको आफ्नै एपबाट मतदान गर्ने व्यवस्था गरिँदैछ। 80 विद्युतीय उपकरणबाट मतदानको तयारी भएको छ। एक सभापति र 900 केन्द्रीय सदस्य चयन गर्न मतदान हुने जानकारी प्रमुख केसीले दिनुभयो। कुनै उम्मेद्वारका प्रस्तावक र समर्थक उम्मेद्वार हुन पाउने छैनन्। देशको प्रमुख भन्सार नाका वीरगन्जबाट चालु आर्थिक वर्ष 2082-83 ज्येष्ठ मसान्तसम्ममा 2.93 अर्ब मूल्य बराबरको इन्धन आयात भएको छ। विगत केही समय यता मध्यपूर्वी देशहरूमा उत्पन्न तनावको कारण इन्धन आयात प्रभावित भए पनि गत वर्षको तुलनामा 35.53 अर्ब बढीको इन्धन आयात भएको वीरगन्ज नाकाबाट भएको भन्सार तथ्याङ्कले जनाएको छ। गत आर्थिक वर्ष 2081-82 वीरगन्ज नाकाबाट 11 महिनामा 1.74 अर्ब मूल्य बराबरको इन्धन आयात भएको वीरगन्ज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक कृष्ण प्रसाद मैनालीले जानकारी दिनुभयो। काभ्रेपलाञ्चोक जिल्लाको 2 कुखुरा फर्ममा बर्ड फ्लू देखिएको छ। पशु सेवा कार्यालय काभ्रेपलाञ्चोकले जिल्लाको बनेपा नगरपालिका 13 साँगा स्थित बद्री खत्रीको लेयर्स कुखुरा फर्म र पनौती नगरपालिका 7 स्थित मानेश्वरी एग्रो फर्ममा पालिएका हाँस र कुखुरामा बर्ड फ्लू पुष्टि भएको जनाएको छ। कार्यालयका प्रमुख डाक्टर बज्रकिशोर ठाकुरले खत्रीको लेयर्स फर्मका कुखुरामा असार 3 गते बर्ड फ्लू पुष्टि भएको र पनौती स्थित शर्मिला श्रेष्ठको मानेश्वर एग्रो फर्ममा पालिएका हाँस र लोकल कुखुरामा असार 7 गते बर्ड फ्लू रहेको पुष्टि भएको बताउनुभयो। गर्मी अत्याधिक बढेपछि बाँकेको नेपालगञ्ज उपमहानगरपालिकाले विद्यालयहरूमा फेरि बिदा दिएको छ। अत्यधिक गर्मीका कारण पठन पाठनमा समस्या भएपछि असार 10 गतेदेखि 12 गतेसम्म 3 दिन विद्यालय बन्द गर्ने निर्णय गरेको शिक्षा महाशाखा वरिष्ठ शिक्षा

0: गोपालगञ्ज उपमहानगरपालिकाले यसअघि पनि गत जेठ 26 गते 29 गतेसम्म 4 दिन विद्यालयमा बिदा दिएको थियो। अत्यधिक गर्मी मौसमका कारण विद्यार्थीलाई विद्यालय आवतजावत दैनिकीमा प्रभाव पारेको छ। हिमाली जिल्ला हुम्लामा असारे झरी नहुँदा बाली सुक्दै गएपछि त्यहाँका किसान चिन्तित हुन थालेका छन्। लामो समयदेखि पानी नपर्दा कोदो, चिनो, कागुनो, भट्ट, काउनी लगायत तरकारी बाली समेत सुक्न थालेपछि त्यहाँका किसान चिन्तित भएका हुन्। जिल्लाको सिमकोट गाउँपालिका एकका किसान जानकी भण्डारीले असारमा पानी नपरेकाले बाली सुक्दै जान थालेको बताउनुभयो। सिमकोट गाउँपालिका दुईका किसान रूपसी बोहराले असारको पहिलो हप्तासम्म पानी नपर्दा उत्पादन घट्ने र त्यहाँ खाद्यान्न सङ्कट पर्न सक्ने बताउनुभयो। रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ साँझ 5 बजेको समाचार। अब एकैछिन विज्ञापन।
1: ए छोरा, के छ हाल खबर? पढाइ कस्तो चल्दैछ?
2: सबै राम्रै चल्दैछ। अनि त्यहाँ के छ बुवा?
1: यहाँ पनि सबै राम्रो छ। ल, तेरो आमासँग कुरा गर।
2: पर्दैन पर्दैन, किन धेरै पैसा खर्च गर्नुहुन्छ?
1: किन टेन्सन लिन्छस् बाबु? हामी जस्ताको लागि एनटिसी को कल इन्डिया प्याक छँदैछ नि। इन्डिया कल गर्न त कस्तो सस्तो पो छ त त्यसमा।
2: ल त्यसो भए ढुक्कले कुरा गरौँ न त।
1: सेवा सुचारू गर्नका लागि *14# डायल गर्नुहोस्।
3: नेपाल टेलिकम, राष्ट्रको संचार।
0: विज्ञापनपछि अब अन्तर्राष्ट्रिय प्रसङ्ग। श्रीलङ्कामा तीव्र रूपमा बढ्दै गएको डेङ्गु सङ्क्रमण नियन्त्रण गर्न सरकारले सेना परिचालन गरेको छ र स्वास्थ्य अधिकारीहरूले अस्पतालहरूमा दैनिक 1000 भन्दा बढी नयाँ बिरामी भर्ना भइरहेको चेतावनी दिएका छन्। राष्ट्रपति अनुरा कुमार दिशानायकको कार्यालयका अनुसार लामखुट्टेबाट फैलिने डेङ्गु नियन्त्रणका लागि सेना, नौसेना र वायुसेनाका सदस्यहरू संयुक्त विशेष एकाइमा परिचालित भएका छन्। उनीहरूले लामखुट्टे प्रजनन हुने स्थान पहिचान गरी नष्ट गर्ने अभियान सञ्चालन गर्नेछन्। डेङ्गु ज्वरोले उच्च ज्वरो, टाउको दुखाइ, वाकवाकी बान्ता, मांसपेशी दुखाइ जस्ता लक्षण देखाउने र गम्भीर अवस्थामा रक्तस्राव सहित मृत्यु समेत हुन सक्ने स्वास्थ्य अधिकारीहरूले बताएका छन्। यस वर्ष हालसम्म करिब 50,000 संक्रमण पुष्टि भइसकेको छ भने 29 जनाको मृत्यु भएको छ। रेडियो नेपालबाट साँझ 5 बजेको समाचार सकियो। अवस्था नमस्कार।
4: सुन्दै हुनुहुन्छ रेडियो नेपालको बागमती प्रादेशिक प्रसारण। केही बेरमा शैक्षिक रेडियो कार्यक्रमको पुनः प्रसारण सुन्न सक्नुहुनेछ। अब सुन्नुहुनेछ तामाङ भाषामा समाचार।

लसो फ्याफुल्ला तिमी मजुश्री सम्म 2862 तालु बेलबोलाला छेपाभ्रे विक्रमसम्म 2083 साल असारलाला कु मिरे मङ्गलबार चु रेडियो नेपाल हिन्ना तामाङ साङ्गुरी राङ्दा डेन्मुला ना सूर्य मोक्तान राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाला दान्दे चितवन निगिक्चा ग्रेनुहाललाई बन्द 17 सेङ्गमनमला छार गोबाङ दाम्बारी विषम नाङ्गर निर्वाचन सेङ्गमा तयारी लाभमला मियो निर्वाचन आयोगलाई ग्रेनपो भुवन केसी सही तिनीलाई बन्द 17 सेङ्गमाले छ निर्वाचन र प्रक्रिया ती सेलमला विशेष सेङ्गमला धलो तिनीलाई घिङ्यामा ती बा बन्द 17 धारे ढुङ्यासे ब्लिचु सेङ घारी थुम्सेला तापमला मतदान डी विद्युतीय उपकरण प्रयोग लासेला तापमला वाल्डी प्रत्यक्ष बुवाकिनमा प्रवासला मूलमेका देशे रासोपाल राङ्लानी एप ग्याम भोट पिउबारी म्याङ्सेला थिम सोपमला प्रतिनिधिका देशे गोर भेचुई विद्युतीय उपकरण ग्याम भोट पिनबारी म्याङ्सेला थिम सोपमला वाल्डे मेन्दो गिक चोहोथेन मेन्दो कुचिसे कु मियो मुल्मी ताम्बारी भोट पिन्दोसेला तापमला विषय आयोगला ग्रेनपो केसिसे सुङमला खाजी बैनुन उम्मेद्वारलाई प्रस्तावक थिएन समर्थक उम्मेद्वार रेबारी आम्याङमा थिम्नुन सोपमला चुनन ताङ्री राष्ट्रिय स्वतन्त्र पार्टी रासोफासे सक्षम गोबाङ दाम्बारी विषय कोङमा थिम लागू लाभमला योग्य मि चेकेन प्रतिस्पर्धारी खागै विवाह मान्छे कोङमा थिम सोभहिन्ना निर्वाचन प्रक्रिया अनुसार चोहो दान्पो थिएन मियो मुल्मिदा मेन्दो कारकार प्रस्तावक अनिवार्य तानुन धोबा थिम सोभमला चोहो दान्दा मेन्दो गाँचुइसे गिक समर्थक दान्पो थिएन मियो मुल्मिदा मेन्दो गिचुइसे गिक समर्थक अनिवार्य तानुन धोबा थिम लागु लाभमला जलथेन मौसम विज्ञान विभाग से नेपाली मनसुन ती बालिचानुन तराईला लामन ग्लारी लेप्पा लाभाला जोखिम ताछिन टिसेला मृङ बमुला विषय पाङबमला लुम्बिनी प्रदेशला पहाड थिएन जोमथुम्री नाम्ताइबारी खाम्बा माङसाइनुन तराई थिएन सुदूर नोपुला तिलै ग्लागदरी लेप्पा लाभा हिट

یہ ریڈیو نیپال ہے، معلم منصاری سے اردو میں خبریں سنیے۔ چتون کے بھرتپور میں راشٹر سوتنتر پارٹی کا پہلا بند اجلاس آج دوپہر 2 بجے سے شروع ہو گیا ہے۔ بند اجلاس میں سیاسی، تنظیمی اور اقتصادی رپورٹس سمیت دیگر مختلف رپورٹیں پیش کی جائیں گی اور نئی قیادت کے انتخاب کے عمل کو آگے بڑھایا جائے گا، جس کے تحت تادیبی کمیشن کی رپورٹ رماکانت ریمال پیش کریں گی اور پھر اس کے بعد پارٹی کی مالی رپورٹ خزانچی لیما ادھیکاری پیش کریں گی اور پھر اس پر بحث کی جائے گی۔ اسی طرح پارٹی کے سیکرٹری جنرل کبیندر برلا کوٹی تنظیمی رپورٹ پیش کریں گے۔ پارٹی کی مرکزی کمیٹی کے ذریعہ منظور شدہ ترمیمی قانون کی تجویز کو معاون سیکرٹری جنرل بپن کمار آچاریہ پیش کریں گے، اس کی منظوری دی جائے گی اور پارٹی کی مستقبل کی سمت کے رہنما خطوط اور سیاسی تجویز کو پارٹی کے نائب صدر ڈاکٹر سورنم واگلے پیش کریں گے۔ اسی طرح پارٹی کے صدر روی لامی چھانے سیاسی رپورٹ پیش کریں گے اور اس رپورٹ پر بحث کر کے اسے پیش کرنے کے لیے وقت مقرر کیا گیا ہے۔ بند اجلاس کے آخری مرحلے میں پارٹی کے صدر لامی چھانے عبوری انتظامی کمیٹی کی تشکیل کا اعلان کریں گے اور آرگنائزنگ کمیٹی انتخابات کی تمام تر ذمہ داری انتخابی کمیشن کے حوالے کرے گی۔ راشٹر سوتنتر پارٹی کی جانب سے دی گئی جانکاری کے مطابق انتخابی کمیشن انتخابی عمل سے متعلق معلومات اور ایک تفصیلی کار فہرست شائع کرے گا اور پھر اس کے بعد قیادت کے انتخاب کے عمل کو آگے بڑھایا جائے گا۔ راشٹر سوتنتر پارٹی کے ترجمان منیش جھا نے کہا ہے کہ اگرچہ انتظامی اور تکنیکی کمزوریوں کی وجہ سے پہلے سے طے شدہ کاموں کا شیڈول متاثر ہوا ہے، تاہم آج بند اجلاس کو ختم کیا جائے گا اور کل تک تمام تر طریقہ کار کو انجام دینے کے لیے کام کو آگے بڑھایا جا رہا ہے۔ ترجمان جھا نے بتایا کہ اس جنرل کنونشن میں نمائندوں کی تعداد اندازے کے مقابلے تقریباً 500 بڑھ گئی ہے اور انہوں نے کہا کہ نئی قیادت کے انتخاب کے لیے الیکٹرانک آلات کا استعمال کر کے کل انتخاب کرایا جائے گا۔ راشٹر سوتنتر پارٹی کی نئی قیادت کے انتخاب کے لیے کل بروز بدھ کو انتخاب کرانے کے لیے انتخابی شیڈول کو منظر عام کر دیا گیا ہے۔ مرکزی انتخابی کمیشن کے سربراہ بھون کیسی کے مطابق آج کے بند اجلاس کے بعد انتخابی عمل کو آگے بڑھایا جائے گا۔ آج دوپہر 2 بجے شروع ہوئے بند اجلاس شام 6:45 پر ختم ہو جائے گا۔ اس جنرل کنونشن میں براہ راست حصہ نہیں لے سکنے والے نمائندوں کے لیے راشٹر سوتنتر پارٹی کی اپنی ہی ویب ایپ کے ذریعے ووٹ ڈالنے کا انتظام کیا جا رہا ہے۔ اسی الیکٹرانک آلات کے ذریعے ووٹ ڈالنے کی تیاریاں بھی کی گئی ہیں۔ انتخابی سربراہ بھون کیسی نے بتایا کہ پارٹی کے لیے 1 صدر اور 99 مرکزی اراکین کے انتخاب کے لیے ووٹنگ ہوگی۔ اس انتخاب میں کسی بھی امیدوار کے تجویز کار اور حمایت کار کسی عہدے کے امیدوار نہیں بن پائیں گے۔ راشٹر سوتنتر پارٹی نے قابل قیادت کے انتخاب کے لیے سخت معیار پر عمل درآمد کیا ہے۔ صرف قابل افراد کو ہی مقابلہ کرنے کی اجازت دینے کے مقصد سے اس قوانین کو سخت کیا گیا ہے۔ انتخابی عمل کے مطابق پارٹی کے صدر، عہدیداران اور مرکزی اراکین کے لیے 1-1 تجویز کار کو لازمی قرار دیا گیا ہے۔ اس کے علاوہ صدر کے لیے 51 حمایت کار اور عہدیداران اور مرکزی اراکین کے لیے 21-21 حمایت کاروں کو بھی لازمی قرار دیا گیا ہے۔ حکومت نے آرڈیننس کو تبدیل کرنے کے لیے 4 بلوں کو پارلیمنٹ میں درج کرائی ہے۔ اساڑھ 5 گتے وفاقی پارلیمنٹ کے دونوں ایوانوں سے منظور شدہ آرڈیننس کے مطابق حکومت نے تبدیلی کے ان بلوں کو پارلیمنٹ میں رجسٹر کرائی ہے۔ آئینی دفعات کے مطابق اساڑھ 26 گتے تک اس بلوں کو دونوں ایوانوں سے منظور اور تصدیق کر دی جائے گی۔ آرڈیننس کی منظوری کے عمل میں تاخیر کی وجہ سے متبادل بلوں میں مسائل پیدا ہو گیا ہے۔ بل کو اگلے 18 دنوں میں دونوں ایوانوں سے منظور، تصدیق اور توثیق ہونا ہے۔ رجسٹرڈ اس بل کو ارکان پارلیمان میں تقسیم کر دیا گیا ہے۔ وفاقی پارلیمانی دفتر میں وزیر اعظم بالندر شاہ کی جانب سے پبلک خریداری سے متعلق دوسرا ترمیمی بل درج کرایا گیا ہے۔ اسی طرح وزیر مالیات ڈاکٹر سورنم واگلے کی جانب سے منی لانڈرنگ کی روک تھام سے متعلق دوسرا ترمیمی بل اور وزیر اراضی بندوبست، کوآپریٹو اور وفاقی امور اور عمومی انتظامیہ
प्रतिभा रावल की जानिब से कोऑपरेटिव पहला तरमीमी बिल पार्लियामेंट में दर्ज कराया गया है। इसी तरह वजीर सेहत और गजाई शफाफियत निशा मेहता ने तिब्बो साइंस एकेडमी से मुतालिक कुछ नेपाल एक्ट में तरमीम करने का बिल पार्लियामेंट में दर्ज कराई हैं। हुकूमत के चीफ सेक्रेटरी सुमन राज अरियाल ने इस बात पर जोर दिया है कि अवामी खिदमात की फराहमी को मुअस्सर बनाने के लिए तमाम सरकारी मुलाजमीन को ईमानदारी के साथ काम करना चाहिए। नेपाल एडमिनिस्ट्रेटिव ट्रेनिंग इंस्टीट्यूट की जानिब से हुकूमत नेपाल के नौ मुंतखब गजेटेड थर्ड क्लास ब्रांच के अफसरान के लिए 40वीं बुनियादी तरबियती प्रोग्राम की अख्तितामी तकरीब से खिताब करते हुए चीफ सेक्रेटरी अरियाल ने तमाम सरकारी मुलाजमीन से अपील की है कि वो खुद को मफाद परस्ती पर तवज्जो देने के बजाय कौमी खिदमात के लिए वक्फ करें। चीफ सेक्रेटरी अरियाल ने ओहदों के वक़ार को बरकरार रखने और शहरियों के तहीं अपनी जिम्मेदारियां निभाने की ज़रूरत पर जोर देते हुए कहा कि मुलाजमीन को अपने मफादात से बालातर होकर रियासत की पॉलिसियों और अहदाफ के मुताबिक काम करते हुए साफ शफाफ जिम्मेदार और खिदमात पर मबनी होना चाहिए। ऑडिटर जनरल के दफ्तर ने हुकूमत से हिदायत की है कि वह आलमी सकाफती वर्षे की फहरिस्त में शामिल काठमांडू वादी के अहम वर्षों के मुकामात की ज़मीनों की मिल्कियत के तनाज़ों को हल करे। ऑडिटर जनरल के दफ्तर की तरफ से जारी करदा ऑडिटर जनरल की 36वीं रिपोर्ट में जिक्र किया गया है कि आलमी सकाफती वर्षे की फहरिस्त में शामिल पशुपति इलाका, बौद्धनाथ स्तूपा इलाका और शंभुनाथ इलाका में मुतल्लिका वर्षे के मुकामात पर रहे फंड और कमेटी के दरमियान ज़मीनी मिल्कियत का तनाज़ो है। ऑडिटर जनरल की रिपोर्ट में गुठी संस्थान एक्ट, कदीम यादगारों के तहफ़ से मुतालिक एक्ट और मुतालिका इलाका तरक्याती कमेटी एक्ट और कवायद के दरमियान मुताबिकत को यकीनी बनाने और ठोस और गैर महसूस वर्षे के तहफ़ और इंतज़ाम को उनकी मिल्कियत का तायुन करके मुअस्सर बनाने की हिदायत की गई है। मनी लॉन्ड्रिंग और दहशतगर्दों की सरगर्मियों में माली सरमायाकारी की निगरानी करने वाली बैनुल अक्वामी निगरान अदारा माली कार्रवाई टास्क फोर्स ने नेपाल को अब भी ग्रे लिस्ट में रखा है। गर्चे नेपाल ने अपनी इस्लाहात की कोशिशें जारी रखी है, ताहम ये कोशिशें अभी भी नाकाफी होने की बात बताते हुए FATF ने इसे ग्रे लिस्ट में डाल रखा है। FATF की जानिब से 5.5 गते जारी करदा फैसले में कहा गया है कि नेपाल को स्ट्रेटेजिक इस्लाहात की कोशिशें शुरू करने और वाजह एक्शन प्लान बनाने और इस पर अमल दरामद करने की ज़रूरत है। FATF ने नेपाल पर अपनी तनकीद में 6 अहम मौजू पर बेहतरी की तजवीज़ पेश की है। नेपाल को इंसदाद मनी लॉन्ड्रिंग कवानीन की तामील में नाकामी पर विक्रमी संबत 2081 साल फागुन महीना में ग्रे लिस्ट में रखा गया था। इसके फौरन बाद नेपाल ने FATF और एशिया पैसिफिक ग्रुप के साथ इसके लिए एक आला सतही सियासी अज़्म जाहिर किया था। काठमांडू वादी में चलने वाली पब्लिक खिदमात की गाड़ियों को मजीद महफूज, मुनज़्ज़म और मुसाफिरों के लिए साजगार बनाने के मकसद से टेक्नोलॉजी के इस्तेमाल पर जोर दिया गया है। काठमांडू वादी ट्रैफिक दफ्तर के मुताबिक काठमांडू वादी में अब तक 3,303 पब्लिक सर्विस गाड़ियों में डैश कैमरे, CCTV कैमरे और GPS सिस्टम नसब किया गया है। काठमांडू वादी में चलने वाली पब्लिक ट्रांसपोर्ट की गाड़ियों में मुसाफिरों की हिफाजत, गाड़ियों के इंतज़ाम और निगरानी को मुअस्सर बनाने के लिए डैश कैमरे, CCTV कैमरे और GPS सिस्टम की तनसीब को लाजमी करार देने का बंदोबस्त किया गया है। काठमांडू वादी ट्रैफिक पुलिस दफ्तर के सरबराह SSP सुरेश प्रसाद काफले ने कहा कि कैमरा और GPS सिस्टम पब्लिक ट्रांसपोर्ट में मुसाफिरों से बदतमीज़ी, किराया हद से ज़्यादा उसूली और गाड़ियां चलाने की हालत जैसे मसाइल की निगरानी और कंट्रोल में मुअस्सर साबित होगा। झापा जिला के गौरीगंज में आज सुबह आसमानी बिजली गिरने से एक शख्स की मौत हो गई है। मुतवफ़ी की शनाख्त 30 साला बल बहादुर श्रेष्ठ के तौर पर की गई है, जो गौरीगंज वार्ड नंबर 3 के सैपथरी टोल का रहने वाला है। मुतवफ़ी श्रेष्ठ
भोजपुर के आम चौक वार्ड नंबर 9 के मुकामी चंद्रमाया श्रेष्ठ के घर में रहता था। जिला पुलिस दफ्तर झापा के इत्तिलाती अफसर रंजन अवाले ने बताया कि वो आज सुबह खेत के खुदाई के दौरान आसमानी बिजली के जद में आ गया और मौका पर ही उसने दम तोड़ दिया। रेडियो नेपाल से उर्दू में खबरें ख़त्म हुईं।

0: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल वेब पोर्टलमा रेडियो नेपाल .gov र रेडियो नेपाल .online.com का अतिरिक्त मिडियम वेबका विभिन्न फ्रिक्वेन्सीहरू सहित एफएम ब्यान्डका 98, 100 र 103 मेगाहर्जमा देशका विभिन्न स्थानबाट सुन्न सक्नुहुन्छ।
1: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल सुन्न सकिने एफएम रिले प्रसारण केन्द्रहरू
0: कोशी प्रदेशमा
1: भेडेटार धनकुटा,
0: आइतबारे इलाम,
1: पत्ताले डाँडा सोलुखुम्बु
0: र सिलौटी डाँडा पाँच थर,
1: मधेस प्रदेशमा
0: जितपुर बारा
1: र गौरी डाँडा महोत्तरी,
0: बागमती प्रदेशमा
1: खुमलटार ललितपुर,
0: सिमभन्ज्याङ मकवानपुर
1: र चरीकोट दोलखा,
0: गण्डकी प्रदेशमा
1: दाउन्ने नवलपरासी बर्दघाट सुस्ता पूर्व,
0: दुर्लुङकोट पर्वत,
1: पोखरा कास्की,
0: जोमसोम मुस्ताङ
1: र बन्दीपुर तनहुँ,
0: लुम्बिनी प्रदेशमा
1: सात दोबाटो रोल्पा,
0: बगनास काली पाल्पा,
1: रेसुङ्गा गुल्मी
0: अनि हेमन्तपुर र चौपट्टा दाङ,
1: कर्णाली प्रदेशमा
0: सिमीकोट हुम्ला,
1: खलङ्गा जुम्ला,
0: मानमा कालीकोट,
1: मुर्माटप मुगु,
0: जुफाल डोल्पा,
1: मुसीकोट जन्ती बस्ने लेक रुकुम पश्चिम
0: अनि हर्रे र वीरेन्द्रनगर सुर्खेत,
1: सुदूरपश्चिम प्रदेशमा
0: बुढीतोला कैलाली,
1: खोडपे बैतडी,
0: छापरी दार्चुला,
1: हेमन्तबाडा बझाङ,
0: उडीतोला डोटी
1: र काला जाग्रा पोरखेगढी बाजुरा।
0: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल, नेपालको समावेशी आवाज।

यसका साथै आजलाई रेडियो नेपालको बागमती प्रादेशिक प्रसारण केन्द्र काठमाडौँको प्रसारण यही सकिन्छ। अब केन्द्रीय प्रसारण सुन्नुहुनेछ। हवस् त, प्रादेशिक प्रसारणबाट बिदा हुन्छौ। नमस्कार।

हामी रेडियो नेपालको केन्द्रीय प्रसारण स्टुडियो सिंहदरबारबाट बोलिरहेका छौँ। भर्खरै साँझको 6 बजेको छ। अब पहिले मैथिली भाषामा समाचार, त्यसपछि प्रदेश समाचार प्रसारण हुनेछ।

नमस्कार, यो रेडियो नेपाल हो। प्रदेश समाचारमा स्वागत छ, म विजय यादव। बागमती प्रदेश सरकारले समस्याग्रस्त सहकारी व्यवस्थापन तथा बचतकर्ताको हित संरक्षण गर्ने भएको छ। सरकारको आर्थिक वर्ष 2083-84 को बजेटमा समस्याग्रस्त सहकारी व्यवस्थापन तथा बचतकर्ताको हित संरक्षण गर्ने गरी कार्यक्रम अघि सारिएको हो। सहकारी संस्थाहरूको अनुगमन, सुपरिवेक्षण र वित्तीय अनुशासनका लागि बजेट व्यवस्था गरिएको आर्थिक मामिला तथा योजना मन्त्री प्रभात तामाङले बताउनुभयो। सार्वजनिक स्थलहरूमा सिसिटिभी क्यामेरा जडान गरी डिजिटल क्राइम ट्र्याकिङ सिस्टम विकास गर्ने बजेटमा उल्लेख छ। लागू औषध दुरुपयोग, मानव बेचबिखन र साइबर अपराध न्यूनीकरणका लागि सुरक्षा सचेतना अभियान सञ्चालन गर्ने बजेटमा भनिएको छ। बाढी, पहिरो र डुबान प्रभावित क्षेत्रमा तटबन्ध निर्माण, विपद स्वयंसेवक परिचालन र विपद बिमा कार्यक्रम सञ्चालन गरिने मन्त्री तामाङले बताउनुभयो। सवारी साधनको चाप बढी हुने स्थानहरूमा ट्राफिक लाइट जडान र प्रदेशका मुख्य नाकाहरूमा स्मार्ट चेक पोस्ट स्थापना गरिने सरकारले जनाएको छ। पहिरो तथा भूकम्पीय जोखिम क्षेत्रमा रहेको पश्चिम नेपालका स्थानीय तह र समुदायको उद्यानशीलता बढाउन कर्णाली सहित 3 प्रदेशमा प्रतिबद्ध पत्रचार परियोजना शुभारम्भ भएको छ। पिपल इन निड पिन अन्तर्गत प्रतिबद्ध 3 समापनसँगै प्रतिबद्ध 4 परियोजना शुभारम्भ भएको हो। मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय कर्णाली प्रदेश सुर्खेतद्वारा वीरेन्द्रनगरमा आयोजित प्रतिबद्ध 3 समापन तथा प्रतिबद्ध 4 शुभारम्भ कार्यक्रममा प्रतिबद्ध 4 परियोजना लागूबारे जानकारी दिएको थियो। उक्त कार्यक्रममा पिन कर्णाली प्रदेश संयोजक उज्ज्वल अधिकारीले युरोपियन युनियनको आर्थिक सहयोगमा पिपल इन निड, आत्मनिर्भर सेवा केन्द्र, सेभ द चिल्ड्रेन इन्टरनेसनल र एस्कट विल्सन नेपालको साझेदारीमा प्रतिबद्ध 4 परियोजना लागू भएको बताउनुभयो। कार्यक्रममा प्रदेश संयोजक अधिकारीले 30,57,97,960 बजेटमा सञ्चालित प्रतिबद्ध पत्र 3 परियोजनाका मुख्य कार्य, सिकाइ, चुनौती र अपेक्षाका बारेमा आफ्नो प्रस्तुति राख्नुभएको थियो। उहाँका अनुसार बागमती, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका 10 स्थानीय तहमा सन् 2024 देखि 2026 जुनसम्म प्रतिबद्ध पत्र 3 कार्यविधि सम्पन्न भएसँगै प्रतिबद्ध पत्र 4 लागू गरिएको छ। खानेपानी सिँचाइ तथा ऊर्जा विकास कार्यालयले चालु आर्थिक वर्षभित्रमा खानेपानी सिँचाइ, नदी नियन्त्रण र ऊर्जा सम्बन्धी करिब 94 योजना कार्यान्वयनको अन्तिम चरणमा पुर्याएको छ। कर्णाली प्रदेशको जलस्रोत तथा ऊर्जा विकास मन्त्रालयबाट स्वीकृत भइआएका 94 योजनामध्ये 85 योजना उपभोक्ता समितिसँग सम्झौता भई अहिलेसम्म 50 योजना निर्माण सम्पन्न भएका छन्। 9 योजना ठेका भई हालसम्म 7 योजना निर्माण सम्पन्न भएको खानेपानी सिँचाइ तथा ऊर्जा विकास कार्यालयका जुम्ला प्रमुख अकलबहादुर महतले जानकारी दिनुभयो। गर्मी अत्यधिक बढेपछि बाँकेको नेपालगञ्ज उपमहानगरपालिकाले विद्यालयहरूमा फेरि बिदा दिएको छ। अत्यधिक गर्मीका कारण पठन पाठनमा समस्या भएपछि असार 10-12 गतेसम्म 3 बिदा गर्ने निर्णय गरिएको शिक्षा महाशाखाका वरिष्ठ शिक्षा अधिकृत लोकेन्द्र बहादुर शाहीले बताउनुभयो। अत्यधिक गर्मीका कारण नेपालगञ्ज उपमहानगरपालिकाले यसअघि पनि गत जेठ 26-29 गतेसम्म 4 विद्यालयमा बिदा दिएको थियो। काभ्रे प्लाञ्चोक जिल्लाको 2 कुखुरा फर्ममा बर्ड फ्लू देखिएको छ। पशु सेवा कार्यालय काभ्रे प्लाञ्चोकले जिल्लाको बनेपा नगरपालिका 13 साङ्गा स्थित बद्री खत्रीको लेयर्स कुखुरा फर्म र पनौती नगरपालिका 7 स्थित मानेश्वरी एग्रो फार्ममा पालिएका हाँस र कुखुरामा बर्ड फ्लू पुष्टि भएको जनाएको छ। कार्यालयका प्रमुख डाक्टर ब्रजकिशोर ठाकुरले खत्रीको लोयर्स फर्मका कुखुरामा असार 3 बर्ड फ्लू पुष्टि भएको र पनौती स्थित शर्मिला श्रेष्ठको मानेश्वर एग्रो फार्ममा पालिएका हाँस र लोकल कुखुरामा असार 7 बर्ड फ्लू रहेको पुष्टि भएको बताउनुभयो। देशको प्रमुख भन्सार नाका वीरगञ्जबाट चालु आर्थिक वर्ष 2082-83 जेठ मसान्तसम्ममा 2,09,93 करोड मूल्य बराबरको इन्धन आयात भएको छ। विगत केही समय यता मध्य पूर्वी देशहरूमा उत्पन्न तनावको कारण इन्धन आयात प्रभावित भए पनि गत वर्षको तुलनामा 35,53 करोड बढीको इन्धन
आयात वीरगंज ढाकाबाट भएको मनसार तथ्याङ्कले देखिएको छ। कास्कीको पोखरा 26 स्थित अमरज्योति माध्यमिक विद्यालयको सार्वजनिक जग्गा अनियमित रूपमा व्यक्तिको नाममा दर्ता गरिएको प्रकरणमा विशेष अदालतले 6 जनालाई दोषी ठहर गर्दै कैद र जरिवाना सजाय सुनाएको छ। विशेष अदालतको सोमबारको फैसला अनुसार कास्की मालपोत कार्यालय तत्कालीन प्रमुख रामचन्द्र अधिकारी, भूमि आयोगका तत्कालीन अध्यक्ष गंगा प्रसाद पोखरेल, सदस्यहरू आशबहादुर गुरुङ, उषा कुमारी थापा, सोम कुमारी नेपाली तथा नक्कली सुकुम्बासीका रूपमा प्रस्तुत भएका भीमबहादुर विकललाई जनहित 6 महिना कैद र 30,000 रुपियाँ जरिवाना हुने ठहर गरिएको हो। झापाको गौरीगंजमा चट्याङ लागेर एक युवकको मृत्यु भएको छ। मृत्यु हुनेमा भोजपुर जिल्ला आमचोक गाउँपालिका 9 धुम्बाना जोगोपाथर टोल निवासी 30 वर्षीय बलबहादुर श्रेष्ठ रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले विदेश पठाउने भन्दै 23,65,000 ठगी गर्ने 3 जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ। पक्राउ पर्नेमा चितवन रत्नगर नगरपालिका 1 का 50 वर्षीय युवक राज पराजुली, दोलखा जिरी नगरपालिका 3 का 34 वर्षीय टङ्गबहादुर खड्का तथा सुनसरी धरान उपमहानगरपालिका 6 का 34 वर्षीय मनिष पुदार रहेका उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक सुरत कुमार थापा छेत्रीले जानकारी दिनुभयो। ब्याङ्किङ कसुर मुद्दाका 2 फरार व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा काठमाडौँ टोखा नगरपालिका 9 का 56 वर्षीय माधव श्रेष्ठ तथा तनहु भानु नगरपालिका 8 का 43 वर्षीय रामचन्द्र अधिकारी रहेको प्रहरी उपरीक्षक थापा छेत्रीले जानकारी दिनुभयो। उहाँका अनुसार उच्च अदालतले 2079 माघ 29 गतेको फैसलाले उक्त मुद्दामा बिगो बापत 2 वर्ष कैद सजाय ठहर भई फरार रहेको माधवलाई टोखा नगरपालिका 9 तथा जिल्ला अदालत काठमाडौँको 2082 साउन 11 गतेको फैसलाले उक्त मुद्दामा बिगो बापत 1 महिना 15 दिन कैद सजाय र 2,25,000 जरिवाना ठहर भई फरार रहेको रामचन्द्रलाई काठमाडौँ महानगरपालिका 16 बलाजुबाट पक्राउ गरिएको हो। हिमाली जिल्ला हुम्लामा असारे झरी नहुँदा बाली सुक्दै गएपछि सिमकोटका किसान चिन्तित हुन थालेका छन्। लामो समयदेखि पानी नपर्दा कोदो, चिनो, कागुनो, भट, काउनी जस्ता तरकारी बाली समेत सुक्न थालेपछि त्यहाँका किसानहरू चिन्तित भएका छन्। यसै साथ प्रदेश समाचार सक्यो। सुन्दै रहनुहोला रेडियो नेपाल। हस्त नमस्कार।

0: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो नेपाल। अब हामी राख्दैछौँ आज राति 11 बजेसम्म प्रसारण हुने कार्यक्रमहरूबारे जानकारी। केही समयपछि भने असारे गीत सुनाउनेछौँ करिब 6:40। 6:40 सदा अझै कृषि कार्यक्रम प्रसारण हुनेछ साँझ 7 बजेसम्म। हजुर 7:30 शैक्षिक रेडियो कार्यक्रम सुन्न सक्नुहुनेछ अनि केही आधुनिक गीत सङ्गीत राख्नेछौँ करिब 8 बजेसम्म। बेलुकी 8 बजे अङ्ग्रेजीमा समाचार, समाचारपछि केही लोकगीत सुनाउनेछौँ अनि सदा अझै विषयगत सिकाइको शैक्षिक रेडियो कार्यक्रम प्रसारण हुनेछ करिब 9 बजेसम्म। 9 बजे समाचार, समाचारपछि खेल संसार कार्यक्रम प्रसारण हुनेछ अनि केही गीत सङ्गीत। 10 बजे हिन्दीमा समाचार, 10:10 गजल गङ्गा कार्यक्रम प्रसारण हुनेछ। राति 11 बजे समाचार। समाचारको समाप्तिसँगै आजका नियमित कार्यक्रमहरू सम्पन्न हुन्छन्। हाम्रो प्रसारण भने 11 बजेको समाचारपछि पनि निरन्तर सुन्न सक्नुहुन्छ नै। रात्रिकालीन प्रसारणमा सुमधुर गीत सङ्गीत र विभिन्न कार्यक्रमको पुनः प्रसारण सुन्न सक्नुहुनेछ।
1: नेपाल अब पालो हाम्रा चेलीहरूको साफ महिला च्याम्पियनसिपको हरेक गोल, हरेक रोमाञ्चक पल अब सिधै तपाईँहरूको मोबाइलमा मात्र डिगो एपमा। आज नै एप स्टोर वा प्ले स्टोरबाट डिगो एप डाउनलोड गर्नुहोस् र नेपाली महिला फुटबललाई साथ दिनुहोस्। समय छ, जोस छ, अब समर्थन गर्ने पालो तपाईँको। डिगो, राष्ट्रको खेल तपाईँको हातमा। आज नै डाउनलोड गर्नुहोस्।

0: प्रमाणित तथा स्वस्थ सुन्तलाको बिरुवा लगाऊ, सुखी जीवनको लागि आफ्नो आम्दानीको स्रोत बढाऊ।
1: कृषक माझ बिउ बिजन गुणस्तर नियन्त्रण केन्द्र ललितपुरको अनुरोध।
2: जल तथा मौसम विज्ञान विभागले यस वर्षको मनसुनमा देशका अधिकांश भूभागमा सरदर भन्दा कम पानी पर्ने प्रक्षेपण गरेको सन्दर्भमा धान खेती गर्ने कृषकहरूमा बिउ बिजन गुणस्तर नियन्त्रण केन्द्र ललितपुरको अनुरोध।
1: नेपालमा सूचित वा पञ्जीकृत भएका धानका जातहरू छनौट गर्नुहुन अनुरोध सहित
2: छोटो अवधिमा पाक्ने धानका जातहरू छनौट गर्नुहुन समेत आग्रह गर्दछौ।
1: सम्भव भएसम्म सुक्खा सहने जातहरू जस्तै सुक्खा श्रृङ्खलाका जातहरू तथा घैया 1, 2 र 3 र सुक्खा तथा डुबान दुवै सहने बहुगुणी 1, बहुगुणी 2 जातहरू प्रयोग गर्न हुन अनुरोध छ।
2: यसका साथै सुक्खाको प्रभाव कम गर्न धानको ब्याड राख्दा एकैपटक नराखी निश्चित दिनको अन्तरालमा राख्नु हुन, त्यस्तै बरसातको पानी संकलन प्रविधि, छरुवा धान प्रविधिको अवलम्बन गर्नु हुन समेत अनुरोध छ।
1: बिउ बिजन गुणस्तर नियन्त्रण केन्द्र हरिहर भवन तथा राष्ट्रिय बिउ बिजन समितिको सचिवालय ललितपुर।
2: फोन नम्बर 5423159।
3: खेल खेलाडी र खेल प्रेमीका लागि रेडियो कार्यक्रम खेल संसार, सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट हरेक मंगलबार राति 9 बजेको समाचार पछि कार्यक्रम खेल संसार।
4: ए गजल की धुन आओ।
5: गजलकै जलमाथि एउटा डुङ्गा खियाउँ कि, गजलकै जलमाथि एउटा डुङ्गा खियाउँ कि, मङ्गलबारको अँधेरीमा गजल गङ्गा बगाउँ कि, गजलकै जलमाथि एउटा डुङ्गा खियाउँ कि।
6: हरेक मङ्गलबार राति 10 बजेको हिन्दी समाचारपछि रेडियो नेपालबाट कार्यक्रम गजल।

0: नदीजन्य पदार्थको अनधिकृत रूपमा उत्खनन नगरौं, यसले विनाश निम्त्याउँछ।
1: विकासको नाममा जथाभावी रूपमा ग्रामीण क्षेत्रमा सडक नबनाऊ, प्राकृतिक विपद निम्त्याउँछ।
0: योजनाबद्ध विकासमा सहभागी बनौ, आफ्नो गाउँ ठाउँको विकासमा हातेमालो गरौं।
1: जनहितका लागि रेडियो नेपाल।
2: लागु औषधको उत्पादन, सञ्चय, ओसार पसार, बिक्री, वितरण तथा सेवन कानुन तहत दण्डनीय अपराध हुन्। यस्ता गतिविधिमा आफू पनि नलागौं र अरूलाई पनि लाग्न नदिऊ।
1: जनहितका लागि रेडियो नेपाल।

कलाकार नगेन्द्र राईको बाँसुरी वादनमा चर्चित असारे गीत विशेष असारलाई सम्झिने पुरानो सदाबहार गीतको धुन भर्खरै सुन्नुभयो तपाईँ रेडियो नेपाल सुन्दै हुनुहुन्छ। अबलाई हामी असारे गीत नै राख्दैछौँ केही। सुरुवातमा तारा थापा नुपुर भट्टाचार्यको स्वर तारा थापाको सङ्कलनमा

0: के तपाईँ खोला नदीनाला छेउछाउमा बसोबास गर्नुहुन्छ? होसियार, बर्सातको समयमा खोला नदीमा पानीको सतह बढेमा तुरुन्तै अग्लो र सुरक्षित स्थानमा जानुहोस्।
1: विपद बाजा बजाएर आउँदैन, त्यसैले बाढी पहिरोको जोखिम हुने ठाउँमा हुनुहुन्छ भने महत्वपूर्ण कागजात र आपतकालीन सामग्री तयारी अवस्थामा राख्नुहोस्।
0: हल्लाको पछि नलागी आधिकारिक सूचना र मौसम सम्बन्धी जानकारी लिनुहोस्।
1: रेडियो नेपालद्वारा जनहितका लागि

0: कलाकार दुर्गा रायमाझीले सङ्कलन गर्नुभएको यो असारे भाका सुनायौं दुर्गा रायमाझी र समूह स्वरमा। तपाईँ रेडियो नेपाल सुनिरहनु भएको छ। अबको लागि भने हामी कृषि कार्यक्रम प्रसारण गर्दैछौँ।
1: कृषि तथा पशुपक्षी विकास मन्त्रालय कृषि सूचना तथा प्रशिक्षण केन्द्रद्वारा उत्पादित कार्यक्रम नवीन कृषि प्रविधि अनुसन्धानबाट प्रमाणित कृषिका नयाँ नयाँ प्रविधिहरूको सङ्गालो नवीन कृषि प्रविधि।
2: नमस्कार, कार्यक्रम नवीन कृषि प्रविधिको आजको श्रृङ्खलामा स्वागत छ। म समीक्षा बडाल
3: अनि म चित्रकला चौहान।
2: यस कार्यक्रममा हामी कृषि तथा पशुपक्षीको क्षेत्रमा प्रयोगमा आइरहेका र अनुसन्धानको क्रममा रहेका नवीन प्रविधिहरू बारे जानकारी प्रस्तुत गर्ने गर्दछौ। आजको नवीन कृषि प्रविधि कार्यक्रममा भने हामी पशु वस्तुमा लाग्ने क्षयरोग, रोग सार्ने माध्यम, यस रोगका लक्षणहरू र नियन्त्रणका विधि बारे जानकारी प्रस्तुत गर्दैछौ। आउनुहोस् कार्यक्रम सुरु गरौं। श्रोताविन्द, अबको प्रस्तुतिमा पशु वस्तुमा लाग्ने क्षयरोग बारे छोटो जानकारी। पशु पक्षीमा संक्रमण गर्ने क्षयरोग एक जीर्ण प्रकृतिको सरुवा रोग हो। यो गाई, भैँसी, भेडा, बाख्रा, कुखुरा र मानिसलाई समेत असर गर्ने जीवाणु जन्य रोग हो। यो रोग पशु पक्षीबाट मानिस र मानिसबाट पशु पक्षीमा सर्ने प्रकृतिको रोग भएको हुनाले यस रोगलाई जुनोटिक रोग पनि भनिन्छ। क्षयरोग माइक्रो ब्याक्टेरियम प्रजातिको जीवाणुबाट लाग्छ। पशु पक्षीको प्रजाति अनुसार जीवाणुहरू फरक फरक प्रकारका हुने गर्दछन्। यी जीवाणु प्राणीको शरीरमा हावा, दाना पानी, खाद्य वस्तु जस्तै दुध तथा मासु र सम्पर्कबाट प्रवेश गर्दछन्। यो जीवाणु शरीरमा प्रवेश गरेको लामो समयपछि मात्र पशुहरूले रोगको लक्षणहरू देखाउँछ। सुरुवाती अवस्थामा संक्रमित पशुले दाना पानी स्वाभाविक मात्रामा खाने भएको हुँदा कुनै किसिमको कमजोरी पनि महसुस हुँदैन र क्षयरोगको जीवाणु छ भन्ने कुराको शंका पनि हुँदैन। कुनै कारणवश शरीरको प्रतिरक्षा शक्ति कम हुँदै जाँदा ती जीवाणुहरू शरीरमा सक्रिय हुँदै आउँछ र संक्रमित पशु पक्षी तथा मानिसले बिस्तारै रोगको लक्षण पनि देखाउँदै जान्छ। क्षयरोगको जीवाणुहरू शरीरको विभिन्न अङ्गहरूमा बसी रोगको संक्रमण गर्दछन्। श्वास प्रश्वास अथवा हावाको माध्यमबाट यो जीवाणु शरीरभित्र प्रवेश गरेमा ती जीवाणुहरूले फोक्सोमा असर गरी फोक्सोको क्षयरोग हुन्छ। मानिस र पशुहरूमा बढी मात्रामा फोक्सोको क्षयरोग भएको पाइन्छ। क्षयरोगको जीवाणु शरीरभित्र प्रवेश गरेको छ भने सर्वप्रथम खाद्य नली, पेट र आन्द्राभुँडीमा क्षयरोग हुन्छ। त्यस्तै सम्पर्क अथवा छुवाछुतबाट जीवाणु संक्रमण हुँदा छाला र अन्य भाग समेत संक्रमित हुन सक्छ। शरीरमा भएको रगत र तन्तुबाट पनि यी जीवाणुहरू शरीरका भित्री अङ्गहरूमा सर्न सक्छन्। मुटु, कलेजो, फियो, मृगौला, अण्डकोष, पाठेघर, घुँडा र शरीरका अन्य जोर्नीहरूमा पनि यो रोगबाट संक्रमण हुन सक्छ। विभिन्न अङ्गमा असर गर्दा रोगका लक्षणहरू पनि फरक फरक देखिन्छन्। शरीरका कुनै पनि अङ्गमा क्षयरोगका जीवाणु प्रवेश गरी संक्रमण गरेको छ भने समय बित्दै जाँदा रोग विकसित हुँदै जाने क्रममा ती अङ्गमा साना साना गिर्खाहरू अथवा कडा खालका साना खटिरा जस्ता चिन्ह देखाउँछन्, जसलाई अङ्ग्रेजीमा नोडुल्स अथवा ट्युबरकल भनिन्छ। पछि गएर ती गिर्खाहरू हाड जस्तै कडा हुने अथवा पिप जमेको खटिरा फुटेपछि घाउ पनि हुन सक्छ। क्षयरोगको मूल चिन्ह भनेको ट्युबरकल नामक साना केराउ जत्रा गिर्खाहरू देखिने भएकोले यो रोगको नाम अङ्ग्रेजीमा ट्युबरक्लोसिस नामकरण गरिएको हो। सयौं वर्ष पहिलेदेखि नै संसारमा मानिस र पशु पक्षीको स्वास्थ्यमा

0: यो रोगको प्रकोपका लक्षणहरू देखिँदै आएको पाइन्छ। ईसापूर्व चौथो शताब्दीमा नै यो रोग संक्रमण भएको घोषणा गरिएको थियो। यो तथ्यलाई सन् 1867 विलेमिन भन्ने वैज्ञानिकले पुष्टि गरेका थिए। त्यसपछि रोबर्ट कोच भन्ने वैज्ञानिकले क्रमशः सन् 1882 ट्युबरकल ब्यासिलस नामक जीवाणु पत्ता लगाएका थिए। त्यस्तै सन् 1890 क्षयरोग पत्ता लगाउन प्रयोग गरिने ट्युबरक्युलिन नामक तत्व उत्पादन गरिएको थियो। त्यस बेलादेखि हालसम्म क्षयरोगको शंकास्पद व्यक्ति या पशुपन्छीको छाला मुनि यो तत्वलाई सुईको रूपमा प्रयोग गरी रोग पत्ता लगाउन प्रयोग गरिँदै आएको छ। आधुनिक युगमा व्यावसायिक रूपले पशुपन्छी पालन गर्नुको मूल उद्देश्य तिनीहरूबाट उत्पादन र आमदानी बढाउनु हो। तर ती पशुपन्छीहरूमा एक अर्कासँग र मानिसको बीचमा समेत सर्न सकिने जुनोटिक प्रकृतिका क्षयरोग पनि लाग्न सक्ने भएको हुनाले व्यवसायीले आमदानी र उत्पादनमा मात्र ध्यान नदी पशुपन्छीबाट सर्न सक्ने क्षयरोगबाट आफू र अन्य संलग्न व्यक्तिहरूलाई कसरी बच्ने र बचाउने भन्ने उपायहरू बारे पनि सोच्नुपर्ने अपरिहार्य छ। यो घरपालुवा पशुपन्छीलाई मात्र होइन जंगली जनावरहरूलाई पनि संक्रमण हुने रोग हो।
1: श्रोताबिन्द, पशु वस्तुमा लाग्ने क्षयरोगको कारक तत्त्वहरू के हुन सक्छन् त? अब त्यसबारे चर्चा गरौँ। यो रोगको कारक जीवाणु माइकोब्याक्टेरियम स्पेसिस हो। यो जीवाणुका छुट्टा छुट्टै प्रजातिहरूले छुट्टा छुट्टै प्राणीहरूलाई संक्रमण गर्दछन्। गाई, भैँसी, बङ्गुर, घोडा आदिलाई संक्रमण गर्ने प्रजाति माइकोब्याक्टेरियम बोभिस हो। भेडा बाख्रालाई संक्रमण गर्ने प्रजाति माइकोब्याक्टेरियम बोभिस र माइकोब्याक्टेरियम क्याप्री हुन्। कुखुरालाई संक्रमण गर्ने प्रजाति माइकोब्याक्टेरियम एभियम र मानिसलाई संक्रमण गर्ने प्रजाति माइकोब्याक्टेरियम ट्युबरक्लोसिस हुन्। यो माइकोब्याक्टेरियम जीवाणु साधारण सूक्ष्म दर्शक यन्त्रबाट हेर्न सकिन्छ र सूक्ष्म अध्ययन गर्न इलेक्ट्रोन सूक्ष्म दर्शक यन्त्र आवश्यक पर्छ। यो जीवाणु लाम्चो आकारको हुन्छ। यो साधारणतया सिधा र कहिले काहीँ बाङ्गो पनि हुन सक्छ। यसको मोटाई अथवा चौडाई 0.2 देखि 0.6 माइक्रोन हुन्छ भने लम्बाई 1.5 देखि 4 माइक्रोन हुन्छ। यो जीवाणु एकल अथवा समूहमा पनि हुन सक्छ। यी जीवाणुहरू नचल्ने र स्थिर अवस्थामा रहन्छन्। यो जीवाणु सुक्खा ठाउँमा वर्षौंसम्म सुसुप्त भएर बाँच्न सक्छ। सूर्यको किरणमा सिधै राख्दा केही घण्टामा यी जीवाणुहरू मर्छन्। उच्च तापक्रममा यी जीवाणुहरू नष्ट हुने भएकोले गाई भैँसीको दुधलाई पाश्चराइजेसन प्रविधिबाट दुधमा भएको क्षयरोगका जीवाणुहरू नष्ट हुने गर्दछन्। यो रोग सार्ने माध्यम र तरिकाहरू के हुन सक्दछन् त? माइकोब्याक्टेरियम जीवाणु आफै नै कडा र बलियो भएको हुनाले प्रजातिका क्षमता अनुसार लक्षित गाई भैँसीलाई संक्रमण गर्ने प्रयास हर बखत भइ नै रहन्छ। तर यो प्रयास सफल भएर संक्रमण नै गर्न सकिने अथवा नसकिने भन्ने कुरा पशुहरूको र वातावरणको अवस्था र तत्त्वहरूमा भर पर्दछ। जस्तै गाई भैँसीको उमेर कस्तो छ, पोषणको अवस्था कस्तो छ र स्वस्थ वातावरण छ कि छैन, यी कुराहरूमा भर पर्ने गर्दछ। अन्य अवस्था र परिस्थितिहरू जस्तै वातावरण, सूर्यको किरण, वंशाणुगत तत्त्वहरू, चरण व्यवस्थापन, खोरको क्षेत्रफल र पशुको संख्या आदिमा पनि भर पर्ने गर्दछ। श्रोताबृन्द, क्षयरोग सर्ने मुख्य माध्यमहरू के हुन सक्छन्? अब हामी त्यो विषयमा चर्चा गर्न गइरहेका छौँ। क्षयरोग सर्ने प्रमुख कारण रहेको छ श्वास प्रश्वासको माध्यम। गोठमा राखिएका पशुहरू र चरणको लागि छाडिएका पशुहरू मध्ये कुनै पशुलाई क्षयरोग लागेको छ भने उसले श्वास फेर्दा र खोक्दा निस्केका मसिना छिटाहरू सँगै रहेका जीवाणुहरू निरोगी पशुले श्वास लिँदा हावासँगै फोक्सोमा पुग्छन् र रोगको संक्रमण हुन्छ। त्यसै गरी दाना पानी, घाँस पातको माध्यमबाट पनि यो रोग सर्न सक्छ। संक्रमित पशुले खाएको दाना पानीको भाँडाकुँडा र घाँसपातमा पनि जीवाणु टाँसिएको हुने हुँदा ती दूषित दाना पानी खाँदै गर्दा जीवाणुहरू पनि पेटमा प्रवेश गर्छ र स्वस्थ पशु पनि संक्रमित हुन सक्छ। त्यसै गरी संक्रमित कामदार होस् या खोरका कुनै एक पशु संक्रमित होस्, निरोगी पशुको सम्पर्क हुँदा पनि जीवाणु सर्न सक्छ। त्यसै गरी चरण क्षेत्रमा रोगी पशुहरूले निकालेको गोबर र पिसाबमा पनि क्षयरोगका जीवाणुहरू हुन्छन् र घाँसपातमा ती जीवाणुहरू टाँसिएका हुन्छन् र ती घाँसपातहरू निरोगी पशुले खाँदा जीवाणु पनि पेटमा प्रवेश गरी संक्रमण हुन सक्छन्। श्रोतावृन्द, क्षयरोगका लक्षणहरू के हुन सक्छन् त? अब हामी त्यस विषयमा चर्चा गर्न गइरहेका छौँ। क्षयरोग लागेमा पशुले विभिन्न प्रकारका लक्षणहरू देखाउँछन्। बिरामी पशुले घाँस पात, दाना पानी कम खाने, दुधको मात्रा कम दिने, शरीरको तापक्रम गडबड हुने, कमजोर महसुस हुने, खोक्ने, श्वास फेर्न गाह्रो हुने, जिउ जिङरिङ हुने जस्ता लक्षणहरू देखाउँछन्। सुरुमा गाई भैँसीको फोक्सोमा क्षयरोगको जीवाणुबाट संक्रमण भई खोक्दै गर्दा खकार निलेका हुन्छन् र खकारसँगै जीवाणु पेट र आन्द्रामा पुग्छन्। त्यहाँ पनि क्षयरोगका लक्षणहरू देखाउँछन्। त्यस्तै रगतको माध्यमबाट ती जीवाणुहरू शरीरका भित्री र संवेदनशील अङ्गहरूमा पनि पस्छन्। समय बित्दै गएपछि ती अङ्गहरूले पनि लक्षणहरू देखाउँछन्। अङ्ग अनुसार लक्षणहरू पनि फरक फरक हुन्छन्। जस्तै पेटमा रोग लागेको छ भने पेट फुल्ने, कहिले पेट कब्जियत हुन्छ भने कहिले छेर्ने लक्षण देखाउँछ। मुटु, कलेजो र मृगोलामा रोग सरेको छ भने क्रमशः मुटु र छातीभरि असजिलो महसुस हुने, जन्डिस र हेपाटाइटिस लक्षण देखिने, पिसाब सम्बन्धी रोग लाग्ने र जिउ सुनिने हुन्छ। ती अङ्गहरूमा गिर्खाहरू बढ्दै जान्छन्। थुन र कचौडामा रोग लागेको छ भने थुनेलो रोगको लक्षण देखाउँछन् र दुध कम हुन्छ। थुन तथा फाँचोलाई छामेर हेर्दा साना साना गिर्खाहरू भेटिन्छन्। ग्रन्थी र लिम्फ नोडहरूमा जीवाणुबाट संक्रमण भएको छ भने ती अङ्गहरू सुनिने र गिर्खाहरू देखा पर्छन्। त्यस्तै मस्तिष्कमा रोग लागेको छ भने पशुहरू फनफनी घुम्ने, दृष्टिविहीन हुने, काँप्ने र कहिलेकाहीँ बेहोस हुने गर्छन्। खुट्टाको जोर्नीमा रोग लागेको छ भने जोर्नी सुनिने, दुख्ने र हिँडुल गर्न गाह्रो हुन्छ। गाई भैँसीको पाठेघरमा र गोरु राँगाको प्रोस्टेट ग्रन्थीमा रोग सरेको छ भने गाई भैँसीको ऋतुचक्र नियमित नहुने र बच्चा नरहने हुन्छ। गोरु राँगाको प्रोस्टेट सुन्निएको अवस्थामा पिसाब नलीलाई थिचिएको हुन्छ र पिसाब फेर्न गाह्रो तथा पिसाब बिस्तारै निस्कन्छ। पशु वस्तुहरूमा क्षयरोग छ भनेर कसरी पत्ता लगाउन सकिन्छ त? श्रोतावृन्द, अबको प्रस्तुतिमा हामी क्षयरोग पत्ता लगाउने विधिबारे जानकारी प्रस्तुत गर्न गइरहेका छौँ। गाई भैँसीमा लाग्ने क्षयरोग पत्ता लगाउन विभिन्न आधारहरूलाई अवलम्बन गर्न सकिन्छ। जस्तै रोगी गाई भैँसीले देखाएको लक्षण अध्ययन गरेर खकार, सिगान र गिर्खाको पिप प्रयोगशालामा जचाएर रोगी पशुबाट नमुना सङ्कलन गरी प्रयोगशालामा कल्चर र आइडेन्टिफिकेसन गराएर जीवाणु पत्ता लगाउन सकिन्छ। मासुको टुक्रा परीक्षण गराएर, ट्युबर कुलिन परीक्षण गराएर पनि क्षयरोग पत्ता लगाउन सकिन्छ।
0: श्रोताबिन, अबको प्रस्तुतिमा गाई भैँसीमा लाग्ने क्षयरोगको उपचार विधिबारे जानकारी प्रस्तुत गर्दैछौ। मानिसको स्वास्थ्यमा क्षयरोग उपचार गर्न जुन एन्टिबायोटिक र विधि अप्नाइएको हुन्छन्, त्यही विधि अप्नाएर गाई भैँसीलाई उपचार गर्दा सफलता प्राप्त भएको पाइएको छ। जीवाणुको औषधि सहन सक्ने क्षमता विकासको अवस्था अनुसार कुनै क्षयरोगमा प्रयोग गरिने औषधिले कुनै पशुलाई प्रभावकारी भए पनि सोही औषधि अर्को पशु कम प्रभावकारी हुन सक्छ। क्षयरोगको उपचार गर्दा कुन औषधि कुन मात्रामा कति समयसम्म प्रयोग गर्ने भन्ने कुरा जीवाणुमा भएको सहनशीलता विकास र औषधिको प्रभावकारिता जाँचबाट मात्र निश्चित गर्न सकिन्छ। त्यसैले उपचारको क्रममा समय समयमा जाँच गर्दै औषधिको मात्रा निरन्तरता वा औषधि परिवर्तनको निर्णय गर्नुपर्ने हुन्छ। तर क्षयरोगको जीवाणुहरू कडा, बलिया र प्रतिकूल वातावरण समेत बाँच्न सक्ने भएको हुनाले मानिसलाई जस्तै समय, खर्च, मेहनत र धैर्यता दिन व्यवहारिक नभएको र अन्य कारणले गर्दा पशुमा रोग लागिसकेपछि उपचार गर्नुभन्दा रोकथाम गर्ने उपायप्रति बढी ध्यान दिन आवश्यक हुन्छ। क्षयरोग रोकथाम र नियन्त्रणका विधिहरू। गाई भैँसीहरूलाई क्षयरोग लाग्न नदिन विभिन्न उपायहरू अप्नाउनु पर्दछ। क्षयरोग एक प्रकारको जुनोटिक स्वभाव भएको रोग भएको हुनाले पशुसँग काम गर्ने व्यक्ति रोग सर्न नपाओस् भनी सतर्क रहने तथा संक्रमित पशुलाई अन्य निरोगी गाई भैँसीबाट अलग राख्नुपर्छ। त्यसै गरी हरेक 6-6 महिनामा गाई भैँसी लगायत सम्पर्कमा हुने पशुहरूलाई ट्युबरकुलिन परीक्षण गराई राख्नुपर्छ। कुनै पशुलाई रोग पोजिटिभ भएको प्रमाणित भएमा तुरन्तै गोठबाट अलग राख्ने वा हटाउनु पर्छ। हरेक 6-6 महिनामा गाई गाई भैँसु लगायत सम्पर्कमा हुने पशुहरूलाई ट्युबरकुलिन परीक्षण गराइराख्नुपर्छ। कुनै पशुलाई रोग पोजिटिभ भएको प्रमाणित भएमा तुरुन्तै गोठबाट अलग राख्ने वा हटाउनु पर्छ। त्यसै गरी क्षयरोग सम्बन्धी संघ संस्था र सम्बन्धित सरकारी निकायबाट जनचेतना कार्यक्रम सञ्चालन गर्नुपर्छ। रोग लागेको पशु मरेमा वा नष्ट गरेको अवस्थामा त्यसको शरीर जलाउनु पर्छ अथवा गहिरो खाडल खनी जमिन मुनि चुना छर्किएर पुर्नु पर्छ। शंका लागेको पशुलाई रोगको परीक्षण गर्दै गर्दा नतिजा नआएसम्म बथानमा नमिसाई छुट्टै गोठमा राख्नु पर्छ। कुनै गोठमा रोग लागेको गाई भैँसी भेटिएमा त्यो गोठ खाली गराई निसंक्रमित गर्ने रसायन प्रयोग गरी निसंक्रमण गरेर 3 महिनासम्म खाली राख्नु पर्छ। नयाँ गाई भैँसी किनेर ल्याएमा अथवा अन्यत्र कतैबाट ल्याएको खण्डमा रोग परीक्षण गराएर नतिजा नआएसम्म गोठमा अथवा बथानमा नमिसाई क्वारेन्टिनको रूपमा छुट्टै राख्नु पर्छ। गोठमा काम गर्ने व्यक्तिहरूले पनि नियमित स्वास्थ्य परीक्षण गराउनु पर्छ। एक स्वास्थ्य अवधारणा अनुसार मानव स्वास्थ्य, पशु स्वास्थ्य र वातावरण हेर्ने निकाय बीच सहकार्य र समन्वयमा रोग सम्बन्धी जनचेतना र रोग नियन्त्रणका कार्यहरू गर्नुपर्छ। श्रोताबिन, आज हामीले पशु वस्तुमा लाग्ने क्षयरोग, रोग सार्ने माध्यम, लक्षणहरू, यस रोगका नियन्त्रण विधि बारे जानकारी प्रस्तुत गर्यौं। तपाईँलाई आजको कार्यक्रम कस्तो लाग्यो? कार्यक्रम बारे थप सल्लाह, सुझाव एवं जिज्ञासा भएमा तपाईँ हामीलाई हाम्रो टोल फ्री टेलिफोन नम्बर 1660195000 सम्पर्क गर्न सक्नुहुनेछ अथवा हाम्रो इमेल एड्रेस info@aitc.gov.np मा लेखी पठाउन सक्नुहुनेछ। हवस् त, आजको कार्यक्रमबाट म लगायत हाम्रो सम्पूर्ण टिमलाई बिदा दिनुहोस्। नमस्कार।

0: ट्राफिक लाइटको सदैव पालना गरौँ, यसले तपाईँलाई चोकमा हुन सक्ने दुर्घटनाबाट प्रत्येक पल्ट सुरक्षा गर्दछ।
1: नेपाल सरकार, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सडक विभाग।
2: वैदेशिक रोजगारीका क्रममा परदेशमा हुँदा शारीरिक र मानसिक स्वास्थ्य सम्बन्धी कुनै पनि सल्लाह लिन परे सिधै डाक्टरहरूसँग कुराकानी गरौँ।
3: यसका लागि वीर अस्पतालमा सञ्चालित टेली मेडिसिन सेवाको सम्पर्क नम्बर 9853547001 र 9853547002 बिहान 10 बजेदेखि 6 बजेसम्म भाइबर, वाट्सएप वा इमोमा म्यासेज वा कल गर्न सकिन्छ। स्वास्थ्य सुरक्षित राखौँ, भविष्य सुरक्षित बनाऊ।
2: वैदेशिक रोजगार बोर्डको सचिवालय।
4: लौन डाक्टर साहब, मेरो श्रीमानलाई धेरै गाह्रो भएको छ।
5: के हुन्छ?
4: एकदमै धेरै, 104 डिग्री ज्वरो छ। टाउको दुख्यो मात्रै भन्नुहुन्छ, चिउ कटकटी खान्छ रे, जे खायो त्यही बान्ता गर्नुहुन्छ। हेर्नु न, छालामा डाबर पनि आएको छ।
5: तपाईँको लक्षणहरू सुन्दा त उहाँलाई डेङ्गी भएको जस्तो छ।
4: डेङ्गी कसरी लाग्छ डाक्टर साहब? डेङ्गी रोग?
5: डेङ्गी लामखुट्टेको टोकाइबाट हुने रोग हो। यसबाट बच्न लामखुट्टेको टोकाइबाट बच्नुपर्छ।
6: डेङ्गी रोगका बिरामीहरू नेपालमा केही समय यता बढिरहेकाले निम्न रोकथामका उपायहरू अपनाऊ। पुरा बाहुला भएको लुगा लगाउने, झुलभित्र मात्रै सुत्ने, घरको झ्याल ढोकामा लामखुट्टे नछिने जाली हाल्ने, घर, कार्यालय, विद्यालय र सार्वजनिक क्षेत्रमा पानी जम्न नदिने, खाल्डा खुल्डी पुर्ने र खानेपानी वा ढल चुहिएको छ भने तत्काल मर्मत गर्ने, गमलाको प्लेट, फुलदानी, कुलर आदिको पानी कम्तीमा हप्ताको एक पटक फेर्ने, पानी जम्मा गर्ने भाँडालाई लामखुट्टे छिर्न नसक्ने गरी छोप्ने, लामखुट्टे भगाउने धूप वा मलमको प्रयोग गरौँ। करेसा बारीमा जाँदा, घर बाहिर निस्किँदा वा पार्कमा जाँदा लामखुट्टेले नटोकोस् भनेर विशेष सावधानी अपनाउने गरौँ। थप जानकारीका लागि निशुल्क हटलाइन नम्बर 1115 फोन गर्नुहोस्। नेपाल सरकार, स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय, राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्र, टेकु, काठमाडौँ।
7: कृषक माझ बिउ बिजन गुणस्तर नियन्त्रण केन्द्र ललितपुरको अनुरोध।
8: जल तथा मौसम विज्ञान विभागले यस वर्षको मनसुनमा देशका अधिकांश भूभागमा सरदर भन्दा कम पानी पर्ने प्रक्षेपण गरेको सन्दर्भमा धान खेती गर्ने कृषकहरूमा बिउ बिजन गुणस्तर नियन्त्रण केन्द्र ललितपुरको अनुरोध।
7: नेपालमा सूचित वा पञ्जीकृत भएका धानका जातहरू छनौट गर्नुहुन अनुरोध सहित
8: छोटो अवधिमा पाक्ने धानका जातहरू छनौट गर्नुहुन समेत आग्रह गर्दछौ।
7: सम्भव भएसम्म सुक्खा सहने जातहरू, जस्तै सुक्खा श्रृङ्खलाका जातहरू तथा घैया 1, 2 र 3 र सुक्खा तथा डुबान दुवै सहने बहुगुणी 1, बहुगुणी 2 जातहरू प्रयोग गर्न हुन अनुरोध छ।
8: यसका साथै सुक्खाको प्रभाव कम गर्न धानको ब्याड राख्दा एकै पटक नराखी निश्चित दिनको अन्तरालमा राख्नु हुन, त्यस्तै बर्सातको पानी संकलन प्रविधि, छरुवा धान प्रविधिको अवलम्बन गर्नु हुन समेत अनुरोध छ।
7: बिउ बिजन गुणस्तर नियन्त्रण केन्द्र हरिहर भवन तथा राष्ट्रिय बिउ बिजन समितिको सचिवालय ललितपुर।
8: फोन नम्बर 5423159।
9: सार्वजनिक सेवामा महिला, अपाङ्गता भएका व्यक्ति, ज्येष्ठ नागरिक, विपन्न वर्ग, सीमान्तकृत समूहलाई प्राथमिकता दिउँ।
10: यस्ता समुदायको पहुँच विस्तार र जनचेतना अभिवृद्धिमा सबैले सहयोग पुर्याउँ।
9: भ्रष्टाचारले यी समुदायलाई पार्ने प्रभावहरूको पहिचान गर्दै सचेतना अभिवृद्धि गरौँ।
10: नेपालमा सुशासनको पहल, ट्रान्सपरेन्सी इन्टरनेसनल नेपाल, भ्रष्टाचार विरुद्धको सहकार्य।
11: हामी रेडियो नेपालबाट बोलिरहेका छौँ। साँझको 7 बज्ने लागेको छ। अब सुन्नुहुनेछ समाचार।

0: यो रेडियो नेपाल हो। साँझ 7 बजेको समाचारमा स्वागत छ, म राजेन्द्र विक्रम शाही। सुरुमा प्रमुख समाचार। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाको पहिलो राष्ट्रिय महाधिवेशन अन्तर्गत चितवनको भरतपुरमा बन्द सत्र जारी। आजै बन्द सत्र सम्पन्न गरेर निर्वाचनको कार्यक्रम अघि बढाउने तयारी। बिना विवाद स्वस्थ र स्वच्छ तरिकाले महाधिवेशन सम्पन्न गरेर इतिहास रच्न प्रतिनिधिहरूलाई सभापति रवि लामिछानेको आह्वान। नेपालमा मनसुन प्रवेश गरेको भए पनि तराईमा तातो लहरको जोखिम कायमै रहेको जल तथा मौसम विज्ञान विभागद्वारा जानकारी। अत्यधिक गर्मीका कारण नेपालगञ्जका 163 विद्यालय भोलिदेखि 3 दिन बन्द। श्रीलङ्कामा डेङ्गी नियन्त्रणका लागि सेना परिचालन। र फिफा विश्वकप फुटबलमा आज राति पहिलो खेलमा पोर्चुगल र उज्बेकिस्तान प्रतिस्पर्धा गर्दै।
1: भ्रामक एसएमएस तथा फिक्सिङ लिङ्क सम्बन्धी महत्त्वपूर्ण सूचना।
2: हालै नेपाल टेलिकमको एसएमएस सेवाको दुरुपयोग गरी कनेक्ट आइपिएस लगायत विभिन्न बैङ्क तथा डिजिटल भुक्तानी सेवाको नाममा भ्रामक फ्रजुलन्ट एसएमएस पठाउने गतिविधि भइरहेको पाइएको छ। यस्ता सन्देशहरूमा खाता निलम्बन भएको, अस्थायी रूपमा बन्द भएको वा अन्य समस्या देखिएको उल्लेख गर्दै ग्राहकहरूलाई शङ्कास्पद वेबसाइट वा लिङ्कमा प्रवेश गर्न प्रेरित गरेको पाइएको छ।
1: अत नेपाल टेलिकम सम्पूर्ण ग्राहक महानुभावहरूलाई यस्ता एसएमएस, फोन कल तथा शङ्कास्पद लिङ्क प्रति सचेत रहन अनुरोध गर्दछ। कुनै पनि लिङ्क प्रयोग गर्नु अघि सम्बन्धित संस्थाको आधिकारिकको वेबसाइट वा मोबाइल एप मार्फत जानकारी प्रमाणित गर्न तथा आफ्ना गोप्य विवरणहरू सुरक्षित राख्न अनुरोध गरिन्छ।
2: ग्राहकहरूका लागि महत्त्वपूर्ण सुझावहरू।
1: अपरिचित वा शङ्कास्पद लिङ्कमा क्लिक नगर्नुहोस्।
2: ओटिपी, पासवर्ड, पिन, सिभीभी लगायतका गोप्य विवरण कसैसँग पनि साझा नगर्नुहोस्।
1: बैंकिङ तथा डिजिटल भुक्तानी सम्बन्धी जानकारीका लागि सम्बन्धित संस्थाको आधिकारिक माध्यम मात्र प्रयोग गर्नुहोस्।
2: शङ्कास्पद एसएमएस, फोन कल वा लिङ्क प्राप्त भएमा सम्बन्धित संस्थाहरूलाई तत्काल जानकारी गराउनुहोस्।
1: ग्राहकहरूको सुरक्षा कम्पनीको प्रमुख प्राथमिकता भएकोले यस्ता भ्रामक गतिविधिबाट सुरक्षित रहन सम्पूर्ण ग्राहक महानुभावहरूमा हार्दिक अनुरोध गरिन्छ।
2: नेपाल टेलिकम, राष्ट्रको संचार।
0: अब समाचार विस्तारमा। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाको चितवनको भरतपुरमा जारी पहिलो राष्ट्रिय महाधिवेशनको बन्द सत्र सुरु भएको छ। महाधिवेशनको बन्द सत्रलाई सम्बोधन गर्दै सभापति रवि लामिछानेले पार्टीभित्र गुट उपगुट नबनाउन निर्देशन दिनुभयो। सभापति लामिछानेले महाधिवेशनमा आफ्नो विवेक प्रयोग गर्न महाधिवेशन प्रतिनिधिहरूलाई आग्रह गर्नुभयो। सभापति लामिछानेले नेतृत्व चयनका लागि कसैलाई पनि उम्मेद्वारी दिनबाट वञ्चित नगराइने स्पष्ट पार्नुभयो। उहाँले सांसद वा मन्त्री भइसकेका व्यक्तिलाई उम्मेद्वार बन्न नदिने भन्ने हल्ला निराधार रहेको समेत स्पष्ट पार्नुभयो। उहाँले बिना विवाद स्वस्थ र स्वच्छ तरिकाले महाधिवेशन सम्पन्न गरेर इतिहास रच्न आह्वान गर्नुभयो। चितवनमा जारी रासोपाको महाधिवेशनमा आजै बन्द सत्र सम्पन्न गरेर निर्वाचनका कार्यक्रम अघि बढाउने तयारी गरिएको छ। यस्तै राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाको प्रथम राष्ट्रिय महाधिवेशनका लागि 3849 प्रतिनिधि कायम भएका छन्। सार्वजनिक भएको प्रतिनिधिको नाम ओलीमाथिको उजुरी छानबिनपछि प्रतिनिधिको संख्या निर्धारण भएको केन्द्रीय निर्वाचन आयोगका प्रमुख भुवन केसीले जानकारी दिनुभयो। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाको नयाँ नेतृत्व चयनका लागि भोलि बुधबार निर्वाचन हुने भएको छ। केन्द्रीय निर्वाचन आयोगका प्रमुख भुवन केसीका अनुसार आजको बन्द सत्रपछि निर्वाचनको प्रक्रिया अघि बढाइनेछ। मतदानमा विद्युतीय उपकरण प्रयोग हुनेछ। महाधिवेशनमा प्रत्यक्ष सहभागी नभएका प्रवासका प्रतिनिधिका लागि रासोपाको आफ्नै एपबाट मतदान गर्ने व्यवस्था गरिँदैछ। 80 विद्युतीय उपकरणबाट मतदानको तयारी भएको छ। एक सभापति र 900 केन्द्रीय सदस्य चयन गर्न मतदान हुने जानकारी प्रमुख केसीले दिनुभयो। कुनै उम्मेद्वारका प्रस्तावक र समर्थक उम्मेद्वार हुन पाउने छैनन्। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपा संविधानले निर्दिष्ट गरेको मार्ग र विधिसम्मत ढंगले अघि बढ्ने पार्टीका शीर्ष नेताहरूले बताउनु भएको छ। लोकतान्त्रिक विधिलाई व्यावहारिकता दिने गरी हरेक चुनौती चिर्न रासोपा सक्षम रहेको सन्देश पार्टीको चितवनमा जारी प्रथम महाधिवेशनले दिनेमा प्रतिनिधिहरू विश्वस्त देखिन्छन्। राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशन स्थल चितवनको भरतपुरबाट संवाददाता विमल गेवालीको रिपोर्ट।
3: दुईवटा निर्वाचनमा सहभागी बनिसकेपछि पहिलो महाधिवेशन गर्ने राजनैतिक पार्टी इतिहासमा दुर्लभ भेटिन्छन्। नेपालमा राष्ट्रिय स्वतन्त्र पार्टी त्यस्तै एउटा चमत्कारिक राजनैतिक शक्ति बनेर उदाएको छ। असार 7 गतेदेखि शुरू भएको राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम चितवन महाधिवेशन 3 दिनका लागि निर्धारण गरिए पनि प्रतिनिधिहरूको संख्या र सहभागिता बेलैमा यकिन गर्न नसक्दा एक दिन पर धकलिएको अवस्थामा छ। धेरैले चासोपूर्वक हेरिरहेको यो महाधिवेशनको व्यवस्थापन र सञ्चालनमा किन जटिलता आयो भनेर मैले पार्टीका पूर्व सांसद एवं गुनासो व्यवस्थापन विभागका प्रमुख डाक्टर चन्दा कार्की भण्डारीलाई सोधेको थिएँ।
4: हाम्रो फेरि यो 4 वर्षको इतिहासमा पनि धेरै परिवर्तनहरू धेरै गर्नहरू आउँदै आउँदै हामी यहाँ पुगेको, जनताले विश्वास गरेको, त्यसमा एउटा सबभन्दा ठूलो कुरो यो समायोजनको कुरा पनि छ। त्यसकारण यो आजको हाम्रो आवश्यकता हो र राम्रो नियतले गरेको हो।
3: सुशासनको नारालाई जोरदार रूपमा उठाउँदै छोटो समयमा देशको ठूलो राजनीतिक शक्ति बनेको राष्ट्रिय स्वतन्त्र पार्टी सामु अनेक प्रश्नहरू छन्। यी मध्ये धेरैले सैद्धान्तिक पक्षमाथि आशंका गर्छन्। तपाईँहरूको राजनीतिक दर्शन सम्बन्धमा उठ्ने प्रश्नलाई यो महाधिवेशनले प्रश्न पार्ला त भन्ने जिज्ञासामा पार्टीका एकजना नेता गणेश पराजुले,
5: राजनीतिक दल केही बौद्धिक भनिएको समूहहरूले विचार छैन भनेर भन्दै गर्दा आज यो ऐतिहासिक महाधिवेशन मार्फत सदस्य सभापतिज्यूको राजनीतिक प्रतिवेदनले स्पष्ट पार्नेछ, विधानले स्पष्ट पार्नेछ, हामीले गत निर्वाचनमा सार्वजनिक गरेका 100 बुदाका वाचापत्रले 5 बुदा भएको कारणले सरकारले अहिले जुन 100 बुदामा कार्यदेश बनाएर काम गरिरहेको छ, यी सबै कुराले प्रश्न पारेको छ।
3: उद्घाटन सत्रका बेला शीर्ष नेतृत्वले आफ्नो पार्टी संविधानले निर्दिष्ट गरेको मार्गबाट दायाँ बायाँ नगरी विधिसम्मत ढंगबाट अघि बढ्ने प्रस्तुति दिएको सन्दर्भमा लोकतान्त्रिक विधिलाई व्यावहारिकता दिन हरेक चुनौती तिर्न सक्षम रहेको सन्देश यो महाधिवेशन मार्फत दिन खोजिएको जिकिर गर्नुहुन्छ पार्टीका सहमहामन्त्री विपिन आचार्य।
6: लङ जर्नी भएको कारणले हिजोभन्दा आजभन्दा भोलि क्लारिटी हुने स्वाभाविक प्रक्रिया पनि हो। पार्टीको विधानमा हुने क्लारिटीका कुराहरू होला, अथवा पार्टीको वैचारिक मूल्य मान्यताका कुराहरू होला, पार्टी कसरी सञ्चालन गर्नुपर्छ, पार्टीको आधार स्तम्भहरू के हुन्छ, कस्तो विधिमा चाहिँ यो पार्टी चल्न चाहन्छ।
3: लामो राजनीतिक संघर्ष र बलिदानको इतिहास बोकेका राजनीतिक दलहरूको शासन शैलीको कट्टर विरोध गर्दै सुशासनको पक्षपाती बनेर छोटो समयमा ठूलो शक्ति बनेको राष्ट्रिय स्वतन्त्र पार्टी समक्ष एकल सत्ताको सहज संसदीय संख्या जति सजिलो छ त्यत्तिकै गाह्रो प्राप्त जनसमर्थन जोगाउनुमा पनि छ। पहिलो महाधिवेशनको सुरक्षित अवतरणले दिइने सन्देश अब छिट्टै छर्लङ्ग हुनेछ। विमल गेवाली, रेडियो नेपाल, भरतपुर।
0: जल तथा मौसम विज्ञान विभागले नेपालमा मनसून प्रवेश भए पनि तराईमा तातो लहरको जोखिम कायमै रहने जनाएको छ। लुम्बिनी प्रदेशका पहाड़ी तथा हिमाली क्षेत्रमा वर्षाको सम्भावना रहे पनि तराईका एक दुई स्थानमा तातो लहर हिट वेभको जोखिम कायमै रहेको भन्दै विभागले सुदूरपश्चिम प्रदेशको तराई क्षेत्रमा पनि तातो लहर चल्न सक्ने जनाएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार धनगढी र नेपालगंजमा आजको तापक्रम 39 41 डिग्री सेल्सियससम्म पुग्ने अनुमान गरिएको छ। वीरेन्द्रनगर, घोराही र भैरहवा लगायत तराई क्षेत्रमा तातो दिनको अवस्था रहने तथा पोखरा, काठमाडौँ, ओखलडुङ्गा, धनकुटा, विराटनगर, धरान, जिरी र ताप्लेजुङ लगायतका क्षेत्रमा मेघगर्जन तथा चट्याङसहितको मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएको छ। पोखरा, ओखलडुङ्गा, धनकुटा, विराटनगर र ताप्लेजुङमा वर्षाको सम्भावना 40% रहेको विभागको पूर्वानुमान छ। विभागले मेघगर्जन, चट्याङ तथा तातो लहरबाट प्रभावित हुन सक्ने क्षेत्रका बासिन्दालाई आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ। अत्यधिक गर्मी बढेपछि बाँकेको नेपालगंजमा बुधबारदेखि लागू हुने गरी 3 दिनका लागि 163 विद्यालय बन्द गरिने भएको छ। यसअघि पनि उपमहानगरपालिकाले सूचना जारी गर्दै गर्मीका कारण विद्यालय बन्द गरेको थियो। गर्मीले विद्यार्थीलाई विद्यालय आवत जावत गर्न कठिनाई भई स्वास्थ्यमा प्रतिकूल असर हुने जोखिमलाई ध्यान दिँदै असार 10, 11 र 12 गते विद्यालय बन्द गरिने भएको छ। उपमहानगरका शिक्षा महाशाखा प्रमुख गोर्खा बहादुर खत्रीले जल तथा मौसम विज्ञान विभाग लगायत को सुझावका आधारमा 3 दिन विद्यालय तहका सम्पूर्ण पठन पाठन बन्द गरिने जानकारी दिनुभयो। उहाँले गर्मीले अधिकांश विद्यालयका विद्यार्थीमा बेहोस हुने, टाउको दुख्ने लगायतका लक्षण देखिएकाले विद्यालय बन्द गर्नु परेको बताउनुभयो। जल तथा मौसम विज्ञान कार्यालय कोहलपुरका अनुसार नेपालगंजमा 40 र खजुरामा 39.6 डिग्री सेल्सियस तापक्रम रेकर्ड भएको छ। सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिमल सिन्हाले लोकतन्त्रमा जनता केन्द्रमा हुने भएकाले जनता खुसी हुने गरी काम गर्नुपर्नेमा जोड दिनुभएको छ। जिल्ला हुलाक कार्यालय चितवनको आज निरीक्षणपछि मन्त्री तिमल सिन्हाले जनता खुसी भएपछि मात्रै संस्थाप्रतिको विश्वास बढ्ने बताउनुभयो। कतिपय कुरा हुलाकबाटै पठाउँदा सुरक्षित हुने बताउँदै मन्त्री तिमल सिन्हाले हुलाक भनेर नाक खुम्च्याउने होइन कि हुलाकमा काम गर्छु भनेर गर्व गर्नुपर्ने अवस्था सृजना गर्नुपर्नेमा जोड दिनुभयो। वन्यजन्तुको आक्रमणबाट अभिभावक गुमाएका मानव वन्यजन्तु द्वन्द प्रभावित परिवारका विद्यार्थीलाई आज छात्रवृत्ति प्रदान गरिएको छ। कृषि वन तथा पर्यावरण मन्त्री गीता चौधरीले निकुञ्ज कार्यालयमा आयोजित कार्यक्रममा प्रभावित परिवारका छात्र छात्रालाई जनहित 10,000 रुपैयाँका दरले छात्रवृत्ति हस्तान्तरण गर्नुभएको हो। विभिन्न समयमा चितवनमा बाघ, भालु, गैडा तथा हात्तीको आक्रमणमा परि अभिभावक गुमाएका 1-12 कक्षासम्म अध्ययनरत विद्यार्थीलाई आर्थिक सहयोग प्रदान गरिएको छ। स्थानीय तहमा वन्यजन्तुको उच्च जोखिमका बीच संरक्षणमा योगदान पुर्याउँदै आएका अति विपन्न परिवारलाई लक्षित गरी निकुञ्जले राष्ट्रिय प्रकृति संरक्षण कोषसँग मिलेर यो कार्यक्रम ल्याएको हो। राष्ट्रिय सभाको विकास आर्थिक मामिला तथा सुशासन समितिले सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धी विशेष व्यवस्था अध्यादेश जारीपछि शिक्षा तथा खेलकुद मन्त्रालय मातहतका निकायहरूका पदाधिकारी नियुक्तिका सम्बन्धमा मन्त्रालयसँग छलफल गरेको छ। समितिको आज बसेको बैठकमा मन्त्रालयका सचिव चुडामणि पौडेलले विभिन्न विश्वविद्यालयहरू, आयोग, परिषद तथा बोर्डमा पदाधिकारी नियुक्ति प्रक्रियाका लागि तीव्र रूपमा काम भइरहेको जानकारी गराउनुभयो। सचिव पौडेलले त्रिभुवन विश्वविद्यालयको उपकुलपतिका लागि हाल अन्तर्वार्ता भइरहेको, चिकित्सा शिक्षा आयोगका लागि मन्त्रालयले सबै छनौट प्रक्रिया पूरा गरेर नियुक्तिका लागि मन्त्री परिषदमा सिफारिस गरेको र संस्कृत विश्वविद्यालय, काठमाडौँ विश्वविद्यालय लगायतका लागि पनि छनौट प्रक्रिया अन्तिम चरणमा पुगेको जानकारी दिनुभयो। उहाँका अनुसार असार महिनाभित्रै अध्यादेशले पदमुक्त गरेका मन्त्रालय अन्तर्गतका सबै निकायमा पदाधिकारी नियुक्ति भइसक्नेछन्। बैठकमा सांसदहरूले सरकारले पुराना र अनुभवी व्यक्तिहरू हटाएर आफ्ना मान्छेहरू राख्न चाहेको आरोप लगाउनुभयो। प्राज्ञिक क्षेत्रको नेतृत्व गर्ने व्यक्ति युवा मात्रै नभई अनुभवी पनि हुनुपर्ने भन्दै सांसदहरूले सर्च कमिटीले सिफारिस गरेकाहरूले मुलुकको उच्च शिक्षामा सुधार गर्न नसक्ने बताउनुभयो। गुणस्तरीय शिक्षा, स्वास्थ्य सुविधा, रोजगारी लगायतका कारण मानिसहरू पछिल्लो समय गाउँबाट सहर बसाइ सर्दा गाउँहरू खाली हुँदै गइरहेका छन्। उच्च बसाइ सराईका कारण सुदूरपश्चिमका पहाडी क्षेत्रहरू खाली हुँदै जाने र रोजगारीको सिलसिलामा युवाहरू विदेश पलायन हुँदा स्थानीय तहहरूलाई नीति तथा कार्यक्रम र बजेटमा समेत घट्दो जनसङ्ख्या चुनौती बनेको छ। डडेलधुराबाट संवाददाता दिपेन्द्र अवस्थीको रिपोर्ट।
7: सुदूरपश्चिमका पहाडी क्षेत्रहरू दैनिक खाली हुँदै गइरहेका छन्। बढ्दो उच्च बसाइ सराईका कारण वर्षेनी जनसङ्ख्या घट्दो क्रममा छ। अहिले स्थानीय तहहरूले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट ल्याउन थालेका छन्। तर घट्दो जनसङ्ख्या भने निकै नै चुनौतीको विषय बनिरहेको छ। स्थानीय टिका कैनी,
8: कोही वैदेशिक रोजगारमा बम्बई छन्, कोही मद्रास छन्, कोही बेङ्गलोर छन्, तर आज पनि ठुलो चाप छ। गाउँमा मान्छे मर्यो भनेपछि पनि मालमा हुने परिस्थिति छैन।
7: भएको जनसङ्ख्या र जनशक्तिलाई रोक्न स्थानीय तहहरूले विभिन्न नीति तथा कार्य योजना ल्याएको भए पनि अपेक्षित रूपमा बढ्दो बसाइ सराईलाई रोक्न निकै नै चुनौती छ। वैदेशिक रोजगार प्रतिको बढ्दो आकर्षण, सेवा सुविधाहरूको अभाव तथा स्वरोजगार, शिक्षा, स्वास्थ्य सेवा गुणस्तरीय नहुँदा पहाड छोड्दै तराई तथा सहर बजारतिर बसाइ सराई भइरहेको बताउनुहुन्छ नवदुर्गा गाउँपालिका वडा नम्बर 2 अध्यक्ष दिलबहादुर विष्ट।
9: खेतीयोग्य जमिनहरू पुरा बाँझो, गाउँ बस्तीहरू पनि ठुल्ठुला घरहरू छन्, सबै बाँझो देखिने अवस्था छ। एउटा गाउँमा 2-4 परिवारहरू मात्रै देखिने गरेको र राम्रो शिक्षा पाउने भन्ने लय लयका कारणले पनि गाउँबाट
7: अहिले प्राय जसो गाउँहरूमा पुरुषहरू पलायन हुँदा महिला र ससाना बालबालिका मात्र गाउँमा भेटिने हुँदा योजनाको काममा समेत पुरुषहरू खोज्न मुस्किल हुने गरेको धनादेवी राउतको अनुभव छ।
10: कुनै योजनाको काम गर्दा पनि अहिले पुरुष एउटा सदस्यमा बस्नलाई पनि खोज्न पनि धौधौ भइरहेछ भने मलामी पनि महिला जानुपर्ने या मान्छे नपुगेर पुरा गाडीको खर्च तिर्नुपर्ने अवस्था छ। अहिले जम्मै खेत बजार बसिसके।
7: स्थानीय तहहरूले कृषि, शिक्षा लगायतका क्षेत्रमा योजना ल्याएको भए पनि बढ्दो बसाइ सराई रोक्न भने निकै नै चुनौती छ। डडेलधुराको गन्यापधुरा गाउँपालिकाले आगामी आर्थिक वर्ष 2083-84 अन्य पालिकाबाट बसाइ सरी आउनेहरूलाई जग्गा खरिद तथा घर निर्माणका लागि सहुलियत कार्यक्रम ल्याएको छ। गन्यापधुरा गाउँपालिका अध्यक्ष इन्द्र बहादुर कार्की,
11: हामीले उहाँहरूलाई घर बनाउँदाखेरि पनि 50,000 भन्दा माथिको हामीले कानून बनाउँदैछौँ, उहाँहरूलाई थप इन्सेन्टिभ दिएर।
7: यसरी संघ सरकार, सुदूरपश्चिम प्रदेश सरकार तथा स्थानीय सरकारको ठोस योजना नहुँदा जनशक्ति पलायन ठूलो समस्याका रूपमा रहने देखिन्छ। दिपेन्द्र अवस्थी, रेडियो नेपाल, डडेलधुरा।
0: नेपाली कंग्रेसका सभापति गगन कुमार थापाले सरकार बनाउने अङ्कगणित भन्दा जनताको मन जित्ने राजनीतिलाई कंग्रेसले प्राथमिकता दिनुपर्नेमा जोड दिनुभएको छ। झापाको बिर्ता बोर्डमा आज आयोजित कंग्रेसको जिल्ला स्तरीय कार्यकर्ता भेटघाटमा सभापति थापाले स्पष्ट राजनीतिक आधार बिना अन्य दलसँग गठबन्धन गर्ने, पुनः त्यही गठबन्धन तोड्ने प्रवृत्ति, सीमित नेताहरूको प्रधानमन्त्री बन्ने आकांक्षा तथा सत्ता भागभण्डाको राजनीतिले कंग्रेसको छवि कमजोर बनाएको बताउनुभयो। सभापति थापाले देशका समस्या बुझेर समाधान गर्न सक्ने क्षमता अझै पनि कंग्रेससँग रहेको दावी गर्नुभयो। पार्टीका उपसभापति विश्वप्रकाश शर्माले झापाका चिया उद्योगसँग सम्बन्धित समस्या वार्ता मार्फत समाधान गर्न सरकारसँग आग्रह गर्नुभयो। काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले विदेश पठाउने भन्दै 23,65,000 रुपियाँ ठगी गर्ने 3 जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ। पक्राउ पर्नेमा चितवन रत्नगर नगरपालिका 1 का 50 वर्षीय युवक राज पराजुली, दोलखा जिरी नगरपालिका 3 का 34 वर्षीय टङ्कबहादुर खड्का तथा सुनसरी धरान उपमहानगरपालिका 6 का 34 वर्षीय मनिष पोधार रहेका उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक सुरत कुमार थापा छेत्रीले जानकारी दिनुभयो। पक्राउ परेका मध्ये पराजुलीले न्युजिल्यान्ड पठाउने भन्दै 16,65,000, खड्काले लिथुआनिया पठाउने भन्दै 5,00,000 तथा पोदारले बेलायत पठाउने भन्दै 2,00,000 रकम लिई विदेश नपठाई सम्पर्क विहीन भएको उजुरीका आधारमा पक्राउ गरिएको हो। काभ्रे प्लानचोक जिल्लाको 2 वटा कुखुरा फर्ममा बर्ड फ्लू देखिएको छ। पशु सेवा कार्यालय काभ्रे प्लानचोकले जिल्लाको बनेपा नगरपालिका 13 साँगा स्थित बद्री खत्रीको लेयर्स कुखुरा फर्म र पनौती नगरपालिका 7 स्थित मानेश्वरी एग्रो फार्ममा पालिएका हाँस र कुखुरामा बर्ड फ्लू पुष्टि भएको जनाएको छ। कार्यालयका प्रमुख डाक्टर बज्रकिशोर ठाकुरले खत्रीको फर्ममा पालिएका लेयर्स कुखुरामा बर्ड फ्लू पुष्टि भएसँगै फर्ममा रहेका 1,650 कुखुरा नष्ट गरिएको बताउनुभयो। यस्तै पनौतीमा रहेको फर्ममा पालिएका हाँस र लोकल कुखुरामा बर्ड फ्लू पुष्टि भएसँगै अहिले डिस्पोजको काम भइरहेको बताउनुभयो। उहाँले जिल्लाका अन्य स्थानमा रहेका फर्महरूमा भने बर्ड फ्लू नदेखिएको बताउनुभयो। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ। अब अन्तर्राष्ट्रिय समाचार। श्रीलङ्कामा डेङ्गी संक्रमणमा वृद्धि भएपछि नियन्त्रणका लागि सेना परिचालन गरिएको श्रीलङ्काका स्वास्थ्य अधिकारीहरूले बताएका छन्। अधिकारीहरूका अनुसार अस्पतालहरूमा दैनिक 1,000 भन्दा बढी बिरामीहरू डेङ्गी संक्रमणका कारण अस्पताल भर्ना हुने गरेका छन्। श्रीलङ्काका राष्ट्रपति अनुराग कुमार दिशा नायकले कार्यालयले श्रीलङ्काका सेना, नौसेना र वायुसेनाका अधिकारीहरू लामखुट्टे प्रजनन स्थलहरू पहिचान गरी नष्ट गर्न विशेष युनिटमा सक्रिय रूपमा सहभागी हुने बताउनु भएको छ। डेङ्गीले उच्च ज्वरो आउने, टाउको दुख्ने, बान्ता हुने, मांसपेशी दुख्ने र बिरामी गम्भीर अवस्थामा पुगेपछि रक्तस्राव, निम्त्याई, मृत्यु समेत हुने गरेको छ। यस वर्ष लगभग डेङ्गीका 50,000 केसहरू रिपोर्ट गरिएकोमा 29 जनाको मृत्यु भएको छछ। यसअघि सन् 2017 1,68,000 डेङ्गी संक्रमण पुष्टि गरिएकोमा 440 जनाको मृत्यु भएको थियो। यस हप्ता एकै दिनमा 1,000 भन्दा बढी संक्रमणहरू पुष्टि वृद्धि भएको रिपोर्ट गरिएको आधिकारिक तथ्याङ्कले देखाएको छ। डेङ्गी फैलाउने एडिस लामखुट्टे, यसको कालो र सेतो धारीदार खुट्टाहरूद्वारा पहिचान गर्न सकिने र यसले स्थिर पोखरीहरूमा प्रजनन गर्ने जनाइएको छ। विश्व स्वास्थ्य संगठन WHO जलवायु परिवर्तनका कारण डेङ्गी तथा अन्य लामखुट्टेजन्य भाइरसहरू तीव्र गतिमा फैलिरहेको चेतावनी दिएको छ। युरोपभर फैलिएको असाधारण गर्मी लहरका कारण जनजीवन, ऊर्जा प्रणाली र स्वास्थ्य क्षेत्रमा गम्भीर असर देखिन थालेको छ। वैज्ञानिकहरूले यो अवस्थालाई जलवायु परिवर्तनको स्पष्ट सङ्केत भन्दै यस्ता गर्मीहरू अझ बारम्बार लामो र तीव्र हुने चेतावनी दिएका छन्। फ्रान्समा गर्मीका कारण डुबेर मृत्यु हुने घटनामा वृद्धि भएको छ। फ्रान्सका खेलकुद तथा युवा मन्त्रीका अनुसार 1 सप्ताहमा करिब 20 जनाको डुबेर मृत्यु भएको छ र नागरिकहरूलाई पानीका निकायमा सावधानी अप्नाउन आग्रह गरिएको छ। यसअघि सुरक्षा निकायले कम्तीमा 13 जनाको मृत्यु भएको पुष्टि गरेको थियो। अत्यधिक तापक्रमका कारण फ्रान्स सरकारले सङ्कट व्यवस्थापन बैठक समेत आयोजना गरेको छ। बेल्जियममा मौसम विभागले आगामी दिनहरूमा अहिलेसम्मकै उच्च तापक्रम पुग्ने चेतावनी दिएको छ। केही विद्यालयले कक्षाहरू छुट्याएका छन् भने नागरिकलाई सतर्क रहन आग्रह गरिएको छ। जर्मनीमा गर्मीका कारण पौडी दुर्घटनामा वृद्धि हुँदा एक हप्तामा 5 जनाको मृत्यु भएको छ। यस्तै फ्रैंकफर्ट विमानस्थलमा लामो समय विमानमा रोकिएका यात्रुहरूलाई स्वास्थ्य समस्या देखिएको छ। बेलायतमा पनि उच्च स्तरको गर्मी चेतावनी जारी गरिएको छ र त्यहाँ केही क्षेत्रमा तापक्रम 40 डिग्री सेल्सियससम्म पुग्ने अनुमान गरिएको छ। मौसम विभागले जुन महिनाकै रेकर्ड तोडिन सक्ने चेतावनी दिएको छ। अब आर्थिक समाचार भुवन आचार्यबाट।
12: यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
13: पछिल्लो समय नेपालको सम्पत्ति शुद्धिकरणको अवस्था प्रगतितर्फ उन्मुख भएको देखिएको छ। फ्रान्सको पेरिसमा यही जुन 15-19 सम्पन्न प्लेनरी बैठकले नेपालले सम्पन्न गर्नुपर्ने 15-16 कार्य मध्ये 3 कार्य सम्पन्न गरिसकेको र अन्यलाई पनि छिटै सम्पन्न गर्न निर्देशन दिएको छ। फाइनेन्सियल एक्सन टास्क फोर्स FATF प्लेनरी बैठकले विश्वभरका मुलुकहरूको सम्पत्ति शुद्धिकरणको जनवरीदेखि अप्रेल 2026 समीक्षा गर्दै नेपालले प्रगति गरेका विषयहरूलाई हटाउँदै बाँकी रहेका विषयहरूमा सुधारको काम अघि भनेको छ। नेपालले यही गतिमा काम गरेमा नेपाल आगामी 1 वर्षको अवधिमा ग्रे लिस्टबाट बाहिर निस्कन सक्ने अवस्था रहेको अर्थ मन्त्रालयले जनाएको छ। त्यसका लागि नेपालले मुख्य रूपमा आर्थिक अपराधका हिसाबले उच्च जोखिममा केन्द्रित भएर थप कार्य गर्नुपर्ने FATF प्लेनरी बैठकले औल्याएको अर्थ मन्त्रालयको सम्पत्ति शुद्धिकरण विषय हेर्ने सहसचिव डाक्टर हरिप्रसाद नेपालले जानकारी दिनुभयो। उहाँले विगत 10 महिनामा नेपालको प्रगति महत्वपूर्ण भएकोले नेपालले सम्पादन गर्नुपर्ने मध्ये सम्पन्न भइसकेका कार्यहरू सूचीबाट हटाएको जानकारी दिनुभयो। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारी यादवले चितवनको शक्तिखोर औद्योगिक क्षेत्र निर्माणको काम अघि बढाइने बताउनु भएको छ। चितवन उद्योग संघले आयोजना गरेको छलफल कार्यक्रममा उहाँले औद्योगिक क्षेत्र सञ्चालन गर्ने विषयमा पहल भइरहेको र छिटै त्यसलाई अगाडि बढाउने उल्लेख गर्नुभयो। सरकारले उद्योगिक व्यवसायलाई लगानी गर्ने र रोजगारी सृजना गर्ने काममा लाग्न प्रेरित गर्ने समेत उहाँले उल्लेख गर्नुभयो। नियम उल्लङ्घन गर्ने उद्योगहरूको विद्युत लाइन काटिएको र प्रक्रियामा आई सञ्चालन भएका उद्योगहरूलाई छुट सहित गरिएको मन्त्री यादवले बताउनु भयो। कार्यक्रममा चितवन उद्योग संघका उपाध्यक्ष गोपाल प्रसाद गैरेले संघका परियोजनाहरूको बारेमा जानकारी गराउँदै शक्तिखोर औद्योगिक क्षेत्रको सञ्चालन गर्ने विषयमा सरकारको ध्यान आकर्षण गराउनु भएको थियो। स्पेनी व्यवसायी तथा लगानीकर्ताहरूलाई नेपालमा लगानी विस्तार गर्न र द्विपक्षीय व्यापार विस्तार गर्न आग्रह गरिएको छ। स्पेनको राजधानी म्याड्रिडमा सोमबार आयोजित नेपाल स्पेन बिजनेस फोरम 2026 स्पेनका लगानीकर्ता तथा व्यवसायीहरूले नेपाल सरकार तथा निजी क्षेत्र बीच सहकार्यको अभिवृद्धि गर्नुपर्नेमा जोड दिनु भएको छ। मेड्रिड स्थित नेपाली दूतावासद्वारा आयोजित फोरम बैठकमा स्पेनका लगानीकर्ता तथा व्यवसाय र नेपालका सरकारी तथा निजी क्षेत्र बीचको दूरी घटाई व्यापार तथा लगानी सहकारी विस्तार गर्ने विषयमा जोड दिइएको छ। कार्यक्रममा स्पेनका लागि नेपाली कार्यवाहक राजदूत पूरक अधिकारीले नेपाल र स्पेन बीचको व्यापारिक सम्बन्धलाई थप सुदृढ बनाउने तथा सहकार्यका उच्च सम्भावना भएका क्षेत्रहरूमा साझेदारी विस्तार गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताउनुभयो। कार्यक्रममा स्पेन उद्योग वाणिज्य मण्डलका अन्तर्राष्ट्रिय सम्बन्ध उपनिर्देशक लुइस रेडिक बेजले स्पेनको गहना तथा फेसन उद्योगको गतिशीलता बारे जानकारी गराउँदै स्पेनी उपभोक्ताहरू विशिष्ट अन्तर्राष्ट्रिय उत्पादन प्रति आकर्षित हुँदै गएको उल्लेख गर्नुभयो। मंगलबार नेपाली शेयर बजारको परिसूचक नेप्से करिब 4 महिना यताकै न्यूनतम बिन्दुमा झरेको छ। यस्तै नेप्से परिसूचक 26.16 अङ्कले घटेर कारोबार भएको छ। मंगलबारको कारोबार पछि नेप्से परिसूचक 2674 अङ्कमा झरेको छ। यो अङ्क फागुन 17 यताकै न्यून अङ्क हो। अघिल्ला दिनहरूमा प्राय एकल अङ्कमा घटबड भइरहेको बजार परिसूचक मंगलबार भने दोहोरो अङ्कले घटेको हो। तीन बजारको परिसूचकका अतिरिक्त कारोबार रकम पनि घटेको छ।
0: अब खेल समाचार रमेश टमट्टाबाट।
14: विश्वकप अन्तर्गत आज पोर्चुगल र उज्बेकिस्तान बीच खेल हुँदैछ। नेपाली समयअनुसार राति 11:15 खेल अमेरिकाको अस्टन स्टेडियममा हुनेछ। विश्व चर्चित खेलाडी पोर्चुगलका क्रिस्टियानो रोनाल्डोको खेल हेर्न खेल प्रेमीहरू आतुर छन्। पोर्चुगलले फुटबलमा धेरै चर्चा पाए पनि विश्वकप मात्रै जित्न बाँकी रहेकाले खेललाई निकै चासोको रूपमा हेरिएको छ। उज्बेकिस्तानले पोर्चुगलको चुनौती सामना गर्नुपर्ने देखिन्छ। नव प्रवेशी जोर्डन एक खेल अगावै फिफा विश्वकप 2026 समूह चरणबाट बाहिरिएको छ। समूह जे अन्तर्गत लेभिस स्टेडियममा आज बिहान भएको खेलमा अल्जेरियाले जोर्डनलाई 2-1 हरायो। जोर्डनका लागि 36 मिनटमा निजार अल रसदानले सुरुवाती अग्रता दिलाएका थिए। दोस्रो हाफमा खेलमा फर्किएको अल्जेरियाले 69 मिनटमा बराबरी गोल फर्कायो। त्यसपछि 82 मिनटमा अमिन गुइरीले उत्कृष्ट गोल गर्दै अल्जेरियाको नकआउट सम्भावना जीवित बनाए। पहिलो जितसँगै दुई खेलबाट 3 अङ्क बनाएको अल्जेरिया समूहको तेस्रो स्थानमा छ। समान 3 अङ्क बनाएको अस्ट्रिया गोल अन्तरका आधारमा टोलीमा दोस्रो स्थानमा छ। शीर्ष स्थानमा रहेको साबिक विजेता अर्जेन्टिना 6 अङ्क जोड्दै नकआउट चरणमा पुगिसकेको छ। सोमबार राति भएको खेलमा अर्जेन्टिनाले अस्ट्रियालाई 2-0 गोलले पराजित गरेको थियो। किलियन एम्बाप्पे प्रेरित फ्रान्स र एर्लिन हालान्ड प्रेरित नर्वे फिफा विश्वकप 2026 नकआउट चरणमा प्रवेश गरेका छन्। समूह आई अन्तर्गत आज बिहान भएको खेलमा साबिक उपविजेता फ्रान्सले इराकलाई 3-0 गोलले हरायो। यही समूहको अर्को खेलमा नर्वेले सेनेगललाई 3-2 गोलले स्तब्ध बनायो। नर्वे 28 वर्षपछि नकआउट चरणमा पुगेको हो। फ्रान्सको जितमा एम्बाप्पेले 2 तथा उस्मानी डेम्बेले 1 गोल गरेका थिए। दाङको घोराईमा भएको लुम्बिनी प्रदेश स्तरीय आइटीएफ तेक्वान्दो प्रतियोगिता 2083 रूपन्देही जिल्ला आइटीएफ तेक्वान्दो संघ च्याम्पियन बनेको छ। प्रदेश खेलकुद परिषद लुम्बिनीको आयोजनामा 2 दिनसम्म घोराईमा भएको प्रतियोगितामा रूपन्देहीले 4 स्वर्ण, 3 रजत र 2 काँस्य पदक सहित समग्रमा 9 पदक जित्दै च्याम्पियन हुन सफल भएको हो। च्याम्पियन बनेको रूपन्देहीले ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ। प्रतियोगितामा घरेलु टोली दाङ जिल्ला आइटीएफ संघले 4 स्वर्ण, 1 रजत र 2 काँस्य सहित 7 पदक जितेर दोस्रो बनेको छ। यस्तै नवलपरासी बर्दघाट सुस्ता पश्चिम आइटीएफ तेक्वान्दो संघले 3 स्वर्ण, 5 रजत र 2 काँस्य पदक सहित तेस्रो स्थान प्राप्त गरेको छ। दोस्रो र तेस्रो बनेका दाङ र नवलपरासीलाई समेत ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिएको छ।
0: अब मौसम। आज राति कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भूभागका थोरै स्थान तथा कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाडी भूभागका 1-2 स्थानमा मेघगर्जन चट्याङ सहित मध्यम वर्षा र हिमाली क्षेत्रमा हिमपातको समेत सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। गत 24 घण्टामा देशका 5 प्रमुख शहरमा रेकर्ड गरिएको तापक्रम र वर्षाको विवरण यस प्रकार रहेको छ। धनकुटाको अधिकतम 28.9, न्यूनतम 20.5 डिग्री सेल्सियस, वर्षा 1.1 मिलिमिटर। काठमाडौँको अधिकतम तापक्रम 30.3, न्यूनतम 21 डिग्री सेल्सियस। पोखराको अधिकतम 31.5, न्यूनतम 22 डिग्री सेल्सियस, वर्षा 15.3 मिलिमिटर। वीरेन्द्रनगरको अधिकतम तापक्रम 35.7, न्यूनतम 23 डिग्री सेल्सियस, वर्षा फाटफुट। र दिपायलको अधिकतम 36.5 डिग्री सेल्सियस, न्यूनतम तापक्रम 21.5 डिग्री सेल्सियस। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाको पहिलो राष्ट्रिय महाधिवेशन अन्तर्गत चितवनको भरतपुरमा बन्द सत्र जारी। आजै बन्द सत्र सम्पन्न गरेर निर्वाचनको कार्यक्रम अघि बढाउने तयारी। बिना विवाद, स्वस्थ र स्वच्छ तरिकाले महाधिवेशन सम्पन्न गरेर इतिहास रच्न प्रतिनिधिहरूलाई सभापति रवि लामिछानेको आह्वान। नेपालमा मनसुन प्रवेश गरेको भए पनि तराईमा तातो लहरको जोखिम कायमै रहेको जल तथा मौसम विज्ञान विभागद्वारा जानकारी। अत्यधिक गर्मीका कारण बाँकेको नेपालगञ्जका 163 विद्यालय भोलिदेखि 3 दिन बन्द। श्रीलङ्कामा डेङ्गी नियन्त्रणका लागि सेना परिचालन। र फिफा विश्वकप फुटबलमा आज राति पहिलो खेलमा पोर्चुगल र उज्बेकिस्तान प्रतिस्पर्धा गर्दै। रेडियो नेपालबाट साँझ 7 बजेको समाचार सकियो। 8 बजे अङ्ग्रेजीमा समाचार सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।
15: वर्षा यामसँगै जंगल, पाखा, काठका ठुटा र खाली चौरहरूमा थरी थरीका च्याउ उम्रन्छन्।
16: केही च्याउ खान हुने, केही च्याउ खान नहुने विषालु हुन्छन्।
15: खान हुने र खान नहुने विषालु च्याउ चिन्न गाह्रो हुन्छ।
16: नचिनेको जंगली र जथाभावी उम्रेका च्याउ खानाले ज्यान समेत जान सक्छ।
15: होसियारी अपनाऊ, नचिनेको जंगली च्याउ नखाऊ।
16: सर्वसाधारणको हितमा रेडियो नेपालद्वारा जारी।
17: खहरे खोला लेकमा परेको पानीले ल्याउने बाढी हो। तपाईँ बसेको ठाउँमा वर्षा नभए पनि अचानक बाढी आउन सक्छ। पहिरोले थुनिएर बनेको ताल फुटेर पनि बाढी आउने गर्छ। खहरे खोला भिरालो जमिनमा तीव्र रूपमा अघि बढ्ने गर्छ। खहरे खोलाले ढुङ्गा माटो लेदो बगाउँदै ल्याउनाले यो निकै शक्तिशाली हुने गर्छ। बच्ने उपायहरू: लेकतिर पानी परे नपरेको याद गर्ने, खहरे खोलाले बाटो बनाएको ठाउँमा नजाने, त्यहाँ वस्तुभाव नचराउने, बाढी आएको बेला खहरे खोला बिना कुनै तयारी नतर्ने, खहरे खोलामा बाढी आएको थाहा पाए लगत्तै तल्लो बस्तीका मानिसहरूलाई खबर गर्ने।
18: बर्खायामसँगै बाढी, पहिरो विपदका घटनाहरू हुन सक्छन्। त्यसैले विपदबारे सचेत बनौ, विपदबाट जोगिन पूर्व तयारी गरौ। जनहितका लागि सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल।
19: ला ला ला ला, दिँदै आएको भने चुखो पानी भर्न लाएको देखिनस्? किन र बजै अझ बुझ पछाउँछ पहिले छोको पानीले मैले देउता पूजा गर्नु किन? म चाहिँ मान्छे होइन र
20: मान्छे मान्छे बीच भेदभाव गर्नु मानव अधिकारको ठाडो उल्लङ्घन हो। भेदभाव गर्नेलाई कानुनी कारवाही हुन्छ। भेदभाव होइन, सबैसँग सद्भाव राखौ।
21: दुर्व्यवहार कहीं कतै कसैमाथि न हो।
22: जनचेतनाका लागि रेडियो नेपालद्वारा जारी।
23: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो नेपाल। अब सुन्न सक्नुहुनेछ शैक्षिक कार्यक्रम।
24: श्रोतावृन्द नमस्कार। नेपाल सरकार शिक्षा तथा खेलकुद मन्त्रालय शिक्षा तथा मानव स्रोत विकास केन्द्रबाट सञ्चालित रेडियो शैक्षिक कार्यक्रममा हार्दिक स्वागत गर्दछौँ।
25: श्रोता, आजको कार्यक्रममा हामी डाक्टर खगराज बरालले तयार पार्नुभएको प्रश्नहरूको प्रयोगशाला शीर्षकको छलफल प्रस्तुत गर्दैछौँ। विद्यालय लगायतका शिक्षण संस्थामा शिक्षकले व्याख्या गर्ने र विद्यार्थीलाई प्रश्न सोध्ने शिक्षण विधि बढी प्रचलित छ। अधिकांश शिक्षकहरू विद्यार्थीले प्रश्न सोध्ने गरेको रुचाउँदैनन्। यसबाट विद्यार्थीमा प्रश्न सोध्ने शैली त विकास हुन सकेन, प्रश्न सोध्ने हिम्मत पनि देखिएन। सिकाइ जिज्ञासाबाट सुरु हुने भएकाले शिक्षण संस्थामा मात्र होइन हरेक घर घरमा बालबालिकालाई प्रश्न सोध्न प्रोत्साहन गर्नुपर्ने जरुरी छ। आउनुहोस् अब सुनौ यसै विषयमा आधारित छलफल। यस छलफलमा भाग लिने पात्रहरू गोपाल नारायण श्रेष्ठ, रूपक भट्टराई, गौरव बस्याल, अस्मिता दङ्गाल र फेलिक्स मगर।
26: घरको आँगनमा बाबु गोपाल र छोरा विशाल बसेका छन्। विशालको हातमा एउटा पानीले भरिएको गिलास छ। अचानक गिलासको पानी भुइँमा पोखिन्छ र बग्न थाल्छ।
27: बा, यो पानी बगेर कहाँ जान्छ?
28: तल खोलामा जान्छ बाबु, खोलामा।
27: खोलाबाट कहाँ जान्छ त?
28: ए, फुस्रे खोलामा जान्छ के?
27: फुस्रे खोला पछि कहाँ जान्छ?
28: त्यहाँबाट सेती नदीमा जान्छ।
27: अनि सेती नदी पछि नि बा?
28: त्रिशुलीमा जान्छ।
27: त्रिशुलीबाट कहाँ जान्छ?
28: त्रिशुलीबाट नारायणीमा जान्छ।
27: नारायणी पछि कहाँ जान्छ त बा?
28: समुद्रमा जान्छ।
27: बा, अनि समुद्र पछि चाहिँ कहाँ जान्छ नि?
28: तेरो टाउकोमा जान्छ। चुपलाग, बिहान बिहान कति कचकच गरेको, कण्ठ गरेको उत्तरहरू सोध्नु छैन, संसारको कुरा सोध्छ। जा भित्र गएर किताब घोक।
26: विशाल डराउँछ, त्यसपछि टाउको निउराउँदै भित्र भाग्छ। छिमेकी रामप्रसाद हातमा चियाको कप लिएर गोपालको आँगनमा आउँछन्।
29: के भयो गोपालजी, बिहान बिहानै छोरामाथि कति गर्जिएको?
28: के गर्नु रामप्रसादजी, अचेलका केटाकेटी काम न काज प्रश्न सोधेर टाउको रन्थन्याउँछन्। उही हाम्रो पालाको कुखुरी कहाँ कविता जस्तो, खोला कहाँ गयो सुक्यो, कुरो सिद्धियो, अचेल त खोला सुकेपछि कहाँ गयो भनेर सोध्न बेर लाउँदैनन्।
29: हो, तपाईँले ठिक भन्नुभयो। म त विद्यालयमा पनि विद्यार्थीको मुखमा बुझो लगाइदिन्छु।
28: कसरी?
29: हिजो मात्रै कक्षा दसमा पृथ्वी गोलो छ भन्दै थिएँ, एउटाले कस्तो गोलो गुरु भनेर स्पष्टीकरण माग्यो, मैले भोगटे जस्तो भने, फेरि बुझपचाएर सोद्धै थियो, मैले रिसले टेबुल बजारेर पृथ्वी तेरो टाउको जस्तो छ भनिदिएँ।
28: त्यसपछि के भयो त?
29: त्यसपछि त कक्षा कोठा कस्तो शान्त, शिक्षक जान्ने र भन्ने, विद्यार्थी सुन्ने, यही त हो नि अनुशासन।
28: हो त नि, प्रश्न धेरै सोध्ने विद्यार्थी बिग्रन्छन् के?
26: रामप्रसादका छोरा कमल हातमा श्रीमद् भागवत र एउटा कापी लिएर बिस्तारै बाहिर आउँछ। उसको अनुहारमा सङ्कोच र जिज्ञासा छ।
30: बुबा, एउटा कुरा सोधौँ।
28: के सोध्छौ? पढ्ने बेलामा के को प्रश्न?
30: बुबा, मैले गीता पढ्दै थिएँ, यसमा कुल 700 श्लोक रहेछन्। अचम्मको कुरा, अर्जुनले 76 श्लोकमा प्रश्न मात्र सोधेका छन् र कृष्णले 620 श्लोकमा जवाफ दिएका छन्। समग्र गीता नै सवाल जवाफमा सकिएको रहेछ। स्वस्थानीमा पनि अगस्त्य मुनिले प्रश्न सोध्ने र कुमारले जवाफ दिने शैली छ। गरुड पुराणमा गरुडले विष्णुलाई प्रश्न गर्छन्, हाम्रा प्राचीन ऋषिमुनिहरूले प्रश्नोत्तरबाटै संसार बुझेका रहेछन्।
28: तिमी मलाई शास्त्र सिकाउँछौ? ती त भगवान् र ऋषिमुनि थिए।
30: होइन बुबा, मेरो प्रश्न के भने, यदि हाम्रा सनातन ग्रन्थहरू पूर्वीय दर्शन र पाश्चात्य दर्शनका सुकरात समेत प्रश्नोत्तरकै मार्गबाट सत्य खोज्थे भने तपाईँहरू चाहिँ कक्षा कोठामा र घरमा हाम्रा प्रश्नहरू किन बन्द गरिदिनुहुन्छ? के प्रश्न सोध्नु अपराध हो?
26: रामप्रसाद अवाक हुन्छन्। वैचारिक द्वन्द सुरु हुन्छ। गोपाल कमललाई आँखा तर्छन्।
29: धेरै तार्किक नबन कमल, विद्यालयमा पाठ्यक्रम भ्याउनु पर्छ, परीक्षामा नम्बर ल्याउनु पर्छ। तिम्रा यी दार्शनिक कुराले परीक्षामा उत्तर आउँदैन। चुपचाप भित्र गएर परीक्षाको तयारी गर।
30: उत्तर त घोकुला नि, तर म भित्रको जिज्ञासा त मर्छ नि, होइन र?

0: विद्यालयको प्रधानाध्यापकको कार्यकक्ष। प्रधानाध्यापक मेचमा बसिरहेकी छिन्। रामप्रसाद रातो अनुहार लगाउँदै भित्र पस्छन्।
1: हेडमिस, मलाई यो कक्षा नौका विद्यार्थीसँग निकै गाह्रो भयो। अचेलका विद्यार्थीहरू बिग्रिसके। शिक्षकसँग सवाल जवाफ गर्छन्, तर्क गर्छन्, शान्तसँग बस्दै बस्दैनन्।
0: बस्नुहोस् न रामप्रसाद सर, उठी उठी के कुरा गर्नुभएको? के भयो र त्यस्तो?
1: मिस, म कक्षामा गएर सरस्वती व्याख्या गर्छु, उत्तर लेखिदिन्छु, तर उनीहरू यो किन भयो, यसको प्रमाण के छ भनेर उल्टै मलाई प्रश्न सोध्छन्। यसरी त कक्षाको अनुशासन नै भङ्ग हुन्छ नि। मैले त यो नियम नै यस्तै हो, चुप लाग भनेर गाली गरेर बसालिदिएँ।
0: रामप्रसाद सर, प्राध्यापक जोन स्पेन्सरको एउटा भनाइ छ नि, उत्तर मात्र दिन होइन, प्रश्न गर्न जान्ने भए भने मात्र बालबालिका सृजनशील र विचारक भएर हुर्कन सक्छन्। हामीले विद्यालयलाई उत्तर कण्ठ गर्ने यन्त्रशाला बनाउने कि सिर्जनाको केन्द्र?
1: तर मिस, प्रश्न सोध्ने काम त शिक्षकको हो नि, विद्यार्थीको काम त उत्तर दिने मात्र हो। हाम्रो परम्परागत अभ्यास त यही हो नि।
0: होइन रामप्रसाद सर, तपाईँले परम्परागत अभ्यासलाई मात्र हेर्नुभयो, तर हाम्रा वैदिक शास्त्र र सुकरातीय शैली बिर्सनुभयो। सुकरातले भन्थे, प्रश्न बिना सत्य सम्भव छैन। जबसम्म विद्यार्थीलाई प्रश्न निर्माण गर्न लगाएर सक्रिय सहभागी गराइँदैन, तबसम्म सिकाइ दिगो हुँदैन। अबको शिक्षक सर्वज्ञ र उत्तरदाता मात्र हुने होइन, बरु प्रश्नकर्ता जन्माउने सहजकर्ता बन्नुपर्छ।
1: तर मिस, यदि मैले उनीहरूलाई प्रश्न सोध्ने छुट दिएँ भने त उनीहरूले यस्ता कुरा सोध्लान् जुन मेरो विषयसँग सम्बन्धित नै नहुन सक्छ। त्यसले त समयको मात्र बर्बादी हुँदैन र?
0: त्यही त सुन्दरता हो नि रामप्रसाद सर। जिज्ञासाले विषयको सीमा नाग्नु भनेको विद्यार्थीको मस्तिष्क फराकिलो हुनु हो। एउटा प्रश्नले अर्को विषयसँग पुलको काम गर्छ। हामीले उनीहरूको कौतूहलतालाई मार्ने होइन, मार्गदर्शन गर्ने हो।
1: तर हेडमिस, यदि विद्यार्थीले सोधेको प्रश्नको उत्तर मलाई आएन भने मेरो प्रतिष्ठामा के होला? म यही डरले उनीहरूलाई हप्काउने गर्थेँ।
0: त्यही त गल्ती भयो नि सर। शिक्षक सर्वज्ञानी हुनै पर्दैन। हामी भन्न सक्छौँ, यस विषयमा म पनि थप खोजी गर्छु, तिमी पनि खोज, भोलि सँगै छलफल गरौँला भन्न। यसलाई त सोधखोजमा आधारित सिकाइ, इन्क्वायरी बेस्ड एप्रोच भनिन्छ। रामप्रसादको आँखा खुल्छ। उनलाई छोरा कमलले बिहान भनेको कुरा र प्रधानाध्यापकको भनाइको अन्तरसम्बन्ध बोध हुन्छ।
1: मैले बुझेँ मिस, मैले यतिन्जेल विद्यार्थीको चेतनाको ढोकामा ताला लगाउने

0: आज परीक्षाको चिन्ता छोडिदेऊ, आज तिमीहरू आफै शिक्षक हौ। म यो पाठ्य सामग्री तिमीहरूलाई दिन्छु, तिमीहरू यसलाई गहिरिएर पढ्नुपर्छ र यसबाट अधिकतम प्रश्नहरू निर्माण गर्नुपर्छ। जसले सबैभन्दा ओजनदार र सोच्न बाध्य प्रश्न बनाउँछ उही आजको विजेता हुन्छ।
1: विद्यार्थीहरूमा खुसीको लहर छाउँछ। उनीहरू एकापसमा कापी र किताब पल्ट्याउँदै उत्साहका साथ छलफल गर्न थाल्छन्। कमल र विशाल छुट्टा छुट्टै जोडमा बसेर प्रश्न बनाउन थाल्छन्। एकापसमा छलफल गरेको आवाज आउँछ।
2: हेर त विशाल, अहिलेसम्म हामी उत्तर खोज्न डराउँथ्यौँ, आज प्रश्न सोध्न पाउँदा कति रमाइलो भइरहेको छ।
3: हो नि कमल, प्रश्न बनाउँदा त पाठ झन् राम्रोसँग बुझिँदो रहेछ नि। म त अहिले नै 5 प्रश्न सोचिसकेँ। सर, मैले एउटा प्रश्न बनाएको छु।
0: भन विशाल, तिम्रो प्रश्न के हो?
3: बोर्डबाट भुइँमा झरेको स्याउले न्युटनलाई के सोच्न बाध्य गरायो?
0: उत्कृष्ट प्रश्न। अब यसको जवाफ कमलको समूहले दिने प्रयास गर्नेछ, यदि भएन भने हामी सँगै खोज्नेछौँ है त।
2: बोर्डबाट भुइँमा झरेका स्याउले न्युटनलाई वस्तुहरू किन सधैँ सिधा तलतिर नै खस्छन् भन्ने कुरा सोच्न बाध्य गरायो, जसले अन्तत गुरुत्वाकर्षणको सिद्धान्त पत्ता लगाउन मद्दत गर्यो।
3: सही जवाफ, कमलले सही जवाफ दिए।
0: विशालको प्रश्न र कमलको जवाफ दुवै सही छन्। अब कक्षामा सबै विद्यार्थीले यस पाठबाट 5-5 प्रश्न बनाउनु पर्नेछ। यही नै आजको गृह कार्य हो है त।
3: आज त निकै रमाइलो भयो नि सर।
0: स्याबास। आज तिमीहरूले मलाई एउटा कुरा सिकायौ, जब विद्यार्थीले प्रश्न गर्न थाल्छ तब मात्र वास्तविक सिकाइको सुरुवात हुन्छ। अबदेखि यो कक्षा कोठामा मेरा उत्तरहरू मात्र होइन, तिमीहरूका अनगिन्ती प्रश्नहरू गुन्जिनेछन्।
1: जिज्ञासा नै आविष्कारको जननी हो र प्रश्न नै ज्ञानको मार्ग। हाम्रा प्राचीन ऋषिमुनिहरूले प्रश्नकै माध्यमबाट ब्रह्माण्डको रहस्य खोजे जस्तै आजका बालबालिकालाई पनि प्रश्न गर्ने साहस दिनु आजको शैक्षिक दायित्व हो। उत्तर कण्ठ गर्ने पुस्ताभन्दा प्रश्न सोध्न सक्ने विवेकी पुस्ताले नै समाजको रूपान्तरण गर्न सक्छ। त्यसैले कक्षा कोठालाई उत्तरहरूको भण्डार होइन, प्रश्नहरूको प्रयोगशाला बनाऊ। शिक्षक रामप्रसादले पनि आजदेखि कक्षा कोठामा एकोहोरो व्याख्यान नगरी विद्यार्थीलाई प्रश्न सोध्ने क्षमताको अधिकतम उपयोग गरी शिक्षण सिकाइ क्रियाकलाप गर्ने अठोट गर्नुभएको छ। अब रूपान्तरण आफैबाट सुरु गरौँ।

0: आजको यस शैक्षिक कार्यक्रमबाट हामी सबैलाई बिदा दिनुहोस्। नमस्ते।
1: सुन्दै हुनुहुन्थ्यो शैक्षिक रेडियो कार्यक्रम। शैक्षिक रेडियो कार्यक्रम अन्तर्गत नै 8:25 भने विषयगत पाठ पढाइ हुने रेडियो कार्यक्रम सुन्न सक्नुहुनेछ, जुन शिक्षा तथा मानव स्रोत विकास केन्द्रकै प्रस्तुति हो। अबको लागि केही मिठा गीत राख्दैछौँ। सुरुवातमा कुन्ती मोक्तानको स्वर, बुद्धवीर लामाको रचना, शिला बहादुर मोक्तानको सङ्गीतमा।

तपाईँ सुन्दै हुनुहुन्छ रेडियो नेपाल आधुनिक गीत सुनाउने क्रममा अब राख्दैछौ प्रकाश श्रेष्ठको स्वरमा कञ्चन पुडा सैनिकको रचना चन्द्रराज शर्माको संगीतमा।

0: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावारू 1 करोडसम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2082 साल चैत्र मसान्तभित्र बकेउता सावा ब्याज बुझाइ कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
1: बिस्तारै चल्ने मालवाहक तथा यात्रुवाहक सवारी चालकले सदैव सर्भिस लेनको प्रयोग गर्नुहोस्। यसले तपाईँको यात्रालाई सहज र सुरक्षित बनाउँदछ। नेपाल सरकार, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सडक विभाग।
2: वैदेशिक रोजगारीमा जानु अघि आफू जाँदै गरेको देशको जानकारी लिनु अत्यन्त जरुरी हुन्छ।
3: त्यहाँको भाषा, संस्कृति, नियम कानुन सिक्नै पर्छ।
2: यात्रा प्रक्रिया, सुरक्षा उपाय र आपतमा के गर्ने भन्ने कुरा सिकाउने पूर्व प्रस्थान अभिमुखीकरण तालिम लिनुपर्छ।
3: पूर्व प्रस्थान अभिमुखीकरण तालिम तोकिएको संस्थाबाट लिएपछि प्रमाण पत्र अनिवार्य रूपमा लिनुपर्छ।
2: तालिम कुनै औपचारिकता होइन, आफ्नै सुरक्षा र अधिकार संरक्षणका लागि हो।
3: महिला श्रमिकहरूले पूर्व प्रस्थान अभिमुखीकरण तालिम शुल्क भने फिर्ता पाइन्छ।
2: वैदेशिक रोजगार बोर्डको सचिवालय।

0: आगोको रापमा तेललाई लामो समयसम्म तताउनुहुन्न।
1: एक पटक खाद्य वस्तु तार्नको लागि प्रयोग भएको यस्तो तेल पुनः प्रयोग गर्नुहुन्न।
2: तारेको तेलको पुनः प्रयोग सम्बन्धी विषयमा जानकार बनौ, सचेत रहौ, स्वस्थ रहौ।
3: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो नेपाल। यति बेला बेलुकीको 8 बज्न लाग्यो। अब सुन्नुहुनेछ अङ्ग्रेजीमा समाचार।

तपाईँ सुन्दै हुनुहुन्छ रेडियो नेपाल लोकगीत सुनाउने क्रमको अन्तिम गीत राख्दैछौँ बमबहादुर कार्की र देवा घरतीको स्वरमा बमबहादुर कार्कीको संकलनमा यो गीतपछि करिब 9 बजेसम्म सुन्न सक्नुहुनेछ स्वैच्छिक रेडियो कार्यक्रम

0: सेवामा महिला, अपाङ्गता भएका व्यक्ति, ज्येष्ठ नागरिक, विपन्न वर्ग, सीमान्तकृत समूहलाई प्राथमिकता दिउँ।
1: यस्ता समुदायको पहुँच विस्तार र जनचेतना अभिवृद्धिमा सबैले सहयोग पुर्याउँ।
0: भ्रष्टाचारले यी समुदायलाई पार्ने प्रभावहरूको पहिचान गर्दै सचेतना अभिवृद्धि गरौँ।
1: नेपालमा सुशासनको पहल, ट्रान्सपरेन्सी इन्टरनेसनल नेपाल, भ्रष्टाचार विरुद्धको सहकार्य।
2: श्रोतावृन्द नमस्कार। नेपाल सरकार शिक्षा तथा खेलकुद मन्त्रालय, शिक्षा तथा मानव स्रोत विकास केन्द्रबाट सञ्चालित रेडियो शैक्षिक कार्यक्रममा हार्दिक स्वागत गर्दछौँ।
3: विद्यार्थी भाइ बहिनीहरू, आज हामी माध्यमिक तह कक्षा 9 अनिवार्य नेपाली विषयको पाठ

0: पाँचमा रहेको सत्यमोहन जोशी जीवनी पाठ अन्तर्गत रहेर पठन प्रवाह, शब्दोच्चारण, शब्दार्थ, वाक्यमा प्रयोग र पठनबोधमा केन्द्रित भई गरिएको छलफल प्रस्तुत गर्दैछौँ। भाइ बहिनीहरू, तपाईँहरू पनि आवश्यक शैक्षिक सामग्री लिएर रेडियो सुन्दै मुख्य मुख्य बुँदाहरू टिपोट गर्न तयार हुनुहोस् है त। तयार हुनुभयो?
1: ए दिपन, तिमीले नेपाली किताब पायौ?
2: मैले त उहिलेै पाएको, पहिलो र दोस्रो पाठ आफै पनि पढिसके।
1: मैले त चारवटा पाठ पढिसके, अब पाँचौँ पाठ पढ्न सुरु गर्दैछु।
2: बा, मान्छे त तिमी खत्रै हो नि।
1: किन नि म खतरा?
2: मसित किताब छँदै थियो नि, बिदामा मामा घर आउँदा पनि किताब बोकेर आएकी रहेछौ। म पनि कक्षा नौमा पढ्छु भन्ने कुरा तिमीले भुल्यौ कि क्या हो?
1: तिमीसित किताब नहुन पनि सक्छ भन्ने लाग्यो नि त।
2: अनि पाठ पाँचमा चाहिँ के रहेछ त?
1: सत्यमोहन जोशीको जीवनीको पाठ रहेछ।
2: खै खै, हेरौँ न त त्यो पाठ।
1: हेर त, काँधमा फेटा गुथेको, शिरमा टोपी पहिरेको अनि मन्द मन्द हाँसेको यो फोटो कसको हो?
2: त्यति त मलाई पनि थाहा छ पुष्पा, सत्यमोहनको जीवनी पाठमा अरू कसको फोटो हुन्छ त? आफूलाई मात्रै जान्ने नठान न।
1: माफ पाऊ मेरो दाई। ए तिमी साँच्ची म भन्दा दुई महिनाले दाई होइन त?
3: हो हो भान्जी, यो तिमी भन्दा दुई महिनाले जेठो छ।
2: दुई महिनाको कुरै भएन नि, दुई दिन त के, दुई घन्टाले जेठो भए पनि आखिर दाई भनेको दाई नै हो नि, होइन त बाबा?
3: ल ल, हो कुरा गर्न त कसले भ्याउनु र तिमीलाई?
1: कुरा मात्रै होइन, पढाइ पनि राम्रो छ नि हाम्रो दिपन दादाको।
3: हो हो, धेरै राम्रो छ यिनको पढाइ।
2: मलाई धेरै नउडाउनु है मामा भान्जी मिलेर।
1: ल अब उडाएकै होइन, बरु दाजु बहिनी मिलेर यो जीवनी पाठ पढौँ न, नजानेको कुरा मामाले पनि सिकाइदिइहाल्नुहुन्छ।
3: भान्जी चाहिँ मैले भेट्टाएकै हो, जहाँ जाँदा पनि पढाएकै चिन्ता गर्ने।
2: त्यही त भने बाबा, यिनले पढेको देखेर त हो नि मलाई पनि पढ्न मन लागेको। साँच्ची जीवनी भनेको के हो मलाई त त्यही पनि थाहा छैन बाबा।
3: पुष्पाले भन्ने हो कि मै भनौँ?
1: हजुर नै भन्नु न मामा।
3: कुनै व्यक्तिको जीवनमा भएको घटनाको वर्णन गरी लेखिएको लेख नै जीवनी हो। जीवनीमा कुनै व्यक्तिका सबै पक्षहरूको अध्ययन गरी विश्लेषणात्मक रूपमा व्यक्त गरिएको हुन्छ। सत्यमोहनको जीवनी पनि यसै गरी लेखिएको होला, होइन?
1: साँच्ची एउटा कुरा है मामा, जीवनीमा पनि निबन्धको जस्तै आदि भाग, मध्य भाग र अन्त्य भाग गरी तीन खण्ड हुन्छन् हो?
3: हो नि भान्जी, संरचनाका दृष्टिले हेर्दा जीवनीमा पनि तीन खण्ड हुन्छन्। आदि भागमा जन्म, बाल्यकाल, पारिवारिक अवस्था, शिक्षा दीक्षा आदिको उल्लेख गरिएको हुन्छ।
1: अनि बीचको भागमा?
2: पख न, कति हतार गरे कि, भन्दै त हुनुहुन्छ नि बाबाले।
3: मध्य भागमा रुचि, सङ्घर्ष, योगदान र प्राप्तिहरूको उल्लेख गरिन्छ, साथै मान पदवी, पुरस्कार र सम्मानको पनि चर्चा गरिन्छ। अन्त्य भागमा चाहिँ जीवनको उत्तरार्ध, प्रेरणा र सन्देशको उल्लेख गरिन्छ।
2: उत्तरार्ध भनेको चाहिँ के हो बाबा?
1: म भनौ, दुई भाग मध्ये पछिल्लो भाग होइन त मामा?
3: हो नि, जीवनीको सुरुको भागलाई पूर्वार्ध भनिन्छ भने पछिको भागलाई उत्तरार्ध भनिन्छ। यसरी जीवनीको संरचना पनि निबन्धको जस्तै हुन सक्छ।
1: धन्यवाद मामा, अब त पाठ पढ्न सुरु गर्नुपर्छ कि के हो? पहिला मामाले नमुना वाचन गरिदिने हो कि हाम्रो लागि?
2: एकैछिन है बाबा, म पनि किताब लिएर आउँछु। हजुरले वाचन गर्दा पहिलोपल्ट सुनेका र नयाँ लागेका शब्द रेखाङ्कन गर्नु पर्यो नि।
1: कति छिट्टै आयो मामा, अब सुरु गरौँ हजुर।
3: मैले सुरु गर्नु अघि एउटा प्रश्न छ, कुनै पनि पाठ पढ्दा ख्याल गर्नुपर्ने मुख्य कुरा के हुन्? लौ भन त।
1: गति, यति, लय, होइन त मामा?
3: हो नि, तिमीले ठिक भन्यौ, अरू केही पनि छ कि?
2: अँ, म भन्छु है त, गति, यति र लयका साथै हाउभाउ पनि मिलाएर पढ्यो भने अझै राम्रो हुन्छ भनेर प्रदीप सरले भन्नुभएको थियो।
3: हो स्याबास, लौ त अब म गति, यति, लय र हाउभाउ मिलाएर पढ्छु, तिमीहरू ध्यान दिएर सुन, अनि पहिलोपल्ट सुनेका र नयाँ लागेका शब्दमा रेखाङ्कन पनि गर है।
1: हुन्छ।
3: नेपाली भाषा साहित्यका अविश्रान्त साधक तथा नेपाल भाषा साहित्यका वरण्य व्यक्तित्व सत्यमोहन जोशी नेपाली कला र संस्कृतिका समेत अनन्य उपासक हुन्। व्यक्तिगत हितभन्दा माथि उठेर आफ्नो जाति र देशको हितका लागि समर्पित भएकै हुँदा यिनको विशिष्ट योगदानले मुलुकको भाषा साहित्य संस्कृति र कला निरन्तर आलोकित छ। काठमाडौँ उपत्यकाभित्र ललितपुर सहरको बखुम्बाहालमा विक्रम सम्मत 1977 वैशाख 30 गते यिनको जन्म भएको हो। सुन्दैछौ नि तिमीहरू?
2: सुन्न त सुन्दैछौ, शब्द चाहिँ सुरुमै बहुत कडा रहेछन्।
1: मलाई पनि शब्द गाह्रा लाग्दैछन्। रेखाङ्कन गरेका छौ नि दिपन, तिमीले पनि बरु मामा ढिला नगरे बाँकी अनुच्छेद पनि पढ्नुहोस् न।
3: हुन्छ हुन्छ, लौ सुन है। शङ्कर राज जोशी र राजकुमारी देवीका ज्येष्ठ सुपुत्र सत्यमोहन जोशी आफ्ना आमा बुबाप्रति अत्यन्त भक्ति र श्रद्धाभाव राख्थे। सकारात्मक सोच तथा आशावादी जीवन दृष्टिका धनी जोशी कर्मण्यवादी कारस्थ्य अर्थात् कर्मको अधिकार व्यक्तिमा हुन्छ, त्यसैले निरन्तर कर्म गर्नुपर्छ भन्ने ठान्थे।
1: ओहो, अहिले झन् कडा शब्द पो आए त, कर्मण्य। के रे मामाहरू,
2: पख न पहिला अनुच्छेद पुरा गर्न देऊ न, खाली बिचमा पक्क बोल्छिन्।
1: माफ पाऊ हजुर, गल्ती भयो।
3: ल सुन सुन बाँकी अनुच्छेद। त्यसैले त उनी निष्काम कर्मयोगीले चाहिँ दीर्घकालसम्म सेवा गरी सम्पूर्ण नेपालीका हृदयमा विराजमान भएका छन्। नेपाली पोसाकप्रति गौरव गर्दै सधैँ दौरा सुरुवाल र भातगाउँले टोपीमा सजिएर हिँड्ने जोशी सादा जीवन उच्च विचारका आदर्श अनुयायी हुन्।
1: धन्यवाद मामा, अब यी शब्दहरू हजुरले उच्चारण गरेर सुनाइदिनु पर्यो।
3: खोइ देखाउ त तिमीले टिपेका शब्द। ए लौ, पहिला म भन्छु, तिमीहरू ध्यान दिएर सुन। अब्रिशान्त, बरेण्य, व्यक्तित्व, अनन्य, समर्पित, विशिष्ट, श्रद्धाभाव, जीवन दृष्टि, हृदय, विराजमान। अब दुवैजनाले मलाई पछ्याउँदै पालै पालो उच्चारण गर्ने ल।
4: हुन्छ
3: ल है त। अविश्रान्त,
4: अविश्रान्त,
3: बरेण्य,
4: बरेण्य,
3: व्यक्तित्व,
4: व्यक्तित्व,
3: अनन्य,
4: अनन्य,
3: समर्पित,
4: समर्पित,
3: विशिष्ट,
4: विशिष्ट,
3: श्रद्धाभाव,
4: श्रद्धाभाव,
3: जीवन दृष्टि,
4: जीवन दृष्टि,
3: हृदय,
4: हृदय,
3: विराजमान,
4: विराजमान।
2: मैले रेखाङ्कन गरेका केही शब्द छुटेछन्।
3: खै खै, ए पहिला आफै कोसिस गर त।
2: ब फुम ब हाल, ज्येष्ठ, निष्काम, दीर्घकाल।
3: स्याबास, भइहाल्यो नि, यसै गरी त हो नि उच्चारण गर्न सिक्ने। ल चिया पनि आइपुग्यो। चिया खाँदै पालै पालो पढ्ने हो कि? दोस्रो अनुच्छेदबाट तीन वाक्य पुष्पाले पढ न त।
1: हुन्छ मामा। सत्यमोहन जोशीको बाल्यकाल र शिक्षा दीक्षा निकै उतार चढावयुक्त रह्यो। 5 वर्षको उमेरसम्म पनि बोली नफुटेका कारण उनका आमा बुबा चिन्तित भए। भनिन्छ, बोली फुटोस् भन्नका लागि आमा बुबाले देवी देवताको भाकल गरे, धामी झाँक्रीलाई देखाए, तर केही सिप लागेन।
2: अब तीन वाक्य पढ्ने मेरो पालो होला नि।
3: हो हो, लौ पढ।
2: त्यस बेलाको जनविश्वास अनुसार सूर्य विनायकको जङ्गलमा लगेर केही क्षण एक्लै छोडेछन्। त्यसपछि उनी मा ए मा भनेर चिच्याएका थिए रे। उनको अक्षरारम्भ नेपाल भाषाका माध्यमबाट 7 वर्षको उमेरमा घरबाटै भएको थियो।
3: स्याबास, तिमीहरू दुवैजनाले राम्रोसित पठन गर्यौ।
1: हामीले पढ्दा एउटा घाटा हुने रहेछ नि मामा, शब्दमा रेखाङ्कन गर्न छुट्ने रहेछ। अब अनुच्छेदको बाँकी भाग हजुरले नै पढ्नु पर्यो।
3: हुन्छ नि, लौ ध्यान दिएर सुन। मैले पढ्दा शब्दको उच्चारणलाई पनि ख्याल गर है। उनको अक्षरारम्भ सुरुमा छिमेकी गुरुबाट भएपछि उनलाई मङ्गल बजार स्थित भाषा पाठशालामा भर्ना गरियो। यसरी उनले नेपाली भाषा चाहिँ 10 वर्ष पुगेपछि मात्र सिकेका थिए। अङ्ग्रेजी भाषा पढाउने हेतुले सुरुमा पाटन हाईस्कुलमा भर्ना गरिए पनि केही समयपछि उनलाई रानीपोखरी स्थित दरबार हाईस्कुलमा भर्ना गरियो। उनले त्यहीँबाट म्याट्रिक परीक्षा उत्तीर्ण गरे। काठमाडौँको त्रिचन्द्र कलेजबाट विक्रम सम्मत 1998 आइए उत्तीर्ण गरेपछि स्नातक तहमा भर्ना भए, तर परिवारको जीविकाका लागि बिचैमा पढाइ छाडेर जागिरतिर लाग्न बाध्य भए। लौ अब केही शब्द मसितै उच्चारण गर्ने है।
2: शब्द मात्रै उच्चारण गर्ने कि अर्थ पनि बुझ्ने? मैले सुरुको अनुच्छेदबाटै धेरै शब्दको अर्थ बुझेको छैन।
1: अहिले चाहिँ तिमीले मेरो मन के कुरा गर्यौ? मैले अघि उच्चारण गरिएका धेरै शब्दको अर्थ बुझेको छैन।
3: म भनिदिइहाल्छु नि, के को चिन्ता लिन्छौ? लौ सुन त, अविश्रान्त भनेको कहिले नथाक्ने अथक हो, वरेण्य भनेको सबैद्वारा रुचाइएको अथवा पूजनीय व्यक्तित्व, अनन्य भनेको अभिन्न वा आत्मीय, तिमीहरूले चिनो लगाएका शब्द यिनै हुन् नि त, होइन?
1: मलाई त श्रद्धा भाव र जीवन दृष्टिको अर्थ पनि थाहा छैन।
2: मलाई त झन् समर्पित जीवन दृष्टिको मात्रै हो र, विशिष्ट श्रद्धाभाव, हृदय, विराजमान र अक्षर आरम्भको अर्थ समेत थाहा छैन।
3: नात्यौ के, म मैले जानेको जति सबै बताइदिउँला। लौ सुन, विशिष्ट भनेको उच्च स्तरको हो, श्रद्धाभाव भनेको मान गर्न मन लाग्ने हो, विराजमान भनेको कुनै आसनमा राम्ररी बसेको हो, अक्षरारम्भ भनेको अक्षर पढ्न सुरु गर्नु हो।
1: मामा अघि त्यो थियो नि कर्मण्य।
3: ए, त्यो त भागवत गीतामा लेखिएको धेरै प्रसिद्ध श्लोक हो नि। लौ म तिमीहरूलाई त्यसको अर्थ बुझाइदिन्छु। पहिला सुन है, कर्मण्य बाधिकारस्थ्य मा फलेसु कदाचन। यसको अर्थ हुन्छ कि बिना कुनै स्वार्थ, बिना कुनै लोभ आफ्नो कर्म गर्नु नै मानवको पहिलो कर्तव्य हो। कर्म वा कुनै काम गर्दा फलको आश नराखी गर्नुपर्छ, तर कर्म गरेपछि फल अवश्य पाइन्छ, त्यसमा चिन्ता लिनु पर्दैन भन्ने अर्थ पनि लगाउन सकिन्छ।
1: कति राम्रो अर्थ रहेछ है।
3: हो नि,
2: तर यस पाठमा यो श्लोकको अर्थ कसरी लगाउन सकिन्छ?
3: सत्यमोहन।

0: अब बाँकी शब्दको प्रयोग गरेर कापीमा वाक्य बनाउने अनि मलाई भरे बेलुका देखाउने है।
1: बखुम बहाल भनेको चाहिँ के हो?
2: यो त ठाउँको नाम हो नि, हैन मामा?
0: हो, तिमीले ठिक कुरा गर्यौ। ओहो, गाईलाई भोक लागेको जस्तो छ। अब अलिकति घाँस दिएर आउँछु, तिमीहरू तेस्रो र चौथो अनुच्छेद पढ्दै गर अनि हामी बाँकी विषयमा छलफल गरौँला।
2: ओहो, मैले पढिसक्नु र मामा आइपुग्नु एकै भयो।
0: स्याबास, मेरी भान्जी तगडा छिन् भन्ने कुरो त मलाई थाहा छँदैछ नि। मेरो छोरो पनि तगडा नै छ, तिमीले पनि सके होला नि, होइन त दिपन?
1: सकेर मात्रै भयो त बाबा, मैले त मुख्य मुख्य कुराको टिपोट पनि गरिसकेँ।
0: ओहो, अहिले त तिमी एक कदम अगाडि देखियौ त। ल सुनाऊ त, के टिप्यौ?
1: ल सुनाउँछु है त। सत्यमोहन जोशीको साहित्यिक लेखनको सुरुवात विक्रम सम्वत 1998 भएको हो। माधव प्रसाद घिमिरे र लक्ष्मी प्रसाद देवकोटाको सङ्गतले उनलाई लेखनमा थप प्रेरणा मिलेको हो।
0: स्याबास। अनि
2: मामा, म पनि मुख्य मुख्य कुरा टिपोट गर्दै थिएँ कि, एउटा वाक्यमा प्रयोग भएको शब्दको अर्थ नै बुझिन।
0: के हो भन न।
2: भाषानुवाद परिषदका अध्यक्ष पुष्कर शमशेरको सानिध्यमा आएपछि उनले अङ्ग्रेजी भाषाका कथा र कविता नेपालीमा अनुवाद गरेका थिए भनेर लेखिएको रहेछ। यो सानिध्य भनेको चाहिँ के हो?
0: दिपनलाई थाहा छ कि?
1: यो त मलाई पनि थाहा भएन।
0: सानिध्य भनेको नजिक हो। अब बाँकी टिपोट सुनाऊ त, कसले सुनाउने?
1: पुष्पाले सुनाऊ न त बाँकी।
2: हुन्छ। जागिरको सिलसिलामा तनहुँ र लमजुङ गएपछि त्यहाँको लोकगीत सुनेर सत्यमोहन लोक साहित्यमा लाग्न थाले। उनले कविता, नाटक, समालोचना, लोक साहित्य आदिका दर्जनौ कृति रचना प्रकाशित गरेर नेपाली साहित्यको श्रीवृद्धि गरेका छन्।
0: स्याबास, बहुत राम्रो। अब म केही प्रश्न सोध्छु, तिमीहरूले उत्तर दिने है। ल, पहिलो प्रश्न पुष्पालाई नै। तयारी है त? सत्यमोहनको जीवन दृष्टि कस्तो थियो?
2: सत्यमोहनको जीवन दृष्टि सकारात्मक सोच र आशावादी थियो।
0: राम्रो। अब दिपनले भन्ने है, सत्यमोहनलाई किन सूर्य विनायकको जङ्गलमा लगी केही बेर एक्लै छोडियो?
1: 5 वर्षको उमेरसम्म बोली नफुटेपछि बोली फुट्ला कि भनेर सूर्य विनायकको जङ्गलमा लगेर एक्लै छोडियो।
0: स्याबास, फेरि तिमी नै भन। नेपाल प्रज्ञा प्रतिष्ठानमा गाई जात्रा महोत्सव र नाटक महोत्सवको सुरुवात कसले गरेका हुन्?
1: म त कति नै गाह्रो प्रश्न सोध्नुहोला भनेर डराएको थिएँ, यो त आइहाल्छ नि। नेपाल प्रज्ञा प्रतिष्ठानमा गाई जात्रा महोत्सव र नाटक महोत्सवको सुरुवात सत्यमोहन जोशीले नै गरेका हुन्।
0: अब पुष्पाको पालो, सत्यमोहनले किन छन्दमा कविता लेख्न सुरु गरे?
2: कलेज पढ्न थालेपछि उनी संस्कृत साहित्यतिर प्रभावित भए अनि छन्दमा कविता लेख्न सुरु गरे।
0: लौ, तिम्रो यो उत्तर पनि राम्रै छ।
2: आज कति कराइरहेको यो गाई?
0: यस्तै हो भान्जी, उसको भाषा नै त्यही हो। अघि भोक लगाएर कराएको थियो, अहिले दुहुने बेला भयो अनि कराएको हो। अब गाई दुहेर आउँछु, तिमीहरू यो पाठका बाँकी अनुच्छेद पढ्दै गर अनि तातो तातो दुध पिउँदै फेरि छलफल गर्नुपर्छ है।
2: हस्।
3: हस्त श्रोताबृन्द, आजको यस शैक्षिक कार्यक्रमबाट हामी सबैलाई बिदा दिनुहोस्। नमस्ते।
4: नेपाल अब पालो हाम्रा चेलीहरूको साफ महिला च्याम्पियनसिपको हरेक गोल, हरेक रोमाञ्चक पल अब सिधै तपाईँहरूको मोबाइलमा मात्र डिगो एपमा। आज नै एप स्टोर वा प्ले स्टोरबाट डिगो एप डाउनलोड गर्नुहोस् र नेपाली महिला फुटबललाई साथ दिनुहोस्। समय छ, जोश छ, अब समर्थन गर्ने पालो तपाईँको। डिगो, राष्ट्रको खेल तपाईँको हातमा। आज नै डाउनलोड गर्नुहोस्।
3: श्रोताबृन्द नमस्कार। नेपाल सरकार शिक्षा तथा खेलकुद मन्त्रालय शिक्षा तथा मानव स्रोत विकास केन्द्रबाट सञ्चालित रेडियो शैक्षिक कार्यक्रममा हार्दिक स्वागत गर्दछौँ।
5: डियर स्टुडेन्ट्स, टुडे वी डिल विथ द प्रोनन्सिएसन अफ सम न्यू वर्ड्स, स्पिकिङ एक्टिभिटिज फोकसिङ अन प्रिपोजिसन एन्ड राइटिङ एक्टिभिटिज फोकस

0: यो रेडियो नेपाल हो। राति 9 बजेको समाचारमा स्वागत छ। म रमेश टमाटा। सुरुमा प्रमुख समाचार। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाको प्रथम महाधिवेशनको निर्वाचन तालिका तेस्रो पटक संशोधनपछि सार्वजनिक। उम्मेद्वारको प्रारम्भिक नामावली राति 10 बजे प्रकाशन गरिने। बिना विवाद स्वस्थ र स्वच्छ तरिकाले महाधिवेशन सम्पन्न गरेर इतिहास रच्न प्रतिनिधिहरूलाई सभापति रवि लामिछानेको आह्वान। नेपालमा मनसुन प्रवेश गरेको भए पनि तराईमा तातो लहरको जोखिम कायमै रहेको जल तथा मौसम विज्ञान विभागद्वारा जानकारी। अत्यधिक गर्मीका कारण नेपालगञ्जका 163 विद्यालय भोलिदेखि 3 दिन बन्द। श्रीलङ्कामा डेङ्गी नियन्त्रणका लागि सेना परिचालन। र फिफा विश्वकप फुटबलमा आज राति 11:15 पोर्चुगल र उज्बेकिस्तान प्रतिस्पर्धा गर्दै। समाचार अब विस्तारमा। चितवनको भरतपुरमा जारी राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाको प्रथम महाधिवेशनको निर्वाचन तालिका तेस्रो पटक संशोधन गरी सार्वजनिक गरिएको छ। केन्द्रीय निर्वाचन आयोगले आज संशोधित तालिका सार्वजनिक गरेको हो। तालिका अनुसार महाधिवेशनका प्रतिनिधिहरूको अन्तिम नामावली सार्वजनिक गरिएको छ। आज साँझ 5 बजे महाधिवेशन प्रतिनिधिहरूको नाम सार्वजनिक गरिएको आयोगका प्रमुख भुवन केसीले जानकारी दिनुभयो। आजै पार्टी सभापति र पार्टी केन्द्रीय सदस्यका लागि फारम वितरण र दर्ता गरिने उहाँले जानकारी दिनुभयो। उहाँका अनुसार उम्मेद्वारको प्रारम्भिक नामावली राति 10 बजे प्रकाशन गरिनेछ। उम्मेद्वार विरुद्ध दावी विरोध गर्न राति 10:30 बजेसम्मको समय दिइएको छ। दावी विरोध परेका उम्मेद्वारको जाँचबुझ राति 11 बजेसम्म गरिनेछ। राति 11:15 उम्मेद्वारले निर्वाचन आयोगको सचिवालय मार्फत उम्मेद्वारी फिर्ता लिन सक्नेछन्। अन्तिम नामावली 12:15 प्रकाशन गरिने उहाँले जानकारी दिनुभयो। भोलि बिहान पहिलो चरणको मतदान हुने केसीले बताउनुभयो। मतदान सकिएको 2 घण्टापछि मतगणनाको गरी परिणाम घोषणा गरिने आयोगले जनाएको छ। पहिलो चरणको मत परिणाम घोषणा भएसँगै दोस्रो चरणको उम्मेद्वारी तथा अन्य थप कार्यतालिका प्रकाशन गरिनेछ। यस्तै आजै सम्पन्न महाधिवेशनको बन्द सत्रलाई सम्बोधन गर्दै सभापति रवि लामिछानेले पार्टीभित्र गुट उपगुट नबनाउन निर्देशन दिनुभयो। सभापति लामिछानेले महाधिवेशनमा आफ्नो विवेक प्रयोग गर्न महाधिवेशन प्रतिनिधिहरूलाई आग्रह गर्नुभयो। सभापति लामिछानेले नेतृत्व चयनका लागि कसैलाई पनि उम्मेदवारी दिनबाट वञ्चित नगराइने स्पष्ट पार्नुभयो। उहाँले सांसद वा मन्त्री भइसकेका व्यक्तिलाई उम्मेदवार बन्न नदिने भन्ने हल्ला निराधार रहेको बताउनुभयो। उहाँले बिना विवाद स्वस्थ र स्वच्छ तरिकाले महाधिवेशन सम्पन्न गरेर इतिहास रच्न आह्वान गर्नुभयो। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाको प्रथम महाधिवेशनका लागि 3849 प्रतिनिधि कायम भएका छन्। सार्वजनिक भएको प्रतिनिधिको नामावलीमाथिको उजुरी छानबिनपछि प्रतिनिधिको संख्या निर्धारण भएको केन्द्रीय निर्वाचन आयोगका प्रमुख भुवन केसीले जानकारी दिनुभयो। राष्ट्रिय स्वतन्त्र पार्टी संविधानले निर्दिष्ट गरेको मार्ग र विधिसम्मत ढङ्गले अगाडि बढ्ने पार्टीका शीर्ष नेताहरूले बताउनु भएको छ। लोकतान्त्रिक विधिलाई व्यवहारिकता दिने गरी हरेक चुनौती चिर्न रासोपा सक्षम रहेको सन्देश पार्टीको चितवनमा जारी प्रथम महाधिवेशनले दिनेमा प्रतिनिधिहरू विश्वस्त देखिन्छन्। राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशन स्थल भरतपुरबाट संवाददाता विमल गेवालीको रिपोर्ट।
1: 2 निर्वाचनमा सहभागी बनिसकेपछि पहिलो महाधिवेशन गर्ने राजनैतिक पार्टी इतिहासमा दुर्लभ भेटिन्छन्। नेपालमा राष्ट्रिय स्वतन्त्र पार्टी त्यस्तै एउटा चमत्कारिक राजनैतिक शक्ति बनेर उदाएको छ। असार 7 गतेदेखि शुरू भएको राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम चितवन महाधिवेशन 3 दिनका लागि निर्धारण गरिए पनि प्रतिनिधिहरूको संख्या र सहभागिता विलयमा यकिन गर्न नसक्दा 1 दिन पर धकलिएको अवस्थामा छ। धेरैले चासोपूर्वक हेरिरहेको यो महाधिवेशनको व्यवस्थापन र सञ्चालनमा किन जटिलता आयो भनेर मैले पार्टीका पूर्व सांसद एवं गुनासो व्यवस्थापन विभागका प्रमुख डाक्टर चन्दा कार्की भण्डारीलाई सोधेको थिएँ।
2: हाम्रो फेरि 4 वर्षको इतिहासमा पनि धेरै परिवर्तनहरू धेरै गर्नहरू आउँदै आउँदै हामी यहाँ पुगेको, जनताले विश्वास गरेको, त्यसमा एउटा सबभन्दा ठूलो कुरो यो समायोजनको कुरा पनि छ। त्यसकारण यो आजको हाम्रो आवश्यकता हो र राम्रो नियतले गरेको हो।
1: सुशासनको नारालाई जोरदार रूपमा उठाउँदै छोटो समयमा देशको ठूलो राजनीतिक शक्ति बनेको राष्ट्रिय स्वतन्त्र पार्टी पार्टी सामु अनेक प्रश्नहरू छन्। यी मध्ये धेरैले सैद्धान्तिक पक्षमाथि आशंका गर्छन्। तपाईहरूको राजनीतिक दर्शन सम्बन्धमा उठ्ने प्रश्नलाई यो महाधिवेशनले प्रश्न पार्ला त भन्ने जिज्ञासामा पार्टीका एकजना नेता गणेश पराजुले
3: विचार छैन भनेर भन्दै गर्दा आज यो ऐतिहासिक महाधिवेशन मार्फत सदस्य सभापतिज्यूको राजनीतिक प्रतिवेदनले पनि स्पष्ट पार्नेछ, विधानले स्पष्ट पार्नेछ। हामीले गत निर्वाचनमा सार्वजनिक गरेका 100 बुदाका वाचापत्रले 5 बुदामा भएको करारनामाले सरकारले अहिले जुन 100 बुदामा कार्यरत बनाएर काम गरिरहेको छ यी सबै कुराले प्रश्न पारेको छ।
1: उद्घाटन सत्रका बेला शीर्ष नेतृत्वले आफ्नो पार्टी संविधानले निर्दिष्ट गरेको मार्गबाट दायाँ बायाँ नगरी विधिसम्मत ढंगबाट अघि बढ्ने प्रस्तुति दिएको सन्दर्भमा लोकतान्त्रिक विधिलाई व्यावहारिकता दिन हरेक चुनौती तिर्न सक्षम रहेको सन्देश यो महाधिवेशन मार्फत दिन खोजिएको जिकिर गर्नुहुन्छ पार्टीका सहमहामन्त्री विपिन आचार्य।
4: लङ जर्नी भएको कारणले हिजोभन्दा आजभन्दा भोलि क्लारिटी भन्ने स्वाभाविक प्रक्रिया पनि हो। पार्टीको विधानमा हुने क्लारिटीका कुराहरू होला, अथवा पार्टीको वैचारिक मूल्य मान्यताका कुराहरू होला, पार्टी कसरी सञ्चालन गर्नुपर्छ, पार्टीको आधार स्तम्भहरू के हुन्छ, कस्तो विधिमा यो पार्टी चल्न चाहन्छ।
1: लामो राजनीतिक संघर्ष र बलिदानको इतिहास बोकेका राजनीतिक दलहरूको शासन शैलीको कट्टर विरोध गर्दै सुशासनको पक्षपाती बनेर छोटो समयमा ठूलो शक्ति बनेको राष्ट्रिय स्वतन्त्र पार्टी समक्ष एकल सत्ताको सहज संसदीय संख्या जति सजिलो छ त्यत्तिकै गाह्रो प्राप्त जनसमर्थन जोगाउनुमा पनि छ। पहिलो महाधिवेशनको सुरक्षित अवतरणले दिइने सन्देश अब छिट्टै छर्लङ्ग हुनेछ। विमल गेवाली, रेडियो नेपाल, भरतपुर।
0: अब बाँकी समाचार। जल तथा मौसम विज्ञान विभागले नेपालमा मनसून प्रवेश भए पनि तराईमा तातो लहरको जोखिम कायमै रहने जनाएको छ। लुम्बिनी प्रदेशका पहाड़ी तथा हिमाली क्षेत्रमा वर्षाको सम्भावना रहे पनि तराईका एक दुई स्थानमा तातो लहर हिट वेभको जोखिम कायमै रहेको भन्दै विभागले सुदूरपश्चिम प्रदेशको तराई क्षेत्रमा पनि तातो लहर चल्न सक्ने जनाएको छ। मौसम पूर्वानुमान अनुसार धनगढ़ी र नेपालगंजमा आजको तापक्रम 39 देखि 41 डिग्री सेल्सियससम्म पुग्न सक्ने अनुमान गरिएको छ। अत्यधिक गर्मी बढेपछि नेपालगंजमा बुधबारदेखि लागू हुने गरी 3 दिनका लागि 163 विद्यालय बन्द गरिने भएको छ। यसअघि पनि उपमहानगरले सूचना जारी गर्दै गर्मीका कारण विद्यालय बन्द गरेको थियो। गर्मीले विद्यार्थीलाई विद्यालय आवत जावत गर्न कठिनाइ भई स्वास्थ्यमा प्रतिकूल असर हुने जोखिमलाई ध्यान दिँदै असार 10, 11 र 12 गते विद्यालय बन्द गरिने भएको छ। सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिमिल सिन्हाले लोकतन्त्रमा जनता केन्द्रमा हुने भएकाले जनता खुसी हुने गरी काम गर्नुपर्नेमा जोड़ दिनुभएको छ। जिल्ला हुलाक कार्यालय चितवनको आज निरीक्षणपछि मन्त्री तिमिल सिन्हाले जनता खुसी भएपछि मात्रै संस्थाप्रतिको विश्वास बढ्ने बताउनुभयो। राष्ट्रिय सभाको विकास आर्थिक मामिला तथा सुशासन समितिले सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धी विशेष व्यवस्था अध्यादेश जारी पछि शिक्षा तथा खेलकुद मन्त्रालय मार्फतका निकायहरूका पदाधिकारी नियुक्तिका सम्बन्धमा मन्त्रालयसँग छलफल गरेको छ। समितिको आज बसेको बैठकमा मन्त्रालयका सचिव चुडामणि पौडेलले विभिन्न विश्वविद्यालयहरू आयोग परिषद तथा बोर्डमा पदाधिकारी नियुक्ति प्रक्रियाका लागि तीव्र रूपमा काम भइरहेको जानकारी गराउनुभयो। सचिव पौडेलले त्रिभुवन विश्वविद्यालयको उपकुलपतिका लागि हाल अन्तर्वार्ता भइरहेको, चिकित्सा शिक्षा आयोगका लागि मन्त्रालयले सबै छनौट प्रक्रिया पूरा गरेर नियुक्तिका लागि मन्त्री परिषदमा सिफारिस गरेको र संस्कृत विश्वविद्यालय, काठमाडौँ विश्वविद्यालय लगायतका लागि पनि छनौट प्रक्रिया अन्तिम चरणमा पुगेको जानकारी दिनुभयो। नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले सरकार बनाउने अङ्क गणित भन्दा जनताको मन जित्ने राजनीतिलाई कांग्रेसले प्राथमिकता दिनुपर्नेमा जोड़ दिनुभएको छ। झापाको वृत्तमोडमा आज आयोजित कांग्रेसको जिल्ला स्तरीय कार्यकर्ता भेटघाटमा सभापति थापाले स्पष्ट राजनीतिक आधार बिना अन्य दलसँग गठबन्धन गर्ने, पुनः त्यही गठबन्धन तोड्ने प्रवृत्ति, सीमित नेताहरूको प्रधानमन्त्री बन्ने आकांक्षा तथा सत्ता भागबण्डाको राजनीतिले कांग्रेसको छवि कमजोर बनाएको बताउनुभयो। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ, एकैछिन विज्ञापन र सन्देश।
5: हजुर दर्शन,
6: भाग्यमानी बाबु, राम्ररी आइपुग्नु भयो नि।
5: हजुर राम्ररी पुगे, ऊ चाहिँ मेरो कलेजको बेस्ट फ्रेन्ड।
7: नमस्ते बाबु।
6: नमस्ते, आउनु न भित्रै।
7: हुन्छ बाबु।
5: अनि दादा त अफिस गइसक्नु भयो होला है?
6: उहाँ त बिहानै हो, हुन्छ तपाईँहरू फ्रेस हुँदै गर्नु न, म खाना तयार गर्दै गर्छु है।
5: हस् हस् भाउजू।
7: ओए वाइफाई होला नि, पासवर्ड माग्न।
5: हैं त पनि एनटीसीको सस्तो डे प्याक छदैछ नि।
8: ए हो र,
5: एनटीसीको डे प्याक लिन *14## डायल गर्न।
9: नेपाल टेलिकम, राष्ट्रको संचार।
0: अब बाँकी समाचार। काभ्रेपलाञ्चोक जिल्लाको दुईवटा कुखुरा फार्ममा बर्ड फ्लू देखिएको छ। पशु सेवा कार्यालय काभ्रेपलाञ्चोकले जिल्लाको बनेपा नगरपालिका 13 साँगास्थित बद्री खत्रीको लेयर्स कुखुरा फार्म र पनौती नगरपालिका 7 स्थित मानेश्वरी एग्रो फार्ममा पालिएका हाँस र कुखुरामा बर्ड फ्लू पुष्टि भएको जनाएको छ। कार्यालयका प्रमुख डाक्टर बज्रकिशोर ठाकुरले खत्रीको फार्ममा पालिएका लेयर्स कुखुरामा बर्ड फ्लू पुष्टि भएसँगै फार्ममा रहेका 1,650 कुखुरा नष्ट गरिएको बताउनुभयो। अब अन्तर्राष्ट्रिय समाचार। श्रीलङ्कामा डेङ्गु संक्रमणमा वृद्धि भएपछि नियन्त्रणका लागि सेना परिचालन गरिएको श्रीलङ्काका स्वास्थ्य अधिकारीहरूले बताएका छन्। अधिकारीहरूका अनुसार अस्पतालहरूमा दैनिक 1,000 भन्दा बढी बिरामीहरू डेङ्गु संक्रमणका कारण अस्पताल भर्ना हुने गरेका छन्। श्रीलङ्काका राष्ट्रपति अनुरा कुमार दिशानायकेको कार्यालयले श्रीलङ्काका सेना, नौसेना र वायुसेनाका अधिकारीहरू लामखुट्टे प्रजनन स्थलहरू पहिचान गरी नष्ट गर्न विशेष युनिटमा सक्रिय रूपमा सहभागी हुने बताएको छ। डेङ्गुले उच्च ज्वरो आउने, टाउको दुख्ने, बन्ता हुने, मांसपेशी दुख्ने र बिरामी गम्भीर अवस्थामा पुगेपछि रक्तस्राव निम्त्याई मृत्यु समेत हुने गरेको छ। यस वर्ष लगभग डेङ्गुका 50,000 केसहरू रिपोर्ट गरिएकोमा 29 मृत्यु भएको छ। युरोपभर फैलिएको असाधारण गर्मी लहरका कारण जनजीवन, ऊर्जा प्रणाली र स्वास्थ्य क्षेत्रमा गम्भीर असर देखिन थालेको छ। वैज्ञानिकहरूले यो अवस्थालाई जलवायु परिवर्तनको स्पष्ट सङ्केत भन्दै यस्ता गर्मीका छालहरू अझ बारम्बार लामो र तीव्र हुने चेतावनी दिएका छन्। फ्रान्समा गर्मीका कारण डुबेर मृत्यु हुने घटनामा वृद्धि भएको छ। फ्रान्सका खेलकुद तथा युवा मन्त्रीका अनुसार एक सप्ताहमा करिब 20 डुबेर मृत्यु भएको छ र नागरिकहरूलाई पानीका निकायमा सावधानी अपनाउन आग्रह गरिएको छ। अब आर्थिक समाचार।
10: पछिल्लो समय नेपालको सम्पत्ति शुद्धिकरणको अवस्था प्रगतितर्फ उन्मुख भएको देखिएको छ। फ्रान्सको पेरिसमा यही जुन 15-19 सम्पन्न प्लेनरी बैठकले नेपालले सम्पन्न गर्नुपर्ने 15-16 कार्यमध्ये 3 कार्य सम्पन्न गरिसकेको र अन्यलाई पनि छिटै सम्पन्न गर्न निर्देशन दिएको छ। फाइनेन्सियल एक्सन टास्क फोर्स FATF प्लेनरी बैठकले विश्वभरका मुलुकहरूको सम्पत्ति शुद्धिकरणको जनवरीदेखि अप्रिल 2026 समीक्षा गर्दै नेपालले प्रगति गरेका विषयहरूलाई हटाउँदै बाँकी रहेका विषयहरूमा सुधारको काम अघि बढाउन भनेको छ। नेपालले यही गतिमा काम गरेमा नेपाल आगामी 1 अवधिमा ग्रे लिस्टबाट बाहिर निस्कन सक्ने अवस्था रहेको अर्थ मन्त्रालयले जनाएको छ। त्यसका लागि नेपालले मुख्य रूपमा आर्थिक अपराधका हिसाबले उच्च जोखिममा केन्द्रित भएर थप कार्य गर्नुपर्ने FATF प्लेनरी बैठकले औल्याएको अर्थ मन्त्रालयको सम्पत्ति शुद्धिकरण विषय हेर्ने सहसचिव डाक्टर हरिप्रसाद नेपालले जानकारी दिनुभयो। उहाँले विगत 10 नेपालको प्रगति महत्वपूर्ण भएकोले नेपालले सम्पादन गर्नुपर्ने मध्ये सम्पन्न भइसकेका कार्यहरू सूची हटाएको जानकारी दिनुभयो। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमार यादवले चितवनको शक्तिखोर औद्योगिक क्षेत्र निर्माणको काम अघि बढाइने बताउनु भएको छ। चितवन उद्योग संघले आयोजना गरेको छलफल कार्यक्रममा उहाँले औद्योगिक क्षेत्र सञ्चालन गर्ने विषयमा पहल भइरहेको र छिटै त्यसलाई अगाडि बढाउने उल्लेख गर्नुभयो। सरकारले उद्योगिक व्यवसायलाई लगानी गर्ने र रोजगारी सृजना गर्ने काममा लाग्न प्रेरित गर्ने समेत उहाँले उल्लेख गर्नुभयो।
0: विश्वकप अन्तर्गत आज पोर्चुगल र उज्बेकिस्तान बीच खेल हुँदैछ। नेपाली समयअनुसार राति 10:45 खेल अमेरिकाको अस्टन स्टेडियममा हुनेछ। विश्व चर्चित खेलाडी पोर्चुगलका क्रिस्टियानो रोनाल्डोको खेल हेर्न खेल प्रेमीहरू आतुर छन्। पोर्चुगलले फुटबलमा धेरै चर्चा पाए पनि विश्वकप मात्रै जित्न बाँकी रहेकाले खेललाई निकै चासोको रूपमा हेरिएको छ। उज्बेकिस्तानले पोर्चुगलको चुनौती सामना गर्नुपर्ने देखिन्छ। नव प्रवेशी जोर्डन एक खेल अगावै फिफा विश्वकप 2026 समूह चरणबाट बाहिरिएको छ। समूह जे अन्तर्गत लेभिस स्टेडियममा आज बिहान भएको खेलमा अल्जेरियाले जोर्डनलाई 2-1 गोलले हरायो। जोर्डनका लागि 36 मिनटमा निजार अल रसदानले सुरुवाती अग्रता दिलाएका थिए। दोस्रो हाफमा खेलमा फर्किएको अल्जेरियाले 69 मिनटमा बराबरी गोल फर्कायो। त्यसपछि 82 मिनटमा अमिन गुइरीले उत्कृष्ट गोल गर्दै अल्जेरियाको नकआउट सम्भावना जीवित बनाए। पहिलो जितसँगै 2 बनाएको अल्जेरिया समूहको तेस्रो स्थानमा छ। समान 3 बनाएको अस्ट्रिया गोल अन्तरका आधारमा टेबलमा दोस्रो स्थानमा छ। शीर्ष स्थानमा रहेको साबिक विजेता अर्जेन्टिना 6 अङ्क जोड्दै नकआउट चरणमा पुगिसकेको छ। सोमबार राति भएको खेलमा अर्जेन्टिनाले अस्ट्रियालाई 2-0 गोलले पराजित गरेको थियो। किलियन एम्बाप्पे प्रेरित फ्रान्स र एर्लिन हालान्ड प्रेरित नर्वे फिफा विश्वकप 2026 नकआउट चरणमा प्रवेश गरेका छन्। समूह आई अन्तर्गत आज बिहान भएको खेलमा साबिक उपविजेता फ्रान्सले इराकलाई 3-0 गोलले हरायो। यही समूहको अर्को खेलमा नर्वेले सेनेगललाई 3-2 गोलले स्तब्ध बनायो। नर्वे 28 वर्षपछि नकआउट चरणमा पुगेको हो। फ्रान्सको जितमा एम्बाप्पेले 2 तथा उस्माने डेम्बेले 1 गोल गरेका थिए। दाङको घोराईमा भएको लुम्बिनी प्रदेश स्तरीय आइटीएफ तेक्वान्दो प्रतियोगिता 2083 रूपन्देही जिल्ला आइटीएफ तेक्वान्दो संघ च्याम्पियन बनेको छ। प्रदेश खेलकुद परिषद लुम्बिनीको आयोजनामा 2 दिनसम्म घोराईमा भएको प्रतियोगितामा रूपन्देहीले 4 स्वर्ण, 3 रजत र 2 काँस्य पदक सहित समग्रमा 9 पदक जित्दै च्याम्पियन हुन सफल भएको हो। च्याम्पियन बनेको रूपन्देहीले ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ। प्रतियोगितामा घरेलु टोली दाङ जिल्ला आइटीएफ संघले 4 स्वर्ण, 1 रजत र 2 काँस्य सहित 7 पदक जितेर दोस्रो बनेको छ। यस्तै नवलपरासी बर्दघाट सुस्ता पश्चिम आइटीएफ तेक्वान्दो संघले 3 स्वर्ण, 5 रजत र 2 काँस्य पदक सहित तेस्रो स्थान प्राप्त गरेको छ। दोस्रो र तेस्रो बनेका दाङ र नवलपरासीलाई समेत ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिएको छ। अब मौसम। आज राति कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भूभागका थोरै स्थानहरूमा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाडी भूभागका 1-2 स्थानमा मेघगर्जन, चट्याङ सहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अन्त्यमा प्रमुख समाचार फेरि एकपटक। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाको प्रथम महाधिवेशनको निर्वाचन तालिका तेस्रो पटक संशोधनपछि सार्वजनिक। उम्मेद्वारको प्रारम्भिक नामावली राति 10 बजे प्रकाशन गरिने। बिना विवाद स्वस्थ र स्वच्छ तरिकाले महाधिवेशन सम्पन्न गरेर इतिहास रच्न प्रतिनिधिहरूलाई सभापति रवि लामिछानेको आह्वान। नेपालमा मनसुन प्रवेश गरेको भए पनि तराईमा तातो लहरको जोखिम कायमै रहेको जल तथा मौसम विज्ञान विभागद्वारा जानकारी। अत्यधिक गर्मीका कारण नेपालगञ्जका 163 विद्यालय भोलिदेखि 3 दिन बन्द। श्रीलङ्कामा डेङ्गी नियन्त्रणका लागि सेना परिचालन। र फिफा विश्वकप फुटबलमा आज राति 11:15 पोर्चुगल र उज्बेकिस्तान प्रतिस्पर्धा गर्दै। हवस् त, राति 9 बजेको समाचार सकियो। 10 बजे हिन्दी भाषामा समाचार सुन्न सक्नुहुनेछ। नमस्कार।
8: झाडा पखालाले धेरै दुःख दियो। 3 दिन भइसक्यो निको भएन डाक्टर साहब।
11: अनि के खानु भएको थियो र? अब आत्तिनु पर्दैन, उपचार हुन्छ।
8: मलाई मात्र होइन डाक्टर साहब, घरभरि सबै बिरामी छन्। खै के हो कि दशा लाग्यो डाक्टर साहब?
11: झाडा पखाला दशा होइन, यो त फोहोरको कारणले हुन्छ। घर वरिपरि सफा राख्नुपर्छ। चर्फी गएपछि तथा बाहिर फेर काम गरेर आएपछि सधैँ खाना खानु अघि साबुन पानीले हात मिची मिची धुने र व्यक्तिगत सरसफाई गर्दा यस्ता रोगबाट बस्न सकिन्छ। घरमा चर्फी बनाउने, खानेपानीको मुहान तथा भाँडाकुँडा सफा राख्ने गर्नुपर्छ। ल, त्यहाँ सुत्नुहोस् त, म हेर्छु। अनि के हुन्छ भन्नुहोस् त तपाईँलाई?
8: एक मेरो मुख सुकेको छ अनि खुट्टा बाँडेको छ, बान्दा होला होला जस्तो भएको छ डाक्टर साहब।
11: ल, म तपाईँलाई औषधि दिन्छु, ठिक हुन्छ है?
8: हजुर।
11: तर तपाईँ र परिवारको सुरक्षाको लागि घरमा चर्फी बनाउने र घर वरपर सफा सुग्घर राख्ने, चर्फी गएपछि तथा बाहिर फेर काम गरेर आएपछि र खाना खानु अघि साबुन पानीले हात धुने गर्नुपर्छ। पानी उमालेर पिउने, काँचो कुरा खाँदा राम्ररी पखालेर खाने गर्नुपर्छ। त्यसले झाडा पखालाबाट बस्न सकिन्छ है त?
8: हस् डाक्टर साहब, हजुरले भने जसै गर्छु।
12: नेपाल सरकार विज्ञापन बोर्ड।

0: गजलकै जलमाथि एउटा डुङ्गा खियाउँ कि, गजलकै जलमाथि एउटा डुङ्गा खियाउँ कि, मङ्गलबारको अँधेरीमा गजल गङ्गा बगाउँ कि, गजलकै जलमाथि एउटा डुङ्गा खियाउँ कि।
1: हरेक मङ्गलबार राति 10 बजेको हिन्दी समाचारपछि रेडियो नेपालबाट कार्यक्रम गजल गङ्गा।
2: मेरी रात की जुन आओ, ये गजल की धुन आओ।
3: ल, विवाहका लागि केटा र केटी दुवैको सहमति भयो।
4: राम्रो जोडी छ, दुवैजना पढे लेखेका र आफ्नै खुट्टामा उभिन सक्ने छन्।
3: यस्तो खुसीको बेला छ, हुनेवाला सम्झी सम्झिनेको फोटो खिच्नु परेन।
4: हो, खिचौ खिचौ, केटाकेटी सबैको सामूहिक खिचौ न।
3: हामी केटी पक्षले केही उपहार दाइजो दिनु पर्ला, कसो गर्ने होला हजुर?
4: यो दाइजोको कुरा चाहिँ नगरौँ, तपाईँको यस्तो सुशील छोरी हाम्री बुहारी हुँदैछिन्, योभन्दा ठुलो उपहार अरू के हुनसक्छ? आजको जमानामा पनि दाइजोको कुरा गर्ने हो, यो त गैर कानुनी समेत हुन्छ।
5: नेपाल सरकार विज्ञापन बोर्ड।
6: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल,
7: नेपालको समावेशी आवाज।
8: खेल, खेलाडी र खेल प्रेमीका लागि रेडियो कार्यक्रम खेल संसार। सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट हरेक मङ्गलबार राति 9 बजेको समाचार पछि कार्यक्रम खेल संसार।
6: नमस्कार, खेल खेलाडी र खेल प्रेमीका लागि समर्पित कार्यक्रम खेल संसारमा यहाँलाई हार्दिक स्वागत छ। सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट यो कार्यक्रम हरेक मङ्गलबार राति 9 बजेको समाचारपछि सुन्न सकिन्छ। कार्यक्रम मार्फत हामी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुदका बारेमा जानकारी दिने, स्वस्थ जीवनका लागि खेलकुदको महत्व बुझाउने र खेलप्रति चेतना अभिवृद्धि गर्दै खेल प्रेमी श्रोता महानुभावहरूलाई समेट्ने गर्दछौँ। आशा छ कार्यक्रमलाई तपाईँले रचनात्मक सल्लाह सुझाव दिँदै अगाडि बढाउन मद्दत गर्नुहुनेछ। आज जुन 23 तारिक अन्तर्राष्ट्रिय ओलम्पिक दिवस, हरेक वर्ष जुन 23 तारिकका दिन अन्तर्राष्ट्रिय ओलम्पिक दिवस मनाइने गरिन्छ। आधुनिक ओलम्पिक खेलकुदको स्थापनाको सम्झनामा खेलकुदको माध्यमबाट विश्वमा उत्कृष्टता, मित्रता र सम्मानको भावना प्रवर्धन गर्ने उद्देश्यले यो दिवस मनाइन्छ। सन् 1894 जुन 23 फ्रान्सको पेरिसमा पियरे डे कुबर्टिनले अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी IOC को स्थापना गरेपछि यो दिवस मनाउन थालिएको हो। नेपालमा पनि नेपाल ओलम्पिक कमिटी र मातहतका खेलकुद निकायहरूले विभिन्न प्रभात फेरी, दौड प्रतियोगिता र खेलकुदका कार्यक्रमहरू आयोजना गरेर दिवस भव्य रूपमा मनाउने गर्छन्। स्वस्थ जीवनशैली, अनुशासन र सकारात्मक प्रतिस्पर्धाका लागि खेलकुदको महत्वलाई उजागर गर्नु यस दिवसको मुख्य सन्देश हो। यही सन्दर्भमा आज हामी नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवन राम श्रेष्ठसँग कुराकानी गर्दैछौ। कुराकानीको साथमा हुनुहुन्छ सहकर्मी मुकुन्द भण्डारी।
9: आज 23 जुन ओलम्पिक डे, नेपालमा खेलकुद सम्बन्धी विभिन्न कार्यक्रमहरू गरेर ओलम्पिक दिवस मनाइएको छ र आज मात्र नभएर एक सातासम्म कार्यक्रमहरू मनाइएका छन् र नेपालमा ओलम्पिक कमिटीले कसरी काम गर्दैछ, ओलम्पिक दिवस कसरी मनाइयो, यसको महत्त्व के छ र आगामी दिनमा खेल जगतलाई अगाडि बढाउनको लागि ओलम्पिक कमिटीले कसरी काम गर्दैछ भन्ने सन्दर्भमा कुराकानी गर्दैछौँ। यसको लागि हामीसँग हुनुहुन्छ नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठ। अध्यक्षजी, स्वागत छ कार्यक्रममा।
10: हजुर, धन्यवाद, नमस्कार।
9: आज महत्त्वपूर्ण दिन खेल जगतको लागि ओलम्पिक डे, यो दिवस मनाइसक्नु भयो, यहाँले के गर्नुभयो?
10: हामीले यो ओलम्पिक डे विभिन्न खेलका गतिविधि सहित भव्य रूपमा मनाएका छौँ र सप्ताहव्यापी रूपमा नेपाल ओलम्पिक कमिटीले नेपाल ओलम्पिक कमिटीका उपाध्यक्ष, नेपाल स्विमिङ संघका अध्यक्ष अशोक बज्राचार्यको संयोजकत्वमा यो तयारी समिति हामीले बनाएका थियौँ र त्यसले हाम्रो ओलम्पिकमा आबद्ध र खेल जगतसँग सम्बन्धित रहेका संघहरूलाई, क्षेत्रहरूलाई र यो शैक्षिक क्षेत्रका सङ्घ संस्थाहरूलाई पनि समन्वय गरेर विभिन्न खेलहरू आयोजना गर्ने काम भएको छ र काठमाडौँमा मात्र नभइकन यो चाहिँ नि देशव्यापी रूपमा विभिन्न प्रदेशहरूमा पनि आयोजना भएको छ र काठमाडौँमा त धेरै कार्यक्रमहरू आयोजना भएका छन्। हाम्रा ओलम्पिकमा आबद्ध भएका 31 सङ्घहरू र अन्य क्लबहरू र चाहिँ नि यो विद्यालयहरू यो सबै क्षेत्रमा सुरक्षा निकायका क्षेत्रहरूमा पनि ओलम्पिक डे भव्य रूपमा विभिन्न कार्यक्रमहरू आयोजना गरेर खेलका कार्यक्रमहरू आयोजना गरेर सम्पन्न चाहिँ नि भएको छ र नेपाल 1963 नेपालले अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीको सदस्यता प्राप्त गरेको थियो। त्यो बेलादेखि नै ओलम्पिक डे रनको रूपमा त्यो बेलामा चाहिँ आयोजना गरिन्थ्यो। हामीले पछिल्लो अवस्थामा आएर म अध्यक्ष भइसकेपछि अझ यसलाई विस्तारित गरेर ओलम्पिकको चाहिँ नि भावनालाई देशव्यापी रूपमा यसलाई चाहिँ नि स्थापित गर्नुपर्छ भन्ने उद्देश्य सहित व्यापक कार्यक्रमहरू आयोजना गर्दै आइरहेका छौँ र चाहिँ नि यसको अब मुख्य भनेको हामीले चाहिँ नि खेलको चाहिँ नि विकास गर्ने कुराहरू, एकताका कुराहरू र शान्तिका कुराहरू यसका चाहिँ नि मुख्य पक्षहरू हुन् र त्यस्तै गरिकन ओलम्पिकको जुन कोर भ्यालुज छ एक्सिलेन्स, रेस्पेक्ट र फ्रेन्डसिप, यो भावनालाई चाहिँ स्थापित गर्ने कुराहरू हुन्। त्यसो भएको हुनाले यो कुराहरूलाई हामी जति स्थापित गर्न सक्छौँ त्यतिकै हामीले हाम्रो समाजलाई हामी चाहिँ नि सभ्य र समृद्ध चाहिँ नि बनाउन सक्छौँ, एकताबद्ध चाहिँ नि बनाउन सक्छौँ, एउटा शान्तिपूर्ण वातावरण चाहिँ नि हामीले तयार गर्न सक्छौँ। यो उद्देश्य सहित विश्वव्यापी रूपमा नै ओलम्पिक डे आयोजना गर्ने गर्दै आइरहेको छ, हामीले पनि त्यो काम गरेका छौँ।
9: ओलम्पिक डेको कुरा गर्नुभयो नि, यहाँले विश्वभरि मनाउने कुरा गर्दै गर्दाखेरि 206 सदस्य देशहरूले यो दिवस मनाइरहेका छन्।
10: हजुर, हो, यो जुन 23 मोडर्न ओलम्पिकको चाहिँ नि यो सुरुवात भएको दिन हो। त्यसो भएको हुनाले हाम्रो इन्टरनेसनल ओलम्पिक कमिटीमा 206 राष्ट्रहरू चाहिँ नि सदस्य छन् र त्यो सबै देशहरूमा यो उद्देश्य प्राप्तिको लागि ओलम्पिकको भावनालाई चाहिँ नि सबैको बिचमा चाहिँ नि पुर्याउनुको लागि यो 23 जुनमा विभिन्न चाहिँ नि खेलका गतिविधिहरू आयोजना गरेर यो उत्सव मनाउने काम गर्ने गरेको छ। त्यही हिसाबले हामीले पनि गऱ्यौँ र त्यसको सँगै हामीले एउटा चाहिँ नि अब निरन्तर रूपमा एउटा थप काम के चाहिँ नि सुरुवात गरेका छौँ भने यो एनओसी अवार्ड भनेर ओलम्पिक डे जुन 23 दिनमा वर्षभरि चाहिँ नि एउटा चाहिँ नि खेलेका हाम्रा खेलाडीहरू जो बेस्ट खेलाडी महिला पुरुष छ, बेस्ट कोच भयो र त्यस्तै गरिकन हाम्रो चाहिँ नि बेस्ट एसोसिएसनहरू अनि हाम्रा चाहिँ नि खेलकुदको प्रमोसनको लागि, खेलाडीहरूको प्रमोसनको लागि जुन चाहिँ नि प्रचार प्रसार गर्ने मिडिया सेक्टरका साथीहरूलाई गरेर हामीले त्यो अवार्ड एनओसी अवार्ड 50,000 नगद सहितको बाट हामीले सम्मान गर्ने काम पनि गर्दै आइरहेका छौँ। यो वर्ष पनि हामीले यो कार्यक्रम भव्य रूपमा सम्पन्न गरेका छौँ।
9: यहाँले मोडर्न ओलम्पिक डे
10: भन्नुभयो, हजुर,
9: यो अलिक बुझ्ने गरेर भन्नुहोस्।
10: यो मोडर्न ओलम्पिकको सुरुवात भएको भनेको तपाईँको पहिला चाहिँ नि 776 BC नै ओलम्पिक चाहिँ नि सुरु भइसकेको, तर त्यो पछि गएर चाहिँ नि विभिन्न कारणले अवरुद्ध भयो र पछि फेरि चाहिँ नि तपाईँको 1896 मोडर्न ओलम्पिकको चाहिँ नि सुरुवात भयो र अनि त्यो दिन चाहिँ नि जुन 23 भएको हुनाले त्यो जुन 23 नै मोडर्न ओलम्पिकको रूप स्थापना भएको दिनको रूपमा, सुरुवात भएको दिनको रूपमा सेलिब्रेसन गर्ने प्रचलन सुरु भएको हो। त्यसो भएको हुनाले यसलाई चाहिँ नि पुनः फेरि यो सुरुवात भएको हुनाले मोडर्न ओलम्पिक भनेर यसलाई चाहिँ नि यो भन्ने चाहिँ नि चलन छ।
9: ओलम्पिक डे मनाइरहँदाखेरि जसरी ओलम्पिक कमिटीले खेलको विकासको लागि काम गर्नु पर्थ्यो त्यो गर्न सकेको जस्तो लाग्छ दादा यहाँलाई, अथवा कहीँ केही खट्केको जस्तो महसुस भइरहेछ?
10: अब हामीले ओलम्पिक कमिटीले जुन गर्नुपर्ने कामहरू हो त्यसमा हाम्रो तर्फबाट हामीले राम्रैसँग गर्दै आइरहेका छौँ र यो नेपाल ओलम्पिक कमिटी भन्ने बित्तिकै अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीको च्याप्टरको रूपमा नेपालमा बसेर नेपाली खेलाडीहरूको प्रमोसनको लागि, नेपाली खेलाडीहरूलाई अन्तर्राष्ट्रिय जगतसँग जोड्नको लागि यो चाहिँ नि काम गर्ने संस्था हो। त्यो हिसाबले हामीले चाहिँ नि आफ्नो ठाउँबाट हाम्रो जुन अधिकार क्षेत्रभित्र रहेर हामीले राम्रैसँग काम गर्दै आइरहेका छौँ र हामीले सरकारसँग समन्वय गर्नुपर्ने कुराहरूमा पनि सबै कुराहरूमा हामीले चाहिँ नि समन्वय गरेर नेपालको चाहिँ नि सहभागितालाई सुनिश्चित गर्ने कामहरू नेपाली खेलाडीहरूलाई चाहिँ नि अन्तर्राष्ट्रिय अफिसियल गेमहरूमा सहभागी गराउने कुराहरूमा निरन्तर रूपमा गर्दै आइरहेका छौँ। यो हिसाबले हाम्रो निश्चित जुन क्षेत्राधिकार छ त्यो अनुसार हामीले राम्रैसँग गर्दै आइरहेका छौँ। अब खेलकुदको विकासको कुरा गर्दाखेरि हामी ग्रासरुटमा गएर काम गर्ने संस्था चाहिँ नि होइन, यो ग्रासरुटमा काम गर्ने संस्था भनेको एसोसिएसनहरू हुन्। हरेक खेलका आफ्ना आफ्ना एसोसिएसनहरू छन् र अब हरेक देशको सरकारले नागरिकहरूको सुस्वास्थ्यको लागि र चाहिँ नि वर्तमान एउटा विश्वमा खेलको माध्यमबाट आफ्नो देशलाई चिनाउने, नागरिकहरूलाई सुस्वास्थ्य राख्ने र भाइचारा सम्बन्धहरू विस्तार गर्ने, पर्यटन क्षेत्रमा पनि यसले एउटा प्रवर्धनको कामहरू गर्ने माध्यमको रूपमा खेलकुदलाई चाहिँ अगाडि बढाएको हामीले पाउँछौँ। अब यो हिसाबले यो खेलकुदको विकासको लागि लगानी गर्ने कुराहरूमा, बजेट विनियोजन गर्ने कुराहरूमा त्यो सरकारले चाहिँ नि गर्नुपर्ने एउटा चाहिँ नि दायित्वका कुराहरू हुन् र त्यसलाई चाहिँ नि अब खेलको चाहिँ नि विकासको लागि इन्फ्रास्ट्रक्चरको आवश्यकताहरू पर्छ, त्यो निर्माण गर्ने कुराहरू पनि हरेक देशका सरकारले नै चाहिँ नि गर्ने कामहरू गर्दै आइरहेको छ र यो हिसाबले हाम्रो एसोसिएसन, ओलम्पिक कमिटी र नेपाल सरकारको बिचमा एउटा सुमधुर सम्बन्ध र समन्वयबाट मात्र हामीले खेलकुदको चाहिँ नि अपेक्षाकृत विकास गर्न सक्ने एउटा अवस्थाहरू बन्छ।
9: आगामी सन् 2028 ओलम्पिक हुँदैछ,
10: हजुरको
9: लागि नेपालको सहभागिताको लागि के यस्ता प्रयासहरू तयारी कस्तो छ?
10: अब यो लस एन्जलस ओलम्पिकमा चाहिँ नि जुन नेपालको सहभागिताको लागि अब नेपाल ओलम्पिक कमिटीले अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीको सहयोगमा हामीले विभिन्न खेलका खेलाडीहरूलाई मासिक $1,125 ट्रेनिङको लागि उपलब्ध गराएर स्कलरसिप चाहिँ नि दिएका छौँ। तयारीको रूपमा उहाँहरूले गरिराख्नु भएको छ तयारीका काम र त्यस्तै गरिकन एसियन गेममा सहभागी हुनेहरूको लागि पनि हामीले चाहिँ नि केही खेलाडीहरूलाई मासिक 50,000 ओलम्पिक कमिटीले नै स्कलरसिप दिएर तयारी गरिरहेका छौँ। त्यस्तै युथ ओलम्पिकमा सहभागी हुनेहरूलाई पनि हामीले चाहिँ नि त्यस्तै गरिकन 50,000 मासिक रूपमा दिएर ट्रेनिङमा चाहिँ नि एउटा लगाइरहेका छौँ। यसरी ओलम्पिक कमिटीको एउटा सीमाभित्र रहेर र हामीले नेपाली खेलाडीहरूलाई एउटा कसरी उन्नत बनाउन सकिन्छ, कसरी स्तर उन्नत गर्न चाहिँ नि सकिन्छ र ओलम्पिकमा चाहिँ नि क्वालिफाइड भएर सहभागी हुने स्थिति कसरी निर्माण गर्न सकिन्छ भनेर नेपाल ओलम्पिक कमिटीको तर्फबाट हामी चाहिँ नि कोसिस गरिरहेका छौँ र अब यसमा एसोसिएसन, अब सरकार, निजी क्षेत्रको तर्फबाट पनि यो ओलम्पिकमा नेपाली खेलाडीलाई क्वालिफाइड गरेर पुर्याउने कुरा र चाहिँ नि मेडल जित्ने एउटा स्थिति निर्माण गर्नुको लागि अझ हामीले व्यापक काम गर्नुपर्ने आवश्यकता चाहिँ छ।
9: ओलम्पिक गेमहरूमा नेपालले सहभागिता जनाउँदाखेरि ओलम्पिकमा जुन किसिमले सफलता हासिल गर्नु पर्थ्यो नेपालले त्यो गर्न सकिरहेको छैन, यसका पछाडिका प्रमुख कारणहरू के हुन्?
10: अब यसको प्रमुख कारण भनेको हामीले यो खेलकुदको विकासमा यो आवश्यकता अनुसार लगानी गर्न सकेको छैन। अहिले खेलकुद चाहिँ धेरै प्रतिस्पर्धी भइसकेको छ र त्यो तुलनामा हाम्रो नेपालको तयारीको पक्षहरू, पूर्वाधारका पक्षहरू र प्रशिक्षणका पक्षहरू निकै कमजोर छ। यो भएको हुनाले हामी धेरै पछाडि चाहिँ नि छौँ तर हाम्रो खेलाडीहरूमा निकै ऊर्जावान चाहिँ नि छन्। हामीले अलिकति त्यहाँ चाहिँ नि लगानी बढाउने र त्यो खालको एउटा उचित वातावरण तयार गर्न सक्यौँ भने नेपाली खेलाडीहरूले ओलम्पिकमा मेडल लिन सक्ने स्थिति चाहिँ नि हामी बनाउन सक्छौँ। अब यसको मुख्य कमजोरीको पक्ष भनेकै हाम्रो लगानीको पक्ष निकै कम छ र ट्रेनिङको पक्षमा निकै कमजोर छ र इन्फ्रास्ट्रक्चरहरू हामीलाई पर्याप्त मात्रामा यहाँ चाहिँ नि हुन सकेको छैन।
9: रेडियो नेपाल सुन्ने श्रोतालाई लाग्न सक्छ ओलम्पिक कमिटीसँग कुराकानी गर्दै गर्दाखेरि, ओलम्पिकका कुरा गर्दै गर्दाखेरि नेपाली खेलाडीहरू ओलम्पिकमा कहिलेदेखि सहभागी भएर अहिलेसम्म कि पदकहरू प्राप्त गर्न सकेका छैन कि छैन भन्ने जिज्ञासा पनि हुनसक्छ, के भन्नुहुन्छ?
10: अब यो ओलम्पिक भनेको तपाईँको विश्वभरिका हरेक देशका बेस्ट एमङ द बेस्ट खेलाडीहरू आएर प्रतिस्पर्धा गर्ने एउटा चाहिँ नि थलो हो त्यो। त्यसो भएको हुनाले अब नेपालको स्ट्रेन्थ साउथ एसियन गेममा हामी अलि ठिकै छौँ। अब एसियन गेममा जाने बित्तिकै हामी निकै तल छौँ, मुस्किलले हामी चाहिँ नि मेडल एउटा दुईवटा त्यो पनि ब्रोन्ज मेडल सिल्भर मेडलसम्म हामीले मुस्किलले पाएका छौँ, त्यो पनि एकदम एउटा दुईवटामा मात्र। भन्दाखेरि ओलम्पिक भनेको त तपाईँको धेरै माथिल्लो स्तरको एउटा प्रतिस्पर्धा हो, त्यसले एसियन गेममै हामी गोल्ड मेडल चाहिँ नि सहज रूपमा अथवा गोल्ड मेडल लिन सकेर आएको छैन भने ओलम्पिकमा मेडल लिने कुरा भनेको हाम्रो लागि अलि परकै चाहिँ नि विषय हो। तर असम्भव भन्ने कुराहरू केही पनि छैन, हाम्रा तयारीका पक्षहरूमा हामीले राम्रोसँग चाहिँ नि तयारी गर्न सक्यौँ र समयमा नै खेलाडीहरूलाई चाहिँ नि ट्रेनिङ दिने कुराहरू त्यो पूर्वाधारहरू चाहिँ नि निर्माण गर्ने कुराहरू र वैदेशिक चाहिँ नि प्रशिक्षणका कुराहरू र चाहिँ नि एक्सपोजरका कुराहरू जुन एउटा खेलाडीलाई एकदम सक्षम बनाउनको लागि जे जस्तो कुराहरू गर्नुपर्थ्यो त्यसको लागि लगानीहरू हुन सक्यो भने नेपालले ओलम्पिक खेलमा छनौटको माध्यमबाट गएर मेडल लिने स्थिति चाहिँ नि बनाउन सकिन्छ। अब तर अहिले चाहिँ नि हाम्रो ओलम्पिकको यात्रा अफिसियल्ली भन्ने हो भने 1964 टोकियो ओलम्पिकबाट सुरु भएको थियो र अहिलेसम्मै हामी चाहिँ नि सहभागितामै सीमित छौँ। सहभागिता पनि कस्तो भन्दाखेरि हामी वाइल्ड कार्ड मार्फत ओलम्पिक सहभागिता, ओलम्पिकको एउटा चाहिँ नि उद्देश्य के छ भने हरेक देशहरू त्यसमा सहभागी बनुन् भन्ने एउटा चाहिँ नि मान्यता हो। त्यसो भएको हुनाले अब सक्ने सक्षम देशहरू जितेरै सहभागी हुन जान्छन्, तर कतिपय चाहिँ नि पछाडि परेका देशहरूलाई पनि त्यो युनिभर्सालिटी कोटा भनेर स्विमिङमा अनि एथलेटिक्समा कोटाहरू दिएको हुन्छ अनि त्यसपछि कतिपय खेलमा चाहिँ नि वाइल्ड कार्ड भनेर यो सबैमा ओलम्पिक कमिटीको सिफारिसमा हाम्रो देशमा भएका खेलाडी मध्ये चाहिँ नि अन्तर्राष्ट्रिय रेकर्ड अनुसार बेस्ट खेलाडी र उसलाई सिफारिस गरेको आधारमा अनि त्यो चाहिँ नि कोटाहरू हामी प्राप्त गर्छौँ, त्यो माध्यमबाट हामीले सहभागी भइरहेका छौँ। तर अहिलेसम्म तपाईँको यो 1964 यो गएको चाहिँ नि तपाईँको चाहिँ नि पेरिस ओलम्पिकसम्मको हामीले हेऱ्यौँ भने यो छनौट भएर गएको टेकुन्डोमा दुईजना खेलाडी हो अनि त्यसपछि चाहिँ नि पेरिस ओलम्पिकमै तपाईँको टेबल टेनिसको एकजना खेलाडी छनौट भएको छ, जुडोको एकजना खेलाडी छनौट भएको छ, जम्मा जम्मी चारजना खेलाडी छनौटको माध्यमबाट सहभागी भएका छन्। बाँकी सबै युनिभर्सालिटी र वाइल्ड कार्डको माध्यमबाट ओलम्पिकले सिफारिस गरेको आधारमा सहभागी हुन सकेका छन्। हाम्रो हिस्ट्री यस्तो छ,
11: हजुर, नेपालले प्रतिस्पर्धा गर्न सक्ने यहाँले भने सहभागिता हुन सक्ने खेलहरू कुन कुनमा सम्भावना देखिन्छ अहिलेसम्म?
10: अब यसमा चाहिँ नि अहिले मैले यही हो भनेर भन्न चाहिँ नि गाह्रो छ।
11: हजुर,
10: कतिपय खेलहरू धेरै आशा गरेका खेलहरू अब बिस्तारै एसियन गेमको छनौटमा पनि नपर्ने स्थिति बन्दै गएको छ। पहिला एसियन गेममा चाहिँ नि तपाईँको छनौटको मा पहिला यो ओलम्पिकले चाहिँ नि इन्ट्री गरिदिएपछि सहभागी हुन पाउँथ्यो, तर अहिले जापानको चाहिँ नि यो आइची नागोयामा हुन लागेको यो जुन चाहिँ नि 26 एसियन गेम छ त्यसमा कतिपय खेलहरूमा छनौट राख्यो। नेपालमा अब धेरै खेलिने एकदमै लोकप्रिय भइरहेका खेलहरू जसलाई धेरै चाहिँ नि आशा गरेका थिए ती खेलहरूसम्म पनि छनौट हुन सक्ने अवस्थाहरू बनेनन् होइन। यो हिसाबले हेर्दाखेरि अहिले अब यो खेलको उतार चढावहरू भइरहेको हुन्छ। अब यो चाहिँ नि अहिले मैले यो खेलमा सम्भावना छ भनेर भन्न सक्ने स्थिति छैन, तर पनि हामी इन्डिभिजुअल खेलहरूमा नै हाम्रो चाहिँ नि स्ट्रेन्थ हो, हामीले तयारी गर्न पनि सजिलो हुन्छ, लगानी पनि धेरै ठुलो चाहिँ नि टिम गेममा जस्तो चाहिँदैन, यो हिसाबले इन्डिभिजुअल स्पोर्ट्स नै हो। तर अब त्यसमा चाहिँ नि हामीले एउटा छनौट प्रक्रियाबाट जो चाहिँ नि अलि राम्रा खेलाडीहरू इन्डिभिजुअल स्पोर्ट्समा जुन खेलमा छ त्यसलाई चाहिँ नि क्याच गरेर राम्रोसँग ट्रेनिङहरू दिएर लगानी गरेर अगाडि बढायौँ भने हामी सफलता चाहिँ प्राप्त गर्न सक्छौँ।
11: यसको लागि अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी होस् या सरकारसँग सहकार्य गरेर नयाँ किसिमका कार्यक्रम ल्याउनुको लागि यहाँले केही प्रयास गर्नुभएको छ कि?
10: हामी त अब अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीसँग त हाम्रो निरन्तर रूपमा अब राम्रो एउटा समन्वय सहकार्य भइरहेको छ, किनकि हामी फेरि अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीको च्याप्टरको रूपमै नेपालमा काम गर्ने हो। हामीले गर्ने सरकारसँग समन्वयको कुरा हो, सङ्घहरूसँगको समन्वयको कुरा हो। अब यो कुरामा पनि हामी निरन्तर रूपमा लागिरहेका छौँ, तर हाम्रो अब खेलकुदलाई बुझ्ने कुराहरूमा हाम्रो समाज हाम्रा चाहिँ नि खेल क्षेत्रसँग जोडेका चाहिँ नि निकायहरू अझै चाहिँ नि धेरै कुराहरू चाहिँ नि छलफल गर्नुपर्ने आवश्यकता चाहिँ नि छ, किनभने यो खेलकुद भनेको यो राष्ट्रिय मात्र होइन, यो अन्तर्राष्ट्रिय हो। त्यसो भएको हुनाले यसको अन्तर्राष्ट्रिय चाहिँ नि निश्चित चाहिँ नि नर्म्सहरू छन्, भ्यालुजहरू छन्। यो कुरालाई कुनै पनि देशको सरकारले जबसम्म त्यसलाई आत्मसात गर्न सक्दैन, त्यो अनुसारका आफ्ना देशको नियम कानुनहरूलाई व्यवहारहरूलाई हामीले रूपान्तरण गर्न सक्दैनौँ, त्यो बेलासम्म खेलकुदमा चाहिँ नि हामीले विकास गर्न सक्दैनौँ। आफ्नो देशभित्र मात्र खेलेर बस्ने कुरा हो भने जसोसुकै चाहिँ नि नियमहरू बनाए पनि भयो, तर हामीले फुटबल खेल्ने फिफाकै नियममा हो होइन, बक्सिङ खेल्ने आइवाकै नियम यो चाहिँ नि ओल्ड बक्सिङको नियममा हो भनेपछि कुनै पनि खेल खेल्छौँ भने त्यो खेलको नियम भनेको अन्तर्राष्ट्रिय जुन चाहिँ नि फेडरेसनहरूले बनाएको नियम छ त्यसमै खेल्नुपर्छ। त्यसो भएको हुनाले यो जुन हामीले एउटा बुझ्नुपर्ने कुरा के छ भने खेलकुदमा हामी जसले पनि के गर्छ के चाहिँ नि एउटा कार्यक्रमहरू गर्दा ठुलो समारोह गर्दा ओलम्पिकको टर्च चाहिँ नि हस्तान्तरण गर्ने प्रचलनहरू छ। हामीले तपाईँले हेर्नुभयो भने हाम्रो राष्ट्रिय खेलहरू हुने बेलामा विभिन्न खालका चाहिँ नि विद्यालयको खेलहरू हुने बेलामा यस्तो समारोहहरूमा ओलम्पिकको टर्च हस्तान्तरण गर्ने चलन छ। त्यो ओलम्पिकको टर्च भनेकै त्यो अन्तर्राष्ट्रिय हो, त्यो चाहिँ नि जुन ओलम्पिकको चाहिँ नि सुरुवात भएको ओलम्पिया हो त्यहाँबाट सुरु भएको त्यो चाहिँ नि चिराग हो, त्यो चाहिँ नि टर्च हो। त्यसो भएको हुनाले त्यो टर्च हस्तान्तरण गर्ने भनेकै तपाईँको त्यो प्रतिको एउटा प्रतिबद्धता हो, त्यसलाई हामीले आत्मसात गर्छौँ भन्ने एउटा चाहिँ नि भ्यालुज हो। कुनै कुरामा व्यवहारमा कानुनमा चाहिँ नि हामी चुकिरहेका छौँ, त्यसो भएको सबैले यसलाई के हिसाब त्यो टर्च हामीले किन समाएका छौँ र किन दिइरहेका छौँ भन्ने कुरा खोजी गऱ्यौँ र बुझ्यौँ भने सबै कुराको समाधान त्यहाँबाट चाहिँ निस्किन्छ।
9: जुन किसिमले खेलाडीहरूले सफलता प्राप्त गर्न सक्नु पर्थ्यो त्यो सकिरहेका छैनन्, के कारणले होला? प्रशिक्षणको अभाव, पूर्वाधारको अभाव, आर्थिक

0: एउटा चाहिँ नि राम्रो जीवनयापन गर्न सक्छु भन्ने त्यो एउटा चाहिँ नि आशा देखाउन सक्नु पनि पर्छ नै होइन. अर्को भनेको तपाईँको के त भन्दाखेरि खेलाडी राम्रो बनाउनको लागि त्यसको लागि आवश्यक पर्ने जुन चाहिँ नि लगानी भनेको आर्थिक पक्ष नै हो. त्यो एउटा सरकारको प्राथमिकताको क्षेत्र चाहिँ नि बन्नु पर्यो, लगानी त्यसमा चाहिँ नि हुनु पर्यो, जसले गर्दा अनि अभ्यासका कुरा रहन्छ. अहिले मैले भने नि तपाईँको अहिले यो अन्तर्राष्ट्रिय रूपमा खेलकुदको स्तर हेऱ्यौँ भने धेरै प्रतिस्पर्धी भइसकेको छ. पहिलाको जस्तो खेलकुद होइन, धेरै प्रतिस्पर्धी, धेरै माथिल्लो स्तरमा चाहिँ नि गइसकेको छ. त्यो तुलनामा हामी धेरै पछाडि छौँ. अब तिनीहरूलाई चाहिँ नि भ्याउनको लागि पनि हामीले धेरै मेहनत गर्नुपर्ने आवश्यकता छ. त्यसो भन्दाखेरि अभ्यास चाहिँ नि धेरै गर्नु पर्यो. मुख्य कुरा त हरेक चाहिँ नि खेलाडीहरूले खेल्ने ठाउँ चाहिँ नि पाउनु पर्यो, इन्फ्रास्ट्रक्चर पाउनु पर्यो. बाह्रै महिना चाहे पानी परोस् चाह चाहिँ नि तपाईँको चाहिँ नि हावा लागोस् तर उसले ट्रेनिङ गर्ने एउटा चाहिँ नि सूची एउटा सुरक्षित ठाउँहरू व्यवस्थित ठाउँहरू पाउनु पर्यो. त्यो इन्फ्रास्ट्रक्चरहरू बन्नु पर्यो होइन. त्यसपछि उसलाई ट्रेनिङको लागि चाहिने अब त्यो लेभलमा लैजान सक्ने प्रशिक्षकहरू चाहियो. प्रशिक्षक मात्र भएर भएन, त्यो लेभलमा लैजान सक्ने दक्ष प्रशिक्षकहरू चाहिँ नि चाहियो.
1: ती कुराहरू छन् होइन.
0: अब त्यसलाई चाहिँ नि अन्तर्राष्ट्रिय ट्रेनिङहरूको पनि आवश्यकता पर्छ, अन्तर्राष्ट्रिय प्रतिस्पर्धाहरूमा सहभागी हुनुपर्ने आवश्यकता पर्छ भन्दा यो सबै कुराहरूलाई हामीले व्यवस्थित गरेर तयारी गरेर गयौँ भने बल्ल हामी मेडलको चाहिँ नि आशा गर्न सक्छौँ. यो हिसाबले हामी नेपालमा यी कुराहरू सबै चाहिँ नि व्यवस्थित भएर जान सकेको अवस्था छैन. हिजोको तुलनामा नेपालकै इतिहासलाई हिजोको तुलनामा आज गर्ने हो भने कतिपय धेरै कुराहरू भएको चाहिँ नि हामीले पाउँछौँ. तर अन्तर्राष्ट्रिय रूपमा आजको जुन खेलकुदको चाहिँ नि जगत जुन लेभलमा पुगेको छ त्योसँग तुलना गर्ने हो भने हामी धेरै पछाडि छौँ.
1: तुलनात्मक रूपमा भन्यो भने हिजोको भन्दा अहिले चाहिँ अन्तर्राष्ट्रिय खेलहरूमा नेपाली खेलाडीहरूको सहभागिता बढेको छ.
0: सहभागिता बढेको र तपाईँको चाहिँ नि मेडल प्राप्त गर्ने सफलता हुने कुराहरू फरक कुराहरू. किनभने तपाईँको चाहिँ नि प्रतियोगितामा अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी हुन जाँदाखेरि हामीले आवश्यक खालको चाहिँ नि तयारी सहित जुन खालको एउटा चाहिँ नि म मेरो प्रतिद्वन्दीलाई जित्छु भनेर उसले चाहिँ नि खेल्दाखेरि त्यो स्तरमा ऊ आफू चाहिँ नि पुग्नुपर्ने आवश्यकता हुन्छ. त्यसो त्यो तयारी हामी कतिको गरेर जान सकेका छौँ भन्ने कुरा चाहिँ नि एउटा समीक्षाको चाहिँ नि विषय बन्छ. हामी सहभागी भइरहँदाखेरि जुन लेभलको खेलमा हामी सहभागी भइरहेका छौँ त्यो लेभलका खेलाडीहरूसँग हामी प्रतिस्पर्धा गरेर हामीले पराजित गर्न सक्छौँ भन्ने स्तरमा हामी कतिको पुगेका छौँ, कतिको तयारी गरेका छौँ, त्यो भनेको तपाईँको ट्रेनिङको पार्टको कुराहरू आउँछ होइन. उसको खेलाडीको लेभलको कुराहरू आउँछ. यो कुराहरू चाहिँ नि हामीले राम्रोसँग इभ्यालुएसन गरेर कहाँनिर हामी चाहिँ नि यो सहभागी भइरहँदाखेरि किन मेडल आएन भन्ने कुरालाई चाहिँ नि औल्यायौँ भने भोलिका दिनमा हामीले चाहिँ नि साँच्चीकै एउटा व्यवस्थित ढङ्गबाट जान सक्ने अवस्था बन्छ.
1: खेलकुद क्षेत्रमा धेरै समस्याहरूका कुरा भन्नुभयो, यी समस्याहरूलाई समाधान गरेर अगाडि बढ्नुपर्ने हुन्छ. त्यसको लागि नेपाल ओलम्पिक कमिटीले कसरी काम गर्दैछ, यहाँसँग के कस्ता योजनाहरू छ?
0: अब हामीले यो ओलम्पिक डे भनेको पनि एउटा यो अवेरनेस प्रोग्राम नै हो, स्पोर्ट्स प्रतिको अवेरनेस प्रोग्राम हो. तर ओलम्पिकले जुन भ्यालु चाहिँ नि यो खेल भनेको हार र जित मात्र होइन, यसका चाहिँ नि बहुआयामिक पक्षहरू छन्. मान्छेको चाहिँ नि तपाईँको स्वास्थ्यसँग जोडेका फिटनेस कसरी हुने, खेलमा चाहिँ नि तपाईँको हरेक नागरिकहरू कुनै न कुनै खेलमा संलग्न भयो भने ऊ मेन्टल्ली चाहिँ नि ऊ फिजिकल्ली फिट हुन्छ होइन, रोग व्याधि आदि इत्यादिबाट ग्रसित हुँदैन, फुर्तिलो हुन्छ होइन. अर्को भनेको तपाईँको खेलकुदले एउटा चाहिँ नि मैत्रीपूर्ण वातावरण चाहिँ नि तयार गरिदिन्छ, मान्छेमा चाहिँ नि एउटा मित्रताको वातावरण तयार गरिदिन्छ, अर्को समाजमा एकताको वातावरण तयार गर्छ. यसले एउटा जुन खालको एउटा चाहिँ नि विभिन्न खालका छरिएर रहेका चाहिँ नि समाजमा यसले एउटा एकताको पक्षमा चाहिँ नि वातावरण तयार गर्छ. अब अर्को भनेको शान्तिको वातावरण तयार गर्छ. त्यसो भएन जुन चाहिँ नि अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीले एउटा के चाहिँ नि उद्देश्य बोकेको, खेलको माध्यमबाट सुन्दर संसार निर्माण गर्ने भन्ने एउटा चाहिँ नि त्यसको लक्ष्य छ. र यसले जुन चाहिँ नि कोर भ्यालुज भनेर तपाईँको एक्सिलेन्स, रेस्पेक्ट र फ्रेन्डसिप, यो भ्यालुजलाई स्थापित गर्ने समाजमा भन्ने कुराहरू हो. त्यसैले जित र हार यसको एउटा पक्ष भयो, प्राइडको पक्ष भयो, तर यसका अन्य जुन पक्षहरू छन् यो हरेक समाजलाई सभ्य र समृद्ध बनाउनुको लागि, एकतापूर्ण र शान्तिपूर्ण बनाउनुको लागि अति नै आवश्यक छ। त्यसो भएको हुनाले यो अहिले हामीले ओलम्पिक दिएको माध्यमबाट जुन ओलम्पिकको भावनालाई फिजाउन खोजिरहेका छौँ, स्थापित गर्न खोजिरहेका छौँ, त्यो उद्देश्य त्यही

0: त्यसो भएको हुनाले यो पनि एउटा एउटा प्रतिस्पर्धामा जाँदाखेरि कसरी जित्न सकिन्छ भन्ने कुराको अवेरनेस हो। अर्को भनेको ओलम्पिकले बोकेको जुन भावना छ, जुन मूल्य र मान्यता छ, त्यसलाई समाजमा स्थापित गर्ने कुरा यहाँसँग जोडिएको छ। त्यसो भएको हुनाले हामीले अब यो हरेक वर्ष जुन ढङ्गबाट सप्ताहव्यापी रूपमा व्यापक रूपमा यो जुन सङ्घहरूलाई, विभिन्न शैक्षिक संस्थाहरूलाई, क्लबहरूलाई संलग्न गराएर जुन खालको एउटा चाहिँ व्यापक गतिविधिहरू भएको छ, यसले ओलम्पिकको भावना व्यापक रूपमा फिँजिँदै गइरहेको पनि छ। खेलप्रतिको मान्छेको एउटा चासो बढ्दै पनि गइरहेको छ, संलग्नता बढ्दै पनि गइरहेको छ। र सँगै अहिले हामीले एनओसी अवार्ड भनेर जुन हाम्रो ओलम्पिकका चाहिँ उपाध्यक्ष, साइक्लिङका अध्यक्ष गोपाल कच्छपतिज्यूको संयोजकत्वमा एनओसी अवार्डको तयारी समिति छ, त्यसले जुन हरेक वर्ष अहिले ओलम्पिक अवार्ड हामीले बेस्ट एथलेट्स, महिला पुरुष, बेस्ट कोच, बेस्ट एसोसिएसन र यसरी ओलम्पिकमा कन्ट्रिब्युसन गरेकाहरूलाई पनि प्रेसिडेन्सियल अवार्डबाट चाहिँ जुन सम्मानित गर्ने कार्यक्रम सुरु गरेका छौँ। यो जुन 23 आज हामीले गऱ्यौँ र यसले पनि एउटा चाहिँ के त खेलप्रतिको एउटा मान्छेलाई आकर्षण, प्रचार प्रसार र ओलम्पिक भावनालाई अझ प्रगाढ बनाउनेछ भन्ने विश्वास चाहिँ हामीले लिएका छौँ।
1: अन्त्यमा अब के भइदियो भने यहाँलाई काम गर्न सजिलो हुन्थ्यो र खेलकुद विकासमा अझै टेवा पुग्थ्यो जस्तो लाग्छ यहाँलाई?
0: अब यो त जति व्यापक चाहिँ नि खेलको भावना, ओलम्पिकको भावना समाजमा फिजिन्छ त्यति नै खेलको विकासमा यसले चाहिँ टेवा पुर्याउँछ। र अब हामी नेपालमा खेलको विकासको लागि, खेलको चाहिँ नि ओलम्पिकको भावनालाई चाहिँ नि स्थापित गर्नको लागि नेपाल सरकार, खेलका सङ्घहरू र ओलम्पिक कमिटीले ओलम्पिकको चाहिँ नि भावनालाई आत्मसात गरेर अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीको जुन नर्म्स भ्यालुज छ, यो कुरालाई चाहिँ नि सबैले एउटा चाहिँ नि आत्मसात गरेर हामीले खेलको विकासका गतिविधिहरूलाई अगाडि बढाउन सक्यौँ भने हामी चाँडै नै नेपालले खेलकुद क्षेत्रमा फड्को चाहिँ नि मार्न सकिन्छ।
1: हुन्छ, आज 23 जुन ओलम्पिक डेको अवसरमा यहाँसँग कुराकानी गऱ्यौँ। फेरि आगामी दिनमा खेल जगतका, खेल क्षेत्रका विभिन्न विषयमा कुराकानी गर्नेछौँ। हामीले समय दिनुभयो, यहाँलाई धन्यवाद।
0: हस्, यहाँले पनि यो विश्वव्यापी रूपमा आज मनाइरहेको यो चाहिँ नि ओलम्पिक डेको जुन महोत्सव छ, यसको अवसरमा नेपाल ओलम्पिक कमिटीको अध्यक्षको हिसाबले तपाईँले जुन केही आफ्ना भावनाहरू राख्ने मौका दिनुभयो, यसको लागि रेडियो नेपाल र सम्पूर्ण श्रोताहरूलाई म ओलम्पिक डेको हार्दिक शुभकामना चाहिँ दिन चाहन्छु।
2: नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवन राम श्रेष्ठसँग गरिएको कुराकानी सुन्नुभयो। आज जुन 23 तारिख अन्तर्राष्ट्रिय ओलम्पिक दिवसको सन्दर्भ पारेर हामीले उहाँसँग कुराकानी गर्यौं। यससँगै आजलाई भने खेल संसारको हामी लगभग अन्त्यमा छौँ। यो कार्यक्रम रेडियो नेपालको युट्युब च्यानल रेडियो नेपाल प्रोग्रामबाट पनि सुन्न सक्नुहुनेछ। प्रविधि संयोजनतर्फ सुधीर मिश्रलाई हार्दिक धन्यवाद दिँदै कार्यक्रमबाट सहकर्मी मुकुन्द भण्डारी र मनुका कुँवर बिदा भयौं। नमस्कार।

0: झन्डो आयुर्वेद
1: सबै रोगको आयुर्वेदिक पद्धतिबाट उपचार गरिने झन्डु नेपाल प्राली तथा विशेषज्ञ डाक्टर क्लिनिक पुतली सडक काठमाडौँ।
0: प्रेसर, सुगर, बाथ, डिप्रेसन, मोटोपन, युरिक एसिड, ग्यास्ट्रिक, पायल्स, दम, अनिद्रा लगायत यौनजन्य समस्याको उपचार गरिन्छ।
1: क्यान्सरका रोगीहरूको लागि पनि विशेष प्रकारको उपचार पद्धति उपलब्ध छ।
0: विशेषज्ञ डाक्टरको सल्लाह बमोजिम औषधि पठाउने र टेलिमेडिसियनको समेत सुविधा छ।
1: झन्डु नेपाल प्राली पुतली सडक काठमाडौँ पद्मोदय स्कुलको पूर्वपट्टि। फोन नम्बर 01 45 30 418।

0: पैदल यात्रीले सदैव बाटो पार गर्दा जेब्रा क्रस, आकाशे पुल वा सुरक्षित स्थानबाट मात्रै बाटो पार गरौं।
1: नेपाल सरकार, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सडक विभाग।
2: विदेशमा बस्दा फजुल खर्च र गैर कानुनी काम नगरौं। जेल सजाय वा दण्ड जरिवाना पनि हुन सक्छ।
3: सिकेको सीप र पुँजीलाई उद्यममा लगानी गरौं। तपाईँको परिश्रम सुरक्षित भएमा वैदेशिक रोजगारी सफल हुनेछ।
2: वैदेशिक रोजगार बोर्डको सचिवालय।
4: लौन डाक्टर साहब, मेरो श्रीमानलाई धेरै गाह्रो भएको छ।
5: के हुन्छ?
4: एकदमै धेरै 104 डिग्री ज्वरो छ। टाउको दुख्यो मात्रै भन्नुहुन्छ। चिउ कटकटी खान्छ रे। जे खायो त्यही बान्ता गर्नुहुन्छ। हेर्नु न, छालामा डाबर पनि आएको छ।
5: तपाईँको लक्षणहरू सुन्दा त उहाँलाई डेङ्गी भएको जस्तो छ।
4: डेङ्गी कसरी लाग्छ डाक्टर साहब? डेङ्गी रोग?
5: डेङ्गी लामखुट्टेको टोकाइबाट हुने रोग हो। यसबाट बच्न लामखुट्टेको टोकाइबाट बच्नुपर्छ।
6: डेङ्गी रोगका बिरामीहरू नेपालमा केही समय यता बढिरहेकाले निम्न रोकथामका उपायहरू अपनाऊ। पुरा बाहुला भएको लुगा लगाउने, झुलभित्र मात्रै सुत्ने, घरको झ्याल ढोकामा लामखुट्टे नछिने जाली हाल्ने, घर, कार्यालय, विद्यालय र सार्वजनिक क्षेत्रमा पानी जम्न नदिने, खाल्डा खुल्डी पुर्ने र खाने पानी वा ढल चुहिएको छ भने तत्काल मर्मत गर्ने, गमलाको प्लेट, फुलदानी, कुलर आदिको पानी कम्तीमा हप्ताको एक पटक फेर्ने, पानी जम्मा गर्ने भाँडालाई लामखुट्टे छिर्न नसक्ने गरी छोप्ने, लामखुट्टे भगाउने धूप वा मलमको प्रयोग गरौं। करेसा बारीमा जाँदा, घर बाहिर निस्किँदा वा पार्कमा जाँदा लामखुट्टेले नटोकोस् भनेर विशेष सावधानी अपनाउने गरौं। थप जानकारीका लागि निशुल्क हटलाइन नम्बर 1115 फोन गर्नुहोस्। नेपाल सरकार, स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय, राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र, टेकु, काठमाडौँ।
3: हामी रेडियो नेपालबाट बोलिरहेका छौँ। समाचारपछि गजल गङ्गा कार्यक्रम सुन्नुहुनेछ। यसबेला रातिको 10 बज्नै लाग्यो। अब सुन्नुहुनेछ हिन्दी भाषामा समाचार।

रिदम बाबु महेन्द्रका यिनै गजलका शेरसँगै गजल गङ्गाको यो नूतन श्रृङ्खलामा विद्या निर्दोष पहाडीको गजलीय अभिवादन। हामी गजल गङ्गा लिएर आइपुग्छौँ मङ्गलबारको रात्रिकालीन प्रहरमा रेडियो नेपालमा आइपुग्छौँ। तपाईँको मोबाइल स्क्रिनमा सामाजिक सञ्जाल मार्फत विभिन्न एपहरू मार्फत गजलमा रम्न, गजलमा रमाउन, गजलसँग साउती मार्न, गजलको अन्तर कुन्तर केलाउन आजको बसाई पनि हामी तपाईँसँगै रहनेछौँ झन्डै 45-50 मिनट। अवश्य पनि यहाँहरू हामीसँगै रहिदिनु हुनेछ भन्ने विश्वास मनभर यताबाट सङ्गाल्दै कार्यक्रमको सुरुवात गरौँ निकै मिठो गजल सङ्गीतबाट। गजल हो नारायण नेपालीको स्वर, प्रवीण बेडुवालको सङ्गीत, अर्जु गिरीको जब झुक्छन् सामु मेरा लजाएर नयन्ती लाग्छ राखु छाती भरि सजाएर नयन्ती।

गजल गङ्गाको व्यवसायमा हामीले गजल राख्यौँ, नारायण नेपालीको गजल, प्रवीण बेडवालको स्वर र अर्जु गिरीको सङ्गीतमा। जब झुक्छन् सामु मेरा लजाएर नयन्ती, लाग्छ राखुँस छातीभरि सजाएर नयन्ती। आजको गजल गङ्गाको व्यवसायमा वैजयन्ती गजल अङ्क 5 हामी गजल वाचन गर्नेछौँ। यो व्यवसायमा अब म अर्को गजल उठाउँछु, लीलाराज दाहालको गजल हो, बताऊ कहानी ससाना पुराना, निकाली सजाई खजाना पुराना, बड़ी भोकी के हो ककसले भरेका, बड़ी भोगी के हो ककसले भरेका, निकाले इनैले कि माना पुराना, निकाली सजाई खजाना पुराना, कि हामी इनैका छलैमा फसेछौँ, कि हामी इनैका छलैमा फसेछौँ, खुवाई पठाए कि दाना पुराना, निकाली सजाई खजाना पुराना, अहो प्रेमको यो निशानी हरायो, अहो प्रेमको यो निशानी हरायो, सजाई पठाए कि पाना पुराना, निकाली सजाई खजाना पुराना, चुहेको छ सारै झरीमा यताको, चुहेको छ सारै झरीमा यताको, रहेछन् उदाङ्गै कि छाना पुराना, निकाली सजाई खजाना पुराना, बताऊ कहानी ससाना।

लीलाराज दाहाल, कर्मैया सर्लाहीका गजलकार लीलाराज दाहालको गजल राख्यौँ हामीले, कि हामी यिनैका छलैमा फसेछौँ, खुवाई पठाए कि दाना पुराना। जीवनसँगको सङ्घर्षमय यात्रा, सङ्घर्षमय यात्रामा भरोसा योग्य व्यक्तिहरू अथवा भरोसा गरिरहँदाका पलहरू र सँगसँगैको धोका अथवा जीवन जिजीविसाभित्रका यात्राहरू, त्यो यात्रामा गर्नुपर्ने बाध्यतायुक्त कदमहरू, आदर्शयुक्त कदमहरू र विरोधाभासको जिन्दगीको बीचका केही अंशहरू टिपेर गजलमा हुनुभयो लीलाराज दाहालले। नसक्ने भरोसा दिलाएर हुन्न, सजुन त्यो अवस्था छिपाएर हुन्न। नसक्ने भरोसा दिलाएर हुन्न, सजुन त्यो अवस्था छिपाएर हुन्न। छ थाहा मलाई हुँ धुलो धराको, छ थाहा मलाई हुँ धुलो धराको। सगर भेट्ने चाह सजाएर हुन्न, सजुन त्यो अवस्था छिपाएर हुन्न। अकाट्य छ मृत्यु यहाँ जन्म पश्चात, अकाट्य छ मृत्यु यहाँ जन्म पश्चात। बिना अर्थ खुट्टा कमाएर हुन्न, सजुन त्यो अवस्था छिपाएर हुन्न। निरन्तर समय गर्छ यात्रा नपर्खौँ, निरन्तर समय गर्छ यात्रा नपर्खौँ। घडीमाथि मान्छे रिसाएर हुन्न, छजुन त्यो अवस्था छिपाएर हुन्न। गरे घोषणा प्यारको मैले जे होस्, गरे घोषणा प्यारको मैले जे होस्। मही माग्ने ढुङ्रो लुकाएर हुन्न, छजुन त्यो अवस्था छिपाएर हुन्न। नसक्ने भरोसा दिलाएर हुन्न। वसन्त अनुभव गोराही उपमहानगरपालिका 14 दाङका गजलकार वसन्त अनुभवको अनुभवी गजल यति बेला हामीले सुन्यौँ। नसक्ने भरोसा दिलाएर हुन्न, छजुन त्यो अवस्था छिपाएर हुन्न। छ थाहा मलाई हुँ धुलो धराको, सागर भेट्ने चाह सजाएर हुन्न। गजल गङ्गामा हामी छौँ, निकै मिठा गजलहरू उठाइरहेका छौँ। अब यसै क्रममा अर्को गजल उठाउँछु वसन्त बरालको। बोल्नुस् त शब्द उस्तै प्रतिशब्द आउनेछ, बोल्नुस् त शब्द उस्तै प्रतिशब्द आउनेछ। अस्तित्वले दुरुस्तै फिर्ता पठाउनेछ, बोल्नुस् त शब्द उस्तै प्रतिशब्द आउनेछ। अस्तित्वले दुरुस्तै फिर्ता पठाउनेछ। जस्तो छ दृष्टि त्यस्तै संसार देखिने हो, जस्तो छ दृष्टि त्यस्तै संसार देखिने हो। हर व्यक्तिले अलग्गै जीवन बताउनेछ, अस्तित्वले दुरुस्तै फिर्ता पठाउनेछ। जो जो अगाडि पर्छन् मुस्कान फ्याँकी हेर्नुस्, जो जो अगाडि पर्छन् मुस्कान फ्याँकी हेर्नुस्। इस्पातले बनेको मन मुस्कुराउनेछ, अस्तित्वले दुरुस्तै फिर्ता पठाउनेछ। माया बराबरी होस् लाग्नेछ स्वर्ग झुपडी, माया बराबरी होस् लाग्नेछ स्वर्ग झुपडी। माया बिना महलको मखमल बिझाउनेछ, अस्तित्वले दुरुस्तै फिर्ता पठाउनेछ। जो जित्न खोज्छ उसकै बन्नेछ भाग्य हार्नु, जो जित्न खोज्छ उसकै बन्नेछ भाग्य हार्नु। अग्लो हुनेछ शिर जो पल पल झुकाउनेछ, अस्तित्वले दुरुस्तै फिर्ता पठाउनेछ। बोल्नुस् त शब्द उस्तै प्रतिशब्द आउनेछ। वसन्त बरालको गजल हामीले राख्यौँ। पथरी शनिश्चरी मोरङका गजलकार हुनुहुन्थ्यो। जो जो अगाडि पर्छन् मुस्कान फ्याँकी हेर्नुस्, इस्पातले बनेको मन मुस्कुराउनेछ। भनिन्छ हामीले जे दिन्छौँ त्यही प्राप्त हुन्छ। कर्म धर्म र मर्म सँगसँगै जीवनको पर्याय जीवन जिजीविसा, यी यावत कुराहरू हाम्रो आचरण हाम्रो स्वभाव र हाम्रो भोगाईसँग जोडिन्छन्। हामीले कुनैबाट जे अपेक्षा गर्छौँ त्यो दिन सक्यो भने हामीले दिएका कुराको एक तृतीयांश अंश पनि प्राप्त हुन्छ। त्यसैले आफ्नो गजलमा कलमी डोबहरू मार्फत आफ्ना जीवनका भोगाईहरू टपक्क टिपेर उतार्नु भयो वसन्त बरालको गजल हामीले यति बेला राख्यौँ। गजलको गङ्गामा डुबुल्की मारिरहँदा अब यति बेला जोडौँ कपिल लन्जानको गजल हो, स्वर र सङ्गीत हरिलम्सालको रहेको छ। यो शिर कसैको द्वारमा झुकेको छैन, यसकारण दिल कहिल्यै दुखेको छैन।

यो शिर कसैको द्वारमा झुकेको छैन, यस कारण दिल कहिले दुखेको छैन। कपिल अन्जानको गजल थियो, स्वर र सङ्गीत हरिलम्सालको थियो, गजल गङ्गामा हामीले राख्यौँ। गजल गङ्गाको आजको बसाईमा हामी निकै मिठा गजलहरू उठाइरहेका छौँ। वैजयन्ती गजल अङ्क 5 यहाँहरूले पनि मिठो मानेर रसास्वादन गरिरहनु भएको छ भन्ने विश्वास मनभरि यताबाट सङ्गालिरहेको छु। गजल गङ्गाको बसाईमा हामी गजलसँग कुराकानी गर्छौँ, कहिले कसो तपाईँसँग अन्तरङ्ग भलाकुसारी गर्छौँ, कहिले कसो तपाईँबाट प्राप्त गजलहरूमा आवाज मिसाउँ, कहिले कसो यस्तै पत्रिकाहरूबाट गजल उठाउँछौँ। गजलको मनसम्म पुग्ने, गजल मनहरूसम्म पुग्ने, गजलको सङ्गीतबाट झङ्कृत हुने यो हाम्रो अभिलाषा झन्डै 11 रहनेछ। यति बेला शीतल निश्चलको गजल, साथमा छैन छुटेको छ अधर के होला, साथमा छैन छुटेको छ अधर के होला, आज खोजेर पिएको छु जहर के होला, आगनीमा छ सुकेको अनिकालको बिस्कुन, आगनीमा छ सुकेको अनिकालको बिस्कुन, घुम्छ बादल र सधैँ गर्छ सफर के होला, आज खोजेर पिएको छु जहर के होला, बल्छ बत्ती पुतली आई घुम्छ उज्यालोमा, बल्छ बत्ती पुतली आई घुम्छ उज्यालोमा, रापमा जल्छ कठै मर्छ कसर के होला, आज खोजेर पिएको छु जहर के होला, काँधमा काँध नहोला मुटुमा राख्नेछु, काँधमा काँध नहोला मुटुमा राख्नेछु, बाध्यता हुन्छ उचाल्नेछु पयर के होला, आज खोजेर पिएको छु जहर के होला, साथमा छैन छुटेको छ अधर के होला।

लप्सीबोट गोर्खाका गजलकार शीतल निश्चलको गजल यति बेला गजल गङ्गामा राख्यौँ। अबको पालो वीर मुन्तजिरको। एक यस्तो समाज होस् साथी, सभ्यताको रिवाज होस् साथी, एक यस्तो समाज होस् साथी, सभ्यताको रिवाज होस् साथी, आमाले ढुङ्गा पानी नपकाउन्, आमाले ढुङ्गा पानी नपकाउन्, सबको घरमा अनाज होस् साथी, सभ्यताको रिवाज होस् साथी, आफ्नो माटो हुनेछ आफ्नो नै, आफ्नो माटो हुनेछ आफ्नो नै, देशमै कामकाज होस् साथी, सभ्यताको रिवाज होस् साथी, पारदर्शी लुगा नहोस् तनमा, पारदर्शी लुगा नहोस् तनमा, स्त्रीको मनमा लाज होस् साथी, सभ्यताको रिवाज होस् साथी, भोलिको आसमा समय जान्छ, भोलिको आसमा समय जान्छ, हुनु छ जे बाँकी आज होस् साथी, सभ्यताको रिवाज होस् साथी, सब कुरा भन्नुहुन्न सबलाई, सब कुरा भन्नुहुन्न सबलाई, प्रेममा केही राज होस् साथी, सभ्यताको रिवाज होस् साथी, आँखामा उनको पानी पानी छ, आँखामा उनको पानी पानी छ, डुब्नलाई जहाज होस् साथी, सभ्यताको रिवाज होस् साथी, मृत्युलाई खुसीले स्वीकार्नु, मृत्युलाई खुसीले स्वीकार्नु, जिउन पहिले रियाज होस् साथी, सभ्यताको रिवाज होस् साथी, एक यस्तो समाज होस् साथी।

वीर मुन्तजिरको गजल हामीले यति बेला उठायौँ। आफ्नो माटो हुनेछ आफ्नो नै, देशमै कामकाज हो साथी, पछिल्लो समयको समस्या यथार्थता र वास्तविकताको उपजका रूपमा आफ्नो गजलमा शेर पस्किनुभयो वीर मुन्तजिर। हामी गजल गङ्गामा छौँ, गजल गङ्गामा अब अर्को निकै मिठो गजल सङ्गीत जोडौँ। गजल कृष्ण हरिबरालको हो, सङ्गीत गैरे सुरेशको, स्वर निरा राणा भाटको रहेको छ। आँधी लिई आयौ तिमी, हुरी लिई आयौ, माया भन्दै मुटु छेड्ने छुरी लिई आयौ।

आधी लिए आयौ तिमी भुरी लिए आयौ माया भन्दै मुटु छेड्ने छुरी लिए आयौ गजल कृष्ण हरि बरालको संगीत गैरे सुरेशको र स्वर निरा राणा भाटको रहेको थियो हामीले गजल गङ्गामा राख्यौँ हामी गजलको गङ्गामा डुबुल्की मारिरहेका छौँ गजलीय स्वादहरू ग्रहण गरिरहेका छौँ मङ्गलबारको रात्रिकालीन प्रहर छ यो रात्रिकालीन प्रहरमा तपाईँ हामीसँगै हुनुहुन्छ छेउमा गजल गङ्गा बहिरहेको छ भन्ने विश्वास मनभरि सङ्गाल्दै अबको पालो वासुदेव ठकुरीको म आफै स्वयंले कथेका कथा छन् कथाभित्र कैयौं लुकेका कथा छन् म आफै स्वयंले कथेका कथा छन् कथाभित्र कैयौं लुकेका कथा छन् सयौं देश प्रेमी मरेका कथा छन् सयौं देश प्रेमी मरेका कथा छन् छजो राष्ट्रघाती बचेका कथा छन् कथाभित्र कैयौं लुकेका कथा छन् गरे काम जसले भई दत्त चित्त गरे काम जसले भई दत्त चित्त अहो भाग्य तिनकै बलेका कथा छन् कथाभित्र कैयौं लुकेका कथा छन् नयाँ छैन केही हिजो आज मेरो नयाँ छैन केही हिजो आज मेरो पुराना तिमीले सुनेका कथा छन् कथाभित्र कैयौं लुकेका कथा छन् गयौं तीर्थ भन्छन् गरी खर्च लाखौं गयौं तीर्थ भन्छन् गरी खर्च लाखौं भनी देव ढुङ्गा पुजेका कथा छन् कथाभित्र कैयौं लुकेका कथा छन् म आफै स्वयंले कथेका

वासुदेव ठकुरीको गजल म आफै स्वयंले कथेका कथा छन् कथाभित्र कैयौँ लुकेका कथा छन् सयौँ देश प्रेमी मरेका कथा छन् छजो राष्ट्रघाती बचेका कथा छन् राष्ट्र जीवन र प्रेमसँग जोडिएको गजल सबै व्यक्तिहरूका लागि राष्ट्रप्रेम उत्तिकै अब्बलताका साथ नरहिरहन सक्छ जीवन आहुति दिने व्यक्तिहरू राष्ट्रका लागि शहीद भएर जान्छन् तर राष्ट्रको शहीदमाथि शहीदका सपनामाथि कहिलेकाहीँ कुठाराघात भइदिने व्यक्तिहरू पनि सत्तासीन हुन पुग्न सक्छन् भन्ने कल्पना भाव

आफ्नो गजलमा पोख्नु भयो वासुदेव ठकुरी, अबको पालोमा केपी दङ्गाल गोकुल। बिछोडकै डगरमा सुताएर जाँदा खुसी छौ र यो दिल दुखाएर जाँदा, बिछोडकै डगरमा सुताएर जाँदा खुसी छौ र यो दिल दुखाएर जाँदा, पुछेनौ बगेका निरन्तर कि आँसु, पुछेनौ बगेका निरन्तर कि आँसु, थपी त्रास उल्टै रुवाएर जाँदा, खुसी छौ र यो दिल दुखाएर जाँदा, घृणा लाग्दथ्यो प्रेम तिम्रो मलाई, घृणा लाग्दथ्यो प्रेम तिम्रो मलाई, थियो के त्यो दिलमा लुकाएर जाँदा, खुसी छौ र यो दिल दुखाएर जाँदा, समर्पण थियो कि बाटो पना हो, समर्पण थियो कि बाटो पना हो, नजरमै नजर ती जुधाएर जाँदा, खुसी छौ र यो दिल दुखाएर जाँदा, लगायौ नि घाटा यहाँ जिन्दगीमा, लगायौ नि घाटा यहाँ जिन्दगीमा, गरेका लगानी उठाएर जाँदा, खुसी छौ र यो दिल दुखाएर जाँदा, बिछोडकै डगरमा सुताएर जाँदा। केपी दङ्गाल गोकुलको गजल हामीले यति बेला गजल गङ्गाको बसाइमा उठायौँ। हामी गजल गङ्गामा छौँ, गजलमा आवाज मिसाइरहेका छौँ। तपाईँले पनि मिठो मानेर सुनिरहनु भएको छ भन्ने विश्वास मनभरि यताबाट सङ्गालिरहेका छौँ। यति बेला अर्को गजल सङ्गीत जोडौँ। गजल हो केशव आचार्यको, स्वर शिव परियारको रहेको छ। आँखाभित्रै आँसु दबाउँदाको पीडा कस्तो हुन्छ नसोध, तिम्रो सम्झनाले सताउँदाको पीडा कस्तो हुन्छ नसोध।

आँखाभित्रै आँसु दबाउँदाको पीडा कस्तो हुन्छ नसोध, तिम्रो सम्झनाले सताउँदाको पीडा कस्तो हुन्छ नसोध। गजल थियो केशव आचार्यको, स्वर शिव परियारको। हामी गजल गङ्गामा अब धनराज गिरी, चितवनका गजलकार धनराज गिरीको गजल उठाउँछौँ। कारोबार तिम्रो उही राजधानी, कारोबार तिम्रो उही राजधानी, हिरा माल लुट्ने परेको छ बानी, धोका मात्र आयो बिहानै बिहानै, धोका मात्र आयो बिहानै बिहानै, सेतो कोट भिर्ने लुकाई कहानी, हिरा माल लुट्ने परेको छ बानी, कालो कालदेखि चरी भाग्छ टाढा, कालो कालदेखि चरी भाग्छ टाढा, लोभी बाज आयो बनी खास दानी, हिरा माल लुट्ने परेको छ बानी, माऊ दिक्क मानी लुकाएर चल्ला, माऊ दिक्क मानी लुकाएर चल्ला, बासा स्याल आए बचाऊ निशानी, हिरा माल लुट्ने परेको छ बानी, हो नेपाल हाम्रो पहाडी तराई, हो नेपाल हाम्रो पहाडी तराई, नेपालीमा मान्छे यही अन्न पानी, हिरा माल लुट्ने परेको छ बानी, कारोबार तिम्रो उही राजधानी। हो नेपाल हाम्रो पहाडी तराई, नेपालीमा मान्छे यही अन्न पानी। धनराज गिरीको गजल हामीले यति बेला उठायौँ। टाढी चितवनका गजलकार हुनुहुन्छ उहाँ, हुन पनि हो। विविधता होला, हाम्रो भाषामा होला, हाम्रो संस्कृतिमा होला, हाम्रो विचारमा विविधता होला, तर हाम्रो एउटै लक्ष्य, एउटै उद्देश्य, एउटै भावना, एउटै चाहना समृद्ध नेपाल हो, हँसिलो नेपाल आमाको मुहार हो। त्यहाँनिर हाम्रो ऐक्यबद्धता छ, त्यहाँनिर हाम्रो समर्पण छ, हाम्रो जीवनी, हाम्रो जिजीविषा, हाम्रो बाल्यकालदेखि कोक्रोदेखि मृत्युशैयासम्म हामी यही नेपाल आमाको देनमा छौँ। यही नेपाल आमासँग एकताबद्ध भएर, एकजुट भएर नेपाल आमाको मुहार हँसाउने एजेन्डा हाम्रो मिल्छ। हामी यही अपेक्षा, यही दृढताका साथ एकताबद्ध छौँ, गोलबद्ध छौँ। हाम्रो सामाजिक सहिष्णुता छ, धार्मिक सहिष्णुता छ, हामी सबै नेपाली छौँ। यही भावको निकै मिठो गजल धनराज गिरीको हामीले यति बेला उठायौँ। छली प्यारमा फस्छ जो खल बनेर, कुनै दिन स्वयं हिँड्छ पागल बनेर, छली प्यारमा फस्छ जो खल बनेर, कुनै दिन स्वयं हिँड्छ पागल बनेर, अझै आचरणले म बालक रहेछु, अझै आचरणले म बालक रहेछु, सबैसँग जिस्कन्छु चञ्चल बनेर, कुनै दिन स्वयं हिँड्छ पागल बनेर, निरन्तर दिँदा साथ ओखल मुसलले, निरन्तर दिँदा साथ ओखल मुसलले, यहाँ धान निस्किन्छ चामल बनेर, कुनै दिन स्वयं हिँड्छ पागल बनेर, थियो एउटै बोट मलजल बराबर, थियो एउटै बोट मलजल बराबर, म निष्फल तिमी निस्कियौ फल बनेर, कुनै दिन स्वयं हिँड्छ पागल बनेर, पर्यो दुःखको रापमा जिन्दगी हो, पर्यो दुःखको रापमा जिन्दगी हो, बरफ झैँ नयन पग्लिए जल बनेर, कुनै दिन स्वयं हिँड्छ पागल बनेर, बगाएर लैजान्छ हाँसो अधरको, बगाएर लैजान्छ हाँसो अधरको, नयन दुःखमा उर्लँदा भल बनेर, कुनै दिन स्वयं हिँड्छ पागल बनेर, छली प्यारमा फस्छ जो खल बनेर। कुशलनाथ योगीको गजल हामीले यति बेला राख्यौँ। गजलको गङ्गा र गङ्गामा डुङ्गा खियाउँदै गर्दा, गजलका तरङ्गहरूमा तरङ्गित हुँदै गर्दा, गजल रसमा डुबुल्की मार्दै गर्दा हामी आजको गजल गङ्गाको आखिरी आखिरीमा छौँ। गजल गङ्गा कस्तो हुँदैछ, तपाईँलाई कस्तो लाग्दैछ, जस्तो लाग्दैछ त्यस्तै प्रतिक्रिया दिन नभुल्नुहोला। राम्रो लाग्दैछ भने अरूलाई खबर गर्नुहोला, सुझाव सल्लाहहरू छन् भने सुटुक्क हामीलाई खबर गर्नुहोला। आजको बसाई सुनेर साथ दिने तपाईँ सबैप्रति हृदयता आभार व्यक्त गर्दछु। तपाईँलाई पनि गजल गङ्गासँग सानिध्यता साट्न मन छ, गजलमा आफ्ना आवाजहरू गजल गङ्गा मार्फत प्रसारण गर्न मन छ भने हामीसम्म आउनुहोस्, हामी तपाईँलाई हृदय ओछ्याएर स्वागत गर्छौँ। रेडियो नेपालको स्टुडियो तपाईँका लागि सदैव खुला छ। साथै तपाईँलाई आफ्ना गजलहरू, लिपिबद्ध गरेका गजलहरू पठाउन मन छ भने gazalganga@gmail.com तपाईँका लागि खुला छ। त्यहाँबाट प्राप्त गजलहरू पनि हामी वाचन गर्नेछौँ, आवाज मिसाउनेछौँ। हुन्छ, आजलाई गजल गङ्गा यति नै। पुनः अर्को श्रृङ्खलामा
हाम्रो गजलीय संवाद गजलीय अनुराग तरहने नै छ। तपाईँको मिठो निदरी र सुन्दर सपनीको कामना गर्दै विद्या निर्दोष पहाडी ओझेल पर्छु। जाँदा जाँदै अजम्बरी कोनै छ र मरी जाने चोला रहेछ, प्रेम कौशलको गजल, सत्यराज आचार्यको स्वर र बालन्द राईको संगीतमा गजल छोड्छु। हस् शुभ शुभरात्री।

0: लौ न डाक्टर साहब, मेरो श्रीमानलाई धेरै गाह्रो भएको छ।
1: के हुन्छ?
0: एकदमै धेरै 104 डिग्री ज्वरो छ। टाउको दुख्यो मात्रै भन्नुहुन्छ, चिउ कटकटी खान्छ अरे, जे खायो त्यही बान्ता गर्नुहुन्छ। हेर्नु न, छालामा डाबर पनि आएको छ।
1: तपाईँको लक्षणहरू सुन्दा त उहाँलाई डेङ्गी भएको जस्तो छ।
0: डेङ्गी कसरी लाग्छ डाक्टर साहब? डेङ्गी रोग,
1: डेङ्गी लामखुट्टेको टोकाइबाट हुने रोग हो। यसबाट बच्न लामखुट्टेको टोकाइबाट बच्नुपर्छ।
2: डेङ्गी रोगका बिरामीहरू नेपालमा केही समय यता बढिरहेकाले निम्न रोकथामका उपायहरू अपनाऊ। पुरा बाहुला भएको लुगा लगाउने, झोलभित्र मात्रै सुत्ने, घरको झ्याल ढोकामा लामखुट्टे नछिने जाली हाल्ने, घर, कार्यालय, विद्यालय र सार्वजनिक क्षेत्रमा पानी जम्न नदिने, खाल्डा खुल्डी पुर्ने र खाने पानी वा ढल चुहिएको छ भने तत्काल मर्मत गर्ने, गमलाको प्लेट, फुलदानी, कुलर आदिको पानी कम्तीमा हप्ताको एक पटक फेर्ने, पानी जम्मा गर्ने भाँडालाई लामखुट्टे छिर्न नसक्ने गरी छोप्ने, लामखुट्टे भगाउने धूप वा मलमको प्रयोग गरौँ। करेसा बारीमा जाँदा, घर बाहिर निस्किँदा वा पार्कमा जाँदा लामखुट्टेले नटोकोस् भनेर विशेष सावधानी अपनाउने गरौँ। थप जानकारीका लागि निशुल्क हटलाइन नम्बर 1115 फोन गर्नुहोस्। नेपाल सरकार, स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय, राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्र, टेकु, काठमाडौँ।
3: हामी रेडियो नेपालबाट बोलिरहेका छौँ। यस बेला रातिको 11 बज्नै लाग्यो। अब सुन्नुहुनेछ समाचार।

0: यो रेडियो नेपाल हो। राति 11 बजेको समाचारमा स्वागत छ। म रमेश टमाटा। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाको सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित हुनुभएको छ। चितवनमा जारी प्रथम महाधिवेशनमा सभापति पदका लागि लामिछानेको मात्रै उम्मेदवारी परेपछि उहाँ निर्विरोध निर्वाचित भएको घोषणा गरिएको रासोपा केन्द्रीय निर्वाचन आयोग प्रमुख भुवन केसीले जानकारी दिनुभयो। उहाँका अनुसार अहिले केन्द्रीय समिति सदस्यका लागि उम्मेदवारी दर्ता भइरहेको छ। आज राति 12 बजेसम्म उम्मेदवारी दर्ता हुनेछ भने भोलि बिहान 8 बजेदेखि मतदान सुरु हुनेछ। 4,500 भन्दा बढी मतदातालाई मतदान गर्न 8 घण्टा लाग्ने अनुमान गरिएको छ। सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिमिल सिन्हाले लोकतन्त्रमा जनता केन्द्रमा हुने भएकाले जनता खुसी हुने गरी काम गर्नुपर्नेमा जोड दिनुभएको छ। जिल्ला हुलाक कार्यालय चितवनको आज निरीक्षणपछि मन्त्री तिमिल सिन्हाले जनता खुसी भएपछि मात्रै संस्थाप्रतिको विश्वास बढ्ने बताउनुभयो। राष्ट्रिय सभाको विकास आर्थिक मामिला तथा सुशासन समितिले सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धी विशेष व्यवस्था अध्यादेश जारीपछि शिक्षा तथा खेलकुद मन्त्रालय मार्फतका निकायहरूका पदाधिकारी नियुक्तिका सम्बन्धमा मन्त्रालयसँग छलफल गरेको छ। समितिको आज बसेको बैठकमा मन्त्रालयका सचिव चुडामणि पौडेलले विभिन्न विश्वविद्यालयहरू आयोग परिषद तथा बोर्डमा पदाधिकारी नियुक्ति प्रक्रियाका लागि तीव्र रूपमा काम भइरहेको जानकारी गराउनुभयो। नेपाली काङ्ग्रेसका सभापति गगन कुमार थापाले सरकार बनाउने अङ्कगणितभन्दा जनताको मन जित्ने राजनीतिलाई काङ्ग्रेसले प्राथमिकता दिनुपर्नेमा जोड दिनुभएको छ। झापाको बिर्ता मोडमा आज आयोजित काङ्ग्रेसको जिल्ला स्तरीय कार्यकर्ता भेटघाटमा सभापति थापाले स्पष्ट राजनीतिक आधार बिना अन्य दलसँग गठबन्धन गर्ने, पुनः त्यही गठबन्धन तोड्ने प्रवृत्ति, सीमित नेताहरूको प्रधानमन्त्री बन्ने आकाङ्क्षा तथा सत्ता भागभण्डाको राजनीतिले काङ्ग्रेसको छवि कमजोर बनाएको बताउनुभयो। सभापति थापाले देशका समस्या बुझेर समाधान गर्न सक्ने क्षमता अझै पनि काङ्ग्रेससँग रहेको दावी गर्नुभयो। जल तथा मौसम विज्ञान विभागले नेपालमा मनसुन प्रवेश भए पनि तराईमा तातो लहरको जोखिम कायमै रहने जनाएको छ। लुम्बिनी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा वर्षाको सम्भावना रहे पनि तराईका 1-2 स्थानमा तातो लहर हिट वेभको जोखिम कायमै रहेको भन्दै विभागले सुदूरपश्चिम प्रदेशको तराई क्षेत्रमा पनि तातो लहर चल्न सक्ने जनाएको छ। मौसम पूर्वानुमान अनुसार धनगढी र नेपालगञ्जमा आजको तापक्रम 39-41 डिग्री सेल्सियससम्म पुगेको छ। अत्यधिक गर्मी बढेपछि नेपालगञ्जमा बुधबारदेखि लागू हुने गरी 3 दिनका लागि 163 विद्यालय बन्द गरिने भएको छ। यसअघि पनि उपमहानगरले सूचना जारी गर्दै गर्मीका कारण विद्यालय बन्द गरेको थियो। गर्मीले विद्यार्थीलाई विद्यालय आवत जावत गर्न कठिनाई भई स्वास्थ्यमा प्रतिकूल असर हुने जोखिमलाई ध्यान दिँदै असार 10, 11 र 12 गते विद्यालय बन्द गरिने भएको छ। पोखरा महानगरपालिकाले बस पार्क क्षेत्रका 520 संरचना हटाएको छ। यही असार 4 गतेदेखि बस पार्कभित्रका व्यापारिक कम्प्लेक्स र सटरहरूमा डोजर चलाएको महानगरले हालसम्म वास्तुला कम्प्लेक्सका 320 र अन्य 200 सटर कवलहरू खाली गरेको हो। हाल त्यस स्थानलाई सम्याउने काम भइरहेको र थप कार्यलाई निरन्तरता दिएको पोखरा नौका वडाध्यक्ष दिपेन्द्र मर्सानीले जानकारी दिनुभयो। हवस् त, राति 11 बजेको समाचार सकियो। नमस्कार।
1: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल,
2: नेपालको समावेशी आवाज।
3: हवस् त, राति 11 बजेको यो समाचारसँगै आजलाई रेडियो नेपालको केन्द्रीय प्रसारण सिंहदरबार काठमाडौँबाट प्रसारण हुने सम्पूर्ण कार्यक्रमहरू यहीँ पुरा हुन्छन्। अब यहाँहरूले खुमलटार प्रसारण केन्द्रबाट रात्रिकालीन प्रसारणमा सुमधुर गीत सङ्गीतका साथै विविध कार्यक्रमहरूको पुनः प्रसारण एफएम 98.1 र 103 MHz का साथै अनलाइनमा पनि हाम्रो प्रसारण सुन्न सक्नुहुनेछ। सुन्दै रहनुहोला रेडियो नेपाल। सिंहदरबार स्थित केन्द्रीय स्टुडियोबाट प्राविधिक सहकर्मी सुधीर मिश्र, सहयोगी राजु श्रेष्ठ र म उद्घोषक गणेश थापा बिदा हुन्छौँ। नमस्कार, शुभरात्री।

बेचेर सपना मैले रात किनेको छु, बेचेर सपना मैले रात किनेको छु, होस लिलाममा राखी मात किनेको छु, होस लिलाममा राखी मात किनेको छु।

तिम्रा यादहरू मलाई भेटेर जान्छन्, तिम्रा यादहरू मलाई भेटेर जान्छन्, सपनीमा आई मुठु रेटेर जान्छन्, सपनीमा आई मुठु रेटेर जान्छन्, तिम्रा यादहरू मलाई भेट।

नेपाल र नेपाली बीचको सम्बन्ध, नेपाल बिनाको नेपाली र नेपाली बिनाको नेपाल कल्पनै गर्न सकिन्न। हाम्रो यो सम्बन्ध रगत र मुटु जस्तो, हाम्रो यो सम्बन्ध श्वास र शरीर जस्तो।

छरिएको बस्ती, छरिएको घर, तर पौरखको सुन फुलाउने एकै आँगन र विश्वास चुलिने एकै धुरी, सुख दुःखको समान अनुभूति, हाम्रो संस्कृति र हाम्रो पुर्खाले सिकाएको

छुटेर होइन फुटेर पनि होइन आपसमा जुटेर एक हुनु छ, सङ्लो पार्नु छ पसिनाको नदी र उठाउनु छ पौरखको हिमाल। हिमालको शान्ति, हरियो ममता र आँखा भरिको चारकोसे छातीमा हिमाल जस्तै उठेको छ हाम्रो।

देश आमा र देशको सम्मान मातृपूजा, हामी नेपाली नेपाल आमाका साझा सन्तान, पुर्खाको गौरवपूर्ण इतिहास सम्झेर भोलिलाई सुरक्षित राख्नु छ यो देशको नासो, पौरखको पसिना अर्पेर तिर्नु छ आमाको दुधको भाडा र

रेडियो नेपाल नयाँ नेपालको समावेशी आवाज राष्ट्रिय रेडियो राष्ट्रको संचार।

जय नेपाल, यो रेडियो नेपाल हो। हाम्रो प्रसारण मिडियम वेभ 684 किलो हजमा पोखरा, 792 किलो हजमा काठमाडौँ र 1143 किलो हजमा बर्दिवासबाट सुन्दै हुनुहुन्छ। यसका साथै एफएम 98.1 र 103 MHz तथा www.radionepalonline.com, www.radionepal.gov.np र रेडियो नेपाल मोबाइल एपमा हाम्रो प्रसारण सुन्न सक्नुहुन्छ। आज मिति 2083 साल असार महिनाको 10 गते बुधबार, ज्येष्ठ शुक्ल पक्ष दशमी तिथि, तदनुसार जुन महिनाको 24 तारिक सन् 2026, नेपाल सम्वत 1146, तसलाथो दशमी। यस बेला बिहानको 5 बजिसकेको छ। बिहानको प्रसारणमा सम्पूर्ण श्रोतामा स्वागत तथा अभिवादन। प्राविधिक मित्र शङ्कर भण्डारी, सहकर्मी रमा ढुङ्गाना, नरहरी न्यौपानी अनि यो प्रस्तुता राजन छेत्रीको। सदाको बिहानी चाहिँ आज बिहानको प्रसारण पनि हामी आरम्भ गर्दैछौँ आराध्यदेव श्री पशुपतिनाथको आरती गायनबाट।

0: अहिले सुन्नुभयो आराध्यादेव श्री पशुपतिनाथको आरती गायन। अब प्रस्तुत छ सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट बिहान 11 बजेसम्म प्रसारण हुने कार्यक्रमहरूबारे जानकारी। अबको केही बेरमै सुन्नुहुनेछ जीवन विज्ञान कार्यक्रम। त्यसपछि 5:25 अध्यात्म सन्देश कार्यक्रम। 5:50 सुन्नुहुनेछ संस्कृतमा समाचार। 6 बजे नेपालीमा समाचार। 6:05 सुन्नुहुनेछ अखबार कार्यक्रम। 6:30 सुन्नुहुनेछ अन्तर सम्वाद कार्यक्रम। 7 बजे सुनाउनेछौ समाचार। समाचारपछि 7:25 प्रसारण गर्नेछौ कानुनका कुरा कार्यक्रम। कानुनका कुरा कार्यक्रमपछि करिब 7:40 8 बजेसम्म हामी यहाँलाई स्वदेश गान सुनाउनेछौ। 8 बजे सुन्नुहुनेछ अङ्ग्रेजीमा समाचार। समाचारपछि करिब 8:10 लागु औषध दुरुपयोग तथा अवैध ओसार प्रसार विरुद्धको अन्तर्राष्ट्रिय दिवसको अवसरमा परिसंवाद कार्यक्रम प्रसारण गर्नेछौ। 9 बजे सुन्नुहुनेछ नेपालीमा समाचार। 9:10 सुन्नुहुनेछ नेपाल भाषामा समाचार। 9:20 प्रसारण गर्नेछौ विश्व परिवेश कार्यक्रम। 9:45 करिब 10 बजेसम्म हामी यहाँलाई चलचित्रका गीत सुनाएर मनोरञ्जन गराउनेछौ। 10 बजे सुन्नुहुनेछ समाचार। समाचारपछि करिब 11 बजेसम्म लेख बेसी कार्यक्रम प्रसारण गर्नेछौ। 11 बजे सुन्नुहुनेछ समाचार। समाचारपछि पनि यहाँले हाम्रो प्रसारण निरन्तर सुन्न सक्नुहुनेछ। अहिले प्रस्तुत गर्यो सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट बिहान 11 बजेसम्म प्रसारण हुने कार्यक्रमहरूबारे जानकारी। अब प्रस्तुत छ जीवन विज्ञान कार्यक्रम। यसपछि सुन्नुहुनेछ 5:25 अध्यात्म सन्देश कार्यक्रम। सुन्दै गर्नुहोला रेडियो नेपाल।
1: हरिओम। जीवन विज्ञानको प्रस्तुति कार्यक्रम जीवन विज्ञान सुनिरहनु भएका सबै श्रोताहरूमा शुभ प्रभात। आज हामी प्रस्तुत गर्दैछौ जीवन विज्ञानका संस्थापक एवं जीवन विकास विशेषज्ञ श्री एलपी भानु शर्मा ज्यूले जीवन विज्ञान केन्द्रमा श्रीमद् भगवत गीतामाथि दिनुभएको प्रवचन।
2: श्रीमद् भगवत गीता अध्याय 11 विश्वरूप दर्शन योग श्लोक 23 अर्जुन भन्दै हुनुहुन्छ, रूपम महत्ते बहुवक्त नेत्रम महाबाहो बहुबाहु रूपादम बहुदरम बहुदष्ट्राकरालम दृष्ट्वा लोकाः प्रवेतिस्तस तथाहम। हे महाबाहो, हजुरका धेरै मुखहरू र नेत्रहरू भएको, धेरै हातहरू जङ्गाहरू र चरणहरूले युक्त, धेरै पेटहरू पनि भएको, अत्यन्तै विकराल अनुहार भएको, महान रूपलाई देखेर सबै प्राणीहरू व्यथित भइरहेका छन् र म पनि व्यथित भइरहेको छु। के देखे होला अर्जुनले कि ईश्वरलाई देख्दा पनि डर लाग्यो? के देखे होला अर्जुनले? देखेको होइन, हामी सबैको जीवनमा यही घटना घट्नेछ। ध्यानको गहिराईमा डरको नयाँ लोक प्रारम्भ हुन्छ। अर्जुन एकातिर भन्दै छन् कि प्रभु, मैले त कस्तो विराट देखेँ, के देखेँ, रूपम महत्ते, कति रूप देखेँ मैले, महान रूप देखेँ, महत् रूप देखेँ मैले, महान रूप देखेँ, यति यति आँखा देखेँ, जम्मै देखेँ, तर तिनै लोकहरू व्यथित भइरहेका छन् र म पनि व्यथित भइरहेको छु प्रभु हजुरलाई देखेर। किन यस्तो हुन्छ होला? वास्तवमा ईश्वरको दर्शन आफ्नै स्वभावको दर्शन हो। ईश्वर साक्षात्कार गरेको दिन व्यक्तिले त्यो ईश्वरमा आफैलाई देख्छ व्यक्तिले, किनभने ईश्वर अरू केही होइन, मेरो आफ्नै अन्तस्थलको गहिराई हो। म आफ्नै गहिरोमा पुग्न सकेँ, आफ्नै गहिराईमा पुग्न सकेँ भने सिधै ईश्वरमा आम फाल्छु। ईश्वरलाई भेट्ने अरू कुनै बाटो छैन, आफ्नै हृदय हुँदै नै जानुपर्छ। हृदयको राजमार्ग मात्रै ईश्वरसम्म पुग्ने एकमात्र बाटो हो। अब ईश्वरलाई जब म साक्षात्कार गर्छु, ईश्वरलाई देख्दछु, त्यतिखेर आजसम्म म जीवन कसरी बाँचेँ सबै देख्न थाल्छु। अर्जुनको हृदयमा डर थियो, डरले आतंकित भएर भगवान कृष्णको शरण लिन पुगेका थिए शिष्य तेहम साधिमाम त्वाम प्रपन्नम भनेर। अब आफ्नै डरको फैलिएको रूप अर्जुनले देख्न थाले। अब म जस्तो छु ईश्वरमा र मृत्युमा ठिक त्यही देखिन्छ। जीवनभर म पाप कर्म गरेर बिताएको छु, मेरो मृत्यु यति पीडादायी हुन्छ जुनको कुनै हिसाबै छैन। यदि जीवनभर म खुसी साटासाट गरेर बाँचेको छु, मेरो मृत्यु महाखुसियालीले भरिएको हुनेछ र ईश्वर साक्षात्कार पनि महाखुसियालीले भरिएको हुनेछ। पहिलो कदम, ईश्वर सकल ब्रह्माण्डको हामी सबैको एकल रूप हो, हामी सबैको सामूहिक तस्विर हो। ईश्वर सारा जगत त्यसभित्र पर्दछन्, जगतभित्र ईश्वर पर्दैन। कुनै मन्दिरमा, कुनै मस्जिदमा ईश्वर कहिले पनि अठाउँदैन, त्यो त ईश्वरको सङ्केत हो। सारा ब्रह्माण्ड ईश्वरको सानो अंशमा अटाउँछ। सारा ब्रह्माण्ड, ब्रह्माण्ड शब्द नै बडो मिठो छ। अण्ड भनेको शरीर, ब्रह्मको शरीर हो रे यो ब्रह्माण्ड, दि बॉडी अफ द लॉर्ड। ब्रह्माण्ड भनेको ईश्वरको शरीर हो रे। शरीर देखिन्छ, देह देखिन्छ, देही देखिँदैन। शरीर देखिन्छ तर शरीर जसले धारण गरेको छ उसलाई कहिले देख्दैन। हामीले आमाको अनुहार देखेको, आमालाई देखेकै छैन आजसम्म। कसैले देखाएको छ आमालाई? पिताजीलाई कसैले देखाएको छ? श्रीमतीलाई, श्रीमानलाई आजसम्म कसैले देखेकै छैन। त्यो त अनुहार, शरीर देखेको, ऊ त भित्र बस्छ कतै, कहाँ बस्छ कहाँ बस्छ, त्यहाँसम्म त हाम्रो पहुँचै छैन। कसैलाई पनि हामीले आजसम्म देखेकै छैनौँ। देखेको उसको छाया मात्रै हो, शरीर छाया पनि होइन। शरीर त अत्यन्तै कमजोर प्रतिनिधि हो आत्माको। त्यो व्यक्तिभित्रको आत्मगुफामा ऊ बस्छ। आत्मगुफा हरेक व्यक्तिको निजी निवास हो, ऊ त्यहाँ बस्छ, शरीरलाई चलाउँछ। शरीर त रथ हो, साधन हो, शरीर त वाहन हो, मोटरसाइकल वा मोटर कार जस्तै हो शरीर त। तर हामी त्यही शरीरलाई महान मन ठान्छौँ। शरीरभित्र रहेको शरीरधारीलाई हामी कहिले पनि देख्दैनौँ। जब मृत्युको घडी आउँछ, जीवनभर मैले कसरी आफ्ना दिनहरू बिताएँ ती सबैको साझा रूप एकैपटक देखा पर्छ। मृत्यु त्यति बुद्धिमान हुन्छ। मृत्यु ऐना हो, मृत्यु जीवनको परम ऐना हो। जम्मा दुईटा ऐना हुन्छन्, एउटा मृत्यु, अर्को ईश्वर। अरू कुनै पनि ऐना हुँदैनन् जीवनका। मृत्युको बेलामा पनि मैले आफूलाई देख्ने हो। यदि म मृत्युसँग डराइरहेको छु, छटपटिरहेको छु भने म मेरो विगतसँग डराइरहेको छु, छटपटिरहेको छु। मेरो विगत पक्कै पनि सुखद थिएन होला। जीवनभित्र जुन गरिमा लुकेको छ, जीवनभित्र जुन परम आनन्द लुकेको छ, त्यो परम आनन्दको रसपान नगरिकन म विदा हुन आँटेँ होला। त्यसकारणले मृत्युले छटपटिदिन्छ। कुनै सन्तलाई, कुनै योगीलाई मृत्युको बेलामा छटपटाएको कसैले देखेकै छैन, देखिँदै देखिँदैन, बाटो नै होइन त्यो। एउटा ऐना मृत्यु हो, मृत्युले हामीलाई देखाइदिन्छ। त्यसकारणले आफ्नो मृत्युको बोध हुनु जीवनको बोध हुनु हो। दोस्रो सत्य पनि छ मृत्युको। मृत्यु एकैपटक आउँदैन, बार बार आउँछ जीवनमा। हामीले जसलाई जन्मदिन भनिरहेका छौँ त्यो मृत्युदिन हो। जन्मदिन हामीलाई थाहा छैन, जन्मदिन त कुनै दिन जन्मे, अब कालको त्यति दिन नजिक पुगेँ। कोही व्यक्ति 100 वर्ष बाँच्ने हो, 25 जन्मदिन मनाइरहेको छ भने बाँकी 75 वर्ष मात्रै रह्यो, अर्को वर्ष त 74 वर्ष रहन्छ। जसलाई हामी जन्मदिन भन्छौँ त्यो मृत्युदिन हो, गन्न नजानेर मात्रै हो। मृत्यु एकैपटक आउँदैन, मृत्यु बिस्तारै बिस्तारै बिस्तारै आउँछ। र जुन बिस्तारै मृत्यु जीवनमा आउँछ त्यो डर लाग्दैन। आफ्नै हामी शरीर बिस्तारै रोगी भइरहेको थाहा पाउँछौँ। युवावस्थाबाट शरीर बिस्तारै प्रौढावस्था हुँदै हुँदै वृद्धावस्थामा गएको हामी थाहा पाउँदैन, किनभने बिस्तारै बिस्तारै जान्छ। तर मृत्यु चाहिँ अचानक एकपटक, अन्तमा अचानक देखा पर्छ, बिचमा बिस्तारै बिस्तारै देखा पर्छ। त्यस कारणले हामीलाई थाहा हुँदैन, त्यसँग हामी राजी भइसकेका हुन्छौँ। अहिले पनि त हाम्रो सानो बाल्यावस्थाको, 1 वर्ष 2 वर्षको शिशु अवस्थाको तस्विर कसैले देखाइदियो भने भरोसा गर्न गाह्रो हुन्छ, मेरै हो त यो भन्ने हुन्छ। बिस्तारै बिस्तारैमा मेरो तस्विरसँग आत्मसात हुँदै गएँ, ऐनामा देख्दै गएँ मेरो चाउरी पर्दै गएको अनुहारलाई, ए यस्तै नै रहेछ भने मैले त्यो एक वर्षको उमेरबाट अचानक आजको जस्तो अनुहार भइदिएको भए मृत्युको काम गर्थ्यो त्यो अनुहारले पनि। किनभने आज म जे छु यसमा मेरो शैशवावस्था मरेको छ, मेरो शिशु अवस्था नमरिकन म जन्मिनँ, मृत्यु त भइरहेछ। मेरो कौमार अवस्था मर्यो, देह त्यसरी मरिरहेको छ। यसरी बिस्तारै बिस्तारै मर्दै गरेको भएर मेरो कुनै दिन युवावस्था पनि मर्यो, मेरो हिजो मर्यो थाहा पाइनँ, मृत्यु त भइरहेको छ, सतत भइरहेको छ। मृत्यु एकमात्र सत्य हो, अरू केही हुन पनि सक्छ, नहुन पनि सक्छ, मृत्यु त अवश्यम्भावी छ। आज घाम नअस्ताउन सक्छन् किनभने मैले ठेक्का त ल्याए होइन, थाहा छैन आजसम्म नै यसरी घुमिरहेको छ सबै कुरा, भोलि यसै गरी घुम्छ भन्ने के जरुरी छ? केही जरुरी छैन। सारा विज्ञान आजसम्म के भयो त्यसैको प्रमाण न हो, भविष्यमा के हुन्छ कुनै वैज्ञानिकलाई कहिले पनि थाहा हुँदैन, त्यो विज्ञानको विषय नै होइन। रात नपर्न सक्छ, भोलि बिहान उज्यालो नहुन सक्छ, म नरहन सक्छु, सबै कुरो हुनसक्छ, यहाँ कुनै पनि कुराको भरोसा छैन। तर एउटा कुरा भने भरोसा योग्य छ, त्यो हो मृत्यु। त्यसकारणले मृत्यु अत्यन्तै बलवान आँखा हो, बलवान ऐना हो मृत्यु। जसले पल पल मृत्युको बोध गर्न सक्छ उसले अन्तिम क्षणसम्म पर्खिनै पर्दैन, मृत्युसँग साक्षात्कार गरिहाल्छ पहिले नै। मृत्युलाई चिन्यो जान्यो, तैँले नै होइनस् मेरो कुमार अवस्था लगेको, तर फेरि मृत्युलाई धन्यवाद पनि छ किनभने त्यसले कौमार अवस्था लगेर मात्रै म युवक हुन पाएँ। त्यसले मेरो कुमार अवस्था नलगेको भए म युवक कसरी हुन्थेँ, युवा कसरी आउँथ्यो? धन्यवाद छ मृत्युलाई कि त्यसले मेरो युवा अवस्था लग्यो, त्यसकारणले त म वृद्ध हुन पाएँ, नलगेको भए म वृद्ध हुन्थेँ। आज म जे छु मृत्युलाई धन्यवाद छ, मृत्युको कारणले यहाँ छु म आज, किनभने मेरो हिजो मृत्युले खाइदिएको छ। होइन भने म हिजो जस्तो थिएँ त्यस्तै मात्रै भइरहेको थिएँ, मृत्युले मेरो हिजो पनि खाइदियो, अहिले बोलिरहेको छेड पनि खाइदियो मृत्युले, त्यसकारणले त म यहाँ छु। त्यसकारणले के हुन्छ, अगाडि बढ्दै गएपछि कुनै दिन मृत्युले यो शरीर पनि सिद्धाइदिन्छ र नयाँ शरीर प्रदान गरिदिन्छ, किनभने मेरो शरीर बुढो भइसक्यो। वासांसी जीर्णानि यथा विहाय, जीर्ण भयो बस्ने घर पनि छोडिदिन्छ। एउटा त मृत्युमा आफ्नो ऐना उपलब्ध हुन्छ, दर्पण उपलब्ध हुन्छ, दोस्रो हो ईश्वरमा, ईश्वर देख्दाखेरि आफूलाई देख्न थालिन्छ। अब मेरो विगत पनि याद आउन थाल्छ, मेरो भविष्य पनि याद आउन थाल्छ, मेरो वर्तमान पनि याद आउन थाल्छ, किनभने ईश्वर विगत पनि हो, वर्तमान पनि हो, भविष्य पनि हो, सम्पूर्ण चराचर जगतको त्रिकाल हो परमात्मा, तिनवटै काल हो परमात्मा। अब उसलाई मैले देख्न थालेँ बस त्यहाँ आफ्नो सबै याद आउन थाल्यो, स्मरण आउन थाल्यो। ईश्वरको सानो रूपलाई के भनिन्छ, ध्यान भनिन्छ। ईश्वर महा ऐना हो भने मभित्र जुन सानो ऐना छ त्यसैलाई ध्यान भनिन्छ। त्यो विराट ईश्वरको ऐनाको एउटा सानो प्रतिफलन मात्रै हो मेरो आफ्नो ऐना, ध्यानको ऐना। मृत्यु ऐना हो, ध्यान ऐना हो। त्यसकारणले ईश्वर दर्शन गर्दा गर्दै ईश्वर साक्षात्कार कुनै दिन भयो भने अचानक हृदय धड्किन थाल्नेछ, महा डरले समात्नेछ। र अर्जुनले देख्दैछन् कि ऊ मात्रै कामिरहेका छैनन्, पहिले त भन्छन् तिनै लोक कामिरहेका छन्, हे भगवान् हे महाबाहो, र तिनै लोक मात्रै कामिरहेका छैनन्, तिनै लोकसँगै म पनि काँपिरहेको छु। ठिक यही हुन्छ, आफ्नो मृत्युको महाबोध हो ईश्वर, किनभने ईश्वर जहिलेसुकै वर्तमानमा हुन्छ, दर्शन वर्तमानमा हुन्छ। वर्तमानमा हुनको लागि अतीत बर्नै पर्छ, ईश्वरसँग त्यो व्यक्तिले मात्रै आँखामा आँखा जुदाउन सक्छ जसले मृत्युसँग आँखा जुदाउन जान्यो। त्यसकारणले हेर्नुहोस् त, ईश्वर साक्षात्कार भन्दा पहिले कति कुराको तालिम आवश्यक रहेछ। गुरुले जम्मै तालिम दिइरहन्छ थाहै नपाइकन, तपाईँ बोध विज्ञान गर्नुहोस्, लय विज्ञान गर्नुहोस्, तपाईँलाई के थाहा कि मृत्युको यो ससानो रूपको तालिम हो भन्ने। सबै कुरा भन्नु जरुरी पनि छैन, सबै कुरा भनेर साध्य पनि छैन। यो हजारौँ कुराहरू त्यहाँ आउँछन्, साधारण व्यक्तिले के देख्छ कि केही क्रियाकलाप भइरहेको छ, यहाँ केही योगका क्रिया भइरहेको छ, गुरुले केही ध्यान गराइरहेको छ, त्यो देख्छ। तर कोही असाधारण प्रतिभा आयो, महर्षि नारद वा महर्षि व्यास वा भगवान कृष्ण जस्तो प्रतिभा यहाँ आएर हेऱ्यो भने उसले देख्छ कि ओहो, यहाँ त पुरै ब्रह्माण्डको पाठ्यक्रम छ, यहाँ सारा पाठ्यक्रम पुरा गरेर मात्र ईश्वर साक्षात्कारमा लय विज्ञानमा लिएर जानुपर्छ। थाहै नपाइकन बिस्तारै नचाउँदै नचाउँदै हँसाउँदै हँसाउँदै, जसरी चिकित्सकले तितो औषधि गुलियो घोलमा बेरेर खिलाउँछ, पिलहरूलाई सुगर कोटिङ गर्छ, ठिक त्यसै गरी गुरुले यी जीवनका परम रहस्यमय घटनाहरूलाई आफ्ना विधिहरूमा लुकाएर पस्कन्छ।
1: उहाँ हुनुहुन्थ्यो जीवन विज्ञानका संस्थापक एवं जीवन विकास विशेषज्ञ श्री एलपी भानु शर्मा ज्यू। हौस् त, भोलिको शुभ बिहानीमा यही फ्रिक्वेन्सी मार्फत जीवन विज्ञानको अर्को प्रस्तुति लिएर हामी आउनेछौँ। यहाँहरूको आनन्दित जीवनको कामना गर्दै म अस्मिता नेपाल बिदा हुन्छु। हरिओम।
3: झण्डु आयुर्वेद,
4: सबै रोगको आयुर्वेदिक पद्धतिबाट उपचार गरिने झण्डु नेपाल प्राली तथा विशेषज्ञ डाक्टर क्लिनिक, पुतली सडक, काठमाडौँ।
3: प्रेसर, सुगर, बाथ, डिप्रेसन, मोटोपन, युरिक एसिड, ग्यास्ट्रिक, पायल्स, दम, अनिद्रा लगायत यौनजन्य समस्याको उपचार गरिन्छ।
4: क्यान्सरका रोगीहरूको लागि पनि विशेष प्रकारको उपचार पद्धति उपलब्ध छ।
3: विशेषज्ञ डाक्टरको सल्लाह बमोजिम औषधि पठाउने र टेलिमेडिसियनको समेत सुविधा छ।
4: झण्डु नेपाल प्राली, पुतली सडक, काठमाडौँ, पद्मोदय स्कुलको पूर्वपट्टि, फोन नम्बर 01-4530-4418।

0: आदरणीय श्रोताहरू, अब प्रस्तुत छ जगद्गुरु श्री कृपालुजी महाराजका प्रचारक आदरणीय स्वामी श्री हरिदासजीले दिनुभएको समन्वयात्मक दार्शनिक प्रवचनको आजको श्रृङ्खला।
1: यस प्रवचन श्रृङ्खलामा तपाईँहरूलाई सम्झाइयो कि सनातन वैदिक धर्ममा अनेक शास्त्रहरू छन्। त्यसमध्येको एक उत्कृष्ट वेदान्त दर्शन ब्रह्मसूत्र उत्तर मीमांसा एकै नाम भएको एक ग्रन्थ छ। ब्रह्मसूत्र, त्यसको सूत्रहरूको व्याख्या गर्दै मैले तपाईँहरूलाई सम्झाएँ। हामीसँग निधिको रूपमा वेद छ, वेदहरू छ, शास्त्र छ, शास्त्रहरू छ, त्यसमा पुराणहरू छ, दर्शन शास्त्रहरू छ, अनेक छन्। के छन् सब सम्झाएँ मैले। र यो जुन ज्ञान हो भगवानबाट प्रारम्भ भएर तमाम महापुरुषले प्रदान गर्दै गर्दै अन्त्यमा पञ्चम मूल जगद्गुरु श्री कृपालुजी महाराजले मलाई दिनुभयो, त्यही ज्ञान यहाँहरू समक्ष प्रस्तुत गर्दैछु। हाम्रो इतिहासमा वेदव्यासको विशेष स्थान छ। भगवानको अवतार हुन्, उनले वेदान्त दर्शन बनाए। त्यसको पहिलो सूत्र हो अथातो ब्रह्म जिज्ञासा, अर्थात् भगवान छ कि छैन, छ भने को हो, कस्तो छ, कस्तो अनुहारको छ, के काम धाम गर्छन् इत्यादि। डिटेल्समा मैले सम्झाएँ भगवान कसलाई भन्छन् वेद आदिद्वारा। त फेरि वैज्ञानिकहरूले प्रश्न गरे, त्यसको आधारमा यदि भगवान आनन्दमय छ, ज्ञानमय छ भने यो संसार दुःखमय किन छ? त त्यसको भरपूर जवाब दियो, भगवान सर्वसमर्थ छ, जे चाहे त्यो गर्न सक्छ। एक, दोस्रो, भगवानले यो संसार बनाएनन्। तीन, तत्त्व नित्य छ, माया तत्त्व यो संसार हो, भगवानले प्रकट केवल गरे। एक, साधारण शरीरमा त चेतनबाट जड कपाल नङ पैदा हुन सक्छ भने भगवानबाट जड संसार पैदा हुनुमा के आपत्ति भयो इत्यादिद्वारा सम्झाइयो। फेरि बताइयो, सर्वव्यापक भगवान जुन छ हामी अनुभव गर्न सकिरहेको छैनौँ, सक्छौँ। भगवानलाई हामी जान्न प्राप्त गर्न सक्छौँ, अनुभव गर्न सक्छौँ, त्यसको निमित्त उपासना गर्नुपर्छ। त हामीले उपासनै गरेनौँ त, गऱ्यौँ तर लाभ भएन। किनकि अध्यात्ममा तीन यस्तो चिज छ जसलाई त्याग्नुपर्छ। के त्याग्नुपर्छ? तीन कपुया चरण, जसलाई एक जिन्ह भाव, एक अनृत भाव, एक माया भाव। त्यस अन्तर्गत यो दान दातव्य पुण्य इत्यादि प्रचार गर्नु हुँदैन, यो समेत त्यसमा पर्छ। मैले डिटेल्समा सम्झाएँ, यो नत्यागेसम्म हामीलाई भगवानको कृपा हुँदैन, भगवानको कृपा नभइकन माया हट्दैन, माया नहटिकन भगवानलाई अनुभव हुँदैन। त फेरि कर्ता भगवान हो कि जीव हो, यसमा पनि मैले सिद्ध गरे, जीव पनि कर्ता हो, ब्रह्म पनि कर्ता हो, दुवै हो। ब्रह्मको कृपा, हाम्रो प्रयत्न चाहिन्छ। प्रयत्न के हो? उपासना, भगवानको उपासना गर्नुपर्छ। उपासना केले गर्ने? मैले बताएँ मनले। यसको एक पुरा विज्ञान मैले प्रस्तुत गरेँ। एक यात्री छ, एक रथ छ, एक सारथी छ, एक लगाम छ, 10 घोडा छन्। त्यसमा मेन भूमिका जुन छ त्यो मनको हुन्छ। मनका चार अवस्था छन्, मन, बुद्धि, चित्त, अहंकार। यसले के काम गर्छ यो पनि डिटेल्समा सम्झाएँ। निष्कर्ष हो, मनद्वारा साधना हुनुपर्छ, अनि मात्र भगवत राज्यमा त्यसको फल प्राप्ति हुन्छ। यो निष्कर्ष। त्यसपछि तपाईँहरूलाई वेद शास्त्रमा कति प्रकारका भगवानसम्म पुग्ने मार्ग छन् यस विषयमा बताइयो। तपाईँहरूकै अनुरोधमा कर्म काण्डादिको बारेमा यहाँ विस्तृत रूपमा मैले बताएँ कि कर्म जुन छ वेद शास्त्रमा तीन नै मार्ग बताइएका छन्, कर्म, ज्ञान, भक्ति। यो बाहेक अरू कुनै मार्ग संसारमा छैन। र सम्प्रदाय पनि धोका हो. दुई नै सम्प्रदाय छ, एक भगवानको सम्प्रदाय, एक मायाको सम्प्रदाय आदि इत्यादि सम्झाइयो. त्यसमा कर्मको बारेमा मैले बताएँ. कर्ममा जुन छ त्यो कर्मको वेद शास्त्रमा कतै भन्छ कर्म गर प्रशंसा गरियो, कतै निन्दा गरेको छ. के कारणले त्यो मैले बताएँ कि कर्मका चार प्रकार छन्, दुई कर्मको निन्दा गरियो, दुई कर्मको प्रशंसा गरियो. निन्दा गर्न लायक कर्म के हो? कर्म अन्तर्गतको कर्म धर्म, जुन नित्य कर्म, नैमित्तिक कर्म, काम्य कर्म, प्रायश्चित कर्म इत्यादि, जुन नगरे नरक जानुपर्छ, गरे केही फल पाइँदैन, र गर्नको निमित्त यति कठिनाइ छ, त्यसको बावजुद काम्य कर्म इत्यादिको जुन कलियुगमा असम्भव प्राय छ. मैले सम्झाएँ, हेर्नुहोस् यस विषयमा जति बताउँ कम छ, तपाईँहरूलाई अभ्यास छ, यो संसारको यो चिज तपाईँहरू छोड्न सक्नुहुन्न, यो परम्परा तोड्न भयङ्कर कठिन छ. जति भनौँ कम छ, तैपनि आज फेरि एक विषय यहाँमा टच गराइदिउँ कि युग अनुसार अलग अलग चिज छ. यज्ञ यज्ञादि पनि थियो कुनै बेला जसले लक्ष्य दिन्थ्यो, तर कलियुगमा सम्भव छैन, किनकि भागवत 12 स्कन्दको 3 अध्यायको 52 श्लोक पढ्नुहोस्, त्यसमा भलिभाँति बताइएको छ. 12:3:52 कृत

साथ। सत्य युगमा अलग नियम थियो, त्रेतामा अलग थियो, द्वापरमा अलग थियो, कलियुगमा त यही भगवानको ध्यान सहितको कीर्तन बाहेक उपाय छैन। त जब फाइदै छैन त्यो चिज किन गर्नु? तर व्यक्तिहरू गर्छन्, लागिरहेछ यज्ञ यज्ञ आदि। त हेर्नुहोस्, यज्ञ जुन छ यो त्रेताको धर्म हो, त्रेता युगमा। त्यसैले भगवान राम जन्मे यज्ञ गर्दाखेरि हेर्नुहोस् भगवान प्राप्ति भयो यज्ञ गर्दा। अहिले के प्राप्ति हुन्छ? यज्ञ गरिसकेपछि को खरानी प्राप्त हुन्छ? अरू केही प्राप्त हुँदैन। त्यही त्रेता युगमा पनि यो यज्ञ गर्नलाई सोच्न पर्थ्यो। वशिष्ठजी गुरु थिए, विश्वामित्र गुरु थिए राजा दशरथका। पुत्र भएन, अब के गर्ने? पुत्रेष्टि यज्ञ गर्नुपर्छ महाराज, यो विधान छ त गर न। अरे यज्ञ कहाँ त्यसै गरेर हुन्छ महाराज? त के चाहिन्छ? विधि विधान चाहिन्छ, यसको विधि छ, छ विधि। त त्यसमा अरू सब चिज त यहाँ उपलब्ध छ, तर यज्ञ गराउने जुन हुन् त्यो व्यक्ति यहाँ छैन। अरे वशिष्ठ औ तिमी गर्दा हुँदैन? अरे हुँदैन, पुरा विश्वमा त्रेता युगमा पनि पुत्रेष्टि यज्ञ गर्ने एकमात्र व्यक्ति थिए। त्यो पुरा भारतवर्षमा थिएन, न बनारसमा थिए, न हरिद्वारमा, अयोध्यामा यज्ञ गर्नु थियो। त वशिष्ठजी आए, कहाँ आए? नेपालमा आए। नेपालमा थिए एक जो त्यो यज्ञ ठिक ठिक गराउन जान्दथे। गुल्मीको रेसुङ्गा क्षेत्र छ, त्यहाँ माथि एक ऋषि बस्थे जसको नाम थियो श्रृङ्गी, श्रृङ्गी ऋषि। श्रृङ्गी ऋषि वशिष्ठ बुलावा। हेर्नुहोस् रामायणमा बताइएको छ, आफै यज्ञ गरेनन्, वशिष्ठजी आए यहाँ नेपालमा, प्रार्थना गरे यो उसमा गए रेसुङ्गाको डाँडामा गएर रिक्वेस्ट गरे, गए श्रृङ्गी ऋषि गए यज्ञ गरे, तब भगवान पैदा भए। अड्कल पच्चु जहाँ मनलाई जसले यज्ञ गरेर हुन्छ, त्रेता युग जुन यज्ञकै युग हो त्यति बेला यति कठिन थियो कलियुगमा यज्ञ बताउनुहोस्। त्यहाँ तपाईँहरू जानुहोस् हेर्नलाई रेसुङ्गामा। त्यो सब भइसकेपछि भगवान राम लक्ष्मण त्यहाँ आएर तमाम कुवाहरू बनाइदिए, डाँडा काँडामा कुवा हानेर कुवा बनाइदिए। यी सब स्थानहरू छन् त्यहाँ अहिले पनि। यो हो त्यसैले युग अनुसारको कर्म हुन्छ। त यो कर्म काण्डादिक प्राय असम्भव प्राय छ मैले बताएँ। दोस्रो यो बताइयो कि नरक जाने बाटो पनि छ, त्यसको निमित्त विकर्म, त्यसको लागि केही नगर्नुहोस्। पाँच यज्ञ जुन डेली तपाईँहरू गर्नुहुन्न त नरक जानुपर्छ, त केही नगर्नाले नरक प्राप्ति हुन्छ त्यो पनि बताइयो। त्यसपछि अर्को उपाय, यो दुईवटा जुन छ कर्म र विकर्म जुन छ यो निन्दाजनक

0: या इत्यादि वेद मन्त्र छ। ईशावास्य उपनिषद्को नौ मन्त्र कर्म काण्ड गर्ने घोर अन्धकारमा प्रवेश गर्छ। वेद मन्त्र खैर त त्यसपछि यो दुईटा जुन छ यसको निन्दा गरे वेदले, बाँकी दुई कर्मको प्रशंसा गरे। एक कर्म सन्यास, सब काम धाम छोडेर खालि भगवान्लाई पुकार्नु, जुन तपाईँहरूलाई सम्भव छैन गृहस्थीमा हुनुहुन्छ। त अर्को एक बाँकी रह्यो अकर्म, त्यसलाई कर्मयोग पनि भन्दछन्। कर्मयोग भनेको के हो? नित्य प्रबुद्ध चित्तस्त्वम्। नित्य संसारको काम गर्दै चित्त चाहिँ भगवानमा लगाउनु, बस यो काम। महोपनिषद् 4:11। त मन भगवानमा लाउँदै संसारको कार्य गर्नु। तर यहाँ एक प्रश्न कि कर्मयोगमा मन भगवानलाई दिएर संसार चलाउ कति सजिलो छ बोल्नको लागि, तर यो प्र्याक्टिकल छैन मैले बताएँ। यदि मन भगवानमा लाएर संसारको कार्य गर्ने हो भने त गडबड हुन्छ, गडबड हुन्छ। मन हाम्रो अन्त गएकै कारण गाडी एक्सिडेन्ट हुन्छ। मनलाई भगवानमा लगाएर हामी चिया पकाउँ, चिनी हाल्ने ठाउँमा नुन हालिदियो भने घरमा काण्ड खडा हुन्छ। कसरी हुन्छ मन बिना? मन बिना त हुँदैन। यहीँ तपाईँहरूको मन बजार डुल्न जाओस् दमक चोकतिर, त यही मैले बताएको सुन्दैन बुझ्दैन। यो मन लगाएर पढ, मन लगाएर काम गर, मन मन मन मन। त मन उहाँ लगाऊ त यहाँको काम कसरी हुन्छ? त फेरि भगवानमा मन लगाएर कसरी कार्य हुन सक्छ? र कर्मयोग, कर्मयोग भने भगवानले। त हेर्नुहोस्, यसको कारण यो हो, ध्यान दिनुहोस् कि मन लगाउनुको अर्थ यो हो कि एकान्तमा जुन बिहान मैले तपाईँहरूलाई सिकाएको छु भगवानको चिन्तन गर्नु र भगवानमा आसक्ति बनाउनु, यसको आशय हो। संसारमा आसक्ति रहित कर्म गर्नु, आसक्ति भगवानमा राख्नु, तर मन त संसारको कर्ममै लगाउनु पर्छ। जस्तै तमाम उदाहरणहरू छन्। हेर्नुहोस्, एक हस्पिटलको नर्स के काम गर्छ? यही गर्छ कि बच्चाहरू जन्माउनमा सहयोग गर्छ र तपाईँहरूलाई बताउँछ, बधाई छ तपाईँहरूको छोरो जन्मियो, मुखले बोलिदिन्छ। उसलाई खुसी उसी केही छैन, तपाईँहरूलाई खुसी हुन्छ बच्चा जन्मिँदा। अब त्यो बच्चा इन्फेक्सन भयो, दुई दिनपछि मर्यो भने, सरी प्रयत्न गरे हो, भएन मर्यो तपाईँको बच्चा भनिदिन्छ। भित्रबाट दुःखी छैन, न सुखी छ न दुःखी छ, उसको आसक्ति छैन त्यो बच्चामा। तपाईँहरूको थियो, त्यसैले पाउँदाखेरि खुब खुसी हुनुभयो, हर्क बढाई गर्नुभयो, जब मर्यो त परम दुखी हुनुभयो, रुँदै हुनुहुन्छ। तर त्यो नर्स न दुखी हुन्छ न सुखी हुन्छ, किनकि उसको आसक्ति छैन, उसले ड्युटी गर्छ बस बस। यस्तै प्रकारले गर्नु छ।
1: भर्खरै सुन्दै हुनुहुन्थ्यो आदरणीय स्वामी श्री हरिदासजीले दिनुभएको समन्वयात्मक दार्शनिक प्रवचनको आजको श्रृङ्खला। यसको बाँकी भाग यहाँहरूले आइतबारको कार्यक्रममा सुन्न सक्नुहुनेछ। आदरणीय श्रोताहरू, तत्त्वज्ञान यानी प्रवचन श्रवण पश्चात यसका विषयवस्तुमाथि हृदयङ्गम गरी प्रयोगात्मक साधनामा पनि लाग्न प्रयत्न गर्नुपर्छ, जसले यहाँहरूलाई अनुभवात्मक ज्ञान पनि प्रदान गर्न मद्दत गर्छ। वास्तवमा अनुभवात्मक ज्ञानले नै हाम्रो आफ्नो लक्ष्य दिलाउन मद्दत पुर्याउँछ। यदि यहाँहरू साधना सम्बन्धी